0: सम्बन्धमा बैठकमा ठोस छलफल हुने निर्वाचन समितिले जनाएको छ। सड़क विभागले काबू बाहिरको परिस्थिति नआएमा आउँदो असोजको शुरूदेखि नै कृष्णभीरको बाटो खोल्ने दावी गरेको छ। नागढुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्र,
1: कृष्णभीरको बाटो खुलाउने काम कति सकियो अहिलेसम्म?
2: एकदमै जोखिमपूर्ण ठाउँ हो। त्यसमा चाहिँ जियोटेक सोसाइटीले उसैको मोनिटरिङमा र उसैको डिजाइनमा निर्माण कार्य चाहिँ हामीले तीव्र रूपमा अगाडि बढाइरहेको छौँ। यो चाहिँ अहिले हामीले मेसिन प्रयोग गरेर काम गर्न थालेको 4 दिन भयो होइन, र अझ काट्न पर्ने क्वान्टिटी धेरै छ र यसमा आउने समस्याहरूलाई पनि मोनिटर गर्दै काट्न पर्ने भएको र एक्ज्याक्ट यति दिनमा सकिन्छ भन्दा अहिले भन्न चाहिँ सकिन्न। त्यही पनि हाम्रो प्रयास चाहिँ 5-7 दिन अब यो महिनाभित्र बाटो सञ्चालन गर्ने, अब काठमाडौँ बुलेट र ओइल ट्याङ्करहरू सहज आवागमन गराउने लक्ष्यका साथ अघि बढिरहेको छौँ। यसको दिनदिनै प्रगति नै छ भनौँ न, कुनै पनि अवरोध छैन। यो महिनाको अन्त्यसम्म रोडलाई सर्भिसेबल बनाउने लक्ष्यका साथ अगाडि बढेका छौँ।
1: कसरी काम गर्दैछौँ?
2: हामीसँग आजको दिनमा पनि 6 वटा एक्सकाभेटर छन्, एउटा बुलडोजर छ होइन, एउटा लोडर छ, एउटा जेसिबी छ, भनेपछि 9 वटा स्रोत साधन। हाम्रो लेन्थ भनेको जम्मा 270 मिटर हो होइन, र त्यसलाई माटो काट्ने र माटोलाई नजिकै सुरक्षित ठाउँमा डिस्पोजल गर्ने गर्दैछौँ। हाम्रो अहिले ग्रेड अझै भनौँ न 17-18% छ, त्यसलाई हामीले काटेर झारेर 4-5% बिचमा ल्याउने हो, र अप्पर साइडमा प्रोटेक्सनका लागि सिट पाइल राख्ने, प्याज ड्रेन बनाउने, जुन हाम्रो डिजाइन छ त्यही अनुसारै अघि बढिरहेछौँ।
1: यो खन्दै गरेको ठाउँमाथि धाजा फाट्यो भन्ने खबर पनि आएछ।
2: त्यो धाजा फाट्ने चाहिँ यो आफै पहिरो थुप्रिएको ठाउँ हो होइन, यो समस्या आउनुभन्दा अगाडि पनि माथि गएर हेर्दा धाजा फाटेकै थियो। त्यो अलिकति केही बढेको भन्ने पनि छ, त्यो स्वाभाविक पनि हो। त्यसलाई टाल्ने अब जस्तो विज्ञ समूह हामी सबै गएर त्यहाँ निरीक्षण नै गऱ्यौँ, त्यसलाई टाल्ने र पानी खेर नदिने भनेर त्यो सुरक्षा विधि अप्नाएर त्यो अनुसार काम भइरहेछ।
1: यो भदौसम्ममा ट्र्याक मात्रै खोल्ने हो कि पक्की जस्तै बनाएर खोलाउने हो?
2: हाम्रो चाहिँ ग्राभल रोड हुन्छ हुन चाहिँ होइन, हाम्रो सबभन्दा प्राथमिकता भनेको बुलेट र यो सप्लाई चेनलाई सुचारु गराउने हो। ट्र्याक खोल्ने भन्दा नि गाडी पास गर्ने हो, ट्र्याक खोल्नेले काम लाग्दैन होइन, ट्र्याक खोल्ने त काम गर्नका लागि हो। हामी चाहिँ बुलेट पास गर्ने र ओइल ट्याङ्कर सप्लाई चेनलाई ओपन गर्ने लक्ष्यका हो। खास
1: दसैँ तिहार अघि पक्किने गर्ने सुरसार चाहिँ छ कि छैन इन्जिनियर साहब?
2: यस्तो हुन्छ, जब हाम्रो डिजाइन लेभलमा माटो काट्ने काम भइसकेपछि भित्रतिर सिट पाइल ड्रेन अनि त्यसपछि बाहिर पनि माइक्रो पाइल डिजाइन छ, त्यो अनुसार गर्छौँ र बिचमा चाहिँ ग्राभल रोडै हुन्छ। केही समय त्यसको मोनिटरिङ गर्नका लागि पनि ग्राभल रोडै हुन्छ, दसैँसम्म ग्राभल रोड हुन्छ। पछि त्यसमा समस्या कम आयो, सक्सेस भयो भने अलि पछि मात्रै त्यसलाई पिच गरिन्छ।
1: अनि वैकल्पिक बाटोको कुरा पनि हुँदैछ भन्ने सुन्ने छ?
2: वैकल्पिक बाटोको लागि पारिपट्टिबाट लैजाने हिसाबले पुलहरूका अब प्रिलिमिनरी सर्वे भइरहेछ, टनेलको पनि आइरहेछ। अब त्यसलाई चाहिँ सचिवज्यू, राष्ट्रिय योजना सदस्यज्यू, डिजी साहबहरू सबै टोली आएर त्यसको पनि विचार विमर्श गर्छ। अब काम छिट्टै अगाडि बढ्ने होला छ।
1: असोज लागे पछाडि चाहिँ यो बाटोबाट पृथ्वी हाइवे खुल्छ?
2: हजुर, हामी त्यो लक्ष्यका साथ अगाडि बढेका छौँ। अब यही कन्डिसन रह्यो भने अब योभन्दा नसोचेको कुनै परिस्थिति नआउँदा हामी गर्न सक्छौँ।
0: कोशी प्रदेश सरकार सञ्चालनका लागि 28 बुधे न्यूनतम साझा कार्यक्रम ल्याइएको छ। एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच भएको सहमति अनुसार न्यूनतम साझा कार्यक्रम ल्याइएको हो। सरकारको कार्य सम्पादनलाई प्रभावकारी, परिणाममुखी र जनउत्तरदायी बनाउने उद्देश्यले ल्याइएको न्यूनतम साझा कार्यक्रममा बजेट पुनरावलोकनदेखि सुशासन, पूर्वाधार, कृषि, पर्यटन, स्वास्थ्य र विद्युतीय शासनसम्मका विषयलाई प्राथमिकतामा राखिएको छ। साउन 9 गते भएको 3 बुधे सहमति अनुसार कोशी प्रदेशमा भदौ 1 गते नेकपा सहभागी भएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर, घिनी घिनी घिन्ताङ तीन ठाउँमै भाँचेर नाचन भन्ने गीत सुन्यो अनिल सिंहको आवाजमा। र यो गीतसँगै हामी कार्यक्रम प्रभातकालीन आवाजको दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ। श्रोता, नाच्दै उफ्रिँदै आइपुग्यौँ हामी फेरि। अबको बसाइ पनि हामी यसरी नै रमाइलो गर्ने कोसिस चाहिँ पक्कै नै गर्नेछौँ। हजुर, आज मङ्गलबारको कार्यक्रम सञ्चालन भइरहेको छ श्रोता, 8 सेप्टेम्बर 2026 सालको प्रभातकालीन आवाज हो। भदौको 23 गते विक्रम सम्बत 2083 सालको बिहानको 8:30 गयो श्रोता। ब्रुनाईमा सेरियामा अहिले मौसमी परिवर्तन खासै भएको छैन, सिमसिम पानी पर्दै गरेको मौसमी प्रक्षेपण चाहिँ देखाइएको छ, तर पानी परिरहेको छैन। अघि हामीले भनिहालेका थियौँ, सुन्नुभएको थिएन, त पानी परे नि हुन्थ्यो, धेरै दिन भयो भनेको यो पानी परेको भए यो धुवा तुवालो सबै हट्थ्यो कि भन्ने एउटा चासोको विषय रहेको छ ब्रुनाईमा। अहिले ब्रुनाईभरि नै सेरियाको मात्रै सन्दर्भ रहेन। हजुर, म धनराज राईले प्रभातकालीन आवाज सञ्चालन गरिरहेको छु श्रोता, र अब एउटा गीत सुनौ, त्यस पछाडि हामी आजको राशिफलमा के कसो छ त्यतातिर ध्यान दिन जान्छौँ। गीतको पालो परेको छ प्रवीण राई र सन्जु मोक्तानले गाउनुभएको सधैँ नै।

सधैँ नै प्रवीण राई र सन्जु मोक्तानले गाउनु भएको गीत सुन्यौ। अब भने हामी लाग्नेछौ आजको राशिफल तर्फ। के कसो रहेछ यसो दिन त्यसरी नै सुरुवात गरौं। सुरुमा मेष राशि, हतारको निर्णयले काम बिग्रने छ भने महत्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउने छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारोमा पार्ने हुँदा सजग रहनुपर्ने देखिन्छ। श्रोता, खराब व्यक्तिको सङ्गतले समस्या निम्त्याउने छ अनि निर्णायक मोडमा द्विविधा उत्पन्न हुँदा हतारमा निर्णय नगर्नुहोला। वृष राशि, सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीलाई पछि पार्न सफल हुनुहोला। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सक्ने देखिन्छ आज अनि गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाउने योग छ। मिथुन राशि, अवसर आए पनि आत्मविश्वासको कमीले पछि पर्नुहोला। शुभचिन्तकहरूको भावनालाई व्यवस्था गर्दा दुःख पाइनेछ। हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ अनि बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिने सम्भावना छ। मिथुन राशि हुने श्रोता, कर्कट राशि, शोक खानपान र साज सज्जामा खर्च गर्नुपर्ने समय रहेको छ। तैपनि नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्ने देखिन्छ आज। रचनात्मक काममा चाहिँ प्रारम्भ गर्ने समय छ अनि सहयोगीहरूले राम्रो साथ दिनेछन् र पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्ने देखिन्छ। सिंह राशि, समयमा होस् नपुग्नाले व्यवहारमा पछि पर्नुहोला। आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ अनि अवसरका लागि निकै दौडधुप गर्नुपर्ने देखिन्छ। समय दिन नसक्दा बन्न लागेका काम पनि बिग्रन सक्छन्। व्यवसायमा लगानी बढाउने मौका आएको छ अनि भइपरि आउने खर्चले चिन्ता बढाउन सक्छ। कन्या राशि, भौतिक साधन जुड्नाले प्रसन्नता मिल्नेछ। आय आर्जनको स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुने

मा हुनुहुन्छ भने त्यो प्राप्त हुने सम्भावना पनि रहेको छ अनि समुदायको हितमा लोकप्रिय काम गर्न सक्नुहोला। वृश्चिक राशि, परिस्थितिवश चिताएका काम रोकिन सक्छ। हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले चाहिँ फाइदा उठाउन सक्ने रहेछन्। आज अस्वस्थताले काममा जुट्न नसक्नुहोला। कमजोरीले चिन्ता बढाउनेछ अनि परिस्थितिवश चिताएको काम रोकिन सक्छ अनि अरूका लागि बुद्धि खर्चनु पर्ने देखिन्छ वृश्चिक राशि हुने श्रोता। धनुराशि, सानातिना काममा अल्झनु परे पनि बुद्धिको उपयोगले समस्या पहिचान हुनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय रहेको छ। दिगो फाइदा हुने योजना बन्न सक्छ र प्रतीक्षित नतिजा कमजोर देखिनाले काम फेरि दोहोऱ्याउनु पर्ने हुनसक्छ। स्वास्थ्यका लागि औषधिको जोहो गर्नुपर्ने पनि देखिन्छ धनुराशि हुने श्रोता। मकर राशि, पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। काम बन्नका साथै धनलाभ पनि हुने देखिन्छ। बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ अनि विगतका कमजोरीलाई सुधार गर्ने मौका पनि रहेको छ अनि लगनशीलताले लक्ष्यमा पुर्याउने देखिन्छ। अनि आज भने तपाईँको विशेष उपहार प्राप्त हुन सक्ने पनि भनिएको छ मकर राशि हुने श्रोता। कुम्भ राशि, स्वास्थ्य सबल बन्नका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सक्नुहोला। शत्रुहरू किनारा लाग्ने देखिन्छन् अनि प्रतिस्पर्धामा विजय हुनुहोला। ईर्ष्या गर्नेहरूले हार खानेछन् र व्यापार लगायत अर्थलाभ हुने योजना प्रारम्भ गर्ने समय आएको छ है श्रोता। यात्राको प्रक्रियामा बढी खर्च हुन सक्छ। र अन्तमा मीन राशि, परिस्थिति अनुसार चल्न नसक्दा दुःख पाइनेछ। समय तालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा मिलाउन उठाउन सक्छन्। विशेष खानपानको अवसर प्राप्त भए पनि स्वास्थ्य चिन्ताले तपाईँलाई आज भने सताउने देखिन्छ। परिस्थितिवश चिताएको काम रोकिन सक्छ र कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछाडि चाहिँ नलाग्न पनि सुझाव दिइएको छ मीन राशिलाई। हजुर, हामीले मीन राशि सँगसँगै आजको राशिफल पनि अन्त्य गर्यौँ श्रोता। यतिमै आएर तपाईँहरूको राशिफल जे जस्तै भए पनि राम्रो काम गर्न नछोड्नुहोस्। राम्रो सोचसहित दिनको सुरुवात गर्न नछोड्नुहोस्। तपाईँ हामी सबैलाई शुभै शुभ होस्। अब गीत सुन्न जाउँ राशिफल पछाडि। रोड ट्रिपमा निस्किनु पर्यो, हामी वाङदेन शेर्पालाई साथ दिउँ हामी पनि।

0: यो BFBS
1: गोर्खा रेडियो हो।
2: के तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निःशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 90 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

हजुर धीरज राईले गाउनुभयो लुकी लुकी आँखा तिमी एभरग्रिन सिङ्गर. अहिले त कता हुनुहुन्छ उहाँको धेरै भयो गीतहरू नआएको धीरज राई सदाभार गायकका रूपमा हामीले चिन्ने गरेका छौँ. धेरै भयो उहाँको नयाँ गीतहरू सुन्न नपाएको, आशा छ छिटै सुन्न पाउनेछौँ हामीले. हजुर प्रभातकालीन आवाजको दोस्रो घन्टामा हुनुहुन्छ श्रोता. अहिले ब्रुनाईमा बिहानको 8:27 गएको छ र आज मङ्गलबार हामी यो समयमा चाहिँ सोसियल मिडिया ट्रेन्डमा बसेर केही विषयहरू हेर्ने गर्दछौँ. यो हप्ता के विषयले चाहिँ सोसियल मिडिया तातिएको छ त, हटनेस कतिको बढेको छ त, कुन कुन विषयले भन्ने चाहिँ विषयहरू छानेर ल्याउने गर्दछौँ. सामाजिक सञ्जालमा प्रत्येक हप्ता नै नयाँ ट्रेन्ड आउँछ, केही दिन भाइरल हुन्छ अनि फेरि अर्को नयाँ ट्रेन्डले त्यसलाई चाहिँ रिप्लेस गरिदिन्छ, विस्थापित गरिदिन्छ. यस साताका केही चर्चित सोसियल मिडियाका ट्रेन्डहरू चाहिँ यस्ता रहेछन् श्रोता. अहिले निकै हट टपिक बनेको रहेछ यो, विशेष गरी वेस्टर्न सोसियल मिडियामा. अब नेपाली भन्दा पनि ओ बोय अ चिज बर्गर भन्ने ट्रेन्ड चाहिँ चलिरहेको रहेछ. एउटा सिनारियो कल्पना गर्नुहोस्, क्यामेराको अगाडि एउटा चिज बर्गर राखिएको छ, त्यस पछाडि एउटा रमाइलो अडियो बज्छ, ओ बोय अ चिज बर्गर भनेर एउटा जुम गरिए फोकस गरिएर चिज बर्गरलाई मात्रै देखाइएको छ. तर सङ्गीतको खास बिट आउने बित्तिकै, त्यो मेन बिटमा जब पुग्छ नि त्यो एउटा टर्निङ पोइन्ट जस्तो, त्यो आउने बित्तिकै क्यामेरा चाहिँ अर्को एङ्गलमा घुम्छ अनि त्यस पछाडि एउटा होइन चिज बर्गरको चाहिँ यति लामो लाइन देखिन्छ. त्यो चाहिँ रहेछ अहिलेको चलिरहेको ट्रेन्ड. यो ट्रेन्डको मुख्य आकर्षण पहिला एउटा सामान्य दृश्य देखाउने र अन्त्यमा चाहिँ अप्रत्याशित चाहिँ अनएक्सपेक्टेड रिभिल गर्ने, त्यो के छ त्यस पछाडि, त्यसको पछाडि के रहेको छ भनेर देखाउने. यही कारणले चाहिँ यो ट्रेन्ड फुड कन्टेन्ट मात्र होइन अरू ब्रान्ड र क्रिएटरले पनि प्रयोग गर्ने गरेका रहेछन्. एउटा सामान देखाएर अन्त्यमा त्यसैको ठुलो कलेक्सन देखाउने, हजुर यस्तो सिम्पल तर इन्टरटेनिङ प्रेजेन्टेसन चाहिँ अहिलेको यो सोसियल मिडियामा राम्रोसँग चलिरहेको छ, राम्रो मसाला बनिरहेको छ. अब यसलाई चाहिँ अहिलेको हट टपिक मध्येमा आउट अफ 4, 3 पोइन्ट दिइएको रहेछ, निकै ट्रेन्डिङ. अर्को ट्रेन्ड पनि आएको रहेछ, Q4 Goals. अब वर्षको अन्तिममा आइपुगिसकेका छौँ हामी, अथवा अब सेप्टेम्बर अक्टोबर नोभेम्बर र डिसेम्बर, अब यो नजिकै गर्दा मानिसहरूले चाहिँ आफ्नो Q4 Goals चाहिँ सोसियल मिडियामा पोस्ट गर्न थालेका रहेछन्. तर यहाँ एउटा गम्भीर कुरा चाहिँ रिजोल्युसन भन्दा पनि हास्य र रिलेटेबल गोलहरू चाहिँ बढी देखिन्छ. उदाहरणका लागि यो वर्ष सकिन अझै धेरै कफी पिउने, सकिन अघि भन्ने, अथवा काम सुरु गर्नुभन्दा पहिले एउटा टिकटक हेर्ने जस्ता रमाइलो तर के अरे इन्ट्रेस्टिङ गोलहरू चाहिँ त्यसरी राखिएको रहेछ. यो पनि भर्खर 2-3 दिन मात्रै भएको रहेछ यो ट्रेन्डिङ हुन थालेको, त्यसैले यसको हटनेसको लेभल चाहिँ 4 मध्ये 1 अङ्क दिइएको रहेछ ट्रेन्डिङको यो लिस्टमा चाहिँ. तर यो अप जाँदै गरेको अवस्थामा चाहिँ पक्कै पनि छ, अर्को हप्ता यो सायद 1 हुनसक्छ. अनि अर्को एन्ड अफ अगस्त ट्रेन्ड आएको रहेछ, यो गायक चाहिँ नोआ काहानले एन्ड अफ अगस्त गीतलाई प्रयोग गरेर मानिसहरूले आफ्नो समरको यो अस्ति गर्मी मौसमका रमाइलो क्षणहरूको स्लाइड सो अनि छोटा भिडियोहरू बनाउन थालेका रहेछन् नोआ काहानको यो एन्ड अफ अगस्त गीत प्रयोग गरेर. यसको मतलब चाहिँ के रहेछ भने गर्मी मौसम सकिँदै गर्दा यो गर्मी मौसम कस्तो रह्यो भनेर सम्झिने एउटा के भन्छ नोस्टाल्जिक ट्रेन्ड भनौँ न, त्यस्तो बनाउने रहेछ. घुमघाम साथीभाइसँग बिताएका क्षण
फ्यामिली मोमेन्ट्स वा पर्दा पछाडिका रमाइलो दृश्यलाई एउटा छोटो भिडियोमा राखेर यो अडियो प्रयोग भइरहेको छ। यसलाई चाहिँ अहिलेको ट्रेन्डिङमा 4 out of 4 दिइएको रहेछ, अर्थात् निकै हट ट्रेन्ड चाहिँ चलिरहेको रहेछ। तपाईँहरूले पनि कतै न कतै यो चाहिँ एन्ड अफ अगस्त गीत त सुन्नु नै भयो पक्कै पनि, र रिलहरू पनि सर्ट भिडियोहरू पनि हेर्नुभयो। विच लोगो इज नट आवर्स अर्को ट्रेन्डमा रहेको विषय रहेको छ। यो चाहिँ सोसियल मिडियाको गेसिङ नेम गेम जस्तो रहेछ। कुनै पनि ब्रान्डले आफ्ना पुराना वास्तविक लोगोहरूको लाइनअप बनाउने रहेछ यसमा चाहिँ, र त्यसमा एउटा नक्कली लोगो मिसाइदिने रहेछ अनि अडियन्सलाई सोधिने रहेछ यीमध्ये कुन लोगो हाम्रो होइन। यसले चाहिँ ब्रान्डको हिस्ट्री पनि देखाउँछ र अडियन्सलाई कमेन्ट गर्न पनि एक किसिमले के भन्ने बाध्य बनाउने रहेछ। त्यसैले इन्गेजमेन्ट बढाउने क्रिएटिभ तरिका बन्न सक्छ। यसलाई पनि अहिलेको निकै ट्रेन्डिङ स्कोरमा चाहिँ 4 out of 4 नै प्रदान गरिएको रहेछ अङ्क। हजुर, अब आजका लागि अन्तिम ट्रेन्डिङ विषय रहेको छ, वी कुड गो आउट टु इट। सोच्नुहोस् त, तपाईँ हामीले अब घरमा खाना पकाउन सुरु गरिसकेका छौँ, त्यसै बेला तपाईँका परिवारका अन्य सदस्यले भन्नुभयो आज बाहिर गएर खाना खाउन। अब चाहिँ तपाईँको सुरु हुन्छ के होस्, आधा पाकिसकेको छ खाना, अब होइन सामानहरू पनि तयारी अवस्थामा छन्, अब त्यसलाई थन्काउने कि बाहिर खाना खाना जाने तयारी गर्ने। हजुर, यो वी कुड गो आउट टु इट भन्नेले चाहिँ मानिसलाई कन्फ्युजनमा राख्ने रहेछ। यो ट्रेन्ड निकै सान्दर्भिक भएकाले विशेष गरी टिकटक अनि रिल्समा रमाइलो ढङ्गले प्रयोग गरेको पाइन्छ। विशेष गरी रेस्टुरेन्ट र फुड ब्रान्डहरूले का लागि चाहिँ यो आफ्नो ब्रान्डलाई इन्टरटेनिङ तरिकाले प्रस्तुत गर्ने राम्रो अवसर पाएका रहेछन्। यसले पनि यो हटनेसमा चाहिँ 4 out of 3 अङ्क पाएको रहेछ। हजुर, सोसियल मिडियामा अहिलेको फर्मुला भनेको छोटो भिडियो, अनएक्सपेक्टेड ट्विस्ट, नोस्टाल्जिया, गेसिङ द गेम र रिलेटेबल कमेडी स्पष्ट रूपमा हामीले देख्ने गर्दछौँ। तर याद गर्नुपर्ने कुरा चाहिँ के रहेछ भने, आज भाइरल भएको ट्रेन्ड भोलि पुरानो भइसक्छ र हुन पनि सक्छ। त्यसैले सोसियल मिडियामा सफल हुन केवल ट्रेन्ड पछ्याएर पुग्दैन, त्यसलाई आफ्नो पर्सनालिटी र क्रिएटिभ आइडियासँग जोड्न सक्नु भयो भने त्यसले चाहिँ महत्त्वपूर्ण कुरा बनाउन सक्छ। आज तपाईँको ट्रेन्ड फिडमा कुन चाहिँ ट्रेन्ड चलिरहेको छ तपाईँले याद गर्नुहोस् है त, मैले पनि याद गर्नुपर्ने भयो। सुमन गुरुङलाई सुनौ यो सोसियल मिडियाको ट्रेन्ड पछाडि किन किन भन्ने गीतमा।

0: BFBS गोर्खा रेडियो हो।
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

ओखिली मेरी ओखिली अनिश ओखिली सापकोटा र सृजन ताम्रकारले गाउनुभएको यो मिठो गीत सुन्यो श्रोता. तपाईँहरूले यो गीत पक्कै पनि सम्झिनुहुन्छ नै होला. सन 1990 दशकको यो नेपाली पप गीत हो श्रोता. र ओकिलीले चाहिँ खास ओकिली चाहिँ अनिश सापकोटालाई भनिँदो रहेछ किन हो अनिश ओकिली सापकोटा र सृजन ताम्रकार यो जोडीको गीत सायद यो मात्रै हो कि जस्तो लाग्यो. अन्य गीतहरू चाहिँ मैले त्यति याद गरिनँ. तपाईँहरूलाई थाहा छ भने यसो भनिदिनुहोस् है, यसो खोजेर हामी सुनौ. पुराना गीतहरू मिठा हुन्छन्. ब्रिटिस फोर्सेस ब्रुनाईमा हर्नबिल स्कुलका लागि टिचर कभर सुपरभाइजर र लर्निङ सपोर्ट एसिस्टेन्ट चाहिँ जरुरत भएको छ. यो क्लोजिङ डेट छैन, ओपन डेट छ. तपाईँहरू क्वालिफाइड टिचर हुनुहुन्छ भने क्लासरुम टिचरहरू एब्सेन्ट हुनुहुँदाखेरि तपाईँहरूले कभर गर्नुपर्ने हुन्छ. र लर्निङ सपोर्ट एसिस्टेन्ट लेभल टू त्यो पनि तपाईँ क्वालिफाइड हुनुभएको छ भने एलएसए जब गर्नका लागि त्यो पनि सर्ट टर्म इमर्जेन्सी अथवा प्लान्ड कभर फर लर्निङ सपोर्ट एसिस्टेन्ट जरुरत परेको छ. तपाईँहरूले चाहिँ तपाईँहरूको एप्लिकेसन चाहिँ केस बाई केस बेसिसमा हेरिनेछ. र तपाईँ चाहिँ दक्षता हासिल गर्नुभएको छ भने अप्लाई गर्न सक्नु हुनेछ हर्नबिल स्कुलमा. हजुर, अब यो जानकारी पछाडि फेरि एउटा गीत सुनिहालौँ. सुरज शाही ठकुरी र आकाङ्क्षा बस्यालले गाउनुभएको छ माया तिमीलाई भन्ने.

हजुर, लै जान्छु कता कता भन्दै हुनुहुन्थ्यो। परीको भेषमा परीको देशमा सजाउने कुराहरू थियो यो गीतमा। सुरज शाही ठकुरी र आकांक्षा बस्यालले गाउनुभयो। ब्रिटिस फोर्सेस ब्रुनाईमा अब आउने मङ्गलबार 15 सेप्टेम्बरदेखि चाहिँ 21 सेप्टेम्बरसम्म ब्रिटिस फोर्सेस पोस्ट अफिस चाहिँ बन्द हुने भएको छ। यो चाहिँ किनभने पोस्ट अफिसका सबै स्टाफहरू चाहिँ बेलायतमा करियर कोर्सको लागि जानुपर्ने भएकाले गर्दाखेरि उहाँहरूले यो पोस्ट रुम चाहिँ खोल्न असमर्थ हुनुहुने भएको छ र 22 सेप्टेम्बर मङ्गलबारदेखि सुचारु रूपमा खोलिनेछ। अब हामी गलबन्दी बैना भन्ने गीत सुन्छौँ। श्रोता ध्रुव जीसी र इलिना चौहानले गाउनुभएको छ यो गीतलाई, र यो गीत नै आजको हाम्रो कार्यक्रमको दोस्रो घन्टाको अन्तिम गीत स्वरूप रहनेछ। र यो गीत पश्चात तपाईँहरू नेपालबाट समाचार सुन्नुहुनेछ 5 मिनटको लागि ताजा समाचार, अनि त्यस पछाडि हामी तेस्रो घन्टामा भेट्नेछौँ। तबसम्म बिएफबिएस गोर्खा रेडियो सुनेर रमाइलो गर्नुहोला। हामी तेस्रो घन्टामा भेटौँ।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: सुशासनको मुख्य नारा सहित जेएनजी पुस्ताले गरेको अभूतपूर्व विद्रोहको एक वर्ष पुग्दा पनि त्यसले खोजेको परिवर्तन अझै संस्थागत भइसकेको छैन। मध्यावधि निर्वाचनपछि बलियो समर्थन पाए पनि सरकारले सुशासन, पारदर्शिता र जवाफदेहिताका सवालमा अपेक्षित सुधार गर्न नसकेको भन्दै आन्दोलनका कतिपय अगुवा नै आलोचनामा उत्रिएका छन्। यति मात्र नभई लोकप्रिय मत पाएर प्रधानमन्त्री बनेका बालेन्द्र शाहले जेएनजी आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा पनि व्यवस्था गर्नुभएको छ। प्रतिवेदन गोप्य राख्ने र कार्यान्वयनमा ढिलाइ गर्ने सरकारको रवैयाले शहीद परिवार, घाइते र आन्दोलनका अगुवामा असन्तुष्टि बढ्दै गएको छ। आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन अझै सार्वजनिक भएको छैन। राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन पनि प्रधानमन्त्री कार्यालयमै थन्किएको छ। सुरक्षाकर्मीमाथि सरकारले गठन गरेको समितिको प्रतिवेदन समेत कार्यान्वयनमा आउन सकेको छैन। मानवाधिकार आयोगकी सदस्य लिली थापाले प्रतिवेदन कार्यान्वयनमा ढिलाइ गरेर सरकारले शहीदमाथि अन्याय गरेको बताउनु भएको छ। त्रिशुली भोटेकोशी नदीमा आएको बाढीले पुरिएका जलविद्युत आयोजनाका सुरुङ ब्रेक थ्रु नभएसम्म खोजी तथा उद्धार जारी रहने भएको छ। भदौ 10 आएको बाढीले जलविद्युत परियोजनामा कार्यरत कर्मचारी, प्राविधिक तथा इन्जिनियरलाई बेपत्ता बनाएको छ। आयोजनाका आवास र बाँध क्षेत्रमा रहेका व्यक्ति बाढीमा परेको अनुमान छ। टनेलमा भरिएको लेदो, ढुङ्गा तथा माटो पन्चिएको भाग वरपर नभएसम्म उद्धार जारी राख्ने निष्कर्षमा सेना पुगेको हो। हालसम्म माथिल्लो त्रिशुली 3A दुई र माथिल्लो त्रिशुली 1 एकजनाको जीवित उद्धार गरिएको छ। त्यसबाहेक विभिन्न परियोजनाबाट केही सब संकलन भएका छन्। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले सुरुङ ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धार जारी हुने बताउनु भएको छ। काभ्रेमा 6,000 भन्दा बढी भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीले निवेदन दिएका छन्।
4: सरकारले भूमिहीनको समस्या समाधानका लागि प्रक्रिया अगाडि बढाएपछि जमिन पाउने आशामा उनीहरूले निवेदन दिएका हुन्। हालसम्म 6,329 भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीको निवेदन आएको नापी कार्यालयका प्रमुख अशोक भूषालले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लामा भूमिहीन सुकुम्बासी 707, भूमिहीन दलित 183 र अव्यवस्थित बसोबासी 5,439 तथ्याङ्क प्रविष्ट भइसकेको छ। सरकारले गत जेठको तेस्रो साता जिल्ला भूमि समस्या समाधान समिति गठन गरेसँगै समितिले जिल्लामा रहेका भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीका लागि जग्गा उपलब्ध गराउने काम अघि बढाएको हो। समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले सरकारको 1,000 दिनमा भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीको व्यवस्थापन गरिसक्ने लक्ष्य अनुसार नै जिल्लामा पनि काम भइरहेको जानकारी दिनुभयो। विगतमा छुटेका भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीको विवरण संकलन गरी प्रविष्ट गर्ने काम भइरहेको उहाँको भनाइ छ।
3: बाढी प्रभावित जलवायु सुरुङभित्र परेकाको वास्तविक तथ्याङ्क सोचेभन्दा कम हुन सक्ने सेनाले जनाएको छ। सुरुङ उद्धार सम्बन्धी पछिल्लो जानकारी दिँदै सेनाका सहायक रथी सुभाष थापाले उद्धार भएका व्यक्तिको सूचनाका आधारमा वास्तविक तथ्याङ्क सोचेभन्दा कम हुन सक्ने बताउनु भएको हो।
5: सम्पूर्ण हेर्दाखेरि त्यो दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाए, त्यो टनेलभित्र फसेका व्यक्ति होइन, परियोजनासँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने रसुवागढी 5, लामटाङ 7, चिलिमे 7, अप्पर त्रिशुली 1 50, 3A 40 भने तापनि 3-4 भन्ने चाहिँ त्यो भाइको इन्टरभ्यू र 40 राख्दा पनि 3B 120, यो त बाहिर गर्दा हाराहारी 121 मात्रै टनलभित्र पसेको चाहिँ तथ्य देखिन्छ। अब हाम्रो अहिले मुख्य गति चाहिँ इन्फर्मेसन ड्रिभन रेस्क्यू फेज सुरु भएको छ।
3: सहायक रति थापाका अनुसार सेनाले सम्भव भएका जलविद्युत आयोजनाका सुरुङमा बाढी गएको तेस्रो दिनमै उद्धार सुरु गरेको थियो।
5: त्रिशुलीसँग जोडिया छ त्यो लामटाङ प्रोजेक्ट हो, यसले पनि हामीले 10 रेकी गरेका थियौँ हेलिकप्टरबाट, र यसमा चाहिँ भारतीय सेना र हाम्रो संयुक्त टिम चाहिँ 13 उद्धारको कार्य त्यहाँ सुरु गरेको थियो। र प्रवेश बिन्दुबाट टनेल जुन चाहिँ छिर्ने ठाउँ छ सर्भिस टनेल, त्यो सर्भिस टनेल खनेर हामी 60 मिटरसम्म जान तयार भयो। त्यसपछि यस्तो ब्लकेड आयो कि त्यहाँभित्र चिर्न स्पेसल इक्विपमेन्टले पनि गाह्रै नै देख्यो। गाह्रै देखिसकेपछि आइगनासम्म
3: अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते नमस्ते नमस्ते बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम प्रभात कालीन आवाजबाट सम्पूर्ण श्रोतालाई हार्दिक नमस्ते अनि स्वागत छ माझको हाम्रो अन्तिम घण्टाको बसाइमा। म धनराज राईले यो कार्यक्रमलाई अन्तिम घण्टामा ल्याइपुर्याएको छु। मिठा मिठा गीत सङ्गीतहरू सुन्दै सुनाउँदै विभिन्न जानकारीहरू दिँदै लिँदै र तपाईँहरूको प्रतिक्रियाहरू अनुरोधका गीतहरू सुन्दै सुनाउँदै यहाँसम्म आइपुगेका छौँ र आशा गर्दछु अझै पनि अबको बाँकी 40 मिनेट 50 मिनेट तपाईँ हामीसँग जोडिराख्नु नै हुनेछ पक्कै पनि। हजुर, आज मङ्गलबारको कार्यक्रम सञ्चालन भइरहेको छ श्रोता। बिहानको 9:11 गयो ब्रुनाईमा। सेरियामा मौसमी बदलाव खासै आएको छैन, अलिकति उज्यालो चाहिँ हुन थालेको छ, धुवा अलि पातलिएको हो कि भन्ने भान भइरहेको छ। एकैछिन बाहिर निस्केको थिएँ म पनि यो समाचार आएको बेलामा, समाचारमा के कसो सुन्नुभयो, नयाँ ताजा अपडेटहरू मैले समाचार चाहिँ मिस गरेँ, तर समाचार त्यस्तै हो, अपडेटेड न्युज आउँछ काठमाडौँबाट। हामी धन्यवाद ज्ञापन गर्दछौँ काठमाडौँको न्युज टिमलाई, उहाँहरूले अहोरात्र खटेर 24 घन्टा अराउन्ड द क्लक ताजा ताजा अथेन्टिक समाचारहरू चाहिँ प्रसारण गर्नुहुन्छ र त्यसका लागि हामी कृतज्ञता प्रकट गर्दछौँ। पुरानो गीत दिलु गुरुङले गाउनुभएको कस्तो ठाउँमा फुल्यो तिमी टिप्नै गाह्रो भयो, कति मिठो गीत सुन्यो हामीले। यो धम्पुस साइडको गीत रचना भएको जस्तो लाग्यो, किनभने त्यहाँ शब्दहरू त्यस्ता त्यस्तै मैले सुने गीत सुन्दै गर्दाखेरि। धम्पुस एरियाका श्रोता हुनुहुन्छ भने हो है हाम्रोतिर बाट लिइएको गीत हो, अथवा दिलु गुरुङ त हाम्रो छिमेकी पो हो भन्नुहोस् है कोही कसैले चिन्नुहुन्छ भने। हजुर, आजको हाम्रो प्रभातकालीन आवाज कार्यक्रमको तेस्रो घण्टा पनि आज विभिन्न जानकारीहरू दिँदै तपाईँहरूलाई गीत सुनाउँदै नै अन्त्य गर्ने योजनासहित उपस्थित भएको छु र ढिला नगरी ब्रिजेश श्रेष्ठलाई सुन्न जाउँ दिन र हप्तामा।

हजुर, मिठो गीत सुन्यो ब्रिजेश श्रेष्ठको आवाजमा. ज्यागर ल्यान्ड रोभर ले चाहिँ अब धेरै के अरे यो के अरे जबहरू चाहिँ कटौती गर्ने अनाउन्स गरिरहेको रहेछ श्रोता. करिब करिब 4,000

पक्कै पनि कम्पनीले मेन कम्पनीले केही क्षतिपूर्ति त अवश्य नै दिन्छ, तर क्षतिपूर्ति भन्नाले पनि काम चाहिँ कटौतीमा पर्नु भनेको साह्रै राम्रो खबर त होइन। त्यही हो, इकोनोमिक रिसेसन लागेपछि कम्पनीले के अरे यो मापदण्डहरू घटाउँदै लान्छ, बढाउँदै लान्छ कतिपय कुराहरूमा, कतिपयहरूमा घटाउँदै लान्छ। र सोही अनुरूप ल्यान्ड रोभर ज्यागुअरको ल्यान्ड रोभरले पनि कटौती गर्ने भनेको रहेछ। निकै धेरै पो भयो यो त, 4,000 भनेको त निकै धेरै मानिसहरू चाहिँ अब कामविहीन हुने अवस्थामा पुगेको समाचारहरू आइरहेका छन्। तपाईँले यसलाई पक्कै पनि पछ्याइराख्नु भएको छ होला। ब्रिटिस फोर्सेस ब्रुनाईमा चिल्ड्रेन्स लाइब्रेरी हिजोदेखि सुचारू रूपमा खोलिन थालिएको छ। सोमबार मङ्गलबार बुधबार र बिहिबार बिहानको 8:30 बजेदेखि साँझको 5 बजेसम्म खुला हुन्छ, र शुक्रबार बिहानको 8:30 बजेदेखि मध्याह्नको 1:30 बजेसम्म खुला हुन्छ भने लन्च टाइमको लागि चाहिँ तपाईँहरू नजानु होला। 1 बजेदेखि 2 बजे 1 घन्टा चाहिँ लन्च टाइम हो। र त्यसै सन्दर्भमा आज भने लाइब्रेरी बन्द रहेको समाचार हामीले प्राप्त गरेका छौँ, नजानु होला। लाइब्रेरियन बहिनीलाई चाहिँ हिजो खोलेर आज केही विशेष काम परेकाले लाइब्रेरी आज बन्द रहेको छ। जानुभयो भने पनि ढोकामा नोटिस टाँसिएको मात्रै पाउनुहुनेछ। त्यही भएर यसै जानकारीलाई चाहिँ अफिसियल मानेर आज नजानु होला लाइब्रेरी, अनि नानीहरूलाई पनि नलानु होला। अब डिज जोशी र इन्द्रकला राईले गाउनु भएको ये सुन त भन्ने गीत सुनौ है त श्रोता।

0: यो BFBS गोर्खा रेडियो हो।
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: BFBS, गोर्खा रेडियो। गोर्खा रेडियो।

यसै हो र कलेजी चुडेको त्यस्तै त्यसरी गर्दाखेरि पो हो भनेको त कुरा थियो यो गीतमा श्रोता रचना रिमाल अनि मोहन नेपालीले गाउनु भएको थियो यो गीतलाई। ल्वाङ कतिको खाने गर्नुहुन्छ चपाउने गर्नुहुन्छ श्रोता? ल्वाङ म पनि कहिले काहीँ यसो मुखमा च्यापिराख्छु र ल्वाङको कुरा भन्दा पनि अहिले चाहिँ ल्वाङको तेलको कुरा गर्न गइरहेको छु श्रोता केही क्षण। यो यसमा चाहिँ यो यो युजेनोल भन्ने तत्त्व हुँदो रहेछ र त्यसको केही सम्भावित फाइदाहरू स्वास्थ्यका लागि के रहेछन् भनेर यसो चर्चा गरौँ न भनेर तपाईँहरूसँग ल्वाङको विषय निकालिहाले श्रोता। दाँतको दुखाइ कम गर्न मद्दत गर्दो रहेछ ल्वाङले, ल्वाङको तेलले। यो इजोनल मा पेन रिलिभिङ र हल्का लोकल एनेस्थेटिक प्रभाव हुने हुँदाखेरि यसले चाहिँ दाँतको दुखाइमा यसको प्रयोगबारे क्लिनिकल एभिडेन्स चाहिँ उपलब्ध रहेछ। त्यस्तै मुखको ब्याक्टेरिया नियन्त्रणमा पनि सहयोग गर्दो रहेछ। यो युजेनोल मा एन्टिब्याक्टेरियल तथा एन्टिसेप्टिक गुण देखिएका छन् भन्दा पनि त्यसैले डेन्टल प्रोडक्ट्समा समेत प्रयोग हुने गर्दछ। तपाईँले डेन्टल प्रोडक्ट्स भन्दाखेरि टुथपेस्ट अनि यो डेन्टल फ्लस चलाउनु हुँदाखेरि एक किसिमको स्वाद आउँछ नि त्यो रहेछ क्या श्रोता, यो युजेनोल भन्ने तत्त्व चाहिँ यो तेलमा पाइने तत्त्व। सुन्निने अनि इन्फ्लामेसन घटाउनमा पनि सहयोग गर्दो रहेछ। यसमा चाहिँ यो तेलमा चाहिँ ल्वाङको तेलमा एन्टी इन्फ्लेमेटरी एक्टिभिटी देखिँदो रहेछ र त्यसले चाहिँ यो सुन्निने अनि इन्फ्लेमेसन यो पोल्ने अलिक कम गर्नमा मद्दत गर्ने रहेछ। अनि एन्टी अक्सिडेन्ट गुण पनि भएकोले यसमा चाहिँ एन्टी अक्सिडेटिभ स्ट्रेस विरुद्ध काम गर्न सक्ने एन्टी अक्सिडेन्ट प्रपर्टी हुँदो रहेछ, यसको गुण हुँदो रहेछ, त्यसले चाहिँ एन्टी अक्सिडेन्टको काम पनि गर्दो रहेछ। अब फङ्गल ग्रोथ विरुद्ध पनि यसको प्रभाव राम्रै हुँदो रहेछ। यो ल्याबोरेटरीमा गरिएको अध्ययनमा यो यसको तेलले ल्वाङको तेलले केही फङ्गाई विरुद्ध चाहिँ एन्टी माइक्रोबियल एक्टिभिटीहरू चाहिँ देखाउँदो रहेछ। कतिपय सन्दर्भमा चाहिँ यो फङ्गसहरूलाई चाहिँ यसले चाहिँ निरुत्साहित गर्दो रहेछ भनौँ न अझै त्यसमा। अब गिजा तथा यो ओरल डिस्कम्फर्ट यो मुखमा असहज हुने परिस्थितिमा पनि यसले अलि सहयोग गर्दो रहेछ। यो तेललाई चाहिँ पेरियोडोन्टल यो मेडिकल टर्म पनि कति अप्ठ्यारो पर्न पेरियोडोन्टल तथा ओरल केयर फर्मुलेसनमा प्रयोग गरिएको पाइँदो रहेछ। यसले चाहिँ गिजा तथा यो मुखको असहज अप्ठ्यारो हुनेलाई चाहिँ केही हल्का पनि बनाइदिने काम गर्दो रहेछ। अब हल्का दुखाइमा उपयोगी हुने सक्ने यो माइल्ड लोकल पेनमा पनि काम हुँदो रहेछ। यो पेन सिग्नलिङ पाथवेमा प्रभाव पार्ने भएकाले टपिकल पेन रिलिफमा यसको सम्भावना पनि अध्ययन गरिसकिएको रहेछ। भनेपछि तपाईँ हामीले अब ल्वाङ चपाउँछौँ, अब ल्वाङको तेलको प्रयोग गर्छौँ, जानी नजानी पनि कतिपय सन्दर्भमा त हामीले धेरै कुरामा ल्वाङको सहयोग लिइराखेको हुँदो रहेछौँ भन्ने कुरा मैले चाहिँ यहाँबाट स्पष्ट रूपमा बुझेँ। म पनि घरिघरि सधैँ त दैनिक रूपमा त होइन, कहिलेकाहीँ यो के तिर्सना भन्छ नि तिर्सना मेटाउनको लागि पनि कोही कोही बेला ल्वाङ चपाउने गर्दछु। अब फेरि तिर्सना भन्नाले अन्य नसोच्नु होला, अन्यथा नसोच्नु होला, कोही कोही बेला के खाउँ हुन्छ नि मनमा मुखलाई चिलाइराख्ने त्यस्तो बेलामा चाहिँ यो यसको सेवन गर्ने गर्दछु र फाइदा नै हुँदो रहेछ, फाइदा गरिराखेको रहेछ मलाई पनि भन्ने मलाई भान भयो श्रोता। अब यो तेल चाहिँ अलिकति कन्सन्ट्रेटेड हुने रहेछ श्रोता, सिधै धेरै प्रयोग गर्दा अथवा खाँदा चाहिँ सुरक्षित हुँदैन। यो अलि धेरै मात्रामा निल्दा अथवा यसको सेवन गर्दा चाहिँ
पोइजनिङ र लिभर ड्यामेज समेत हुन सक्ने खतरा हुन्छ, त्यसै भएर अलिकति कन्ट्रोल्ड रूपमा चाहिँ यसको सेवन गर्नको लागि सुझाव पनि दिइएको छ। हजुर, ल्वाङ हेर्दा सानो तर फाइदा धेरै रहेछ ले गर्दाखेरि ल्वाङ कहिलेकाहीँ यसो लिने गर्नुहोस् जिब्रो पर्पोले पनि। अब ल्वाङको कुरा यतिकैमा अन्त्य गरौँ। सुनिता थेगिम र नोगेन लिम्बुले गाउनुभएको छ, भागी जाने सल्लाह पो गर्दै हुनुहुन्छ, किन रहेछ सुनिहालौँ।

हजुर, भागीजाने सल्लाह गर्दै हुनुहुन्थ्यो सुनिता थेगिम र नोगेन लिम्बुले. अब हामी सिन्धु मल्लले गाउनुभएको गीत सुन्छौँ, तुङनारा डम्फु. र सिन्धु मल्लको भर्खरै आएको रहेछ एउटा नयाँ गीत, चुरा पोते भन्ने, रामचन्द्र काफलेसँग मिलेर गाउनुभएको रहेछ त्यो गीत. भने म तपाईँहरूलाई अर्को बसाइमा, भोलिको बसाइमा पक्कै पनि सुनाउने छु. अहिलेका लागि भने यो पुरानो उहाँको निकै चर्चित गीत टुङ्गनारा डम्फु नै सुन्न जाउँ सिन्धु मल्लको आवाजमा.

रेडियो बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

हजुर, मायाले किन यस्तो गराउँछ, किन सपनाबाट बिउझाउँछ भन्दै हुनुहुन्थ्यो राजेश पाल राई अनि सञ्जीवनीले। बङ्गलादेशमा यस वर्ष निकै डेङ्गु फैलिएछ श्रोता, र यो संक्रमण चाहिँ तीव्र रूपमा बढिरहेको सन्दर्भमा चाहिँ हिजो सेप्टेम्बर 7 सम्ममा 43,904 जना चाहिँ संक्रमित भइसकेको समाचारहरू आइसकेको छ भने तीमध्येबाट 121 जनाको मृत्यु पनि भइसकेको रहेछ श्रोता। पछिल्लो 24 घन्टामै 1,314 जना चाहिँ अस्पताल भर्ना भइसकेका रहेछन्। अब यो सन्दर्भमा चाहिँ राजधानी ढाका सहित देशका विभिन्न क्षेत्रमा अस्पतालहरूमा चाहिँ डेङ्गुका बिरामी बढिरहेका छन्, चाप बढिरहेको छ। अझ चिन्ताजनक कुरा चाहिँ के छ भने 16-30 वर्ष उमेर समूहले यस वर्षको कुल सङ्क्रमणमध्ये करिब 42% हिस्सा ओगटेको चाहिँ डेटा स्ट्याटिस्टिक निकालिएको रहेछ। यो अब तपाईँहरूलाई थाहा छँदै छ, डेङ्गु लामखुट्टेको यो एडिस भन्ने लामखुट्टेको टोकाइबाट सर्ने हुन्छ र पानी जम्न नदिने, लामखुट्टेको टोकाइबाट जोगिने अनि ज्वरो आएमा समयमा नै स्वास्थ्य संस्थामा जाँच गराउन भनेर पनि यो चाहिँ बेसिक प्रोटेक्टिभ मेजर्सहरू हुन् भनौँ न। अब नेपालमा पनि डेङ्गुको समस्या गत केही साल अगाडि निकै फैलिएको थियो, यो पछिल्लो वर्षमा त केही भएन जस्तो लाग्यो, अलिअलि समाचारहरू चाहिँ सुन्यो तर यस्तो संक्रमण फैलिएको भन्ने चाहिँ सुनिएको थिएन, यो साल पनि सुनिएको छैन। अब सुनिता थेगिमलाई सुनौँ यो डेङ्गुको समाचार पछाडि। ए माया सल्लाहघारीमा भन्दै हुनुहुन्छ, के सुसाउँदैछ सल्लाहघारीमा?

हजुर, मिठो गीत सुन्यो सुनिता थेगिमको आवाजमा, ए माया सल्लाहघारीमा। बिएबिएस बिग सल्युट अफ समिट अब 9 अक्टोबर 2 तारिकका दिनदेखि यो लन्च हुने भएको छ। श्रोता, यो वर्षको बिएबिएसको च्यारिटी उठाउने हेतुले बिएबिएसले चाहिँ अफ समिट आयोजना गरेको छ। तपाईँहरूले चाहिँ bfs.com/summit मा गएर तपाईँले के चाहनुभयो भने केही डोनेसन दिन सक्नुहुनेछ। 8 अक्टोबरसम्ममा तपाईँले दिन सक्नुहुन्छ। यो चाहिँ यो अफ समिट चाहिँ अब हामी बिएबिएसका टिमले चाहिँ संसारभरि जो जो छौँ बिएबिएसमा काम गर्ने वा हामी सबै मिलेर चाहिँ यो पाइल अफ क्यास उठाउने चाहिँ जमर्को गरिरहेका छौँ श्रोता। त्यसका लागि तपाईँको सहयोगको अपेक्षा गरेका छौँ। हजुर, अब जालहारी कान्छा सुन्छौँ। जालहारी कान्छा होइन, जालहारी ठुली, उदय सोताङ र मनिला सोताङले गाउनुभएको गीत सुन्छौँ। र यो गीत सुन्दै सुन्दै हामी कार्यक्रम प्रभातकालीन आवाजबाट पनि बिदा हुन्छौँ। हाम्रो आजको सम्पूर्ण सामग्रीहरू पुरा भए अब हामी भोलि मझेरी कार्यक्रममा भेट्छौँ। भोलि प्रभातकालीन आवाज बिना गुरुङले चलाउनुहुनेछ भने म मझेरीमा नै उपस्थित हुनेछु। हामी त्यस्तै सट्टापट्टामा नै काम चलाइराख्ने चलाउँछौँ कहिलेकाहीँ। र भोलि चाहिँ बिना बहिनीको विशेष परिस्थिति कारणले उहाँले चाहिँ बिहान गरेर म जान्छु भन्नुभएको छ। मैले उहाँलाई मझेरी कार्यक्रममा सघाउँछु, उहाँले प्रभातकालीन आवाज चलाउनुहुनेछ भने यस पछाडि आज भने मझेरी कार्यक्रम सुन्नुहुनेछ अब बिना गुरुङको साथमा। मलाई भने बिदा दिनुहोस्। तपाईँको बाँकी समय सुख रहोस्, शुभ रहोस्, सुखी रहनुहोस्, खुसी रहनुहोस्, स्वास्थ्य रहनुहोस्। टाटा बाई बाई भने मैले नमस्ते बाई।

0: सड़क विभागले काबू बाहिरको परिस्थिति नआएमा आउँदो असोजको सुरुदेखि नै कृष्णभीरको बाटो खोल्ने दावी गरेको छ। नागढुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्र,
1: कृष्णभीरको बाटो खुलाउने काम कति सकियो अहिलेसम्म?
2: एकदमै जोखिमपूर्ण ठाउँ हो। त्यसमा चाहिँ जियोटेक सोसाइटीले उसैको मोनिटरिङमा र उसैको डिजाइनमा निर्माण कार्य चाहिँ हामीले तीव्र रूपमा अगाडि बढाइरहेको छौँ। यो चाहिँ अहिले हामीले मेसिन प्रयोग गरेर काम गर्न थालेको 4 दिन भयो होइन, र अझ काट्न पर्ने क्वान्टिटी धेरै छ र यसमा आउने समस्याहरूलाई पनि मोनिटर गर्दै काट्न पर्ने भएको र एक्ज्याक्ट यति दिनमा सकिन्छ भन्दा अहिले भन्दा चाहिँ सकिन्न। त्यही पनि हाम्रो प्रयास चाहिँ 5-7 दिन अब यो महिनाभित्र बाटो सञ्चालन गर्ने, अब काठमाडौँमा बुलेट र ओइल ट्याङ्करहरू सहज आवागमन गराउने लक्ष्यका साथ अघि बढिरहेको छौँ। यसको दिनदिनै प्रगति नै छ भनौँ न, कुनै पनि अवरोध छैन। यो महिनाको अन्त्यसम्म रोडलाई सर्भिसेबल बनाउने लक्ष्यका साथ अगाडि बढेका छौँ।
1: कसरी काम गर्दैछौँ?
2: हामीसँग आजको दिनमा पनि 6 एक्सकाभेटर छन्, एउटा बुलडोजर छ होइन, एउटा लोडर छ, एउटा जेसिबी छ, भनेपछि 9 स्रोत साधन। हाम्रो लेन्थ भनेको जम्मा 270 मिटर हो होइन, र त्यसलाई माटो काट्ने र माटोलाई नजिकै सुरक्षित ठाउँमा डिस्पोजल गर्ने गर्दैछौँ। हाम्रो अहिले ग्रेड अझै भनौँ न 17-18% छ, त्यसलाई हामीले काटेर झारेर 4-5% बिचमा ल्याउने हो, र अप्पर साइडमा प्रोटेक्सनका लागि सिट पाइल राख्ने, प्याज ड्रेन बनाउने जुन हाम्रो डिजाइन छ त्यही अनुसारै अघि बढिरहेछौँ।
1: यो खन्दै गरेको ठाउँमाथि धाँजा फाट्यो भन्ने खबर पनि आएछ।
2: त्यो धाँजा फाट्ने चाहिँ यो आफै पहिरो थुप्रिएको ठाउँ हो होइन, यो समस्या आउनुभन्दा अगाडि पनि माथि गएर हेर्दा धाँजा फाटेकै थियो। त्यो अलिकति केही बढेको भन्ने पनि छ, त्यो स्वाभाविक पनि हो। त्यसलाई टाल्ने अब जस्तो विज्ञ समूह हामी सबै गएर त्यहाँ निरीक्षण गऱ्यौँ, त्यसलाई टाल्ने र पानी खेर नदिने भनेर त्यो सुरक्षा विधि अप्नाएर त्यो अनुसार काम भइरहेछ।
1: यो भदौसम्ममा ट्र्याक मात्रै खोल्ने हो कि पक्की जस्तै बनाएर खोलाउने हो?
2: हाम्रो चाहिँ ग्राभेल रोड हुन्छ हुन चाहिँ होइन, हाम्रो सबभन्दा प्राथमिकता भनेको बुलेट र यो सप्लाई चेनलाई सुचारू गराउने हो। ट्र्याक खोल्ने भन्दा नि गाडी पास गर्ने हो, ट्र्याक खोल्नेले काम लाग्दैन होइन, ट्र्याक खोल्ने त काम गर्नका लागि हो। हामी चाहिँ बुलेट पास गर्ने र ओइल ट्याङ्कर सप्लाई चेनलाई ओपन गर्ने लक्ष्यका हो। खास
1: दसैँ तिहार अघि पक्किने गर्ने सुरसार चाहिँ छ कि छैन इन्जिनियर साहब?
2: त्यो यस्तो हुन्छ, जब हाम्रो डिजाइन लेभलमा माटो काट्ने काम भइसकेपछि भित्तातिर सिट पाइल ड्रेन अनि त्यसपछि बाहिर पनि माइक्रो पाइल डिजाइन छ, त्यो अनुसार गर्छौँ र बिचमा चाहिँ ग्राभेल रोडै हुन्छ। केही समय त्यसको मोनिटरिङ गर्नका लागि पनि ग्राभेल रोडै हुन्छ, दसैँसम्म ग्राभेल रोड हुन्छ। पछि त्यसमा समस्या कम आयो, सक्सेस भयो भने अलि पछि मात्रै त्यसलाई फिट गरिन्छ।
1: अनि वैकल्पिक बाटोको कुरा पनि हुँदैछ भन्ने सुन्ने छ?
2: वैकल्पिक बाटोको लागि पारिपट्टिबाट लैजाने हिसाबले पुलहरूका अब प्रिलिमिनरी सर्वे भइरहेछ, टनेलको कुरा पनि आइरहेछ। अब त्यसलाई चाहिँ सचिवज्यू, राष्ट्रिय योजना सदस्यज्यू, डिजी साहबहरू सबै टोली आएर त्यसको पनि विचार विमर्श गर्छ। अब काम छिट्टै अगाडि बढ्नेवाला छ।
1: असोज लागे पछाडि चाहिँ यो बाटोबाट पृथ्वी हावी खुल्छ?
2: हजुर, हामी त्यो लक्ष्यका साथ अगाडि बढाएको छौँ। अब यही कन्डिसन रह्यो भने, अब योभन्दा नसोचेको कुनै परिस्थिति नआउँदा हामी गर्न सक्छौँ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मोडल परिवर्तन गर्न आह्वान गर्नुभएको छ। रसुवा बाढीपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नयाँ निर्माणका साथै विकासको मोडल परिवर्तन गर्न सुझाव दिनुभयो।
3: यो समय पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो। हामी पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनस्थापनाको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ।
0: विपत्तिमा परेका नागरिकको आवाज सुन्नु सबैको कर्तव्य हो भन्दै उहाँले पीडितको भनाइअनुसार काम गर्न ध्यान आकर्षण गराउनु भयो।
3: हामीलाई थाहा छ, विपत्तिमा परेका नागरिकको आवाज सुन्नु र उनीहरूको पीडाप्रति संवेदनशील हुनु लोकतान्त्रिक राज्यको आधारभूत कर्तव्य हो। त्यसैले पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा होइन, समाधानका लागि प्राप्त महत्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु।
0: राष्ट्रपति पौडेलले तापक्रम वृद्धिका कारण परेको असर न्यूनीकरणका लागि पीडित राष्ट्रका तर्फबाट पनि अपील गर्नुभएको छ। पौडेल हिजो बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर फर्किनु भएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो SBS

0: 10 Orca Radio.
1: हजुर BFBS गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम मझेरीमा स्वागत अनि नमस्कार. म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट हजुर भर्खरै सुन्यौँ हामीले बादल सरी जन चामलिङ राई अनि स्वप्निल शर्माको आवाजमा यो निकै नै मिठो गीत र कार्यक्रम मझेरीको आजको मङ्गलबारको बसाई पनि हामीले एकदमै मिठो गीतबाट सुरुवात गऱ्यौँ. आशा छ तपाईँहरू सबैजना सन्चै सकुशल हुनुहुन्छ होला. र आज मङ्गलबार यानि कि 8 सेप्टेम्बर 2026 साल तदनुसार भदौ महिनाको 23 गते 2083 विक्रम सम्बत. समय अहिले ब्रुनाईमा बिहानको 10:16 गयो र यदि काठमाडौँबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँमा बिहानको 8:01 गयो. यसै गरी लन्डन युनाइटेड किङडममा भने अहिले रात्रिकालीन समय छ, बिहानको 3:16 गयो. हजुर अब मौसमको कुरा गरौँ. आज सेरिया ब्रुनाईको तापक्रम अहिले 30 डिग्री सेल्सियस रहेको छ. अधिकतम तापक्रम 32 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस. सनी एन्ड अ जेन्टल ब्रिज भनिएको छ. दिन घमाइलो छ, घाम पनि लागिरहेको छ बाहिर, तर

अहिले 17 डिग्री सेल्सियस र लोमा 15 डिग्री सेल्सियस जाँदैछ। लाइट रेन एन्ड जेन्टल ब्रिज भनिएको छ। हल्का वर्षा अनि मन्द गतिमा हावा बहँदैछ। आजको तीन घन्टे बसाइमा यस्तै मिठा मिठा गीत सङ्गीत, नयाँ पुराना विभिन्न विधाका गीतहरू सुनाएर तपाईँहरूलाई भरपूर मनोरञ्जन गर्ने हेतुको साथ आज उपस्थित भएकी छु। सदा चाहिँ यदि तपाईँ आफूले मन परेको गीत सुन्न सुनाउन चाहनुहुन्छ भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ। स्टुडियोमा दुईवटा नम्बर रहेका छन्, 3224167 3220098, कन्ट्री कोड 00673। डायल गर्न नभुल्नुहोला। यदि बाहिरबाट कल गर्दै हुनुहुन्छ भने इमेल गर्न सक्नुहुन्छ bfpsgorkha@bfps.com र फेसबुकमा चाहिँ हाम्रो बिएफपिएस गोर्खाको अफिसियल पेजमा जानु अनि त्यसपछि मेसेन्जरको मार्फत हामीलाई मेसेज पठाउन सक्नुहुन्छ। अब गीतले नै निरन्तरता दिउँ। अब सुन्नेछौँ एलिना चौहानको कलधारा।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो BFBS कुल कार्य रेडियो हो।

आज श्रोता निकै नै मिठो गीत सुनिहाल्नु भयो स्वरूप राज आचार्य अनि अञ्जु पन्तको आवाजमा तिम्रो आँखामा। उक्त गीत रहेको थियो नेपाली चलचित्र स्टुपिड मनबाट र एक दशक उताको एकदमै चर्चित कलाकार जीवन लुइटेलद्वारा अभिनय गरिएको उक्त फिल्मबाट रहेको थियो यो गीत। फेरि पनि सुनेर तपाईँहरूले इन्जोय गर्नुभयो होला पक्कै पनि। हजुर, आज सेप्टेम्बर 8 तारिकको दिन भने युनेस्को यानि कि युनाइटेड नेसन्स एजुकेसनल साइन्टिफिक एन्ड कल्चरल अर्गनाइजेसन संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठनद्वारा आज भने अन्तर्राष्ट्रिय साक्षरता दिवस यानि कि इन्टरनेसनल लिट्रेसी डे मनाइन्छ। हजुर, लिट्रेसी अथवा साक्षरता भन्नाले चाहिँ अक्षर चिन्नु र लेख्न सक्नु मात्रै नभइकन आफूले पाएको जानकारीलाई बुझ्नु, सही निर्णय लिनु र दैनिक जीवनमा त्यसको प्रयोग गर्न सक्नु पनि हो। नेपालको साक्षरता दर भने 4.4% थियो यो समय चाहिँ 1952-54 सालको सेन्ससले बताएको छ भने अहिलेको अहिले त नभनौँ 2021 सालको तथ्याङ्क अनुसार भने 76.2% चाहिँ नेपालको लिट्रेसी रेट रहेको छ। हजुर, तिजको रनको पनि आइसकेको छ होइन, अब अर्को हप्ता अब 6 दिन मात्र छ श्रोता। हाम्रो बिएफपी ब्रिज फोर्सेसमा पनि मनाइँदैछ तिज स्पेसल भनेर, अनि अब तिजको माहौल भएको कारणले गर्दाखेरि अब तिजको एउटा गीत सुनिहालौँ दर्शना गान्धारी अनि साथीहरूको तिजको रनको सुनौँ है त।

हजुर, एकदमै मिठो तिजको गीत, यो सालको गीत रहेको थियो र गाउँदै हुनुहुन्थ्यो दर्शना गान्धारी अनि उहाँका साथीहरू। म्युजिक भने कालीप्रसाद बास्कोटाले दिनुभएको। हजुर, ब्रिटिस फोर्सेस ब्रुनाई परिवारहरूको लागि बाल बालिकाहरू लिएर चिल्ड्रेन लाइब्रेरी जाँदै हुनुहुन्छ भने आज भने चिटच्याटमा रहेको अवस्थित चिटच्याटको चिल्ड्रेन लाइब्रेरी चाहिँ आज बन्द भएको छ, किनभने लाइब्रेरियन दिदी चाहिँ आज अलिक सन्चो हुनुहुन्न, त्यस कारणले गर्दाखेरि आज लाइब्रेरी बन्द रहेको छ। तर एडब्ल्युएस आर्मी वेलफेयर सर्भिसद्वारा चाहिँ चिटच्याट कम्युनिटी सेन्टरमा यो हेजको कारणले गर्दाखेरि, रिड्युस्ड आवरको स्कुलिङको कारणले गर्दाखेरि बाँकी समयमा चाहिँ के गर्ने भन्दाखेरि बिहानको 9 बजेदेखि 3 बजेसम्म तपाईँहरू चिटच्याट कम्युनिटी सेन्टरमा आफ्नो बालबालिकाहरू लिएर चाहिँ समय बिताउन सक्नुहुन्छ, खेलाउन सक्नुहुन्छ। र त्यस कारणले चिल्ड्रेन लाइब्रेरी खुला नभए तापनि यता हाम्रो चिटच्याटको हल अनि सफ्ट प्लेहरू भने ओपन नै रहेको छ, त्यस कारणले गर्दाखेरि तपाईँहरू आत्तिनु भन्नै पर्दैन। गीत सङ्गीत सुन्ने क्रममा अब सन्तोष लामा अनि इन्दिरा जोशीलाई सुन्नेछौँ। गीतको बोल छ बेहुली।

हजुर, बेहुली सन्तोष लामा अनि इन्दिरा जोशीको आवाजमा सुन्नुभयो यो निकै नै मन छुने गीत। हजुर, श्रोता, बिएफबी ब्रिटिस फोर्सेस ब्रुनाई स्पाउसेस सर्किट क्लासेस सञ्चालनमा आइसकेको छ। यो सञ्चालन हुने दिनहरू भने सोमबार, मङ्गलबार अनि बिहिबार बिहानको 9 बजेदेखि 10 बजेसम्म। ब्रुनाई ग्यारिसनमा अवस्थित जिममा हुने गर्दछ। यो जिममा चाहिँ तपाईँ दाजुभाइहरूले, पिटिआई दाजुभाइहरूले चाहिँ यो विभिन्न सर्किट क्लासेसहरू आयोजना गर्नुहुन्छ र धेरै दिदीबहिनीहरूले यसको फाइदा पनि लिनुभएको छ र एउटा एकदम डिसिप्लिन भएर चाहिँ आफ्नो जिउको फिजिकल फिटनेसको लागि चाहिँ तपाईँहरूले पक्कै पनि यसमा कमिट गर्नुभयो भने तपाईँको स्वास्थ्यको लागि पनि फाइदा भयो अनि तपाईँ ब्रुनाई बस्ने क्रममा यो यात्रामा चाहिँ तपाईँको जिउ पनि राम्रो बन्ने भयो अनि त्यसकारण यो सर्किट क्लासेसहरू भने नछुटाउनु होला र जिम इन्डक्सनको लागि चाहिँ ड्युटी पिटिआईलाई सोध्नुपर्ने हुन्छ सोमबारदेखि बिहिबार बिहानको 9 बजेदेखि 11 बजेसम्म अथवा ड्युटी पिटिआईलाई चाहिँ एक्सटेन्सन नम्बर 3246 डाइरेक्ट कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ र केही महिना अगाडिको सर्किट क्लासेसहरूमा चाहिँ पर्सनल इन्सुरेन्सको कुरा गरिएका थिए, उठाइएको पनि थियो, गर्नुभएको पनि थियो दिदीबहिनीहरूले, तर अहिले अपडेटेड भर्जनमा चाहिँ त्यस्तो केही रिक्वायरमेन्टहरू नपर्ने चाहिँ बताइएको छ, जानकारी दिइएको छ। अब रमाइलो गीत सुनौ, मेलिना राईको गुराँसै फुल्दा।

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: मलाई भाइ भने
1: जियोमा अनि मधेसी मिरिजले गाएको यो गीत भाइ भान्यो सुनाल्नु भयो। हजुर श्रोता, तपाईँ बिएफपिएस गोर्खा रेडियोको कार्यक्रम मझेरी सुन्दै हुनुहुन्छ र मझेरीको हामी पहिलो घन्टी बसाइमा छौँ। समय अहिले ब्रुनाईमा बिहानको 11 बज्नका लागि 14 मिनट बाँकी रह्यो। गीत सुन्ने क्रममा नेपालका चर्चित युवा वर्गहरूलाई मनपर्ने गायक सजन राज वैद्यको धैर्य भन्ने गीत सुनौ।

हजुर सजनराज वैद्य को धैर्य सुन्नुभयो र सजनराज वैद्य नेपाली संगीत जगतका एक दशकदेखि यता एकदमै सक्रिय गायकमा पर्नुहुन्छ र युवामा चाहिँ एकदमै चर्चित हुनुहुन्छ उहाँको विशेष गरी एकदमै पपुलर गीतहरूमा पर्छन् हतारिँदै बतासिँदै अनि यसको साथसाथै सस्तो मुटु चिठीभित्र वा अहिलेको लेटेस्ट रिलिज चाहिँ उहाँको यो अगस्तमा चाहिँ विदाई भन्ने गीत थियो र कमेन्ट सेक्सनहरूमा चाहिँ धेरै जस्तो स्पेकुलेसन अथवा अनुमानहरू चाहिँ के गर्छन् भने सजनराज वैद्यको चाहिँ अब पहिलाको जस्तै गीतहरू रहेन गोस्ट राइडरहरू पो छन् राइटरहरू छन् कि भन्ने खालको कुराहरू निस्किन्छ तर मेरो विचारमा चाहिँ अब सजनराज वैद्यको आफ्नो छुट्टै जनरा छ होइन अनि उहाँको हिट्सहरू पनि अब त्यो त इतिहासमा छँदैछ र त्यसको साथसाथै अब समयसँगै मानिसहरूको गीतको टेस्ट पनि चेन्ज हुँदै जान्छ नि त त्यसले पनि असर गर्छ कि भन्ने चाहिँ मेरो अनुमान हो है तर उहाँको गीतहरू चाहिँ राम्रो हुन्छ एकदम भावनात्मक मन छुने खालको अब गीत सङ्गीत सुन्ने क्रममा अब हाम्रो एकदमै वरिष्ठ गायिका कुन्ती मोक्तानको एकदमै चर्चित गीत माथि माथि सैलुङ्गेमा सुनौँ

हजुर कुन्ती मुक्तानले गाउनुभएको यो गीत साह्रै नै मिठो गीत माथि माथि सैलुङ्गेमा सुनेर इन्जोय गर्नुभयो होला। हजुर यो गीतसँगै हामी कार्यक्रम मझेरीको पहिलो घन्टे बसाइको अन्त्यमा आइसकेका छौँ। अब भने यावेस फिचरिन ओसिन कार्कीको गीत सुनेछौँ टाढा भने, त्यस लगत्तै नेपालबाट प्रसारण हुने समाचार सुन्नुहुनेछ। त्यसपछि म कार्यक्रम प्रस्तुता बिना गुरुङ फेरि पनि उपस्थित हुनेछु मझेरीको दोस्रो घन्टे बसाइमा र आजको विषयवस्तु पनि चर्चा गर्नेछौँ।

0: तोन राष्ट्रिय निकुञ्जको पर्यावरण खलबलिएपछि वन्यजन्तु प्रभावित बनेका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा,
1: तल्लो तटीय क्षेत्र चितवन पनि भएको र चितवनमै राष्ट्रिय निकुञ्ज प्लस चाहिँ नवपरासी संयुक्त रहेको हुनाले यसले केही मात्रामा चाहिँ असर त पुर्याउने नै भयो। नारायणी नदीको चाहिँ विभिन्न चाहिँ भङ्गालोले विभिन्न टापुहरू पनि बनाएको छ, ती टापुहरू पनि वन्यजन्तुको चाहिँ राम्रो वासस्थान पनि हुन्, त्यो भएको हुनाले ती क्षेत्रहरूमा चाहिँ चरचरको क्षेत्रहरूमा चाहिँ पक्कै पनि असर परेको छ र त्यहाँ चाहिँ खानेपानीको स्रोतहरूमा पनि असर गरेको छ।
0: पानीमा आश्रित दुर्लभ जलचर घडियाल गोई, मगर गोई, रैथाने माछा, डल्फिनका प्राकृतिक जीवनचक्र र प्राकृतिक वातावरणलाई प्रत्यक्ष असर गरेको छ। बाढीले नदीको पारिस्थितिकीय चक्र, आहारा र वासस्थान नष्ट गरेको छ। यसबाट संरक्षण कर्मी पनि चिन्तित छन्। संरक्षण कर्मी अपिल घिमिरे,
2: बाढीको तीव्र बहावले चाहिँ नदीको पिँधमा रहेको लेउ, सूक्ष्म जीवहरू र साना किराहरू बढाएर लैजान्छ र जसले गर्दा जलचरहरूको लागि आहाराको चरम सङ्कट हुन्छ। यसरी त हामीले के देख्यौँ भने बाढीले जलीय जीवहरूको जीवन चक्र, नदीको पारिस्थितिकीय चक्र र आहारा वासस्थान सबै नष्ट गर्छ।
0: नदीले बगाएर ल्याएको फोहोरले वन्यजन्तुमा असर पर्न नदिन निकुञ्ज प्रशासन चनाको भएको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत अविनाश थापा मगरले बताउनु भयो।
3: त्यसले एउटा कुनै महामारीको रूपमा, कुनै एपिडेमिक रूपमा पनि चाहिँ कुनै डिजिज ल्याउला भन्ने एउटा चाहिँ हुनसक्छ भने वन्यजन्तु अस्वस्थ चाहिँ भइसकेपछि त्यसले चाहिँ वातावरणीयमा पनि एउटा इकोसिस्टममा पनि खलल पुग्ने देखिन्छ। त्यो हुनाले हामीले चाहिँ निकुञ्ज क्षेत्रमा जुन नारायणी बगेर गइरहेको छ त्यहाँ चाहिँ विशेष निगरानी गरिरहेका छौँ। यो सब जुन बगाएर ल्याएको छ सबहरू पनि व्यवस्थापन गर्ने कार्य नेपाली सेनाले पनि यसमा चाहिँ सहयोग गरिरहेको छ र हाम्रो निकुञ्जभित्र चाहिँ हामीले निरन्तर हामीले हात्ती हाम्रा चाहिँ कर्मचारीहरू प्रयोग गरेर त्यसमा चाहिँ हामीले सहकार्य गर्दै आएका छौँ।
4: लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बसोबास गर्ने अल्पसंख्यक सोनाहा समुदाय संकटमा परेको छ। पुर्ख्यौली पेसा खोसिएपछि बर्दियाका अधिकांश सोनाहा समुदाय ढोकामा ताला ठोकेर भारत प्रवेश गरेका छन्। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
5: साँझ बिहानको जो तार्न कठिन भएपछि दुई वर्षीय छोरालाई छिमेकी दिपाको जिम्मा लगाएर बर्दिया गेरुवा गाउँपालिका छ स्थित पर्सिनेका प्रेम र सन्जो सोना कमाईका लागि भारत पस्नु भएको छ।
6: कामको सिलसिलामा आन्टी अंकल कमान जानुभएको छ, त्यही बाबुलाई हेर्न आएको यहाँ।
5: पर्सिनीमा सोना बस्ती छ। आफ्नो पुर्ख्यौली पेसा संकटमा परेपछि अहिले यहाँका सोनाहरू घरमा ताला लगाएर बस्ती छाड्न थालेका छन्। दुखराम सोना,
7: यहाँ त घर धुरी छोडेर 9-10 घरको हिँडेछन् कमाउन, आफ्नो बाल बच्चालाई चाहिँ आफ्नो आफन्तको घरमा चाहिँ राशन शासन भरेर चाहिँ हिँडेछन् आमा बुवाहरू।
5: निकुञ्ज क्षेत्रमा माछा मार्न तथा बगरमा बालुवा चालेर सुन खोज्ने काममा लगाइएको प्रतिबन्धले सोनाहरूको पुर्ख्यौली पेसा संकटमा छ। आफ्नो परम्परागत पेसा गर्न नपाइने र खेतीपातीका लागि जग्गा जमिन नभएपछि सरकारले विपन्न आवास कार्यक्रम मार्फत बनाइदिएको घरले मात्र नपुग्ने अर्जुन सोनाहाको भनाइ छ।
8: सरकार घर त दिएछ, जग्गा जमिन त दिए छैन, त्यो घरमा बसेर घर कुरेर बसौँ भने खानु त मिल्दैन, कमाउनु जानु पर्यो बाहिर, तब खानु मिल्छ हामीले।
5: अल्पसंख्यक तथा लोक उन्मुख समुदायको पेसा संरक्षण र उनीहरूलाई रोजगारीसँग जोड्न आफूहरू प्रयासरत रहेको बाँके क्षेत्र नम्बर 1 निर्वाचित सुरेश चौधरी बताउनुहुन्छ।
9: त्यसको लागि अब मैले जनेर कुराकानी उठाउला, अब विदेशहरू बन्दैछन् सोना जातिलाई पनि त्यस दायराभित्र राखेर कसरी संरक्षित गर्न सकिन्छ, तिनीहरूको विकल्प फेरि भारत बस्नुपर्ने विदेश हिँड्नुपर्ने स्थितिबाट रोक्नका लागि राज्यसँग कुराकानीहरू के हुन्छ समितिमा कुरा गरेर गरौँ नि।
5: लुम्बिनी प्रदेशका बाँके र बर्दिया त्यसै गरी सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने सोनाहा समुदायको जनसङ्ख्या 1467 जना रहेको सरकारी तथ्याङ्क छ।
4: आज जेएनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा जेएनजी शहीद दिवस मनाइँदैछ। गत साल भदौ 23 र 24 गते काठमाडौँ सहित देशका विभिन्न ठाउँमा हजारौं युवा सड़कमा उत्रिएका थिए। सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट शुरू भएको आन्दोलन पछि भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र राजनीतिक जवाफदेहिताको विषयसम्म फैलिएको थियो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।

हजुर ए होय क्रान्ति आलेले गाउनु भएको यो निकै नै रमाइलो गीतबाट हामीले कार्यक्रम मझेरीको दोस्रो घन्टे बसाइलाई पनि सुरुवात गरिसकेका छौँ र स्वागत छ फेरि पनि म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट। अब हामी विभिन्न गीत सङ्गीतहरूले तपाईँलाई मनोरञ्जनको गर्नुको साथसाथै आजको विषयवस्तुले पनि पक्कै पनि तपाईँलाई उपयोगी हुनेछ भन्ने विश्वासको साथ कार्यक्रम अगाडि बढाउँदैछौँ। अहिले बिहानको 11:10 गयो र आउनुहोस् कार्यक्रमलाई सुरुवात गरौँ केही गीत सङ्गीतले नै। र त्योभन्दा अगाडि चाहिँ मलाई छोटो जानकारी दिन पर्ने भयो श्रोता, यो चाहिँ हाम्रो द बिग सल्युट अपरेसन समिट हुन गइरहेको छ। हाम्रो बिएफबिएस गोर्खा रेडियोले चाहिँ विभिन्न मिलिटरी च्यारिटीहरूको लागि चाहिँ डोनेसनहरू उठाएर चाहिँ यो एकदमै राम्रो कार्यको लागि चाहिँ पैसा उठाउने काम गर्छ र यो हजुर bfbs.com/summit गएर तपाईँले आफ्नो आफ्नो इच्छाले चाहिँ डोनेट गर्न सक्नुहुनेछ र हामी बिएफबिएस रेडियोका सबै प्रेजेन्टर स्टाफहरू चाहिँ छिट्टै नै यानि कि 19 सेप्टेम्बरको दिन चाहिँ हामी हाइकिङ जाँदैछौँ यही उद्देश्यले नै। त्यस कारणले कृपया यो बिग सल्युट च्यारिटीलाई चाहिँ मद्दत गर्नुहोला। र अब हामी सुन्नेछौँ सुप्न सुमनन त्रिशाला गुरुङको मायालु।

हजुर, स्वप्न सुमन अनि त्रिशाला गुरुङको आवाजमा सजिएको यो गीत मायालु सुनिहाल्नुभयो। र अब पालो भएको छ आउँदै गरेको चलचित्र पेन्सन पट्टाबाट एउटा गीत सुन्ने। र गीतको बोल रहेको छ जुनी चाला, गायिका हुनुहुन्छ उषा गुरुङ, गायकमा सरुन गुरुङ अनि राजबहादुर गुरुङले गाउनुभएको यो निकै नै नयाँ गीत रहेको छ। र तपाईँहरूलाई थाहा नै होला उक्त फिल्मकी नायिका यानि कि अनुसार राई चाहिँ हामी समक्ष नै हुनुहुन्छ अहिले टुआरजिआरमा। अनि यो गीत हेर्न चाहिँ म पनि एकदमै इच्छुक छु अनि यो गीत पनि एकदमै राम्रो छ। र यो गीत सुनेपछि आजको कार्यक्रमको विषयवस्तु यानि कि टेक्नोलोजी अन्तर्गत केही कुरामा हामी चर्चा पनि अवश्य नै गर्नेछौँ। अहिलेलाई सुन्नुहोस् जुनी जाला।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

हजुर एकदमै रमाइलो गीत हुकुम बक्सियो सुन्नुभयो भर्खरै र गायक विशाल राई अनि मेलिना राईले गाउनुभएको थियो। यो गीतपछि आजको हाम्रो विषयवस्तुमा चर्चा गर्नेछौँ र आज मङ्गलबारको दिन भने टेक्नोलोजी यानि कि प्रविधिको बारेमा हामी कुराकानी गर्नेछौँ। तपाईँहरूले सिसिटिभीको बारेमा त थाहा नै छ होला। सिसिटिभी यानि कि क्लोज्ड सर्किट टेलिभिजन भनिन्छ। यो चाहिँ विशेष गरी नेपालीमा भन्नुपर्दा चाहिँ एउटा सुरक्षा निगरानी क्यामेरा हो। सिसिटिभीहरू चाहिँ हामीले विभिन्न व्यवसायहरूमा देख्न सक्छौँ, यसै गरी घरमा पनि देख्न सक्छौँ। आजभोलि होइन युकेमा हुँदाखेरि तपाईँहरू कसले फोक्सटन वरपर चाहिँ सिसिटिभी पनि राख्नुभयो होला पक्कै पनि। यो आफ्नो डोरबेलको सट्टा चाहिँ अब तपाईँले डोर क्यामेरा पनि राख्न सक्नुहुन्छ। यो यस विषयमा चाहिँ थोरै रोचक जानकारी ल्याएकी छु। अनि आजकाल आजभोलि चाहिँ घरको ढोका ढोकामा सिसिटिभीहरू देख्नु चाहिँ कुनै नौलो कुरा होइन। अनि भिडियो डोरबेल पनि राख्ने गर्छन् र यो चाहिँ टेक्नोलोजीको एउटा ट्रेन्ड मात्रै नभएर यो हाम्रो घरको चाहिँ सुरक्षाको लागि एउटा एकदमै प्र्याक्टिकल उपाय हो जस्तो लाग्छ। अनि युकेमा चाहिँ विशेष गरी फोक्सटनमा रहनुभएका हाम्रा दाजुभाइ दिदीबहिनीहरूले चाहिँ एकदमै चोरीको कुराहरू त सुन्नुभएकै होला। त्यस कारणले गर्दाखेरि मैले पनि एकदमै सजिलो अनि सस्तो उपाय चाहिँ तेमुबाट चाहिँ मगाएको थिएँ। अनि त्यो चाहिँ त्यसले गर्दा जस्ट करेन्टली मोबाइलसँग चाहिँ जोडिएर के भइराखेछ भनेर हेर्न चाहिँ मिल्ने। अनि तर त्यो एकदमै भरपाइलो थिएन किनभने त्यो चाहिँ बजेट अनुसारको नै त्यसले आफ्नो पर्फर्मेन्स देखाउँदथ्यो। तर थोरै हुन्छ नि अब आजभोलि विशेष गरी क्यामेरा नै नलगाए पनि स्माइल योर ओन क्यामेरा भन्ने खालको स्टिकरहरू पनि देख्छौँ। यो चाहिँ एउटा एकदमै क्लेभर उपाय हो जस्तो लाग्छ मलाई। होम सेक्युरिटीको कुरा गर्नुपर्दा युकेको 2025 डाटामा चाहिँ करिब 29% मानिससँग चाहिँ स्मार्ट डोरबेल अथवा होम सेक्युरिटी क्यामेरा चाहिँ छ। अनि लगभग 3 एक घरले चाहिँ यो टेक्नोलोजी चाहिँ घरमा प्रयोग गरिएको पनि देखिन्छ। तर यो सिसिटिभी राख्दैमा चाहिँ घरलाई चाहिँ 100% सुरक्षित हुन्छ भन्ने चाहिँ कुनै पनि ग्यारेन्टी चाहिँ हुँदैन। रिसर्चले क्राइम घटाएको अथवा घटाउन सहयोग गरेको देखाए तापनि विशेष गरी हाम्रो रेसिडेन्सियल एरियाजमा चाहिँ करिब 12% कम भएको पनि पाइयो। तर सिसिटिभी एक्लैले चाहिँ यो एउटा एकदमै जादुई चमत्कार हो भनेर चाहिँ सोच्नु गलत नै हो। किनभने अन्तमा त तपाईँको घरको ढोका लगाउनु भएको छ कि छैन, बेसिक सेक्युरिटी बानीहरू चाहिँ तपाईँले गर्नुभएको छ कि छैन, अब क्यामेरा छ तर ढोका त वाङै छोडेर पनि त्यसको त कुनै औचित्य नै भएन। र मैले अघि आफ्नै कुरा गरे जस्तै सिसिटिभीको लागि चाहिँ एकदमै ठुलो सिस्टम नै चाहिन्छ भन्ने पनि छैन, तपाईँको एकदमै व्यवसाय नै हुनुपर्छ भन्ने छैन। आफ्नो बजेट अनुसार चाहिँ तपाईँले बेसिक क्यामेरा पनि राख्न सक्नुहुन्छ, भिडियो डोरबेल राख्न सक्नुहुन्छ अथवा मोसन सेन्सर मात्रै पनि राख्न सक्नुहुन्छ, ताकि तपाईँले चाहिँ अब को आयो भित्र छिर्यो छिरेन भनेर चाहिँ सेन्सरले चाहिँ तपाईँलाई चाहिँ जानकार गराउँछ। र अन्त्यमा त यो क्यामेरा राखेपछि म सुरक्षित हुन्छु भनेर ढुक्कले बस्ने कुरा त छँदै छैन, किनभने टेक्नोलोजी अथवा प्रविधिले चाहिँ हाम्रो सावधानीलाई चाहिँ पुरै रिप्लेस गर्ने होइन कि सावधानीलाई चाहिँ सपोर्ट गर्ने हो। यदि तपाईँको केही अहिलेको प्रविधि अनुसार त झन् तपाईँको मोबाइल डिभाइससँग जोडिएको छ भने चाहिँ भर्खरै अब मोसन सेन्सर डिटेक्ट गरेर तपाईँलाई नोटिफिकेसन आउँछ र के हुँदैछ भनेर तपाईँले त्यहीँ हुनुपर्छ भन्ने पनि छैन। तपाईँ यदि आफ्नो अफिस अथवा टाढा पर सपिङ गर्दै हुनुहुन्छ भने पनि आफ्नो घर वरिपरि चाहिँ के हुँदैछ भन्ने चाहिँ थाहा पाउन सक्नुहुन्छ। हजुर, कमर्सियल रूपमा तपाईँहरूले सुन्दै आउनुभएको होला रिङ डोर क्यामेराको बारेमा। अनि यो रिङ क्यामेराको बारेमा चाहिँ एकदमै त्यो सार्क ट्याङ्क्सहरू त सुन्नुभएको छ होला, अमेरिकाको चाहिँ यो त्यो अन्टरप्रेन्योरहरूलाई व्यवसायीहरूलाई चाहिँ अझ प्रोत्साहन दिनको लागि चाहिँ सार्क ट्याङ्क जस्ता कार्यक्रमहरूमा चाहिँ एकजना व्यक्ति जानुभएको थियो। अनि उहाँको आइडियाबाट चाहिँ यो डोरबेल क्यामेरा चाहिँ एकदमै झन्
व्यावसायिक रूपमा चाहिँ अगाडि बढेको र यो मानिसको आवश्यकता अनुसार अनुरूप पनि अहिलेको समयको अनुरूप पनि चलेको हुनाले गर्दाखेरि चाहिँ यस्ता क्यामराहरू चाहिँ अझै धेरै बिक्रीमा हुन गयो. नामै भन्नुपर्दाखेरि चाहिँ रिङ क्यामरा, आर्लो, गुगल नेस्ट अनि ब्लिङ्क, युफी, टिपी लिङ्क ट्याप हो, त्यस्तोहरू चाहिँ तपाईँहरूले सुन्नुभएको छ होला. हजुर, यो थियो आजको घरेलु प्रविधिको बारेमा थोरै जानकारी. यो हामी प्रविधि के अरे अगाडि बढे अनुसार हामी पनि त्यस्तै सावधानी अप्नाउनु पर्ने हुन्छ र त्यसको लागि विभिन्न प्रविधिसँग त अपडेटेड हुनु नै पर्यो. आजको कन्टेन्ट कस्तो लाग्यो तपाईँहरूलाई? आज प्रविधिको अन्तर्गत चाहिँ मैले यो छोटो घर वरिपरि लागु हुने प्रविधिको बारेमा चाहिँ छोटो चर्चा गरेँ. तपाईँहरूको यदि यस्तो केही रोचक घटनाहरू छन्, केही कुराहरू छन् यस्तो होम सिसिटिभीसँगको छ भने पक्कै पनि हामीलाई पनि सुनाउनुहोस्. तर अहिले भने कार्यक्रममा पालो भएको छ अर्को गीत सुन्ने. अन्जु पन्त, प्रशान्त शिवाकोटी अनि रवि ओतको दिलमा ठाउँ छ भन्ने गीत सुन्नुहोस्.

हजुर, दिलमा ठाउँ छ अन्जु पन्त, प्रशान्त शिवाकोटी अनि रवि ओदको आवाजमा सुन्नुभयो यो चलचित्र बेहुलीबाट। र बेहुली चलचित्रमा नायक हुनुहुन्छ पारस पम ठकुरी अनि दिलीप रायमाझी कि छोरी दिव्या रायमाझीले अभिनय गर्नुभएको छ। हजुर श्रोता, फेरि एकपटक बिएफपिएस बिग सल्युटको लागि जानकारी दियौँ। हामी अप समिट, बिएफपिएस बिग सल्युटको अप समिट हुँदैछ। यो चाहिँ यसमा सहभागी भएर सैन्य परोपकारी संस्थाहरूलाई चाहिँ ठुलो रकम सङ्कलन गर्न चाहिँ हामीलाई सहयोग गर्नुहोस्। यसको लागि भने bfps.com/summit टाइप गर्नुहोस् अनि त्यहाँबाट तपाईँहरूले हामीलाई मद्दत गर्न सक्नुहुन्छ। र यो चाहिँ मिलिटरी च्यारिटीको लागि हो। बिएफपिएस श्रोता अनि सम्पूर्ण सपोर्टर्सहरूको लागि चाहिँ यो पेजमा गएर आफ्नो क्षमता अनुसार आफ्नो इच्छा अनुसार चाहिँ डोनेट गर्नुहोस् भनेर चाहिँ अनुरोध गर्न चाहेँ। र अहिलेसम्म चाहिँ 3,798 पाउन्ड चाहिँ जम्मा भइसकेको छ। तपाईँले पनि सहयोग गर्न सक्नुहुन्छ। र अब सुन्नेछौँ वाङदेन शेर्पा टाढा।

प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि

हजुर श्रोता, यो निकै मिठो गीत रुकुम मैकोट गाउनु भएको छ एसटी योगी अनि शान्तिश्री परियारले। हजुर, ब्रिटिस फोर्सेस ब्रुनाईका वासीहरूको लागि आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्टले चाहिँ ह्यान्डमेड अनि फुड स्टल बजार आयोजना गर्दैछ। लोकल ह्यान्डमेड अनि फुड स्टल बजारको लागि यो 25 सेप्टेम्बर शुक्रबारको दिन दिउँसो 2 बजेदेखि 5 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा। हजुर, उक्त स्टल बजारमा भने तपाईँले सदा चाहिँ ह्यान्डमेड हातले बनाएका विभिन्न क्राफ्टहरू, ब्याग्सहरू, ब्रुनाईको स्पेसल ह्यान्डमेड कुराहरू पाउन सक्नुहुन्छ। यसको साथसाथै होममेड केही ब्रान्ड अनि खानापिनाको पनि व्यवस्था रहेको छ। अनि विशेष गरी चाहिँ एकै ठाउँमा सबै थोक सबै बजार चाहिँ रमाइलो गर्न सक्नुहुन्छ। अब सुनौ एकदेव लिम्बूको आँखा आँखा बिचमा।

सोल पोखरेलको पैसा सुन्नुभयो। श्रोता, अहिले बिएफबिएस गोर्खा रेडियोको मजेरी कार्यक्रम सञ्चालन हुँदैछ र हामी कार्यक्रमको दोस्रो घन्टे बसाइमा छौँ। अहिले बिहानको 12 बज्नका लागि 6 मिनट बाँकी रह्यो। अब सुनौ सन्त सुनारको छमक छमक।

आज एकदमै रिफ्रेसिङ गीत सन्त सुनारले गाउनुभएको छमक छमक सुन्नुभयो र अब भने हामी कार्यक्रम मचेरीको दोस्रो घन्टे बसाइलाई पनि बिदा माग्ने बेला भइसकेको छ। अब जन चामलिङ राईको साधना सुन्नुहोस्। त्यस लगतै नेपालबाट प्रसारण हुने समाचार लगतै म कार्यक्रम प्रस्तुता बिना गुरुङ फेरि पनि उपस्थित हुने नै छु।

0: सामान्य समुदायमा
1: बिलाइन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बेलायती राजा चार्ल्सले ह्यारी र मेगनको भूमिका स्पष्ट पार्दै सरकारी तथा सैन्य निकायलाई पत्र पठाउनु भएको छ। बेलायत फर्किएपछि ड्युक र डच अफ ससेक्सको भूमिकाबारे स्पष्ट पार्दै राजाले विभिन्न निकायलाई जानकारी गराउनु भएको हो। पत्रमा प्रिन्स ह्यारी र मेगन गैर कार्यरत राजपरिवारका सदस्य र निजी नागरिकको रूपमा रहने स्पष्ट गरिएको छ। दुवैजनाले राजपरिवारका तर्फबाट कुनै औपचारिक जिम्मेवारी नलिने विषय पनि राजाले पुष्टि गर्नुभएको छ। बीबीसी संवाददाता डेनियल रेल्फ।
4: The letter has been sent to a number of public bodies and organisations, including government departments and the military. And it is the royal household asserting its position on Harry and Meghan, which is that they will not be doing any kind of official royal duties. And why now? Well, because over the next few weeks, we are likely to see senior members of the royal family out on royal duty at the same time as the Sussexes are doing their own charity engagements. So this letter was about offering clarity on their status.
3: बेलायती रक्षा मन्त्रालयले बेलायती सेनामा जनशक्ति अभाव रहेको दावी अस्वीकार गरेको छ। रक्षा मन्त्रालयका अधिकारीका अनुसार नियमित सैनिकको संख्या न्यूनतम संख्याभन्दा करिब 600 बढी छ। जेम्स वार्टनको रिपोर्ट।
5: It's a position seemingly at odds with the widely held view that the army doesn't have enough regular serving personnel. In fact, the MOD position is that it does. Last year, although thousands of soldiers left the army, the overall size of the organisation remained largely the same, pointing to a one-in, one-out situation, where the number of recruits joining the organisation was broadly the same number as those who left. In MOD statistics published last week, it was also revealed that in the 12 months prior to the end of March 2025, 148,000 people had applied to join the army, suggesting no shortage in the number of people wanting to serve in the British Army. But the figures also showed that within 12 months of this, just 7,200 recruits began basic training. That's just one recruit joining the army for every 20 applications it had received.
3: नेपालमा बाढी पहिरोमा परि ज्यान गुमाएकाको सम्मानमा च्याम्पियन्स लिगका यो सत्ताका सबै 18 खेल अघि मौन धारण गरिने भएको छ। युरोपेली फुटबलको सर्वोच्च निकाय युएफएले नेपालका बाढी पहिरो पीडितप्रति ऐक्यबद्धता जनाउँदै खेल अघि मौन धारण र विशेष ब्यानर प्रदर्शन गर्ने जनाएको छ। ब्यानरमा तिमी एक्लै छैनौ नेपाल लेखिएको हुनेछ। युएफएका अध्यक्ष अलेक्जेन्डर चेफरिनले विपत्तिबाट प्रभावित नेपालीप्रति सहानुभूति व्यक्त गर्दै कठिन परिस्थितिबाट उठ्न शक्ति र धैर्य मिलोस् भन्ने कामना गर्नुभएको छ। यो साताको च्याम्पियन्स लिग आजबाट सुरु हुँदैछ। आज भोलि र पर्सि 6-6 खेल हुनेछन्। आज रियल मड्रिडले घरेलु मैदानमा इन्टर मिलानसँग खेल्दैछ। युएफएले यसअघि सन् 2023 मोरक्कोको भूकम्प र लिबियाको बाढीका पीडितको सम्मानमा पनि खेल अघि मौन धारण गरेको थियो। भोटेकोशी बाढीपछि संकटमा परेको नेपालले बेलायत सरकारसँग पुनर्निर्माण र पुनर्स्थापनाका लागि थप सहयोग मागेको छ। बेलायती संसदमा नेपाल मामिला हेर्ने सर्वदलीय समूहसँग भएको बैठकमा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले सहयोगको अपिल गर्नुभएको छ। दुवाडीले बाढीपछि नेपालको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै पुनर्निर्माण पुनर्स्थापना र दीर्घकालीन पुनरुत्थानका लागि थप आर्थिक सहयोगको आग्रह गर्नुभएको हो। बेलायतले बाढी लगत्तै मानवीय सहायताका लागि 50 लाख पाउन्ड सहयोग गर्ने घोषणा गरेको थियो। बैठकमा नेपाल र बेलायत बीचका साझा चासोका विषयमा पनि छलफल भएको छ। भूतपूर्व गोर्खाका समानता माग दोहोरो कर उन्मुक्ति सीधा हवाई सम्पर्क र पर्यटन प्रवर्धनका विषयमा छलफल भएको हो। दुवाडीले लामो समयदेखि रोकिएको गोर्खा वार्ता अघि बढाउने समेत बेलायत पक्षलाई आग्रह गर्नुभएको छ। यस्तै नेपाल भ्रमण गर्न चाहने बेलायती नागरिकका लागि सकारात्मक सन्देश प्रवाह गर्न ट्राभल एडभाइजरी सच्याउन पनि आग्रह गरिएको छ। बैठकमा सांसदहरूले नेपालप्रति ऐक्यबद्धता जनाउँदै सहयोग थप सुदृढ गर्न बेलायत सरकारलाई आग्रह गरेका छन्। जवाफमा इन्डो पेसिफिक मन्त्री विन्टरटनले नेपालको प्राथमिकताका आधारमा सहयोग गर्न बेलायत सरकार तयार रहेको बताउनु भएको छ। बाढी पहिरोले जाजरकोटमा बस्ती र सडकसँगै कृषि तथा पशुपालन क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक विवरण अनुसार जुनी चाँदेमा 7.29 हेक्टरमा लगाइएको धान मकै र कोदोमा क्षति पुगेको छ। फलफुलतर्फ 477 बोटमा क्षति पुगेको छ। भेरी 2 र 3 23.63 हेक्टर कृषि बालीमा क्षति पुगेको छ। ती क्षेत्रमा मात्रै 93.29 मेट्रिक टन खाद्यान्न बाली नोक्सान भएको छ। गोठपुरी दारा बाढीले बगाउँदा जिल्लाभर 779 चौपाया मरेको प्रारम्भिक विवरण छ। भेरी नलगाड र जुनी चाँदेका गरी 303 परिवार विस्थापित भएका छन्। नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालयमा दिउँसो 1 बजे बैठक बस्नेछ। यसअघि 21 र 22 पदमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा भोटेकोशी बाढीपछि सिर्जित राष्ट्रिय संकट खोज तथा उद्धार राहत र पुनर्स्थापनाका विषयमा छलफल भएको थियो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

BFBS Gorkha Radio. Gorkha Radio. आज बीएफबीएस गोर्खा रेडियोको मजेरी कार्यक्रम र कार्यक्रमको तेस्रो अनि अन्तिम घन्टे बसाइमा फेरि पनि स्वागत छ। म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट र हामीले सुन्यौँ भर्खरै जुनु रिजालको एकदमै मिठो गीत फुल टिप्ने मन भए। आज सेप्टेम्बर 8 आज इन्टरनेसनल लिटरेसी डे साक्षरता दिवसको साथसाथै आज भने विश्व फिजियोथेरापी दिवस भनेर पनि मनाइने गर्छ र हरेक वर्ष सेप्टेम्बर 8 मनाइने यो फिजियोथेरापी डेले चाहिँ स्वास्थ्य मोबिलिटी अनि स्वतन्त्रतामा चाहिँ पुर्याउने योगदानबारे चाहिँ अझ जानकारी बढाउन चाहिँ मनाइन्छ। हजुर, ढाड दुख्ने अनि जोड्नेहरू चाहिँ एकदमै स्टिफ हुने अनि विभिन्न स्पोर्टी क्रियाकलापहरूबाट चाहिँ यदि तपाईँ इन्जर्ड हुनुहुन्छ भने अथवा सर्जरीहरू गरिसकेपछि रिकभरी फेजमा हुनुहुन्छ अथवा पोस्चर आफ्नो मुभमेन्ट सम्बन्धी समस्या भएमा पनि फिजियोथेरापीको एकदमै जरुरी हुने गर्छ र एकदमै उपयोगी हुने गर्छ। केही वर्ष यता अब फिजियोथेरापीको महत्त्वको बारेमा खासै थाहा नभएको कारणले गर्दाखेरि मानिसहरूले चाहिँ फिजियोथेरापिस्टको काम चाहिँ मसाज गर्ने हो भन्ने चाहिँ सोच्ने गर्थे, तर यो सोच भने अहिलेको मानिसहरूमा चाहिँ धेरै नै विकसित भइसकेका छन् अनि यसको साथसाथै हाम्रो दाजुभाइहरू धेरै फिजिकल कामहरूमा धेरै व्यस्त हुने कारणले गर्दाखेरि उहाँहरूलाई पनि धेरै समस्या आइपर्ने भएको कारणले गर्दाखेरि पिसिएमएफमा पनि फिजियोथेरापी एउटा डिपार्टमेन्टै छ अनि त्यहाँ चाहिँ उहाँहरूले चाहिँ रिहाबिलिटेसन अनि विभिन्न एक्सर्साइजहरू चाहिँ फिजियोथेरापिस्टले चाहिँ प्रिस्क्राइब गर्नुहुन्छ। यो चाहिँ औषधिसँगको अर्को एउटा औषधिको रूपमा पनि मान्न सक्छौँ। हजुर, मुभ बेटर लिभ बेटर भनेर चाहिँ सिम्पल रिमाइन्डर दिन चाहे श्रोता र आजको कार्यक्रमलाई निरन्तरता गरौँ यो साङ्गीतिक बसाइमा। अब हामी सुन्नेछौँ समीर आचार्य अनि विद्या तिवारीको आवाजमा पिच रोड।

हजुर, यो एकदमै ऊर्जामय गीत सुनिहाल्नुभयो समीर आचार्य अनि विद्या तिवारीको आवाजमा पिट्रोड। गीतसँगै सुन्ने क्रममा अब फेरि पनि अर्को गीत सुन्ने पालो भएको छ। गीतकी गायिका हुनुहुन्छ बाक्य मनो गुरुङ, उहाँ गाउँदै हुनुहुन्छ साइनो।

0: BFBS Gorkha Radio हो।
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
0: बीएफबीएस गोर्खा रेडियो।

0: दीपक बजाजार्यको ओल्ड इज गोल्ड यो निकै नै रमाइलो गीत ओ मीरा सुन्नुभयो। हजुर श्रोता, अघि मैले भनेको थिएँ आज 8 सेप्टेम्बरको दिन भने विश्व फिजियोथेरापी दिवस भनेर मनाइँदो रहेछ। यसै दिनको अवसरमा चाहिँ हामीले पिसिएमएफमा एक्सर्साइज रिहेबिलिटेसन इन्स्ट्रक्टरसँग ब्रुनाई ग्यारिसनमा विभिन्न क्षेत्रमा काम गर्नुहुने महानुभावहरूसँग बिएफपिएस गोर्खा रेडियो ब्रुनाईले चाहिँ भलाकुसारी गर्ने क्रममा चाहिँ यो मे महिनामा रेकर्ड गरिएको अन्तर्वार्ता चाहिँ सुनाउनेछु। किनभने आजको विश्व फिजियोथेरापी दिवससँग चाहिँ सान्दर्भिक रहेको कारणले गर्दाखेरि, अनि आजको इन्टरभ्यूमा चाहिँ धनराज राई दाईले चाहिँ रोयल आर्मी फिजिकल ट्रेनिङ कोर्स र्याप RAPTC अन्तर्गत एक्सर्साइज रिहेबिलिटेसन इन्स्ट्रक्टर ERIका रूपमा ब्रुनाई ग्यारिसनमा कार्यरत सिनियर सर्जेन्ट प्रताप गुरुङसँग गर्नुभएको कुराकानी छ। यो कुराकानी दुई भागमा रहेको छ, पक्कै पनि यो इन्टरभ्यू सुन्नुहोला र फिजियोथेरापीसँग सम्बन्धित केही जानकारीहरू पनि पाउनुहुनेछ।
1: नमस्ते दाई, तपाईँलाई पनि धेरै धेरै धन्यवाद मलाई यहाँ मेरो ट्रेडको बारे केही कुराहरू छलफल गर्न बोलाइदिनु भएकोमा।
2: तपाईँ RAPTCIमा कार्यरत हुनुहुन्छ, कति भयो त्यहाँ तपाईँ ट्रान्सफर जानुभएको कि तपाईँको भर्ती नै त्यहाँको हो?
1: RAPTCIलाई चाहिँ हामीले पिटीको नै भन्छ। त्यहाँ गएको चाहिँ लगभग 10 वर्ष भयो। त्यहाँ जानु अघि चाहिँ अब तपाईँलाई पनि थाहा छ हामी पहिला 2RGRकै हो, सँगै काम गरेको थियौँ।
2: हजुर पक्कै, तपाईँ र म 2RGRबाटै वान योक्स त्यतिखेर GRC 3 भन्ने खडा भएर हामी गएर त्यहाँ 3.5 वर्ष सँगै बसेर लडाइँ खेलेर अफगानिस्तानमा हामी फर्केको हो र तपाईँ चाहिँ ट्रान्सफर रोज्नुभयो र वाइडर आर्मीमा जानुभयो। अहिले तपाईँ एक्सर्साइज रिहेबिलिटेसन इन्स्ट्रक्टर ERIका रूपमा कार्यरत हुनुहुँदो रहेछ। सबैभन्दा पहिले ERI भन्नाले चाहिँ के बुझिन्छ अनि तपाईँको भूमिका के छ त्यसमा, त्यो पनि बताइदिनुहोस् न।
1: सर्वप्रथम त्यो PT कोरमा चाहिँ हाम्रो 3 ट्रेड हुन्छ। एउटा एडभेन्चर ट्रेनिङ इन्स्ट्रक्टर भन्छ, अर्को चाहिँ यो मेन स्ट्रिम PTI जब जो चाहिँ यहीँ 2RGRमा एकजनाले काम गर्नुहुन्छ, ऊ चाहिँ पल्टनको PT टेस्टदेखि लिएर ट्रेनिङ प्रोग्रामदेखि सबै गर्छ, र अर्को चाहिँ म एक्सर्साइज रिहेबिलिटेसन इन्स्ट्रक्टर भन्छ। हामी चाहिँ यहाँ फिजियोसँग प्राय इन्भल्भ भएर काम गर्छौँ र हामी पिटी कोरबाट नि फेरि ERI जानलाई चाहिँ हामी 6 महिना एक्स्ट्रा पढ्नुपर्छ।
2: फिजियोथेरापिस्ट पनि अलिकति छुवाउनु भयो, ERI र फिजियोथेरापिस्ट बिचमा चाहिँ के फरक छ? हामी बाहिर बस्ने मान्छेलाई त एउटै हो जस्तो लाग्छ।
1: दाइ, यो सर्वप्रथम भन्दा पर्दा चाहिँ सुरुमा चाहिँ कोही सर्भिस पर्सनलहरू इन्जर्ड हुनुभयो भने उहाँहरू मेडिकल थ्रुबाट डक्टरकोमा अपोइन्टमेन्ट जान्छ र वन्स डक्टरले नि रेकमेन्ड गरेर उनीहरूको फर्स्ट प्रायोरिटी चाहिँ फिजियोमा पठाउँछ। फिजियोको मेन काम भनेको उनीहरूको चाहिँ एक्युट इन्जरी भर्खर इमिडिएट ट्रिटमेन्ट गर्न मिल्ने, ह्यान्ड्स अन गर्न सक्ने कामहरू चाहिँ फिजियोले गर्छ र डायग्नोसिस अब के भएछ, के जोइन्ट हो कि लिगामेन्ट हो कि टेन्डन, त्यो इन्जरीहरू चाहिँ फिजियोले डायग्नोसिस गर्छ। र सर्ट टर्म एक्युट इन्जरी त्यो ह्यान्ड्स अन गर्नुपर्ने अलि लो लेभलको इन्जरी छ भने चाहिँ फिजियोले उसले आफूसँगै राखेर ट्रिटमेन्ट योहरू गर्छ, र जब अलि लङ टर्म रिह्याब गर्नको लागि र उनलाई अलि मसलहरू स्ट्रेन्थ बढाउने त्यस्तो काम गर्यो भने चाहिँ उसले चाहिँ फिजियोले चाहिँ फेरि म ERIकोमा रिफर गरिदिन्छ, र जब फिजियोले रिफर गरेपछि फेरि मसँग अपोइन्टमेन्ट बुक गरेर म कहाँ आउँछ र मैले फेरि फिजियोले जस्तै उसको इन्जरी के भएछ, कता मसल विक छ, कुन इन्जरी के भएछ भनेर त्यो मैले नै उसलाई चेक गर्छु फिजिकल्ली र हेरेर पनि, अनि त्यसपछि चाहिँ उसको इन्जरी अनुसार चाहिँ मैले चाहिँ एक्सर्साइज प्रोग्राम बनाउँछु, उसको कुन मसल विक भएछ, कुन मसल बलियो बनाउनु पर्छ त्यो सबै गरेर त्यहाँदेखि ट्रिटमेन्ट सुरु हुन्छ।
2: यत्रो काम गर्नु हुँदो रहेछ, फरक धेरै रहेछ, तर तपाईँ ERI चाहिँ कसरी बन्नुभयो?
1: पहिला तपाईँलाई नै थाहा छ हामीलाई चाहिँ यो PT कोर यो भन्ने त्यति नलेज थिएन र हाम्रो पालामा जान नै पाउँथेन। जब 2007 वाइडर आर्मीमा हामीलाई जाने अपर्च्युनिटी भएपछि चाहिँ मैले नि पछि विचार गर्दै जाँदा मेरो एङ्कल इन्जर्ड भयो त्यो यक्समा हुँदा, अनि त्यतिखेर म रिह्याबतिर जाँदा म चाहिँ यही ERI र फिजियोसँग इन्भल्भ भएर उनीहरूले ट्रिटमेन्ट दिँदा चाहिँ मलाई चाहिँ एकदम चित्त बुझ्यो र उनीहरूले गरेको काम देखेर मन परेर पछि लङ टर्ममा चाहिँ मैले PTI पनि त्यहीँ यक्स रेजिमेन्टबाट गरेर PT कोरमा ट्राई गरेर ERIमा जाने र मलाई उनीहरूले ट्रिटमेन्ट गरेर सन्चो बना जस्तो म पनि अरू वाइडर ब्रिटिस आर्मीको इन्जर्ड सोल्जरहरूलाई म पनि यसरी हेल्प गर्न चाहन्छु भन्ने त्यो सोचेर चाहिँ मैले ERIतिर रोजेर गएको थिएँ।
2: अब ब्रुनाईमा आइपुग्नु भएको छ, करियरको दौरानमा ओभरसिज पोस्टिङ हो, ओभरसिज लोकेसन हो, यहाँ काम गर्दाखेरि चाहिँ अब UK जस्तो अलिकति नहुन सक्छ, अनुभवहरू कस्ता फरक हुन्छन्?
1: अनुभव त काम जहाँ पनि एउटै जस्तो लाग्यो, तर म यहाँ आउनु अघि चाहिँ क्यानाडामा थिएँ, त्यहाँ चाहिँ धेरै चिसो थियो र त्यो वेदरको डिफरेन्समा त्यो मात्रै फरक छ। तर ओभरसिज हुँदाखेरि चाहिँ प्रायः जसो ट्रिटमेन्टहरू सर्जरीहरू के गर्नलाई चाहिँ ओभरसिजबाट युके पठाउनु पर्ने हुन्छ, त्यो गर्दा चाहिँ सर्भिस पर्सनललाई पनि गाह्रो। यहाँ हामी फिजियो इआरआई र अर्को सर्जरी गर्ने यो स्पेसलिस्ट डिपार्टमेन्टहरूसँग कम्युनिकेसन योहरू गर्नलाई चाहिँ अलिकति गाह्रो भन्ने मात्रै हो, तर कामको हिसाबले र ट्रिटमेन्टको हिसाबले उता र यता त्यति फरक देखेन मैले। मेरो कामको हिसाबले चाहिँ त्यति गाह्रो लागेन, तर हाम्रो सर्भिस पर्सनल इन्जर्ड भाइहरूको लागि चाहिँ अलिक गाह्रो हुँदो रहेछ भन्ने चाहिँ उनीहरूको भनेअनुसार चाहिँ बुझ्यो।
2: तपाईँको यो आजसम्मको जर्नीमा सैनिकहरूमा सबैभन्दा बढी देखिने इन्जुरी चाहिँ कुन कुन हो जस्तो लाग्छ तपाईँले देख्नु भएकोमा?
1: प्रायः जसो सबै डिपेन्ड गर्छ। म यहाँ बुनाईमा भन्दा पहिला मैले आरआरयुमा नि काम गरेको थिएँ। आरआरयु भनेको चाहिँ रिजनल रिहेबिलिटेसन युनिट भन्छ, त्यहाँ चाहिँ प्रायः डिभिजनको आफ्नो एरियाको इन्जरी आउँथ्यो। त्यहाँ चाहिँ हामीले यो रिह्याब कोर्स रन गर्थ्यो लाइक 3 हप्ताको, अनि डिपेन्ड अन डिफ्रेन्ट इन्जरी लोअर लिम्स अप्पर लिम्स अनि स्पाइन त्यस्तो भनेर छुट्याएर आफ्नो कि टिम छुट्याएर ती 3 हप्ताको कोर्स गरेको हुन्थ्यो त्यहाँ चाहिँ। तर यहाँ चाहिँ अब यसलाई चाहिँ पिसिआरएफ भन्छ, प्राइमेरी केयर रिहेबिलिटेसन फेसिलिटिज भन्छ यसलाई चाहिँ, आरआरयु भनेर छुट्टै यो भनेर छुट्टै हो। यहाँ चाहिँ प्राइमेरी आफ्नै इनहाउसको इन्जरी भएको हुन्छ। अगेन डिपेन्ड गर्छ, किनकि हामी चाहिँ यहाँ लाइट इन्फेन्ट्री बटालियन हाम्रो 2000 साह्रै दुःख गर्नुहुन्छ। यहाँ चाहिँ प्रायः जसो लोअर लिम्सको इन्जरीहरू आउनुहुन्छ, र मैले अहिले नोटिस गर्दा चाहिँ यङ भाइहरू चाहिँ प्रायः ब्याक इन्जरीको आएको छ। उनीहरूको मसलहरू फुल्ली म्याच्योर्ड भएर नहो कि उनीहरूको स्ट्रेन्थ एक्सर्साइजहरू विक भएर के भएर, अहिले चाहिँ मैले यसो नोटिस गर्दाखेरि यङ केटाहरू स्पेसली चाहिँ ब्याक इन्जरीको आएको छ।
2: अब मान्छे इन्जुरी भयो, रिहाबमा आयो, रिहाबिलिटेसन प्रोसेस कति समय लाग्छ र के कुरामा चाहिँ निर्भर पर्छ यो रिहाबबाट छुटकारा पाउनको लागि?
1: फर्स्ट थिङ त यो रिहाब सबै अब टाइम एक्ज्याक्टली यतिमा सन्चो हुन्छ, तपाईँको इन्जरी यतिमा सन्चो हुन्छ, यति टाइम लाग्छ भन्ने चाहिँ अब डिसाइड गर्न सकिन्न। तर डिपेन्ड अन पर्सन, डिपेन्ड अन इज हार्ड वर्क, त्यसमा भर पर्छ। अब मैले मेरो एक्सपिरियन्स अनुसार कोही मान्छेलाई मैले एक्सर्साइज दिएर पठाएको हुन्छु ल 2 हप्तामा आएर मैले तिम्रो एसेसमेन्ट गर्छु भन्दा कोही मान्छेको स्ट्रेन्थ एकदम बढेको हुन्छ, अब थाहा हुन्छ उसले चाहिँ हार्डवर्क गरेछ भने। कोही मान्छेको आएको हुन्छ उसको स्ट्रेन्थ चाहिँ पहिलाको भन्दा झन् विक हुन्छ, अनि त्यसको बारे अब आफूलाई हामीलाई चाहिँ थाहा हुन्छ कि यो मान्छेले केही गरेको छैन। त्यो सबै मान्छेमा डिपेन्ड गर्छ, र अर्को उसको हार्डवर्क मेन्टालिटी पोजिटिभ भ्यू पोइन्ट निकै फरक पर्न सक्छ।
2: इआरआईको सहयोग चाहिँ कतिखेर कुन समयमा लिनु जरुरी छ? सबै फिजियोमा जाने नै तपाईँकोमा आउँछन् भन्ने त पक्कै छैन।
1: इआरआईको सपोर्ट चाहिँ तपाईँले जतिखेर नि लिन सक्नुहुन्छ। नेपाली हामी एउटै दाजुभाइ भएर मलाई चिनेकोहरू सबैले मसँग सल्लाह माग्छ, र म एनी टाइम हेल्प गर्न सपोर्ट गर्न म जहिले नि रेडी हुन्छु, र म जहिले नि इन्करेज गर्छु। तपाईँलाई पनि थाहा छ पहिलाको पिटी र अहिलेको पिटीमा धेरै फरक छ। पहिला हामी भनेको खालि आज रनिङ भोलि ट्याबिङ पर्सि रनिङ निको पर्सि ट्याबिङ भन्ने पिटी मात्रै हुन्थ्यो यहीँ बुर्नाईमा। अहिले त्यस्तो धेरै चेन्जेस भएको छ, आर्मीमा नि स्ट्रेन्थ ट्रेनिङ भन्ने कुरा चाहिँ धेरै चेन्ज भएको छ। मेबी त्यो टाइममा हामीलाई पनि त्यस्तो स्ट्रेन्थ नलेज आर्मीले त्यति धेरै फोकस गरायो भए मेबी अहिले हाम्रो टाइममा त्यतिखेरको मान्छेहरू इन्जर्ड भन्ने कुरा भन्न सकिन्न, तर उनीहरू अलिक कमै इन्जर्ड हुन्थ्यो होला भन्ने चाहिँ मलाई पनि लाग्छ। त्यही भएर स्ट्रेन्थ एक्सर्साइज चाहिँ धेरै इम्पोर्टेन्ट छ, र स्पेसली हाम्रो गोर्खाली पल्टनमा चाहिँ हाम्रो फोकस भनेको चाहिँ खालि कार्डियो भास्कुलर फिटनेस मात्रै गर्छ, खालि दौडिने, खालि भारी बोकेर दौडिने, स्ट्रेन्थ फलाम मसललाई ट्रेनिङ कहिले नै गर्दैन। त्यही भएर मेरो मेन फोकस र मेरो नलेज नै म चाहिँ यो इन्करेज दिने प्रयास गर्छु।

0: हजुर कालिक प्रसाद बास्कोटाद्वारा गाइएको तैमरी भन्ने गीत सुन्नुभयो र एक्सर्साइज रिहेबिलिटेसन इन्स्ट्रक्टर सर्जेन्ट प्रताप गुरुङसँगको बाँकी अंश सुन्नेछौँ।
1: ब्रुनाई जस्तो ट्रपिकल कन्ट्रीमा छौँ र अब जङ्गल ट्रेनिङ यहाँको म स्किप गर्छु भन्दा नि कतिपय सन्दर्भहरूमा मिल्दैन सकिँदैन। जङ्गल ट्रेनिङ अथवा वाटर बेस्ड एक्टिभिटिज भनौँ न, रिभराइन अप्सहरू एक्सर्साइजहरू हुन्छ, त्यस्तो ठाउँहरूमा इन्जुरीको रिस्क चाहिँ कस्ता कस्ता हुँदो रहेछन्?
2: प्रायः इन्जरी मोर अप्पर लिम्स इन्जरी हुनसक्छ, किनकि रोप क्लाइम्बिङ गर्दा रोपहरू गर्दा भारी हेभी बोकेर हिँड्दाखेरि सोल्डर डिसलोकेसन, सोल्डरको मसल टेयर त्यस्तोहरूमा चाहिँ हुनसक्छ भन्ने चाहिँ मेरो भ्यू छ। तर मैले यहाँ चाहिँ धेरै अप्पर लिम्स इन्जरी चाहिँ भेटेको छैन।
1: यो इआरआई फिल्डमा छिर्नु भएपछिको अनुभवमा इन्जुरी नहुनका लागि सबैभन्दा महत्त्वपूर्ण चाहिँ के कुराहरू पर्दा रहेछन् जस्तो लाग्दैछ?
2: मेरो भ्यूमा चाहिँ सर्वप्रथम हाम्रो दाजुभाइहरूले चाहिँ एनी एक्टिभिटी एनी एक्सर्साइज गर्दाखेरि चाहिँ आफ्नो जोइन्ट मोबिलिटी आफ्नो जोइन्टहरूलाई मजाले 5 मिनट मुभमेन्टहरू गरेर चलाउने, डिफ्रेन्ट डाइरेक्सनमा जोइन्टहरूलाई मोबाइल बनाउने, त्यसपछि हल्का आफ्नो हार्ट रेट बढाएर नर्मल स्टेडी जग हुन्छ कि नर्मल रोइङ हुन्छ त्यो हार्ट रेट बडी टेम्परेचर बिस्तारै बढाएर एटलिस्ट मिनिमम 10 to 15 मिनट्स वार्म अप गरेर बल्ल आफ्नो एक्चुअल एक्सर्साइज गरेकोमा चाहिँ त्यसले इन्जुरी प्रिभेन्सनमा धेरै हेल्प हुन्छ। किनकि हाम्रो नलेज कम भएर हो कि अलि एक्सपिरियन्स नभएर हो, बानी नै जानी दौडिन जाम भनी गयो एकैचोटि स्पिडमा गट्टै कुदेर बानी छ। जस त्यस्तो नगर्नु होला, बिस्तारै ग्याजुअल टाइम लगाएर एटलिस्ट मिनिमम 10 to 15 मिनट्स आफ्नो मसल टेम्परेचर हार्ट टेम्परेचर बडीको जोइन्टहरू सबै मुभ गरेर बढाएर गर्दा राम्रो हुन्छ।
1: जोगियो जोगिँदैछ तपाईँले भन्नुभएको सबै प्रोसेस फलो गर्यो, तै पनि मान्छे इन्जुर हुन्छ, कतिखेर कहाँ हुन्छ त्यो अब थाहा हुँदैन। इन्जुर भयो तर कहिलेकाहीँ उसले त्यो इन्जुरी लुकाउन खोज्छ, लुकाउने प्रयास गर्छ, यसको जोखिम चाहिँ के हुन्छ होला?
2: मैले नि यो धेरै भेटेको छु। हाम्रो प्राय गोरा पल्टनहरूकोमा त त्यति यसो हुँदैन, किनकि उनीहरू खै लुकाउँदा नि लुकाउँदैन अनि लुकाउन खोज्दैन। तर हाम्रो नेपाली कल्चर हाम्रोमा चाहिँ भइहाल्छ नि यति त केही पनि हुँदैन भनेर जबरजस्ती कर खपेर दिने एकदम कल्चर छ। अब लडाइँको सिनायोमा हुँदा हुन्छ ठिकै होला, तर यहाँ पिस टाइममा चाहिँ तपाईँहरूले त्यस्तो नगर्नु होला। सकेसम्म आफ्नो इन्जरी जे भए पनि सानै भए पनि त्यसलाई चाहिँ हिल हुन दिनुहोस्, स्पेसलिस्ट कसैलाई देखेछ भने जानुहोस्। हाम्रो मेडिकलमा नि जाँदैन, जान नि खोज्दैन, गए पनि ए भइहाल्छ नि भनेर जान्छ र लङ टर्ममा चाहिँ त्यसले तपाईँलाई धेरै एफेक्ट गर्छ र ह्याम्पर गर्छ। र त्यतिखेर तपाईँले 2 दिन कर खपेको पछि त्यो वास भएपछि तपाईँलाई 2 महिना 2 वर्षसम्म इन्जरी बनाउँछ, झन् तपाईँको टाइम लस हुन्छ। त्यही भएर सानो इन्जरी भए पनि सकेसम्म चाँडै नै रिपोर्ट गरेर स्पेसलिस्टलाई देखाउन।
1: तपाईँ म जो पनि अब यदि इन्जुरी भइहाल्यो भने कुनै पनि एक्सर्साइज गर्दा ट्रेनिङ गर्दाखेरि जङ्गलमा होस् वा खोलामा होस्, श्रोता स्टाफ सर्जन प्रताप गुरुङले भन्नुभए जस्तै लुकाउने प्रयास नगर्नुहोस्। 2 दिन लुकाएर तपाईँ निको भएँ जस्तो लाग्छ, त्यसले भविष्यमा तपाईँलाई लामो समयसम्म दुःख दिन सक्छ भन्ने भाव उहाँको भनाइबाट बुझेका छौँ। अब चोट लागिसक्यो ल, मानिलिउँ चोट लाग्यो, उसले गएर रिपोर्ट गर्यो र रिह्याब गरेर रिकभरी फेजमा पनि छ, यो अवस्थामा ऊ मानसिक रूपमा अलिकति कमजोर हुन्छ कतिपय सन्दर्भमा, मानसिक रूपमा बलियो हुनका लागि तपाईँको ट्रिक्स एन्ड टिप्स केही छन्?
2: हजुर, फर्स्ट लङ टर्म जो पनि इन्जरी भएपछि मान्छेलाई चाहिँ एकदम डिमोरलाइज हुन्छ, मान्छेको कन्फिडेन्स घट्दै जान्छ, उसको मोरल पनि घट्दै जान्छ, उसँगै सँगै हिँडेको पेयर्सहरूले उसलाई ओभरटेक गर्छ, उसको मोटिभेसन घट्दै जान्छ। र त्यस्तो बेलामा चाहिँ तपाईँहरूले कहिले पनि त्यो हिसाबले नहेर्नु होला, प्राय जसो तपाईँ थोक माइन्डमै खेल हुन्छ, त्यही भएर माइन्डमा नै तपाईँ फिजिकली स्ट्रङ हुनुपर्छ। र इन्जर भन्ने कुरा चाहिँ जतिखेर नै हुनसक्छ, त्यही भएर यो पनि वान अफ द सर्ट टर्म अब्स्टेकल हो भनेर त्यो माइन्ड थिङ्क गरेर आफ्नो रिह्याबमा कन्सन्ट्रेट गरेर एभ्री टाइम रिह्याब गरेर ग्रेजुअली पोजिटिभ भएर एभ्री डे स्टेप बाई स्टेप सानो सानो प्रोग्रेस हुँदै गएपछि अटोमेटिकली सुन तपाईँ फुल्ली रिकभर हुन सक्नुहुन्छ।
1: यत्रो वर्ष भइसकेको छ तपाईँले इआरआईमा गर्नुभएको, यो टाइम स्प्यानमा तपाईँले देख्नुभएको अथवा भोग्नुभएको कुनै प्रेरणादायी रिकभरी स्टोरीहरू छन्?
2: रिहाबमा आउँदाखेरि मैले निकै देखेको त छु, तर पक्का भन्दा एउटा टिद्वथमा थियो मसँग हुँदा एउटा पेसेन्ट, ऊ चाहिँ इन्जर्ड भएर उसको एसिएल गएको थियो, अनि त्यहाँबाट एसिएल रग्बी खेल्दा इन्जर्ड भए पनि ऊ स्टिल प्री सर्जरी चाहिँ उसले स्टिल आफ्नो वर्कआउट गर्थ्यो। उसले चाहिँ मान्छे चाहिँ कोही चाहिँ अब इन्जरी भयो मेरो एसिएलै इन्जुरी भयो भनेर केही नगरी ठग्दै बस्नु नि हुन्छ, कोही चाहिँ फेरि इन्जुरी भयो म झन् रिकभर हुनु पर्यो भन्ने नि भ्यू हुन्छ। सो अघि भने जस्तै आफ्नै मेन्टलमा भर पर्छ, र ऊ चाहिँ इन्जुरी भए एसिएल सबै इन्जर भए पनि सर्जरी गर्नुभन्दा अगाडि उसले प्री सर्जरी रिहाब गर्थ्यो, उसले सक्ने यो उसको क्वाडको मसल, काफको मसल, ह्यामस्ट्रिङको मसल बलियो बनाएर एकदम गरेर पछि सर्जरी गरेर फर्किँदा नि उसको मसलहरू लुज भएको थिएन, किनभने उसले पहिल्यै राम्रो प्री रिहाब गरेको थियो सर्जरी पनि। फर्केर आएर ऊ अहिले आर्मी टिमको रग्बी प्लेयर पनि हो, अब त्यस्तो इन्जरी भएर आएर नि ऊ मजाले खेलिरहेछ।
1: अब जाँदा जाँदै ब्रिटिस फोर्सेस ब्रुनाईमा रहेका सम्पूर्ण सर्भिस पर्सनलाई तपाईँको एउटा सन्देश दिनु पर्यो भने के हुन सक्छ?
2: मेरो सन्देश मेरो नलेजको हिसाबले हाम्रो नेपाली दाजुभाइहरू चाहिँ स्ट्रेन्थ ट्रेनिङ भन्ने चाहिँ एकदम नेगेटिभली लिनुहुन्थ्यो पहिल्यैदेखि, हामी यङ हुँदैदेखि स्ट्रेन्थ ट्रेनिङ चाहिँ हाम्रो लाई चाहिँ एकदम इम्पोर्टेन्ट चिज हो, त्यसैले सबैजना स्ट्रेन्थ ट्रेनिङ चाहिँ कन्टिन्यू गर्नुहोस्। स्पेसल्ली अलि लङ सर्भिस भएकोहरूले चाहिँ जति बुढो हुँदै जानुभयो त्यति स्ट्रेन्थ ट्रेनिङ र मसललाई दह्रो बनाउनु चाहिँ एकदम इम्पोर्टेन्ट छ। त्यसैले मेरो सल्लाह चाहिँ कुदेको कुदै गर्नुभन्दा बरु हप्तामा 2-3 सेसन चाहिँ स्ट्रेन्थ ट्रेनिङमा नि फोकस गर्नुहोला।
1: प्रताप गुरुजी, तपाईँ बिएफएस गोर्खा रेडियोको स्टुडियोमा आएर तपाईँले भोग्नुभएका, तपाईँले देख्नुभएका र तपाईँले जान्नुभएका कुराहरू चाहिँ हाम्रा श्रोतालाई र विशेष गरी सर्भिस पर्सनललाई इन्क्लुडिङ फ्यामिलीजले पनि तपाईँको कुराबाट पक्कै पनि केही न केही सिक्नु भयो भन्ने आशा गर्दछु। तपाईँको समय र साथका लागि धेरै धेरै धन्यवाद।
2: हस्, तपाईँलाई धेरै धेरै धन्यवाद।

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militaryco-working.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

हजुर प्रकाश दूतराज अनि शान्ति श्री परियारको आवाजमा सुन्नुभयो जाम्बो माइली र यो गीतलाई अनुरोध गर्नुभएको छ हाम्रो नियमित श्रोता छवि थापा मगरजीले. उहाँले बिहानी बिना बहिनी नमस्ते भन्नुभएको छ, आरामै हुनुहुन्छ रे अनि आरामको कामना गर्दछु भन्नुभएको छ. अनि समयले साथ दिएमा यो गीत बजाइदिनु भन्नुभएको थियो र आशा छ उहाँले सुनेर इन्जोय गर्नुभयो होला. छवि थापा मगर फोक्सटन युकेबाट. अब सुन्छौ बिस्ट अनि सन्जु मोक्तानको भेडाको उन जस्तो.

यो निकै नै रमाइलो गीत भेडाको ऊन जस्तो सुने लगतै हामी कार्यक्रम मझेरीको अन्त्यमा आइसकेका छौँ। हजुर, ब्रुनाईको समय अहिले एक दिउँसोको एक बज्नका लागि 4 मिनट बाँकी रह्यो र आजको कार्यक्रममा तपाईँहरूले पक्कै पनि गीत सङ्गीत अनि केही उपयोगी जानकारीहरूबाट केही उपलब्धि भयो होला भन्ने आशाको साथ म कार्यक्रम प्रस्तुता आजको बसाइबाट बिदा चाहन्छु। तपाईँहरूको बाँकी दिन भने एकदमै शुभ रहोस् भन्दै अब कालीप्रसाद बास्कोटाको माया पिरती सुन्नुहोस्।

0: Pelaajan buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: मेगनको भूमिका स्पष्ट पार्दै सरकारी तथा सैन्य निकायलाई पत्र पठाउनु भएको छ। बेलायत फर्किएपछि ड्युक र डच अफ ससेक्सको भूमिकाबारे स्पष्ट पार्दै राजाले विभिन्न निकायलाई जानकारी गराउनु भएको हो। पत्रमा प्रिन्स ह्यारी र मेगन गैर कार्यरत राजपरिवारका सदस्य र निजी नागरिककै रूपमा रहने स्पष्ट गरिएको छ। दुवैजनाले राजपरिवारका तर्फबाट कुनै औपचारिक जिम्मेवारी नलिने विषय पनि राजाले पुष्टि गर्नुभएको छ। बीबीसी संवाददाता डेनियल रेल्फ।
4: The letter has been sent to a number of public bodies and organisations, including government departments and the military. And it is the royal household asserting its position on Harry and Meghan, which is that they will not be doing any kind of official royal duties. And why now? Well, because over the next few weeks, we are likely to see senior members of the royal family out on royal duty at the same time as the Sussexes are doing their own charity engagements. So this letter was about offering clarity on their status.
3: बेलायती रक्षा मन्त्रालयले बेलायती सेनामा जनशक्ति अभाव रहेको दावी अस्वीकार गरेको छ। रक्षा मन्त्रालयका अधिकारीका अनुसार नियमित सैनिकको संख्या न्यूनतम संख्याभन्दा करिब 600 बढी छ। जेम्स वार्टनको रिपोर्ट।
5: It's a position seemingly at odds with the widely held view that the army doesn't have enough regular serving personnel. In fact, the MOD position is that it does. Last year, although thousands of soldiers left the army, the overall size of the organisation remained largely the same, pointing to a one-in, one-out situation where the number of recruits joining the organisation was broadly the same number as those who left. In MOD statistics published last week, it was also revealed that in the 12 months prior to the end of March 2025, 148,000 people had applied to join the army, suggesting no shortage in the number of people wanting to serve in the British Army. But the figures also showed that within 12 months of this, just 7,200 recruits began basic training. That's just one recruit joining the army for every 20 applications it had received.
3: नेपालमा बाढी पहिरोमा परि ज्यान गुमाएकाको सम्मानमा च्याम्पियन्स लिगका यो सत्ताका सबै 18 खेल अघि मौन धारण गरिने भएको छ। युरोपेली फुटबलको सर्वोच्च निकाय युएफएले नेपालका बाढी पहिरो पीडितप्रति ऐक्यबद्धता जनाउँदै खेल अघि मौन धारण र विशेष ब्यानर प्रदर्शन गर्ने जनाएको छ। ब्यानरमा तिमी एक्लै छैनौ नेपाल लेखिएको हुनेछ। युएफएका अध्यक्ष अलेक्जेन्डर चेफरिनले विपत्तिबाट प्रभावित नेपालीप्रति सहानुभूति व्यक्त गर्दै कठिन परिस्थितिबाट उठ्न शक्ति र धैर्य मिलोस् भन्ने कामना गर्नुभएको छ। यो साताको च्याम्पियन्स लिग आजबाट सुरु हुँदैछ। आज भोलि र पर्सि 6-6 खेल हुनेछन्। आज रियल मड्रिडले घरेलु मैदानमा इन्टर मिलानसँग खेल्दैछ। युएफएले यसअघि सन् 2023 मोरक्को भूकम्प र लिबियाको बाढीका पीडितको सम्मानमा पनि खेल अघि मौन धारण गरेको थियो। भोटेकोशी बाढीपछि संकटमा परेको नेपालले बेलायत सरकारसँग पुनर्निर्माण र पुनर्स्थापनाका लागि थप सहयोग मागेको छ। बेलायती संसदमा नेपाल मामिला हेर्ने सर्वदलीय समूहसँग भएको बैठकमा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले सहयोगको अपिल गर्नुभएको छ। दुवाडीले बाढीपछि नेपालको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै पुनर्निर्माण पुनर्स्थापना र दीर्घकालीन पुनरुत्थानका लागि थप आर्थिक सहयोगको आग्रह गर्नुभएको हो। बेलायतले बाढी लगत्तै मानवीय सहायताका लागि 50 लाख पाउन्ड सहयोग गर्ने घोषणा गरेको थियो। बैठकमा नेपाल र बेलायत बीचका साझा चासोका विषयमा पनि छलफल भएको छ। भूतपूर्व गोर्खाका समानता माग दोहोरो कर उन्मुक्ति सीधा हवाई सम्पर्क र पर्यटन प्रवर्धनका विषयमा छलफल भएको हो। दुवाडीले लामो समयदेखि रोकिएको गोर्खा वार्ता अघि बढाउने समेत बेलायत पक्षलाई आग्रह गर्नुभएको छ। यस्तै नेपाल भ्रमण गर्न चाहने बेलायती नागरिकका लागि सकारात्मक सन्देश प्रवाह गर्न ट्राभल एडभाइजरी सच्याउन पनि आग्रह गरिएको छ। बैठकमा सांसदहरूले नेपालप्रति ऐक्यबद्धता जनाउँदै सहयोग थप सुदृढ गर्न बेलायत सरकारलाई आग्रह गरेका छन्। जवाफमा इन्डो पेसिफिक मन्त्री विन्टरटनले नेपालको प्राथमिकताका आधारमा सहयोग गर्न बेलायत सरकार तयार रहेको बताउनु भएको छ। बाढी पहिरोले जाजरकोटमा बस्ती र सडकसँगै कृषि तथा पशुपालन क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक विवरण अनुसार जुनी चाँदेमा 7.29 हेक्टरमा लगाइएको धान मकै र कोदोमा क्षति पुगेको छ। फलफुलतर्फ 477 बोटमा क्षति पुगेको छ। भेरी 2 र 3 23.63 हेक्टर कृषि बालीमा क्षति पुगेको छ। ती क्षेत्रमा मात्रै 93.29 मेट्रिक टन खाद्यान्न बाली नोक्सान भएको छ। गोठपुरी दारा बाढीले बगाउँदा जिल्लाभर 779 चौपाया मरेको प्रारम्भिक विवरण छ। भेरी नलगाड र जुनी चाँदेका गरी 303 परिवार विस्थापित भएका छन्। नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालयमा दिउँसो 1 बजे बैठक बस्नेछ। यसअघि 21 र 22 पदमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा भोटेकोशी बाढीपछि सिर्जित राष्ट्रिय संकट खोज तथा उद्धार राहत र पुनर्स्थापनाका विषयमा छलफल भएको थियो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
2: BS Gorkha Radio.

बिया बिहास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटि दाहालको शुभ प्रभातम। बिया बिहास गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज मङ्गलबार हो आदरणीय श्रोता। मङ्गलबार हामी भगवान गणेशको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। गौरी शङ्करका पुत्रका रूपमा पूजित, सर्वप्रथम पूजित देवताका रूपमा बुद्धि र रिद्धि सिद्धिका दाताका रूपमा पूजिनुहुने गणेश शीघ्र प्रसन्न हुने देवता हुनुहुन्छ। त्यस्ता शीघ्र प्रसन्न भएर भक्तहरूको मनोवाञ्छित वर प्रदान गर्नुहुने भगवान शिवका गणका अध्यक्ष गणेशजीको हामी सदैव उपासना गर्न सकौँ यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु। भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफपीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ। हामी यस कार्यक्रममा कुनै न कुनै विषय बिन्दुलाई आधार मानेर चर्चा गर्ने गर्दछौँ र दैनिक रूपमा कुनै न कुनै विषयको हामी उठान गर्ने गर्दछौँ र शास्त्रलाई आधार मानेर गरिने यो चर्चा वास्तवमा प्रामाणिक चर्चाको कोटिमा पर्दछ, किनभने यसमा मणगणन्ते कुराहरू आफूलाई लागेका कुराहरूको चर्चा गरिँदैन, किनभने ती आफ्ना वासनाहरूको उपज हुन्छन् र तिनीहरूले कसैको भलाइ राम्रो अथवा कल्याण मार्गमा प्रवेश गराउने हिँडाउने सामर्थ्य राख्दैनन्। त्यसैले ती संसारी भावहरू मानिन्छन्, तर शास्त्रीय भावहरू दिव्य भावहरू हुन्। तिनीहरूले मनुष्यको हृदयमा गएर मनुष्यमा रहेका ती कल्मषहरूको नाश गरेर मनुष्यहरूलाई तेज अर्थात् ज्ञान प्रदान गर्दछन् र एउटा स्थितिमा समयको पूर्णताको एउटा बिन्दुमा मनुष्यहरूको हृदयमा आफै ज्ञान प्रकट हुने गर्दछ, जो उनीहरूकै ती शास्त्रीय आधार लिएका चिन्तनधाराहरूको श्रवणलाई नै त्यसले आश्रय लिएको हुन्छ र तिनीहरूकै प्रभावबाट त्यो प्राप्त भएको हुन्छ। भलै मनुष्यले प्राप्त गर्दा यो मैले प्राप्त गरेको हुँ, मेरो सामर्थ्यले यो प्राप्त गरेको हो भन्ने अहङ्कारले फेरि ऊ त्यो ज्ञानलाई पनि दुरुपयोग गर्न थाल्दछ भनिएको छ। त्यसैले यी सब व्यवस्थाबाट बचेर आफ्नो हृदयलाई स्वच्छ र एकदम शुद्ध विकसित ज्ञानले युक्त बनाउनका लागि के गर्ने भन्ने वास्तवमा धर्मका अनेक अवस्थाहरू यो उपासनाका अनेक विधिहरू संसारमा प्रचलित छन्। अझ अहिले त कलियुगको प्रकोप धेरै ठुलो छ भनिएको छ, त्यसैले अहिले पाखण्डी मतहरू पनि निकै चलेका छन् र त्यसैमा अधिकांश मनुष्यहरू प्रवेश गर्ने र अगाडि बढ्ने चेष्टा गर्छन् र आफूले अध्यात्म अर्थात् धार्मिक कृत्य गरेको मान्छन्, तर त्यो उनीहरूको न धर्म हुन्छ न अध्यात्म हुन्छ, त्यो केवल पाखण्ड हुन्छ, त्यसले नरकगामी अवश्य बनाउँछ। त्यसैले त्यतातर्फ आकर्षित हुनुहुँदैन, त्यतातर्फबाट बचेर शास्त्रलाई आधार मानेर मात्रै कार्य गर्नु पर्दछ भनेर भगवान् स्वयंले अर्जुनलाई तस्मात् शास्त्रम प्रमाणम ते कार्य कार्य व्यवस्थितौ ज्ञात्वा शास्त्रम विधानोक्तम कर्म कर्तुम म्याहार हसी भनेर अर्जुनलाई भगवान्ले भन्नुभएको छ। शास्त्र जान, शास्त्रलाई आफूले अध्ययन गर अथवा गुरुसँग त्यसको अध्ययन गर, स्वाध्याय गर र त्यसले भनेको मान,

त्यो जुनसुकै सम्प्रदायका मनुष्यले अध्ययन गरौँ। संस्कृत भाषा ब्राह्मणको भाषा होइन, संस्कृत भाषा हिन्दूहरूको भाषा होइन, संस्कृत भाषा देव भाषा हो, देवता सबैको हो। सबै सम्प्रदायमा देवताको पूजा गरिन्छ र देवताहरूसँग लेनदेनको व्यवहार गरिन्छ, उनीहरूको उपासना गरिन्छ। उनीहरूले दिएका शक्ति अर्थ सामर्थ्य वरका रूपमा प्राप्त गरेर जीवनलाई उन्नत बनाउने चेष्टा गरिन्छ। त्यसैले यी सबका बिचमा केवल ज्ञान प्राप्त जहाँबाट हुन्छ त्यो लिन आवश्यक छ, त्यो जुनसुकै मनुष्यले पनि लिन सक्छ। त्यसमा कुनै भौगोलिक, जातीय अथवा दार्शनिक, धार्मिक सम्प्रदाय बाधक छैन भनेर शास्त्रले भनेको छ। त्यसैले त्यतातर्फ पनि हाम्रो दृष्टि जान आवश्यक छ, यदि आफूलाई सुधारको मार्गमा अगाडि बढाउने हो भने। आदरणीय श्रोता, हामी पिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी केही चर्चाहरू गर्ने चेष्टा गरिरहेका छौँ। किनभने धर्मको एउटा स्वरूप छ, त्यसलाई नबुझिकन धर्म गरिँदैन। चाहे टुप्पी पालौँ, चाहे धोती लगाऊँ, वास्तवमा त्यो मात्रै धर्म होइन, त्यो जीवन धारण गर्ने एउटा वृत्तिको एउटा चिन्ह हो। भलै त्यसले शुद्धतामा पर्याप्त ध्यान दिन्छ, तैपनि त्यो मात्रै धर्म होइन भनेर भनिएको छ। अनि धर्म के हो त, कस्ता मानिसले धर्म गर्ने हो भनेर शास्त्रहरूले अनेक किसिमले बताएका छन्। एउटै मात्र शास्त्र छैनन्, शास्त्र अनेक छन्, त्यसमा अनेक कुराहरू छन्। तर वास्तवमा मूल धर्मको स्वरूप चाहिँ के हो त भन्दा, श्रीमद् वाल्मीकि रामायणमा रामो विग्रहवान धर्म भनेर भगवानको जो स्वरूप छ त्यही धर्म हो। र धर्मको सेवन भनेको भगवानको सेवन हो, भगवानको सेवन भनेको भगवानको स्मरण हो, भगवानको स्मरण भनेको भगवानको नामको स्मरण हो। चाहे त्यो जुनसुकै धार्मिक सम्प्रदायमा, कुल परम्परामा, अथवा भूगोलमा, अथवा जातीय अवस्थामा जहाँसुकै जन्मिएको भए पनि त्यो मनुष्यले त्यो गर्न सक्छ। स्त्री पुरुषमा पनि भेद छैन। सबरी माता चाण्डालनी एउटा अहिलेको राउटेको जस्तो स्थितिमा रहनुभएकी माता सबरीले बचपनमा नै जङ्गलमा गएर ऋषिमुनिहरूको नदेखिकन सेवा गरेर भगवानको जो उपासनाको विधि प्राप्त गर्नुभयो, त्यसपछि उहाँको कुटीमा नै 10,000 वर्षपछि भगवान आउनुभयो। त्यति लामो प्रतीक्षा गरेर एउटा स्त्रीले भगवान प्राप्त गर्नुभयो त्यो कसरी भन्ने, यो वास्तवमा एउटा शास्त्रको रहस्य छ भनेर बताइन्छ। र त्यसैको श्रीमद् भागवतको आधारमा आज हामी चर्चा गरौँ। श्रीमद् भागवत महापुराणले के भन्छ भने, एतन् निर्विद्यमानानां मिच्छतां मकुतो भयं योगिनां नृपनिर्णीतं हरेर्नामानुकीर्तनम्। यसमा सुखदेवजीले राजा परीक्षितलाई श्रीमद् भागवतको प्रारम्भमा नै यो कुरा बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, संसारी वस्तु, वैराग्य, मोक्ष, ज्ञान चाहिने हरेक मनुष्यले भगवानको नामको कीर्तन गर्नुपर्दछ। वास्तवमा नामको कीर्तन भनेर अनेक किसिमका भावहरू आउँछन्। कीर्तन भन्नासाथ झ्याम्टा बजाएर अथवा ती हार्मोनियम, तबला लगायतका बाजागाजासहित धेरै मानिसहरू जम्मा भएर भगवानको उच्च स्वरमा उच्चारण गर्ने, नामको उच्चारण गर्ने विधिलाई संकीर्तन अथवा कीर्तनको रूपमा बुझिन्छ। तर मनुष्यले एक्लै मनमा नै अथवा सानो स्वरमा अथवा अलिकति ठुलो स्वरमा एकान्तमा बसेर एक्लै हिँड्दा हिँड्दै जिब्रोले उठ्दा बस्दा जिब्रोले नामको रटन पटक पटक दोहोऱ्याएर उच्चारण गर्ने हरेक प्रक्रियालाई कीर्तन अथवा संकीर्तनले बुझ्ने गरिन्छ भनिएको छ। त्यसैले यहाँ सुखदेवजी भन्नुहुन्छ, जो व्यासदेवका पुत्र हुनुहुन्छ श्रीमद् भागवतमा, संसारी वस्तुहरू जसलाई आवश्यक छ, जसले चाहन्छ, त्यसले जस्तो जागिर, अब आरोग्यता, स्वस्थ जीवन,
उन्नति ऐश्वर्य प्रतिष्ठा आदि गरिएका यी संसारी सन्तान यी आदि गरिएका संसारी आवश्यकताहरूको कामनाको पूर्तिका लागि पनि भगवानकै

नाम लिनु पर्दछ। भगवानको नाम लिने यतिले मात्रै होइन, संसारी वस्तु र वैराग्य जसलाई चाहिएको छ, वैराग्य चाहिनेले पनि, मोक्ष जसलाई चाहिएको छ, मोक्ष चाहिनेले पनि, र ज्ञान जसलाई चाहिएको छ, त्यो ज्ञान चाहनेले पनि भगवानकै नामको कीर्तन गर्नुपर्दछ। यसमा कुनै तलमाथि छैन भनेर यता निर्विद्य मानना इच्छतामा कुतो भयम योगी नाम निर्पनिर्णितम हरेर नामानुकीर्तनम भनेर भन्नुभएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिहबिहार गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी आज यस कार्यक्रममा भगवानको नाम कसले र कस्ताले लिने भन्ने शास्त्रीय जो व्यवस्था छ त्यसको संक्षिप्तमा चर्चा गरिरहेका छौँ। श्रीमद् भागवत शास्त्र मूल शास्त्र हो र यो कामना पूर्ति गर्ने एउटा विशिष्ट शास्त्र हो भनिएको छ, त्यसैले यसमा अन्यथा लिनु हुँदैन। र संसारी वस्तु मोक्ष चाहने, वैराग्य चाहने, ज्ञान चाहने यो परको विषय भयो, यो सबैले चाहँदैनन्। तर हामी जो समाजमा रहेर अहिलेको कलियुगी अवस्थामा रहेर युद्धका बिचमा रहेर अभावका बिचमा रहेर विभिन्न इच्छाहरूको बिचमा रहेर कसरी आफूलाई धार्मिक बनाउन सक्छौँ भन्दा यसको एउटै उत्तर छ, त्यो भगवानको नामको स्मरण कसरी लिने। आफ्नो सम्प्रदायमा जुनसुकै धार्मिक सम्प्रदायमा भए पनि कुल परम्परामा भए पनि त्यहाँ भगवानको नाम हुन्छ, भगवानका नाम अनन्त छन्। र हामी यदि हिन्दू परम्परामा छौँ भने राम कृष्ण आदि नामहरू छँदैछन्, गोविन्द दामोदर अनेक नाम छन् भगवानका हाम्रा बिचमा, तिनीहरूको एउटा नामको निरन्तर जिब्रोले रटान गर्ने रटिरहने जतिखेर पनि आफूले सम्झिएको बेलामा भगवानको नाम लिइहाल्ने यही कसैलाई बताउनु पर्दैन, केही चाहनु पर्दैन। आफू जहाँ जस्तो सुकै अवस्थामा भए पनि या जसा युद्ध गर्दै भए पनि बन्दुक चलाउँदै भगवानको नाम लिँदै अरू अनावश्यक चर्चाहरू नगरिकन यदि मनुष्यले आफूलाई त्यतातिर जोड्दै अगाडि बढायो भने त्यो मनुष्य वास्तवमै धार्मिक हो र त्यसको उन्नति निरन्तर हुन्छ र संसारकै वस्तुहरूको प्राप्ति पनि केवल भगवानको नामको कीर्तनले हुन्छ भनेर बताइएको छ। शुकदेवजीले झुटो बोल्नुहुन्छ कसरी भन्न सकिन्छ, श्रीमद् भागवत ग्रन्थ झुटो हो यो पनि त भन्न सकिँदैन, त्यसैले विश्वास बाहेक केही छैन। संसारकै दुःखहरूका बिचमा रहेर पनि, संसारकै वस्तुहरूको प्राप्तिको लडाइँका बिचमा रहेर पनि यदि भगवानको नाम कसैले लिँदै अगाडि बढ्छ भने त्यो धार्मिक हो। त्यो धार्मिक हो भनेर कसैले प्रमाणपत्र दिनुपर्ने अवस्था छैन, आफ्नो चित्तमा सन्तुष्टि भयो भने धर्मको फल त्यही हो भनिएको छ। भगवानको नामको स्मरण गर्दै आफ्नो कर्म गर्नेले त्यो अवश्य पनि प्राप्त गर्छ। जनाबाई हुनुहुन्थ्यो नामदेवजीको जो सेवामा, उहाँ लुगा धुँदै गुइठा बनाउँदै गोबरका गुइठा बनाउँदै भगवानको नाम लिनुहुन्थ्यो। पछि गुइठामा छिमेकीसँग झगडा पर्दा कबीरजीले गएर कानमा लगाएर गुइठा सुन्दा गुइठाले पनि विठ्ठल विठ्ठल अर्थात् भगवानको नाम लिइरहेको सुन्नुभयो। मुसलमान जातिमा जन्मनुभएका हरस खानले भगवानको नाम लिएर आफूलाई पवित्र गर्नुभयो। हरिदासजी अरू अनेकौँ सन्तहरू हुनुहुन्छ, त्यसैले जहाँसुकै छौँ, जहाँ जस्तोसुकै अवस्थामा भए पनि यदि भगवानको नाममा कोही जोडिन्छ भने आफू खुसी नाम लिए पनि हुन्छ। एउटा नाम छनौट गरेर आफ्नो सम्प्रदाय, आफ्नो धर्म, परम्परा, शास्त्र, दर्शन जहाँ जस्तो अवस्थामा छ त्यहाँ एउटा नाम, भगवानको नाम जहाँ पनि छँदैछ र त्यो नाम लिएर अगाडि बढ्ने चेष्टा गरौँ। यसैमा मनुष्य जन्मको सार्थकता छ, लाभ छ भनेर बताइएको छ। यतातर्फ अग्रसर हुने भगवानले हामी सबैको मति प्रदान गर्नुहोस्, हामीलाई त्यतातर्फ अग्रसर गराउनुहोस्, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक देश मरिदाल विदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। श्री राम जय राम जय जय राम, श्री राम जय राम जय जय राम, श्री राम जय राम जय जय राम। नमस्कार।

जीको मेरो यो अखण्ड अस्तित्व भत्किसक्यो, टुटिसक्यो। हे मेरा सन्तानहरू, मेरो रोदन अनि मेरो वेदना अब पनि सुन्न अनि बुझ्न ढिला गर्यो भने म छिया छिया पर्नेछु।

नमस्ते, गुड मर्निङ। बेलायत बासीको बिहानको समय छ यहाँ 6:38 मात्रै गएको छ। सूर्योदयको टाइम भर्खर भर्खरै मात्रै हो, 6:24 जाँदा लन्डन एरियाबाट भएको, तर सूर्योदय देखा पर्न सकेको छैन। लन्डन एरियातिर पानी परिरहेको देखिरहेको छु अहिले, 100% नै पानी परिरहेको, र हामी कहाँ पनि त्यस्तै छ, साउथ इस्ट इलाकातिर पानी परिरहेको छ। तपाईँ कहाँ कस्तो छ? हुन त अहिले वेट एन्ड विन्डी सिजन छ भन्नु पऱ्यो। अहिलेको यो चिसो चिसो पनि हुने अनि वेट एन्ड विन्डी मौसम पनि हुने, अहिलेको समर चाहिँ ओभर भएको भन्ने कुरा जानकारी आएको छ होइन। हुन त सन्डे अलिकति हिट स्पाइक गरेको थियो, माथि उकालो लागेको भए पनि अब चाहिँ यस्तै कन्डिसन छ, कुलिङ डाउन हुँदैछ बेलायतको मौसम। बिस्तारै बिस्तारै एभरेज टेम्परेचरमा हामी झर्छौँ, र पानी पनि निकै परिरहेको छ अहिले बेलायतमा। यो सेप्टेम्बर रेनफल हेर्दाखेरि चाहिँ निकै पर्यो पानी। अहिले माथि नर्थ वेस्ट इलाकातिर, नर्दर्न आयरल्यान्ड स्कटल्यान्डको पश्चिम भेगतिर निकै पानी पर्यो, र अलिक पानी कम पर्यो भनेको लन्डन एरियातिर हो। अहिलेसम्म सोफार लास्ट विकको हेर्ने हो भने रेनफल जम्मा 5 mm मात्रै परेको छ लन्डन एरियामा। माथि म्यान्चेस्टरतिर चाहिँ 47 mmसम्म पर्यो होइन, र यस्तै छ यो पानी पढ्ने क्रम चाहिँ। अब लास्ट विकको रेकर्ड हेर्दाखेरि त्यस्तो छ, र अब यो हप्ता चाहिँ अब मौसम परिवर्तन हुन्छ भनिएको छ। वेस्टर्न हिलहरू, पश्चिमी पहाडी इलाकाहरूमा अलि बढी पानी पर्ने होइन, साउथ दक्षिणी र दक्षिण पूर्वी इलाकातिर, पूर्वीय इलाकातिर कम पानी पर्ने, तापक्रम एभरेज हुने, यस्तै हजुर यस्तै यस्तै प्रकारको मौसम हुन्छ अब आउने दिनहरूमा। हुन त डिटेलमा हामी अझै एकछिनमा चर्चा गरिहाल्छौँ 7 बजेपछिको समयमा, तर पनि अहिले मैले छोटो हाइलाइट मात्रै हो, हाम्रो स्थिति के छ यतातिर भनेर जानकारी गराउन खोजेको। 16 डिग्री सेल्सियस छ है हामी कहाँ तापक्रम, बिहानको टेम्परेचर बाई द वे अब बिस्तारै घट्दै पनि छ। हामीले आज राजेश श्रेष्ठले गाउनुभएको गीतबाट कार्यक्रमलाई आरम्भ गरेका थियौँ। अब दिपा लामा र सुभाष ले गाउनुभएको गीत सुन्दै अगाडि बढ्छौँ। उहाँहरू भन्नुहुन्छ, तिमी मेरो

0: EFPS गोरखा रेडियो,
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्रामतर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.

प्रस्तुत गीत थियो गोपाल सुचिकारले गाउनु भएको। बिहानको 7 बज्नको लागि अब आज झन्डै 8 मिनट जति बाँकी रहेको छ। नमस्ते युके कार्यक्रम सेको सञ्चालन सेवा सुरु भइसक्यो, अघि नै हो 6:30 बजे र आज पनि कार्यक्रमका साथ म आशा अर्थात् फुलमाया छु, यहाँहरूसँगै रहन्छु 9 बजीसम्म। आशा गर्छु तपाईँ पनि सँगै रहनुहुनेछ। र भर्खरै हाम्रो भेट भएको छ भने यहाँहरूलाई फेरि पनि न्यानो नमस्कार टक्राउँदै स्वागत गर्न चाहन्छु आज मङ्गलबारको बिहानी शोमा। हजुर, आज विक्रम सम्वत 2083 साल भदौ महिनाको 23 गते हो मङ्गलबारको दिन, तदनुसार 8 सेप्टेम्बर सन् 2026 को दिन। हजुर, भदौ महिनाको 23 गते आज मङ्गलबारको दिन पर्यो र आज यसो हेर्दाखेरि विश्व शिक्षा तथा साक्षरता दिवस भनेर लेखिएको छ। आज विश्व शिक्षा तथा साक्षरता दिवस आज पात्रमा हेर्दाखेरि त्यो छ। र अब तिज आउनै लाग्यो, तिज आउनुको लागि दरखाने दिन आउनुको लागि 5 दिन मात्रै बाँकी छ। यही आइतबार हो 13 सेप्टेम्बरको दिनमा र अब यसको व्रत लिने दिन चाहिँ फेरि भोलिपल्ट पर्छ 14 सेप्टेम्बरको दिनमा। त्यसभन्दा अगाडि चाहिँ बुबाको मुख हेर्ने दिन आउँछ है, खुसी औँसी अर्थात् पिता सम्मान दिवस पनि भनिन्छ, 11 सेप्टेम्बरमा हो। यही भदौ 26 गते, अब आज 23 भइहाल्यो, 24, 25, 26 3 दिन मात्रै बाँकी रहेको छ त्यो विशेष दिन आउनको लागि। अब यो साताको लागि राखिएको प्रश्न एकचोटि राखौँ, एउटा गीत छ।

कसको आवाज हो यति मिठो, एकदमै युनिक आवाज, कसको हो? बस उहाँको नाम मात्रै पठाउनुहोस् हामीलाई। एकदम पपुलर गायिका, होइन, नयाँ गायिका हुनुहुन्छ, अहिलेका नयाँ पिँढीका गायिकाहरूमध्ये एक हुनुहुन्छ उहाँ। तपाईँले अब कसरी खोज्ने होला त भन्दाखेरि, यो गीतको बोल मैले गीत त कहीँ कताबाट राखेको हुन्छु, बिचतिरबाट, होइन, राखेको छु यसपालि पनि। कहिलेकाहीँ अगाडिबाटै राखिन्छ, कहिले पछाडिबाट, कहिले बिचतिरबाट। तर आजको यो गीत चाहिँ तपाईँले अब यसो खोज्नुहुन्छ भने गायिकाहरू खोज्नु पऱ्यो कि पहिला चाहिँ, अनि त्यसपछि स्वर दाँजेर हेर्नु पऱ्यो नि, अनि थाहा हुन्छ, होइन र? हजुर, एउटा टिप्स मात्रै। हजुर, यो साताको प्रश्न यही नै हो। अब प्रश्न यो हो, उहाँ को हुनुहुन्छ, नाम मात्रै बताउनुहोस् हामीलाई उहाँको, यो शुक्रबार बिहान 8 बजेसम्ममा। अब को पुरस्कृत हुनुहुन्छ हुनुहुनेछ यो त हामीले शुक्रबार बिहान 9 बजेभन्दा अगाडि थाहा पाइ नै हाल्छौँ। अब शिव परियार र निशा सुनारले गाउनु भएको गीत सुन्दै अगाडि बढौँ।

0: आज जेएनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा जेएनजी शहीद दिवस मनाइँदैछ। गत साल भदौ 23 र 24 गते काठमाडौँ सहित देशका विभिन्न ठाउँमा हजारौं युवा सड़कमा उत्रिएका थिए। सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट शुरू भएको आन्दोलन पछि भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र राजनैतिक जवाफदेहिताको विषयसम्म फैलिएको थियो। आन्दोलनमा ज्यान गुमाएकाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। एक वर्षपछि आन्दोलनले उठाएका सुशासन, पारदर्शिता, जवाफदेहिता र राज्य सञ्चालन सुधारका विषय अहिले पनि राजनीतिक बहसको केन्द्रमा छन्। ललितपुरको च्यासलबाट ठूलो परिमाणमा लागु औषध ट्रामाडोल सहित दुईजना पक्राउ परेका छन्। सशस्त्र प्रहरीको विशेष टोलीले च्यासलमा सञ्चालन गरेको अपरेसनका क्रममा 17,400 क्याप्सुल ट्रामाडोल बरामद गरेको हो। सुनसरी धरानका 34 वर्षीय सुरेन राई, ललितपुरका 32 वर्षीय सुजित देउला पक्राउ परेका छन्। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। धादिङको वैकल्पिक सडक आज 10 घण्टा बन्द भएको छ। पृथ्वी राजमार्गको गजुरी 2 फुर्के खोलाको पुल बाढीले बगाएपछि प्रयोग हुँदै आएको वैकल्पिक सडक आज 10 घण्टा बन्द गरिएको हो। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार परेवाटार, पिपलटार, आदमटार, बेलिनटार मास्टर सडक मर्मतका लागि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म बन्द छ। प्रशासनले यात्रुलाई धादिङ बेसी, सुनौला बजार, भोरले, कोशी खोला, फोस्रेटार, कल्लेरी टार लगायत वैकल्पिक बाटो प्रयोग गर्न भनेको छ। इजरायलको स्याहार केन्द्रमा काम गर्न 1,464 जना सहायक कामदारको आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागका अनुसार 1,132 जना महिला र 332 जना पुरुष कामदारको माग आएको छ। 25 वर्ष पुरा भई 45 वर्ष ननागिकाले आवेदन दिन सक्नेछन्। असोज 26 गते मध्यरातसम्म अनलाइन आवेदन दिने समय छ। छानिएका कामदारले मासिक करिब 4 लाख नेपाली बराबरको तलब पाउनेछन्। इजरायली कानून अनुसार ओभरटाइम सुविधा पनि उपलब्ध हुने विभागले जनाएको छ। सातामा 42 घण्टा काम गर्नुपर्नेछ र 1 दिन बिदा पाउने बस्ने व्यवस्था कम्पनीले गरे पनि त्यसको खर्च कामदार आफैले बेहोर्नु पर्नेछ। खानाको व्यवस्था भने कम्पनीले नै गर्ने छैन। पाल्पामा हुलाकबाट सञ्चालन हुँदै आएको सरकारी कुरियर सेवा प्रभावकारी हुँदै आएको छ। सरकारी कार्यालयका चिठी पत्र, फाइल, प्रशासनिक कागजात तथा अन्य सामग्री एक ठाउँबाट अर्को ठाउँमा पठाउन सुरक्षित र सहज भएको छ। हुलाक सेवा विभागले राहदानी, सवारी चालक अनुमति पत्र, शैक्षिक प्रमाणपत्र र सरकारी कागजात घरमै पुर्याउने गरेको छ। जिल्ला हुलाक कार्यालय पाल्पाका प्रमुख अर्जुन चौधरीका अनुसार सेवा सुरु भएपछि नागरिकले सरकारी कागजात लिन सदरमुकामसम्म धाउनुपर्ने बाध्यता घटेको छ। बेलायती राजा चार्ल्सले ह्यारी र मेगनको भूमिका स्पष्ट पार्दै सरकारी तथा सैन्य निकायलाई पत्र पठाउनु भएको छ। बेलायत फर्किएपछि ड्युक र डच अफ ससेक्सको भूमिकाबारे स्पष्ट पार्दै राजाले विभिन्न निकायलाई जानकारी गराउनु भएको हो। पत्रमा प्रिन्स ह्यारी र मेगन गैर कार्यरत राजपरिवारका सदस्य र निजी नागरिकै रूपमा रहने स्पष्ट गरिएको छ। दुवैजनाले राजपरिवारका तर्फबाट कुनै औपचारिक जिम्मेवारी नलिने विषय पनि राजाले पुष्टि गर्नुभएको छ। बीबीसी संवाददाता डेनियल रेल्फ।
1: The letter has been sent to a number of public bodies and organisations, including government departments and the military. And it is the royal household asserting its position on Harry and Meghan, which is that they will not be doing any kind of official royal duties. And why now? Well, because over the next few weeks, we are likely to see senior members of the royal family out on royal duty at the same time as the Sussexes are doing their own charity engagements. So this letter was about offering clarity on their status.
0: बेलायती रक्षा मन्त्रालयले बेलायती सेनामा जनशक्ति अभाव रहेको दावी अस्वीकार गरेको छ। रक्षा मन्त्रालयका अधिकारीका अनुसार नियमित सैनिकको संख्या न्यूनतम संख्याभन्दा करिब 600 बढी छ। जेम्स वार्टनको रिपोर्ट।
2: It's a position seemingly at odds with the widely held view that the army doesn't have enough regular serving personnel. In fact, the MOD position is that it does. Last year, although thousands of soldiers left the army, the overall size of the organisation remained largely the same, pointing to a one-in, one-out situation where the number of recruits joining the organisation was broadly the same number as those who left. In MOD statistics published last week, it was also revealed that in the 12 months prior to the end of March 2025, 148,000 people had applied to join the army, suggesting no shortage in the number of people wanting to serve in the British Army. But the figures also showed that within 12 months of this, just 7,200 recruits began basic training. That's just one recruit joining the army for every 20 applications it had received.
0: नेपालमा बाढी पहिरोमा परि ज्यान गुमाएकाको सम्मानमा च्याम्पियन्स लिगका यो सत्ताका सबै 18 खेल अघि मौन धारण गरिने भएको छ। युरोपेली फुटबलको सर्वोच्च निकाय युएफएले नेपालका बाढी पहिरो पीडित प्रति ऐक्यबद्धता जनाउँदै खेल अघि मौन धारण र विशेष ब्यानर प्रदर्शन गर्ने जनाएको छ। हवस् त अहिलेसम्मका खबर यति नै नमस्कार.
3: यो PFBS गोर्खा रेडियो हो.

नमस्ते, गुड मर्निङ. फेरि पनि वेलकम यहाँहरूलाई बिहानको यो सो नमस्ते युकेमा फेरि पनि स्वागत गर्छु. र आज अहिले यति बेला बिहानको 7:10 गएको छ. बेलायतमा, नेपालमा दिउँसोको 12 लागि 5 बाँकी छ भने ब्रुनाई र हङकङतिर दिउँसोको 2:10 गएको छ. बेलायतको मौसमको हालखबर सुनाउन चाहन्छु यतिखेर म. र हामीले भर्खरै समाचार चाहिँ सुन्यौँ. समाचारपछि फेरि भर्खरै पदम राई साथीहरूले गाउनुभएको गीत पनि सुन्यौँ. र अब फेरि अरू गीतहरू छन् होइन, हामी सुनाउँदै जान्छौँ. र यो मौसमको कुरा चाहिँ अहिले यतिखेर हामी प्राय गर्ने गर्छौँ बिहानको समयमा, 7:00 समयमा. र मौसम सामान्यतया अब पानी परेको हामीले थाहा पाइरहेका छौँ होइन. र वेट एन्ड विन्डी मौसमहरू छन् भन्नु पऱ्यो यो सुरुवाती दिनहरूमा. पानी यो गएको फेब्रुअरी महिनादेखि यतातिरको पानी अहिले मापन गरिएको छ कि, लास्ट विक चाहिँ फेब्रुअरीदेखि यताकै पानी मजाले परेको समय हो अहिलेको, लास्ट विक गएको विक चाहिँ. र यो साता पनि अलिअलि पानी छ होइन. र पानी कति मात्रामा परेको भन्ने कुरा त मैले अघि नै राखेको थिएँ. हुन त लन्डनमा धेरै परेको छैन, लास्ट विक जम्मा 5 mm मात्रै पानी पऱ्यो. यतातिर कार्डिफदेखि तलतिर चाहिँ प्रिन्स टाउन, यहाँ चाहिँ 86 mm पानी पऱ्यो होइन. र माथि स्कटल्यान्ड नर्दर्न आयरल्यान्डतिर अलिक धेरै परेको हो, पश्चिम भेगतिर, उत्तर पश्चिम भेगतिर 113 mm. यो लास्ट विकको मात्रै कुरा हो. अब यो साता त पानी पर्दैछ, माथि उत्तरी इलाकातिर हेर्न बाँकी नै छ कति पर्छ, यो नाप्न बाँकी नै छ होइन. अहिले चाहिँ अब प्रायः युकेको पश्चिमी इलाका चाहिँ अलिक पानी पर्ने, अनि दक्षिणी र इङ्ल्यान्डको पूर्वी इलाका चाहिँ पानी नपर्ने सिजन चाहिँ अहिले यो हप्ता चाहिँ छ भन्नु पऱ्यो. सिजन भन्दाखेरि नि यो समयमा छ, तापक्रम अब एभरेज रूपमा हुन्छ. हामीले अब नेक्स्ट फ्यु डेज माथि पानी पर्ने चाहिँ उत्तरी इलाकातिर नै हो, अहिले पनि त्यस्तै छ. र आज मङ्गलबारको स्थिति हेर्दाखेरि चाहिँ आज इङ्ल्यान्डको दक्षिणी भेगमा मजाले पानी परिरहेको छ बिहानदेखि, हुन त रातिदेखि नै हो परेको, अहिले बिहानसम्म मजाले पानी परिरहेको छ र परि पनि रहन्छ. माथि नर्दर्न आयरल्यान्डतिर र स्कटल्यान्डतिर पनि हावाहुरीका साथ पानी परिरहेको छ त्यहाँनिर. र दक्षिणी इङ्ल्यान्डमा इस्ट एङ्ग्लियातिर चाहिँ पानी पर्न रोकिन्छ आज दिउँसो, र मजाले सुक्खा हुन्छ, घाम पनि लाग्छ कतिपय ठाउँमा. तर उत्तरी स्कटल्यान्डतिर चाहिँ प्रायः हावाहुरी पानी पर्ने, घाम पनि ठाउँ ठाउँमा अलिअलि देखा पर्ने, यस्तै हुन्छ. नर्दर्न आयरल्यान्डमा पनि घाम, बादल, पानी, यस्तैको स्थिति हुन्छ. र आज म्याक्सिमम् टेम्परेचर भनेको लन्डनमा नरिसतिर, कार्डिफतिर भयो, हल एरियातिर 19°C हुन्छ. र बेलफास्टतिर 17, माथि स्कटल्यान्डमा 15-16°C. माथि उत्तरी हावा अलि चलिरहेको कारणले त्यो अलिक चिसो चिसो हुन्छ. र यो उत्तरी हावा चल्ने क्रम चाहिँ आज राति अझै बढ्दै जान्छ र निकै चिसोपना ल्याउँछ यसले भन्नु पऱ्यो. बिहान पख लन्डनको तापक्रम मात्रै 11°C हुन्छ. आज चाहिँ हामी कहाँ साउथ इस्टमा लन्डनदेखि धेरै टाढा त छैन होइन, 16°C थियो बिहान भने. अहिले लन्डनमा चाहिँ भोलि बिहानको कुरा गर्दाखेरि बिहान 7:00 चाहिँ 11°C हुन्छ है, माथि उत्तरी हावा आउने कारणले गर्दाखेरि. र तापक्रम बिस्तारै घट्दै जान्छ भन्नु पऱ्यो. र यो मौसम हेर्दाखेरि अब भोलि बुधबार हो होइन, तापक्रम त बिहान अलिक चिसो भइसकेको हुन्छ, चिसो चिसो फिलिङ हुन्छ हामीलाई. र दिनभरि पनि उत्तरी हावा चलिरहन्छ र दिउँसो चाहिँ प्राय यो अलिक बढी विन्डी चाहिँ, बढी हावा चल्ने चाहिँ इङ्ल्यान्डको पूर्वीय भेग हो, अनि इस्ट एङ्ग्लियातिर अलि धेरै हावा चल्छ. र घाम बादलको स्थिति रहन्छ भोलि बिहान पख अलि धेरै घाम लाग्छ, पछि दिउँसो चाहिँ बढी बादल लाग्छ इङ्ल्यान्डमा, नर्दर्न आयरल्यान्डतिर, स्कटल्यान्ड, वेल्सतिर चाहिँ घमाइलो हुन्छ. र तापक्रम चाहिँ फेरि लन्डन एरियामा 21°C म्याक्सिमम् भनेको है, आजभन्दा अलिक बढी त हुन्छ, बादल पनि लाग्छ दिउँसो. र कार्डिफतिर 20°C, माथि स्कटल्यान्डतिर चाहिँ 15-17°C हुँदो रहेछ, बेलफास्टतिर पनि 17°C. यो भोलि बुधबारको कुरा भयो. त्यसपछि पर्सि बिहिबारको कुरा गर्नुपर्दाखेरि बिहिबार पनि उत्तरी हावा चल्छ भनेर भन्नै मिल्दैन, किन भन्दाखेरि बिहिबार चाहिँ फेरि पश्चिमी हावा, दक्षिणी हावा चल्छ, हजुर, दक्षिण पश्चिमी हावा. र अलिअलि पानी नर्दर्न आयरल्यान्डतिर र स्कटल्यान्डतिर पर्छ भने इङ्ल्यान्ड र वेल्समा सुक्खा नै हुन्छ, घाम बादलको स्थिति रहन्छ, अनि तापक्रम लन्डन एरियामा 21 नै रहन्छ.
अरू ठाउँमा प्रायः लिभरपुलतिर कार्डिफतिर 20 डिग्री नै हुन्छ, माथि स्कटल्यान्डमा चाहिँ 16-17 डिग्री सेल्सियसकै तापक्रम यो बिहिबार देखिन्छ। अनि त्यसपछि हेर्ने भने फेरि राति चाहिँ पश्चिम भेगतिरबाट पूर्वीय भेगतिर पानी पर्छ र बिहान शुक्रबार पनि पानी परिरहेको हामी पाउँछौँ इङ्ल्यान्डमा विशेष गरिकन, र बिस्तारै बिस्तारै पूर्वीय भेगतिर सर्दै जाँदाखेरि यो हट्दै पनि जान्छ र फ्राइडे घमाइलो हुन्छ, धेरै ठाउँमा घमाइलो। नर्दर्न आयरल्यान्ड, स्कटल्यान्ड, वेल्स, इङ्ल्यान्ड, इङ्ल्यान्डको अलिकति पूर्वीय भेगतिर, दक्षिण पूर्वीय भेगतिर चाहिँ हल्का हल्का बादल लाग्छ पानी पर्न रोकिएर, होइन, र लन्डन एरिया प्राय बादलै लागिरहेको हुन्छ फ्राइडे शुक्रबार। 22 डिग्री सेल्सियस हुँदो रहेछ है तापक्रम, हजुर 22 डिग्री सेल्सियस तापक्रम म्याक्सिमम् भनेको लन्डनमा, अनि माथि स्कटल्यान्डतिर 16-17 डिग्री सेल्सियस। अब गीत सुन्नुपर्छ, सञ्जीव पुडासैनीले गाउनुभएको छ यो गीत।

विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.au। यो PFBS गोर्खा रेडियो हो।

छोटो मिठो गीत थियो गोपाल यञ्जन र मीरा राणाले गाउनु भएको पुरानो गीत हामीले सुन्यौँ यतिखेर. तपाईँको पालाको थियो भने इन्जोय गर्नुहोला पक्कै पनि. कसैको लागि त एकदम ब्रान्ड न्यू गीत पनि होला यो, किनभने कहिले नसुन्नु भएको पनि हुनसक्छ यहाँहरूले. अब अरू गीत पनि छन्, हामी शहीदलाई सम्झिँदै गीत पनि सुन्छौँ. आज क्यालेन्डर हेरौँ एकचोटि. अहिले आज विक्रम सम्वत 2083 साल भदौ महिनाको 23 गते मङ्गलबारको दिन हो. तदनुसार 8 सेप्टेम्बर सन् 2026 दिन र आज भदौ 23 गते विश्व शिक्षा तथा साक्षरता दिवस छ आज विश्वव्यापी रूपमा. अनि नेपालको भने आज जेनजी शहीद दिवस पनि छ. क्यालेन्डरमा आज जेनजी शहीद दिवस भनेर अङ्कित गरिएको हो. गएको सालको भदौ 23 गतेको जुन घटना भयो होइन, त्यसमा जेनजीले विद्यार्थीहरूले विशेष गरिकन साना भाइ बहिनीहरूले छोराछोरीहरूले कतिका नाति नातिनीहरूले ज्यान गुमाए र उनीहरूको सम्झनामा यो जेनजी शहीद दिवस भनेर आज मनाइएको छ विभिन्न स्थानमा नेपालमा. र उनीहरूलाई सम्झिँदै र नेपाली क्यालेन्डरमा यो जेनजी शहीद दिवस भनेर यो सालदेखि चाहिँ यसरी राखिएको पनि छ. र उनै शहीदहरूलाई सम्झिँदै हामी एकछिनमा एउटा गीत पनि सम्झिन्छौँ. तर अहिले चाहिँ एक्सचेन्ज रेट हेरौँ. वैदेशिक विनिमय दर पाउन्ड स्टर्लिङ एकको खरिद दर 204 रुपैयाँ 23 पैसा र बिक्री दर 205 रुपैयाँ 6 पैसा. पाउन्ड स्टर्लिङ एकको खरिद दर 204 रुपैयाँ 23 पैसा र बिक्री दर 205 रुपैयाँ 4 पैसा. अनि आज सुन र चाँदीको मूल्य हेर्दाखेरि प्रति तोला सुनको मूल्य आज 3,05,400 रुपैयाँ. प्रति तोला सुनको मूल्य आज

5,400 रुपैयाँ र चाँदी प्रतितोलाको मूल्य 4,790 रुपैयाँ। हजुर, प्रतितोला चाँदीको मूल्य आज 4,790 रुपैयाँ छ। यो भयो आजको सुनचाँदीको मूल्य, नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तोकेको भयो। अब चाहिँ फेरि पनि गीत सुन्नुपर्छ, एकछिनमा म राशिफल राख्छु। र यो गीत शहीदलाई सलाम भन्ने गीत छ, राजन राई साथीहरूले गाउनुभएको। हामी जेएनजी आन्दोलनमा शहीद हुनुभएका तिनै जेएनजीलाई सम्झिँदै यो गीत उहाँहरू उहाँहरूको परिवारप्रति समर्पित गर्न चाहन्छौँ।

साजन राईले गाउनुभएको साथीहरूका साथ गाउनुभएको गीत थियो यो सम्पूर्ण जेनजी शहीदहरूप्रति समर्पित हामीले आज गऱ्यौँ उहाँहरूलाई सम्झिँदै बिहानको 7:30 गइसकेको छ आज 7:30 भयो यो बेलामा अब चाहिँ राशिफल सुन्ने बेला भएको छ राशिफलले के भन्छ आउनुहोस् अब सुरु पनि गरौँ मेष राशिबाट आज मेष राशिको लागि व्यापार व्यवसायमा अनुभवको फाइदा लिन सकिएला कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिनेछ अध्ययन अध्यापनमा सफलता पनि मिल्ला वृष राशि विवादास्पद मामिलाहरू सुल्झाने छन् व्यापार व्यवसायमा पिताको साथ र सहयोग मिल्नेछ शेयर बजारबाट मनज्ञ लाभ पनि प्राप्त होला झुटो आशा देखाउनेहरूबाट सावधान रहनुहोला मिथुन राशि कार्यक्षेत्रमा विरोधीहरू खुट्टा तान्ने प्रयास गर्नेछन् वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला आँटेको कार्य सम्पादन हुनाले मन प्रसन्न पनि रहनेछ कर्कट राशि आज आफ्नो स्वास्थ्यलाई लिएर विशेष ध्यान दिनुहोला कार्यक्षेत्रमा काम पुरा गर्न सोचे भन्दा धेरै समय लाग्नेछ कसैसँग झुटो बाचा नगर्नुहोला आकस्मिक धन हानिको यो सम्भावना पनि देखिन्छ कर्कट राशिपछि सिंह राशिको पालोमा सङ्गीत वा कलाको क्षेत्रमा सम्मान बढ्नेछ आज सिंह राशिको आर्थिक पक्ष सबल बन्नुका साथै उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित पनि गर्न सकिनेछ साझेदारी व्यापारमा नयाँ योजना प्रारम्भ गर्न सक्नुहुनेछ कन्या राशिलाई नयाँ योजनाहरू दोहोऱ्याएर बनाउनु पर्ने हुनसक्छ आज आफन्तहरूको साथ र सहयोग मिल्नेछ आर्थिक पक्ष सामान्य रहला उद्योग व्यापारमा लाभ पनि हुनेछ तुला राशिको कार्यक्षेत्रमा नयाँ काम हात लाग्नेछ पारिवारिक समस्याको समाधान पनि मिल्ला हतारमा लिएको निर्णयहरू नोक्सानदायी रहन सक्छन् प्रशासनिक कार्य गर्दा बाधा उत्पन्न हुनसक्छ ध्यान दिनुहोला वृश्चिक राशि कार्यक्षेत्रमा सानोतिनो कुरा लम्ब्याउनाले विवाद बढ्न सक्छ अड्केका कार्य सम्पादन गर्नमा परिवारहरूको सहयोग मिल्ला प्रेम सम्बन्ध सुमधुर पनि रहनेछ धनु राशि हुनेहरूले भने आज नोकरी वा पेसामा इमान्दारीताको परिचय दिनुहोला नयाँ योजनाहरूमा लगानी लगाउने अवसर मिल्नेछ सामाजिक जीवनमा मान सम्मान पनि बढ्नेछ आज अब पालो मकर राशिको आज मकर राशिको साथीभाइहरूले अल्म ल्याउँदाखेरि काम सम्पादन गर्नमा अलि समय लाग्न सक्छ कार्यक्षेत्रमा आफ्नो कमजोरी ढाक्न काम दोहोऱ्याएर गर्नुपर्ने हुनसक्छ वैदेशिक यात्राको लागि सुनौलो अवसर पनि प्राप्त हुनेछ कुम्भ राशिको आज कठिन काम बन्नाले मनमा उत्साह जाग्नेछ धार्मिक र सामाजिक कार्यमा व्यस्त रहनु पर्ला स्वास्थ्यलाई लिएर सचेत रहनुहोला पौष्टिक भोजनको सेवन गर्दाखेरि आज राम्रो हुनेछ अब मीन राशि अन्तमा कार्यक्षेत्रमा मेहनतले गर्दा कठिन लक्ष्य हासिल गर्न सकिनेछ व्यापार व्यवसायमा अप्ठ्यारा परिस्थितिहरूसँग सम्झौता गर्नुपर्ला आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्

राशिफल यहीँसम्म आएर समाप्त भयो अहिलेको लागि. अब राशिफलपछि फेरि पनि हामी गीत सुन्छौँ र भेराइटी प्रकारका गीतहरू रहेका छन्. तिनमध्ये अहिले चाहिँ मेलिना मैनालीले गाउनुभएको यो गीत एकछिनमा हामी सुन्छौँ. तर अहिले चाहिँ भोजपुर डबली भन्ने गीत छ एउटा. भोजपुर डबली सुन्नुभएको छ कि छैन? हुन त हामीले सुनेका छौँ, धेरैचोटि नै सुनिसक्यौँ होला, तर तपाईँले सुन्नुभएको छ कि छैन? सुन्नुभएको छैन भने चाहिँ ओके, म यतिखेर सुनाउँछु. गाउँदै हुनुहुन्छ रविन विश्वकर्मा अनि उर्मिला राई.

0: एक्सप्रेस गोरखा रेडियो
1: तपाईं पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईं घर निर्माण गर्न सक्नुहुन्छ, तपाईं गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर वेस्ट ससेक्स हेम्पसायर इसेक्स तथा चेचरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

समय बिहानको 7:45 भएको छ अहिले, 7:45 पनि गइसकेको छ बेलायतको समय। नेपालमा चाहिँ दिउँसोको 12:30 भइसक्यो अहिले, 12:31 जानै लागेको छ भने दिउँसोको 2:45 चाहिँ गएको छ उता ब्रुनाई अनि हङकङतिर। र आज यतिखेर नमस्ते युके कार्यक्रम सञ्चालन भइरहेको छ। कार्यक्रममा हामीले रोयल फ्लो को गीत सुन्दै थियौँ। निरायको पनि सहभागिता थियो यो गीतमा, भर्खरै बजेको गीतमा। अब चाहिँ माउन्ट 8848 को गीत हामी एकछिनमा सुन्नेछौँ। अहिले गीत सुनाउँछु म एउटा, जुन चाहिँ प्रश्नको रूपमा रहेको छ। हजुर, प्रश्नको रूपमा रहेको यो गीत कसले गाउनुभएको, बस उहाँको नाम मात्रै तपाईँले बताउनुपर्छ यसपालि प्रश्नको उत्तर स्वरूप।

एउटा सुमधुर गीत, एउटा मिठो गीत, स्वर पनि त्यस्तै मिठो छ होइन, युनिक स्वर छ उहाँको। र यो स्वर कसको हो, यो आवाज कसको हो, बस यी गायिकाको नाम मात्रै बताउनुहोस् हामीलाई। यो शुक्रबार बिहान 8 बजेसम्ममा, शुक्रबार बिहान 9 बजेभन्दा अगाडि चाहिँ छिनोफानो हुन्छ, र छिनोफानोमा कसको नाम निस्कन्छ हजुर, यो लकी ड्रबाट कसको जसको नाम निस्कन्छ उहाँले पाउनुहुन्छ बिएफबिएसको चिन्ह भएको एउटा पुरस्कार, हजुर सानो पुरस्कार हामी पठाइदिन्छौँ, र शुक्रबार मात्र थाहा हुन्छ त्यो 9 बजेभन्दा अगाडि। अब हजुर यसको लागि तपाईँले भाग लिनु पऱ्यो होइन, आज निकैले सम्पर्क गर्नुभएको छ, कतिले उत्तर पठाउनु भएको छ, कतिले चाहिँ कतिले गुड मर्निङ मेसेजहरू पठाउनु भएको छ, थरी थरीको मेसेजहरू यहाँहरूको आइरहेका छन्, कतिले यहाँ आज भावना कवितात्मक शैलीमा पनि लेखेर पठाउनु भएको छ है, र गुड मर्निङ मेसेजहरू निकै नै आइरहेका छन्, तपाईँको मेसेजहरू म राख्छु नै। अहिलेलाई भने गीत, हजुर ब्लु जिन्सको गीत, हजुर द ब्लु जिन्सको गीत होइन कि, गीतको टाइटल हो ब्लु जिन्स भन्ने चाहिँ, हजुर कस्तो रहेछ एकचोटि हेरौँ है त, सुनौँ आउनुहोस्। हुन त तपाईँले गीत सुनिसक्नु भएको पनि होला, इन्जोय गर्नुहोस्, पहिलोचोटि सुन्दै हुनुहुन्छ भने पनि।

बिहानको समय अहिले 7:54 गएको छ। अब अर्को एउटा गीत बाँकी छ, अहिले माउन्ट 8848 को गीत हामीले सुनिरहेका थियौँ भने मेलिना मैनालीलाई सुन्दै अब समाचारतिर लाग्ने हो। प्रश्न पनि हामीले सुनिसकेका छौँ, तपाईँहरूको मेसेज हेरिरहेको छु, उत्तर फटाफट पठाउनु भएको छ यहाँहरूले र कवितात्मक शैलीमा हामीलाई केही लेख्नु पनि भएको छ। हाम्रा एकदमै राम्रो राम्रो भावना हामीलाई कोरी पठाउनु हुनेहरूले, सृजना गर्नुहुनेहरूले भनौँ न, भावना पनि सृजना गरेर हामीलाई लेख्नु भएको छ। म नेक्स्ट आवरमा राख्नेछु र अहिले चाहिँ अब बिहानको समय 8 बज्न लाग्यो यहाँ, अरू ठाउँमा समय फरक छ, फरक समय अनुसारको तपाईँको दिनचर्या चलिरहेको होला र यो दिनचर्या चल्ने क्रममा चाहिँ तपाईँ हामीले चाहिँ आफ्नो कस्तो भने खानपिनमा एक ध्यान दिनु पर्यो, निद्रामा त्यो छँदैछ ध्यान दिनुपर्ने होइन, आफ्नो स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने हुन्छ कि स्वास्थ्य पनि शारीरिक र मानसिक दुई तरिको स्वास्थ्यमा ध्यान दिनुपर्ने हुन्छ। जब एउटा गडबड हुन्छ त्यसमा त्यसले चाहिँ फेरि अर्कोलाई असर गरिहाल्छ र यो यसमा चाहिँ हामीले बिहानको समयमा अलिकति कस्तो भने बिहान उठ्ने बित्तिकै तपाईँले के गर्नुहुन्छ डिपेन्ड्स, त्यसमा पनि तपाईँको दिन भर पर्छ कि बिहान बेडबाट उठ्नु मन लाग्दैन होइन भने चाहिँ त्यसलाई कस्तो भने असाधारण कहिलेकाहीँ त ठिक छ, एकदम धेरै थकाइ लाग्ने काम हुन्छ होइन, हप्ताभरि काम गरिएको हुन्छ, बेडमा अलि लामो समयसम्म सुत्न मन लाग्छ भने ठिक छ, तर दैनिक रूपमा नै धेरैजसो चाहिँ अब बेडबाट निस्कन मन लाग्दैन, जिउ आलस्य भइरहन्छ भने चाहिँ तपाईँलाई केही भएको हुनुपर्छ भन्ने कुरा बुझ्नुपर्छ है। शारीरिक रूपमा केही कमजोरी भएको हुनसक्छ, कमी भएको हुनसक्छ, केही तत्त्व शरीरमा भिटामिन मिनरल के हुन्छ तत्त्व होइन त्यतातिर ध्यान दिनुपर्ने हुन्छ, अथवा मानसिक रूपमा हेर्ने हो भने कतै तनाव भएको छ कि डिप्रेसन भएको छ कि एन्जाइटी पो भएको छ कि भन्ने कुरा पनि बुझ्नुपर्छ हजुरहरूलाई। यसले गर्दाखेरि यसलाई उपचार गर्नतर्फ लाग्नुपर्छ, ध्यान दिनुपर्छ र यो तनाव चाहिँ कस्तो हुन्छ भने तनाव चाहिँ परिस्थितिले निर्धारण गर्छ कि तपाईँको दिनचर्या परिस्थिति कस्तो छ त्यसले निर्धारण गर्छ यसलाई, र जब परिस्थितिमा तपाईँहरूको करेन्ट सिचुएसनमा सुधार हुन्छ तब तनाव पनि हराएर जान्छ त्यतिखेर। अब डिप्रेसन भनेको चाहिँ फेरि विगतको पीडादायी सम्झनालाई पुनः ताजा गर्दै सम्झिनु हो कि त्यो चाहिँ फेरि सम्झेको सम्झे पश्चाताप गरिरहने पुरानो कुरालाई सम्झना गरिरहने होइन त्यसबाट चाहिँ त्यसको सृजना हुन्छ, ताजा बनाइरहने पुराना कुराहरूलाई जो गइसकेको छ। अनि एन्जाइटी भनेको चाहिँ डर भनेको चाहिँ भविष्यको बारेमा बढी चिन्ता गर्नु हो, यस कारणले भविष्यको बारेमा अलिक धेरै चिन्ता गर्ने हो भने चाहिँ यसले एन्जाइटीको जन्म दिन्छ हजुर। र यस्तै अकारण कुनै पनि कारणले चिन्ता भइरहेको छ र यसले तपाईँ हाम्रो दिनचर्यालाई नै प्रभावित गरिरहेको छ भने चाहिँ अब यसले यसको चाहिँ उपचार मैले गर्नुपर्छ भन्ने कुरा सम्झिनुपर्छ हजुर। र यो मानसिक अवस्था अथवा आफ्नो अलिक खराब भएको रहेछ, मानसिक रोगले मलाई अलिक सताइरहेको छ क्यारे भन्ने बुझेर चाहिँ खोज्नुपर्छ यसको उपचार, र यसको लागि मनोवैज्ञानिकहरूसँग पनि जान सक्नुहुन्छ, मनोविदहरूसँग पनि जान सक्नुहुन्छ, अर्थात् साइकाट्रिस्ट जस जो चाहिँ मेडिकल डक्टर हुन् उनले चाहिँ मेडिकल प्रिस्क्राइब गर्छन् होइन डक्टर तपाईँको अवस्था हेरिकन, र साइकोलोजिस्टले चाहिँ तपाईँलाई उनीहरूसँग नि डक्टरल डिग्री हुन्छ तर मेडिकल डक्टरले जस्तो साइकाट्रिस्टले जस्तो मेडिकल औषधि चाहिँ प्रिस्क्राइब गर्दैनन्, उनीहरूले चाहिँ थेरापी दिन्छन् तपाईँलाई, साइकोथेरापी बिहेभियरल थेरापी, र तपाईँको लागि के कस्तो अगाडिका दिनहरूमा के कस्ता उपचारहरू तपाईँको लागि ठिक हुन्छ त भन्ने हिसाबले व्यवहारिक तरिकाले उनीहरू चाहिँ तपाईँलाई उपचार गराउँछन्। एनिवे थोरै बिहानको समयमा होइन अलिकति सजिलो भइरहेको छ होइन, दैनिक दिनचर्या अलिक ठिक लागिरहेको छैन, एक दुई दिन त केही हुँदा ठिक छ होइन, तर दुई तिन हप्ता नै हुन थाल्यो भने चाहिँ सोच्नुपर्ने हुन्छ है। यसरी मेलिना मैनालीले गाउनुभएको यो गीत

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल 2079 पुस 17 गते उद्घाटन गरिएको हो। त्यसयता आन्तरिक उडानमा मात्रै सीमित भएको विमानस्थलबाट आगामी असोज 7 गतेदेखि फ्लाइ दुबईले नियमित उडान भर्ने खबरले पोखरेली उत्साहित छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
4: पोखराबाट विश्वका अन्य शहरमा सिधा उडान सञ्चालनका लागि विभिन्न समयमा पहल नभएको होइन, तर यसले सार्थकता पाउन सकेन। केही चार्टर्ड उडान हुनुबाहेक यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान नभइरहेको अवस्थामा यही असोज 7 गतेदेखि फ्लाइ दुबईले पोखरा दुबई सिधा उडान शुरू गर्न लागेपछि यहाँका व्यवसायी उत्साहित छन्। फ्लाइ दुबईले एक महिना अघि नै टिकट बुकिङ खुला गरिसकेको छ। नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स नाटा गण्डकीका प्रथम उपाध्यक्ष राजेश पहाडीले पोखरा दुबई उडानले पोखरा विश्वका अन्य धेरै शहरसँग जोडिने अवसर सहित पोखराको अन्तर्राष्ट्रिय पहिचान, पर्यटन प्रवर्धन तथा आर्थिक गतिविधिको विस्तारमा सहयोग पुग्ने बताउनुहुन्छ।
5: अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको यतिका समय बित्दा पनि आजसम्म रेगुलर हामीले फ्लाइट गर्न नसक्नु, बिचमा दुई चारवटा हामीले एउटा हातको औँलामा गन्न सक्ने हिसाबका चार्टर फ्लाइटहरू मात्र भए होइन, त्यसमै हामी सीमित रहनुपर्ने अवस्था रह्यो। र पनि आज फ्लाइ दुबईले 23 सेप्टेम्बरदेखिबाट पोखरा दुबई अन्तर्राष्ट्रिय एउटा उडान सुरु गरिरहेको छ। यो पोखराबाट दुबईको लागि अन्तर्राष्ट्रिय उडान भनेको हाम्रो लागि एउटा दुबईसँगको मात्र नभइकन यो विश्वका 130 राष्ट्रभन्दा बेसीमा चाहिँ हाम्रो कनेक्टिभिटी पोखरा त्योसँग जोडिँदै छ है भन्ने एउटा चाहिँ हाम्रो लागि पोखरेलीको लागि चाहिँ विशेष गरी पोखरेलीको लागि चाहिँ नि यो एकदम अवसरको समय हो जस्तो लाग्छ मलाई। त्यसमा पनि अब हामी ट्राभल व्यवसायी प्रत्यक्ष रूपमा एयरलाइन्ससँग जोडिएका व्यवसायी छौँ। व्यवसायीले आज यो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउनको लागि अब हिजोको दिनमा पनि हामी चार्टर उडानमा चाहिँ नि आफ्नै बोजीका पैसा खर्च गरेर चाहिँ नि सेन्दो उडेर चाहिँ हामीले चार्टर उडानलाई सफल बनाएकै हौँ।
4: फ्लाइ दुबईले उडान शुरू गर्ने तयारीले उत्साह छाए पनि यसलाई दिगो बनाउने चुनौती बाँकी नै छ। पोखराबाट उडान शुरू गरेपछि यसलाई स्थायित्व दिनका निम्ति स्थानीयको सहयोग महत्वपूर्ण हुनेछ। फ्लाइ दुबईका नेपाल स्थित जनरल म्यानेजर नवराज साईले पोखरा उडानलाई दिगो बनाउने र आफूहरूले सेड्युल उडान नै शुरू गरेकाले पोखराबाट उडान भर्दा यात्रु कम भए पनि उडान नियमित सञ्चालन गरिने बताउनुहुन्छ।
6: पोखराको अपरेसन भनेको इट्स अ सेड्युल फ्लाइट, इट्स नट अ चार्टर फ्लाइट। त्यसले 50 जना हाल्छु भनेर बुक गरेको फ्लाइट होइन, सेड्युल फ्लाइट भएको र एउटा एक्स्ट्रा अर्डिनरी रेयर केस हो। यताबाट एउटा आउने ठाउँमा उताबाट 150 जना पनि त होला नि होइन, यताबाट एउटा जाने ठाउँमा उताबाट 180 जना 70 जना 75 जना पनि होला। र जनरली यो सेड्युल फ्लाइट भएको हिसाबले इट्स अ सेड्युल अपरेसन, सेड्युल फ्लाइट भएको हुनाले हामी अपरेसन गर्छौँ है, उडाउँछौँ है।
3: सरकारले नुवाकोटमा हैजा विरुद्धको 80,000 बढी खोप पठाएको छ। बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि स्वास्थ्य मन्त्रालयले खोप पठाउन थालेको हो। यसअघि नै नुवाकोटमा खोप पठाइएको थियो। मन्त्रालयले आज नुवाकोटका लागि 80,523 डोज हैजा विरुद्धको खोपसहित 10 वटा फ्रिज फ्री भ्याक्सिन क्यारियर, 220 वटा आइस प्याक र 8 वटा फ्रिज ट्याग पठाएको हो। रसुवामा पर्सिदेखि हैजा विरुद्धको खोप अभियान चलाइने मन्त्रालयले जनाएको छ। बाढीका कारण खानेपानी र सरसफाई प्रणाली नै सखाप हुँदा हैजासहित पानीजन्य रोगको जोखिम बढ्न सक्ने देखिएकाले खोप अभियान चलाउन लागि मन्त्रालयले जनाएको छ। प्रमुख विपक्षी नेपाली काँग्रेसले जेएनजी विद्रोहका बेला भएका घटनामा राष्ट्रिय मानवाधिकार आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। जेएनजी विद्रोहको 1 वर्ष पूरा भएको सन्दर्भ पारेर आज विज्ञप्ति निकाल्दै काँग्रेस संसदीय दलका नेता अङदेम्बेले घटनामा संलग्न जोसुकै भए पनि कानूनी दायरामा ल्याउन माग गर्नुभयो। आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न भन्दै उहाँले कसैलाई राजनैतिक संरक्षण र सत्ताको प्रभावका आधारमा उन्मुक्ति दिन नमिल्ने अडान राख्नुभयो। विद्रोहको बेला राज्य शक्तिको दुरुपयोग गर्ने र आन्दोलनको नाममा मुलुकलाई विध्वंस तर्फ धकेल्ने दुवै पक्षलाई कार्यवाहीको दायरामा ल्याउनु पर्ने आङदम्बेको माग छ। गौरीबहादुर कार्की आयोग भन्दा मानवाधिकार आयोगको विश्वसनीयता बढी देखिए पनि प्रतिवेदनमा आफूलाई जोगाउन सत्ता नेतृत्वबाटै कैंची चलाइएको आशंका गर्ने ठाउँ समेत देखिएको उहाँको टिप्पणी छ। उहाँले जेएनजी विद्रोहका घाइतेको दीर्घकालीन उपचार, पुनस्थापना र सहयोग सुनिश्चित गर्न पनि सरकारसँग आग्रह गर्नु भएको छ। सशस्त्र द्वन्द्वका क्रममा माओवादीले कब्जा गरेको सम्पत्ति फिर्ता गर्न सर्वोच्च अदालतले सरकारलाई 6 महिनाको म्याद दिएको छ। 2055 सालमा तत्कालीन माओवादीले कब्जा गरेका घर जग्गा फिर्ता र क्षतिपूर्ति सहित यसअघि अदालतबाट भएका आदेश कार्यान्वयन नभएको भन्दै धनुषाका द्वन्द्व पीड़ित चिरञ्जीवी वास गिरीले दायर गरेको अवहेलना मुद्दामा सर्वोच्चले सरकारलाई कब्जा सम्पत्ति फिर्ता गराउन आदेश दिएको हो। न्यायाधीश द्वय हरिप्रसाद फुयाल र टेक प्रसाद ढुङ्गानाको संयुक्त इजलासले कब्जा गरिएका गिरीको सम्पत्ति फिर्ता, हानि नोक्सानीको क्षतिपूर्ति तथा राहत र पुनर्स्थापनाको व्यवस्था गर्न गृह मन्त्रालय र कानून मन्त्रालय सहित जिल्ला प्रशासन कार्यालय धनुषालाई आदेश दिएको हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

नमस्ते, गुड मर्निङ। फेरि पनि यहाँहरूलाई स्वागत गरौँ आज बिहानीको यो सो नमस्ते युकेमा। वेलकम ब्याक भन्न चाहन्छु। समय बिहानको 8:11 गइसक्यो, अहिले एक्चुली 12 पनि गयो। हामीले एउटा गीत सुन्दै थियौँ अघि भर्खरसम्म, प्रताप दास र अनु चौधरीले गाउनुभएको। अब यो गीतपछि भने आजको पत्र पत्रिकाको हेडलाइनतिर हामी एकैछिन ध्यान दिन्छौँ। आजको खबर बेलायतबाट जो पत्र पत्रिकाहरू प्रकाशित भइसकेका छन् तिनमा के कस्ता विषयवस्तुहरू छन्, अघिल्लो पेजमा विशेष गरिकन सबैभित्री खबरहरू त राख्न सम्भव नै हुँदैन होइन। अघिल्लो पेजका जुन त्यहाँनिर आवरणहरूमा नक्सा हुन्छन् पत्र पत्रिकाको अघिल्लो पेजमा हाइलाइटेड नक्साहरू होइन, हो तिनको बारेमा चाहिँ म चर्चा गर्नेछु यतिखेर। र अहिले यहाँ बेलायतको स्थिति हेर्दाखेरि अहिले चाहिँ हामीले यो हिजो निकै प्रोटेस्टको कुरा सुनिरहेका थियौँ होइन, पोर्टस्माउथमा उतातिर, पोर्टस्माउथतिर चाहिँ प्रोटेस्ट भएको। यहाँ आउने जति शरणार्थीहरू इलिगल रूपमा बोटमा क्रस गरेर आइरहेका छन् उनीहरूलाई आउन नदिनको लागि चाहिँ जुन विरोध गरियो त्यो विरोधको बारेमा आज पनि छ पत्र पत्रिकामा फेरि। र यसमा विभिन्न राजनीतिक लिडरहरूले के भनेका छन् भन्ने कुरा छन्, र कतिले चाहिँ के भनेका छन् भने अहिलेका प्रधानमन्त्रीले चाहिँ यो पब्लिकको एङ्गरलाई, जनताले उठाएको आवाज र जनताले जुन रिस व्यक्त गरेका छन् अति भएर, हो यसलाई चाहिँ यो विशेष इलिगल रूपमा, अवैध रूपमा आउने शरणार्थीहरू जो बोर्ड क्रस गरिकन आउँछन् होइन, ह्युमन ट्राफिक भएर, ट्राफिकिङको माध्यमबाट, हो यस्ता इलिगल माइग्रेन्टहरूलाई चाहिँ को लागि भनेर जुन विरोध गरियो, हो उनीहरूको जुन आवाज छ, जसले विरोध गरे उनीहरूको आवाजलाई पनि सुन्नु पर्यो। पब्लिक एङ्गरलाई चाहिँ प्रधानमन्त्रीले यसलाई ध्यान दिन, यसलाई इग्नोर गर्नु भएन, ध्यान दिनु पर्यो भनेर भनेका पनि छन् यता टोरी लिडरले क्यामी बेडनकले है। र यस्तै गरिकन यो घटना चाहिँ के भएको भने, गएको शनिबार आइतबार, हिजो पनि हामीले यसको बारेमा चर्चा गरेका थियौँ, आइतबार चाहिँ उता साउथ वेस्ट इङ्ल्यान्ड पोर्ट्समाथमा भयो होइन। र यो यसमा चाहिँ झन्डै त्यहाँनिर चाहिँ खासमा त्यो एरियामा लगिएको थियो के, 3 बस जति लगिएको थियो। यो आइतबारको कुरा भयो, 3 जति बस, झन्डै 120 जति त्यहाँ प्यासेन्जरहरू थिए, स्मल सानो बोट क्रस गरेर आएका, र उनीहरू चाहिँ झन्डै 68 क्रस गरेर आएछन् त्यतातिर होइन। र त्यो चाहिँ डोबर र क्यालेको डिस्टेन्स भन्दा 3 बढी हो, यता अलि दुरी छोटो छ, उतातिर अलिक धेरै छ, तैपनि उतातिर गएछन्। र गएर त्यहाँ चाहिँ स्ट्रिट बाटोमा चाहिँ सन्डे आइतबारको राति निकै ठुलो भिडन्त पनि भयो प्रहरीसँग होइन, सिल्डहरू प्रहरीले लिएर जानु पर्यो, पेपर स्प्रे पनि गर्नु पर्यो क्राउडलाई कन्ट्रोल गर्नको लागि। र कतिले चाहिँ पछि ती त्यो बसलाई चाहिँ पछ्याए पनि कि, त्यो बसमा भएको जो शरणार्थीहरू त्यहाँ थिए त्यो बसलाई पछ्याउँदै उनीहरू चाहिँ दौडेका पनि रहेछन्। र पछि चाहिँ मोटरवेतिर त्यसलाई, त्यो बसहरू चाहिँ यता क्यान्टको प्रोसेसिङ सेन्टरमा ल्याइयो अरे भन्ने हामीले त्यहाँनिर आएको पनि छ। र यसरी सयौँजना प्रोटेस्टहरू त्यहाँ आइतबार उपस्थित भएर विरोध गरे, र यो विकमा चाहिँ 2 पनि भयो, विकेन्डमा 2, शनिबार चाहिँ फेरि यता डोभरतिर पनि भएको रहेछ, अर्को फेरि त्यतातिर अर्को यहाँको ग्रुपले फेरि त्यता प्रोटेस्ट गरेका रहेछन्। र यसरी विरोध गर्ने क्रममा चाहिँ, आवाज उठाउने क्रममा उनीहरूले कालो लुगा लगाइरहेका थिए, र यसरी कालो लुगा लगाएर उनीहरूले पुरा त्यो टाउकोमा पनि मास, त्यो टोपी, आँखा मात्रै भेट्ने टोपी थियो कतिको है, त्यो लगाएर बाहिर निस्केका थिए प्रोटेस्टरहरू। र यसमा प्रहरीसँग भिडन्त पनि भयो, कोस्ट गार्ड भयो, प्रहरी भए, बोर्डर फोर्स भेहिकलहरू जो चाहिँ त्यहाँ पुगेका थिए होइन, उनीहरूसँग अलिअलि भिडन्त पनि भयो। र प्रहरीले चाहिँ यो त्यसरी भिडन्तमा उग्र रूप प्रदर्शन गर्ने व्यक्तिहरू जसले चाहिँ प्रहरीसँग एट्याक पनि गर्न आए होइन, हो उनीहरूको खोजी पनि गरिरहेको छ अहिले। र यसरी प्रोटेस्ट गर्ने चाहिँ यो चाहिँ अब टोरी लिडरले यसरी चाहिँ यो चाहिँ पक्का बदमासी भयो, यसरी चाहिँ गर्नु भएन भनेर भनेका पनि छन् होइन, भन्नुभएको पनि रहेछ। र अब सिरियस हुनु पर्यो
हामीले चाहिँ सिरियस प्लान लिनु पर्यो यो च्यानल क्रसिङ गर्ने इलिगल माइग्रेन्टहरू सम्बन्धी भनेर उनले भनेकी छिन्। भने यतातिर रिफर्म पार्टीका लिडर नाइजेल फाराजले पनि भन्नुभएको छ कि यो फुल फेस कभर गरेर मुख पुरा ढाकेर आँखा मात्रै देखाएर चाहिँ पब्लिक प्लेसेसमा यसरी आन्दोलन गर्न भएन, यो कस्तो भने आफ्नो फेस चाहिँ देखाउनु पर्यो, फेस कभर गर्नु भएन, मुख छोपेर गर्नु भएन, यो फुल फेस कभर गरेर मुख पुरै ढाकेर आन्दोलन गर्न आउँदाखेरि चाहिँ यसले चाहिँ मानिसहरू सोसाइटीमा समाजमा चाहिँ समाजमा बस्ने मानिसहरूसँगको ट्रस्ट अर्थात् विश्वासलाई नै यसले आघात पुर्याउँछ, विश्वास गर्न सकिँदैन, मानिसहरूले विश्वास गर्न सक्दैनन्, त्यसले गर्दाखेरि त्यो होइन, आफ्नो फेसै अनुहार नै देखाएर चाहिँ त्यस्तो केही गर्नु पर्यो, त्यसरी चाहिँ भएन भनेर उहाँले पनि कमेन्ट गर्नुभएको रहेछ। सो यो छ प्रसङ्ग। र अर्को प्रसङ्ग भनेको आज हामीले राजाको र प्रिन्स ह्यारीको तस्विर निकै देख्न सक्छौँ र उहाँहरूको तस्विर किन देखिन्छ भन्दाखेरि चाहिँ आज राजाले हिजो खासमा एनाउन्स गर्नुभएको है, तर पत्रिकामा आज छ र राजाले चाहिँ ड्युक एन्ड डचेस अफ ससेक्स प्रिन्स ह्यारी र मेगन जो उहाँहरू चाहिँ यता फर्किनु भएको छ 6 वर्षको अमेरिकाको बसाइपछि 2020 सालमा उहाँहरूले चाहिँ सिनियर वर्किङ रोयलबाट स्टेप डाउन गरेर अमेरिका मुभ हुनुभएको र अहिले आफ्नो प्राइभेट पर्सनल रिजनले गर्दाखेरि होइन इन्डिपेन्डेन्ट अर्थात् स्वतन्त्र लाइफ बिताउनको लागि उहाँहरू त्यहाँ जानुभएको, स्वतन्त्र जीवन बिताउनको लागि, तर अहिले चाहिँ फर्केर यहाँ आउनु भएको छ। लास्ट मन्थ गएको महिना हो र अहिले बच्चाहरूले स्कुल पनि सुरु गर्छन् होइन, गर्ने भनेर बच्चाहरूलाई स्कुल पढाउने भनेर उहाँहरूले यहाँ भर्ना गर्नुभएको छ अरे भन्ने सुनेको छौँ हामीले, र त्यसै क्रममा उहाँहरू यहाँ हुनुहुन्छ। र अब उहाँहरूको विषयलाई लिएर राजालाई धेरै प्रश्नहरू गए अरे दरबारमा, त्यसरी गर्दाखेरि राजाले चाहिँ लास्ट नाइट हिजो राति चाहिँ एकदमै एब्सोल्युटली क्लियर मेसेज दिनुभएको छ उहाँहरूको बारेमा कि उहाँहरूले चाहिँ यहाँ आफ्नो प्राइभेट पर्सनल कारणले यहाँ बेलायतमा आउनुभएको छ र यहाँ बसोबास गर्नुभएको छ, उहाँहरू चाहिँ एकदमै यो रोयल ड्युटीहरू चाहिँ उहाँहरूले गर्नु हुँदैन, उहाँहरूले गर्नुहुने छैन भनेर उहाँले चाहिँ राजाले चाहिँ राजा चार्ल्सले चाहिँ गभर्मेन्ट अफिसियल्स होइन सरकारी अफिसरहरू अनि मिलिट्रीमा र लोर्ड लेफ्टिनेन्टहरूलाई चाहिँ उहाँहरूले झन्डै 100 जना सिनियर स्टेक होल्डरहरू अक्रोस द कन्ट्री देशभरि कोलाई चाहिँ उहाँले लेटर पनि पठाउनु भएको छ, अफिसियली यसरी जानकारी गराउनु भएको छ कि उहाँको छोरा बुहारीहरूले चाहिँ उहाँहरू चाहिँ वर्किङ रोयलको रूपमा यहाँ काम गर्नु हुँदैन र उहाँहरूको स्टेटस अहिले स्थिति चाहिँ प्राइभेट सिटिजन भनेर उहाँहरूलाई भनिएको छ। हजुर, उहाँहरू प्राइभेट सिटिजन सर यहाँ बसोबास गर्नुहुनेछ, यसबारेमा कन्फ्युज चाहिँ नहोस् कसैलाई पनि भनेर उहाँले

यहाँ प्रधानमन्त्रीले चाहिँ अहिले यो प्रतिबन्धको कुरा गर्नुभएको छ र फास्ट ट्र्याक स्याङ्सन इजरायलमा लगाउने भनेर आज उहाँले भन्नुहुँदैछ अरे. सो यो चाहिँ किन भन्दाखेरि चाहिँ एउटा कारणले गर्दाखेरि हो, यो चाहिँ त्यहाँ इजरायलको अहिलेको जुन सिचुएसन छ त्यसमा चाहिँ इजरायलको चाहिँ पश्चिमी भेगमा चाहिँ यो जेरुजलमको पश्चिमी भूभाग जुन वेस्ट ब्याङ्क छ त्यहाँनिर चाहिँ 1200 सेटलमेन्ट हाउस बनाउने, सेटलमेन्टको लागि घर बनाउने भनेर चाहिँ इजरायलले टेन्डर ओपन गरेको रहेछ लास्ट मन्थ अर्थात् गएको महिनामा त्यहाँ 1200 घर बनाउने भनेर. र अहिले चाहिँ यसलाई गो अहेड भनेर अहिलेको करेन्ट गभर्मेन्टले भनेको यसलाई चाहिँ ई वान एरिया भनिन्छ कि इस्ट जेरुजलममा चाहिँ यो प्लान गरिएको रहेछ. झन्डै 1200 स्क्वायर किलोमिटर 4.6 स्क्वायर माइल्स एरियामा चाहिँ यो बनाउने भनेर सेटलमेन्टको लागि. र त्यो एरियामा त्यसरी बनाउँदाखेरि चाहिँ त्यहाँ कस्तो भने यो वेस्ट ब्याङ्कमा चाहिँ यो सेटलमेन्टको लागि जुन एरियाको चाहिँ यहाँ छानिएको छ त्यो चाहिँ इल्लिगल हजुर अवैध रूपमा गरेको सरह भएको छ अरे वेस्ट ब्याङ्कमा यो बनाउन खोजेको कुरा चाहिँ. त्यसले गर्दाखेरि यी अब त्यहाँनिर चाहिँ केही इजरायलबाट आउने गुड्सहरू सामग्रीहरू र सेवाहरू प्रति चाहिँ प्रतिबन्ध लगाउने भन्ने कुरा चाहिँ अहिले प्रधानमन्त्रीले भन्नुहुने लगायत फरेन सेक्रेटरी विदेश मन्त्री एड मिलिब्यान्डले पनि यो एनाउन्स गर्नुहुन्छ भन्ने कुरा आजको हाउस अफ कमन्समा यो आफ्टरनुनमा भन्ने कुरा चाहिँ आएको छ. र उहाँले फरेन सेक्रेटरीले हालका फरेन सेक्रेटरी एड मिलिब्यान्डले चाहिँ युके र इजरायलको रिलेसनसिपलाई चाहिँ रिसेट गर्नुपर्छ भन्ने कुरा पनि उहाँले गर्नुभएको थियो. सो यसअनुसार भरे के भन्नुहुन्छ उहाँले त्यो हामीले सुन्न बाँकी नै रहेको छ. अब यहाँनिर बेलायतमा अर्को चाहिँ फेरि यहाँ बेलायतमा बेलायतले चाहिँ भेटरनहरू अर्थात् यहाँ सेनाबाट अवकाश प्राप्त गरिसकेका मानिसहरूलाई यदि चाहिएको खण्डमा चाहिँ उहाँहरूलाई पनि प्रयोग गर्ने मोबिलाइज गर्ने भन्ने कुरा आएको छ है. र केही यस्तै परि आएको खण्डमा चाहिँ उहाँहरूलाई वापस ल्याउने र अपरेसनको लागि चाहिँ तयार गर्ने भन्ने कुरा छ. अब अर्को सालदेखि चाहिँ एक्सर्साइज पनि गराइन्छ अरे यसबारेमा होइन, ब्रिटेनलाई चाहिँ अझै सुरक्षित बनाउनको लागि यो गरिनेछ भन्ने कुरा. अब एक्स यहाँको पूर्व सेनामा कार्यरत रहेका झन्डै 95,000 रिटायर्ड व्यक्तिहरू छन् उनीहरूलाई चाहिँ बोलाउने भन्ने कुरा छ. सो यो पनि प्रसङ्ग आजको पत्रपत्रिकाको अर्को एउटा हेडलाइन हो भने ब्रिटेनमा अहिले यो ट्याक्स बढी तिर्नुपर्ने कारणले गर्दाखेरि कतिपय बिलिनियरहरू चाहिँ यहाँबाट अन्यत्र सरेका छन् कि. र अहिले फेरि अर्का एकजना व्यक्ति उनी पनि हेज फन्डको टाइकुन अनि फिलान्थ्रोपिस्ट मानिन्छ क्रिस्टोफर रोकोस. उहाँ पनि अहिले यही सम्भावनाले गर्दाखेरि अब ट्याक्स बढी तिर्नुपर्ने हुन सक्ने सम्भावनाले गर्दाखेरि उहाँ आफ्नो घर चाहिँ उहाँले ग्रिसमा सार्नुभएको भन्ने कुरा छ. अहिलेको लेटेस्ट वेल्दी एकदमै धनी व्यक्ति जसले चाहिँ यो यही ट्याक्सको कारणले गर्दाखेरि घर यहाँ छोडेर उता अन्यत्र सरेको भन्ने कुरा आइरहेको छ, सर्न लागेको भन्ने कुरा. हजुर यति नै हो आजको पत्रपत्रिकाका हेडलाइनहरू. अब यसलाई छोडेर गीत सुनौ आउनुहोस्. प्रकाश पराजुली र अस्मिता अधिकारीले गाउनुभएको गीत छ यति बेला.

0: ಎಸ್ ಗೋರ್ಖಾರೋ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु.
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्. तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: यो BFPS गोर्खा रेडियो हो.

0: किरण परियारको स्वरबद्ध यो सुस्तरी सुस्तरी गीत हामीले अहिले सुनिरहेका थियौँ। बिहानको 8:34 पनि गएछ। अब फेरि प्रश्नको गीत पनि सुन्ने बेला भएको छ। तपाईँहरूको कार्यक्रम सम्बन्धी धेरै चर्चाहरू यहाँ रहेका छन् होइन, सूचनाहरू विशेष गरिकन तपाईँहरूले नै पठाउनु भएको यो सूचनाहरू पनि म राखौँ। तपाईँहरूको मेसेज पनि छ, तपाईँहरूले भोइस मेसेज पनि कतिले पठाउनु भएको छ, कतिले भावनाहरू गरी पठाउनु भएको छ, अवश्य पनि हामी सुन्दै जान्छौँ। अहिलेलाई चाहिँ मैले यो तपाईँहरूको कार्यक्रम सम्बन्धी अलिकति जानकारी राख्न चाहन्छु र यसमा यो हाम्रो यो कार्यक्रमको सूचनामा चाहिँ हाम्रो यशोदा गुरुङ दिदीले चाहिँ आफ्नै स्वरमा पनि मजाले पठाइदिनु भएको छ, त्यो पनि म राखिहाल्छु है त। र अहिले चाहिँ के छ भने यहाँनिर तपाईँहरूको कार्यक्रमहरूमा 12 सेप्टेम्बर, अब आज 8 सेप्टेम्बर भयो, 12 सेप्टेम्बरमा गोर्खा नेप्लिज टेनिस क्लब युकेले चाहिँ अटम टुर टुर्नामेन्ट यो गर्दैछ। यो चाहिँ कहाँ हुँदैछ भने 12 सेप्टेम्बरमा अल्डरसोट टेनिस सेन्टरमा हुँदैछ। यसमा मेन्सको सिङ्गल पनि हुन्छ, लेडिज सिङ्गल डबल दुवै हुन्छ है, तपाईँहरू भाग लिन सक्नुहुन्छ। अर्को 13 सेप्टेम्बरमा सेकेन्ड जिआरको सिमर राइफल डेली डे पनि, अनि टिगरेस डे पनि, टामाण्डु डे पनि यहाँहरूले मनाउँदै हुनुहुन्छ है, र एनुअल गेट टुगेदरको साथमा यो चाहिँ सेन्ट्रल सेलिब्रेसन एम्पायर हलमा हुन्छ। नर्थमा चाहिँ कहाँ क्याट्रिक ग्यारिजनमा हुन्छ, अनि मिडल्यान्डको लागि चाहिँ ननिटनमा हुन्छ, साउथ वेस्टको लागि स्विन्डनमा हुन्छ भने साउथ इस्टको लागि फोक्सटनमा हुन्छ। सिरमोर साथीहरूको भेला र तपाईँहरू गएर इन्जोय गर्न सक्नुहुन्छ। टाइम फ्रेम झन्डै 11:30 बजेदेखि 5:30 बजेसम्म हो। यो भयो सिरमोर साथीहरूको भेलाको बारेमा जानकारी। 13 सेप्टेम्बरमा हुँदैछ, आइतबारको दिनमा। र अर्को चाहिँ 14 सेप्टेम्बरमा तिजको पूजा हुँदैछ वनआरजिआरमा, मन्डे पर्यो 14 सेप्टेम्बर भनेपछि तिजको व्रत बस्नुहुने दिदीबहिनीहरू वनआरजिआरको टेम्पलमा जान सक्नुहुन्छ। बिहान 10 बजेदेखि पूजा आरम्भ हुन्छ र यस्तै गरिकन अन्य मन्दिरहरूमा पनि पूजा हुनेछन् दिदीबहिनीहरूको लागि। 19 सेप्टेम्बरमा चाहिँ यो तपाईँहरूले पेन्सन पट्टा फिल्म हेर्न सक्नुहुन्छ है, मावत्से गुरुङद्वारा निर्देशित गरिएको यो फिल्म रहेछ है, र यो चाहिँ 19 सेप्टेम्बरमा सेन्ट माइकल्स चर्च हलमा प्रदर्शन गरिन्छ। बेलुका 5 बजे चाहिँ यो सुरुवात हुन्छ। एनआरएनए कप 19 सेप्टेम्बरमा हुन्छ, फुटबल टुर्नामेन्ट हो यो, र यो चाहिँ 9-a-side फुटबल टुर्नामेन्ट रहेछ। हजुर, यो हुने ठाउँ चाहिँ तपाईँहरूको स्प्रिङ वेस्ट एकाडेमी बल्स लेन फेल्ताम। अनि 20 सेप्टेम्बरमा हुने कार्यक्रम चाहिँ टिटबर्थ नेपाली कम्युनिटी नेप्लिज कम्युनिटी एसोसिएसनले चाहिँ अहिले नेपालमा जुन फ्लास फ्लड भयो र यसबाट पीडित व्यक्तिहरूको लागि भनेर च्यारिटी आफ्टरनुन गर्दैछ। टिटबर्थ हिमालयन ओसिस रेस्टुरेन्टमा हुन्छ, आइतबार 20 सेप्टेम्बरमा दिउँसो 2 बजेदेखि 5:30 बजेसम्म यो कार्यक्रम छ। सो जान सक्नुहुन्छ तपाईँले बाढी पीडितहरूलाई सहयोग गर्नको लागि, टेथ बर्थमा छ यो चाहिँ। 26 सेप्टेम्बरमा तमुपेलु सङ्घ युकेको कार्यक्रम छ, आमा समूहले चाहिँ दिदीबहिनीहरूको लागि वार्षिक भेटघाट गर्दैछ 26 सेप्टेम्बरमा दिउँसो 12 बजेदेखि। यो चाहिँ कम्युनिटी सेन्टर, हजुर, तमुदी कम्युनिटी सेन्टर, TPLSUK कम्युनिटी सेन्टर भनेर यहाँहरू लेख्नु भएको छ, तमुपेलु सङ्घ युकेको कम्युनिटी सेन्टरमा, माफ गर्नुहोस्, हजुर, तमुपेलु सङ्घ कम्युनिटी सेन्टर, यो चाहिँ रेडिङमा रहेछ। हजुर, यहाँ चाहिँ तपाईँहरूको कार्यक्रम छ। अर्को चाहिँ 10 अक्टोबरमा कार्यक्रम चाहिँ अर्को के छ भने 7th गोर्खा राइफल्सको मेमोरियल अनावरण गर्ने कार्यक्रम 10 अक्टोबरमा सेन्ट पल्स क्याथेड्रल लन्डनमा हुनेछ। 4:00 बजेदेखि हुन्छ, 4 बजे हुन्छ र यहाँहरू त्यहाँ जान सक्नुहुन्छ। 4 बजेदेखि बेलुका 8 बजेसम्मको कार्यक्रम भयो। 17 अक्टोबरमा टिटबर्थ नेपाली कम्युनिटीको दसैँको कार्यक्रम छ, टिटबर्थ सिभिक सेन्टरमा बेलुका 4 बजेदेखि आरम्भ हुन्छ। यो चाहिँ 17 तारिकको कार्यक्रम अक्टोबरको भयो। अर्को चाहिँ फेरि 12 सेप्टेम्बरमा यो इस्लीको चाहिँ लेडिजहरूको तिजको कार्यक्रम रहेछ है, 12 सेप्टेम्बरमा चाहिँ तपाईँहरूको तिजको कार्यक्रम छ, र 31 अक्टोबरमा चाहिँ दसैँ तिहारको कार्यक्रम छ यहाँहरूको इस्ली कम्युनिटीको चाहिँ। अनि यस्तै गरिकन अरू कार्यक्रमहरू तपाईँहरूको यहाँ हेर्दाखेरि चाहिँ मगर गट ट्यालेन्ट भन्ने कार्यक्रम पनि रहेछ, यो चाहिँ कहिले छ भने, हजुर हजुर यो चाहिँ स्प्रिङ वेस्ट एकाडेमी मा हुन्छ, बल लेनमा, अनि ब्रोवेल लेन, माफ गर्नुहोस् ब्रोवेल्स लेन, र यो अर्को एउटा कार्यक्रम भयो 19 सेप्टेम्बरमा हुने, माफ गर्नुहोस् 19 सेप्टेम्बरमा हुने कार्यक्रम भयो, डेट खोज्दा खोज्दा यहाँनिर एनिवे यो भयो एउटा। अर्को फेरि अर्को कार्यक्रम चाहिँ 1 नोभेम्बरमा नर्थ होल लन्डनमा हुने कार्यक्रम चाहिँ यो नेपाल रनले अर्गनाइज गर्न लागेको कार्यक्रम हो, तपाईँहरू त्यहाँ गएर पनि दौडिन सक्नुहुन्छ, भर्चुअली पनि दौडिन सक्नुहुन्छ। नर्थ होलमा आयोजना हुने, लन्डनको नर्थ होलमा आयोजना हुने रनिङ कार्यक्रमको एउटा जानकारी भयो यो। अब हाम्रो यशोदा गुरुङ दिदीले उहाँले भन्नुभएको सूचना म सुनाउँदै अर्को के एउटा गीततर्फ यहाँहरूलाई लैजान्छु, अनि तपाईँहरूको मेसेजहरू छन् प्रशस्त म राख्नेछु।
1: सम्पूर्णमा नमस्ते। यही आउँदो 13 तारिक सेप्टेम्बर आइतबारको बिहान 10 बजेबाट 1 बजेसम्म हुन गइरहेको गौरवशाली शाक्य वंशका उत्तराधिकारी महामहिम खोन्डोङ असाङ्ग वज्र रिम्पोचे गुरुज्यूको अध्यक्षतामा वाइट तारा इम्पावरमेन्ट एन्ड टिचिङ, भतारक श्वेत ताराको अभिषेक वाङ तथा धर्मदेशना कार्यक्रममा आयोजक ज्यूहरू बुद्धिस्ट गुम्बा रेडिङ युके, सेड्रुप डोजो गसल ज्यू र पेमाकारा गसल ज्यू यहाँहरू सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्दछ। सो दिनमा हुने कार्यक्रम अङ्ग्रेजी, चाइनिज र नेपाली भाषामा पनि उल्था गरिनेछ। प्रवेश शुल्क केवल 20 पाउन्ड मात्र रहेको छ। सो शुल्कबाट यहाँहरूले चिया, कफी र स्यान्डविच प्लेटर लन्च पनि पाउन सक्नुहुनेछ। दक्षिण भारत नम्डुलिङ गुम्बाबाट हजारौँ भिक्षुहरूबाट साधना गरिएको सहकलश याङबुङ, परम पूज्य रिम्पोछेज्यूबाट 21 जम्बला कुबेरको साधना विधिद्वारा राख्ने गरी बिक्री वितरण पनि गरिनेछ। यहाँहरू सम्पूर्णलाई यस वाइट तारा इम्पावरमेन्ट एन्ड टिचिङ, भतारक श्वेत ताराको अभिषेक वाङ तथा धर्मदेशना कार्यक्रममा यही आउँदो आइतबार 13 तारिक सेप्टेम्बर बिहानको 10 बजेबाट 1 बजेसम्म ग्रेट हल लन्डन रोड क्याम्पस रेडिङ RG15AQ मा हामी हार्दिक निमन्त्रणा गर्दछौँ।

0: PFBS गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: शान्ति श्री अनि शान्ता रानी परियार उहाँहरूले गाउनुभएको गीत है, यो साथीहरूको साथमा गाउनुभएको गीत हामीले अहिले सुन्दै थियौँ। यो गीत चाहिँ बम गुरुङज्यूले हो यहाँहरूलाई सुनाउनको लागि चाहनुभएको। विजय पुन पनि हुनुहुन्थ्यो गीत गाउने कलाकार, ग्रिनफोर्ड निवासी बम गुरुङज्यूले चाहिँ यो गीत सुनाइदिनुहोस् है भनेर भन्नुभएको र हामीले सुन्यौँ। पक्कै पनि उहाँले पनि सुन्नुभयो होला। यहाँहरूको मेसेजहरू हेर्दैछु, जाने बेला पनि हुन लाग्यो। कार्यक्रम नमस्ते युकेबाट धेरै समय छैन, अब एउटै मात्र गीत सुनाउन सक्छु होला। हाम्रो यहाँहरूको मेसेजहरू प्रशस्त आइरहेका छन्। हाम्रो अघि नै हो ललित दाई सती दिदीले लेख्नुभएको आशा कि फुलमाया भनेर, हजुर उहाँले चाहिँ सुनिरहेका छौँ भनेर अघि नै बहिनीलाई कसरी दिएको सुन्दर उपहार उपनामले निकै मन छोयो, यही उपनामको एउटा सानो सिर्जना पठाएको छु है भनेर भन्नुभएको छ। र आशा कि फुलमाया टाइटल रहेछ। फुल जस्तै मुस्कान देखेँ फुलमाया भन्न मन लाग्यो, लक्की ड्र सम्झिँदा फेरि आशा भन्न मन लाग्यो, दुई नामले अल्मल्यायो दोष कसलाई दिउँ अब, सोच्दा सोच्दै समय बित्यो केही लेख्न मन लाग्यो, खोइ लालीगुराँस फुल सम्झेर फुलमाया भनु कि, लक्की ड्रमा नाम निस्केला भनेर आशा भनु कि, रेडियोमा बोली सुन्दा हराउँछौँ हामी कता कता, नाम सम्झिँदै अल्मलियौँ आशा भनौँ कि फुलमाया भन्नुभएको छ उहाँले। र नाम आशा सुन्दा मनमा आशा पलाउँछ, फुलमाया भन्दा मनको फुल मुस्कुराउँछ, दुई नामको दोसाधमा उभिएर सोचिरहे समय बितेको थाहै भएन बिहे बेस सुनिरहँदा भनेर उहाँले यस्तो दामी भावना पठाउनु भएको छ। खोइ बहिनीलाई कस्तो लाग्यो होला, मनमा उठेको भावहरूलाई शब्दमा उतार्ने सानो प्रयास मात्र हो है, शब्दहरू नमिलेको भएमा माफी चाहन्छु, सबैको पल सुख रहोस् भनेर हाम्रो ललित दाई सती दिदीले लेख्नु भएको छ। मेरो एउटै मात्रै वर्ड, वाओ थ्याङ्क यू, दुईवटा वर्ड एक्चुली, हजुर यति राम्रो भावना कोरिदिनु भएकोमा, त्यही पनि मेरै नामको लागि, नामको नामलाई समेटेर त्यहाँनिर थ्याङ्क यू, तपाईँलाई धेरै धेरै धन्यवाद छ है त। हाम्रो अरू भावना कोर्नुहुनेमा हाम्रो कृष्ण चामलिङ दाजु पनि हो, आउनु भएको छ, अघि नै यत्रो बाउँसेको कप समातेको तस्बिर लिएर है दाहिने काँधमा बाउँसे राख्नु भएको छ खन्ने कोदालो। हजुर, काम नै भगवान्को दोस्रो रूप हो, अल्छी नै पहिलो स्रोतको स्रोत हो दुःखको भनेर भन्नुभएको छ उहाँले। हजुर, उहाँ पुरा सुन्ताला नेपालमा फलाउनु भएको रहेछ, सुन्ताला टिपेको पनि भिडियो अलिकति क्लिप पठाइदिनु भएको छ। काम नै भगवान्को दोस्रो रूप हो, अल्छी नै पहिलो स्रोत हो दुःखको भनेर उहाँले भन्नुभएको छ। बिउजिने बित्तिकै आँखा पुग्यो मोबाइल सेटमा, सदाझैँ रेडियो खोले नमस्ते युके भन्नुभयो फुलमाया बहिनीले बिहान भेटमा, सदाझैँ थाहै नपाई 7 बजिसकेछ सुन्दा सुन्दै ढल्किएर बेडमा ड्युटीमा पनि 15 मिनट लेट भएछु तैनाथ हुन साउको गेटमा भनेर बहिनी आज निर्मला राई परिवेशको गीत एउटा सुनाइदिनुहोस् है भनेर भन्नुभएको छ। हजुर, गीत त मैले सुनाउने म अवसर आज पाइनँ, मलाई माफ गर्नुहोला, भोलि चाहिँ म राख्नेछु अवश्य पनि। हाम्रो समस्ति टुलाचन्द दिदी ज्यूले चाहिँ मेसेज उहाँले पठाउनु भएको हिजो नै हो वास्तवमा, हाम्रो नारायण सापकोटाजीले पठाउनु भएको जुन उहाँको नयाँ नयाँ कुरो थियो त्यसको लागि मेसेज लेख्नु भएको थियो, उहाँ भोइस मेसेजहरू पठाउनु भएको थियो। सो त्यो चाहिँ मैले हिजो सुनाउन सकेको थिइनँ, आज चाहिँ मैले पुरा डाउनलोड गरेर होइन यसलाई पुरा छोटा एडिट गरेर चट्ट पुऱ्याएर राखेको छु है त। सुनौँ उहाँको मेसेज, कोलचेस्टरबाट समस्ती चुलाचन्दज्यूले पठाउनु भएको मेसेज।
1: गुड मर्निङ आशा बहिनी, शुभ बिहानी, कोलचेस्टरबाट समस्ती दिदीको सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै नमस्कार अनि न्यानो अभिवादन टक्राउन चाहन्छु। तपाईँले भर्खरै थुप्रै कुराहरू भनिरहनु भएकोमा, नारायण सापकोटाज्यूले पठाउनु भएको भिडियो अनि त्यसको एक्सप्लेनेसन, यसो इमेजिन गर्दाखेरि कस्तो आफैले नै हेरेर त्यो सफा बिनहरू देखेको जस्तो फिल भयो कि मलाई पनि। उहाँको त्यो कुराहरू सुन्दा अनि तपाईँले एक्सप्लेन गर्नुहुँदा फिनल्यान्ड त एकचोटि जानै पर्छ कि क्या हो जस्तो पो फिल भयो है। गयो भने नारायण सापकोटाजीको एड्रेस लिएर अब यसो त्यहाँ बस्न नै आउनु पर्ला जस्तो पो छ कि, कसो आशा बहिनी जाउँ न मिलेर, जस्ट जोक है। तर पनि यसरी हामीलाई प्रत्यक्ष रूपमा बिएफबिएसका साथीहरूलाई यसरी जानकारी दिँदा कस्तो त्यही नै पुगेको जस्तो महसुस हुँदो रहेछ। त्यस कारणले मलाई पनि केही सन्देश नपठाइरहन सकिनँ। थ्याङ्क यू। अनि अहिले यो बाढी पीडितको लागि धेरै राहतहरू डोनेसनहरू कलेक्सन भइरहेको छ र मैले पनि बेला बेलामा जानकारी त पठाइराखेको थिएँ। अहिले हामीले पनि हाम्रो सानो थकाली वेलफेयर सोसाइटी समाजबाट लगभग नेपाली 16 लाख जति सङ्कलन गर्न सफल भयौँ। यो हामीले अस्ति गएको साताभरि हाम्रै समाजबाट कलेक्ट गरेका थियौँ। हाम्रो बार्बक्यूबाट कलेक्सन सुरु भएको अस्तिको फ्राइडेसम्ममा हामीले जम्मा गरिसक्यौँ र अब छिट्टै प्राइम मिनिस्टर कोषमा हामी पठाउँदैछौँ। त्यस कारणले तपाईँहरू सबै जहाँ जहाँबाट सुनिरहनु भएको छ, जहाँ जहाँबाट जस्तो तरिकाले राहत सङ्कलन गरिदिनु भएको छ, त्यसलाई म एउटा समस्ती एउटा साधारण व्यक्तिको तर्फबाट पनि हजुरहरू सबैलाई धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू, शुभ दिन।
0: समस्ती तुलाचन्दज्यूलाई धेरै धेरै धन्यवाद छ। कोलचेस्टरबाट यति मिठो आवाजमा हामीलाई मेसेज पठाउनु भएको छ। तपाईँहरूले पनि यस्तै मेसेजहरू पठाउन सक्नुहुन्छ है। त हामीलाई मेसेज नारायण सापकोटाजीले पठाउनु भएको छ कि उहाँको त्यो उहाँले पठाउनु भएको जुन मेटेरियल छ नि त्यो देखेर उहाँले लेख्नु भएको कमेन्ट होइन र अरू पनि जानकारी गराउनु भयो, धेरै धन्यवाद छ। हाम्रो फिनल्यान्डबाट नारायण सापकोटाजी पनि आज फेरि नयाँ भिडियो लिएर अघि आउनु भएको छ है। तर आज हेर्नुहोस् न, आज समय अलिकति अभाव रह्यो, यस्तो दामी छ उहाँको त्यो ट्रेनको है, भोलि म सुनाउँछु है। त आजलाई चाहिँ मैले यहाँनिर छुट्टिनु पर्ने अवस्था आयो, किन भन्दा समय सकिनै लाग्यो, त्यसैले गर्दाखेरि अब छुट्टिन्छु। तर पहिले चाहिँ यहाँहरूलाई धन्यवाद दिउँ होइन, बिहानदेखि हामीलाई सम्पर्क गर्नुभएको छ धेरैले। सृजना गुरुङ, हर्क योन्जनजी, उहाँ त धरानबाट सुन्दैछु भनेर भन्नुभएको थियो है। तारा प्रसाद चेमजुङ्गी, ममता तिली पूर्जा तिलिजा, अनि शोभा गुरुङ, विष्णु गुरुङ, खेलमती लिम्बु, बिरबहादुर पुन, झुमबहादुर गुरुङ, सिद्धार्थ थापा, धनु गुरुङ बहिनी पनि हो, आज त मौसम यस्तो छ है भनेर त्यतातिरबाट पठाइदिनु भएको छ, अलिक धमिलो धमिलो आकाश भएको। ललिता मल्ल होइन, अनि टिका पूर्जा, कृष्ण गुरुङ अघि नै हो, फुलमायाज्यू बिल्कुलै नयाँ गीत रहेछ, भरपूर डबली मारियो भनेर भन्नुभएको छ। ज्ञानु गुरुङ, अनि मनु राणा, मेख मल्ल, टङ्क शेरचन, तुलपुन, खिमबहादुर गुरुङ भन्नुभयो पनि आउनुभएको छ होइन। हाम्रो खिमबहादुर गुरुङज्यूले मलाई एउटा गीत याद छ कि उहाँले अनुरोध गर्नुभएको, अफसोसका साथ भन्नुपर्दा उहाँले हामीले सुनाउन सकेनौँ, यो एआईले बनाएको गीत छ नि हजुर, त्यो चाहिँ हामीले सुनाउन अहिले पाइँदैन, त्यसैले गर्दाखेरि सुनाउन अनुमति छैन, त्यसैले हामीले सुनाउन सकेनौँ है। त बम गुरुङज्यू पनि आउनुभएको, उहाँको गीत आज सुनिहालियो। नारायण सापकोटाजीको भिडियो म भोलिको उहाँको नयाँ जानकारी भोलि राख्नेछु। अनि धन राई, नुतन भुषाल, दिपेन्द्र प्रजापतिजी पनि उहाँ फोटो पठाइदिनु भएको छ, गजबको फोटो छ उहाँको पनि, एउटा मान्छेको नक्सा, तर त्यो मान्छे चाहिँ यो एउटा तस्बिर भनौँ न, यो आजको तस्बिरमा ह्युमन एन्ड नेचर रे आशा दिदी भनेर मान्छेको हात खुट्टा छ तर टाउकोमा चाहिँ हरियो, तल खुट्टा पनि सेतो, यत्रो ठुल्ठुलो च्याउ जस्तो होइन। एनिवे थ्याङ्क यू। लोकसुभा, प्रेमराज राई, दिनाकर मल्ल, अनि समस्ती तुलाचन दिदी, भर्खरै थ्याङ्क यू बहिनी भनेर भन्नुभएको छ। हाम्रो यशोदा गुरुङ दिदी पनि आउनु भएको छ। ओके, अब छुट्टिनुपर्छ, धेरै धन्यवाद छ यहाँहरूलाई। यशोदा गुरुङ दिदीको नम्बर मलाई चाहिएको छ हो तपाईँसँग, मेरो तपाईँ र मेरो सम्पर्कको लागि। लौ त अब छुट्टी है त यहीसम्म आएर, थ्याङ्क यू साथ दिनुभएकोमा, भोलि बिहानै भेटौँ, नमस्ते, बाई बाई।

0: Pilain Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले जेएनजे विद्रोहका बेला भएका घटनामा राष्ट्रिय मानवाधिकार आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। जेएनजे विद्रोहको एक वर्ष पूरा भएको सन्दर्भ पारेर आज विज्ञप्ति निकाल्दै काङ्ग्रेस संसदीय दलका नेता विष्णुराज अङ्गदम्बेले घटनामा संलग्न जोसुकै भए पनि कानूनी दायरामा ल्याउन माग गर्नु भएको हो। आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न भन्दै उहाँले कसैलाई राजनैतिक संरक्षण र सत्ताको प्रभावका आधारमा उन्मुक्ति दिन नमिल्ने अडान राख्नु भएको छ। विद्रोहको बेला राज्य शक्तिको दुरुपयोग गर्ने र आन्दोलनको नाममा मुलुकलाई विध्वंसतर्फ धकिने दुवै पक्षलाई कार्यवाहीको दायरामा ल्याउनु पर्ने अङ्गदम्बेको माग छ। गोरीबहादुर कार्की आयोगभन्दा मानवाधिकार आयोगको विश्वसनीयता बढी देखिए पनि प्रतिवेदनमा आफूलाई जोगाउन सत्ता नेतृत्वबाटै कैची चलाइएको आशंका गर्ने ठाउँ देखिएको उहाँको टिप्पणी छ। उहाँले जेएनजे विद्रोहका घाइतेको दीर्घकालीन उपचार, पुनर्स्थापना र सहयोग सुनिश्चित गर्न पनि सरकारसँग आग्रह गर्नुभएको छ। सशस्त्र द्वन्द्वका क्रममा माओवादीले कब्जा गरेको सम्पत्ति फिर्ता गर्न सर्वोच्च अदालतले सरकारलाई 6 महिनाको म्याद दिएको छ। 2055 सालमा तत्कालीन माओवादीले कब्जा गरेका घर जग्गा फिर्ता र क्षतिपूर्ति सहित यसअघि अदालतबाट भएका आदेश कार्यान्वयन नभएको भन्दै धनुषाका द्वन्द्व पीडित चिरञ्जीवी बास गिरीले दायर गरेको अवहेलना मुद्दामा सर्वोच्चले सरकारलाई कब्जा सम्पत्ति फिर्ता गराउन अल्टिमेटम दिएको हो। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले कब्जा गरिएका गिरीको सम्पत्ति फिर्ता, हानि नोक्सानीको क्षतिपूर्ति तथा राहत र पुनर्स्थापनाको व्यवस्था गर्न गृह मन्त्रालय र कानुन मन्त्रालयसहित जिल्ला प्रशासन कार्यालय धनुषालाई आदेश दिएको हो। सर्वोच्चले यो आदेश 6 महिनाभित्र पूर्ण कार्यान्वयन भए नभएको प्रतिवेदन पेश गर्न फैसला कार्यान्वयन निर्देशनालयलाई निर्देशन पनि दिएको छ। यो आदेश 6 महिनाभित्र कार्यान्वयन नभएमा जिम्मेवार पदाधिकारीमाथि अदालतको अवहेलनामा कारवाही र सजाय हुने चेतावनी समेत सर्वोच्चले दिएको छ। धनुषाका गिरी सशस्त्र द्वन्द्वका कारण 2055 सालदेखि थाकथलोबाट विस्थापित हुनुभएको थियो। आफ्नो घर जग्गा कब्जा र 27,70,000 सम्पत्ति लुटपाट भएको गिरीको निवेदनमा उल्लेख छ। यसअघि अदालत र मन्त्री परिषदले समेत घर जग्गा फिर्ता गराउन स्थानीय प्रशासनलाई निर्देशन दिँदा कार्यान्वयन नभएपछि गिरी सर्वोच्च अदालत जानुभएको हो। सरकारले नुवाकोटमा हैजा विरुद्धको 80,000 बढी खोप पठाएको छ। बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि स्वास्थ्य मन्त्रालयले खोप पठाउन थालेको हो। यसअघि नै रसुवामा खोप पठाइएको थियो। मन्त्रालयले आज नुवाकोटका लागि 80,523 डोज हैजा विरुद्धको खोपसहित 10 वटा फ्रेज फ्री भ्याक्सिन क्यारियर, 220 वटा आइसप्याक र 8 वटा फ्रेज ट्याग पठाएको हो। रसुवामा पर्सिदेखि हैजा विरुद्धको खोप अभियान चलाइने मन्त्रालयले जनाएको छ। बाढीका कारण खानेपानी र सरसफाई प्रणाली नै सखाप हुँदा हैजासहित पानीजन्य रोगको जोखिम बढ्न सक्ने देखिएकाले खोप अभियान चलाउन लागि मन्त्रालयले जनाएको छ। पाल्पाको तानसेन बजारमा जात्रा प्रदर्शन यति बेला खल्लो बनेको छ। जनै पूर्णिमाको भोलिपल्टदेखि हरेक दिन जात्रा निकालिने तानसेन सहर यो वर्ष जात्राको उत्सव र रौनक हराएको सहर बनेको छ। बुटोलबाट छवि पाण्डे।
4: विगतका वर्षहरूमा तानसेन सहरमा यति बेला हरेक दिन जात्राको रौनक हुन्थ्यो। नेवार समुदायको बाक्लो बस्ती रहेको तानसेन सहरमा जात्रा हेर्न हजारौँ मानिसहरू आउने गर्दथे। तर यो वर्ष भोटेकोसी बाढीको प्रभाव तानसेनको जात्रामा पनि परेको छ। नेवागुठी तानसेनका सदस्य महेश्वरलाल श्रेष्ठका अनुसार सेनाले हरेक वर्ष निकाल्ने भगवती र अमरनारायण जात्रा बाहेक यो वर्ष परम्परा धान्न मात्रै जात्रा निकाल्ने काम भएको छ।
5: अब नियमित गरेर राख्ने संस्कृति पर्वलाई पनि मास्नु भएन र अब देशको अब यस्तो परिस्थितिको अनुसारले पनि भनेर अब पहिला भन्दा कम भयो भनौँ। अब तानसेनको हकमा चाहिँ भगवती र हाम्रो अमरनारायण चाहिँ सेनाबाट निर्माण गरेको हुनाले सेनाको उपस्थिति थियो। त्यो झ्याइले पहिला जस्तो अब एकदम बेन्डबाजा सहित होइन त्यो थिएन, अहिले चाहिँ परम्परा मात्रै धान्ने हिसाबले भयो।
4: तानसेन नगरपालिका वडा नम्बर 6 का वडा अध्यक्ष तथा तानसेन गुठीका सदस्य सागरमान महर्जनका अनुसार हरेक वर्ष निकाल्ने जात्रा ननिकाल्दा अर्को अनिष्ट हुन सक्ने भएकोले परम्परा बचाउन हर्षोल्लास बिनाको जात्रा निकालिएको जानकारी दिनुभयो।
3: इजरायलको सहर केन्द्रमा काम गर्न 1464 जना सहायक कामदारको आवेदन खोलेको छ। वैदेशिक रोजगार विभागका अनुसार 1,132 जना महिला र 332 पुरुष कामदार माग आएको छ। 25 वर्ष पुरा भएर 45 वर्ष ननागेकाले आवेदन दिन सक्नेछन्। असोज 26 गते मध्यरातसम्म अनलाइन आवेदन दिने समय तोकिएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर, हामी नेपाली हौ, एआई जेनेरेटर जस्तो लाग्यो मलाई। जी होस्, क्रिएटरको नाम छैन, नभए क्रिएटरको नाम भनेर क्रेडिट दिने थिए। एनिवे, यो गीतबाट आजको कार्यक्रम सुरु भयो। सञ्चालक विनोद, यस कार्यक्रम यानि कि काठमाडौँको सौगात लिएर यहाँहरूको सेवामा उपस्थित छु। यहाँलाई गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ भनौँ, किनभने संसारभरि सुन्नुहुन्छ, आफ्नो टाइम जोनमा हुनुहुन्छ। र नेपालमा टाइमको कुरा गर्दाखेरि अहिले ठिक दिनको 1:54 जाँदैछ। बेलायतमा बिहानको 9:00 भर्खरै नमस्ते युके कार्यक्रम सुन्नुभयो। र अमेरिकादेखि जापानसम्म, बेलिज सिटीदेखि फोकल्यान्ड टापु, स्टेनली फोर्टसम्म सुन्नुहुन्छ, ब्रुनाईदेखि बेल्जियमसम्म सुन्नुहुन्छ, होइन? यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। र अस्ट्रेलियादेखि लिएर हाम्रो अस्ट्रेलियासम्म भएकालाई पनि सम्झना गर्नु पर्यो। अस्ट्रेलियाको समय वेस्ट कोस्टको भन्नुपर्छ, सिडनीमा अहिले बेलुकीको 6:00 छ, जापानमा बेलुकाको 5:00 छ, मेलबोर्नतिर र एडलेडतिर हुनुहुन्छ भने अझै 1 घन्टा यतातिर छ, बेलुकाको 5:40 जाँदैछ। गुड इभिनिङ, गुड आफ्टरनुन भन्नु म यहाँलाई। आजको दिनको कुरा गरौँ श्रोताहरू, आज विशेष दिन होइन त। आज हाम्रो यस कार्यक्रममा केही व्यक्तिहरू ल्याउने कोसिस गर्दै थियौँ तर हुन सकेन, तर पनि केही कुराकानी हुनेछ। जेएनजी दिवस हो आज, भदौ महिनाको 23 गते। तपाईँ ठ्याक्कै 1 वर्ष अगाडि कहाँ हुनुहुन्थ्यो? हामी यहाँ लाइभमा कार्यक्रम गर्दै थियौँ र त्यो त्रादशीमय दिन अथवा चाहिँ रात भनौँ, 22-23 हामी ओभर टाइम गरेर काम गरेको सम्झना छ। जेएनजी दिवस आज यसरी मनाइँदैछ। अन्तर्राष्ट्रिय साक्षरता दिवस पनि आजै हो श्रोताहरू, र आज विश्व फिजियोथेरापी दिवस पनि हो। कतिलाई चाहिन्छ, मलाई पनि अस्ति गल्फ खेलेदेखि अलिअलि चाहिने अवस्था आएको छ श्रोताहरू। एनिवे, अब यहाँलाई कार्यक्रममा फेरि पनि स्वागत भनौँ, नमस्कार भन्दै आजको दिनको कुरा गर्नुपर्दाखेरि, जेएनजी शहीद दिवस केवल एउटा सम्झना गर्ने दिन मात्र होइन भनिन्छ, यो त देशमा परिवर्तन, सुशासन र जवाबदेही एकताका लागि उठेको एउटा युवा आवाजलाई सम्मान गर्ने एक महत्त्वपूर्ण दिन हो। आफ्नो भविष्य सुरक्षित र देशको शासन व्यवस्था पारदर्शी होस् भन्ने चाहनासहित लाखौँ जेएनजी युवाहरू सडकमा उत्रिएका थिए। देश र परिवर्तनको लागि उनीहरूले देखाएको त्याग, साहस र बलिदानलाई सम्मान गर्ने दिनको रूपमा मनाइने यो दिवसको छुट्टै ऐतिहासिक महत्त्व छ श्रोताहरू। एनिवे, विक्रम सम्बत 2082 भदौ 23 र 24 गते जेएनजी युवाहरूले आन्दोलन गरेका थिए भनेर लेखेको छ, र हामीलाई त्यो दिन एकदमै आजको जस्तो विविडली याद आइरहेको छ श्रोताहरू। यो आन्दोलन केवल तत्कालीन सरकारप्रतिको असन्तुष्टि मात्र थिएन भनिन्छ, पुराना शैलीको शासन व्यवस्थामाथिको प्रश्न र नयाँ र उत्तरदायी तथा पारदर्शी पद्धतिको स्पष्ट माग थियो। त यो समयमा ठ्याक्कै 1 वर्ष हुँदाखेरि त्यो कतिको पुरा भएको छ या छैन, के गर्न खोजिएको छ भन्ने कुरा आजको यो कार्यक्रममा हामीले एकजनासँग कुराकानी गर्छौँ। उहाँको नाम हो गोविन्द पन्थी, मेम्बर अफ पार्लियामेन्ट पूर्व, उहाँसँग कुराकानी हुन्छ। गुल्मी दुईका उहाँ चाहिँ सभासद हुनुहुन्छ, उहाँसँग कुराकानी हुनेछ। तर त्योभन्दा अगाडि रसुवामा के भइरहेको छ, फ्लड भिक्टिम्सहरूको बारेमा, रेस्क्यु अपरेसनको बारेमा हामी अपडेट लिनको लागि स्टेसन म्यानेजर हुनुहुन्छ गीता पौड्याल, उहाँसँग गीता नै हो भन्ने जस्तो लाग्छ, उहाँसँग कुराकानी गरौँ। किनभने यो बाढी भएको दोस्रो दिन मैले उहाँसँग कुराकानी गरेको थिएँ र उहाँले त्यहाँको अपडेट दिनुभएको थियो। अहिले 14 दिन मनाइयो, 14 दिनको दिन के छ अवस्था भनेर त्यहीँ हुने व्यक्तिले धेरै रिपोर्ट गर्नुभएको छ, धेरै पत्र पत्रिका, बिबिसी, नेपाली सेवा धेरैलाई अपडेट दिनुभएको छ। उहाँसँग अलिकति अपडेट लिउँ आजको दिन भने अरू कुराहरू पनि छन् श्रोताहरू। र हामीले चाहिँ रसुवाको बाढीमा बेपत्ता भएका मधेसका अधिकांश नागरिक अझै पनि सम्पर्कविहीन छन् भनेर हाम्रा मित्र हुनुहुन्छ जनकपुरका लक्ष्मण यादव, उहाँसँग पनि अपडेट लिनेछौँ श्रोताहरू। आजको हाइलाइट्स यही हो भने रेकर्डेड अन्तर्वार्तामा नेपालमा बाल श्रम र औपचारिक शिक्षा प्रणालीको विषयमा अहिलेको शिक्षा प्रणालीको औचित्य बारेमा कुराकानी हुनुहुन्छ आवासीय विद्यालयको उपाध्यक्ष कुमार घिमिरेसँग, धनजङ्गीले कुराकानी गर्नुभएको छ श्रोताहरू। अब लागौँ आजको अन्य सामग्रीतर्फ श्रोताहरू, सबभन्दा पहिला मौसम सम्बन्धी कुराकानी गरौँ र मैले समयको कुरा गरेँ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी, हिमाली भूभाग, काकेस्तान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको
रखाई का हिमपात को संभावना बनेक रात को समय भी देशभर साधारण बादल लगने कुछ कुछ ठाव मेघ गर्जन छट्यांग सहित मध्यम वर्षा होने संभावना देशभर मनसूनी वायु को प्रभाव रहेको छ। मेट अफिस को एनालिसिस अनुसार हाल मनसून को न्यून चापीय रेखा सरदर स्थान भाग उत्तरतर्फ रहेको छ। साथ ही भारत को उत्तर प्रदेश आसपास बने न्यून चापीय क्षेत्र को प्रभाव रहने देखिन्छ भन्ने छ। कार्बन वैली आज 27 डिग्री सेल्सियस कुछ कुछ ठाव वर्षा र बदली भैर हामी बसेको ठाउँमा चाहिँ घाम लागिरहेको छ, यानि कि जावला खेलपुर वरिपरि भने धरान्तर्फ जाउँ 43 डिग्री सेल्सियस अधिकतम तापक्रम सर्दो रूपमा 43 अधिकतम 45 न्यूनतम 32 हुने देखिन्छ भने पोखरा भ्यालीमा अधिकांश दिन आज बदली हुनेछ। बादलको कुनै वर्षाको कुनै सम्भावना छैन तर भोलि पनि छिटपिट रूपमा वर्षा हुने सम्भावना देखाएको छ। ओके, यति भनौँ र विभिन्न पत्र पत्रिकालाई हेर्दै शीर्षक पनि भनौँ। राष्ट्रसङ्घको न्युज आज के छ नेपालतिरको? सबभन्दा पहिला जेएनजी आन्दोलनको एक वर्ष पुरा भन्ने खबर सुनिहालौँ। राष्ट्रसङ्घ लेख्दैछ, नेपालको पूर्वाधार तथा विकास निर्माणका क्षेत्रमा जेएनजी आन्दोलन पश्चातको वर्ष दिनमा थुप्रै नीतिगत र कानुनी सुधारका प्रयास भइरहेका छन् भन्ने खबर लेख्दछ। यसले मुलुकको विकासका क्रममा विकास निर्माणमा वर्षौँदेखि बाधकका रूपमा चित्रण गरिएको सार्वजनिक खरिद ऐन 2063 जेएनजी आन्दोलनपछिको निर्वाचित वर्तमान सरकारले संशोधन गरी समय सापेक्ष बनाएको छ। पूर्वाधार निर्माण र विकास आयोजनाका क्षेत्रमा यो कानुनी समय सापेक्ष संशोधन र परिमार्जनलाई एक महत्त्वपूर्ण कदमको रूपमा लिएको छ। पूर्वाधार निर्माण क्षेत्रमा देखेका जटिलता र बाधा व्यवस्था व्यवधानलाई यसले क्रमशः अन्त गर्दै पूर्वाधार र विकास निर्माणमा सहजता ल्याउने कडीको रूपमा हेरिएको छ। अन्य थुप्रै कुराहरू छन्, मैले यो राष्ट्रको समाचार राखेँ श्रोताहरू। अन्य खबरहरूमा के छ त आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धि पनि राखिहालौँ, यो पनि उपलब्धि नै हो, अचिभमेन्ट हो देशको। र नेपाल नेत्र ज्योति सङ्घले विश्व स्वास्थ्य सङ्गठन यानि कि डब्ल्युएचओ दक्षिण पूर्वी एसिया क्षेत्र कार्यालयबाट डब्ल्युएचओ दक्षिण पूर्वी एसिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड 2026 प्राप्त गरेको छ। यो पनि राम्रो, दिल्ली यानि कि टिमोर लेस्टेमा आज आयोजित डब्ल्युएचओको दक्षिण पूर्वी एसिया क्षेत्र कमिटीको 79 बैठकमा सो विश्व प्रतिष्ठित सम्मान सङ्घलाई अर्पण गरिएको हो। श्रोताहरू, डब्ल्युएचओका महानिर्देशक तथा महानिर्देशक डाक्टर ट्रेडोस आधानोन ग्याब्रियसले सङ्घका अध्यक्ष प्राध्यापक डाक्टर चेतराज पन्तलाई उक्त सम्मान अर्पण गर्नुभयो। दिल्ली टिमोरको कुरा, टु आरजियाको सदस्यहरू पुग्नुभएको थियो, म पनि पुगेको थिएँ धेरै वर्ष अगाडि 1999 दिल्लीको समाचार आयो, तर नेपालसँग सम्बन्धित आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिको कुरा यहाँ राखियो। पब्लिक हेल्थ च्याम्पियन अवार्ड 2026 नेपाल नेत्र ज्योति सङ्घ सम्मानित, यो खबर मैले राखेँ श्रोताहरू। अब देश विदेशका अन्य खबर के छन् सरसर्ती हेरिहालौँ श्रोताहरू। अन्तर्राष्ट्रिय जगतका केही समाचारमा राखौँ, इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दाबीलाई अलिकति राखौँ श्रोताहरू। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रति ग्यालन 2 अमेरिकी डलर भन्दा कम हुने दावी गर्नुभएको छ। ट्रम्पले मध्य पूर्वमा जारी सैन्य कारवाहीका कारण ऊर्जा लागत बढेको उल्लेख गर्दै युद्धपछि बजार स्थिर हुने बताउनुभयो। उहाँले इरानलाई आणविक हतियार राख्न नदिनेसम्म चेतावनी पनि दिनुभएको थियो। अब बेलातिरको समाचार राखौँ श्रोताहरू। ह्यारी र मेगनको शाही हैसियत यथावत भन्ने खबर राष्ट्रसङ्घ लेख्दछ। बेलायतका राजा चार्ल्स तृतीयले राजकुमार ह्यारी र उहाँकी पत्नी मेगन बेलायत फर्किए पनि उहाँहरूको साई परिवारसँग सम्बन्ध यथावत रहने स्पष्ट पार्नुभएको छ। तर सन् 2020 साई जिम्मेवारीबाट अलग भए जस्तै उहाँहरूले साई उपाधि प्रयोग नगर्ने र परोपकारी काम निजी हैसियतमा गर्ने जनाइएको छ। राजाका तर्फबाट वरिष्ठ सरकारी अधिकारीलाई पठाइएको पत्रमा दम्पतिको सुरक्षा व्यवस्था सम्बन्धी निर्णय सम्बन्धित प्रहरी निकायले गर्ने उल्लेख छ। साई घरानाका वरिष्ठ अधिकारी लर्ड चेम्बरलेनले सरकार सेना तथा देशभर राजाका प्रतिनिधि रहेका लर्ड लेफ्टिनेन्टहरूलाई पत्र पठाउनु भएको समाचार मैले राखेँ श्रोताहरू। अहिले यति गरौँ, अन्य खबरहरू हाम्रो न्युज टिमका सदस्यले राखिहाल्नुहुन्छ हरेक टप अफ द आवर, यानि कि हरेक बेलायतको समयको
भनौँ न सुरुवातमै भने अन्य जानकारी एकछिनपछि दिउँला. आजको दिन नेपालका घटनाक्रमहरूलाई राखौँ, पुराना कुराहरू राखौँ, नयाँ कुरा राखौँ, बलिउड हलिउडका चर्चित चलचित्र कुन कुन आयो त्यो पनि जानकारी राखौँ. आज यसो हेर्दाखेरि कुनै कुनै चलचित्र तपाईँले हेर्नु भएको छ होला, मलाई चाहिँ हनुमान अंश हेर्नु मन लागेको छ किनभने 2 करोड बनेको 150 करोड कमाइसकेको रहेछ. त्यसलाई हेर्ने विचार त छ तर कहिले मौका मिल्छ भन्न सकिएन. श्रोताहरू अब तपाईँहरूलाई एउटा गीत सुनाऊ. अघि मैले एआई जेनेरेटर गीत सुनाएँ, क्रिएटरको नाम छैन, क्रिएटरको नाम भए राख्नुहुन्थ्यो भनेको त्यो रहन्छ. तर दीपक भट्टाचार्यको गीत यहाँ छ, त्यसपछि हामी आज फेरि पनि रसुवामा हुनुभएको लामटाङ रेडियो लामटाङका म्यानेजिङ डाइरेक्टर अथवा स्टेसन म्यानेजर गीता पौडेलसँग कुराकानी गर्छौँ. अहिलेलाई दीपक भट्टाचार्यको यो गीत स्वीकार्नुहोला.

0: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन, तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।
1: यो PFBS गोर्खा रेडियो हो।

0: हजुर सुन्नु भयो यहाँले उदय अनि मनिला श्रोताङको आवाजको यो गीत नयाँ पुराना हिन्दी नेपाली सबै प्रकारका सबै जनरका गीतहरू हामी राख्ने गर्दछौँ अघि नयाँ एआई भर्सनको गीत पनि अलिकति सुन्नुभयो भने यो चाहिँ अलिक पुरानै गीत हो माया विरोधीको गीत थियो भने कार्यक्रमको सुरुवातमा हामीले यहाँलाई जानकारी हाम्रो श्रोतालाई जानकारी गराएका थियौँ कि आज हामी 14 दिन भयो यो बाढी गएको भदौ 10 गतिको बाढीको 14 हिजो 13 दिन मनाइयो अथवा मनाउनुभन्दा पनि दुःख र शोक मनाइयो भन्नुपर्छ र आज चाहिँ हामी लाङटाङ रेडियो लाङटाङ एफएमका स्टेसन म्यानेजर गीता न्यौपानेजी जोसँग मैले बाढी गए लगत्तै कुराकानी गर्ने मौका पाएको थिएँ आज फेरि उहाँसँग सम्पर्क हुन सक्यो कुराकानी हुँदैछ त्यहाँको अपडेट लिनको लागि हामी त्यहाँ जाँदैछौँ गीता न्यौपानेजी लाइनमा हुनुहुन्छ उहाँलाई नमस्कार भन्दै बिएबिएस गोर्खा रेडियोमा स्वागत गरौँ गीताजी नमस्ते स्वागत छ यहाँलाई ओके अलिअलि भनौँ न लाइनको अलिक खराबी जस्तो लाग्यो अहिले कस्तो छ मलाई सुन्नु भएको छ गीताजी ज्यू ज्यू ओके सबभन्दा पहिला तपाईँलाई सम्पूर्ण हाम्रा विदेशमा भएका श्रोताको तर्फबाट दुःखको बेलामा पनि तपाईँले हामीलाई अलिकति त्यहाँको इनपुट दिनुभयो त्यतिखेर हामी अन्यलमा थियौँ कहाँ के भइरहेको छ भनेर थाहा थिएन त्यतिखेर तपाईँले अलिकति भए पनि अपडेट दिनुभयो बहिनी यहाँलाई धेरै धेरै धन्यवाद छ सबैको तर्फबाट है हाम्रो श्रोताहरू संसारभरि हुनुहुन्छ तपाईँलाई थाहा छ नि होइन ओके अब 14 दिन भयो अब हामीलाई मृतकको सङ्ख्या मोटामोटी थाहा छ सरकारी तथ्याङ्क आइरहेको छ भेटिएकाहरू पनि छन् होइन एकदमै अन्तिम समयमा यो टनलबाट निकालेका व्यक्तिहरू पनि थाहा छ होइन र अझ पनि कोसिस भइरहेको छ कोसिस जारी छ टनलमा काम गर्नेहरू अझै पनि अहरात्र खटिरहनु भएको छ होइन अहिलेको स्थितिमा जानुभन्दा पहिला तपाईँलाई म सोध्न चाहन्छु तपाईँको पनि आफ्नो परिवारमा भनौँ एउटा चाहिँ ठुलो वज्रपात भएछ तपाईँको ठुली आमा पनि यही बाढीले लग्यो क्यारे होइन बहिनी त्यो अलिकति अपडेट दिनुहोस् न हामीलाई को को पर्नुभयो तपाईँको टेलिफोन अघि अलिक क्लियर थियो तपाईँले फ्री ह्यान्ड फ्रीमा त राख्नु भएको छैन नि होइन अलिकति लावाज हरा जस्तो भएको छ
1: हजुर परिवारमा मेरो परिवारकै सदस्य भन्नुपर्दा चाहिँ ठुलो मम्मो मात्रै हो मानवीय क्षति चाहिँ भौतिक क्षति भन्दा चाहिँ मेरो आफ्नै जग्गा पनि घुमेको छ त्यसै गरी यता मेरो माइती गाउँमा मेरो बाबाको सबै फ्याक्ट्री थियो एउटा फ्याक्ट्री पनि घुमेको छ मेरो मम्मोको घर सबै घुमेको छ यतिखेर चाहिँ हामी जग्गामा हाम्रो अहिले जुन घर थियो त्यहाँ
0: ओके अब एक्ज्याक्टली तपाईँको लोकेसन माइती कता घर कता त
1: मेरो माइती चाहिँ देवीघाट हो त्यसपछि मेरो घर चाहिँ खास यता बिदुर 10 पर्छ त्यहाँ मेरो जग्गा थियो त्यहाँ चाहिँ गएको
0: ए ओके एकदम दुःखको कुरा सुन्न पर्यो अब बिस्तारै समय नै बलवान छ यहाँलाई थाहा नै छ टाइम इज द किलर टाइम इज द हिलर भनिन्छ होइन अब तर पनि यो चोट यो वज्रपातबाट उग्रिन समय लाग्छ तपाईँले एउटा रेडियोकर्मी भएको नाताले स्टेसन म्यानेजरको ठुलो जिम्मेवारी भएको नाताले तपाईँले आफ्नो तर्फबाट जिम्मेवारी एकदम बखुबी निभाउनु भएको छ होइन कतिको ज्यान पनि तपाईँको दुई शब्दले ज्यान पनि बाँच्यो होला त्यसको लेखाजोखा छ कि छैन मलाई थाहा छैन तर कतिले तपाईँलाई तपाईँले जानकारी दिएर हामी आफ्नो ज्यान बचाउन सफल भयौँ भन्ने पनि कुरा आएको छ
1: हजुर मैले रेडियोमा रसवामा प्रमोद जिल्ला अधिकारीले मलाई भन्नु भएपछि मैले रेडियोबाट सूचना पनि दिएको थिएँ त्यसरी त्यो सूचना चाहिँ मैले हाम्रो रेडियोको फेसबुक पेजमा पनि लाइभ गरेको थिएँ सबैको सूचना हेरेरै हामीले बाँचेको हामी भागेको भन्ने चाहिँ धेरैजनाको आवाज सुनेको छु मैले यतिखेर उहाँहरूसँग भेट्दाखेरि पनि कुराकानी गरिरहनु भएको हुन्छ मसँग उहाँसँग मैले उहाँहरूसँग कुराकानी गरिरहँदाखेरि भेट्दाखेरि त्यो सुन्दा चाहिँ आफूलाई खुसी लाग्छ
0: हो नि अब एउटा जिम्मेवारी हो अब माइक्रोफोन समातेर बसेको बेलामा पर्यो फेसबुकमा लेख्ने बेला पर्यो त्यतिखेर नेट पनि रहेछ केही समयको लागि होइन र तपाईँले त्यति भन्दाखेरि कतिले त्यसलाई चाहिँ एउटा उसमा भनौँ न अब सतर्कता अप्नाएर ज्ञान बचाए, कतिले त फेरि सेल्फीतिर पनि लागेछन् होइन, गर्दाखेरि त्यो पनि हो किनभने उहाँहरूको पनि गल्ती त होइन, पहिला पहिला बाढी आउँछ आउँछ भन्यो, सानोतिनो आयो गयो त्यस्तै होला भन् ठान्नुभयो होइन, मिसअन्डरस्ट्यान्डिङमा ठुलो क्षति पनि भएको छ। खैर त्यो त्यतिखेर कुरा हो। अब अहिलेको यो 14 दिनको दिन आज ठ्याक्कै गर्नु पर्दाखेरि होइन के कस्तो छ तपाईँको ठाउँमा, तपाईँले देख्ने ठाउँमा बुझेको ठाउँमा के कस्तो अहिले स्थिति छ त्यो भन्नुहोस् न प्लिज।
1: हजुर, यहाँ चाहिँ अहिले उद्धारको काम पनि भइरहेको छ, जस्तै राहतको वितरण पनि भइरहेको छ। जस्तै आजको दिनसम्म कुराकानी गर्दा चाहिँ नेपाली सेनाले 4020 जनालाई उद्धार गरेर यता रसुवाको व्यक्तिहरूलाई चाहिँ सुरक्षित स्थानमा राखेको छ। त्यसै गरी मृतक पहिचान भएकोहरूलाई बुझाइरहेको छ, अनि डिएनए परीक्षणको लागि पनि धुन्छेमा रसुवा अस्पतालमा चाहिँ केन्द्र राखेर काम भइरहेको छ। रसुवासँग कुराकानी गर्दाखेरि चाहिँ विशेष गरी दुईटा पालिका चाहिँ धेरै नै प्रभावित भएको हो, रसुवाको उत्तर गाउँपालिका र गोसाइकुण्ड गाउँपालिकामा। गोसाइकुण्ड गाउँपालिकामा चाहिँ उपाध्यक्ष लगायतको कार्यपालिका टिमै 4 जना मिसिङ हुनुहुन्छ, अनि त्यो हुनाले काम गर्नको लागि अलिक गाह्रो भइरहेको छ। उहाँहरूको कार्यालय नै बाढीले बगाएको छ, लगायत धेरै 28 जना कर्मचारीहरू अझै पनि मिसिङमा हुनुहुन्छ। त्यही भएर गोसाइकुण्डमा चाहिँ अझै गाह्रो छ। उत्तरगा गाउँपालिकामा नि कर्मचारीहरू 9 जना चाहिँ मिसिङ हुनुहुन्छ, जनप्रतिनिधि 1 जना मिसिङ हुनुहुन्छ। त्यो हुनाले चाहिँ उत्तरगा गाउँपालिकाले चाहिँ आफ्नो नागरिकलाई आफ्नो पालिकासँग आउनको लागि चाहिँ आह्वान पनि गरेको छ, अनि त्यसै गरी घर भाडा मासिक रूप 5,000 चाहिँ दिने अनि खाता गर्ने घोषणा गरेको छ। अहिले जो जो साथीहरू यता आश्रय स्थलमा बस्नुभएको छ, त्यहाँ बस्ने साथीहरूलाई पनि विभिन्न सङ्घ संस्थालाई सहकार्य गरेर उहाँहरूलाई खान बस्न लगायतको विभिन्न समस्याहरू हुँदाखेरि चाहिँ पालिकाले स्थानीय सरकारले सँगै छौँ भनेर काम गरिरहेको छ।
0: ओके, अब म त्यहाँ तपाईँले कुराकानी गर्दा गर्दै लेटेस्ट तथ्याङ्क पनि हेरिरहेको छु होइन, विभिन्न पत्र पत्रिकाले आफ्नो मतलब ब्यानरमै लेख्नु भएको पनि छ, मृत्यु भएकाहरूको 1355 भनेर लेखेको छ, बाढी तथा पहिरोका कारण हालसम्म मृत्यु भएका व्यक्तिको सङ्ख्या, यसै गरी हराइरहेकामा 4,996, उद्धार गरेको ठुलो सङ्ख्या छ 13,396, घाइते भएका 6,672, अनि करिब करिब 21,402 सुरक्षाकर्मीहरू परिचालित छन्। खोजी तथा उद्धार कार्यमा परिचालन गरिएका नेपाली सेना प्रहरी तथा सशस्त्र प्रहरीको जनशक्तिको संख्या पनि दिएको छ भने, अब तपाईँ जुन चाहिँ यो अहिले ठाउँमा हुनुहुन्छ होइन, त्यहाँका व्यक्तिहरू परिवारहरू जो बाँचेका छन्, तपाईँले त दैनिक रूपमा इन्टरेक्ट गर्नुहुन्छ, उहाँको भनाइ चाहिँ के छ, के गर्दाखेरि अझै हामीलाई चित्त बुझ्छ, हामीलाई अलि सहयोग हुन्छ, के आवश्यकता छ भनेर भन्नु छ तपाईँसँग रेडियोमा अन्तर्क्रिया गर्ने व्यक्तिहरू, तपाईँको आफ्नो एरिया मात्रै नभएर पर परका जसले कन्ट्याक्ट गर्नुहुन्छ, के भन्नुहुन्छ उहाँहरू?
1: मैले यसलाई चाहिँ दुई तरिकाले भन्न चाहेँ। कस्तो भने आमा बुवा दुवैजना गुमाउनु भएका बालबालिकाहरूले चाहिँ त्यो कुराहरू सोचिसक्नु भएको छैन, उहाँहरूलाई चाहिँ त्यो बाढी आएको दिनलाई बिर्सिन नै गाह्रो भइरहेछ अहिले। उहाँहरूको कुरा गर्दाखेरि, उहाँहरूसँग हामीले भेटेर धेरै कुराकानी गर्दाखेरि पनि त्यस्तो कुरा गरिरहेको हामीले बुझ्न सक्छौँ, किन भन्दा बाढी आएको दिन नै उहाँहरूले भुल्न सक्नुभएको छैन। बाबा मम्मी दुवैजना गुमाउनु भएको, एकजना बच्चा हुनुहुन्थ्यो 7 वर्षको, मैले उहाँसँग अडियो रेकर्ड त गरिनँ, उहाँलाई भेटेर कुराकानी गर्दा चाहिँ मेरो बाबा बित्नु भएको जस्तै लाग्दैन, मेरो बाबालाई हेलीले किन ल्याइदिएन भन्ने कुराहरू गरिरहँदाखेरि चाहिँ हामी पनि भावुक भएका थियौँ। उहाँलाई चाहिँ यतिखेर अहिले फुपूले हेरिरहनु भएको छ होइन, अनि जो अब उहाँको संरक्षण फुपू हुनुहुन्छ लगायत अन्य सदस्यहरूले आफ्नो घर जग्गा आफन्त गुमाउनु भएको व्यक्तिहरू चाहिँ अब चाहिँ यो सेल्टरमा बस्दाखेरि चाहिँ धेरैजना सँगै बस्दाखेरि धेरै थरी हुने नि त अब सेन्टरमा त खाना मिल्दैन जस्तै सुत्केरी महिलाहरूलाई नै पोषणको खानेकुराहरू नहुने अनि बच्चा बच्चीलाई नि पोषणको खानेकुरा नहुँदा चाहिँ उहाँहरूलाई अन्य समस्याहरू देखिने कुरा पनि गर्नुभएको थियो। त्यसै गरी सेन्टरमा चाहिँ छाला सम्बन्धी रोग पनि देखिएको भनेर हामीलाई त्यहाँ सेन्टर हेर्ने डाक्टर साहबहरूले पनि भनिरहनु भएको थियो। जस्तै छाला सम्बन्धी रोगहरू चाहिँ धेरै देखियो यहाँ चाहिँ 9-10 जनालाई नै देखिसक्यो भन्नुहुन्थ्यो। किन भन्दा 30-35 जना एउटै रुममा बस्नु परेको छ अब धेरै नै अब यहाँ पानीको पनि समस्या छ अनि त्यही हुनाले चाहिँ मुहानहरू पनि बिग्रेको छ पानीको मुहानहरू अनि भएको ठाउँमा नि धमिलो आउँछ पानी आइरहेको छ त्यो हुनाले चाहिँ उहाँहरूलाई छाला सम्बन्धी रोग लाग्यो अनि त्यही भएर उहाँहरू सेपरेट बस्न चाहनुहुन्छ। अब चाहिँ हामी परिवार परिवार बिच चाहिँ सेपरेट गरिदियो सरकारले भने हामी त्यसरी बस्न चाहन्छौँ भन्ने कुराहरू चाहिँ उहाँहरूले हामीसँग गर्नुभएको छ। त्यसै गरी यो सेल्टरमा चाहिँ अब डेङ्गुको समस्या पनि देखिएको छ। 2 जनालाई चाहिँ डेङ्गु भइसक्यो भन्दै हुनुहुन्थ्यो हामीलाई हिजो कुराकानी गर्दाखेरि। त्यो हुनाले चाहिँ उहाँहरू अहिले सेपरेट बस्न चाहनुहुन्छ। त्यसको लागि चाहिँ गाउँपालिकाले पनि राम्रो कम्युनिकेट गरिरहेको छ यतिखेर। उहाँहरूले चाहिँ आफ्नो नागरिक गाउँपालिकासम्म अब यो त 2 जिल्लाको सम्बन्धै टुटेको छ नि त। नुवाकोटसँग पनि सम्बन्ध टुटेको छ काठमाडौँसँग पनि जानलाई एकदम गाह्रो छ। त्यो हुनाले चाहिँ अब उहाँहरू गाडीहरू रिजर्भ गरेर आउनुहुन्छ भने चाहिँ हामी त्यसको भाडा पनि तिर्नलाई तयार छौँ भनेर पालिकाको जनप्रतिनिधिज्यूहरूले भनेर निर्णय नै गर्नुभएको छ। त्यो उहाँहरूले अब कम्युनिकेट गरेर अब त्यसमा चाहिँ पहल गर्दै हुनुहुन्छ।
0: ओके, अब तपाईँले अब अहिलेको स्थितिमा अझै पनि गर्मी आमै छ, जाडो लागिसकेका छैन, होइन, मलेरिया डेङ्गी जस्ताहरू रोगको व्याधि एउटा चाहिँ सम्भावना बढ्यो, तर त्योभन्दा पनि ठुलो चाहिँ यहाँ चाहिँ साइकोलोजिकल ट्रोमा, होइन, सकिङ भएका छन् बाल बालिकाहरू, अब आफ्नो परिवारजन गुमाएकाहरू, त्यस्तोलाई कुनै सङ्घ संस्था सरकारको तर्फबाट आएर काउन्सिलिङ गर्ने त्यस्तोहरू केही सङ्ख्यामा देख्नु भएको छ? कोही स्वयंसेवकहरू डाक्टर साहबहरू जो यो क्षेत्रका विज्ञहरू हुनुहुन्छ, होइन, त्यस्तो देख्नु भएको छ?
1: काउन्सिलिङको काम पनि जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाबाट चाहिँ भइरहेको छ, होइन, अब सेल्टर सेल्टरमा गएर उहाँहरूलाई काउन्सिलिङको काम पनि गराइरहनु भएको छ अनि हामीले रेडियोबाट पनि उहाँहरूले भनेरै 15 मिनटको चाहिँ काउन्सिलिङकै लागि छुट्याएर कार्यक्रमहरू गरिरहेका छौँ। उहाँहरूसँगै रहेर ल उहाँहरूसँगै कुराकानी गरौँ भनेर हामीले उहाँहरूलाई पनि सघाइरहेका छौँ। त्यो कार्यक्रमहरू चाहिँ यता रसुवामा चाहिँ राम्रोसँग सञ्चालन भइरहेको छ।
0: ओके, अब यस्तो बेलामा विपदमा ज्यान दिने सबै अर्पण गर्ने भएको कुरा आफूसँग भएको सबै सहयोग गर्नु भन्ने व्यक्ति संस्थाहरू थुप्रै पाइन्छ, साथसाथै कहिले कहिले यस्तो विपदमा अवाञ्छित क्रियाकलाप पनि भएको यदा कदा सुनिन्छ, सुनिन्थ्यो पहिला यो भैँचालोको बेलामा 75 सालमा, होइन, 2015 सालमा भन्नु पऱ्यो 72 सालको भैँचालोमा त्यस्ता क्रियाकलापहरूलाई अलि निगरानी गरेको प्रहरी अलि चनाएको भएको आम जनताहरू नै चलाएको भएको स्वयंसेवक चना भएको स्थिति छ कि छैन त? हुनुपर्ने स्थिति आएको छ कि छैन त? किनभने कहिले कहिले यस्तो बेलामा भनौँ न अब फाइदा लिनेहरू पनि देखिन्छन्। मैले भन्न खोजे बुझ्नु पऱ्यो तपाईँले, होइन,
1: मैले बुझिसकेँ हजुरले भन्नुभएको कुरा। त्यो चाहिँ अन्य गतिविधि नहोस् भन्नको लागि सुरक्षा निकाय पनि एकदम तनाएको भएको छ। अब 2 गाउँपालिका हो मुख्यत प्रभावित भएको, अब ठाउँै नभएको चाहिँ गोसाइकुण्ड र उत्तरगया गाउँपालिका हो। गोसाइकुण्ड गाउँपालिकामा होल्डिङ सेन्टरमा बस्ने नागरिकहरू धेरै न्यून हुनुहुन्छ। उहाँहरू नजिक केही आफन्तहरूमा नै जानुभएको छ, जस्तै टिमुरे घटेखोला च्याप्रोबेसी हागुबेसी को नागरिकहरू चाहिँ यता उहाँहरू आफन्तहरू पनि हुनुभएको काठमाडौँमा हुनुहुन्छ, होइन, त्यहाँ चाहिँ उहाँहरूले आफ्नो आफन्त जनसँग भेटघाट गर्ने कुराकानी गर्ने र कतिजना त आफन्तसँगै बसी पनि रहनु भएको छ। त्यसै मैलुङ अनि हाकुबेसी कैरेलदार पहिरेबेसी बेत्रावती मा रहनुभएको नागरिकहरू चाहिँ नुवाकोट अनि त्यसै गरी यता रसुवाको पनि विभिन्न आश्रयस्थल विद्यालयहरूमा हुनुहुन्छ। तल्लो बेल छ, अलिकति यता सडक सञ्जालबाट पनि नजिकै छ। यसमा चाहिँ अलिक धेरै क्रियाकलाप हुन्छ कि भनेर सुरक्षा निकायले चाहिँ एकदम ध्यान दिएको छ। त्यहाँ गस्ती पनि भइरहेको छ, सुरक्षा निकाय, नेपाल स्काउट, त्यसपछि रेड क्रस, अनि त्यो गाउँपालिकाका जनप्रतिनिधिहरू सँगै हुनुहुन्छ, उहाँहरू सँगै काम गर्नुहुन्छ र बेलुका पनि स्टार्टिङ हुन्छ उहाँहरूको बसेको ठाउँमा। अहिलेसम्म त्यस्तो क्रियाकलाप भएको चाहिँ हामीले पाएका छैनौँ।
0: एकदम राम्रो कुरा सुनाउनु भयो। र यसमा अरू सुरक्षाकर्मीहरूले जुन जुन काम गरेको साथसाथमा जुन चाहिँ आमा समूह हुन्छ नि, आमा समूहलाई त धेरै कुरा थाहा हुन्छ नि, के गर्नुहुने नि के नगर्ने, कसको इन्टेन्सन के, पुरा बुझिहाल्नुहुन्छ। आमा समूहहरू पनि अलिकति एक्टिभ हुनुहुन्छ होला नि, होइन त?
1: अहिले आमा समूह एक्टिभ हुनलाई चाहिँ अझै समय लाग्छ होला जस्तो लाग्छ मेरो विचारमा, किन भन्दा उहाँहरू प्रभावितै हुनुहुन्छ। उहाँहरू अब एक त प्रभावित हुनुभयो, अर्को त उहाँहरू बस्ने ठाउँ छैन, बस्ने ठाउँ नहुँदाखेरि चाहिँ उहाँहरूलाई एकदम गाह्रो भइरहेको छ। उहाँहरूलाई मनस्थिति, आफू काम गर्ने, यस्तो गर्ने भन्ने त्यो उनी गाह्रो भइरहेको छ क्या उहाँहरूलाई सम्हाल्नलाई नै। बिस्तारै उहाँहरू हाम्रो सेल्टर भइदियो भने हामीलाई सहज हुन्थ्यो भन्ने धेरै जमातको आमा समूहहरू हुनुहुन्छ, आमाहरू हुनुहुन्छ। त्यो हुनाले उहाँहरू आफू सेल्टरमा बस्न थालिसकेपछि चाहिँ त्यस्तो क्रियाकलापहरू गर्नुहुन्छ होला।
0: ओके, अब अलिकति तपाईँ चाहिँ आफ्नो एरिया बाहेक अरू अरू प्रभावित यो बाढीले धेरै तहस नहस गरेको ठाउँमा कतिसम्म घुम्ने मौका पाउनु भएको छ कि छैन त गीताजी?
1: म गोसाइकोटा गाउँपालिकामा नि गएँ, उत्तरगे गाउँपालिकामा नि गएँ, त्यस गरी नुवाकोटको विभिन्न स्थानमा रहनुभएका नागरिकहरूसँग पनि कुराकानी गर्ने अवसर पाएको छु। मलाई म धेरै ठाउँमा चाहिँ गएको छु अहिले यो बाढी प्रभावित ठाउँहरूमा।
0: ओके, अब पहिला देखेको ठाउँ मैले त यहाँ हाम्रो साथीहरू जसले भनौँ ट्रेकिङको लागि गोसाइकुण्ड जानुभयो, टिमुरेतिर गएर अरू ठाउँमा जानुभयो, उहाँको कुरा सुन्दाखेरि कति एकदमै भनौँ चलायमान ठाउँ, कति टुरिस्टहरू जाने ठाउँ भनेर भन्नुहुन्छ, होइन? त्यो ठाउँ त अहिले केही छैन भन्दा उहाँहरू पनि एकदमै सरप्राइज हुनुहुन्छ। तपाईँले पहिला देखेको ठाउँ र अहिले घुम्दाखेरि त्यो तहस नहस भएको ठाउँको कम्पेरिजन गर्दाखेरि तपाईँलाई पर्सनली कस्तो महसुस हुन्छ गीताजी?
1: पहिलाको ठाउँ र अहिलेको ठाउँ त कम्पेरिजन गर्न सक्ने ठाउँै छैन। पहिलाको बजारमा चाहिँ अहिले बगरमा परिणत भएको छ, त्यहाँ चाहिँ धेरैजना मिसिङ हुनुहुन्छ। अहिले पनि यकिन डाटा चाहिँ कति मिसिङ भनेर निकाल्न सकिरहेको अवस्था छैन। पहिला र अहिले त तुलना गर्न सक्ने ठाउँै छैन,
0: छैन कि? हामी त फोटोमा देख्छौँ, टिभीमा देख्छौँ, अलिअलि अब एरियल फोटोग्राफी अब हेलिकप्टरबाट खिचेको देख्यौँ, होइन? ओहो यस्तो भएछ भनेर हामी आत्तिन्छौँ यहाँ बसी बसी, होइन? तर विशेष गरी हामीलाई मलाई चाहिँ पर्टिकुलरली छोएको चाहिँ कहाँ भने, हुन त हरेक ठाउँमा छोएको छ, तर त्यत्रो ठुलो टिमुरेको जुन चाहिँ भन्सार कार्यालय चाइनातर्फको त्यत्रो स्ट्रङ एउटा चाहिँ तिन चार तल्लाको जस्तो घर देखिने एक झोकामा त्यसले भत्काइदिएको के भन्छ पानीको झोकाले अथवा बाढीले यतातिर नेपालतिरको चाहिँ अलिकति छेकेको थियो, त्यो देख्दाखेरि हामी बफ यत्रो शक्ति हुँदो रहेछ प्रकृतिमा भनेर मनमा लागेको छ। तपाईँले देखेको त्यो टिमुरेको भन्सार भनौँ न, होइन, चाइनिजतर्फको र अथवा टिबेटतर्फको यतातिर नेपालतिरको त्यो चाहिँ के देख्नु भएको छ? त्यो तहस नहस हुँदाखेरि तपाईँलाई त्यो पर्सनली कस्तो फिल भएको छ गीताजी?
1: एकदम दुःख लागेको छ सर, एकदम अरबौँको क्षति भएको छ। यसमा चाहिँ निजी क्षेत्रको धेरै क्षति भएको छ, सँगै सरकारी पनि भएको छ। एकदम धेरै दुःख भएको छ। म अहिले बाढीपछि टिमुरे चाहिँ पुगेको छैन, म यता गोसाइकुण्ड सगर भारकोसम्म पुगेको छु, त्यहाँभन्दा तल पुगेको छैन। त्यहाँबाट जाँदा त एकदम दुःख लाग्छ। हामीले त्यहाँ कुरा रसुवा जिल्लाको मात्रै कुरा गर्ने हो भने 11 विद्यालय गुमाएका छौँ, 28 सरकारी कार्यालयहरू गुमाएका छौँ। त्यसै गरी सार्वजनिक तथा सार्वजनिक भवन चाहिँ 1,500 निजी घरहरू बगाएको छ, 15 बैङ्क बगाएको छ, 1 पेट्रोल पम्प बगाएको छ, 8 जलविद्युत आयोजना र 6 पक्की पुल बगाएको छ, आठवटा बेली ब्रिज बगाएको छ, दसवटा झुलुङ्गे पुल बगाएको छ र 41 किलोमिटर सडक चाहिँ पूर्ण रूपमा क्षति भएको छ। धेरैजना चाहिँ अहिले दुःखमा हुनुहुन्छ, कति धेरैजना मिसिङमा पनि हुनुहुन्छ। अनि यता रसुवा जिल्लाको मात्रै कुराकानी गर्ने हो भने रसुवा जिल्लाबाट उद्धार गरिएको सङ्ख्या आजको डेट अहिलेसम्मको सङ्ख्या चाहिँ 1085 जनालाई चाहिँ नुवाकोटको विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ उद्धार गरेर। अनि काठमाडौँ लगेको सङ्ख्या पनि त्यही अनुसार नै छ। बाढीमा पारी जिल्लाको हकमा चाहिँ 1365 स्थानीय चाहिँ प्रभावित हुनुभएको छ। एक ठाउँबाट अर्को ठाउँमा चाहिँ 1160 चाहिँ स्थानान्तरण गरिएको छ। विदेशी पर्यटकहरूमा 264 जनालाई चाहिँ उद्धार गरिएको छ। बैङ्किङ कर्मचारीहरू 26 जना उद्धार गरिएको छ। त्यसै गरी सरकारी कर्मचारीहरू 79 जना उद्धार गरिएको छ। नेपाली सेनाको 27 जना रहनु भएको छ। त्यसै गरी नेपाल प्रहरीको 28, सशस्त्र प्रहरीको बलको 13 जना चाहिँ उहाँहरू सम्पर्कविहीनमा हुनुहुन्छ।
0: ओके, अघि तपाईँले अघि छोइहाल्नुभयो, रसुवा र नुवाकोटमा हैजा विरुद्धको खोप र अन्य औषधि उपचार पनि भइरहेको रहेछ। यो सरकार तर्फबाट राम्रो इनिसिएटिभ हो। तपाईँले आज हामीलाई धेरै कुरा जानकारी दिनुभयो, त्यतिखेरको स्थिति, अहिलेको स्थिति, अहिले केही भइरहेको छ भने म अब तपाईँलाई अन्तिम कुरा सोधिहालौँ। टनलमा फँसेकाहरूको उद्धारको लागि जुन चाहिँ कार्य भइरहेको छ त्यसको तपाईँसँग केही अपडेट छ, केही आशा अझै पनि छ? उहाँहरू अहोरात्र खटिनु भएको छ, सुरक्षाकर्मीहरू र एक्सपर्टहरू होइन, सुदूर सुरुङमा उद्धार गर्ने विज्ञहरू अझै पनि आशावादी हुनुहुन्छ, त्यसको केही अपडेट छ?
1: टनेलमा उद्धार गर्ने काम चाहिँ गरिरहनु भएको छ, अहिले पनि गरिरहनु भएकै छ। अझै 3 टनेलमा चाहिँ उद्धार गर्ने काम चाहिँ बाँकी नै रहेको छ, उहाँहरू गरि नै रहनु भएको छ। भित्रसम्म गएर नागरिकहरू पनि हुनुहुन्छ कि भनेर त्यहाँ चाहिँ उद्धारको काम चाहिँ गरि नै रहनु भएको छ। तर हिजो चाहिँ जीवित कोही पनि फेला परेन भनेर हामीलाई जानकारी दिनुभएको थियो। आज पनि त्यहाँ हेलिकप्टर मार्फत चाहिँ नेपाली सेना, नेपाल प्रहरी अनि त्यसै गरी विदेशी नागरिक पनि हुनुहुन्छ, विज्ञ आएर चाहिँ यहाँ उद्धारको काम चाहिँ गरिरहनु भएको छ।
0: ओके, ल त अब आशा चाहिँ हामीले अझै पनि राख्नुपर्छ, किनभने इतिहास साक्षी छ कि भारतमा केही समय अगाडि चिमौलीमा भएको यो टनल दुर्घटनामा 17 दिनपछि त्यहाँ जीवितै धेरैलाई उद्धार गरियो, झन्डै 50-60 जनालाई होइन, गर्दाखेरि आज 14 दिन हो। गर्दाखेरि लेस होप, आशा गरौँ, प्रार्थना गरौँ उहाँहरूलाई चाहिँ जो त्यहाँ हुनुहुन्छ फँसेका, टनलमा फँसेकाहरूलाई उद्धार गर्न सकियोस् हाम्रो प्रार्थना छ। अब तपाईँले यति लामो कुरा गर्नुभयो, हाम्रो श्रोतालाई अपडेट दिनुभयो, तपाईँलाई म आफ्नो
1: तपाईँलाई एउटा कुरा चाहिँ तपाईँहरूले है, यसमा चाहिँ कतिजना अभिभावकहरू चाहिँ चाहिँ चिन्ता पनि छ, कतिजनाले विदेशमा रहेर नेपालमा आफ्नो छोराछोरीलाई चाहिँ पढाउनु पनि भएको छ होइन, चाहिँ अब त्यो विद्यालय घुमेको अभिभावकलाई त मेरो बच्चाको पढाइ कस्तो होला भनेर चिन्ता हुनु स्वाभाविक हो। आज मात्र शिक्षा मन्त्री सुस्मित पोखरेल चाहिँ नुवाकोटसम्म आएर तपाईँहरूको तपाईँहरूले चिन्ता लिनु पर्दैन, तपाईँहरूसँग नेपाल सरकार छ, नेपाल सरकारले चाहिँ बच्चाहरूलाई पढाउनको लागि हामीले कोसिस गरिरहेका छौँ। यदि सकेसम्म यहाँ बच्चा यतै पढेर बस्न मान्छ भने यतै नेपाल सरकारले 12 कक्षा वा ब्याजसम्मको लागि शिक्षा प्रदान गर्नको लागि हामीले छात्रवृत्तिको एउटा प्रक्रिया नै पुरा गरेर अगाडि बढेका छौँ। यदि काठमाडौँमा पढ्न चाहन्छ भने पनि त्यहाँ पनि हामी कोसिस गर्नेछौँ भनेर बताउनु भएको छ। त्यो हुनाले चाहिँ कतिजना अभिभावकहरू चाहिँ अब मेरो बच्चाको पढाइ हुँदैन कि भनेर यदि चिन्तामा हुन्छ भने त्यो चिन्ता ननिलाको लागि चाहिँ हामी रेडियोबाट पनि आग्रह गरिरहेका छौँ। अहिले मैले हजुरलाई पनि भने अब यति
0: अवश्य यो चाहिँ सही जानकारी हो, किनभने होर्सेस माउथ, अब सरकारका प्रवक्ता साथसाथमा शिक्षा मन्त्री सुस्मित पोखरेलले भनेपछि धेरै काम उहाँले सोच्नुभएको रहेछ, प्लानिङमा राख्नुभएको रहेछ। मलाई पनि त्यो चिन्ता लागेको थियो, बच्चाहरूको पढाइ के भयो, स्कुलहरू धेरै तहसनस भए र बच्चाहरू कति त पढे पनि कोही कोही भाग्यले बाँचे, टिचरको चाहिँ इनिसिएटिभले झन्डै 1200 जति बाँचे भन्ने पनि हामीले खबर सुन्यौँ होइन। र तपाईसँग सम्पर्क फेरि पनि गरौँला. इन द मेन टाइम तपाईँले यति भनेपछि तपाईँ जुन चाहिँ रेडियोमा काम गर्नुहुन्छ, रेडियो लाङटाङ, त्यसको बारेमा अलिकति भन्नुहोस् न. कहिले स्थापना भयो, यसको पहुँच कहाँ कहाँ छ, कसरी सुन्न सकिन्छ, अनलाइनमा अहिले नहोला, पहिला पनि थियो होला, अलिकति हाम्रो देश विदेशमा भएका श्रोतालाई अपडेट दिनुहोस् न प्लिज.
1: हजुर, म अहिले काम गरेको रेडियोको स्टेसन चाहिँ 2070 सालमा स्थापना भएको
0: हो. भन्नुहोस्.
1: हामीले स्थापना भएको एक वर्षपछि नै भूकम्पको सामना गऱ्यौँ. त्यतिखेर पनि म त्यो रेडियो स्टेसनमा काम गरिरहेको थिएँ. म त्यतिखेर चाहिँ स्टेसन म्यानेजरको रूपमा थिइनँ, म प्रोग्रामको रूपमा काम गर्थेँ. त्यसपछि कोभिड आयो, कोभिडमा पनि हामी सँगै थियौँ. त्यसपछि नाकाबन्दीको बेलामा पनि हामीले काम गऱ्यौँ. हामी नागरिक सँगै सधैँ सँगै नै छौँ.
0: अनि
1: हामीले विभिन्न समयमा चाहिँ इभेन्टहरू पनि गर्छौँ, जस्तै मारुनी नाच कम्पिटिसन, भजन कम्पिटिसन, लोकसभा, अनि शङ्ख बसाउने तालिम, शङ्खमा ध्वनि कम्पिटिसन लगायतको विभिन्न कम्पिटिसनहरू पनि हामी रेडियोबाट सञ्चालन गरिरहेका हुन्छौँ. नागरिक सँगै रहेर हाम्रो रेडियोको पहुँच भन्दा चाहिँ अहिले गुगलमा सबैजना हुनुहुन्छ. गुगलभन्दा बाहिर चाहिँ हामीलाई 90.3 MHz सुन्न सकिन्छ. हाम्रो अनलाइनमा पनि प्रसारणमा छ. रेडियो लाङटाङ को आधिकारिक फेसबुक पेजमा पनि छ, हाम्रो रेडियो लाङटाङको युट्युब पनि छ, रेडियो लाङटाङको टिकटक पनि छ. हामी सामाजिक सञ्जाल सम्पूर्णमै छौँ. नागरिकले हामीलाई जहाँ जहाँ सुन्नुहुन्छ, हामी कहीँ पनि हामीले आफ्नो रेडियोको पहुँचलाई चाहिँ विस्तार गरेका छौँ.
0: कति राम्रो कुरा. अब त्यसै पनि कला संस्कृतिले एकदम धनी क्षेत्र होइन, अब त्यो भेग भनेर भन्नुपर्छ. रसुवा, नुवाकोट, धादिङ, अझै अलि सिन्धुपाल्चोक पनि छिमेकी पर्यो, उतातिर गोर्खा पनि अलिअलि छुन्छ कि के छ त?
1: हाम्रो पहिला हामीसँग रेडियोमा, अहिले त फोन त्यति लाग्दैन, हाम्रो अहिले नेटवर्क राम्रो भइसकेको छैन. हामीले नियमित कार्यक्रम चलाउँदाखेरि चाहिँ गोर्खा, धादिङ, नुवाकोट, रसुवाको नागरिकहरूले फोन गर्नुहुन्थ्यो हामीलाई. लगायतमा जिल्लाहरूमा हामीलाई सुन्नुहुन्छ. हामी आकाशीय ध्वनि तरङ्गमा 500 वाट क्षमताको रेडियो सञ्चालन गरिरहेका छौँ. हामी समुद्री सतहबाट चाहिँ 2100 मिटर हाइटमा छौँ. अनि त्यो हुनाले चाहिँ हाम्रो कभरेज चाहिँ अलिकति राम्रै छ.
0: राम्रै छ नि, अलि माथिबाट 2100 तलतिर त छिटो जान्छ क्यारे होइन. गर्दाखेरि आज यो बेलामा धेरैले ट्युनिङ गरेको सुन्न पाऊ 90.3 MHz र अनलाइनमा पनि रेडियो लाङटाङ भनेर देश विदेशमा पनि खोज्न सक्नुहुन्छ हाम्रो श्रोताले.
1: मैले हाम्रो पात्र मार्फत पनि सुन्न सक्नुहुन्छ.
0: करेक्ट,
1: अहिले हाम्रो पात्रमा पनि बजिरहेको हुन्छ हाम्रो कन्टेन्टहरू.
0: हाम्रो पात्र राम्रो गरेको छ, हामीलाई पनि राखिदिनु भएको छ, तपाईँलाई पनि राखिदिनु भएको छ होइन. ओके, र गीताजी थ्याङ्क यू सो मच, र तपाईँसँग बेला बेलामा यसरी कुराकानी गर्ने सौभाग्य जुरोस् र साथ दिनुहुन्छ होला भन्ने आशा पनि गर्दै. तपाईँको अन्तिम अब अहिले भनाइ केही छ कि अझै बाँकी छुटपुट कुरा केही छ?
1: मैले सम्झेको जति भने जस्तो लाग्छ अहिले चाहिँ.
0: मैले पनि सोधेँ कुनै कुनै छुट छ यस्तो बेलामा होइन, र अब छुटेमा हामीले त्यसलाई फेरि रिक्याप गरौँला कुनै दिन. थ्याङ्क यू सो मच, गुड न्युज ल्याउनु होला. टनलमा फँसेकाहरूलाई सकुशल उद्धार गरियो, यतिजना हराएका थिए, यतिजनालाई भेटियो होइन. सकुशल उहाँले चाहिँ आफ्नो भनौँ न बाँचेको छु भनेर जानकारी दिनुभयो होला भनेर चाहिँ खबर ल्याउनु होला. अहिले 4,996 हराइरहनु भएको छ, त्यसले गर्दाखेरि उहाँको कति आफन्तहरू विदेशमा हुनुहुन्छ होला.
1: बढ्न
0: सक्छ हो नि,
1: यो चाहिँ अब बिस्तारी कार्यालयहरू खुलेपछि थाहा हुन्छ. गत वर्षको बाढीमा पनि धेरैजना मिसिङ हुनु भएको थियो. गत वर्षको भन्दा चाहिँ यो वर्ष बाढी चाहिँ 13-14 ठुलो आएको छ. त्यो हुनाले चाहिँ अझै यो सङ्ख्या चाहिँ बढ्न सक्छ.
0: ल त गीताजी, थ्याङ्क यू सो मच. हाम्रो समाजमा जाने बेला भयो, तपाईँसँग मैले लामो कुराकानी गरेँ, जरुरी पनि छ. थ्याङ्क यू, यहाँलाई धन्यवाद भन्दै मैले बिदा लिएँ है त.
1: हुन्छ सर, थ्याङ्क यू सो मच आफ्टरको लागि.
0: हस् नमस्कार, नमस्कार. त यहाँ हुनुहुन्थ्यो गीता न्यौपाने रेडियो लाङटाङको स्टेसन म्यानेजर 90.3 megahertz यानि कि 90.3 megahertz भने सुन्न सकिन्छ रेडियो लाङटाङ अनलाइन फेसबुकदेखि लिएर वेबसाइट सबै सबैतिर छ भनेर भन्दै हुनुहुन्थ्यो र अहिले यही बाढी पहिरोदेखि लिएर सबै कुरा लाई ध्यानमा राखेर उहाँले यस्तैसँग समय सान्दर्भिक कुराहरू चाहिँ प्रस्तुत गर्दैछौँ भनेर भन्दै हुनुहुन्थ्यो. आजको समयमा समय दिनुभयो उहाँले, उहाँलाई धेरै धन्यवाद छ. अब एउटा भोटे खुसी सम्बन्धी गीत राख्दै हामी समाचारमा लागौँ.

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: रसुवा बाढीका कारण सम्पर्कविहीन हुनेको संख्या बढेर 5,326 पुगेको छ। रसुवाबाट सबभन्दा बढी 2,860 बेपत्ता भएका विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। यस्तै नुवाकोटबाट बेपत्ता हुने 1,981 नेपाली नागरिक छन्। कुल सम्पर्कविहीनमध्ये शनाखत भएका 102 शव खटाइएको प्राधिकरणले उल्लेख गरेको छ। भेटिएका तर शनाखत नभएका शवलाई पनि प्राधिकरणले बेपत्ताको सूचीमा राखेको छ। हालसम्म 1,357 जनाको शव फेला परेको छ। जेएनजी आन्दोलन भएको आज 1 वर्ष पूरा भएको छ। आन्दोलनले राजनीतिक समीकरण बदल्यो, नयाँ पुस्तालाई राजनीतिमा अघि बढायो, तर सुशासन, रोजगारी र जवाबदेताका सवालमा 1 वर्षपछि पनि नागरिकका प्रश्न उस्तै छन्।
4: शासन व्यवस्थाप्रतिको निराशा, राजनीतिक नेताहरूप्रतिको अविश्वास, भ्रष्टाचार, नातावादको बिगबिगी, अवसरको अभाव, अन्योलपूर्ण भविष्यको चिन्ता बोकेर युवा पुस्ता तत्कालीन सरकारमाथि खनिएको थियो। ठिक 1 वर्ष अघि आजकै दिन सरकार विरुद्धको विद्रोहको पहिलो दिनमै काठमाडौँमा 19 र इटहरीमा 3 जना सडकमै अस्ताए। भोलिपल्टको स्थिति कल्पना बाहिरको बन्यो। सबै उथलपुथल, राजनीतिको पुरानो समीकरण भत्कियो। राज्यको सत्ता नयाँ शक्तिको हातमा पुगेको छ, तर प्रश्न फेरि पनि पुरानै छ। आन्दोलनले उठाएका प्रश्नको समाधान हुँदैछ त? संकेत कस्तो देखिँदैछ? एमाले युवा नेता पेम्बा गुरुङ,
5: आज सरकारको बारेमा टिप्पणी गर्दा तारो हुन्छ कि भोलि टिप्पणी गर्दा ढिला हुन्छ कि भन्ने कुरा होइन। आज नेपाली जनताले पाउनु पर्ने डेलिभरी पाएको छ कि छैन भन्दाखेरि प्रश्न गर्ने भने तमाम तरिकाबाट सुनिन्छ। जुन रूपमा गर्नुपर्ने हो, गर्न नसकिरहेको यथार्थलाई मध्यनजर गर्ने हो भने जेएनजी आन्दोलनबाट शहीद भएका आमा बुवाहरू र आम नेपाली जनताले सरकारप्रति गरिरहेको टिप्पणीलाई अन्यथा मान्नु हुँदैन।
4: युवाप्रतिको भरोसा चुनावको नतिजाबाटै प्रष्ट भइसकेको छ, तर भरोसासँग आम अपेक्षा जोडिएको छ। अपेक्षा पूरा गर्न क्षमता अनिवार्य छ, तर काङ्ग्रेस युवा नेता प्रकाश रसाईले स्नेहीले नयाँ नेतृत्वको परिपक्वतामाथि नै प्रश्न उठाउनु भएको छ।
6: राज्यले त्यो जनजी आन्दोलनको भावनासार जसरी काम गर्नु पर्थ्यो, जनताका बीचमा मात्र होइन जनताको भावना, त्यो काम गर्न सकिरहेको छैन। सरकार पूर्ण रूपमा असफलताको बाटोमा हिँडिरहेको छ। हिजोको सरकार भन्दा पनि यो सरकार अरूलाई पतन 35 वर्ष लाग्यो। पुराना नेताहरूलाई, पुराना पार्टीहरूलाई होइन, पार्टीको दोष छैन, पुराना नेताहरूलाई, तर यिनलाई त 35 दिनमै पनि उहाँहरूको अपरिपक्वता एकदमै देखियो सुशासनका सन्दर्भमा।
4: विद्रोह भएको 24-25 घण्टामै सत्ता पलट हुनु इतिहासमै दुर्लभ राजनीतिक परिघटना थियो, तर समाजको एउटा पंक्ति एउटा सरकारको ठाउँमा अर्को सरकार आउनुलाई मात्रै परिवर्तन मान्न तयार छैन। तर पनि राजनीतिमा नयाँ पुस्ताको आगमनलाई सकारात्मक लिनुपर्ने जेएनजी अभियन्ता अटल शर्माको तर्क छ।
7: पुरानो एउटा मेकानिजमको फेलर जस्तो थियो, त्यसले चाहिँ थुप्रो भट्टचार व्यतीत एउटा कुर्ती नेपोटिजम होइन त्यस्तो टाइपको सबै एउटा फोहोर जस्तो डङ्गुर जो व्यवस्थाले चाहिँ निर्माण गरेका थियो, त्यसको विरुद्धमा मान्छेहरूले आक्रोशहरू व्यक्त गरेका थिए। त्यसले चाहिँ एउटा रेजिमी चेन्जसम्म पुग्यो। यो सबै सबै विषयहरू थियो त्यो भन्दा चाहिँ सबै ट्र्याकबाट त्यो विषयहरू नै पुरै आउट भएर मान्छे मात्रै चेन्ज जस्तो भयो। केही मान्छेहरू युवा उमेरहरू त आयो, तर हाम्रो जो मेकानिजम छ त्यो त सबै पुरानै छ।
4: 1 वर्षपछि जेएनजी आन्दोलनलाई फर्केर हेर्दा एउटा विरोधाभास पनि देखिन्छ। आन्दोलनले पुराना राजनीतिक नेतृत्वलाई चुनौती दियो, नयाँ अनुहारलाई अवसर दियो, युवालाई राजनीतिप्रति सचेत बनायो, तर नागरिकले खोजेको सुशासन, रोजगारी, जवाफदेहिता र प्रणालीगत सुधारको प्रश्न अझै बाँकी छ।
3: रसुवाको विनाशकारी बाढीमा धनुषाका 30 वर्षीय इन्जिनियर अजय प्रसाद सिंह पनि बेपत्ता हुनुहुन्छ। 14 दिन बितिसक्दा पनि फेला नपरेपछि अब परिवारको आँसु पनि सुक्दै गएको छ। जनकपुरबाट लक्ष्मण यादव।
8: भदौ 10 गतेको विनाशकारी बाढीमा बेपत्ता धनुषाको कमला नगरपालिकाका इन्जिनियर अजय प्रसाद सिंहका श्रीमती पूजा शाहको आँखा रुदा रुदै सुकिसकेको छ। खोज उद्धारमा तदारुक देखाउनु पर्ने माग गर्दै श्रीमानको अवस्था सार्वजनिक गर्नको लागि उहाँ गुहार लगाउनुहुन्छ।
9: पूजाको
8: छिमेकी आफन्त तथा इष्टमित्र निरन्तर उर्लिरहेका छन्। अजयका साथीहरूसँगको सम्पर्कबाट खुले अनुसार त्रिशुली छेउको क्याम्पमा कार्यरत अन्य कर्मचारी तथा व्यक्तिहरू पनि बाढी पछि सम्पर्क बाहिर छन्। प्रसान हाइड्रो पावरको अपर त्रिशुली एकमा कार्यरत अजयको 1 वर्ष अघि पूजासँग विवाह भएको थियो। उहाँहरूको 1 महिने काखे छोरी पनि छ। अजयको प्रतीक्षामा पूजाले दैनिक श्रीमान फर्किने आशमै आजको दिन पनि बित्यो भनेर सामाजिक सञ्जालमा भावुक पोस्ट गरेको पाइन्छ। प्रतीक्षाको समय लम्बिँदै जाँदा पूजासँगै अजयको परिवारमा अझै सकुशल घर फर्किने आश छोटिँदै गएको छ।
3: दुई दिनमा 4,300 घटेको सुनको भाउ आज बढेको छ। सुन आज तलामा 3,500 रुपियाँ बढेर 3,05,400 रुपियाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। खबर यति नै, नमस्कार, म महेन्द्र।

0: कति राम्रो गीत हे भगवान्, टाढा भएका नेपालीलाई फेरि देशसँग जोडिदिनु हे भगवान्। श्रोताहरू, विभिन्न गीतहरू बनेका छन् आजकलको, भनौँ न अब आर्टिफिसियल इन्टेलिजेन्सले बनाएको गीतहरू पनि राम्रो राम्रो पो छन् त, तर यसमा चाहिँ एक राज साख्यको क्रिएसन रहेछ। एआई क्रिएसन त हो तर उहाँको इनपुट रहेछ, त्यो चाहिँ हामीले सकेसम्म दिन्छौँ, नभए अलिक गाह्रो पर्छ कहिले कहिले यस्ता राम्रो गीतहरू लगाउन सकिन्न। एनिवे, अब आज जेनजी शहीद दिवस हो, फेरि पनि अलिकति जानकारी राखौँ यहाँहरूलाई। यदि देश विदेशमा हुनुहुन्छ आजको दिन त यहाँलाई थाहा छैन भने बिदा पनि सर, बिदा पनि हो। र जेनजी शहीद दिवस केवल एउटा सम्झना गर्ने दिन मात्र होइन, यो त देशमा परिवर्तन, सुशासन र जवाबदेहिताका लागि उठेको युवाको आवाज लाई सम्मान गर्ने एक महत्त्वपूर्ण दिन हो। आफ्नो भविष्य सुरक्षित र देशको शासन व्यवस्था पारदर्शी होस् भन्ने चाहनासहित लाखौँ जेनजी युवाहरू सडकमा उत्रिए, त्यसकारण त आज यो दिन मनाइन्छ। देशमा भएका, भनौँ न अब, कतिले ज्यान गुमाउनु पर्यो, कतिको कन्ट्रिब्युसन भयो, त्यस कारणले परिवर्तन हुन पुग्यो। देश र परिवर्तनको लागि उहाँले देखाएको त्याग, साहस र बलिदानलाई सम्झना गर्ने दिनको रूपमा मनाइने यो दिवसको छुट्टै ऐतिहासिक महत्त्व छ। यही बेर विषयमा कुराकानी गर्नको लागि हामीसँग जोडिसक्नु भएको छ टेलिफोनमा सांसद पन्तीज्यू। उहाँको पुरा नाम गोविन्द पन्ती, राष्ट्रसभाका सांसद हुनुहुन्छ, गुल्मी दुईबाट निर्वाचित सांसदज्यू हाम्रो लाइनमा आइसक्नु भएको छ। गोविन्द सांसदज्यू नमस्ते, स्वागत छ यहाँलाई।
1: नमस्ते
0: नमस्ते। तपाईँ यसो बुझ्दाखेरि अन द वे बाटोमा गुल्मीबाट काठमाडौँ आउँदै हुनुहुन्छ जस्तो लाग्यो, कहाँ आइपुग्नु भयो?
1: म चाहिँ अहिले आइपुगेको
0: छु, ए ओके, चितवनबाट फर्किँदै हुनुहुन्छ। दक्षिणकाली भने त अब ठ्याक्कै मकवानपुरको सीमा, भनौँ न ललितपुरको भेगतिर आइसक्नु भएको रहेछ होइन सर? ओके, ल त बिस्तारै आउनु होला, हतार गर्नु पर्दैन। अब सांसद पन्तीज्यू, वर्ष दिन अघि आजको दिन त्यो बेलामा त यहाँ चाहिँ कहाँ हुनुहुन्थ्यो होला?
1: अधिवक्ताको रूपमा, सामाजिक अभियन्ताको रूपमा थिएँ, जहाँ चाहिँ विदेशमा भएका जस्तै परेका युवाहरूलाई निशुल्क रूपमा उद्धार गर्ने र रकम स्वभावमा न्यायको पहुँचमा पुग्न नसक्नु भएकाहरूलाई सेवा दिने, बस प्रवेश गर्ने, एउटा सामाजिक अभियन्ताको रूपमा म काठमाडौँमै थिएँ।
0: ए ओके, यहाँ अधिवक्ता पनि हुँदो रहेछ, यो चाहिँ मलाई थाहा थिएन, नोट गरेँ मैले। त्यो दिन के थियो स्थिति, तपाईँले आफ्नो आँखाले के देख्नुभयो एक वर्ष अघि आजको दिनले? मुलुक अहिले तपाईँहरूको जिम्मेवारीमा छ भन्नु पऱ्यो, एक प्रकारले जेनजी विद्रोह आन्दोलन एजेन्डा कति सफल भएको मूल्याङ्कन गर्नुहुन्छ तपाईँ अहिले यसो फर्केर हेर्दाखेरि र अहिलेको स्थिति देख्दाखेरि?
1: अब वास्तवमा त्यतिखेर जेनजी आन्दोलन किन भयो भन्ने मुख्य विषयवस्तु थियो, चरम आक्रोश थियो, राजनीतिक पहुँचको विरोध गरिएको थियो, रोजगारीको अभाव र विदेशी पलायनको अवस्था थियो, राजनीतिक नेतृत्वप्रतिको वितृष्णा पनि थियो, र मुख्यतया सुशासन, जवाबदेहिता र समानताको माग गर्दै युवाहरूको चाहिँ एउटा निर्णायक आन्दोलन थियो, जसलाई चाहिँ टिगरको रूपमा चाहिँ सामाजिक सञ्जालमा प्रतिबन्ध जुन सरकारले 2082 भाद्र 19 गते लगाएको थियो 26 प्लेटफर्ममा, त्यसले चाहिँ एउटा आक्रोशको रूप लिएपछि यो दुई दिनमा चाहिँ यसले चाहिँ एउटा राज्य समग्रलाई चाहिँ त्यो युवाहरूको विद्रोहलाई चाहिँ ठेक्न नसक्ने अवस्थामा पुर्यायो, र जसले गर्दा सरकार राजीनामा दिन बाध्य हुनु परेको अवस्था थियो, र अन्तिम बने पश्चात त्यसपछि चाहिँ जुन जेनजी विद्रोहमा तत्कालीन अवस्थामा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका र विशेष गरी तत्कालीन अवस्थामा काठमाडौँ महानगरपालिकामा मेयरको पाउनुभएका अहिलेका वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहको पनि त्यसमा चाहिँ अप्रत्यक्ष साथ र समर्थन भएको अवस्थामा अहिले हामी त्यही विषयवस्तु जहाँ चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको दुईटा जो चाहिँ नेपाली जनतामा चाहिँ आशा जगाएर एउटा सञ्चारकर्मीको रूपमा उदाउनु भएका हाम्रो सभापति रवि लामिछानेज्यू, जो चाहिँ नेपाली जनतामा एउटा आशाको सञ्चार गर्दै एउटा स्थिति बसाल्ने अवस्थामा आफू गृहमन्त्री हुँदा चाहिँ ठुल्ठुला कानुन सबैको लागि समान हुन्छ भन्ने हिसाबले ठुला ठुला फाइलहरू खोल्दै उहाँले एउटा अभियान चाल्दै गर्दा जुन विभिन्न चार जो चाहिँ मैले त्यसलाई चाहिँ प्रतिशतको रूपमा भनेको पनि थिएँ र उहाँलाई चाहिँ धकेलियो र नेपाली जनताले सबै विषयवस्तु अध्ययन गर्नुभएको थियो र यसै दिन यी सबै कुराहरू गठजोडले चाहिँ यो चाहिँ तत्कालीन सत्ता चाहिँ ढल्न पुगेको अवस्था थियो र अहिले चाहिँ वर्तमान सरकार बनेको अवस्था छ. अब तपाईँले भन्दै गरेको अपेक्षित परिणाम आयो कि आएन भनेर मूल्याङ्कन गर्ने हो भने अहिले चाहिँ मूल्याङ्कन गर्ने चरणमै पुगिसकेको छैन. एउटा एक हिसाबले व्यस्थिति विसङ्गतिबाट थिलो थिलो भएको राज्य सम्बन्धलाई चाहिँ एउटा लयमा फर्काएर यो सरकारले कमसेकम केही न केही शासकीय सुधार, सुशासन, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक जग्गा संरक्षण, डिजिटल सेवा र प्रशासन सुधार जस्ता कुराहरूमा चाहिँ सार्वजनिक सेवा प्रवाह, संवैधानिक तथा कानुनी सुधार, मन्त्रीहरूसँग कार्य सम्पादन सम्बन्ध जस्ता सकारात्मक कुराहरू पनि ल्याएर एउटा सकारात्मकताको सन्देश चाहिँ दिन खोजेको छ. जनताले जुन अपेक्षा गरेको परिणाम हो त्यो चाहिँ दिनको लागि चाहिँ किनभने अपेक्षा बढी पनि थिए र फेरि सरकारलाई अहिले एकासी एकाएक एउटा लयमा पुग्यो खालको सरकारमा ठुलो कति कति बाढीको गाडी ठुलो विपदले उसलाई चाहिँ एउटा लगाम लगाएको छ. त्यसले गर्दा चाहिँ एउटा कठिनाईको अवस्थामा पनि छ. अहिले चाहिँ हामीले सरकारको मूल्याङ्कन गर्ने भन्दा पनि अब अहिले जुन घटेको बाढीबाट चाहिँ प्रभावित हुनुहुन्छ अहिले पनि धेरै करिब 5,000 नजिकमा चाहिँ उहाँ चाहिँ हराइरहनु भएको छ. 1,300-1,400 मृत सर ठुला परिसर हेमकतको शनाखत हुन नसकेको अवस्था छ भनेपछि राज्य संयन्त्र नै अहिले पेपर पर्जन भइराखेको अवस्थामा
0: सही भन्नुभयो. अहिले ध्यान अहिले यतातिर मोडियो, प्रायोरिटी चेन्ज भयो होइन. त्यसले गर्दाखेरि तपाईँले भने जस्तो जनजीव विद्रोह अथवा त्यसपछि आन्दोलन अनि एजेन्ड निस्क्यो, चुनाव हो, चुनावपछि के भन्छ अहिले सरकार गठन भएको छ. यहाँले भने जस्तो धेरै एजेन्डा र धेरै आशा थिए जनताको, अझै पनि त्यसमा काम हुँदैछ र यो विभिन्न यो भनौँ न यो यस्तो विपदले चाहिँ अलिकति ध्यान अर्कोतिर गएको छ. तर सरकारमा गइसकेपछि जिम्मेवारी पाइसकेपछि आफूले चाहेको जस्तो काम चाहिँ गर्न त्यति सजिलो हुँदैन छ कि हुँदैन रहेछ क्या होइन. र तपाईँको विचारमा गर्न चाहेको तर नसकेको कामहरू, प्रायोरिटीमा राखेको कामहरू के हुन् र त्यसको पछाडि हामी लागिरहन्छौँ, जनतालाई सेवा पुर्याउँछौँ, हामीले राखेको एजेन्डा जुन चाहिँ जनताले मान्नुभयो र हामीलाई सरकारमा ल्याउनु भयो, अलमोस्ट एब्सोल्युट मेजोरिटीमा ल्याउनु भयो, हामी हाम्रो के भन्छ जनताको सपना पुरा गर्छौँ भन्ने के छन् त तपाईँको विचारमा?
1: अब यस्तो हामी चाहिँ वास्तवमै हाम्रो सुशासन, पारदर्शिता र जवाफदेही शासन प्रणाली नै हाम्रो मुख्य एजेन्डा थियो र जेनजी पुस्ताले उठाएको मुख्य एजेन्डा पनि त्यही नै थियो. र अहिले चाहिँ शासकीय सुधारको क्रममा सुशासनको क्षेत्रमा पहिलेको तुलनात्मक हिसाबले धेरै फड्को मारेको र जनतामा आशा जगाएको अवस्था पनि छ. तर के अरे जुन किसिमको हामीले चाहिँ दिनुपर्ने सेवा हो, हाम्रो इच्छा भएर मात्रै राज्य संयन्त्र पुरानै हो. अहिले चाहिँ मैले भन्ने के गरिरहेको छु भने अहिले राष्ट्रिय स्वतन्त्र पार्टी भनेको टाउको हो. सबै हुनको लागि चाहिँ त्यसको बडी चाहिन्छ, हात चाहिन्छ, खुट्टा पनि चाहिन्छ. सबै चिजहरू चाहिँ पुरानै छन्. ती चिजलाई बदल्नको लागि, त्यसलाई चाहिँ समसामयिक लैजानको लागि, भएका पुराना कानुन बदल्नको लागि, विरोधाभासपूर्ण भएको कानुनलाई चाहिँ सुधार गर्नको लागि यो चाहिँ टाइम लाग्छ. अहिले हामी करिब करिब 5 महिनाको क्रममै छौँ. अहिले मैले चाहिँ डेन्जी दिवसको उसमा तपाईँले सुन्दै गर्दा कतिपय डेन्जी चिकित्सामा लागेका भाइ बहिनीहरू चाहिँ अहिले पनि कतिपय चाहिँ मुद्दा खेपिरहनु भएको अवस्था छ. यो चाहिँ हुनु थिएन. तर यो किन भयो भन्दा जुन चाहिँ हाम्रो कानुनी प्रक्रियागत कुरा छन् ती कुरा कानुन चाहिँ अदालत पुरानै हुन्, हाम्रो प्रक्रिया पुरानै हुन्, त्यसमा त्यसले चाहिँ केही समय लिएको मात्रै हो. तर सरकारले चाहिँ त्यसमा ध्यान दिएको छ. त्यस्तै उहाँहरूका चाहिँ समस्या सम्बोधन हुने पनि छन् र कतिपय सन्दर्भमा पहिलाको सरकारले जेएनजीहरूसँग चाहिँ एउटा 11 बुँदे सम्झौता पनि गरेको थियो. तर ती सम्झौताहरूका आन्दोलनको अवस्थामा के भयो भन्ने कुरा पनि अहिले चाहिँ उहाँहरूले उठाउने गरेको कुरा छ. ती चिज पनि वास्तवमा एउटा सरकारले गरेको सम्झौता चाहिँ अर्को सरकार आउँदाखेरि त्यो चाहिँ कार्यान्वयन हुनुपर्छ
0: भन्ने मेरो दृष्टिकोण छ। ओके, अब यहाँले भने जस्तै भ्रष्टाचारको अन्त्य, सुशासन आदि को जगमा बनेको यो सरकार होइन, जेएनजी आन्दोलन, जेएनजी मुभमेन्ट भनौँ होइन, ले विशेष गरी भ्रष्टाचार नियन्त्रण र सुशासनको मुद्दामा खरो उत्रिन कोसिस गर्दैछ। अझै के गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई? तपाईँको भनाइमा

0: त्यो चाहिँ भाषा नियन्त्रण गर्ने मुख्य संवैधानिक निकाय हो, त्यसलाई पनि समय सापेक्ष रूपमा यसलाई चाहिँ स्वच्छ स्वतन्त्र र व्यवसायिक जबसम्म बनाउन सकिन्न तबसम्म भाषा नियन्त्रण गर्न पनि हामीले जुन चाहनाले मात्रै त्यो कुरा चाहिँ त्यति सम्भव हुन्छ जस्तो मलाई लाग्दैन।
1: ओके, विशेष गरी तपाईँले जुन चाहिँ भन्नुभयो राइट म्यान राइट प्लेस, परिवारवाद हुँदैन भन्दै गर्दाखेरि कता कता यसो रेडियो टेलिभिजन हुँदाखेरि अझै पनि त्यो पूर्ण रूपमा निर्मूल भएको छैन, कहीँ कहीँ त्यस्तै पुरानै शैलीमा चलेको भनेर पनि टिका टिप्पणी आउन थालेको छ, त्यसमा के भनाइ छ तपाईँको?
0: अब तपाईँले भनेका कुरा कतिपय सन्दर्भमा अहिले अहिलेको सरकारले विभिन्न आयोग मार्फत कुनै नियुक्तिहरू एकैचोटि 1500 नियुक्ति खारेज गरेको छ, त्यसलाई चाहिँ नियुक्ति प्रक्रियालाई चाहिँ पारदर्शी बनाउन खोजेको देखिन्छ। तर पनि तपाईँले भने यस्तो प्रश्नहरू नउठेका होइनन्। किन उठेका हुन् भन्दा हामी समाज यही हो, हामी मान्छे यहीँका हौ, अहिले सरकार मात्रै बदलिएको, हाम्रो परम्परा बदलिएको छैन, सोच बदलिएको छैन। हामी के गर्छौँ भन्दा आफू नबदले नि अरू चाहिँ बदलियोस् भन्ने चाहने हाम्रो प्रवृत्ति हो। जबसम्म हामी चाहिँ आफू बदलिन्नौँ तबसम्म त्यो परिवर्तन सम्भव हुँदैन। त्यहाँ चाहिँ जसरी चाहिँ अब हामी कुनै काम गर्नको लागि जब सरकारले चाहिँ हेलो सरकारको व्यवस्था गरेको छ, चाहिँ कुनै काम चाहिँ बाह्र व्यवधान पऱ्यो भने तत्काल सम्बोधन गर्छु भनेर भनिराखेको छ, तर हामी नागरिक पनि सचेत भएर त्यस्ता चिज चाहिँ आफूलाई कुनै निकायले चाहिँ बाधा व्यवधान दिनुपर्ने सेवा प्रदान गरेन समयमै भने ती चिजहरू चाहिँ सरकारलाई रिपोर्ट गरिदिनु पर्छ, तत्काल निकायले चाहिँ रिपोर्ट गरिदिनु पर्यो।
1: Okay. संसदज्यू, अब अहिलेको कन्टेक्स्टमा, अहिलेको परिप्रेक्ष्यमा भन्नुपर्छ, महँगी त्यत्तिको चुलिँदैछ, हुन त यो अहिलेको सरकारको दोष होइन, यो त भनौँ न अब विश्वव्यापी रूपमा भएको महँगी हो, ग्यास अभाव पनि विभिन्न कारणले भइरहेको छ, बाढी पछिको उद्धार लगायतका विषयमा। अब जेएनजी सरकार होइन, जुन चाहिँ कटिङ एज एकदमै स्मार्ट शैलीले चल्छ भनेको सरकार, त्यो भावना अनुरूप चल्न सकेको छ तपाईँको विचारमा? किनभने पुरानोले गरेन भने त बुझियो होइन, तर अब पुरानोले गरेन भनेर त्यही यथास्थितिमा बस्ने त कुरा भएन, तर पनि स्मार्ट वे अफ गभर्निङ, स्मार्ट वे अफ बिङ डुइङ द एडमिनिस्ट्रेसन र कटिङ एज तरिकाले चल्न सकेको छैन, के भन्नुहोस् तपाईँ?
0: अघि मैले जति पनि प्रश्न तपाईँले सोधेका प्रश्नको जवाफ दिएँ, त्यसमा पनि सरकारले सबै कुरो गर्न सकेको छ भनेर मैले भन्दिनँ। किन भन्दा जनताको अपेक्षा असाधारण थियो, पुरानाहरूले गर्न सकेनन् भनेरै यो हाम्रो संवैधानिक व्यवस्थामा सामान्यतः एउटा दलले बहुमतै ल्याउन नसक्ने संरचना छ भन्दै गर्दा करिब करिब दुई तिहारको जनमत नेपाली जनताले हामीलाई सुम्पिनु भएको हो।
1: त्यसकारणले कुनै बाधा व्यवधान छैन, अलमोस्ट एब्सोल्युट मेजोरिटी भनेको ठुलो एउटा शक्ति हो होइन, त्यसकारणले अगाडि बढ्नको लागि के तपाईँलाई चाहिँ रोकिरहेको छ त?
0: होइन, रोकेको छैन। अब मैले भनिरहे नि, अब पाँचै महिनामा सबै कुरो परिवर्तन हुन सम्भव छैन, समय लाग्छ। तपाईँले भन्दै गर्नु ग्यासको समस्या, अहिले ग्यासको समस्या, अहिले चाहिँ बाढीको कारणले अहिले बाटो अवरुद्ध हुँदाखेरि चाहिँ त्यसको चाहिँ उपलब्धतामा केही कमी आएको हो, हाम्रो नियन्त्रणमा छैन। त्यतिखेर चाहिँ हामीले के गर्नु पर्यो भन्दा हामीसँग उपलब्ध भएको इन्डक्सनहरू प्रयोग गर्नु पर्यो, त्यो ग्यास अलिक कम प्रयोग गर्नु पर्यो होइन, जनताले पनि त हाम्रो उत्पादन होइन भन्ने रूपमा बुझ्नुपर्छ। महँगी भनेको आफैमा यो चाहिँ सरकारको त्यति नियन्त्रणमा पनि भएको छैन, यो वित्त व्यवस्था अर्थतन्त्रले नै निर्धारण गर्ने अवस्था हो। त्यसको लागि चाहिँ यदि सरकारको नियन्त्रण गर्ने हो भने यहाँ चाहिँ उद्योग खोलिनुपर्छ, त्यसको यहाँ चाहिँ यहाँको चाहिँ उत्पादनले चाहिँ यहीँ बजार पाउनु पर्यो होइन, आउने खेतीलाई चाहिँ व्यवसायीकरण गर्न पर्यो, यी अब त्यसपछि नै अब बल्ल यहाँ चाहिँ मूल्य कति के भन्ने हुन्छ। त हाम्रो उत्पादन छैन, हाम्रो उद्योगहरू पनि छैनन्, बाहिरबाट आयात भएका चिज हुन्, आपसमा कम्पिटिसनले चाहिँ मूल्य निर्धारण गर्छ भने महँगी नियन्त्रण चाहिँ सरकारले नियन्त्रणमा यो खुल्ला अर्थतन्त्रमा हुने अवस्था देखिँदैन।
1: ज्यू, ओके, अब तपाईँ राष्ट्रपाको सांसद

0: तपाईँको तर्फबाट अहिले जनतालाई पनि भन्नुभयो यो महँगी हामीले गरेको हाम्रो कारकत्व होइन इभेन्ट होइन भनेर भन्नुभएको छ। हामीले आफूलाई पनि भनौँ न अब समय अनुसार चल्नुपर्छ भनेर जनतालाई पनि सुझाव दिनुभएको छ भने सरकारलाई तपाईँको के सुझाव दिन चाहनुहुन्छ, के गरे ठिक हुन्छ जस्तो लाग्छ तपाईँलाई?
1: होइन, सरकारले अहिले सीमित संसाधनका बावजुद पनि अहिले जुन उद्धारमा नेपाली सेना नेपाल प्रहरीले जसरी काम गरेको छ यो चाहिँ उदाहरणीय काम हो। पहिलाका राजनैतिक दल जो चाहिँ सत्तामा 35 वर्षमा बस्नुभयो उहाँले चाहिँ ती निकायलाई चाहिँ प्रविधि सम्पन्न रूपले बनाउन चाहनु भएन। अब अहिले त्यसको अब्जस राष्ट्रिय स्वतन्त्र पार्टीको अहिले वर्तमान सरकारले लिन परेको अवस्था छ। त्यसमा यी चिजहरूलाई चाहिँ हामीले चाहिँ एउटा अनुभवको रूपमा लिएर त्यसलाई चाहिँ पहिले इक्विपमेन्ट बनाइदिनु पर्यो। त्यसपछि सरकारले चाहिँ अब महँगी नियन्त्रण गर्ने भने चाहिँ त्यो अनुसार चाहिँ विशेष निर्माण गर्ने, यहाँ उत्पादन कति छ, होइन, बाहिरबाट आएको एमआरपी कति हो, त्यो अनुगमनको पाटो कस्तो हो, अनि विभिन्न कुरा मेकानिजम बन्नु पर्यो। र भ्रष्टाचार नियन्त्रण सुशासन ल्याउने हो भने चाहिँ अब अहिले जुन किसिमको गतिमा छ त्यो गतिलाई अझै बढालेर जुन चाहिँ संवैधानिक निकायको रूपमा रहेको अत्याधिक आयोग छ त्यसलाई चाहिँ कुनै व्यक्तिबाट प्रभावित नहुने गरी कुनै राजनीतिक दल अथवा सम्बद्ध व्यक्तिबाट नियुक्ति होइन कि त्यो चाहिँ स्वतन्त्र व्यक्ति, विज्ञ व्यक्ति, अनुसन्धानमा दखल व्यक्ति, अनि त्यहाँ रहने कर्मचारीहरू पनि निजामती कर्मचारी अथवा नेपाल प्रहरीको जानी होइन कि त्यो छुट्टै सेवाको रूपमा विकास गरिनुपर्छ ताकि उनीहरूले चाहिँ कहीँ पूर्वाग्रह हिसाबले उनीहरूले चाहिँ गर्न नसकुन्। तब मात्रै चाहिँ सुशासन र भ्रष्टाचार नियन्त्रण गर्नको लागि चाहिँ थप गर्न सक्छ।
0: मेरो अन्तिम प्रश्न तपाईँलाई, काठमाडौँ आउँदै हुनुहुन्छ, भेट्नुहुन्छ होला, तपाईँले आफ्नो भनौँ राज्यसभाका सम्पूर्ण सांसद बस भेट्नुहुन्छ होला, छलफल गर्नुहुन्छ होला, अब नेपाल सरकारको देशको प्रतिनिधित्व गर्दै हालका प्रधानमन्त्री बालेन्द्र शाह युनाइटेड नेसनको जेनरल एसेम्ब्लीमा जाँदै हुनुहुन्छ, के चाहिँ मुद्दा उठाउँदा राम्रो हुन्छ जस्तो लाग्छ तपाईँलाई? मूल मुद्दा चाहिँ के हुनुपर्छ, उहाँले कसरी यसलाई चाहिँ अहिलेको स्थितिलाई पनि ध्यानमा राखेर नेपाललाई अगाडि बढाउनको लागि के बोल्दा ठिक हुन्छ तपाईँको विचारमा?
1: अहिले हामी जुन बाढीबाट जुन हामी पीडित भएका छौँ, जलवायु परिवर्तनको कारण जो चाहिँ हामी त्यसमा उत्पादनमा चाहिँ खासै 0.1% मात्रै हामी इन्भल्भ छौँ, तर त्यसको अब्जस त्यसको चाहिँ क्षति हामीले बिहोर्नु परेको अवस्थामा उहाँले चाहिँ अन्तर्राष्ट्रिय फोरममा नेपाल एउटा समृद्धिको यात्रामा छ, युवाहरूको नेतृत्व गरेर युवाहरूकोले नेतृत्व गरेको हिसाबले संसारभरि एउटा सन्देश दिएर आएको एउटा सरकार हो, त्यसमा तपाईँले सबैले नेपाललाई चाहिँ अहिले सहयोग गर्नुपर्छ ताकि समृद्धिको यात्रामा तपाईँहरूकै अगाडि सँगसँगै हामी चाहिँ अघि बढ्न सकियोस् भन्ने नै उहाँको मुख्य एजेन्डा रहनुपर्छ। र उहाँले जलवायु परिवर्तनको जुन सत्यतामा अहिले हामी परेका छौँ र हाम्रा हजारौँ व्यक्तिहरूले चाहिँ अहिले शहादत प्राप्त गर्नुभएको छ, हजारौँ हराइराख्नु भएको अवस्था छ, खरबौँको क्षति भएको छ, भनेपछि त्यसको चाहिँ क्षतिपूर्तिको रूपमा अथवा ठुल्ठुला देशहरू जो चाहिँ विकसित छन् उहाँहरूले चाहिँ सहज ती हातहरू अगाडि बढाउनु हुनेछ, जुन कुरो हामीले अपेक्षा पनि गरेका छौँ र उहाँले ती कुरा
0: ओके। अब जाँदै जाँदै एउटा फेरि मनमा प्रश्न उठ्यो, भनिहाल्नु सोधिहाल्नु तपाईँलाई, अरूसँग धेरै सम्वाद गर्नुहुन्न, दोहोरो सम्वाद गरौँ न, ए आफ्नो कुरा राख्नुहुन्छ, उहाँको आफ्नै शैली छ, आफआफ्नो शैली सबैको हुन्छ, तपाईँहरूसँग चाहिँ अन्तर्क्रिया इन्टरेक्टिभ कतिको हुनुहुन्छ, तपाईँहरूको भनेको कुरा कति सुन्नुहुन्छ, सुनाउनुहुन्छ, छलफल गर्नुहुन्छ हालका प्रधानमन्त्री बालेन्द्र शाहज्यू?
1: अब यसमा सबैको आआफ्नो नेचर हुन्छ, उहाँले हामीसँग छलफल नगर्ने, इन्ट्रेक्सन नगर्ने भन्ने होइन, खालि आवश्यक पर्दा हाम्रो इन्ट्रेक्सन भइराखेकै हुन्छ। तर विगतमा खालि धेरै बोल्ने मात्रै भए, भाषण मात्रै मिसा गर्ने, चिल्ला कुरा गर्ने तर भनेका तर केही नगर्ने, जनतालाई लैलैमा राख्नु भएको हिसाबले उहाँले चाहिँ आफूले कामले प्रमाण गर्छु भनेर पनि कम बोलेको रूपमा मैले बुझ्छु।
0: तपाईँसँग छलफल चाहिँ खुला रूपमा गर्नुहुन्छ, आफ्नो मनको कुरा राख्नुहुन्छ, तपाईँले भनेका सुझाव पनि लिन सक्ने क्षमता छ उहाँमा?
1: किन नहुने एउटा प्रधानको प्रधानमन्त्री आफ्नो पार्टीका सांसदहरूसँग आवश्यक पर्दा छलफल हुने इन्टरेक्सन हुने
0: ओके हामीले नभेटेर त्यो इन्टरेक्ट गरेको नदेख्या हुनाले सोधिहालेँ मैले तपाईँलाई. थ्याङ्क यू सो मच गोविन्दजी, फेरि फेरि भेटौँला, कुराकानी गरौँला है त. बिस्तारै आउनुहोस्, फर्पिङसम्म आइपुग्नु भएको रहेछ, अब आधा घन्टामा आइपुगिहाल्नुहुन्छ, बिस्तारै आउनुहोस् है सर.
1: हस्
0: नमस्कार, थ्याङ्क यू सो मच. हस् आदरणीय श्रोता, यहाँ आउनु थियो गोविन्द पन्थी, गुल्मी दुईबाट निर्वाचित सांसद राज्यसभाका, उहाँसँग आजको दिनको कुरा. आज जेएनजी शहीद दिवस, एउटा गीत सुनौँ, त्यसपछि हामी जनकपुरमा भएका मित्रसँग कुराकानी गर्नुपर्छ.

0: हजुर, सुफी गीत सुन्नुभयो, सब कुछ मिला मगर दिलको इतनाम नमिला सुन्नुभयो। भने अब हामी यहाँबाट लागौँ जनकपुरतर्फ। जनकपुरमा हुनुहुन्छ लक्ष्मण यादवजी, त्यहाँको अपडेट लिएर आउनुभएको छ। लक्ष्मणजी नमस्ते, स्वागत छ यहाँलाई। ल त अब त्यहाँतिरको खबर सुन्यौँ, एक दुःखद घटना पनि सुन्यौँ, एकजना इन्जिनियर हराइरहनु भएको कुरा सुन्यौँ, परिवारजनहरू विक्षिप्त भएको तपाईँले रिपोर्ट पठाउनु भयो भने, अब बाढीमा बेपत्ता भएका मधेसका अधिकांश नागरिकहरू अझै पनि धेरै सम्पर्कविहीन हुनुहुन्छ अरे, के छ त्यहाँको अपडेट? पहिला त्यहाँबाट सुरु गरौँ।
1: हजुर, निश्चित रूपमा यो गएको भदौ 10 गते जुन विनाशकारी बाढी आयो र सुवामा, त्यसको चाहिँ प्रभाव चाहिँ भनौँ या चाहिँ त्यसबाट चाहिँ मधेस पनि अक्षुण्ण छैन। मधेस पनि धेरैजना आफ्नो चाहिँ नागरिक गुमाउनु परेको अवस्था छ। किनभने गुमाउनु परेको मैले किन भने अहिलेसम्म सम्पर्कमा आइसकेको छैन। 175 अझै पनि बेपत्ता छन् र कुन अवस्थामा छन् त्यो अवस्था चाहिँ अझै सार्वजनिक भइसकेको छैन। म यहाँलाई थोरै जानकारी गराउँ। मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार चाहिँ भदौ 10 गतेको विनाशकारी बाढीमा चाहिँ मधेसबाट 207 बेपत्ता भएको छ। तीमध्ये चाहिँ 32 सम्पर्कमा आइसकेका छन् अहिलेसम्म। त्यसमा भनौँ धनुषा र महोत्तरीका मात्रै चाहिँ 7 चाहिँ सम्पर्कमा आइसक्नु भएको छ भने 2 र 70 चाहिँ एकजनाको चाहिँ सब फेला परिसकेको छ र त्यो पहिचान गरेर चाहिँ आफन्तले बुझिसकेको अवस्था छ भने सबैभन्दा बढी 70 51 चाहिँ अहिलेसम्म मिसिङ छ, बेपत्ता भन्नु पर्यो। दर्ता त्यसमा चाहिँ 10 पछाडि गएको शुक्रबार मात्रै चाहिँ कृष्ण जन्माष्टमीको दिन चाहिँ 70 सञ्जय शाह चाहिँ तुरुङ्गबाट चाहिँ 10 सकुशल चाहिँ उहाँको उद्धार गरिएको थियो। अन्य चाहिँ 175 अझै पनि चाहिँ हराइरहेका छन् र उहाँहरूको अवस्था के छ, कुन अवस्थामा हो, कहाँ हो, त्यसको चाहिँ अझै पनि स्पष्ट चाहिँ खबर आइसकेको अवस्था। त्यसले गर्दा चाहिँ के भएको छ भने परिवारजनमा भन्नुपर्दा परिवारजनमा के अवस्था होला भने हामी महसुस गर्न सक्छौँ। किनभने मृत्यु भइसकेको खबर आइसके पछाडि पनि त्यो हाम्रो हिन्दू धार्मिक परम्परा अनुसार जो क्रियाकर्म छ त्यो गर्न पाइन्छ, तर मृत्यु भइसकेको पनि स्पष्ट चाहिँ खबर चाहिँ प्राप्त नभइसकेकाले गर्दा के अवस्था छ, त्यो अवस्थाले छन् चाहिँ त्यो परिवारको सदस्य चाहिँ हराइरहेको परिवारमा चाहिँ कस्तो अवस्था छ, के अवस्था छ, त्यो चाहिँ हामीले महसुस गरेर मात्र चाहिँ बुझ्न सक्छौँ। त्यो कसरी चाहिँ 3 कटिरहेको छ, 24 कसरी बितिरहेको छ, उहाँहरूको कसरी खाना खाइरहेको होला, कसरी चाहिँ आफ्नो दिनचर्या चाहिँ व्यतीत गरिरहेको होला, यो चाहिँ हामी महसुस गर्न सक्छौँ। त्यो हराइरहेका अब मानिसको जो परिवार छ ती परिवारहरूमा अब यहाँले अब यही नै भनिसक्नुभयो, धनुषा जिल्लाको चाहिँ कमला नगरपालिकाका अजय प्रसाद सिंह भने इन्जिनियर साह पनि त्यही विनाशकारी बारेमा चाहिँ बेपत्ता हुनुभएको थियो र उहाँको अझै सम्पन्न चाहिँ के अवस्था छ सार्वजनिक हुन सकेको छैन र परिवार चाहिँ बिचल्लीमा छ, परिवार चाहिँ निकै चिन्तामा छ, पीडामा छ। दिन राति एउटै कुराको ख्याल छ कि कतिखेर चाहिँ हाम्रो परिवारजन भनौँ या चाहिँ हाम्रो परिवारका सदस्य चाहिँ कतिखेर सम्पर्कमा आउनुहुन्छ र एक कला आइदिँदा चाहिँ जो पीडा छ, यो आज 14 भइसक्यो त्यो विनाशकारी बारी गएको, 14 पछाडि पनि राहतको सास राहतको चाहिँ एउटा सास दिन सक्छु र एउटा 14 पीडालाई चाहिँ बिर्सिन सक्छु भनेर आशमा अझै पनि छन्। तर भन्नुपर्दा राज्य पक्षबाट होस् या अन्य निकायबाट पहल भइरहेको छ, त्यो चाहिँ खोज तलास खोज उद्धारको कार्य भइरहेको छ, त्यो चाहिँ भन्नुपर्दा मधेसको सन्दर्भमा त्यति चाहिँ तदारुकता देखिएको छैन। जो चाहिँ 207 चाहिँ सकुशल उद्धार भएको छ भने मतलब जो हराइरहेको थियो जो बेपत्ता थियो त्यो तीमध्ये 32 फेला परेका छन् भने 2 सब फेला परिसकेको छ र अन्य अझै अब अज्ञात भनौँ या चाहिँ हराइरहेको अवस्थामा रहेको छ।
0: ओके, अब अघि इन्जिनियर साहबको कुरा गर्नुभयो तपाईँले हगि, टेक्निकल लाइनमा मधेसतिरका हाम्रा साथीहरू भाइहरू धेरै हुनुहुन्छ, उहाँहरू त्यो टेक्निकल लाइनमा भएकाहरू कति पर्नु भएको छ? अब अरू अरू काम लेबरको पनि पश्चिम नेपालतिर आइरहेको छ, त्यसको केही सङ्ख्या यकिन भएको छ?
1: ठ्याक्कै चाहिँ अब इन्जिनियर साह कतिजना हुन्छ त्यो चाहिँ प्रहरीसित पनि छैन। किनभने अब परिवारले दिएको जानकारी अनुसार त्यो तथ्याङ्क आउनुभन्दा पनि प्रहरी प्रशासन मार्फत आएको जानकारी चाहिँ मधेस प्रहरी कार्यालयमा परिवारले चाहिँ साथी प्रहरी कार्यालयमा सम्पर्क गरेर जानकारी नदिँदै चाहिँ कतिजना प्राविधिक हुनुहुन्थ्यो, कतिजना चाहिँ लेबर स्तरको, चाहे अन्य चाहिँ काम गर्ने कर्मचारी होस्, चाहे मजदुर कतिजना आउनुहुन्थ्यो, त्यो चाहिँ एक्ज्याक्ट चाहिँ तथ्याङ्क चाहिँ आइसकेको अवस्था छैन। तर यहाँलाई जानकारी गराऊ, महोत्तरीको चाहिँ टिपरा गाउँपालिका वार्ड नम्बर 3 चाहिँ विकास कुमार यादव हुनुहुन्थ्यो, उहाँ पनि सिभिल इन्जिनियर, उहाँ चाहिँ त्रिशुली 3A कार्यरत हुनुहुन्थ्यो। उहाँ निकै नै चाहिँ भन्नुपर्दा पढाइमा चाहिँ अब्बल, उहाँको परिवारका अनुसार चाहिँ क्लास 1 कक्षा 1 मास्टर्ससम्म चाहिँ उहाँ फर्स्ट नै हो, प्रथम चाहिँ आएको व्यक्तित्व हुनुहुन्थ्यो। उहाँ चाहिँ इन्जिनियर मात्रै नभएर उहाँमा चाहिँ पेपरा गाउँपालिकाको भनौँ, मधेसको भनौँ, देशको नि भविष्य थियो भनेर उहाँमा चाहिँ एउटा भविष्य देखिन्थ्यो। तर दुर्भाग्यवश गएको भदौ 10 गतेको बाढीले उहाँलाई पनि भगाएको छ। तर जो बेपत्ता अबसम्म अहिले चाहिँ सम्पर्कमा आइसक्नु भएको छैन। त्यसैले यो बाढीले चाहिँ मजदुर वा प्राविधिक वा इन्जिनियरिङ साहबको गुमाएको छ मात्रै नभनौँ, धेरै होनहार जनशक्ति नेपालले गुमाएको छ हामी बुझ्न सक्छौँ।
0: ओके, आजलाई यति गरौँ, समयको अभाव भयो, तपाईँले अपडेट दिनुभयो, अझै पनि उहाँहरूको बारेमा केही भन्नुपर्ने छ भने भोलि पर्सि आउनुहोला। लक्ष्मीजी, मैले तपाईँसँग बिदा लिएँ है, थ्याङ्क यू सो मच,
1: धन्यवाद।
0: हस्, यहाँ हुनुहुन्छ लक्ष्मण यादव, अहिले मधेस प्रदेशबाट आएका नागरिकहरू जो त्यहाँ हुनुहुन्थ्यो, त्यहाँ खटिएर जानुभएको थियो, उहाँहरूको स्थिति सम्पर्कविहीन भएको, कहीँ फेरि सकुशल बाँचेका सब तरिका सञ्जय शाहको 10 दिनपछि टलमा सकुशल उद्धार भएको कुरा भन्नुभयो भने एउटा मेल आएको रहेछ, लिङ्क पठाउनु भएको रहेछ सुधा बहिनीले, मैले पाइनँ तर मलाई फेरि यहाँ मेरो वाट्सएपमा पठाउनु भएको छ, पढ्न चाहन्छु। विनोदाई नमस्कार अनि वेलकम ब्याक टु केकेएस। हाम्रो देशमा 26 अगस्तमा आएको महाप्रलयले हामी कसैले पनि कल्पनै गर्न नसक्ने जुन जनधनको क्षति भयो, सो पीडाबाट अझै हामी सबैको मन अत्यन्त आहत र मर्माहत भइरहेको छ भने भुक्तभोगीहरूलाई कस्तो भइरहेको होला, सोको कल्पना हामी गर्न सक्दैनौँ। यस्तो विपदको बेलामा सबै एकजुट भएर सहयोग गर्नु हामी सबैको कर्तव्य हो। यो विपदको बेला सदा झैँ राधा पौडेल फाउन्डेसनका साथीहरूले तुरुन्तै सकेको आवश्यक राहत सामग्री लिएर क्षतिग्रस्त रसुवा, नुवाकोट, बेत्रावती आदि स्थानमा पुगेर राहत वितरण गरिरहेका छन्। यस्तो विषम परिस्थितिमा फिल्डमै गई राहत वितरण गर्नुहुने गोविन्द खड्का, सपना पौडेल, लाल चौलान चलाउने अनि आइसा सानवड लगायत आरएएफ यानि कि राधा पौडेल फाउन्डेसन सदस्यहरूमा हार्दिक आभार छ। राधा पौडेल फाउन्डेसनका संस्थापक अध्यक्ष राधा डाक्टर राधा पौडेल डिग्निफाइड मेन्स्ट्रुएसन सँग 2026 आबद्ध भए, मैले पनि निरन्तर भोलिन्टियर भएर सहयोग गर्दै आएको छु र उहाँहरूको निष्पक्ष निस्वार्थ सेवाभाव र काम गर्ने शैलीलाई नजिकबाट निहाल्ने अवसर पाएको हुँदा उहाँहरूले नियमित गर्ने काम त छँदैछ। सोका अलावा समाजमा दुःखद परिस्थिति आइपरेको बेलामा जो कोहीले पनि सानो ठुलो जे सहयोग गर्नुहुन्छ, सो को सदुपयोग 100% सेवा प्रदान गर्नुहुन्छ। त्यसैले कसैले सहयोग गर्न चाहनुहुन्छ भने सहयोगको लिङ्क पनि सेयर गरेको छु। अहिलेको विपदको बेलामा पनि उहाँहरू मार्फत पीडितलाई सकेको सहयोग गर्ने हेतुले भनेर अझै लेख्नु भएको रहेछ। हेतुले गत साता नै मैले मेरो परिवार र केही साथीहरूको सहयोगमा ₹1,65,707 पठाएका थियौँ। सो राहत उहाँहरूले पीडितलाई प्रदान गरिदिनु भएकोमा हार्दिक साधुवाद भन्न चाहन्छु। साथै सदा झैँ मलाई साथ दिने हातहरू पनि हार्दिक नमन। आउनुहोस् यस्तो महाविपदको घडीमा सबैले सकेको सहयोग गरौँ। अन्त्यमा दिवंगत सम्पूर्ण पवित्र आत्माहरूको चिर शान्तिको कामना, सम्पूर्ण पीडित अनि शोक सम्पत्त परिवारजनमा भनेर हार्दिक समवेदना पठाउनु भएको छ सुधा गुरुङ बहिनीले बेस्टोन बेजिङ स्टोक युकेबाट। यो लिङ्क मैले भर्खरै प्राप्त गरेँ, सर्पणे गल्ती भएमा क्षमा पनि चाहन्छु भन्दै अब गीतहरू थुप्रै छन् तर कुन गीत राखौँ यो दुःखको घडीमा भनेर मनमा खेलिरहेको छ। केही एआई जेनेरेटेड गीतहरू पनि हामीले राख्यौँ अहिले, सायद यो यस्तो मेसेज आएको बेलामा अरू त के गीत राखौँ, यो गीत एकैछिनको लागि राख्दै हामी समीक्षामा जान सक्छौँ होला। अहिलेलाई फेरि पनि एकरास साखेको यो गीत हे भगवान् अहिले सबैको भनौँ न अब साथ सहयोग चाहिन्छ। यो गीत एकैछिनको लागि सुनौ।

0: एउटै मुठु बनाइदिनु हिमालदेखि तराईसम्म। ओके, कता कता यस्तो गीतहरू थुप्रै बनेका छन् होइन, विशेष गरी हिमाल रहेको बेला तराईलाई पनि दुख्छ मान्ने गरेर धेरै गीतहरू छन्। ए अहिले राम्रो राम्रो गीत क्रिएट गर्दो रहेछ भन्ने पनि लाग्यो, तर यसमा चाहिँ एक राज साखेको कन्ट्रिब्युसन छ भन्ने पनि राखिहालौँ। अब समीक्षाको पालो भयो, भीम मात्रजी आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। भीमजी नमस्ते, स्वागत छ यहाँलाई।
1: नमस्कार विनोदजी, धन्यवाद यहाँलाई धेरै धेरै।
0: ओके, आज के अब समेट्नु भएको छ त?
1: विषयवस्तुहरू त आज जेएनजी आन्दोलनको एक वर्ष जुन पुरा भयो, त्यो दिनको कहाँ के गतिविधि भयो, कस्तो घटना भयो, त्योभन्दा पछाडिको डेभलपमेन्ट के भयो, डेभलपमेन्ट पछाडिको अहिलेको अवस्था के छ, जेएनजीको जुन अपेक्षा थियो माग थियो होइन, जे कारणले जे एजेन्डा राखेर उनीहरूले आन्दोलन गराएको थियो त्यो पुरा भयो भएन, सबै पत्र पत्रिकाले ब्रडसिट पेपरहरूले चाहिँ आज यही विषयलाई छापेका छन्। विशेष गरी अब त्यो दिनको आन्दोलनसँग जोडेर होइन, त्यो दिन के भन्छ, अहिले मेन कुरा भनेको चाहिँ सरकारसँग भएको अपेक्षा र त्यो अपेक्षा पुरा गर्नुको बिचको ग्याप जुन छ नि खाडल होइन, त्यो बिच जोडेर चाहिँ सरकारले गतिलो काम गरिराखेका छैन, अलपत्र छ, एजेन्डाहरू पनि भन्ने हिसाब कुरा पनि गरिराखेका छ।
0: अनि यहाँभित्र जानुभन्दा पहिला तपाईँलाई एक वर्ष अगाडि ठ्याक्कै लगाउँ है।
1: हुन्छ हुन्छ,
0: म त यहीँ थिएँ,
1: म पनि
0: म स्टुडियोमा जहाँ बसेको त्यही थिएँ, तपाईँ माथि हुनुहुन्थ्यो होइन। जब त्यो जल्न थाल्यो नि होइन, घरहरू जल्न थाले, तपाईँको मनमा के आएर तपाईँले फर्स्ट रियाक्सन के हो? रिपोर्ट त दिने तपाईँको हाम्रो जिम्मेवारी नै हो, हाम्रो दायित्व नै हो, रेस्पोन्सिबिलिटीभित्र पर्छ, त्यो बाहेक एज अ ह्युमन बिइङ के लाग्यो तपाईँलाई भन्नुहोस्?
1: एउटा चाहिँ ठ्याक्कै यस्तो, यो आज 23 गते कुरा हो, एकदमै ठुलो घटना भएको चाहिँ 24 गते
0: हो
1: होइन, मुलुकै तबाह भएको भनौँ न, उथल पुथल भएको चाहिँ 24 गते हो। 23 गतेको दिनमा चाहिँ सामान्य खालको थियो, कसैले पनि, एक त सरकारलाई पनि थाहा रहेछ भनौँ, एक तत्कालीन प्रधानमन्त्रीको कुरा सुन्दाखेरि पनि, गृहमन्त्री प्रधानमन्त्रीको कुरा सुन्दाखेरि पनि यो खालको स्केलमा जान्छ भन्ने चाहिँ रहेनछ। यो पछि कुराहरू चाहिँ अलिकति बिस्तारै खुल्दै पनि आयो भने चाहिँ, खास गरेर जस्तो सुदन गुरुङले पनि त्यतिखेर जिल्ला प्रशासन कार्यालयबाट हामी शान्तिपूर्ण प्रदर्शन गर्छौँ भनेर अनुमति लिनुभएको, त्यसपछि अहिले पुरुषोत्तम यादव हुनुहुन्छ होइन, उहाँले पनि त्यतिखेर जिल्ला प्रशासनबाट अनुमति लिएको कुराहरू बिस्तारै पछि खुल्दा, यसको आयोजकको प्रायोजकको यो सबै कुराहरू बिस्तारै पछि खुल्दै आएको नि होइन। यो आउँदाखेरि चाहिँ अब सुरुको दिनमा अब इभेन्टहरू भइराखेको थियो, अघिल्लो दिनमै बालेन्जीले एउटा पोस्ट गर्नुभएको थियो, त्यो भनेको चाहिँ हामी चाहिँ अब 28 वर्षसम्मको लागि चाहिँ हामीले जेएनजी भनिराखेका छौँ, त्यो कारणले गर्दाखेरि हामी चाहिँ आन्दोलनमा जान पाइएन, म पनि जान्न, अरू जो हुनुहुन्छ भन्ने हिसाबले उहाँले स्टेटस लेख्नु भएको थियो त्यो बेला।
0: स्टेटसमा कतै नैतिक समर्थन छ भन्ने कुरा थियो?
1: नैतिक समर्थनको त स्टेटस हेर्न परेन, स्टेटस यो अर्थमा हेर्न परेन कि बिनाजी, त्यसको भोलिपल्ट न जुन के त्यही दिनमा, त्यही दिन भनेको अहिले दिन उहाँले लेख्नुभयो, भोलिपल्ट चाहिँ जब विद्यार्थीहरूको प्रदर्शन सुरु भयो, त्यसपछि काठमाडौँ महानगरपालिकाले पानी बाँडे तपाईँले देख्नुभयो होला सायद, त्यसमा त्यति भइसके पछाडि त नैतिक समर्थनको कुरै केही गर्नै पर्दै पारेन होइन। किनभनेदेखि त्योभन्दा अघिल्लो समयको हामी योभन्दा अगाडिको कुरा पनि अलिकति जोडिहालौँ, त्यहाँ जोड्दाखेरि जस्तो एमआलएले कार्यक्रम गर्यो, एमआलएलाई काठमाडौँ महानगरपालिकाले फाइन काट्यो, रसिद काट्यो, राप्रपाले कार्यक्रम गर्यो, राप्रपाले त्यहाँ भत्कायो, हाम्रो फुलदानी भाँच्यो, यता सडक बिगार्यो, यताउता भनेर ज्ञानेन्द्र शाहसम्मलाई पनि होइन हो, त्यस्तो भयो होइन। त्योभन्दा पछाडि त काठमाडौँ महानगरपालिकामा केही समय त उहाँ रहनुभयो होइन, यता प्रधानमन्त्रीको खोइ उहाँले त त्यो आयोजकहरूको यताउता भनेर काठमाडौँ महानगरपालिकाले फाइन काटेर थाहा भएन कि होइन, अब यो प्रसङ्ग जोडिराखेको बिस्तारै आउँदाखेरि अब जेएनजी अभियन्ताहरूसँगको कुरा गर्दाखेरि पनि, विशेष गरी त्यो बेला अलिकति केही अभियन्ताहरूले चाहिँ बालनलाई अपिल पनि गरेका थिए, उहाँ सडकमा आउनु पर्यो भन्ने हिसाबले गरे पनि थिए, त्यहाँभित्र गरे पनि थिए होइन। त्यो दिनमा फेरि सुरु सुरुमा हेर्दाखेरि जस्तो हामीले कृष्ण बहिनीलाई पठाएको थियौँ, कृष्ण खनाललाई यहाँबाट, त्यहाँ पठाइसके पछाडि अलिकति स्थिति हेरिसके पछाडि तपाईँको
0: बस्दै नसक्ने
1: त्यहाँ माइती घरमा मान्छेहरू बिस्तारै भेला हुँदै गइराखेका थिए। अब मान्छेहरूलाई के पनि थाहा थिएन भनेदेखि यो समूह चाहिँ कहाँबाट यसरी उभिएर आइराखेको छ। किन सुरु सुरुमा मान्छे 9-10 बजेदेखि मान्छेहरू बिस्तारै माइती घरमा भित्रिन थाले भने जमघट विद्यार्थीहरू मात्रै थिए, धेरै थिँदा पनि थिएन। सुदन गुरुङ त्यही बेला आउनु भएको थियो पानी बाँड्न भनेर होइन, त्यो आउँदाखेरि पनि उहाँले त्यहाँ मिडियाहरूमा दिँदाखेरि पनि म हेर्न मात्रै आएको हो, एक हिसाबले अब्जर्भर टाइपको भनौँ न होइन, त्यसको लागि मात्रै आएको पानी बाँडेर भन्ने हिसाबको कुराको थियो। तर जब अगाडि बढ्यो 11:30 बजे किनभनेदेखि ठ्याक्क 10:45 सुरु भएको 12:00 बजे चाहिँ पुगिहाल्छ कि त्यहाँ के भन्छ संसद भवनभित्र छिर्ने कोसिस त्यतिखेर भनेपछि तपाईँको 1.5 घन्टाको बिचमा त्यहाँ भइसकेको छ त्यहाँ जाँदाखेरि होइन। 12:30 को लगभगमा त गोली चल्न थालिहाल्यो, गोली चल्न थालिसकेपछि हामीले चाहिँ एउटा राम्रो चाहिँ कस्तो भएछ भनेदेखि हुन त त्यहाँ भएको पत्रकारहरू केही घाइते चाहिँ भए, ज्यान त कसैको पनि गएन, हामीले फिर्ता बोलाइहाल्यौँ। अब त्यहाँ बस्ने स्थिति त्यति साह्रो भइसके पछाडि सेक्युरिटीको कुरा पनि भयो, हामी फिर्ता आयौँ। त्यसपछि चाहिँ जब यो चाहिँ ब्यारिकेड तोड्न पुग्यो त्यसपछि चाहिँ सोमाली साध्य भएन। अब फेरि छिटो यति छिटो भइराखेको छ कि त्यहाँ गोलीकाण्ड चाहिँ तपाईँको विदिन मिनट्स केही समयभित्र, घन्टाको कुरा पनि आधी घन्टाको कुरा पनि होइन, विदिन मिनट्स चाहिँ 18-19 जना चाहिँ ठाउँको ठाउँ त्यहाँ बितेका छन् होइन, गोली हानेको छ। भर्खरको फेरि स्कुल ड्रेसमै छन्, कोही त्यहीँ लट्किरहेको पनि देखिन्छ, बिजोग थियो नि टाउकामै ताकेर गोली हानिरहेको पनि प्रतिवेदनहरूले पनि देखाएको छ, भिडियोहरू पनि त्यसरी आइराखेका छ। त्योभन्दा पछाडि अब कस्तो समूहको स्थिति आयो भनेदेखि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लायो 12:00 बजेपछि जब ब्यारिकेड तोडफोड हुन थालेपछि, त्यो नोटिस पनि थाहा छैन कसैलाई, थाहै छैन कि मतलब पनि भएन थाहा पनि भएन क्या। लगभग 2-3 बजे पछाडि चाहिँ त्यहाँ ठुलो हताहती भयो, उता इटहरीतिर पनि भएको छ, 2-3 जना बिग्रिया छन् त्यतिखेर,
0: त्यो
1: चाहिँ डिस भनेको आन्दोलन चाहिँ एक्सपान्ड अहिले दिनदेखि नै भइसक्यो देखिन्छ, देख्दाखेरि चाहिँ पहिलो दिन भनेको आजको दिन 23 गते नै भइसक्यो पनि देखिन्छ। त्यो देखिसके पछाडिको स्थिति चाहिँ एकदमै अन्यलपूर्ण के भन्नु, त्यो आँधी आउनु अगाडिको सन्नाटा जस्तो,
0: सन्नाटा थियो
1: एकदमै सन्नाटा जस्तो। गृहमन्त्रीले बेलुका राजीनामा दिनुभयो, बैठक इमर्जेन्सी बैठक बस्यो, उहाँले राजीनामा दिनुभयो। भित्र कस्तोसम्म भएको थियो भनेदेखि हरेक घरमा चाहिँ अब डिबेट चल्न थाल्यो, सरकारले हाम्रो बच्चाहरू मार्न थाल्यो, यति सानो कलिला बच्चाहरूलाई पनि गोली हाल्न थाल्यो,
0: मैले
1: सरकारलाई चाहिँ जसरी पनि सिद्ध्याउनुपर्छ भनेर मान्छेहरूले चाङका चाङ त्यो प्रिन्ट बनाएर आन्दोलनको नाराहरूदेखि लिएर गएर भोलिको लागि तयार भनेर त्यो रातभरि नै हरेक घरमा जस्तो लाग्छ कि मलाई चाहिँ, त्यो हरेक ठाउँ कोही मान्छे त्यसै के भन्छ शान्तिसँग बसे जस्तो लाग्दैन कि मलाई, त्यो भोलिपल्ट चाहिँ ए जेसुकै होस्, अब जेसुकै होस्, अब कर्फ्यू त लगाइराखेको छ त्यो लाउँदाखेरि, कर्फ्यूको बेला मान्छेले त्यो कर्फ्यूको डिफाई भनेको त केही जस्तो नि केही जस्तो कि अहिले पनि त्यही भइराखेको छ।
0: मैले चाहिँ त्यतिखेर जब गोली चल्यो नि होइन, पहिलामा दिवंगत भएका ईश्वर बहादुर कार्की अधिकारी भाइ मेरो आफ्नो पर्यो भनेपछि मलाई बल्ल त्यतिखेर
1: जसँग
0: भएँ कि चिनेको, अब ह्युमन नेचर चिनेको मान्छेलाई गोली
1: हाल्यो,
0: त्यसपछि बल्ल यो चाहिँ आउट अफ कन्ट्रोल भयो भन्ने भयो मलाई चाहिँ। त्यसपछि कार्यक्रमबाट सकेर म जाँदाखेरि मेरो घरमा पनि अट्याक गर्न आएर
1: भोलिपल्ट
0: बोतल लिएर यो कसको घर भनेर, तर त्यहाँको व्यक्तिहरूले चाहिँ यो चाहिँ ब्रिटिस आर्मीमा काम गर्ने भनेपछि छोडिदिएको रहेछ भने, मतलब उनीहरूले कसलाई हान्ने पनि त्यतिको टार्गेट त थियो, तर 100% रहेछ कि भोलमुलमा मेरो पनि पर्थ्यो क्या।
1: तर अर्को चाहिँ एउटा कस्तो पनि देखिएको छ नि, त्यो भोलिपल्ट कुरा गर्दाखेरि त मलाई अचम्म लाग्छ कि, सामाजिक सञ्जाल हेरेर बसिराखेका छौँ रेडियोमा होइन, यहाँ हामीले जलाइसक्यौँ, अब यहाँबाट यो रुटबाट यसरी अगाडि बढाउँ साथी, फलानुको घर
0: डेस्टिनेसन
1: यस्तो, त्यो त साह्रै के, त्यो अब मलाई अहिले पनि यसो विचार गर्छु, नेताहरूको घर हामीले चिनिएको छैन, 1-2 जनाको नेताहरूको घर चिनिएको छ होला, केही नेताहरूको घर चिनिएको छ होला कहाँनिर होइन, इन्टरभ्यू लिन जाँदाखेरि कुरा गर्दाखेरि प्रसङ्ग बस यहाँ जाँदाखेरि चाहिँ फलाना नेता जलनाथको घर यहाँ, वामदेव गौतमको यहाँ, विष्णुको यहाँ
0: एरिया
1: एरिया थाहा छ होइन, त्यसरी होला शरसिंह भण्डारीको घर
0: उहाँहरूको
1: त्यसरी जाला होइन, तर त्यहाँ त
0: लोकेसन घर नम्बर
1: अचम्म छ क्या त्यो थियो भनेको त यो चिज धेरै तयारी भइराखेर जुन त्यो धेरै पछाडि मात्रै आयो क्या यस्तो कुरा आउँदाखेरि
0: त्योमा फर्क्यौँ हामीले. अब अहिले चाहिँ के छ त, अब दुई चार मिनट भयो नि, अहिलेको स्थिति भनिदिनु हाम्रो.
1: अब अहिलेकै चाहिँ सबैजसो पत्र पत्रिकाहरूले चाहिँ किनभनेदेखि अपेक्षा ठुलो थियो जेन जे आन्दोलन भइसके पछाडि जे जति गरे यो मुलुक सिद्ध्याउने अहिलेसम्मको प्रगति हुन नसक्नुको दोष त 35 वर्षसम्म शासन गरेका काङ्ग्रेस एमाले माओवादी होइन माओवादी अलिकति पछाडि आयो, काङ्ग्रेस एमाले सुरुदेखि नै थिए होइन, मुलुक सिद्ध्याएको चाहिँ यिनीहरूले हो भनेर जुन खालको थियो र यिनीहरू सत्ताबाट बाहिरिसके पछाडि चाहिँ मुलुकमा आमूल परिवर्तन हुन्छ भन्ने खालको जुन अपेक्षा थियो त्यो अपेक्षा मिट गर्न सकेका छैन सरकारले भन्ने खालको एङ्गलबाट नै सबै पत्र पत्रिकाहरूले आज यो खबर छापेका छन् विनोदजी. अब जस्तो म हेडलाइन मात्रै पढौँ होला, धेरै समय छैन होइन, जस्तो नयाँ पत्रिकाले लेखेका छ जेन जे आन्दोलनको एक वर्ष सरकारी आयोगकै प्रतिवेदन अलपत्र भनेको कारवाही गर्नको लागि आयोगले जुन जुन जस्तो गौरीबहादुर कार्कीको आयोग एउटा थियो त्यो आयोगको ठ्याक्क बेस लिएर चाहिँ दुईजना पूर्व प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ चाहिँ गरियो तर केही समय पछाडि दुईजना छुटिहाले होइन. अब अर्को मानव अधिकार आयोगले पनि थुप्रो मान्छेहरूलाई पोल्या छ भनौँ न एक हिसाबले होइन, सिफारिस गरेछ कारवाहीको लागि छानबिन गर भनेर सिफारिस गरेछ, त्यो त बाहिर पनि सार्वजनिक नै भएको छ. अब सार्वजनिक यो अर्थमा भइदियो कि अब के भने जनआस्था पत्रिका होइन पेपरले केही लिक गर्यो जति जति प्रतिवेदन
0: प्रतिवेदन
1: त्यो त्यति बाहिर आयो अलिकति त्यो आइसके पछाडि केही के अरे समाजमा बस चाहिँ चर्क्यो तर सरकारको तर्फबाट आधिकारिक रूपमा हुन त यो जेनेभामा पनि पुगेको छ भन्ने कुराहरू त आइराखेको छ होइन, तर यो प्रतिवेदन त्यत्रिकै अलपत्र परेर बसिराखेको छ कतिसम्म भनेको छ मानव अधिकार आयोगले त भनेदेखि भूत प्रभावी कानुन होइन यो अघिल्लो भनेको गइसकेको समयको लागि पनि कानुन बनाएर त्यो कानुनले चाहिँ कानुन आकर्षित हुने
0: रेट्रोस्पेक्टिभ भन्छ
1: एकदमै भूत प्रभावी अनि त्यहाँसम्म बनाएर गर भनेर सिफारिस गरेको छ तर सरकारले
0: तथ्याङ्क पढिदिउँ है यहाँले देखेँ राष्ट्रिय योजना आयोगको तथ्याङ्क अनुसार जेएनजी आन्दोलनले सरकारी तथा निजी क्षेत्रमा गरी कुल 84,45,00,00,000 रुपियाँ बराबरको क्षति भएको अरे होइन ठुलो धनराशि हो नि होइन
1: यो त क्षति मात्रै हो
0: क्षति मात्रै
1: अब पुनर्निर्माण गर्यो भनेदेखि यसको त तपाईँको डबल तिर्बलै लाग्छ
0: हो नि. आन्दोलन क्रममा 76 जनाले ज्यान गुमाए जसमध्ये अधिकांशको छाती टाउको र पेट र घाँडीमा गोल लागेको
1: छ
0: यो पनि एउटा एकदम
1: अधिकांशको 45 जनालाई चाहिँ सरकारले शहीद घोषणा गरेको छ बाँकी त भारपेटनीतिर पोलिएकाहरू पनि होइन यो सब
0: अरू तथ्याङ्कहरू एउटा दुइटा हेरिहालौँ होइन. सरकारले घाइते होला साधारण मध्यम र गम्भीर अति गम्भीर गरी चार वर्गमा विभाजन गरेको छ. सरकारले मध्यम घाइतेलाई 4,000 गम्भीर घाइतेलाई 9,000 र अति गम्भीर घाइतेलाई जीविकोपार्जन भत्ता बापत मासिक 18,000 दिने निर्णय गरेको छ. अर्को एउटा इन्ट्रेस्टिङ छ क्यारे होइन यो पनि पढौँ है त. दुई दिनमा 2,880 हुन्छ अरे तर 23 र 24 भदौमा देशभर 13,181 पटक फायरिङ भएको थियो अरे, अर्थात् हरेक मिनट 4.5 पटक फायरिङ भएको थियो अरे. यो पनि गजबको तथ्याङ्क होइन त, तथ्याङ्क थोरै छन् श्रोताहरू. अब हाम्रो समय गयो तर एउटा पढ्न सकिन्छ कि पढिदिइहालौँ है त. ओके, धातुका गोली चलाउन बढी मृत्युको कारण मानिएको छ त्यो पनि एउटा होइन. यति भन्दै हाम्रो समय सकियो. ती दिवङ्गत आत्माको चिर शान्तिको कामना गरौँ. बाढी पीडितहरूमा पनि ज्यान गुमाएकाहरूको आत्माको चिर शान्तिको कामना गर्दै आजको यो बसाइबाट हामी दुबईलाई बिदा दिनुहोस्. फेरि भोलि भेटौँ. नमस्कार.
2: सैन्य समुदायमा

0: जलविद्युत सुरुङमा थुनिएका श्रमिकको खोजी बाढी आएको 14 दिन पनि जारी राखिएको छ। विपद व्यवस्थापन प्राधिकरणका प्रमुख डाक्टर धर्मराज उप्रेतीले सुरुङ मध्ये चिलिमै आयोजनालाई पहिलो प्राथमिकतामा राखेर खोजी कार्य जारी राखिएको बताउनु भएको छ। सो आयोजनाको सुरुङमा खाजाघर पानी भएकाले श्रमिकहरू सकुशल रहेको विश्वासका साथ खोजी भइरहेको उप्रेतीको भनाइ छ। माथिल्लो त्रिशुली 1, 3A, 3B पनि खोजी कार्य जारी राखिएको उहाँले बताउनु भएको छ। ती आयोजनाका सुरुङमा कृत्रिम अक्सिजन पठाएर सम्भावित जीवित श्रमिकलाई बचाउन प्रयास गरिएको उप्रेतीले उल्लेख गर्नुभएको छ। जलविद्युत आयोजनामा कार्यरत रहँदा बेपत्ता भएका 900 जना मध्ये 121 जना सुरुङभित्र थुनिएको हुन सक्ने सेनाले बताएको छ। सरकारले नुवाकोटमा हैजा विरुद्धको 80,000 बढी खोप पठाएको छ। बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि स्वास्थ्य मन्त्रालयले खोप पठाउन थालेको हो। रसामा यसअघि नै खोप पठाइएको थियो। मन्त्रालयले आज नुवाकोटका लागि 80,523 डोज हैजा विरुद्धको खोपसहित 10 फ्रिज फ्री भ्याक्सिन क्यारियर 220 आइस प्याक र 8 फ्रिज ट्याग पठाएको छ। रसुवामा पर्सिदेखि हैजा विरुद्धको खोप अभियान चलाइने मन्त्रालयले जनाएको छ। बाढीका कारण खानेपानी र सरसफाइ प्रणाली नै सखाव हुँदा हैजासहित पानीजन्य रोगको जोखिम बढ्न सक्ने देखिएकोले खोप अभियान चलाउन लागिएको मन्त्रालयले जनाएको छ। चीनले बाढी उद्धार र राहतका लागि 4 विमानमा पठाएका सामग्री काठमाडौँमा अवतरण गरिएको छ। चीनले यसपटक डुङ्गा जान नसक्ने ठाउँमा जान सक्ने यन्त्र र हिलो लेदो तान्न सक्ने यन्त्र पनि पठाएको छ। नवप्रवर्तन मन्त्री महावीर पुनले सहयोग लिनुभएको छ।
1: डुङ्गा जस्तै तर डुङ्गा जान नसक्ने ठाउँमा जाने होभरक्राफ्ट र अर्को चाहिँ पर्मानेन्ट म्याग्नेट यो प्लेटफर्म यो लेदो तान्ने भनेर एउटा मेसिन आएको छ।
0: यी सामान भोलि नै त्रिशुली पठाइने पुनले बताउनु भएको छ। काङ्ग्रेसले पार्टीको 15 महाधिवेशनका लागि प्रदर्शनी हल बुकिङका लागि पत्राचार गरेको छ। असोज 16 4 दिनसम्म हुने महाधिवेशनका लागि राष्ट्रिय सभाको हल लबी पार्किङ स्थल र बगैँचा उपलब्ध गराइदिन भन्दै हल व्यवस्थापनलाई पत्र लेखिएको हो। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले 4 महाधिवेशन हुने भए पनि 6 लागि बुकिङ गर्न पत्राचार गर्नुभएको छ। काङ्ग्रेसले बाढीका कारण परिमार्जित कार्यदालका अनुसार गाउँ नगर अधिवेशन असोज 7, प्रदेशसभा क्षेत्रीय अधिवेशन प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज 10 शनिबार गर्ने निर्णय गरेको छ। बाढी प्रभावित रसुवा नुवाकोट र धादिङ जिल्लाको हकमा तोकिएको निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहसँगको समन्वयमा अधिवेशन सम्पन्न गर्ने भनिएको छ। काङ्ग्रेसमा पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेका केही नेताहरूले असन्तुष्टि जनाउँदै आएकामा महाधिवेशनमा उनीहरूको सहभागिता भने सुनिश्चित भएको छैन। काङ्ग्रेसले चेन्जी विद्रोहका बेला भएका घटनामा राष्ट्रिय मानवाधिकार आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।
2: जेन्जी विद्रोहको 1 वर्ष पूरा भएको सन्दर्भ पारेर आज विज्ञप्ति निकाल्दै काङ्ग्रेस संसदीय दलका नेता विष्णुराज अङ्गदम्बेले घटनामा संलग्न जोसुकै भए पनि कानूनी दायरामा ल्याउन माग गर्नु भएको हो। आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न भन्दै उहाँले कसैलाई राजनैतिक संरक्षण र सत्ताको प्रभावका आधारमा उन्मुक्ति दिन नमिल्ने अडान राख्नु भएको छ। विद्रोहका बेला राज्य शक्तिको दुरुपयोग गर्ने र आन्दोलनको नाममा मुलुकलाई विध्वंसतर्फ धकेल्ने दुवै पक्षलाई कार्यवाहीको दायरामा ल्याउनु पर्ने अङ्गदम्बेको माग छ। प्रतिवेदनमा आफूलाई जोगाउन सत्ता नेतृत्वबाटै कैची चलाइएको आशंका गर्ने ठाउँ देखिएको उहाँको टिप्पणी छ। उहाँले जेन्जी विद्रोहका घाइतेको दीर्घकालीन उपचार पुनर्स्थापना र सहयोग सुनिश्चित गर्न पनि सरकारसँग आग्रह गर्नुभएको छ।
0: बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको आज 4 पुरा भएको छ। महारानीको 2022 सेप्टेम्बर 8 96 उमेरमा स्कटल्यान्डको बालमोरल क्यासलमा निधन भएको हो। उहाँले बेलायतको राजगद्दीमा 70 बढी बिताउनु भएको थियो। 1952 राजा जर्ज 6 निधनपछि उहाँले 25 उमेरमा राजगद्दी सम्हाल्नु भएको थियो। उहाँको शासनकालमा बेलायतमा 15 प्रधानमन्त्री नियुक्त भएका थिए। महारानी एलिजाबेथको निधनपछि तत्कालीन युवराज चार्ल्स राजा बन्नुभएको हो। आज बेलायतमा महारानी एलिजाबेथको शासनकाल सार्वजनिक सेवा र राजपरिवारमा उहाँको भूमिका स्मरण गरिँदैछ। यही वर्ष उहाँको जन्म शताब्दीका सन्दर्भमा पनि बेलायतमा विभिन्न कार्यक्रम गरिएको थियो। बेलायतको सबभन्दा ठूलो प्रविधि कम्पनीका प्रमुखले कृत्रिम बुद्धिमत्ता एआईले मान्छेको जीवनकालमै क्यान्सरको उपचार पत्ता लगाउन सहयोग गर्ने दावी गरेका छन्। माइक्रोचिप कम्पनी आर्म होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत रेनी हासले एआईको विकाससँगै भविष्यमा आफै सिक्न सक्ने मानवरूपी रोबोटको पनि प्रयोग पनि व्यापक हुने दावी गर्नुभएको हो। तर एआईको तीव्र विकासका लागि चाहिने डेटा सेन्टर निर्माणमा प्रयोग हुने चिपको अभाव हुँदा यसको विस्तारमा अवरोध भइरहेको उहाँको भनाइ छ। खबर यति नै। नमस्कार।

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धारान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बिएबिएस गोर्खा रेडियो सुनेर बस्ने सम्पूर्ण श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर सुन्न सक्नुहुनेछ, श्रवण गर्न सक्नुहुनेछ। पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायमा म तुलसीको हार्दिक नमन। त आदरणीय श्रोताहरू, कार्यक्रम स्वर्णिम सङ्गमको बसाएको छान मैले उदय सोताङ र मनिला सोताङको स्वरमा रहेको एउटा युगल गीतबाट गरिसकेछु। सुनिल मास्केको सङ्गीत रहेको गीतले बोलेको थियो, कता गयो त्यो वैश, कता भाग्यो जागर, उमेरले साठी नाग्दा रहर भयो बगर, प्यारी घुमाउला चारै धाम, डाँडा जीवन डाँडा माथिको घाम। एउटा बुढौली उमेरको बिम्ब टिपेको गीतबाट मैले कार्यक्रम स्वर्णिम सङ्गमको बसाएको उठान गरिसकेको छु। सुनिल मास्केको सङ्गीत अनि उदय सोताङ र मनिला सोताङको स्वर रहेको थियो।

अब लागु श्रोताहरू, आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल भदौ 23 गति द्वादशी तिथि मङ्गलबार, नेपाल सम्बत 1146, तदनुसार आज सेप्टेम्बर महिनाको 8 तारिक सन् 2026 र मौसम कुरा गर्नुपर्दा श्रोताहरू, आज पनि देशका विभिन्न भागमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा सूर्योदय बिहान 5:45 जाँदा भएको थियो भने सूर्यास्त पनि भरि 6:16 जाँदा हुँदैछ। र श्रोताहरू, आज नेपालमा भदौ 23 गते जेन्जी शहीद दिवस परेको कारण पनि सरकारले सार्वजनिक बिदा दिएको छ। गएको साल भदौ 23 गते भएको जेन्जी विद्रोह र त्यसले गरेको परिवर्तनको सम्झना गर्दै जेन्जी विद्रोहमा शहीद भएका ती सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति सम्मान स्वरूप सरकारले आज सार्वजनिक बिदा दिएको छ। हामी पनि सम्पूर्ण शहीदहरूप्रति श्रद्धासुमन व्यक्त गर्न चाहन्छौँ। र नेपालमा हुने हरेक जसो परिवर्तनमा, अर्थात् यस्ता विद्रोहमा सत्ता परिवर्तन मात्रै भएको छैन, व्यवस्थाई परिवर्तन भएको छ। चाहे त्यो 2007 सालको क्रान्तिमा राणा विरुद्धको आन्दोलन, राणा शासनको अन्त्य भयो, 2046 सालको आन्दोलनले पञ्चायत व्यवस्था ढालेको थियो भने 1963 आन्दोलन पश्चात भने नेपालमा राजतन्त्रको अन्त्य भएको थियो, तर जेन्जी विद्रोह मात्र यस्तो विद्रोह हो जसले व्यवस्था परिवर्तन, संविधान परिवर्तन गरेन तर सरकार भने परिवर्तन गरेको छ। र जेन्जी विद्रोह पश्चात भएको निर्वाचनमा झन्डै 2/3 नजिक रहेर राष्ट्रपतिको सरकार गठन भएको छ। र यो आन्दोलन मा, अर्थात् जेन्जी आन्दोलनमा शहीदहरू भएका प्रति आज सम्मान स्वरूप उहाँहरूप्रति श्रद्धासुमन हामी पनि व्यक्त गर्न चाहन्छौँ। र यही भन्न चाहन्छु, एउटा देशभक्ति गीत मार्फत नेता फेरियोस्, नेतृत्व फेरियोस्, तर यो देशको नक्सा नफेरियोस्, झन्डा नफेरियोस्, यस्तै यस्तै भावको गीत, यति बेला पनि नूतन भूषालको गीत रचना अनि विश्व नेपाली र मौनिका राईको स्वरमा यहाँहरू माझमा राख्न चाहन्छु। सङ्गीत भने यसमा दीपक राज विश्वकर्माको रहेको छ।

यो देशभक्ति गीत राखे आज जयन्ती साई दिवसको सन्दर्भ पारेर जुन गीत लेख्नु भएको थियो नूतन भूषालले, सङ्गीत दीपक राज विश्वकर्माको रहेको थियो, स्वर भने विश्व नेपाली र मौनिका राईको रहेको थियो। र यो गीत पश्चात श्रोताहरू अब पनि आजको बसाइको बारे जानकारी दिने बेला भइसकेको छ। र आदरणीय श्रोताहरू, आज मङ्गलबार, फेरि पनि सम्पूर्ण आदरणीय श्रोतामा माया सम्झना र आत्मीयताले भरिएको नमस्कार भन्दै आदरणीय श्रोताहरू, घरदेशदेखि परदेश जोड्ने परिवार र साथी सङ्गीतसितको मनलाई मनैसम्म जोड्ने कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा आज पनि तपाईँका यिनै मनहरूको फोन नम्बरको प्रतीक्षामा छु। अर्थात् फ्यामिली कनेक्टिङ गर्दैछ र परदेशलाई जोड्ने दिन भएको हुनाले नेपालभन्दा बाहिर बसेर हामीलाई सुनिरहनु हुने तपाईँ आदरणीय श्रोताहरूले नै लेखेर पठाउनुभएका तपाईँका आफन्तजनका फोन नम्बरहरूमा म स्टुडियोको टेलिफोनबाट फोन डायल गर्नेछु अनि यता घर गाउँको हाल खबर जस्ताको तस्तै तपाईँसम्म पुर्याउनेछौँ कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको माध्यमबाट। आशा छ सधैँको मङ्गलबार जस्तै आज पनि यहाँले नम्बर पठाउनुहुनेछ भन्दै यति बेला भने चाहिँ म हरिभक्त कटुवाले लेख्नुभएको एउटा गीत राखिहाल्छु, स्वर सम्राट नारायण गोपालको स्वर सङ्गीतमा पोखिएर घामको झुल्को।

0: हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन?
2: पीएफबीएस गोर्खा रेडियो।
3: हजुर, आदरणीय श्रोता, बीएफबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सोडिम संगम फ्यामिली कनेक्टिङमा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। घर देशदेखि परदेशसम्मको दूरी, श्रोताहरू जति नै टाढा किन नहोस्, परिवारप्रतिको माया, आफन्तप्रतिको सम्झना अनि साथी सङ्गीहरूसितको त्यो पुराना सम्झना पलहरू कुनै पनि भूगोलको दूरीले टाढा हुनै सक्दैन। एउटै आकाश मुनि रहेका आफन्तजनहरूको खुसीमा, साथी सङ्गीहरूको खुसीमा, आफ्नो पनि खुसी खोज्दै, दुःखमा साथ र सुखमा हाँसो बाँड्दै अघि बढ्ने सम्बन्ध नै हो परिवार र साथी सङ्गीहरू। त्यसैले त श्रोताहरू, भौगोलिक दूरीले छुटाउन सक्दैन त्यो कसिलो विश्वासलाई, यही आत्मीय सम्बन्ध, यही माया र यही पारिवारिक भावनालाई जोड्ने एउटा सुन्दर सङ्गम हो कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङ। घर देशदेखि परदेश जोड्ने कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा हामी तपाईँ आदरणीय श्रोताहरूकै नेपालमा रहेका आफन्तजन, परिवारजन र साथी सङ्गीहरूका मोबाइल र टेलिफोन नम्बरको प्रतीक्षामा छौँ र ती नम्बरहरू प्राप्त भए पश्चात हामी पक्कै पनि तपाईँका आफन्तजन, परिवारजन र साथी सङ्गीहरूसित कुराकानी गर्नेछौँ। यसो भन्दै गर्दा श्रोताहरू, प्रविधिमय संसारमा रेडियो तरङ्गमै जोडेर आफन्तसँग अर्थात् आफन्तजनको कुराकानी सुन्नुपर्छ भन्ने मान्यता नलिनुहोला, किनकि यो कुराकानी, यो संवाद यति बेला भने चाहिँ तपाईँका आफन्तजन, परिवारजन र साथी सङ्गीहरूसित म बोल्दै गर्दा, कुराकानी गर्दै गर्दा त्यो केवल तपाईँ र ममा मात्र सीमित हुँदैन, अर्थात् सिङ्गो बेबेस गोर्खा रेडियो सुनेर बस्नुहुने विश्वभरिका श्रोताहरूलाई पनि थाहा हुनेछ तपाईँको गाउँको बारेमा, तपाईँका ठाउँको बारेमा अनि तपाईँको गाउँठाउँमा भइरहेको गतिविधिको बारेमा उहाँहरूलाई पनि जानकारी मिल्ने भएको हुनाले नि कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको एउटा राम्रो पाटो भनेको गाउँ चिनाउने, अर्थात् मैले मेरो गाउँको बारेमा बोल्दै गर्दाखेरि कसैलाई मुखबाट सुनाउँदैछु भने उसले मात्रै सुन्छ, तर मैले रेडियो तरङ्गबाट मेरो गाउँको बारेमा बोल्दै गर्दाखेरि जति पनि रेडियो सुनेर बस्ने आदरणीय श्रोताहरू हुनुहुन्छ उहाँहरूले पनि सुन्नुहुन्छ, एहो फलाना ठाउँ त यो ठाउँमा पो रहेछ, यो जिल्लामा पो रहेछ, त्यहाँ त यस्तो यस्तो पो हुने रहेछ भन्ने उहाँहरूलाई पनि जानकारी मिल्ने भएको हुनाले नि गाउँठाउँको प्रचार प्रसार पनि हुनेछ कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा। यदि भन्दै श्रोताहरू, तपाईँका मोबाइल र टेलिफोन नम्बरको प्रतीक्षा गर्दै एउटा गीत राख्न चाहन्छु। यादव खरेलले लेख्नुभएको गीत हो, सम्भुजित बास्कोटाको सङ्गीत अनि अमर तन्डुकारले गाउनु भएको छ, धेरै दिन भयो तिम्रो झझलको यो मनमा आउनै छोडेको, अहिलेलाई भने यही गीत यहाँहरू माझमा।

0: जसो धारो धेरै दिन भयो तिम्रो झझलको यो मनमा आउन छोडेको यो गीत राखेँ मैले अमर तन्डुकारको स्वरमा र वास्तवमा रेडियोमा सुनिरहेको नाम भेटिरहेको नाम अनि जोडिरहेको नामसँग धेरै दिन सम्बन्ध अर्थात् त्यो आत्मीयता अलिक टाढा भयो भने सम्झना आइहाल्दछ। यतिखेर हरि राईजीले फेल्थम लन्डनबाट लेख्नुहुन्छ, नमस्कार तुल सर, म पनि हाजिर जनाउँदै यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनिरहेको छु र हामी सबैको अन्तर्राष्ट्रिय चेली जुनिना राईज्यूको बोली नसुनेको पनि रेडियोमा धेरै भयो, आज सम्पर्क गरिदिनु होला है भन्नुभएको छ। उहाँ चाहिँ धनकुटा बस्नुहुन्छ जुनिना राई, उहाँलाई जोडिहाल्छु। जुनिना बहिनी नमस्ते सेवा।
1: हजुर नमस्ते दाइ सेवा।
0: अनि धनकुटातिरको मौसम कस्तो छ हौ आज?
1: आज भोलि त दाइ घाम लागिरहेछ, दुई तिन दिन भयो त्यस्तो पानी परेको छैन, घामै लागिरहेछ दाइ।
0: घमाइलो छ है?
1: हजुर।
0: यता काठमाडौँमा भने चाहिँ अघि म घरबाट रेडियो आउँदै गर्दा सिमसिम पानी परेको थियो, रेनकोट ओढेर रेडियो आउँदै थिएँ, ठ्याक्कै बागमती पुल तरिसकेपछि फेरि यता चाहिँ घमाइलो धुलो उडिरहेको थियो। काठमाडौँको मौसम त यस्तो हुन्छ भनेपछि धनकुट्टातिर मुगातिर चाहिँ अहिले घाम लागिरहेको छ।
1: हजुर हाम्रोमा पनि त्यस्तै छ दाइ, अब कुनै ठाउँ पानी पर्ने, ठुलो पानी पर्ने, कुनै ठाउँ पानी नै नपर्ने, त्यस्तो पनि हाम्रोतिर पनि त्यस्तै छ
0: दाइ। अनि धनकुट्टा मुगाको एउटा विशेषता केही छ भने बताइदिनुहोस् न, तपाईँलाई त त्यो ठाउँको थाहा छ नि।
1: विशेषता त त्यस्तो त्यति धेरै राम्रो राम्रो खालको त विशेषता छैन दाइ, अब नराम्रो खालको चाहिँ धेरै छ।
0: धेरै छ होइन भनेपछि राम्रो खालको भन्दा
1: राम्रो खालको चाहिँ छैन, नराम्रो खालको चाहिँ धेरै छ। अब त्यसमा पनि नराम्रो खालकोमा एउटा भन्नुपर्दा चाहिँ मुगाको बाटो चाहिँ एकदम खतम छ, त्यो चाहिँ एकदम नराम्रोमा पर्छ दाइ।
0: बाटो खतम छ है, बर्खायाममा हिँड्नलाई चाहिँ अलिक समस्या छ क्या?
1: आज भोलि त धेरै समस्या छ नि दाइ।
0: हो
1: हजुर एकदम धेरै पानी पर्यो भने त हिँड्नै सकिँदैन, गाह्रो हुन्छ।
0: अनि स्थानीय सरकारलाई यसो गएर कोट्याउनु न, यो हाम्रो बाटो के गरेको भनेर।
1: यस्तो छ अब यो पाक्रीवासदेखि घोरेटारसम्मको त्यो अब उता सङ्घीय सरकारबाटै पहिला बजेट निकासा भएर थोरै उयो सडक चाहिँ थोरै बनाएर थियो, अनि त्यतिकै त्यो ठेकेदारहरूले गर्दाखेरि अब ठेकेदारहरूले थोरै गरे अनि उनीहरू कता भागिहाले, अनि त्यही भएर त्यो सडकमा चाहिँ अनि यता अब स्थानीय सरकारहरूलाई भन्दाखेरि चाहिँ अब माथिबाटै भएको छैन, अनि माथिबाटै मुद्दा लागेको छ, अनि त्यो हामीले गर्न सक्दैन भनेर भन्नुहुन्छ, अनि
0: त्यही भएर पनि हो। अनि खेतीपाती सिद्धियो त उसो भने?
1: खेतीपाती अब धानहरू गोड्ने बेला हुँदैछ दाइ, अब कोदोहरू रोपिसकियो,
0: धान गोड्ने बेला भयो है।
1: हजुर धान गोड्ने टाइम भयो अहिले चाहिँ।
0: अनि आज तपाईँलाई चाहिँ हरि राईजीले सम्झनु भयो फेल्थम लन्डनबाट है, हरि राईजीलाई केही भन्न चाहनुहुन्छ? अब जुनिना राई बहिनीलाई नचिन्ने त को छ होला, बेबेस गोर्खा रेडियोका सबैले चिन्नु नै हुन्छ।
1: हजुर दाइ उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु, उहाँले गर्दा नै आज हजुरसँग बोल्न मौका मिल्यो, अब धेरै धेरै धन्यवाद दाइलाई अनि उहाँको कार्य सफलताको शुभकामना भन्न चाहन्छु।
0: अब तपाईँको आवाज सुन्दा सुन्दै उता बोस्टन युएसएबाट रघु भट्टराईजीले ओहो आज त हाम्रो अन्तर्राष्ट्रिय चेलीको आवाज सुन्न पाइयो भन्नुभएको छ, नर्थ क्यारोलिनाबाट एनपी पर्दैछ ल है मैले पनि सुन्दैछु है हाम्री चेली अन्तर्राष्ट्रिय चेली जुनिना बहिनीको आवाज रेडियोमा, मलाई पनि त्यतै धनकुट्टातिर पो छु जस्तो भइरहेछ भनेर लेख्नु भएको छ।
1: हजुर उहाँहरू दुवैजनालाई मेरो तर्फबाट पनि धेरै धेरै सम्झना, अनि अहिले उहाँहरू त काम गर्दै हुनुहुन्छ होला, अब बिहानी भयो होला, उहाँहरूलाई पनि गुड मर्निङ भन्न चाहन्छु यहीँबाट।
0: हजुर अनि सबै ठिक छ उसो भने?
1: हजुर सबै ठिकै छ दाइ, अहिले चाहिँ अब दसैँ आए जस्तो जस्तो हुँदैछ
0: मौसम पनि होइन।
1: हजुर
0: अनि दसैँमा हुन त अब तपाईँ त्यहीँ बस्नुहुन्छ, कतै जाने सोच छ कि गाउँमै दसैँ मनाउने हो?
1: हजुर दाइ अब हामी त गाउँतिरै बसिन्छ दाइ, गाउँतिरै अब जाने ठाउँ त्यस्तो डुल्ने घुम्ने त्यस्तो केही पनि छैन, गाउँघरतिरै बस्ने, गाउँघरतिरै रमाइलो गर्ने दाइ।
0: हजुर ल सुन्दर ठाउँ छ धनकुट्टा है, त्यसमा पनि मुगा पनि राम्रो ठाउँ धनकुट्टाको, र तपाईँसँग आज यसरी कुराकानी गर्ने यो मौका मेसो चाहिँ हाम्रा हरि राईजीले जुराइदिनु भयो, म हरि राईजीलाई धन्यवाद दिँदै म हरि राई र मेलिना राईले गाउनुभएको एउटा गीत राख्छ चट्ट रुमाल तपाईँ लगायत सम्पूर्ण श्रोताहरूको लागि तपाईँसँग बिदा हुन्छ है त जुनिना बहिनी।
1: हजुर हस् हुन्छ दाई, हरि राई दाईलाई फेरि पनि धन्यवाद, अनि मलाई चिन्ने सबैलाई मिठो सम्झना।
0: नमस्ते हजुर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो धनकुटा मुगाबाट जुनिना राई। जुनिना राई बहिनीलाई देवेश गोर्खा रेडियोका श्रोताहरूले एउटा विशेषण थपिदिनु भएको छ, एउटा नाम दिनुभएको छ, अन्तर्राष्ट्रिय चेली भनेर। वास्तवमा नेपालमा यस्ता नामहरू प्रख्यात पनि हुने गर्दछ। हरिभक्त कटुवाल माखनलाई स्वर सम्राट नारायण गोपाललाई गोपी शेरचन्दले नि स्वर सम्राटको नामकरण गर्नुभएको थियो। यसै गरी भक्तराज आचार्यलाई हामी भजन शिरोमणि भन्ने गर्दछौँ। र बेबेसको एकजना श्रोता जुनिना राई बहिनीलाई हामी अन्तर्राष्ट्रिय चेली भनेर चिन्दछौँ, किनकि बेबेस गोर्खा रेडियो मार्फत सबैजनासँग परिचित हुनुहुन्छ। र यो नम्बर आज हरि राईजीले फेल्थम लन्डनबाट दिनुभएको थियो, उहाँलाई धन्यवाद दिँदै अब भने म हरि राई र मेलिना राईले गाउनुभएको एउटा रमाइलो गीत राख्न चाहन्छु, चेक्टे रुमाल।

कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो, अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।

हजुर श्रोताहरू, यो ज्यानलाई विश्वास गर, ज्यानलाई विश्वास गर्ने यो आग्रह थियो यहाँ आङ्गेलु शेर्पाको रोज मोक्तानको शब्द सङ्गीत अनि आङ्गेलु शेर्पाको स्वरमा रहेको यो गीत यहाँहरू माझमा राखे र यो गीत सँगसँगै बिहेबेस गोर्खा डेलीको यो प्रस्तुति, मङ्गलबारको प्रस्तुति कार्यक्रम सोडेम सङ्गम फ्यामिली कनेक्टिङमा सम्पूर्ण श्रोताहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु। र यो गीत बज्दै गर्दाखेरि मैले एउटा नम्बरमा फोन डायल गरेको थिएँ, बेलायतबाट कृष्ण गुरुङको नम्बर दिनुभएको थियो मोहन गुरुङ दाईले, तिलोतमा रूपन्देहीमा बस्ने उहाँको भाइ कृष्ण गुरुङको नम्बर दिनुभएको थियो। उहाँले घरको हाल खबर साथै खेतीपाती के हुँदैछ, खङ्गोमा माछा कत्तिको पर्दैछ होला कुन्नी भन्ने एउटा जिज्ञासा राखेर नम्बर दिनुभएको थियो। मैले यो गीत बज्दै गर्दा दुईचोटि उहाँलाई फोन डायल गरेँ, रिङटोन पुरै गए तापनि उहाँले फोन उठाउनु भएन। है मोहन गुरुङ दाई, तपाईँलाई मैले यही जानकारी गराएँ, उहाँले फोन उठाउनु भएछ भने फेरि पनि केही छिनपछि म फोन डायल गर्नेछु, उठाउनु भएछ भने त म कुराकानी गरि नै हाल्छु। धन्यवाद दिन चाहन्छु यहाँलाई। हरिराईजीले चाहिँ तुल सर धेरै धेरै धन्यवाद छ है, जुनिना राई बहिनीलाई कनेक्ट गरिदिनु भयो भनेर लेख्नु भएको छ, र सबैको दिन पनि एकदम रमाइलो बितोस् भनेर लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु हरिराईजीलाई, उहाँ अहिले बेलायतबाट हुनुहुन्छ। र यति बेला भने नूतन भूषालजी इजरायल भाज लेख्नुहुन्छ, आहा हरियै भएछ बैली खेल्ने समय भएछ, नमस्कार सर हाजिरमा छु है, घरदेशदेखि परदेशसम्मको कुराकानी सुन्नको लागि कर्म गर्दै अबोध निहत्य जेन्जी कलिला शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, जुन उद्देश्यले आन्दोलन भएको थियो त्यो सफल रहोस् भन्ने लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु हाम्रा गीतकार नूतन भूषालजीलाई। अघि मैले उहाँले लेख्नुभएको गीत पनि राखिसकेको छु, आज जेन्जी दिवसको सन्दर्भ पारेर नेता फेरिन्छ नेतृत्व फेरिन्छ फेरिँदैन हाम्रो चन्द्र सूर्य बोलको गीत, र यो मजाले धान फलिरहेको ठाउँ जुन ठाउँ हो यो चाहिँ नूतनजी लगायत श्रोताहरूलाई पनि जानकारी गराउन चाहन्छु, ठ्याक्कै मेरै घरको माथिल्लोपट्टिको भनौँ डिल त नभन, यो एकदमसम्म छ त्यो हल्का रुखहरू भएदेखि मास्तिरपट्टिको त्यो धानबारी सबै एक किसिमले भने एउटा फाँट जस्तो छ, र त्यहीँको तस्विर हो। र अलैँची पनि अहिले त त्यो आधी धान बाली मासेर अलैँची लगाइन थालेछ, पछिल्लो समय यो अलैँचीको भाव आकाशसँगै यस्तो भनौँ खेतबारीमा पनि अन्न उब्जाउने ठाउँमा अलैँचीहरू रोपिन थालेको छ है त, नूतनजीलाई जानकारी गराए। अनि कुलराज दुराजीले बेलायतबाट नमस्ते भनेर लेख्नु भएको छ, स्कटल्यान्ड छेउबाट उहाँलाई पनि नमस्कार भन्न चाहन्छु। भवन गुरुङ दाई लेख्नुहुन्छ, फान ब्रो बेलायतबाट हुनुहुन्छ, नमस्कार तुलजी, आज जेन्जी आन्दोलनको एक वर्ष पुगेको दिन सम्पूर्ण जेन्जी आन्दोलन र भोटेकोशी बाढीमा ज्यान गुमाउनुभएका मृत आत्माहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु। अनि हजुरको शब्द उदय मनिला सोताङको आवाज अनि सुनिल मास्केको सङ्गीत उमेरले साठी नाग्दा गीत साह्रै मान्छे हौ तुलसीज्यू भनेर लेख्नु भएको रहेछ, धन्यवाद दिन चाहन्छु। कहिलेकाहीँ यो गीतको सिर्जना चाहिँ अरूको मुखारविन्दबाट पनि हुने गर्दछ है भवन गुरुङ दाई, यो गीत चाहिँ मैले केही वर्ष अगाडि यस्तै अब त काठमाडौँ बिस्तार बिस्तार बिहान बेलुका जाडो सुरु भइसकेको छ भन्दा पनि हुन्छ, दिउँसो गर्मी भए तापनि बिहान बेलुका हलुका चिसो बढिसकेको छ, यस्तै यस्तै पुष या माघ महिना कहिले थियो घाम तापिरहेको एकजना बुढी आमाले कसैसित गर्दै गरेको संवाद सुनेर लेखे गीत हो। उहाँको छोरा बुहारी अमेरिका बस्नुहुँदो रहेछ, उहाँहरू पनि युएसए जानुभएको रहेछ, अनि एकजना अर्को व्यक्तित्वले सोधिहाल्नु भन्दा आमा त आमा बुवा त अमेरिका जानुभएको कति छिटो फर्किनु भएको छ, यसो छ सात महिना बस्नुपर्ने एक वर्ष बस्नुपर्ने छोरा बुहारीसँग भन्दा उहाँको मुखारविन्दबाट आयो कि अब यो बुढौली उमेरमा अमेरिकामा छोराबारीको नि कामले गर्दा सित्तिमिति भेट नहुने, हामी पाको उमेर पुगेका बुढाबुढीको लागि त्यो ठाउँ भन्दा त नेपाल ठिक छ, अब हामी त डाँडामाथिको घाम चारधाम घुम्ने भनेर बोल्नुभयो। ठ्याक्कै त्यो चारधाम घुम्ने डाँडामाथिको घाम भन्ने शब्दले चाहिँ मलाई हिट गर्यो र मैले यो गीत लेखेको, कता गयो त्यो वैश्य कता भाग्यो जाँगर, उमेरले साठी काट्दा रहर भयो बगर, प्यारी घुमाउला चारै धाम, जीवन डाँडा माथिको घाम भनेर। जे होस् यो सबैको जीवनमा आउने एउटा भनौँ न चक्र पनि हो, र यति बेला भने बुढौलीको सम्झना बुढौली उमेरमा उमेरको सम्झना गर्दै गर्दाखेरि मलाई एउटा गीतको सम्झना आयो, भुवन गुरुङ दाई लगायत सम्पूर्ण श्रोताहरूको लागि राखिहालेँ है, शिला राई र अनिल कोइ राईले गाउनुभएको गीत उहिलेको माया साह्रै रसिलो,

हजुर श्रोताहरू, यहीको जमानामा हामीलाई त्यो पुरानो अर्ग्यानिक मायाको सम्झना छलझली आइ नै हाल्दछ र उहिलेको माया साह्रै रसिलो। यो गीत राखेँ मैले शिला राई र अनिल खोए राईको स्वरमा। र अब भने चाहिँ श्रोताहरू, बिएमएस गोर्खा रेडियोको समाचारको पनि समय हुन लागिसकेको छ र यति बेला भने यहाँहरूलाई समाचारतिर लैजान चाहन्छु खेमराज गुरुङको शब्द सङ्गीत रहेको एउटा गीतबाट। र यो गीतमा स्वर रहेको छ राजेश पायल राईको सिरै फुल शिरबन्दी। यो गीत पश्चात भने चाहिँ समाचार सुन्न सक्नुहुन्छ र समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा भेट्नेछौँ।

0: रसुवाको भोटेकोसी जलविद्युत आयोजनाको केवल सुरुङमा एकजनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले रोङ्गामा रहेको सुरुङमा ड्रोनबाट खोज्ने क्रममा शव फेला परेको जनाएको छ। अन्य पाँचवटा आयोजनाका सुरुङमा पनि खोजी कार्य चलिरहेको सेनाले उल्लेख गरेको छ। त्रिशुली 3B को संरचना खोज्न 100 बढी जनशक्ति परिचालन गरिएकोमा अहिलेसम्म आयोजनाको कुनै संरचना फेला पार्न नसकेको पनि सेनाले जानकारी दिएको छ। सेनाका अनुसार नुवाकोटमा एउटा बेलिब्रिज र अर्को एउटा झोलुङ्गे पुल बनाउने काम पनि भइरहेको छ। रसुवा पारीका कारण सम्पर्कविहीन हुनेको संख्या बढेर 5326 पुगेको छ। रसुवाबाट सबभन्दा बढी 2860 बेपत्ता भएका विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। नुवाकोटबाट बेपत्ता हुने 1981 नेपाली नागरिक छन्। कुल सम्पर्कविहीन मध्ये शनाखत भएका 102 शव खटाइएको प्राधिकरणले उल्लेख गरेको छ। भेटिएका तर शनाखत नभएका शवलाई पनि प्राधिकरणले बेपत्ताको सूचीमा राखेको छ। हालसम्म 1357 जनाको शव फेला परेको छ। सशस्त्र द्वन्द्वका क्रममा माओवादीले कब्जा गरेको सम्पत्ति फिर्ता गर्न सर्वोच्च अदालतले सरकारलाई 6 महिनाको म्याद दिएको छ।
1: 2055 सालमा तत्कालीन माओवादीले कब्जा गरेका घर जग्गा फिर्ता र क्षतिपूर्ति सहित यसअघि अदालतबाट भएका आदेश कार्यान्वयन नभएको भन्दै धनुषाका द्वन्द्व पीडित चिरञ्जीवी बासगिरीले दायर गरेको अवहेलना मुद्दामा सर्वोच्चले सरकारलाई कब्जा सम्पत्ति फिर्ता गराउन अल्टिमेटम दिएको हो। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले कब्जा गरिएका गिरीको सम्पत्ति फिर्ता, हानि नोक्सानीको क्षतिपूर्ति तथा राहत र पुनर्स्थापनाको व्यवस्था गर्न गृह मन्त्रालय र कानून मन्त्रालय सहित जिल्ला प्रशासन कार्यालय धनुषालाई आदेश दिएको हो। सर्वोच्चले यो आदेश 6 महिनाभित्र पूर्ण कार्यान्वयन भए नभएको प्रतिवेदन पेश गर्न फैसला कार्यान्वयन निर्देशनालयलाई निर्देशन पनि दिएको छ। यो आदेश 6 महिनाभित्र कार्यान्वयन नभएमा जिम्मेवार पदाधिकारीमाथि अदालतको अवहेलनामा कारवाही र सजाय हुने चेतावनी समेत सर्वोच्चले दिएको छ। धनुषाका गिरी सशस्त्र द्वन्द्वका कारण 2055 सालदेखि थाकथलबाट विस्थापित हुनुभएको थियो। आफ्नो घर जग्गा कब्जा र 27,70,000 सम्पत्ति लुटपाट भएको गिरीको निवेदनमा उल्लेख छ। यसअघि अदालत र मन्त्री परिषदले समेत घर जग्गा फिर्ता गराउन स्थानीय प्रशासनलाई निर्देशन दिँदा कार्यान्वयन नभएपछि गिरी सर्वोच्च अदालत जानुभएको हो।
0: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल 2079 पुस 17 गते उद्घाटन गरिएको हो। त्यसै त आन्तरिक उडानमा सीमित भएको विमानस्थलबाट आगामी असोज 7 गतेदेखि फ्लाई दुबईले नियमित उडान भर्ने खबरले पोखरेली उत्साहित छन्। पोखराबाट कृष्ण तवाडीको रिपोर्ट।
2: पोखराबाट विश्वका अन्य सहरमा सिधा उडान सञ्चालनका लागि विभिन्न समयमा पहल नभएको होइन, तर यसले सार्थकता पाउन सकेन। केही चार्टर्ड उडान हुनुबाहेक यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान नभइरहेको अवस्थामा यही असोज 7 गतेदेखि फ्लाइ दुबईले पोखरा दुबई सिधा उडान शुरू गर्न लागेपछि यहाँका व्यवसायी उत्साहित छन्। फ्लाइ दुबईले 1 महिना अघि नै टिकट बुकिङ खुला गरिसकेको छ। नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स नाटा गण्डकीका प्रथम उपाध्यक्ष राजेश पहाडीले पोखरा दुबई उडानले पोखरा विश्वका अन्य धेरै सहरसँग जोडिने अवसर सहित पोखराको अन्तर्राष्ट्रिय पहिचान, पर्यटन प्रवर्धन तथा आर्थिक गतिविधिको विस्तारमा सहयोग पुग्ने बताउनुहुन्छ।
3: अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको यतिका समय बित्दा पनि आजसम्म रेगुलर हामीले फ्लाइट गर्न नसक्नु, बिचमा दुई चारवटा हामीले एउटा हातको औँलामा गन्न सक्ने हिसाबका चार्टर फ्लाइटहरू मात्र भए होइन, त्यसमै हामी सीमित रहनुपर्ने अवस्था रह्यो। र पनि आज फ्लाइ दुबईले 23 सेप्टेम्बरदेखिबाट पोखरा दुबई अन्तर्राष्ट्रिय एउटा उडान सुरु गरिरहेको छ। यो पोखराबाट दुबईको लागि अन्तर्राष्ट्रिय उडान भनेको हाम्रो लागि एउटा दुबई समूहको मात्र नभइकन यो विश्वका 130 राष्ट्रभन्दा बेसीमा चाहिँ हाम्रो कनेक्टिभिटी पोखराकोसँग जोडिँदै छ है भन्ने एउटा चाहिँ हाम्रो लागि पोखरेलीको लागि चाहिँ विशेष गरी पोखरेलीको लागि चाहिँ यो एकदम अवसरको समय हो जस्तो लाग्छ मलाई। त्यसमा पनि अब हामी चावल व्यवसायी प्रत्यक्ष रूपमा एयरलाइन्ससँग जोडिएका व्यवसायी छौँ। व्यवसायीले आज यो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउनको लागि अब हिजोको दिनमा पनि हामी चार्टर उडानमा चाहिँ नि आफ्नै बोजीका पैसा खर्च गरेर चाहिँ नि सिन्धु उडेर चाहिँ हामीले चार्टर उडानलाई सफल बनाएकै हो।
2: फ्लाइ दुबईले उडान सुरु गर्ने तयारीले उत्साह छाए पनि यसलाई दिगो बनाउने चुनौती बाँकी नै छ। पोखराबाट उडान सुरु गरेपछि यसलाई स्थायित्व दिनका निम्ति स्थानीयको सहयोग महत्वपूर्ण हुनेछ। फ्लाइ दुबईका नेपाल स्थित जनरल म्यानेजर नवराज साईले पोखरा उडानलाई दिगो बनाउने र आफूहरूले सेड्युल उडान नै सुरु गरेकाले पोखराबाट उडान भर्दा यात्रु कम भए पनि उडान नियमित सञ्चालन गरिने बताउनुहुन्छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: हजुर सोधा, रमाइलो लोक भाका राखेँ, लोकदोरी गीत राखेँ मैले यहाँहरू माझमा, दुर्गा बिराई र जुनु जुना शिरीषको स्वरमा। र यसै गीतको साथ आज मैले कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको यो व्यवसायको दोस्रो खण्ड, दोस्रो घण्टाको उठान गरिसकेको छु र फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रम स्वागत गर्न चाहन्छु। र भोलि बुधबारको कार्यक्रममा भने चाहिँ लोक गायक हुनुहुन्छ दुर्गा बिराई, उहाँलाई मैले अतिथिको रूपमा निम्त्याएको छु। तर यति बेला भने चाहिँ कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा बेलायतबाट एउटा नम्बर प्राप्त भएको छ, होमा पाइम लिम्बुले अधिवक्ता लीला लिम्बुको नम्बर दिनुभएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। लीलाजी नमस्ते। हजुर
1: नमस्ते।
0: अनि के छ, आरामै हुनुहुन्छ? अहिले त धरानतिरै हुनुहुन्छ होला है, आज त अब सार्वजनिक बिदा पनि परेको हुनाले। आज अदालतको सम्पूर्ण कामहरू बन्द भएको हुनाले तपाईँ घरतिरै हुनुहुन्छ, भनेपछि छुट्टी पाउनुभयो? आज मेरा मित्र पनि एकजना हुनुहुन्छ अधिवक्ता, वरिष्ठ अधिवक्ता अरुण पौडेल, उहाँ पनि आज घरमै हुनुहुन्थ्यो कि अघि, मैले तपाईँलाई त्यही भएर मैले घरमै हुनुहुन्छ होला भनेर। अनि के छ त अहिले धरानतिरको मौसम कस्तो छ?
1: अहिले धरानतिरको मौसम राम्रै छ, अहिले जस्तो गर्मी पनि छैन अनि अहिले चिसो पनि आइसकेको छैन, तर गर्मीको स्टेज चाहिँ अलिकति अगाडि बढेर अब चिसो आउला आउला जस्तो भइरहेछ।
0: बिहान बेलुका काठमाडौँमा पनि हल्का चिसो बढेको छ।
1: हजुर, आज चाहिँ घाम पनि लागेको छैन, आज चाहिँ अब एकदमै शीतल छ, पानी पनि परेको छैन, घाम पनि लागेको छैन, एकदम राम्रो वातावरण छ आज चाहिँ।
0: धरान त यसै सुन्दर नगरी, अब हुन त अब तपाईँ यता इटेरी, माफ गर्नु होला, सुनसरी इनोरा आउनुपर्छ आफ्नो पेसाले गर्दा, होइन लफम तपाईँको त्यहाँ भएको हुनाले इनोभरमा धेरै गर्मी, धरान पुगेपछि तरारा काट्दै गएपछि अलिअलि त्यो वरपरको वातावरण पनि त्यो चिसोपन त आइहाल्छ।
1: हजुर हजुर, इट तरारा आइपुगेपछि चाहिँ अनि एकदमै आफूलाई सास पसे जस्तो, अलिकति एनर्जी आए जस्तो हुने।
0: हजुर, तरारा चाहिँ एकताका चाहिँ सेक्वाको लागि साह्रै प्रख्यात ठाउँ भनिदिन्थ्यो, जस्तै काने पोखरी खिरको लागि तरारा सेक्वाको लागि भनिन्थ्यो, अहिले त्यस्तो छ कि छैन?
1: अहिले त अब त्यस्तो सेक्वाहरू धेरै ठाउँ नै खुलिसक्यो र पनि अहिले तरारामा त्यस्तो छ,
0: जस्तै एउटा ब्रान्ड हुन्छ नि काठमाडौँमा बाजेको सेक्वा भनेपछि सबै पुगिहाल्छन् भने जस्तो, होइन तराराको सेक्वा
1: अहिले छ, अहिले पनि त्यस्तो अब जुन उहाँहरूको ब्रान्ड त छँदै नै छ, होइन उहाँहरूको ब्रान्ड त अब चलि नै, पहिला पनि चलेको हो, अहिले पनि चलि नै रहेछ।
0: हजुर,
1: तर जति पहिला जस्तो भिड चाहिँ हुन्न।
0: हजुर, अनि आज सम्झनु भयो त होमाजीले, पुराना दिनहरूको सम्झना पनि भयो होला उहाँलाई, आज छुट्टी छ पक्कै पनि, मेरो साथी घरतिरै हुनुहुन्छ होला भनेर उहाँले लेख्नु भएको छ, उहाँ चाहिँ सायद अब बेलायतमा त ड्युटीमा हुनुहुन्छ होला तर पनि रेडियो सुनिरहनु भएको छ, होमाजीलाई केही भन्न चाहनुहुन्छ?
1: उहाँलाई म धेरै धेरै सम्झिरहेको छु, धेरै धेरै सम्झन चाहन्छु र उहाँलाई अब यही कार्यक्रम मार्फत उहाँलाई होइन धेरै धेरै माया अनि धेरै धेरै सम्झना र अनि छिटो भेट हुन पाऊँ भन्ने एउटा होइन एउटा तृष्णा जागिरहेछ, हजुर आशाहरू जागिरहेको छ र अब उहाँ अहिले काममै हुनुहुन्छ होला, अब उहाँ काममै भए पनि यो कार्यक्रम सुनिरहनु भएको छ भने होइन धेरै धेरै धेरै धेरै
0: सुनिरहनु भएको छ, उहाँले सुनेर नम्बर दिनुभयो।
1: ए हजुर हजुर, धेरै धेरै सम्झेको छु हाम्रो विगतको बचपन जुन विगत थियो त्यो त्यसलाई म धेरै धेरै मैले सम्झिरहेको छु, उहाँलाई फेरि एकचोटि त्यो स्मरण गर्न चाहन्छु उहाँलाई होइन र अनि उहाँलाई चाहिँ अब जहिले हाँसी खुसी जिन्दगी बिताउनु परोस्, प्रत्येक स्टेपहरू चाहिँ उहाँलाई चाहिँ सफलताले चुमोस्, उहाँको प्रत्येक स्टेपहरू खुसी अनि उहाँको एउटा होइन अब उहाँले अहिले अब आउँदै हुनुहुन्छ नेपालमा पनि, उहाँको छोरा कान्छा छोराको विवाह हो नगर्ने अनि अब नेपाल नेपाल पनि आउँदै हुनुहुन्छ, त्यतिखेर
0: नेपाल आउँदै हुनुहुन्छ उहाँ,
1: हजुर नगरेको प्रतीक्षामा छु अनि मङ्सिर नगते कहिले आउँछ भन्ने नै भइरहेछ मलाई पनि, मङ्सिर नगते चाहिँ हामी काठमाडौँमा भेटेर चाहिँ एकदमै अब उहाँको छोराको गोदावरीमा विवाह भइरहेछ, गोदावरीमा बबाल भीषण एकदम उहाँ र मेरो चाहिँ अब विवाहमा चाहिँ अब क्याबरुम नाच्ने होइन अब भेटघाट गर्ने रमाइलो गर्ने भन्ने खालको एउटा उत्सुकता बोकेर बसिरहेको छु। उहाँ अहिले अब काममा हुनुहुन्छ होला होइन, उहाँको काममा उहाँलाई जहिले पनि एउटा काम गर्ने एनर्जी मिलोस् होइन, जहिले पनि उहाँलाई त्यो एउटा के भन्छ लेन्डिनेस नहोस्, उहाँलाई एनर्जी मिलोस् अनि र अब उहाँको प्रत्येक स्टेपहरू सफल होस् लगायत उहाँको श्रीमान मेरो मामा पढ्नुहुन्छ हजुर मेरो मामा हो उहाँ अनि मेरो चाहिँ उहाँ मामालाई पनि मैले धेरै धेरै सम्झेको छु अनि उहाँ मामा चाहिँ एकदमै अब के भन्ने अब राम्रो हुनुहुन्छ अब उहाँ कहिले पनि त्यस्तो खालको के एकदमै अब आफ्नो एउटा के अरे कुनै पनि एउटा नाता सम्बन्ध परिवार समाजमा चाहिँ उहाँ एकदमै राम्रो खालको हुनुहुन्छ होइन त्यसले गर्दाखेरि उहाँको जुन त्यो गुण छ जुन त्यो उहाँको स्किल छ त्यसलाई चाहिँ म धेरै सम्मान गर्दै होइन हामी पनि उहाँको स्किललाई चाहिँ हामीले कपी गर्दै त्यसरी नै हामीले पनि जिन्दगी बिताउन पाऊँ त्यसरी नै हामी अगाडि बढ्न पाऊँ भन्ने मैले सोचेको छु आशा राखेको छु
0: हजुर साह्रै खुसी लाग्यो अब चाँडै भेट पनि हुँदै रहेछ तपाईँले भनिहाल्नुभयो नेपाल आएको वखत पक्कै भेट हुनेछ होला तपाईँहरूको र त्यतिखेर मन खोलेर कुरा हुन्छ होला र आज भने मैले यतिमै कुरालाई बिसाएँ है त हस् नमस्ते हजुर आदरणीय श्रोता उहाँ हुनुहुन्थ्यो अधिवक्ता लीला लिम्बू होमा पायम लिम्बूको बाल्यकालको साथी धरानबाट हुनुहुन्थ्यो उहाँ र होमाजी बेलायतबाट हुनुहुन्थ्यो र होमा पायम लिम्बूलाई धन्यवाद र अधिवक्ता लीला लिम्बूलाई पनि धन्यवाद दिँदै आऊ भने म होमा पायमकै रचना रहेको एउटा देशभक्ति गीत राख्न चाहन्छु आज जेन्जी शहीद दिवस पनि परेको हुनाले उहाँकै शब्द रचना अनि मकर योञ्जनको स्वर सङ्गीत रहेको गीत यहाँहरू माझमा

0: एसबीएस गोर्खा रेडियो।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर

हजुर आदरणीय श्रोताहरु, तिमीबाट तिम्रै त्यो मन चोरौँ चोरौँ लाग्यो, आँखा लोभी भएको हो कि हेरौँ हेरौँ लाग्यो। गायकमा गायिका जिग्मे छोकी घिसिङको स्वरमा रहेको यो गीत राखेँ मैले यहाँहरू माझमा। र यो गीत पश्चात बिएबिस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा रेडियो सुनेर बस्ने सम्पूर्ण आदरणीय श्रोतालाई फेरि पनि स्वागत गर्न चाहन्छु। र यसबिचमा ब्रुनाईबाट एउटा नम्बर प्राप्त भएको थियो, बिएबिस सहकर्मी पनि हुनुहुन्छ उहाँ, ब्रुनाईबाट कार्यक्रम पनि सञ्चालन गर्नुहुन्छ। धनराज रायजीले चाहिँ आफ्नी मामाकी छोरी दिदी शर्मिला राईको नम्बर दिनुभएको थियो। उहाँ चाहिँ ओखल ढुङ्गा मलुङआठ रङ्गादीप माध्यमिक विद्यालयमा शिक्षिकाको रूपमा कार्यरत पनि हुनुहुँदो रहेछ। र मैले उहाँलाई फोन डायल गरेँ, पटक पटक फोन डायल गरेँ, तिनचोटि फोन डायल गरेँ, तिनैचोटि रिङटोन पुरै गए तापनि उहाँले टेलिफोन उठाउनु भएन। सायद उहाँ कतै व्यस्त हुनुहुन्छ होला, कहिलेकाहीँ गाउँघरमा मोबाइल राखेर यसो गाउँको जीवन यसै व्यस्तता हुने गर्दछ, दायाँ बायाँ कतै लाग्नु भएको छ या काममा व्यस्त हुनुहुन्छ होला, त्यही भएर फोन उठाउनु भएन। यदि फोन उठाउनु भएको म अवश्य कुराकानी गर्ने थिएँ। यसै गरी अर्को नम्बर पनि फोन नउठेको मैले जानकारी गराइसकेको छु, फेरि पनि जानकारी गराउन चाहन्छु। मोहन गुरुङ दाईले युकेबाट एउटा नम्बर दिनुभएको थियो भाइ कृष्ण गुरुङको, उहाँले पनि टेलिफोन उठाउनु भएन। टेलिफोन उठाउनु भएको भए म पक्कै पनि कुराकानी गर्ने नै थिएँ, टेलिफोन नउठाएको जानकारी गराए। यसै गरी यहाँ लेख्नुहुन्छ,

पुनजी हुनुहुन्छ बेलायतबाट। नमस्कार तुलसी सर, म पनि दोस्रो घन्टाको समाचारपछि हजुरको लोकप्रिय कार्यक्रममा हाजिर जनाएछ। मिठा मिठा लोकगीत र राष्ट्रिय गीत सुनेर आनन्द लिँदैछु हजुर लगायत सम्पूर्णमा शुभ दिन तुलपुन भनेर लेख्नु भएको छ। तुलपुनज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु रेडियो सुनिदिनु भएकोमा दोस्रो घन्टादेखि। र तपाईँलाई जानकारी पनि गराउन चाहन्छु, तपाईँकै बागलुङतिरकै गायक हुनुहुन्छ, नेपाली लोकसङ्गीतको क्षेत्रमा कर्म गरिरहेका गायकलाई मैले भोलि अतिथिको रूपमा निम्त्याएको छु है। त तपाईँलाई थाहा छ उहाँ हुनुहुन्छ दुर्गा भिराई। दुर्गा भिराईलाई मैले भोलिको कार्यक्रममा अतिथिको रूपमा निम्त्याएको छु। भोलिको कार्यक्रम चाहिँ सुन्नलाई नभुल्नुहोला। र उहाँको नम्बर पनि मलाई तुल पुनज्यूले नै बेलायतबाट उपलब्ध गराइदिनु भएको थियो दुर्गा भिराईको। र भोलिको कार्यक्रममा चाहिँ मैले दुर्गा भिराईलाई अतिथिको रूपमा निम्त्याएको छु, कार्यक्रम सुनिदिनु होला भन्न चाहन्छु। यसै गरी यहाँ खेलमोती लिम्बू लेख्नुहुन्छ बेलायतबाट, हुन्छ नमस्ते सेवारो तुलसीजी, जेनजी शहीदहरूलाई हार्दिक श्रद्धाञ्जली। म पनि स्वर्णिमसँग फ्यामिली कनेक्टिङको अमूल्य कुराकानी र मिठा मिठा गीत सङ्गीत सुरुबाटै सुनेर आनन्द लिइरहेछ भन्ने लेख्नु भएको छ। खेलमोती लिम्बूलाई पनि सेवारो नमस्ते भन्न चाहन्छु। अनि यसै गरी तारप्रसाद च्यामजुङजी लेख्नुहुन्छ, उहाँ पनि बेलायतबाट हुनुहुन्छ, नानीटेनबाट हुनुहुन्छ। सेवारो तुलसीजी, यो लोकप्रिय बिएबिएस गोर्खा रेडियोको कार्यक्रम स्वर्णिमसँग फ्यामिली कनेक्टिङ सुनिरहेछु। मिठा मिठा गीतहरू र गाउँघरको हालखबर ताजा ताजा सुनेर बसिरहेको छु है नगेन भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु, नगेन भन्न चाहन्छु। र यता नर्थ क्यारोलिनाबाट एनपी परेशजी, तिमीबाट तिम्रो त्यो मन चोरौँ चोरौँ लाग्यो, कानै मिठो हो कि बे बेस गोर्खा रेडियो सुनौँ सुनौँ लाग्यो भने लेख्नु भएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। भर्खर मैले जिग्मे छोकी घिसिङको एउटा गीत राखेको थिएँ, धन्यवाद दिन चाहन्छु। मिनी कालीकोटी राईजी आसपोर्ट क्यान्ड युकेबाट लेख्नुहुन्छ, नमस्ते तुलसी दाइ, आज जेएनजी आन्दोलनमा ज्यान गुमाएका र भोटेकोशीमा ज्यान गुमाउनुभएका सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु है, तस्विर पनि सुन्दर लाग्यो भने लेख्नु भएको छ। मिनी कालीकोटी राईजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यति बेला भने चाहिँ म एउटा गीत राख्न चाहन्छु, जाली रुमाल छेउछेउमा फुर्का छ, क्यारी जोबन जान्छ नि सुर्ता छ, सन्तोष बिसी र लक्ष्मी कार्कीको स्वरमा भीमकुमार ओझाको गीत रचना अनि सन्तोष विशेष संगीत रहेको छ यो गीतमा।

0: यो मिठो गीत पश्चात सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। बेबेस गोर्खा रेडियो, घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँग फ्यामिली कनेक्टिङमा बेलायतबाट, फानब्रोबाट ओमप्रसाद थापा काउच दाईले एउटा नम्बर दिनुभएको छ। उहाँ चाहिँ सङ्घीय सांसद पनि हुँदो रहेछ, माननीय हुँदो रहेछ। रेणुका काउचा मगर म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। माननजी नमस्ते हजुर। अनि अब अहिले त संसद चलिरहेको हुनाले काठमाडौँतिरै हुनुहुन्छ होला कि उता गुल्मीतिर हुनुहुन्छ? बागलुङ हो तपाईँको चाहिँ? ए बागलुङ भनेपछि अहिले काठमाडौँ हुनुहुन्छ। अनि अब यो भर्खरै भटेकोसीले यति धेरै जनधनको क्षति पुर्याएको छ, त्यो पीडा त छँदैछ हामीसित होइन। अब फेरि पुनर्निर्माणको लागि तपाईँहरू पनि अब प्रतिपक्ष, प्रमुख प्रतिपक्ष भएको नाताले तपाईँहरूको पनि महत्त्वपूर्ण भूमिका हुने नै छ। यसको लागि पक्कै पनि सकारात्मक सहयोग त रहन्छ होला नि होइन?
1: हजुर सर, अहिले अब देश अब शोकमा छ, यो हजुरलाई नै थाहा छ सबैलाई। अब देशभित्र बाहिर सबै जहाँ जहाँ नेपाली हुनुभएको छ, नेपाली बाहेक सबैलाई यो थाहा भएकै कुरा हो। तर अब यो हामी प्रतिपक्षमा छौँ भन्दैमा हामीले चाहिँ असहयोग गर्ने भन्ने कुरा हुँदैन। देश बनाउने हामी सबैले हो। अहिले सरकारलाई यो शोकको घडीमा हामी सबैले साथ दिइराखेका छौँ, र अहिले भर्खर मात्रै पनि नेपाली काङ्ग्रेसले सबै कार्यकर्ताहरूबाट सहयोग उठाएर 1 करोड राखिदिनु भएको छ। सँगसँगै अरू कुराहरूमा, पुनर्निर्माणका कुराहरूमा पनि हातेमालो गर्ने नै छौँ।
0: पक्कै पनि अब राजनीतिमा विचार होइन सिद्धान्त फरक हुनसक्छ, तर देशको मूल विषयमा अनि सङ्कटको बेला चाहिँ दलहरू एकै ठाउँ उभिएको राम्रो पनि हुने गर्दछ। अब अहिले तपाईँ काठमाडौँ हुनुहुन्छ, संसद पनि चलिरहेको अवस्थामा मैले छोटो समयले हाम्रो ओमप्रसाद थापा काउचा दाईले तपाईँको नम्बर दिनुभएको हुनाले अब यतिखेर बागलुङबाट प्रतिनिधित्व गरिरहेको बेला बागलुङका धेरैजनाले सुनि पनि राख्नु भएको छ रेडियो, होइन? तपाईँलाई थाहा छ ब्रिगेड अफ गोर्खा ब्रिटिस आर्मी धेरै हुनुहुन्छ, फ्यामिली सायद अहिले बेलायत, बुर्नाई विभिन्न ठाउँमा हुनुहुन्छ। अब तपाईँ सांसद बनेपछि त्यो क्षेत्रको जनताको अपेक्षा पनि पक्कै बढेकै होला। तपाईँको निर्वाचन क्षेत्रमा अहिले सबैभन्दा ठुलो समस्या चाहिँ के हो जस्तो लाग्छ?
1: सर्वप्रथम त मलाई रेडियो बिएफसँग जोडाइदिनु हुने हाम्रो दाई ओमप्रसाद काउचा दाईलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। सुरुदेखि नै दाईले मलाई जोड्न खोजिराख्नु भएको थियो, म कहिले कता भएको कारणले गर्दाखेरि जोडिन पाएको थिएन, आज जोडिन पाएँ, धेरै धेरै धन्यवाद दिन चाहन्छु। सँगै मेरो बागलुङ भाषी दाजुभाइ दिदीबहिनीहरू, मामा माइजूहरू, छामा सानो बुवाहरू, धेरैजना युकेको लाउरी हुनुहुन्छ, ब्रिटिस आर्मी भएर त्यहाँ बसिराख्नु भएको छ। सँगै देशैभरिबाट जुन चाहिँ अब उहाँहरू लाउडे भएर उहाँ जानुभएको छ, बस्नुभएको छ, सबैजनालाई मेरो जेठाजु जेठानी सबैजनालाई सम्झिन चाहन्छु। र म चाहिँ अब बागलुङ क्षेत्र नम्बर 2 प्रतिनिधित्व गर्दै म चाहिँ समानुपातिक सांसद नेपाली काङ्ग्रेसबाट
0: भएँ।
1: स्वाभाविक रूपमा अब म सांसद भए पनि नभए पनि मेरो ठाउँ, मेरो गाउँ सँगै देशको विकासको लागि चाहिँ म जोडिराखेकै थिएँ, होइन? र सांसद भइसकिसकेपछि त आशा अब सबैको आशा अपेक्षा हुन्छ नै। र मेरो क्षेत्रमा अब अहिले सबैभन्दा अलिकति समस्या भनेको यही बाटो अनि खानेपानी, अब यो शिक्षामा पनि अब सबै ठाउँ पुगेको त छ, तर गुणस्तरीय शिक्षा चाहिँ पुग्न सकेको छैन। त्यसलाई चाहिँ अब कसरी सर्वसुलभ सँगसँगै अब गुणस्तरीय शिक्षा बनाउने भन्ने नै मुख्य समस्या हो। त्यो समस्यालाई समाधान गर्नका लागि अब तिनै तहका सरकारहरू सहकार्य गरेर नजाँदासम्म त्यसको समस्या समाधान हुँदैन। जसको अब मुख्य काम चाहिँ अब स्थानीय सरकारले हेरिराख्नु भएको छ, त्यस सँगसँगै प्रदेश र सङ्घले पनि सहकार्य गरेर कति कुराहरू संविधानले लेखे पनि संविधानमा उल्लेख भए पनि कार्यान्वयनको चरणमा चाहिँ जान सकेको छैन। त्यस्ता बाढा भएका कुराहरूलाई पनि अलिकति सहज बनाउने तरिकाले हामी जानुपर्छ। त्यसको लागि चाहिँ सहकार्य गर्नको लागि यो चाहिँ अब स्थानीय सरकार, प्रदेश सरकार, सङ्घ सरकार त छ नै, त्यसमा चाहिँ अब सबै सरकारवाला व्यक्तिहरू, राजनीतिक दलहरू सबै सहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। यसको लागि चाहिँ सबैको सहमति सहकार्य आवश्यक छ।
0: अब पक्कै पनि अब हामी वर्षौँदेखि समृद्धिको सपना देखिरहेका छौँ होइन र सुनिरहेका छौँ र आखिर समृद्धि जनताको घर आँगनमा कहिले पुग्ला जस्तो लाग्छ तपाईँलाई चाहिँ?
1: यस्तो हो, जनताको घर आँगनमा पुग्ने धेरै कुराहरू चाहिँ अब रोजगारसँग जोडेर हामीले शिक्षालाई सुखसँग जोडेर लैजान सक्नुपर्छ।
0: हजुर,
1: जसको लागि चाहिँ अब देश सङ्घीयतामा गए सँगसँगै अब स्थानीय सरकारले पनि सिपसँग जोडेर हाम्रो कृषिलाई पनि अगाडि बढाउनका लागि धेरै कामहरू म स्थानीय सरकारमा हुँदाखेरि पनि हामीले धेरै उद्यमी महिलाहरूलाई प्रोत्साहन स्वरूप हामीले दर्ता गरेरै त्यहाँ अब 81 महिलाहरूलाई पनि हामी उद्यमी महिलाहरूमा उहाँहरूलाई दर्ता गराएरै अगाडि बढेका थियौँ। त्यो काम चाहिँ अब गल्पोतले मात्र होइन देशैभरिका स्थानीय तहहरूले गरिराख्नु भएको छ र त्यसलाई अझ शिक्षासँग जोडेर लैजानको लागि अब शिक्षालाई पनि गुणस्तरीय र अरू प्रविधिसँग जोडेर लैजानका लागि अब संविधानमा मात्र उल्लेख गरेर हुँदैन, यो चाहिँ हामीले कार्यान्वयन नै गरेर अगाडि बढ्नुपर्छ भनेर अहिले पनि सरकारले त्यही खालको कामहरू गरिराख्नु भएको छ र भर्खरै अब हामीले यो भएन त्यो भएन भनेर सरकारलाई दोष लगाउन भन्दा पनि के कमजोरी छन् के गल्तीहरू छन् त्यसलाई सुधारेर लैजाने हो र हामी चाहिँ पुरानो पार्टीले यो गरेन त्यो गरेन भनेर अब 35 के गर्यो भन्न भन्दा पनि 35 गर्न नसकेका कामहरू के छन् होइन, नराम्रो कुराहरू चाहिँ सुधारेर जुन चाहिँ अब यो आज मात्रै अब यो पोहोरको सालमा जेएनजी आन्दोलन भएको थियो जसले चाहिँ सुशासन र अब सुशासनको पक्षमा र भ्रष्टाचारको अन्त्यको जुन नारा लगाएर यो आन्दोलन गर्नु
0: आज जेएनजी शहीद दिवस पनि परेको छ नि होइन?
1: हजुर हजुर, यसमा चाहिँ अब म जेएनजी भाइ बहिनीहरू जो चाहिँ शहीद हुनुभयो उहाँहरूलाई चाहिँ सम्झन पनि चाहन्छु र उहाँहरूले जुन उद्देश्यले चाहिँ त्यो आन्दोलन गर्नुभयो शहादत प्राप्त गर्नुभयो त्यसमा चाहिँ उहाँहरूको जुन इच्छा र आकाङ्क्षालाई पनि नमर्ने गरेर हामीले काम गर्नुपर्छ
0: पक्कै पनि। अब यो जेएनजी आन्दोलन पश्चात अब यो परिवर्तनको आवाज हामीले अलिअलि गरेछौँ र यो नेपालमा भएका थुप्रै आन्दोलनहरू मध्येमा जेएनजी आन्दोलन मात्रै यस्तो आन्दोलन रहेछ जसले चाहिँ संविधान पनि परिवर्तन गरेर व्यवस्था पनि परिवर्तन गरेर केवल भ्रष्टाचार र सुशासनको नारा दिएको हुनाले यही संविधानभित्र रहेर चुनाव पनि सम्पन्न भइसकेको छ होइन, यो चाहिँ एउटा राम्रो पक्ष पनि। अब यहीँबाट सुधारेर जानुपर्छ, तपाईँहरूले पनि आफ्ना कमी कमजोरीलाई सुधारेर जानुपर्छ, नयाँहरूले पनि आफ्ना कमी कमजोरीलाई सुधार्नै पर्छ। र आज छोटो कुराकानी गरेँ मैले यो मेसो सेतुको काम चाहिँ अम्प्रसाद थापा काउस दाईले जुराइदिनु भएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु अनि मानन्दजी उहाँलाई पनि धन्यवाद दिँदै बिदा हुन्छ है त। नमस्ते। नमस्ते। हजुर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो बागलुङ क्षेत्र नम्बर 2 भाष्य नेपाली काङ्ग्रेसको तर्फबाट प्रतिनिधित्व गर्नुहुने सङ्घीय सांसद हुनुहुन्थ्यो माननीय रेणुका काउचा मगर, उहाँसित संक्षिप्त कुराकानी गरेँ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। ओम प्रसाद थापा काउचा दाईलाई पनि धन्यवाद भन्न चाहन्छु।
2: तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्, यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि भने तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्। BFDS Gorkha Radio.

0: आनन्द अधिकारीको गीत रचना आलोक श्रीको सङ्गीत अनि एम्बरालको स्वरमा रहेको यो गीत पश्चात अब भने म बेबेस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँग फ्यामिली कनेक्टिङमा धनराज राई ज्यूले बेलायत माफ गर्नुहोला बुर्नाईबाट एउटा नम्बर दिनुभएको छ उहाँकी मामाकी छोरी दिदी शर्मिला राई उहाँले टेलिफोन उठाउनु भएको छ. उहाँ चाहिँ ओखलढुङ्गा जिल्ला स्थित मोलुङ आठ रङ्गादीप माध्यमिक विद्यालयमा शिक्षिकाको रूपमा कार्यरत पनि हुनुहुँदो रहेछ. उहाँलाई स्वागत गरिहाल्छु. शर्मिला राईज्यू नमस्ते हजुर.
1: नमस्ते.
0: अनि अहिले कता हुनुहुन्छ ओखलढुङ्गा? यो तपाईँ मोलुङतिर मोलुङतिरै हुनुहुन्छ है? अनि आज त सार्वजनिक बिदा पनि होला कि स्कुलहरू त बन्द छैन नि अहिले?
1: स्कुल बन्दै छ, हिजो पनि बन्दै थियो, आज पनि बन्दै हो. त्यो पोहोर जेएनजीको आन्दोलनको
0: कारणले गर्दा आज जेएनजी दिवस शहीद दिवस परेको हुनाले होइन? भनेपछि अब तपाईँ शिक्षण पेसा अब बिस्तारै अब चाडबाड आउँदैछ, दसैँ पनि आउँदैछ, भनेपछि तपाईँहरूको यो हप्तामा दुई दिनको छुट्टी अनि यो नेपालमा फेरि धेरै बिदा हुने भएको हुनाले त्यो सिलेबल कोर्स पुरा गर्नु हामीमै पर्छ होला है?
1: अब त्यसको लागि चाहिँ खै अब उता शुक्रबार पनि चार बजीसम्म भनेको छ, त्यही भएर अब आफूले अब सघाउनु पर्छ नि.
0: हजुर. अनि गाउँघरतिर
1: त्यस्तै हो, अब चाडबाडको छुट्टी त भइ नै हालेको हाल्छ. अहिले चाहिँ प्लस त्यो आइतबार भएकोले गर्दा झन् अधिक लामो धेरै छुट्टी भयो जस्तो लाग्ने हो.
0: हजुर हजुर. अनि आज तपाईँलाई चाहिँ हाम्रो उहाँ आफै पनि बेबेस गोर्खा रेडियो बुर्नाईमा कार्यरत हुनुहुन्छ धनराज राईज्यू. अब तपाईँ नाताले भाइ पर्नुभयो, दिदी भनेर लेख्नु भएको छ होइन, उहाँले सम्झनु भएको छ, उहाँलाई केही भन्न चाहनुहुन्छ?
1: अब भाइले मलाई धेरै मिस गर्नुभएको छ, भाइलाई धन्यवाद धेरै धेरै. मेरो भाइलाई मेरो फुपूको छोरा हो अनि म पनि यहाँबाट सम्झिराखेको छु. अब सन्चै हुनुहुन्छ होला. अब के भन्नु, त्यस्तै त हो नि. कहिलेकाहीँ अब नेटतिर हामी बोल्थ्यौँ, अहिले चाहिँ अलिक टाढो नेट पनि गाउँमा चल्दैन, त्यही भएर अहिले नेटमा पनि हामी बोलेको छैन क्या भाइसँग.
0: हजुर.
1: अनि म भाइ लगायत भाइको छोरा बुहारीहरूलाई पनि धेरै सम्झेको छु दिदीको तर्फबाट.
0: सम्झनु भएको छ, साह्रै खुसी लाग्यो. आज छोटो कुराकानी गरे, विशेष गरी अब उहाँले सम्झनु भयो, उहाँ बुर्नाईमा कार्यरत हुनुहुन्छ, बेबेस गोर्खा रेडियोमा कार्यक्रम पनि सञ्चालन गर्नुहुन्छ है, साह्रै खुसी लाग्यो. गाउँघरतिर पनि एकदम राम्रै भएको कुरा गरिहाल्नुभयो र अहिले भने टेलिफोन उठाउनु भयो. मैले अघिदेखि तपाईँलाई टेलिफोन गरिरहेको थियो, फोन उठिरहेको थिएन, सायद कतै व्यस्त हुनुहुन्थ्यो होला, अहिले टेलिफोन उठाउनु खुसी लाग्यो. गाउँघरको सबभन्दा राम्रो विशेषता मैले त्यही बोलेको थिएँ, सायद गाउँघरतिर अब अलिकति व्यस्तै हुन्छ भनेर पनि भनेपछि मेलोमा जानुभएको रहेछ, खुसी लाग्यो. र यहाँसित छोटो कुराकानी गरेँ, अब नि हजुर, यतिखेर चाहिँ के विशेष गरी तपाईँहरूकोतिर के रोपिन्छ अहिले खेतीपाती? धान गोड्ने बेला भएको हो,
1: कोदोहरू गोड्नुपर्छ अहिले चाहिँ, धान भर्खरै गोडिसक्यौँ अगाडि, आज चाहिँ हामी कोदो गोड्न गएको थियौँ.
0: ए हजुर, हुन्छ, हामी बिदा हुन्छौँ अहिले है त, नमस्ते.
1: ए हस् हस्, धन्यवाद.
0: हजुर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो शर्मिला राई, ओखलढुङ्गाबाट मोलुङ्गा आठमा बस्नुहुन्छ. उहाँको नम्बर चाहिँ मलाई बुढाईबाट धनराज राईज्यूले दिनुभएको, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु अनि शर्मिला राईज्यूलाई पनि धन्यवाद दिँदै यति बेला मान्छे म दीप श्रेष्ठले गाउनुभएको एउटा गीत राखिहाल्छु.

दीप श्रेष्ठको शर्मा रहेको गीत पश्चात यहाँ एउटा नम्बर प्राप्त भएको रहेछ। महेन्द्र गुरुङज्यूले अस्ट्रेलियाको पथ पाँच गायक रगन गुरुङको नम्बर दिनुभएको रहेछ, तर समय नेटो काटिसकेको अवस्थाले गर्दा यता रगन गुरुङसँग जोडिन असमर्थ भए। महेन्द्र गुरुङ धेरै पछि कार्यक्रममा जोडिनु भएको छ, हिजो आज अलिकति हराउनु भएको छ। महेन्द्र भाइ, हाम्रा रगन गुरुङज्यूसित चाहिँ आउँदो हप्ता फ्यामिली कनेक्टिङमा जोडिनेछु है, त तपाईँको यो नम्बर सुरक्षित राख्नेछु र अर्को हप्ता चाहिँ म उहाँसित जोडिने छु, किनकि समयले अब करिब करिब हामीलाई विदा माग्ने सङ्केत गरिसकेको हुनाले मैले टेलिफोनमा अब कसैलाई जोड्ने छुइनँ, किनकि हामीले पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेछ। र पुछारमा बिसौनीमा पनि भीषण मुकारमले गाउनुभएको एउटा देशभक्ति गीत राख्दै म विदा हुन चाहन्छु, किनकि आज जेजी शहीद दिवस परेको हुनाले यही देशभक्ति गीत राख्न चाहन्छु। दौरा फाटे सिउँला बरु मन फाट्न दिन्न, बिरको छोरा मर्छु बरु शिर झुक्न दिन्न, यही गीत यहाँहरू माझमा छाड्दै विदा हुन चाहन्छु। तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुरक्षित रहोस्। नमस्ते। थोरै क्षमा चाहन्छु, मैले देशभक्ति गीत भनेको थिएँ, खैर जे होस् अर्को गीत प्ले हुन पुग्यो, अहिलेलाई पनि यही गीत राख्न चाहन्छु। मिजास तेम्बेले लेख्नुभएको गीत हो, पारस मुकारमको सङ्गीतमा।

0: Pilain Padi.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: चिल्लीमै आयोजनाको पहाड बनिरहेको पावर हाउस पुग्न अझै 110 मिटर सुरुङ बाँकी रहेको उद्धारकर्मीले जनाएका छन्। सुरुङको 90 मिटर यात्रा तय गरिएको भन्दै टनल विज्ञ सांसद श्रीराम नेउपानेले पावर हाउसको 2-8 मिटर खुला स्थानमा श्रमिकहरू सुरक्षित रहेको हुन सक्ने बताउनु भएको छ। विद्युत गृहको माथिल्लो भागमा चामल, पानी, चिनी, चिया तथा ठूलो ब्याट्री ब्याङ्क रहेको जानकारी प्राप्त भएको भन्दै उहाँले सुरुङमा पुग्ने बाटो खनेर भोलिसम्म एक्सकाभेटर पुर्याउने प्रयास भइरहेको बताउनु भएको छ। चिलिमेको विद्युत गृह करिब 60 मिटर लामो, 35 मिटर उचाइ र 20 मिटर चौडाइको छ। यो आयोजनाको विद्युत गृहमा 6 जनासम्म रहेको ठानिएको छ। जलविद्युत सुरुङमा थुनिएका श्रमिकको खोजी बाढियाको 14 दिन पनि जारी राखिएको छ। विपद व्यवस्थापन प्राधिकरणका प्रमुख डाक्टर धर्मराज प्रीतिले सुरुङमध्ये चिलिमे आयोजनालाई पहिलो प्राथमिकतामा राखेर खोजी कार्य जारी राखिएको बताउनु भएको छ। सो आयोजनाको सुरुङमा खाजाघर पानी भएकाले श्रमिकहरू सकुशल रहेको विश्वासका साथ खोजी भइरहेको उपतिको भनाइ छ। माथिल्लो त्रिशुली 1, 3A, 3B पनि खोजी कार्य जारी राखिएको उहाँले बताउनु भएको छ। ती आयोजनाका सुरुङमा कृत्रिम अक्सिजन पठाएर सम्भावित जीवित श्रमिकलाई बचाउन प्रयास गरिएको उपतिले उल्लेख गर्नुभएको छ। जलविद्युत आयोजनामा कार्यरत रहँदा बेपत्ता भएका 900 जनामध्ये 121 जना सुरुङभित्रै थुनिएको हुन सक्ने सेनाले बताएको छ। सरकारले नुवाकोटमा हैजा विरुद्धको 80,000 बढी खोप पठाएको छ। बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि स्वास्थ्य मन्त्रालयले खोप पठाउन थालेको हो। रसुवामा यसअघि नै खोप पठाइएको थियो। मन्त्रालयले आज नुवाकोटका लागि 80,523 डोज हैजा विरुद्धको खोपसहित 10 फ्रिज फ्री भ्याक्सिन क्यारियर, 220 आइस प्याक र 8 फ्रिज ट्याग पठाएको हो। रसुवामा पर्सिदेखि हैजा विरुद्धको खोप अभियान चलाइने मन्त्रालयले जनाएको छ। बाढीका कारण खानेपानी र सरसफाई प्रणाली नै सकाप हुँदा हैजासहित पानीजन्य रोगको जोखिम बढ्न सक्न देखिएकोले खोप अभियान चलाउन लागि मन्त्रालयले जनाएको छ। गृहमन्त्री सुदन गुरुङले वर्तमान सरकार नढल्नेमा विश्वस्त रहेको बताउनु भएको छ। जेएनजी शहीद स्मृति दिवसको कार्यक्रममा मन्त्री गुरुङले विगतमा स्थापित दलका नेताहरूले अनेक प्रयास गरेको दावी गर्दै सरकार नढल्ने बताउनु भएको हो।
4: प्रयास जारी छ, देखिरहेको छु। धेरै प्रयास गरिराख्नु भएको छ। कहिले के गर्नुहुन्छ, कहिले के गर्नुहुन्छ, कहिले लालछना लाउनुहुन्छ, कहिले के भन्नुहुन्छ, मान्छेको शरीर र लासमाथि राजनीति अझै पनि गर्न खोज्नुहुन्छ।
3: मन्त्री गुरुङले विगतमा राजनीति गर्ने नेता र अहिले सरकार चलाइरहेका नेतामा फरक छौँ भन्नुभएको छ।
4: खतरा खतरा नेताहरूले त भाषण पहिला नै दिएर जमानादेखि चिल्लो चिल्लो भाषण त हामीले हेरि नै सक्यौँ, सुनि पनि सकेको, देखि पनि सकेको, हाम्रो आमा बुवाले भोगी पनि सकेको र त्यसको रिजल्ट हामीले भोग्नु परेको थियो। अहिले काम गर्ने समयको लागि काम गर्ने नेताहरू तपाईँले चुन्नु भएको छ।
3: कानुन मन्त्री सोभिता गौतमले केही शर्त पुरा भएमा भविष्यमा आशा देख्नु भएको छ।
5: सही मान्छेहरू एक ठाउँमा उभिरहनु पर्यो, एक आपसलाई धैर्यता र साहस दिइरहनु पर्यो, हिम्मत दिइरहनु पर्यो। त्यसो भयो भनेदेखि यो देश पक्कै पनि बन्छ। हामीले नियत सफा राख्यौँ भनेदेखि देश बन्न धेरै समय लाग्दैन।
3: उहाँले 2/3 नजिकको बहुमत भए पनि कानुन बनाउन सजिलो नरहेको बुझिदिन आग्रह गर्नुभएको छ।
5: कति भयो होला, 4.5-5 महिनाको अन्तराल भयो होला। यो 4.5-5 महिनाको अन्तराल सरकारमा रहँदै गर्दा त्यति सहज पनि भइरहेको छैन जति यहाँहरूले प्रतिनिधि सभामा सिङ्गै नम्बर छ त तपाईँहरूसँग भनेर भनिरहनु भएको छ। किनभने कुनै पनि देशमा सरकार चलाउँदै गर्दा, संरचनाहरू चल्दै गर्दा आफ्नै नियम परिधिहरू हुन्छ।
3: भोटेकोसी बाढीको असर तानसेन हुने जात्रामा पनि परेको छ। तानसेनमा यो वर्ष परम्परा धान्ने मात्रै काम भएको छ। जनै पूर्णिमाको भोलिपल्टदेखि हरेक दिन जात्रा निकालिने तानसेन सहर यो वर्ष जात्राको उत्सव र रौनक हराएको सहर जस्तै भएको छ। बुटोलबाट छवि पाण्डे।
6: विगतका वर्षहरूमा तानसेन सहरमा यति बेला हरेक दिन जात्राको रौनक हुन्थ्यो। नेवार समुदायको बाक्लो बस्ती रहेको तानसेन सहरमा जात्रा हेर्न हजारौँ मानिसहरू आउने गर्दथे। तर यो वर्ष भोटेकोसी बाढीको प्रभाव तानसेनको जात्रामा पनि परेको छ। नेवागुठी तानसेनका सदस्य महेश्वर लाल श्रेष्ठका अनुसार सेनाले हरेक वर्ष निकाल्ने भगवती र अमरनारायण जात्रा बाहेक यो वर्ष परम्परा धान्न मात्रै जात्रा निकाल्ने काम भएको छ।
7: अब नियमित गरेर राख्ने संस्कृति
2: संस्कृति पर्वलाई पनि मास्नु भएन र अब देशको अब यस्तो परिस्थितिको अनुसारले पनि भनेर अब पहिला भन्दा कम भयो भनौँ। अब तानसेनको हकमा चाहिँ भगवती र हाम्रो अमरनारायण चाहिँ सेनाबाट निर्माण गरेको हुनाले सेनाको उपस्थिति थियो। त्यो झ्याङले पहिला जस्तो अब एकदम बेन्डबाजा सहित होइन त्यो थिएन, अहिले चाहिँ परम्परा मात्रै धान्ने हिसाबले भयो।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।

उर्ली आयो वैश्य मेरो कहाँछम कहाँछम भएको छ त। यो उर्लेर आएको वैश्यको कुरा गर्दै हुनुहुन्थ्यो राजन गुरुङ र देवी घरती मगरले, र उहाँहरू दुईजनाले गर्नुभएको यो चड्के मिठो गीत सँगसँगै कार्यक्रम आजको हाम्रो दिवाकोशीको शुभारम्भ भइसकेको छ। यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागतम न्यानो अभिवादन गर्न चाहन्छु। तपाईँकै प्रिय रेडियो स्टेसन हो बिहेभियर्स कर्ट रेडियो, जो अहिले तपाईँको सेवामा आएको छ र तपाईँको लागि यस्तै मिठा मिठा लोक गीत सङ्गीतको साथमा आजको यो प्रस्तुतिलाई लिएर म शिरीष सुनवार पनि हाजिर भइसकेकी छु। आशा गर्दछु यहाँहरू सबैले साथ दिनुहुनेछ अनि कार्यक्रममा इन्जोय गर्नुहुनेछ भन्ने मेरो विश्वास रहेको छ। समयको कुरा गर्छु, समय हाम्रो स्टुडियोको घडी अनुसार दिउँसोको अहिले 1:04 जाने आँटेको छ। यो बेलामा यस्तो मिठा मिठा लोकगीत सङ्गीतहरू हामी सुन्छौँ किनभने आज पढ्न गएको छ मङ्गलबारको दिन विक्रम सम्वत 2083 साल। आज चाहिँ पढ्न गएको छ भदौ महिनाको 23 गते। तदनुसार 8 सेप्टेम्बर 2026 आज चाहिँ पढ्न गएको छ मङ्गलबारको दिन। आज विश्व शिक्षा तथा साक्षरता दिवस पनि हो अनि साथसाथमा आज चाहिँ जेएनजी शहीद दिवस पनि रहेको जानकारी हामीलाई मिलेको छ। त जेएनजी शहीद दिवस भन्नाले अब यो आफै नै सेल्फ एक्सप्लानेटरी छ होइन। अब शहीद भन्नाले देश र समाजमा अधिकार न्याय तथा परिवर्तनका लागि आफ्नो जीवन बलिदान गर्ने ती महान व्यक्तिहरूलाई सम्मानपूर्वक दिइने नाम हो। र विक्रम सम्वत 2082 साल भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनमा धेरै युवाहरू शहीद भए। जेएनजी आन्दोलनका क्रममा आफ्नो अधिकारको आवाज उठाउँदै गर्दा ज्यान गुमाएका अमर युवाहरूलाई नेपाल सरकारले शहीद पनि घोषणा गरेको थियो र यिनै शहीदहरूको सम्झनामा आज जेएनजी शहीद दिवस मनाइँदैछ। अब हेर्दा हेर्दै हेर्नुहोस् त, जेएनजीको जुन आन्दोलन भएको थियो त्यो भएको 1 वर्ष पनि भइसकेछ है। त विक्रम सम्वत 2082 साल भदौ महिनाको 23 गते नेपालमा जेएनजी पुस्ताको आन्दोलन सुरु भयो। भ्रष्टाचार, सुशासन, जवाबदेहिता तथा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगायत विषयमा आवाज उठाउँदै युवाहरू सडकमा आएका थिए। न्याय र परिवर्तनका खातिर आवाज बुलन्द गर्दा गर्दै सोही दिन 19 जना शहीद भए भने भोलिपल्ट भदौ 24 गते पनि आन्दोलन जारी रह्यो। जेएनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरूलाई सरकारले 2082 साल कार्तिक 17 गते 45 जनालाई औपचारिक रूपमा शहीद घोषणा पनि गर्यो। त्यसपछि 2082 साल मङ्सिर 15 गते सरकारले हरेक वर्ष भदौ 23 जेएनजी शहीद दिवसका रूपमा मनाउने निर्णय पनि गरेको हो। त्यसैले भदौ 2083 साल भदौ महिनाको 23 गते चाहिँ आजको दिनको कुरा गरौँ। अब आज चाहिँ विक्रम सम्वत 2023 हो र भदौ महिनाको 23 गते हो र आजको दिनमा चाहिँ नि प्रथम पटक नेपालमा चाहिँ जेएनजी शहीद दिवस मनाइँदैछ र आजको दिन आन्दोलनमा ज्यान गुमाएका ती महानुभावहरूको सम्झना, सम्मान र उनीहरूको बलिदानलाई राष्ट्रिय रूपमा नै स्मरण गर्ने दिन पनि हो। र यो दिवस मनाउनुको अर्थ हिजोलाई सम्झनु मात्र भन्दा पनि ती अमर युवाहरूको त्यागको मूल्य नै बुझ्नु हो होइन। उनीहरूको सम्झनाले राज्यलाई नागरिकको आवाज सुन्न, युवाको प्रश्नलाई गम्भीरतापूर्वक लिन र लोकतन्त्र, सुशासन र जवाबदेहितालाई बलियो बनाउन सधैँ सम्झाइरहनेछ। राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्नु तथा राज्य प्रणालीमा सरकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो, सरल एवं न्यायिक रूपमा उपलब्ध गराई आम नागरिकलाई शासनको सुखद अनुभूति दिलाउन सके मात्र जेएनजी शहीद दिवसको वास्तविक अर्थ पूरा हुनेछ भनेर आजको दिनलाई स्पेसली स्ट्रेस गरिएको छ। त भदौ 23 गतेको दिनमा जेएनजी शहीद दिवस मनाउन हामीले सुरु गरेका छौँ। यो सालबाट यो प्रथम पटक जेएनजी शहीद दिवस मनाउँदैछौँ हामी। 1 वर्ष भइसकेको छ जेएनजी आन्दोलन भएको, जसमा चाहिँ थुप्रै युवाहरूले आफ्नो ज्यान अर्पण गरेका थिए, ज्यान गुमाएका थिए। त यसै गरिकन आज चाहिँ संसारभरि नै विश्व शिक्षा तथा साक्षरता दिवस पनि मनाइँदैछ। यस विषयवस्तुमा अगाडिका घण्टाहरूमा म कुरा गर्दै जानेछु, सुन्दै गर्नुहोला। सुनको मूल्यको कुरा गरौँ। अब छापावल सुन आज प्रति तोला 3,05,400 रुपियाँमा कायम भएको छ भने चाँदी प्रति तोला 4,790 रुपियाँमा कारोबार भइरहेको छ। र
यो जानकारी मैले तपाईँलाई गराएँ. अब अलिकति मौसमको पनि कुरा गरिहाल्छु. भारी वर्षा आज दक्षिण पूर्व भूभागमा बिहानदेखि भएकोमा बिस्तारै बिस्तारै कम भएर जाने देखिन्छ. तर पनि दिनभरि नै छिटपुट रूपमा वर्षा चाहिँ भइ नै रहनेछ. अनि बाँकी भूभागमा उज्यालो छ र यो हावा चाहिँ अलिकति उत्तरी भेगतिर बढी चलिरहेकोमा बिस्तारै बिस्तारै कम भएर जाने देखिन्छ. आज राति सुक्खा छ धेरै जस्तो ठाउँमा. आकाश खुला रहनेछ. हल्का रूपमा हावा बहनेछ. अलिकति चिसो हुनेछ स्पेसली कन्ट्री साइडतिर. यो चाहिँ मौसमको जानकारी हामीलाई दिएको छ आज मेट अफिसले. यति भन्दै अब अगाडि बढौँ प्रिय श्रोताबृन्द. अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ नि म तपाईँलाई अगाडि लिएर जान चाहन्छु. अब भने कार्यक्रम अन्तर्गतका सर सामग्रीहरू के कस्ता छन् भन्ने विषयवस्तुमा कुरा गर्नपट्टि तपाईँलाई लिएर जान चाहन्छु. र यो बेलामा अब चाहिँ एकैछिन पश्चात हाम्रो आजको हेल्थ सेगमेन्ट रहने नै छ. र हेल्थ सेगमेन्टको कुरा गर्नुपर्दाखेरिमा चाहिँ नि हेल्थ सेगमेन्टमा आज चाहिँ नि हामी कुरा गर्नेछौँ ब्लड क्यान्सरको विषयमा. र ब्लड क्यान्सरको विषयमा किन पनि कुरा गर्नेछौँ भने सेप्टेम्बर महिनालाई चाहिँ नि ब्लड क्यान्सर अवेरनेस मन्थ भनेर युकेमा स्पेसली हामीले अब्जर्भ गरिरहेका छौँ. यस कारणले गर्दाखेरि पनि आजको यो विशेष दिन भन्दाखेरि विशेष महिनाको यो अवसरमा चाहिँ नि मैले यस विषयवस्तुमा अलिकति जानकारी तपाईँहरूसँग सेयर गर्ने तयारी गरेकी छु. र यति मात्र होइन, आज चाहिँ 8 सेप्टेम्बरको दिनमा चाहिँ नि संसारभरि वर्ल्ड फिजिकल थेरापी डे यानि कि वर्ल्ड पिटी डे भनेर भनिन्छ. यसलाई पनि मनाइरहेका छौँ विश्व भौतिक चिकित्सा दिवस भनेर. र फिजियोथेरापीको महत्त्व धेरै नै छ, तपाईँलाई पनि थाहा छ होइन. र यो चाहिँ प्रत्येक साल 8 सेप्टेम्बरको दिनमा फिजियोथेरापीलाई चाहिँ भनौँ सबैको ध्यान त्यसतर्फ आकर्षित गर्नको लागि यसको महत्त्व यसले हामीलाई दिने जुन सेवा सुविधा छ यसको बारेमा जानकारी गराउनको लागि पनि हो वर्ल्ड फिजिकल थेरापी डे मनाइन्छ. यस विषयवस्तुमा पनि म आगामी खण्डमा कुरा गर्दै जानेछु. सुन्दै चाहिँ गर्नुहोला भनेर भन्न चाहे. यतिखेर संसारभरि नै आज यो दिनलाई पनि हामीले सेलिब्रेट गरिरहेका छौँ, यो विषयवस्तुलाई सेलिब्रेट गरिरहेका छौँ. र यति नै भन्न चाहेँ अहिले. अब कार्यक्रममा अगाडि हेल्थ सेगमेन्ट, त्यस पश्चात 2 बजेको समाचार पश्चात छड्के सलाम रहनेछ. अनि कार्यक्रमको अन्तिम चरणमा मिठा मिठा गीत सङ्गीतको सिलसिला जारी रहनेछ. आज ट्युजडे यानि कि मङ्गलबार लोकगीत सङ्गीतको पालो हो. लोकगीत सङ्गीत नै सुनाएर तपाईँहरू सबैलाई इन्जोय गराउने मेरो तयारी रहेको छ यो बेलामा. यति भन्दै अब अर्को एउटा गीततर्फ तपाईँको ध्यान आकर्षण गराउँछु. र एउटा मिठो लोक भाका सँगसँगै कार्यक्रममा अगाडि जोड्नु पर्दाखेरि हेल्थ सेगमेन्टतर्फ तपाईँलाई लिएर गइहाल्छु. अहिले नैको लागि भने अब खेमराज गुरुङले गाउनुभएको यो एउटा गीत छ, जुन गीत अब तपाईँको सेवामा राख्दै म अगाडि तपाईँलाई लिएर जान्छु. निकै नै चर्चित गीत हो यो. खेमराज गुरुङ भन्ने बित्तिकै यो गीतको सम्झना आइरहन्छ. वारी जमुना पारी जमुना जमुनाको फेरेमा मनकामना इन्जोय गरौँ है त.

0: BFBS Gorkha Radio.
1: चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
2: BFBS गोर्खा रेडियो।

हजुर त आदरणीय श्रोता बहिनी, दिमागको शैलीमा अब स्वास्थ्य चर्चाको पालो परिसकेको छ र स्वास्थ्य चर्चाको साथमा यो हेल्थ सेगमेन्टको साथमा तपाईँको सेवामा कार्यक्रम दिमागको शैली अन्तर्गत म शिरेश यहाँ आएकी छु, रहेकी छु र यहाँहरू सबै सबैलाई अब हेल्थ सेगमेन्टको आजको यो सामग्रीतर्फ लिएर जाने मेरो तयारी रहेको छ। तपाईँहरूले पनि सुनेर साथ दिनको लागि तयार हुनुहुन्छ होला भन्ने आशा गरेको छु। त प्रिय श्रोतावृन्द, मैले अघि नै बाटो भने चाहिँ यो पटकको अथवा भनौँ आजको यो हेल्थ सेगमेन्टको कुरा गर्नुपर्दा यस अन्तर्गत आज हामी चाहिँ ब्लड क्यान्सरको कुराहरू गर्नेछौँ, किनभने सेप्टेम्बर महिनामा चाहिँ यस पटक ब्लड क्यान्सर अवेरनेस मन्थको रूपमा चाहिँ नि अब्जर्भ गरिरहेको अवस्था छ। स्पेसली युकेको सन्दर्भमा कुरा गर्नुपर्दाखेरि प्रत्येक वर्ष सेप्टेम्बर महिनालाई ब्लड क्यान्सर जागरुकता महिनाको रूपमा मनाइन्छ र यसको मुख्य उद्देश्य भनेको ल्युकेमिया, लिम्फोमा र मल्टिपल मायलोमा ब्लड क्यान्सर प्रति मानिसहरूलाई जागरुक गराउनु हो र सुरुवाती लक्षणको पहिचान गरेर समयमा नै उपचारबाट ठिक हुने सम्भावनालाई बढाउने कुरामा ध्यान दिनु पनि हो। त यस कारण गर्दाखेरि अहिले अब यो सेप्टेम्बर महिनामा यो ब्लड क्यान्सर अवेरनेस मन्थ चलिरहेको कारणले गर्दाखेरि मैले अलिकति यसै विषयवस्तुमा चाहिँ तपाईँहरूसँग केही जानकारी सेयर गर्ने तयारी गर्दैछु आजको यस सेगमेन्ट अन्तर्गत। प्रिय श्रोता, ब्लड क्यान्सर यानि कि रक्त क्यान्सर के हो त भन्दाखेरि यो चाहिँ नि एक प्रकारको क्यान्सर अथवा एउटा ट्युमर हो। ब्लड क्यान्सर चाहिँ रगत, अस्थि मज्जा यानि कि बोन म्यारो र लिम्फ नोड यानि कि लसिका र लसिका प्रणाली लिम्फेटिक सिस्टमलाई प्रभावित गर्ने गर्दछ। यसले कहिलेकाहीँ शरीरको एकभन्दा अधिक हिस्सामा यसले क्षति पुर्याउँछ। ल्युकेमिया चाहिँ रक्त क्यान्सरको एउटा समूह हो जो आमतौरमा बोन म्यारोबाट सुरु हुन्छ। त यही ब्लड क्यान्सरको बारेमा अवेरनेस फैलाउनको लागि यो महिना समर्पित भएको हुनाले यस विषयवस्तुमा आज कुरा गर्दैछु। र सबैभन्दा पहिला त अब कति थरीको हुन्छ त रक्त क्यान्सर भन्ने कुरा अलिकति गर्न चाहे यतिखेर। ब्लड क्यान्सरलाई मुख्य गरिकन तीन भागमा विभाजित गर्न सकिन्छ र ती कस्ता कस्ता प्रकारहरू हुन् भने एउटा हो ल्युकेमिया, अर्को लिम्फोमा र अर्को चाहिँ मायलोमा। त यो तीन प्रकारको चाहिँ ब्लड क्यान्सरहरू हुँदो रहेछ। त ल्युकेमियाको कुरा गर्नु सबैभन्दा पहिला, ल्युकेमिया ब्लड क्यान्सरको त्यो प्रकार हो जुन चाहिँ बोन म्यारोमा बन्न सुरु गर्छ जब शरीरले एकदमै अधिक रूपमा असामान्य व्हाइट ब्लड सेल्सहरू यानि कि सेतो रक्त कोशिकाहरूको उत्पादन गर्छ र यो क्यान्सर त्यति बेला हुन्छ जब बोन म्यारोमा चाहिँ जुन रेड ब्लड सेल्सहरू छ यो अनि प्लेटलेट्स बनाउने आफ्नो जुन क्षमता छ जुन बोन म्यारोको यसमा हस्तक्षेप जब हुन्छ त्यति बेला ल्युकेमिया जस्तो ब्लड क्यान्सर हुने रहेछ। यसै गरिकन लिम्फोमाको कुरा गरौँ। अब हस्किन लिम्फोमा एउटा ब्लड क्यान्सर हो जो लिम्फोसाइट्स नामक कोशिकाहरूबाट यो लिम्फेटिक सिस्टममा यानि कि लसिका तन्त्र भनेर भनिन्छ नेपालीमा यसलाई, यसमा विकसित हुन्छ। हस्किन लिम्फोमाको विशेषता चाहिँ रिड स्टर्नबर्ग कोशिका नामक एक असामान्य लिम्फोसाइटको उपस्थिति हो र मायलोमा अर्को प्रकारको ब्लड क्यान्सर। मल्टिपल मायलोमा एउटा यस्तो रक्त क्यान्सर हो जो रक्त रक्तको चाहिँ प्लाज्मा कोशिकाहरूबाट सुरु हुन्छ जो चाहिँ बोन म्यारोमा बन्ने एक प्रकारको सेतो रक्त कोशिकाहरू हुन्। त यी तीन प्रकारको चाहिँ ब्लड क्यान्सर्सहरू चाहिँ रहेछन् जुन चाहिँ जसले चाहिँ मान्छेलाई चाहिँ पीडित बनाउन सक्छ, ल्युकेमिया, लिम्फोमा र मायलोमा। अब कुनै पनि रोगको कारक तत्त्वहरू त हुन्छ नै, कारणहरू हुन्छ नै, होइन? यस विषयवस्तुमा अलिकति अब कुरा गर्ने कोसिस म गर्दैछु र यसमा चाहिँ कारक तत्त्वहरू के हुन् त भन्दा सबैभन्दा पहिला चाहिँ नि यदि कुनै व्यक्तिको इम्युन सिस्टम कमजोर छ भने उसलाई ब्लड क्यान्सर हुने सम्भावना रहन्छ, है? हुन पनि हो, इम्युन सिस्टम भन्ने बित्तिकै हामी सबैको चाहिँ एकदमै भनौँ न शरीरको रक्षा गर्ने एउटा सिस्टम हो, रोग प्रतिरोधात्मक यो प्रणाली हो। रोग प्रतिरोधात्मक प्रणाली राम्रो भयो भने रोग लाग्न भन्दा अगाडि नै त्यसको निदान पनि हुन्छ अथवा रोग लाग्न सुरु हुँदा हुँदै नै त्यसको निदान हुन्छ। तर यदि हाम्रो इम्युन सिस्टम ठिक छैन, गतिलो छैन भने छिटोभन्दा छिटो यसमा चाहिँ नि रोगहरू लाग्न सक्छ, कुनै पनि रोगले चाहिँ आक्रमण सजिलै गर्न सक्छ। यसै गरिकन लामो समयसम्म कुनै पनि संक्रमण रहनाले पनि ब्लड क्यान्सर हुने सम्भावना बढेर जान्छ।
यसै गरी एचआइभी र एड्स जस्ता सङ्क्रमण जो प्रतिरक्षा प्रणालीलाई कमजोर गर्छ यसले पनि ब्लड क्यान्सरको खतरा बढाउँछ अनि अन्य प्रकारको क्यान्सरको उपचारको लागि प्रयोग गरिने रेडिएसन थेरापीको उच्च खुराक पनि ब्लड क्यान्सरको कारण बन्न सक्छ त ब्लड क्यान्सर कसैलाई पनि हुनसक्छ र यो क्यान्सर सबैभन्दा आम क्यान्सर हो जब ब्लड क्यान्सर हुन्छ तब क्यान्सर सेल्स शरीरमा चाहिँ यस प्रकारले हाबी हुन्छ कि रगत बनाउन सक्दैन शरीरले होइन र यसले गर्दाखेरि शरीरमा खुनको कमी हुन्छ ल्युकेमियाले चाहिँ बोन म्यारोमा पनि हमला गर्छ र रगतको कमीले गर्दाखेरि मान्छेको मृत्यु पनि हुनसक्छ त यो ब्लड क्यान्सरको कुरा गरेँ मैले स्पेसली यसको चाहिँ कारक तत्त्वहरू के छन् त के हुन सक्छन् त भन्ने विषयवस्तुमा मैले कुरा गरेँ त अब यसै गरिकन अगाडि बढ्नुपर्दा अगाडि म यसको चाहिँ लक्षणहरूको पनि कुरा गर्छु के कस्ता लक्षणहरू हुन्छ त भन्दाखेरि सिम्टम्स अफ ब्लड क्यान्सर भनेर भनौँ खोकी हुनु या छातीमा पीडा हुनु सास लिनुमा कठिनाइ हुनु बारम्बार सङ्क्रमण हुनु सजिलैसँगले चोट लाग्नु र रगत बग्नु अनि उच्च रूपमा चाहिँ ज्वरो आइरहनु चिसो लागिरहनु लगातार थकान महसुस गर्नु कमजोरी महसुस गर्नु भोक नलाग्नु अरुचि हुनु अनि वाकवाकी लाग्नु वजन कम हुनु बिना कुनै कारण अनि राति खलखली पसिना आउनु अनि हड्डी र जोड्नीहरूमा पीडा हुनु पेटको समस्या हुनु टाउको दुखाइ हुनु अनि त्वचामा यानि कि छालामा चिलाउने अथवा दाना दाना खालको चाहिँ रेज पचहरू देखिनु र गर्दन अनि तिग्राहरूमा चाहिँ नि सुजन आउनु यानि कि इन्फ्लेम्ड हुनु यो चाहिँ ब्लड क्यान्सरको लक्षणहरू रहेछन् त यस्ता लक्षणहरूलाई चाहिँ नि विचार गर्नुपर्ने हुन्छ प्रिय श्रोतावृन्द कुनै पनि लक्षणले नै मान्छेलाई कुनै पनि रोगको तर्फ इसारा गरिरहेको हुन्छ र लक्षणहरूको बारेमा जागरुक रहेर लक्षणहरूलाई पहिचान गर्न सक्ने हो भने चाहिँ नि धेरै हदसम्म यसलाई अर्ली स्टेजमा नै कुनै पनि रोगलाई चाहिँ हामीले पहिचान गरेर त्यसको निदानतर्फ लाग्यौँ भने अर्लियर द बेटर भनेर भनिन्छ नि होइन त्यसतर्फ हामी छिटोभन्दा छिटो निदानतर्फ लाग्न सक्छौँ त ब्लड क्यान्सर अवेरनेस मन्थ भएको हुनाले यस विषयवस्तुमा आज मैले कुरा गर्दैछु अब अगाडि यही विषयवस्तुलाई बढाउँछु तर अहिलेको लागि पनि एउटा छोटो साङ्गीतिक विश्राम लिन्छौँ अनि साङ्गीतिक विश्राम पश्चात फेरि पनि यसै विषयवस्तुलाई यही सामग्रीलाई नै म अगाडि बढाउनेछु

0: BFBS Gurkar Radio.
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: यो BFBS गोर्खा रेडियो हो।

आदरणीय श्रोताबृन्द, सुन्दै हुनुहुन्छ बिएबस ग्रहका रेडियोलाई यतिखेर, अनि यो बेलामा हामी सुन्दैछौँ हेल्थ सेगमेन्ट। हेल्थ सेगमेन्ट अन्तर्गत आज पनि ब्लड क्यान्सरको कुरा गर्दैछु, किनभने यो महिना चाहिँ सेप्टेम्बरलाई चाहिँ ब्लड क्यान्सर अवेरनेस मन्थ भनेर चाहिँ नि यहाँ अब्जर्भ गरिरहेका छौँ, स्पेसली युकेको कुरा गर्नुपर्दाखेरि है। र ब्लड क्यान्सरको भनेको के हो, कति थरीका हुन्छन्, यसको लक्षणहरू, कारक तत्त्वहरू के छन् मैले कुरा गरिसकेँ, अब यसको डायग्नोसिसको पनि अलिकति कुरा गरौँ है। त डाक्टरले आमतौरमा एक विस्तृत शारीरिक परीक्षण गर्छन् र लक्षणहरूको इतिहासलाई नोट गर्छन्। प्रयोगशाला परीक्षण अनि बोन म्यारो अध्ययन र इमेजिङ अध्ययनद्वारा रक्त क्यान्सरको उपप्रकारको निदान र पहिचानमा उपयोगी रूपमा चाहिँ यसको प्रयोग गर्न सकिन्छ। र यसको निदानको कुरा गर्नुपर्दा शारीरिक परीक्षण हुन्छ अनि हरेक प्रकारको चाहिँ लक्षणहरूलाई हेरेर, एनिमिया जस्तो समस्यालाई हेरेर होइन, विभिन्न प्रकारको चाहिँ शारीरिक परीक्षण गरेर चाहिँ नि यो हो कि होइन भन्ने कुरालाई चाहिँ पहिचान गर्ने कोसिस गरिन्छ। अनि प्रयोगशाला परीक्षण पनि हुन्छ। प्रयोगशाला परीक्षणमा फ्लो साइटोमेट्री अनि यसै गरिकन साइटोकेमिस्ट्री, साइटोकेमिकल दागहरूको उपयोगद्वारा विभिन्न प्रकारको चाहिँ तीव्र रक्त क्यान्सरको जाँच हो यो होइन, विभिन्न रक्त कोशिकाहरूको मात्रा र यसको आकृतिको अध्ययन अनि रक्त कोशिकाहरूको अधिक विस्तारसँगले मूल्याङ्कन को लागि पेरिफेरल स्मियर परीक्षण पनि गरिन्छ अनि समग्र स्वास्थ्यको स्थिति र मूल्याङ्कन गर्नको लागि सहायक परीक्षणहरू जस्तो कि कोगुलेसन प्रोफाइल, किडनी फङ्सन परीक्षण अनि लिभर फङ्सन टेस्ट आदि पनि प्रयोगशाला परीक्षणको रूपमा गरिन्छ यसको पहिचानको लागि, यसको डायग्नोसिसको लागि। यसै गरिकन बोन म्यारो स्टडी र बायोप्सी पनि गरिन्छ अनि इमेजिङ अध्ययन पनि गरिन्छ। पिइटी सिटी स्क्यान, पुरै शरीरको सिटी स्क्यान हो यो होइन, यो पनि गरिँदो रहेछ यसको डायग्नोसिसको लागि। अनि लम्बर पङ्क्चर पनि गरिँदो रहेछ। यो किन गरिन्छ भने क्यान्सर मस्तिष्कको र जुन मेरुदण्डको हड्डीको आसपासको तरल पदार्थमा फैलिएको छ कि छैन भनेर चाहिँ नि लम्बर पङ्क्चर टेस्ट पनि गरिन्छ। यसलाई स्पाइनल ट्याप भनेर पनि भनिन्छ। त यसरी डायग्नोसिसको लागि चाहिँ यी टेस्टहरू गरिँदो रहेछ। र ब्लड क्यान्सरको स्टेजेसहरूको पनि कुरा गरौँ होइन, यो मेटास्टेटिस्टको आधारमा क्यान्सरको चरणहरूलाई बाँडिएको छ र ब्लड क्यान्सरको चरणहरू र लक्षणहरूको दरको अनुसार चाहिँ यो स्टेज तय गरिन्छ। स्टेज वानमा चाहिँ नि लिम्फोसाइट्सको संख्या अचानक बढ्नुको कारणले गर्दाखेरि लिम्फ नोड्स पनि बढ्छ, यो स्टेजमा अन्यको तुलनामा कम खतरा हुन्छ र यो स्टेजमा क्यान्सरको इलाज राम्रोसँगले हुन्छ, यसको उपचार पनि, किनभने मेटास्टेसिसको विकास यस स्टेजमा पुरैसँगले भइसकेको हुँदैन। अनि स्टेज टू, यो स्टेजमा रोगीहरूको शरीरका अङ्गहरू जस्तो कि स्प्लिन, लिभर र लिम्फ नोड्स आदि बढेको हुन्छ। सबै अङ्ग एउटै समयमा प्रभावित हुँदैन, बल्कि क्यान्सरले यी अङ्गहरूलाई बिस्तारै बिस्तारै हमला गर्न सुरु गर्छ। स्टेज थ्री, यो स्टेजमा रोगीहरू एनिमियाको शिकार हुन्छ र स्प्लिन, लिभर र लिम्फ नोड्स क्यान्सरबाट प्रभावित हुन थाल्छन्। यस स्टेजमा दुईभन्दा बढी अङ्गहरू निश्चित रूपबाट प्रभावित हुन्छ र स्टेज फोर, यो आखिरी स्टेज हो जसमा क्यान्सरले शरीरमा प्रभावी ढङ्गबाट चाहिँ नि आक्रमण गरिसकेको हुन्छ र रोगीहरूको मृत्युको सम्भावना धेरै नै बढेर जान्छ, किनभने ब्लड प्लेटलेट्स एकदमै तीव्रताको साथमा घट्छ र यस स्टेजमा चाहिँ नि यो फोक्सोको साथसाथमा अन्य महत्त्वपूर्ण अङ्गहरू पनि क्यान्सर सेल्सबाट प्रभावित हुन थाल्दछ। तब यसको उपचारको कुरा गर्नुपर्दा औषधीय चिकित्सा यानि कि ड्रग थेरापी हुन्छ, सुरुवाती चरणमा दबाईहरूको उपयोग गरिन्छ र यसको उपचार गर्ने यो सबैभन्दा आम तरिका पनि हो। रोगीहरूलाई केही दबाई दिइन्छ ताकि यो दबाईहरूले क्यान्सरको शिकारको विकासलाई रोक्न सकियोस् र ब्लड क्यान्सरको उपचारलाई सजिलो बनाइदियोस्। अनि विकिरण चिकित्सा यानि कि रेडिएसन थेरापी, यो चिकित्सा पनि रक्त क्यान्सरको उपचारको लागि प्रयोग गरिन्छ, तर यो थेरापी अक्सर विफल भएको पाइएको छ। यस थेरापीको असफल भएको हुनाको बावजुद पनि आजभोलि चिकित्सकहरूले यसको इस्तेमाल गरिरहेका हुन्छन्, किनकि यो थेरापी एक प्रभावी प्रक्रिया हो जसले ब्लड क्यान्सरको जुन उपचार छ यसको चाहिँ एउटा राम्रो तरिका पनि मानिएको छ। अनि किमोथेरापी, यो चाहिँ रक्त क्यान्सरको उपचारको लागि चाहिँ किमोथेरापी डक्टरले उपयोग गरिआएका छन् र क्यान्सर कोशिकाहरूलाई नष्ट गर्छ यसले, ताकि यस दिनले चाहिँ शरीरका अन्य हिस्साहरूलाई प्रभावित गर्न नसकोस् भनेर। अनि मोनिटरिङ, कहिलेकाहीँ ब्लड क्यान्सर ठिक गर्नको लागि निगरानी पनि गर्नुपर्ने हुन्छ, मोनिटरिङ पनि गर्नुपर्ने हुन्छ। यस प्रक्रियामा शरीरको आन्तरिक क्रियाहरूलाई हेरिन्छ जसको अनुसार बिमारीको उपचार पनि गर्न सकियोस् र स्टेम सेल
प्रत्यारोपण यानी कि स्टेम सेल ट्रांसप्लांट. यदि बिमारी ठीक भएका छैनन् भने स्टेम सेल ट्रान्सप्लान्ट थेरापी चाहिँ अन्तिम चरण हो. यसमा बोन म्यारोबाट स्टेम कोशिकाहरूलाई निकालेर प्रत्यारोपित गरिन्छ अनि एलोजेनिक हड्डीको बिमारीहरूको क्षतिग्रस्त कोशिकाहरूलाई चाहिँ अन्य स्वस्थ व्यक्तिको कोशिकाहरूबाट प्रत्यारोपित गरिन्छ. यसको लागि बिमारीको परिवारको सदस्यहरूको कोशिकाहरूलाई लिइन्छ ताकि बिमारीको कोशिकाहरूसँग चाहिँ एकदमै त्यसको चाहिँ म्याच होस् भनेर. त अब रक्त क्यान्सरको चाहिँ नि जटिलताहरू पनि हुन्छ, जस्तो कि किडनी खराब हुनसक्छ अनि यसै गरिकन एक्युट माइलोइड ल्युकेमिया हुनसक्छ. रक्त क्यान्सरको उपचारको कारणले गर्दाखेरि फर्टिलिटीमा पनि असर पुर्याउन सक्छ अनि यसै गरिकन मेनोपजलाई पनि यसले चाहिँ ट्रिगर गर्न सक्छ. अर्ली मेनोपजलाई रक्तस्राव र चोट लाग्नु जसलाई चाहिँ थ्रोम्बोसाइटोपेनिया भनेर भनिन्छ यो पनि हुनसक्छ. अनि ल्युकोपेनिया, न्युट्रोपेनिया, लिम्फेडेमा र रगतको थक्का बन्ने खालको समस्या पनि हुन सक्छ. यो जटिलताहरूमा पर्छ. अब रक्त क्यान्सरको जोखिमलाई कसरी कम गर्ने भन्दाखेरि पनि कमसेकम 30 मिनट प्रत्येक दिन व्यायाम गर्ने बानी गरौँ. एन्टिअक्सिडेन्ट र पोषक तत्त्वहरूबाट भरपूर राम्रो सन्तुलित डायटको पालना गरौँ. हुनसक्छ भने कीटनाशकहरूबाट टाढा रहौँ. रेडिएसनको अत्याधिक सम्पर्कबाट बचौँ. सम्पूर्ण रूपबाट हाम्रो शरीरलाई चाहिने पानी पिउँ. अनि कुनै पनि क्यान्सरको सम्बन्धी केही अस्पष्ट लक्षणको अनुभव हुन्छ भने तुरन्तै आफ्नो डक्टरसँग सम्पर्क गरिहालौँ. त ब्लड क्यान्सरमा खानाको चिजहरू जसबाट बस्नुपर्ने हुन्छ त्यो चाहिँ अनकुक्ड मिट भयो, अनपस्चराइज्ड ड्रिङ्क्स र राम्ररी नपखालिएको सागसब्जी वा फलफुल खानु हुँदैन रहेछ है. अनि अन्य चिज जो चाहिँ नोक्सानदायक छ, धेरै चिनीयुक्त फुड, धेरै ओइली फुड, धेरै गरम या धेरै चिसो फुड होइन, अनि अल्कोहल, अनि मरमसलायुक्त खानाहरू, क्याफिन, अनि यसै गरिकन धेरै अमिलो फलहरू पनि खान नहुने रहेछ. त प्रिय श्रोताबृन्द, यो चाहिँ अलिकति छोटो जानकारी आज रक्त क्यान्सरको मैले तपाईँहरूसँग सेयर गर्ने कोसिस गरेँ, किनभने रक्त क्यान्सरको लागि चाहिँ यो महिना एकदमै डेडिकेट गरिएको छ अवेरनेस मन्थको रूपमा होइन. यसमा चाहिँ सबैको चेतना अभिवृद्धि होस् भन्ने एउटा चाहिँ उद्देश्य पनि हो. त्यसर्थमा मैले यो कुराहरू तपाईँहरूसँग सेयर गरेँ. र अब यति भन्दै गर्दाखेरि 2 बजेको समाचारतर्फ लाग्ने बेला भएको छ. अब तपाईँहरूलाई समाचारतर्फ लिएर जान्छु अनि त्यस पश्चात अर्को चरणमा फेरि म भेट्न आउनेछु.

0: સાથે લાઈવ ભરી
1: ઓન એર
0: એપમાં
1: અને સ્માર્ટ સ્પીકર માં બંધ હોસ
2: પ્લે BFBS
0: યુ BFBS ગોઠા રેડિયો હો
1: ગોઠા રેડિયો
3: પ્રધાનમંત્રી રાહત કોષમાં 12.5 અર્બ રૂપિયા જમ્મા ભએકો છ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार हालसम्म 11.77 अर्ब रुपियाँ जम्मा भएको हो। अहिले 9 वाणिज्य ब्याङ्कमा 8.59 अर्ब मोस्ताद छ। राहत कोषमा जम्मा भएको रकमबाट 1 अर्ब बाढी पीडितका लागि निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यसै गरी हिमालयन ब्याङ्क लिमिटेड र लक्ष्मी सनराइज ब्याङ्क लिमिटेडमा रहेको डलर खातामा 2.11 करोड रुपियाँ जम्मा भएको पनि कार्यालयले जनाएको छ। रसुवाको भटिकोशी जलविद्युत आयोजनाको केवल सुरुङमा एकजनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले रोङ्गामा रहेको सुरुङमा ड्रोनबाट खोज्ने क्रममा शव फेला परेको जनाएको छ। अन्य 5 आयोजनाका सुरुङमा पनि खोजी कार्य चलिरहेको सेनाले उल्लेख गरेको छ। त्रिशुली 3Vको संरचना खोज्न 100 जनशक्ति परिचालन गरिएकोमा अहिलेसम्म आयोजनाको कुनै संरचना फेला पार्न नसकेको पनि सेनाले जानकारी दिएको छ। जनाका अनुसार नुवाकोटमा एउटा बिली ब्रिज र अर्को एउटा झोलुङ्गे पुल बनाउने काम पनि भइरहेको छ। चीनले बाढी उद्धार र राहतका लागि 4 विमानमा पठाएका सामग्री काठमाडौँमा अवतरण गराइएको छ। चीनले यसपटक डुङ्गा जान नसक्ने ठाउँमा जान सक्ने यन्त्र र हिलो लेउदो तान्न सक्ने यन्त्र पनि पठाएको छ। नव प्रवर्तन मन्त्री महावीर पुनले सहयोग लिनुभएको छ। रसुवाको विनाशकारी बाढीमा धनुषाका 30 वर्षीय इन्जिनियर अजय प्रसाद सिंह पनि बेपत्ता हुनुभएको छ। 14 दिन बित्दा पनि फेला नपरेपछि अब परिवारको आँसु पनि सुक्दै गएको छ। जनकपुरबाट लक्ष्मण यादव।
4: 10 गतेको विनाशकारी बाढीमा बेपत्ता धनुषाको कमला नगरपालिकाका इन्जिनियर अजय प्रसाद सिंहका श्रीमती पूजा शाहको आँखा रुदारुदै सुकिसकेको छ। खोज उद्धारमा तदारुक्त देखाउनु पर्ने माग गर्दै श्रीमानको अवस्था सार्वजनिक गर्नका लागि उहाँ गुहार लगाउनुहुन्छ।
5: पूजाको
4: छिमेकी आफन्त तथा इष्टमित्र निरन्तर उर्लिरहेका छन्। अजयका साथीहरूसँगको सम्पर्कबाट खुले अनुसार त्रिशुली छेउको क्याम्पमा कार्यरत अन्य कर्मचारी तथा व्यक्तिहरू पनि बाढीपछि सम्पर्क बाहिर छन्। रुसान हाइड्रो पावरको अपर त्रिशुली 1 कार्यरत अजयको 1 वर्ष अघि पूजासँग विवाह भएको थियो। उहाँहरूको 1 महिना काखे छोरी पनि छ। अजयको प्रतीक्षामा पूजाले दैनिक श्रीमान फर्किने आशमै आजको दिन पनि बित्यो भनेर सामाजिक सञ्जालमा भावुक पोस्ट गरेको पाइन्छ। प्रतीक्षाको समय लम्बिँदै जाँदा पूजासँगै अजयको परिवारमा अजय सकुशल घर फर्किने आश छुटिँदै गएको छ।
3: बेलायतको सबैभन्दा ठूलो प्रविधि कम्पनीका प्रमुखले कृत्रिम बुद्धिमत्ता एआईले मान्छेको जीवनकालमै क्यान्सरको उपचार पत्ता लगाउन सहयोग गर्ने दावी गरेका छन्। माइक्रोचिप कम्पनी आम होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत रणी हासले एआईको विकाससँगै भविष्यमा आफै सिक्न सक्ने मानवरूपी रोबोटको प्रयोग पनि व्यापक हुने दावी गर्नुभएको हो। तर एआईको तीव्र विकासका लागि चाहिने डेटा सेन्टर निर्माणमा प्रयोग हुने चिपको अभाव हुँदा यसको विस्तारमा अवरोध भइरहेको उहाँको भनाइ छ। बीबीसीका फैसल इस्लामसँगको कुराकानीमा हासले एआईको सम्भावना, चिपको आपूर्ति र भविष्यमा प्रविधिको विकासबारे बोल्नु भएको छ।
6: Arm Holdings is the most influential UK-based tech firm as it designs microchips used in hundreds of billions of devices worldwide, including iPhones, cars, and increasingly AI data centers. Its boss, René Haas, told BBC News at its Cambridge headquarters that the exponential growth in the power of AI to model a cell, for example, would solve cancer in our lifetimes. While some cancer researchers have been more skeptical about claims from the tech industry, the promise comes at a moment when valuations and investment in AI-linked companies is spiraling.
3: मध्य नेपालमा भोलि वर्षा हुन सक्ने पूर्वानुमान सार्वजनिक भएको छ। मौसम पूर्वानुमान महासङ्घले आजको तुलनामा भोलि बढी वर्षा हुन सक्ने भन्दै सचेत बनाएको हो। मौसमविद सञ्जीव अधिकारी।
7: जुन आजको तुलनामा भोलिको लागि चाहिँ विशेष गरेर यो मध्य नेपालमा चाहिँ वर्षाको क्रम केही बढी देखिन्छ र यो मध्य प्रदेशमा पनि धेरै ठाउँमा मध्यमसम्मको र 1-2 ठाउँमा भारीसम्मको वर्षा हुन सक्ने देखिन्छ।
3: आज राति मुलुकको पूर्वी भागमा वर्षा गराउने प्रणाली बढी सक्रिय हुने अनुमान गरिएको छ।
7: यो भारतको उत्तर प्रदेशमा बनेको न्यूनचापीय क्षेत्र बिस्तारै यो उत्तर पूर्वतिर सर्ने क्रममा रहेकोले चाहिँ यो पूर्वी भूभागमा वर्षाको गतिविधि थप बढी देखिन्छ।
3: र काङ्ग्रेसले पार्टीको 15 महाधिवेशनका लागि प्रदर्शनी हल बुकिङका लागि पत्राचार गरेको छ। खबर यति नै। नमस्कार।

हजुर, एकादशी बजारमा भेट भएको पोखरै. रामजी खाँड र कृष्ण गुरुङले गाउनुभएको यो गीत मैले सुनाएँ आदरणीय श्रोता बहिनीहरूलाई. र यही गीतको साथसाथमा कार्यक्रम आजको हाम्रो दिवाकोशीलीको यो दोस्रो चरणको यात्रा सुरु भइसक्यो. कार्यक्रममा तपाईँहरूको लागि यस्तै मिठा मिठा लोकगीत सङ्गीतहरू राख्दै अगाडि तपाईँलाई लिएर जाने मेरो तयारी रहेको छ. पक्कै पनि तपाईँहरू सबैले साथ दिनुहुनेछ भन्ने आशा गरेको छु. अनि यसको अलावा आज चाहिँ छड्के सलाम अन्तर्गत डब्लु टु सुक्रिम राई र उहाँको धर्मपत्नी पद्मा राईसँग गरेको कुराकानीको छैटौँ भाग तपाईँले सुन्न सक्नुहुन्छ. सुन्दै गर्नुहोला. त्यसतिर तपाईँलाई अब लगतै डोराइहाल्छु तुलसी पराजुली र सुनिता थिगिमुल लिम्बुले गाउनुभएको यो गीत सँगसँगै.

0: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: यो BFBS गोर्खा रेडियो हो।

0: team on the march. Left! Salute!
1: 1, 2, 3, 4, 5, 6, 7. कार्यक्रम छड़के सलाम
2: हजुर बिएबिएस गोर्खा रेडियोबाट कार्यक्रम छड्के सलाम सुरु भयो। यो छड्के सलाम चाहिँ बिएबिएस गोर्खा रेडियोबाट तपाईँले सुन्दै आउनु भएको छ। बिगराउ गोर्खाजको चाहिँ रिटायर मेम्बर्सहरूसँग उहाँहरूकै अनरमा यो कार्यक्रमको इन्टरभ्युस गरेको 2018 र यो एपिसोडमा हामीसँग हुनुहुन्छ W2 रिटायर सुग्रीम राई, X7GR को हुनुहुन्छ अनि उहाँको श्रीमती पद्मा दिदी हुनुहुन्छ र उहाँहरूसँग कुराकानी गरिएका छौँ। गत हप्तासम्म आइपुग्दा वार साम्य भयो र जस उहाँहरू चाहिँ त्यहाँबाट साम्य भएर अब युकेतिर फर्किनुहुन्छ र त्यहीँबाट हामी प्रसङ्ग जोड्नेछौँ अनि माइन्ड फिल डकुमेन्ट्रीमा उहाँ पनि हुनुहुन्छ, त्यस सम्बन्धी कुराकानी गर्नेछौँ। ल साहब फेरि वेलकम छ हजुर।
3: थ्याङ्क यू
2: दिदीलाई पनि नमस्कार।
4: धन्यवाद भाइ। हजुर
2: अनि उहाँले अघिकै प्रसङ्ग जोड्छु, आइएम अलाइभ बिकज अफ यु भनेर भन्नुभयो, त्यो क्षणलाई चाहिँ कसरी सम्झिनुहुन्छ?
3: त्यो क्षणलाई चाहिँ अब जस्तै कस्तो लाग्यो भने तपाईँहरूलाई यो
2: उहाँको जिन्दगीभरको क्रेडिट पाउनु भएको हो नि त तपाईँले।
3: हजुर राम्रो लाग्यो मलाई। जस्तै मैले सबैले के भन्यो भने जस्तै उसले त्यो भन्ने बित्तिकै सबभन्दा पहिला अब के भनौँ अब त्यो भरे आउँछ भरे पनि आउँछ उसले मलाई भेट्ने बित्तिकै हाक गर्यो रियो होइन फर्स्ट टाइम भेट्नु पनि गर्यो अनि रियो
2: यो त पछि पो त पछि आउँछ है त दिदीलाई चाहिँ कहिले चाहिँ त्यो युद्ध विराम भयो भन्ने तपाईँले चाहिँ सुन्नुभयो?
4: हजुर धेरै चिन्तामा बस्थे हगि, अब यसै दैनिक काम गरेर बेलुका यसो चिन्ता लाग्थ्यो तर न

0: चिठी न फोन केही पनि थिएन त्यतिखेर, त्यसरी पनि यसो उदास लाग्थ्यो बेलुका अनि यसो त्यही उखु बारीको पात हल्लिँदा मैले चाहिँ त्यो फिलिङ सम्झिन्थे, यो हावाले उहाँलाई पनि स्पर्श गर्छ होला, यो हावा पनि पुग्छ होला, अब संसार हिँड्छ नि हावा हो, त्यस्तो भएर मलाई धेरै नमिठो लाग्थ्यो। अब के गर्नु, तर अब पिर गरेर पनि भएन, आफ्नो दैनिक काममा व्यस्त हुन्थे म, किनभने अब हामी धेरै ठुलो परिवार अनि कहिले पनि अब मेलोपात चाहिँ रोकिँदैनथ्यो। अनि पछि जब यो धरानबाट सुन्यौँ हामीले, धरान क्याम्पमा थियो नि त हाम्रो ब्रिटिस क्याम्प, अनि त्यहाँबाट सुनेपछि आफन्तहरूबाट सुने, जब सुने अनि त्यहाँदेखि एकदमै खुसी लाग्यो क्या भाइ। अब लडाईँको क्षणहरू त अलिअलि मलाई पनि त्यो इन्डियामा सानो हुँदाखेरि भान्जी हुँदा मेरो पिताजी पनि चाइनाको लडाईँमा हुँदा त्यो पुरा के भन्छ प्लेनहरू फाइटरहरू हिँडेको सबै आँखामै छ नि त मेरो स्पर्शहरू, मलाई पनि पिर त लाग्थ्यो तर शान्त भएपछि चाहिँ मलाई एकदमै उहाँको खबर सुन्नुलाई एकदमै होइन एकदम उठे लालाइ थिए होइन, त्यही हो अरू
1: उहाँको चिठी आयो अथवा
0: आएन, उहाँ धरान क्याम्पमाबाट हाम्रो आफन्त सुन धरान क्याम्पबाट आफन्तहरूले सुनेपछि हाम्रो आमाजु दाजु 86-33 परिवार या त कुनै उहाँले नै होला, लडाइँ शान्ति भयो अब भाइहरू फर्किनुहुन्छ भनेर जब भन्नु
1: भने खुसी
0: न्युज थिएन भाइ, ऊ हामी त एकदमै ऊ हो नि त, हजुर थिएन हजुर, रेडियो थिएन अनि फार्मर लाइफ हो हाम्रो, मेरो ससुराको ठुलो खेती भनौँ न उखु खेती नै धेरै, धान खेती नै एकदमै धेरै, मतलब कहिले त्यो मेल मान्छे टुट्दैन त्यो खेतालाहरू, मान्छे सातवटा हल्ली चाहिँ कन्टिन्यू
2: 2000 मन जस्तो धान फल्थ्यो
0: हजुर हजुर,
1: पछि क्याम्पबाट मात्रै थाहा पाउनु भएको छ होइन
0: हजुर, क्याम्पबाट थाहा पाएँ
1: सर। तपाईँले त त्यो दुश्मन मार्नु भएन, साथीहरू च्यानलको मालिकले पछि सोध्नु भयो होला नि त, हुन त उत्तर यही नै दिनुभयो होला, मानवताकै कुरा गर्नुभयो होला,
2: मैले सोधेँ नि त होइन,
1: उहाँले भन्नुभयो भने किन मारिनुहोस् भनेर सोध्नु भयो होला कति
2: मलाई, मलाई त्यही भन्यो, त्यही भन्यो हामी भए, हामी भए मार्थ्यौँ भने त्यही हामीलाई उसले भन्यौँ नि, मिडियाले सोध्छ नि तपाईँ भए ल सुक्रिमले मारेन तपाईँ भए के म त मार्थेँ मार्थेँ मार्थेँ भने, द्याट इज द डिफरेन्ट देन ओदर्स भने, राई इज राई भनेको, त्यसै कारणले मेरो यो यो उमा पनि फिलोसोफी भन्ने नाम आएका, मिस्टर राई इज द बेस्ट इज द फिलोसोफी, उसले जस्तै एउटा मानवता भन्ने उसमा छ भन्ने चाहिँ न्युजमा पनि दियो क्या, अनि मैले भन्छु नि त डेभिड ज्याक्सनलाई, डेभिड ज्याक्सनहरू छ उनीहरू छ, त्यसै गर्दाखेरि उनीहरूको धेरै हो नि त, उनीहरू डिफ्रेन्ट हो मेरो डिफ्रेन्ट हो, त्यस कारणले मैले त्यो गरिनँ, मैले त्यो चाहिनँ, मैले मेडलको काम गरिनँ, मैले मैले एउटा मानवताको काम गरेँ, त्यसले मानवताको काम गर्नु नै मलाई त राम्रो लाग्छ भनेर भन्छु है मैले मिडियामा मलाई।
1: अनि त्यो तपाईँको खुकुरी चाहिँ हाम्रो त्यहाँ क्याप्टेन साहब हुनुहुन्छ होइन, उहाँले मागेर तपाईँले दिनुभएछ होइन, क्याप्टेन शङ्कर लिम्बू भन्नुभएको छ
2: हजुर हजुर,
1: उहाँले मागेर लानुभएको छ पछि चाहिएको कुरा छ, अलिकति भनिदिनुहोस् न त्यसको बारेमा।
2: अनि यो बारेमा मलाई पहिला थाहा थिएन कि, मलाई जस्तो भए हामी सकेको बादमा फर्किँदै थियौँ होइन, अनि के भन्नु भने कि त्यो उमा युगन्डमा सुक्रिम भनेर मलाई चाहिँ सबैले सुक्रिम सुक्रिम भन्थ्यो, सुक्रिम ल तिम्रो खुकुरी मलाई दिनु पर्यो होइन, हामी युकेमा गएर दिन्छौँ किन एकजनालाई खुकुरी चाहियो त्यस कारणले तपाईँको खुकुरी चाहिँ दिनु पर्यो तपाईँले उहाँ पाउनुहुन्छ भनेर भन्नुभयो, अनि हुन्छ नि साहब भने, अनि दिएँ त्यो खुकुरी चाहिँ, लगेर अप्सन लगाएछ, अप्सन लगाएर 1200 पाउन्डमा बेचेछ
1: होइन,
2: च्यारिटीको लागि
0: 50,000
2: अनि दुसरा नम्बर कुरा साधारण यस्तो दिँदैछौँ भन्नु, अनि त्यो चाहिँ मेरो खुकुरी चाहिँ कहाँनिर अप्सन लगाएर छ, अप्सन लगाएर छ कुनै कहाँ कहाँ छ, कुन चाहिँ म्युजियममा छ कि कहाँ छ अरे, अहिले थाहा भयो ठिकै छ, अनि त्यो
1: लागि तपाईँले दिनुभयो त्यसको भ्यालु त स्टिल अब
2: छ, स्टिल छ अरे, र अर्को
1: तपाईँले दुश्मनै छप्काएको भए त्यसको भ्यालु चाहिँ धेरै
2: भेल्यु हुन्थ्यो होइन, तर नछप्काउँदा राम्रो भेल्यु भयो, जस्तै सबैले भन्छ गोर्खाली पापी हो, मान्छेको मासु खान्छ, कान काट्छ होइन, यताउति खान्छ के के भन्छ, तर गोर्खाली खाँदैन रहेछ भने सुक्रिमले यहाँ जनायो भन्छ, भरे भन्छु म त्यसको भरे आउँछ त्यो चाहिँ, फेरि अझै आउँछ।
1: अब चाहिँ यो माइन्ड फिल्ड डकुमेन्ट्रीको बारेमा जाउँ, ओके त्योभन्दा अगाडि चाहिँ तपाईँहरू फर्किनु भयो त्यो लडाइँ सकेर, त्यो फर्किँदाको चाहिँ वातावरण कस्तो थियो? सबै खुसी हुनुहुन्थ्यो होला होइन?
2: सबभन्दा खुसी नै, सबभन्दा खुसी कहिले पुगौँला कहिले भेटौँ भनेर जस्तो लाग्ने परिवारको होइन,
1: सब भयो कि भएन? शिवतिर पार्टीहरू त्यस्तो रमाइलो
2: भयो, यो कुन कम्पनीले डान्सहरू देखायो नाचहरू गर्यो होइन, सबै राम्रो होइन नाच्यो राम्रो रमाइलो भयो।
1: कति दिनपछि चाहिँ फर्किनु भयो
2: तपाईँ? हामी 16 जुलाईमा हामी युके फर्क्यौँ युगन्डरसिपमा होइन, 598 पर भयो कि 598 गोर्खा क्या 98 गोर्खा चाहिँ सिपबाट आयौँ र बिचमा भयो नाचगान भयो के भयो के भयो रमाइलो गऱ्यो। त्यहाँदेखि पछाड युके आइपुग्यौँ अनि 9 अगस्तमा हामी युके आइपुग्यौँ, ल्यान्डिङ भए त्यहाँदेखि हाम्रो
1: चाहिँ
2: आयौँ हामी त्यही उमा युगन्डा जाँचमा मेडिकल युगन्डा जाँचमा नै मेडिकल सिपमा त्यसमा आयौँ। त्यसमा अनि हामी चाहिँ 598 गोर्खा चाहिँ हामी त्यसमा आयौँ होइन, त्यसमा अरू पनि थियो तर हामीले चाहिँ गोर्खाली चाहिँ त्यसमा आएको थियौँ। त्योभन्दा पहिला अरू गोर्खालीहरू पनि कता कता गएको थियौँ। हामी चाहिँ फोकल्यान्ड चाहिँ 660 जाने गएको है, 660 गएकोमा 598 चाहिँ हामी उमा युगन्डरसिपमा आयौँ। बुद्धि मेरो नम्बरी चाहिँ अब मर्यो होइन फोकल्यान्डमै त्यही लडाइँमा, त उसको चाहिँ लडाइँमा लडाइँ गर्दा होइन कि टेन्स पुर्दाखेरि प्रिनेटल छ मेरो नम्बर 1666 हो ऊ चाहिँ होइन, अनि ऊ मऱ्यो नदेखि हामी चाहिँ अरू चाहिँ सबै सक्लो नै आयौँ। ड्यामेज त भयो क्याजुअल्टी भयो तर कोही पनि मरेन होइन। त्यहाँ युके आइपुग्यौँ, युके आउँदाखेरि
1: यतिमै रोकौँ यो पार्टमा अनि सेकेन्ड पार्टमा चाहिँ बाँकी कुराकानी गर्छौँ है त साम।
2: हुन्छ
1: हजुर, अब यो बिचमा चाहिँ साङ्गीतिक विश्राम लिउँ र त्यसपछि सेकेन्ड पार्टमा यही स्टोरीबाट हामी क्यारी अन गर्नेछौँ।
3: छड्के सलाम, यो BFBS गोरखा रेडियो हो।

0: गोर्खा रेडियो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
0: BFPS गोर्खा रेडियो।

0: निश्चय नै यो बिएबएस गोर्खा रेडियो कार्यक्रम छड्के सलाममा हाम्रो चाहिँ फकल्यान्डको युद्धको कुराकानी सुनिरहेका छौँ। डब्लुटो सुक्रिम राई साहब अनि उहाँको श्रीमती पद्मा दिदीसँग कुराकानी गरेका छौँ। साहब फेरि वेलकम छ हजुरलाई।
1: थ्याङ्क यू।
0: हजुर दिदीलाई पनि
2: धन्यवाद भाइ। हजुर
0: अनि युके आएर नेपाल छुट्टी जानुभयो कि दिदीलाई भेट्न के भन्छ?
1: युके आएपछि त हाम्रो चाहिँ के प्लान भयो भने हाम्रो मेजर सियर मेरो कमान्डर हुनुभयो अनि म चाहिँ छुट्टी जाने मलाई नजानु भन्नुभयो किनकि हामीले माराथुन ट्रेनिङ गर्नुपर्छ भन्नुभयो है। त्यहाँ म छुट्टी गइनँ, अरू चाहिँ गएँ छुट्टी होइन। म चाहिँ माराथुन ट्रेनिङमा हामी लाग्यौँ, 27 जनाको ग्रुप माराथुन ट्रेनिङ गरौँ लन्डन माराथुनको लागि गर्दाखेरि हामी गयौँ न होइन। अनि माराथुन ट्रेनिङले गर्दा अरू चाहिँ गएँ तर त्यति बेला फ्रेसको कि फ्रेसको भन्ने ठाउँमा चाहिँ हामी गयौँ है। त्यहाँ चाहिँ मलाई पनि बोलायो अनि हामी आरएसएम म गएको थियौँ, हामी 3-4 जना गएको थियौँ। हामीलाई इन्भाइट गरेर त्यहाँ यो फोकल्यान्डदेखि आउनेलाई सबैलाई वेलकम गरेको थियो होइन। अनि त्यसमा पार्टी दियो, पार्टी गयो, त्यति चाहिँ गएँ नदेखि मैले नेपाल चाहिँ गइनँ, नेपाल गइनँ र ठिकै थियो। मैले उहाँ मेरो श्रीमतीलाई फोन त गर्ने कुरै थिएन होइन,
0: तर
1: मैले चिठी लेखेको थिएँ, खुसी थिएँ। अनि पछाडि त्यो माराथन सकेको बादमा चाहिँ छुट्टी जाने मा थिएँ अनि त्यसको भन्दा सकेपछि मैले छुट्टी गएँ भनौँ न।
0: अब तपाईँ त W2 हुनुभयो, कति वर्षपछि चाहिँ तपाईँ फर्स्ट छुट्टी फ्यामिलीवाला हुनुभयो?
1: 3 छुट्टी
2: 3 होइन, फोकल्यान्ड वारले गर्दा छिटै फ्यामिली प्रमोसन पाउनुभयो। 8 वर्ष जस्तोमा होला,
0: 8 वर्ष 9 वर्ष
2: 8 वर्ष लाग्दाखेरि 7 वर्षमा चाहिँ पाउनुभयो फ्यामिली प्रमोसन।
0: त्यसपछि त कन्टिन्यू हुनुभयो कि फेरि सार्जन भएर?
1: यस्तो भयो, मेरो चाहिँ फ्यामिली पर्मिसन पहिला होइन 6.5 वर्षमै पाएको थिएँ कि 6 वर्षमा, किनभने म चाहिँ ट्रेनिङ डिपोर्टमा गएँ नि, कहिले प्लाटुन कमान्डर गरेँ, कहिले ऊ गरेँ भनौँ न पिएस गरेँ,
0: प्लाटुन कमान्डर
1: गरेँ नै
0: सार्जनमा।
1: त्यहाँदेखि प्लाटुन कमान्डर त होइन तर काम चाहिँ त्यो गर्नु पर्थ्यो, तर सार्जनमा त्यही थिएँ होइन। त्यस कारणले त्यहाँ 2 वर्ष गरेँ, 4 इन्टेक मैले जोइन गरेको होइन, जोइन गरेँ त्यहाँदेखि त्यहाँ बस्दाखेरि फ्यामिली पर्मिसन पाएँ
0: ट्रेनिङ डेपोमा।
1: ट्रेनिङ डेपोमा
0: चाहिँ तपाईँले सार्जन प्लस कार्यभार गर्नु पर्ने,
1: त्यहाँदेखि त्यहाँ गर्दाखेरि राम्रै गरेँ होइन। आउटस्ट्यान्डिङ 3 मेरो रिपोर्टमा सबै आउटस्ट्यान्डिङ नै पाएँ भनौँ न, आउटस्ट्यान्डिङ पाएँ। त्यहाँदेखि खुसी नै लाग्यो, ब्रिगेडियरले लेखिदियो मेरो रिपोर्ट होइन, सबै लेखिदियो, त्यहाँदेखि खुसी नै थिएँ। अनि त्यहाँदेखि छुट्टी गएँ, पल्टनमा चाहिँ जानु दिएन मलाई, खास पल्टन जानुपर्ने मेरो अलिकति थियो। पल्टनले चाहिँ भने हामीले फ्यामिली पर्मिसन दिएको होइन, कलर सार्जन हो अनि दिन्छौँ भने क्या, कलर सार्जन छुट्टी जाँदा भइहाल्यो फेरि, अनि फेरि मागेको दिँदै दिएन। पहिलाको त्यस्तै हो अघि,
0: सार्जनबाट त कन्टिन्यू पाउँथ्यो होइन,
1: कोही कोहीलाई दियो कोहीलाई दिएन भनौँ न, त्यही त दिएन। तर म त कलर सार्जन
0: भइसकेँ,
2: सेकेन्ड टाइम
1: दिएन नि,
0: भ्याकेन्सी नभएर,
1: भ्याकेन्सी नभए होइन म अब भएन। त्यहाँदेखि युके आयौँ दिएन भनौँ न, तर मैले 2 चाहिँ बसेँ होइन,
2: 2 चाहिँ फ्यामिली
0: पाउनु
2: युकेमा होइन हङकङमा। हजुर
1: दिएन मलाई 2 पछि आएर कलर सार्जन भएर पनि दिएन। अनि मैले जेएमसँग कुरा गरेँ किन मैले पाउँदो रहेछ त भन्दाखेरि, सरी म बिन्ती गर्छु म भ्याकेन्सी छैन भने क्या, मेरो त इन्टाइटल हो नि भने पनि
0: होइन,
1: कलर सार्जन पो थियो त, कलर सार्जन त इन्टाइटल हो नि। अनि त ठिकै छ, अब गोर्खा च्यानल भन्ने बेग्लै हुन्छ, त्यस कारणले नो प्रब्लम भने होइन। त्यस कारणले त्यो भएर फ्यामिली पर्मिसन पाइनँ।
0: अनि W2 हुनुभयो, एकै खुड्किलो मात्रै थियो है, कस्तो लाग्यो तपाईँलाई? खुसी साथ नै जानुभयो कि अब भएन भन्ने गुनासो
1: होइन,
0: मेरो कर्म यति रहेछ भन्नुभयो
1: होइन, मलाई खुसी नै थिएँ। जस्तै मैले आरडी मागेँ अनि आरडी माग्दा चाहिँ कमान्डिङ रिसाउनु भयो होइन, तपाईँले यसरी आरडी माग्नु हुँदैन भने, त ठिकै छ आरडी मागेँ। अनि RD1 मागेँ होइन, RD1 माग्दा चाहिँ मलाई हुँदैन भन्दै थियो, पछाड RD3 थियो, त्यहाँदेखि मैले मागेको होइन। त्यहाँदेखि त्यो के कारणले भनेर म तपाईँहरूले भन्दिनँ, म यो यहाँ भन्दिनँ म
0: होइन।
1: त्यस कारणले गएँ, तर खुसीको कुरा के भने, जाने बेलामा चाहिँ कमान्डिङ साहब, म त के सार्जन मेजर मात्रै हो, केही पनि होइन नि होइन, कमान्डिङ साहब, ओसी, टुआइसीहरू अनि कम्पनीको केटाहरू, म जाँदाखेरि लाइन अप गरायो होइन, अनि गएँ, खुसी नै लाग्यो। त्यहाँदेखि गएँ र खुसीले गएको, खुसीले नै गएँ, अनि नेपालमा गएर 9 महिना जस्तो 6 महिना 7 महिना बसेँ
2: 9 महिना
1: 9 महिना जस्तो बसेको बादमा त्यहाँदेखि मैले चाहिँ जिआरयू गएँ।
0: दिदी अनि तपाईँ पनि फ्यामिलीवाला हुनुभयो, त्यो फ्यामिलीवाला लाइफ चाहिँ कस्तो थियो? साह्रो थियो नि तपाईँको पालामा त, साडी लाउनु पर्ने, घरभित्र लुङ्गी होइन,
2: होइन, राम्रो लाग्यो। किनभने अब त्यस्तो फेरि म अलिकति स्वतन्त्र ऊ छुइनँ क्या, मतलब अब परिवेशमा बस्ने खालकै छु क्या, हजुर, अनुशासित पनि होइन, म चाहिँ आजाद, मतलब अब जस्तो छ त्यस्तै, अब जस्तो नो कम्प्लेन, म चाहिँ अब त्यस्तोमै रमिए भनौँ न, मलाई चाहिँ राम्रै लाग्थ्यो। किनभने अब कतिपय दिदी बहिनीहरूलाई चाहिँ अब हुन्छ नि अब सौकहरू होइन, घुम्ने उ गर्ने, म चाहिँ फेरि नर्मल हो, मलाई त्यस्तो सौक पनि थिएन होइन, सौकिन पनि होइन, म ठुल्ठुलो इच्छा पनि होइन। त्यतिखेर चाहिँ अब यो पल्टनमा चाहिँ अब एकखेप सिलाइ बुनाइको भयो नि त, हजुर हजुर हजुर, यो चाहिँ गरेको उहाँ 7GR को एउटा बेज बनाएको छु, त्यो चाहिँ कस्तो भने सिलाइ बुनाइको कम्पिटिसन होइन, त्यो भएको थियो, अनि सबैले इच्छा दिनुपर्ने होइन, अनि त्यहाँदेखि त एउटा दिउँ जस्तो लाग्यो, कस्तो राम्रो राम्रो सिप हुँदो रहेछ नि त लेडिजहरूको, हामी छोरी मान्छेहरूको,
0: हजुर,
2: अनि दिनु भनेर भन्यो, अनि मैले पनि के गरौँ होइन, के हो के, मतलब दिमागमा के दिउँ, अनि मेरो पालो एकजना हाम्रो भान्जा बसेको थियो क्या, दिदी चाहिँ युके जानुभएको थियो, नारायण प्रसाद साप, उहाँ चाहिँ भेना हो, दिदी चाहिँ युके, नानीहरूसँग मसँग थियो, अनि उसको छातीमा चाहिँ ब्याजको लोगो थियो क्या, 7GR को व्हाइटमा ग्रिन थियो, अनि मेरो पालो त्यही चाहिँ क्या, कसो गरेँ भने नानी पनि सानो थियो, मेरो सानो नानी, अनि त्यतिखेर चाहिँ त्यो लोगोलाई चाहिँ त्यो पेपर, मैले के गरेँ भने त्यो किरासिन ओइल कि तेल, तेलमा त्यो यस्तो पेपर डुबाउँदा छर्लक्कै देख्छ नि, त्यो चाहिँ माथिबाट उतारे, अनि उतारेपछि जस्ताको तस्तै भनेपछि कार्बन पेपरमा छापे होइन, त्यो कपडामा छापेर 5 दिन लगाएर रात दिन गरेर फेरि म कडाई चाहिँ मजाले गर्छु, मसिनो कडाई गरेर यो दिएको क्या मैले, यो 7GR को लोगो सेकेन्ड आए होइन, फर्स्ट चाहिँ उनीहरूले प्राथमिकता दिनेवाला थियो अरे, तर केमा पोइट काट्यो भन्दाखेरि चाहिँ ग्रिनमा हुनुपर्ने, 7GR चाहिँ ग्रिनमा छ, कलर रेडमा छ, तर पनि 7 छ। त्यतिखेरको मेरो त्यो एउटा के भन्छ इच्छा होइन, के दिउँ भन्ने जागृत भएको बेला मैले त्यो लोगो चाहिँ एकदम राम्रो भएछ क्या, त्यो चाहिँ अनौठो अघि त्यो एकदम फेरि राम्रो छ, मसिनो धार पनि मजाले निकालेको छु, सानो एउटा धागोको लाइनरले बनाएको हो त्यो, अनि राम्रो लाग्यो। यो जस्तो
0: इन्डियामा पनि भान्जी भएर बस्नु भएको गर्दा आर्मीमा प्रिटी मच यस्तै हुन्छ भन्ने वातावरण तपाईँलाई थाहा थियो नि त होइन,
2: साह्रै एक्टिभिटी खालको त थिइनँ म, ना साधारण थिएँ, नर्मल अघि घरेलु नै थिएँ अघि।
0: हुन्छ साप्र दिदीलाई धेरै धेरै धन्यवाद, र अर्को एपिसोड चाहिँ सम्भवत लास्ट एपिसोड हुनेछ, यो एपिसोडसम्म साथ दिनुभयो हजुरहरूलाई धेरै धेरै धन्यवाद, अर्को हप्ता भेटौँला।
2: हुन्छ धन्यवाद,
0: साप्र दिदीलाई धेरै धेरै धन्यवाद दिँदै, र अर्को हप्ता चाहिँ हामी यो माइन्ड फिल्ड यो डकुमेन्ट्री छ, र सापले पनि यसमा यो डकुमेन्ट्रीमा हुनुहुन्छ, अनि उहाँले 34 वर्षपछि चाहिँ उहाँले क्याप्चर गरेको दुश्मन र उहाँसँग भेट्नुहुनेछ, त्यो अनुभव पनि लिएर आउनेछौँ। हस् त आजको कार्यक्रमबाट, यो हप्ताको कार्यक्रमबाट मैले बिदा मागे, नमस्ते।
3: कार्यक्रम छड्के सलाम।

0: सैन्य समुदायमा
1: बिलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
3: सिलिमे आयोजनाको पहाड मुनिरहेको पावर हाउस पुग्न अझै 110 मिटर सुरुङ बाँकी रहेको उद्धारकर्मीले जनाएका छन्। सुरुङको 90 मिटर यात्रा तय गरिएको भन्दै टनल विज्ञ सांसद श्रीराम नेपानेले पावर हाउसको 2-8 मिटर खुला स्थानमा श्रमिकहरू सुरक्षित रहेको हुन सक्ने बताउनु भएको छ। विद्युत गृहको माथिल्लो भागमा चामल पानी चिया तथा ठूलो ब्याट्री ब्याङ्क रहेको जानकारी प्राप्त भएको भन्दै उहाँले सुरुङमा पुग्ने बाटो खनेर भोलिसम्म एक्सकाभेटर पुर्याउने प्रयास भइरहेको बताउनु भएको छ। यो आयोजनाको विद्युत गृहमा 6 जनासम्म रहेको ठानिएको छ। चिलेमे सुरुङ उद्धारमा संलग्न विपक्षी दलका एकजना नेताले भने उद्धार स्थलमा थप मजबुत यन्त्र पठाउन सरकारसँग माग गरेका छन्। सुरुङको लेदो फाल्ने यन्त्र चलाउन जेनेरेटरको बिजुलीले नपुगेर प्रसारण लाइनको लट्टा तान्न पुगेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ
4: ध्यान आकर्षण गराउन चाहन्छु म त्यहाँनिर चाहिँ त्यो खालको काम नगर्नु त्यो उपकरणहरू राम्रो दिएन भने त्यहाँ गुनासो भइराखेको थियो होइन उपकरणहरू राम्रो दिनु पर्यो यहाँ त्यहाँ अनि नहुन्छ अब गयो जेनेरेटरले काम गर्दैन घरि केले काम गर्दैन भने छ होइन काम त गरिराख्नु खोज्नु भएको छ तर त्यहाँनिर अब त्यही हो अब त्यस्तो खालको छ हाम्रो प्रविधिको प्रयोग गरौँ भने अनुमति कहिले नमिल्ने कहिले के हुने भन्ने खालको स्थिति छ।
3: माथिल्लो त्रिशुली 1, 3A, 3B पनि खोजी कार्य जारी राखिएको छ। जलविद्युत आयोजनामा कार्यरत रहँदा बेपत्ता भएका 900 जनामध्ये 121 जना सुरुङभित्रै थुनिएको हुन सक्ने जनाइएको छ। र पहाडीका कारण सम्पर्कविहीन हुनेको संख्या 5,326 पुगेको छ। रसुवाबाट सबभन्दा बढी 2,860 बेपत्ता भएका विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। यस्तै नुवाकोटबाट बेपत्ता हुने 1,981 जना नेपाली नागरिक छन्। कुल सम्पर्कविहीन मध्ये शनाखत भएका 102 सब कटाइएको प्राधिकरणले उल्लेख गरेको छ। भेटिएका तर शनाखत नभएका सबलाई पनि प्राधिकरणले बेपत्ताको सूचीमा राखेको छ। हालसम्म 1,357 जनाको शव फेला परेको छ। यस्तै भारतले बाढीपछिको उद्धार र राहतका लागि थप सहयोग पठाउन लागेको जनाएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालले मागे जति सहयोग दिन तयार रहेको बताउनु भएको छ। उहाँका अनुसार नेपालमा भारतका फोरेन्सिक विज्ञ र सुरुङ उद्धार जनशक्तिले सहयोग गरिरहेको छ।
5: सो फार एज आई टोल्ड यू लास्ट टाइम वी हैव सेंट 95 टन्स अफ रिलीफ मटेरियल ऑन बोर्ड 7 एयरक्राफ्ट एंड सम मोर मटेरियल शैल बी सेंट देयर सून अ फोरेंसिक टीम एंड आवर टनल रेस्क्यू टीम बोथ द टीम्स आर ऑपरेटिंग ऑन ग्राउंड दे आर गिविंग अ हेल्पिंग हैंड इन द रेस्क्यू एंड रिलीफ एफर्ट्स The forensic team is currently working in 2 laboratories in Kathmandu where they are working on 1200 samples, DNA samples in these 2 libraries. We will continue to support Nepal as per their requirement.
3: बाढीमा परेर भारतका 275 जना बेपत्ता छन्। 169 जनालाई उद्धार गरिएको छ। कंग्रेस सभापति गगन थापाले एक वर्ष अघि भदौ 23 गते भएका घटनाको यथार्थ जानकारी दिन सरकारसँग माग गर्नुभएको छ। जेनजे शहीद दिवसको सार्वजनिक विदा मनाएका बेला सभापति थापाले पीडितले ती घटनाको वास्तविकता थाहा पाउने अधिकार राख्दछन् भन्नुभएको छ।
6: त्यत्रा नौजवानहरू मारिए किन मारिए के कारणले गर्दा मारिए त्यसको जिम्मेवारी कसरी लिनु पर्दैन के सत्य तथ्य बाहिर आउनु पर्दैन के सत्य स्थापित हुनु पर्दैन के केही मानिसहरूलाई पक्रेर केही मानिसहरूलाई पक्रेको जस्तो गरेर मात्र यसको जिम्मेवारी पुरा हुन्छ कि अहिले सरकारमा बस्ने साथीहरूको जिम्मेवारी होइन जिम्मेवारी हो त्यसले हाम्रो माग छ सत्य तथ्य सार्वजनिक होस् सत्य स्थापित होस् जसले गलत गरेको छ उसले दण्ड पाओस्।
3: सभापति थापाले आन्दोलनकारीको माग अनुसार बनेको नयाँ पार्टीको नेतृत्व कामसँग काम गर्न तयार रहेको पनि बताउनु भएको छ।
6: त्यो आक्रोश हामीले समयमा बुझेनौँ त्यसको जिम्मेवार हामी हो तर ती मागहरू पुरा गर्ने जिम्मेवारी कसको हामी सबै किनकि त्यो दिन सडकमा कुनै एउटा व्यक्ति मात्र आएको थिएन कुनै एउटा समूह मात्र आएको थिएन सबै आएका थिए र पुस्ता नै आएको थियो त्यो पुस्ताले व्यक्त गरेको आवाज कुनै एउटा दलले आफ्नो बनाएर भन्दैन कुनै एउटा व्यक्तिले स्वामित्व लिएर चल्छु भनेर चल्दैन त्यो हामी सबैको जिम्मेवारी हो हामी सबैको भागमा केही न केही कुरा परेको छ हामीले आफ्नो ठाउँबाट ती कामहरू पुरा गर्नुपर्नेछ।
3: गृहमन्त्री सुदन गुरुङले वर्तमान सरकार नढल्नेमा विश्वस्त रहेको बताउनु भएको छ। जेएनजे शहीद स्मृति दिवसको कार्यक्रममा मन्त्री गुरुङले विगतमा स्थापित दलका नेताहरूले अनेक प्रयास गरेको दावी गर्दै सरकार नढल्ने बताउनु भएको हो।
2: डरले वाला छैन यो सरकार, डरले वाला छैन यो कुनै मन्त्रीहरू। आज यो दिनमा प्रयास जारी छ, देखिरहेको छु, धेरै प्रयास गरिराख्नु भएको छ। कहिले के गर्नुहुन्छ, कहिले के गर्नुहुन्छ, कहिले लालछना लाउनुहुन्छ, कहिले के भन्नुहुन्छ, मान्छेको शरीर र लासमाथि राजनीति अझै पनि गर्न खोज्नुहुन्छ।
3: कानुन मन्त्री सुविता गौतमले केही शर्त पुरा भएमा भविष्यमा आशा देख्नु भएको छ।
7: सही मान्छेहरू एक ठाउँमा उभिरहनु पर्यो, एक आपसलाई धैर्यता र साहस दिइरहनु पर्यो, हिम्मत दिइरहनु पर्यो। त्यसो भयो भनेदेखि यो देश पक्कै पनि बन्छ। हामीले नियत सफा राख्यौँ भनेदेखि देश बन्न धेरै समय लाग्दैन।
3: उहाँले दुई तिहाई नजिकको बहुमत भए पनि कानुन बनाउन सजिलो नरहेको बुझिदिन आग्रह गर्नु भएको छ।
7: कति भयो होला, 4.5-5 महिनाको अन्तराल भयो होला। यो 4.5-5 महिनाको अन्तराल सरकारमा रहँदै गर्दा त्यति सहज पनि भइरहेको छैन जति यहाँहरूले प्रतिनिधि सभामा सिङ्गै नम्बर छ त तपाईँहरूसँग भनेर भनिरहनु भएको छ। किनभने कुनै पनि देशमा सरकार चलाउँदै गर्दा, संरचनाहरू चल्दै गर्दा आफ्नै नियम परिधिहरू हुन्छ।
3: जेएनजी आन्दोलन भएको आज एक वर्ष पुरा भएको छ। आन्दोलनले राजनैतिक समीकरण बदल्यो, नयाँ पुस्तालाई राजनीतिमा अघि बढायो, तर सुशासन, रोजगारी र जवाबदेहिताका सवालमा एक वर्षपछि पनि नागरिकका प्रश्न उस्तै छन्।
8: शासन व्यवस्थाप्रतिको निराशा, राजनीतिक नेताहरूप्रतिको अविश्वास, भ्रष्टाचार, नातावादको बिगबिगी, अवसरको अभाव, अन्योलपूर्ण भविष्यको चिन्ता बोकेर युवा पुस्ता तत्कालीन सरकारमाथि खनिएको थियो। ठिक एक वर्ष अघि आजकै दिन सरकार विरुद्धको विद्रोहको पहिलो दिनमै काठमाडौँमा 19 र इटहरीमा 3 जना सडकमै अस्ताए। भोलिपल्टको स्थिति कल्पना बाहिरको बन्यो। सबै उथलपुथल, राजनीतिको पुरानो समीकरण भत्कियो। राज्यको सत्ता नयाँ शक्तिको हातमा पुगेको छ, तर प्रश्न फेरि पनि पुरानै छ। आन्दोलनले उठाएका प्रश्नको समाधान हुँदैछ त? संकेत कस्तो देखिँदैछ? एमाले युवा नेता पेम्बा गुरुङ,
9: आज सरकारको बारेमा टिप्पणी गर्दा तारो हुन्छ कि भोलि टिप्पणी गर्दा ढिला हुन्छ कि भन्ने कुरा होइन, आज नेपाली जनताले पाउनु पर्ने डेलिभरी पाएको छ कि छैन भन्दाखेरि प्रश्न गर्ने भने तमाम तरिकाबाट सुनिन्छ। जुन रूपमा गर्नुपर्ने गर्न नसकिरहेको यथार्थलाई मध्यनजर गर्ने हो भने जेएनजी आन्दोलनबाट शहीद भएका आमा बुवाहरू र आम नेपाली जनताले सरकारप्रति गरिरहेको टिप्पणीलाई अन्यथा मान्नु हुँदैन।
8: युवाप्रतिको भरोसा चुनावको नतिजाबाटै प्रष्ट भइसकेको छ, तर भरोसासँग आम अपेक्षा जोडिएको छ। अपेक्षा पूरा गर्न क्षमता अनिवार्य छ, तर काङ्ग्रेस युवा नेता प्रकाश रसाईले स्नेहीले नयाँ नेतृत्वको परिपक्वतामाथि नै प्रश्न उठाउनु भएको छ।
10: राज्यले त्यो जनजी आन्दोलनको भावनासार जसरी काम गर्नु पर्थ्यो, जनताका बीचमा मात्र होइन जनताको भावना, त्यो काम गर्न सकिरहेको छैन। सरकार पूर्ण रूपमा असफलताको बाटोमा हिँडिरहेको छ। हिजोको सरकार भन्दा पनि यो सरकार अरूलाई पतन हुन 35 वर्ष लाग्यो, पुराना नेताहरूलाई, पुराना पार्टीहरूलाई होइन, पार्टीको दोष छैन, पुराना नेताहरूलाई, तर यिनलाई त 35 दिनमै पनि उहाँहरूको अपरिपक्वता एकदमै देखियो सुशासनका सन्दर्भमा।
8: विद्रोह भएको 24-25 घण्टामै सत्ता पलट हुनु इतिहासमै दुर्लभ राजनीतिक परिघटना थियो, तर समाजको एउटा पंक्ति एउटा सरकारको ठाउँमा अर्को सरकार आउनुलाई मात्रै परिवर्तन मान्न तयार छैन। तर पनि राजनीतिमा नयाँ पुस्ताको आगमनलाई सकारात्मक लिनुपर्ने जेएनजी अभियन्ता अटल शर्माको तर्क छ।
11: पुरानो एउटा जो मेकानिजमको फेलर जस्तो थियो, त्यसले चाहिँ थुप्रो भ्रष्टाचार, व्यथिति, एउटा कुर्ती नेपोटिजम होइन, त्यस्तो टाइपको सबै यो एउटा फोहोर जस्तो डङ्गुर जो व्यवस्थाले चाहिँ निर्माण गरेका थियो, त्यसको विरुद्धमा मान्छेहरूले आक्रोशहरू व्यक्त गरेका थिए। त्यसले चाहिँ एउटा रेजिमी चेन्जसम्म पुग्यो। यो सबै सबै विषयहरू थियो, त्यो भन्दा चाहिँ सबै ट्र्याकबाट त्यो विषयहरू नै पुरै आउट भएर मान्छे मात्रै चेन्ज जस्तो भयो। केही मान्छेहरू युवा उमेरहरू त आयो, तर हाम्रो जो मेकानिजम छ त्यो त सबै पुरानै छ।
8: एक वर्षपछि जेएनजी आन्दोलनलाई फर्केर हेर्दा एउटा विरोधाभास पनि देखिन्छ। आन्दोलनले पुराना राजनीतिक नेतृत्वलाई चुनौती दियो, नयाँ अनुहारलाई अवसर दियो, युवालाई राजनीतिप्रति सचेत बनायो, तर नागरिकले खोजेको सुशासन, रोजगारी, जवाफदेहिता र प्रणालीगत सुधारको प्रश्न अझै बाँकी छ।
3: अब खबर फटाफट।
12: सामाजिक सञ्जालमा अफवाह फैलाउने विरुद्ध निगरानी गरिँदै बाढीपछिको विपदमा समेत अफवाह र सामाजिक सद्भावमा आघात पुर्याउने विरुद्ध निगरानी बढाउन साइबर ब्युरोका डीएसपीको नेतृत्वमा 10 सदस्यीय समिति गठन। नेपालमा एक दशकदेखि मातृ तथा नवजात धनुष्टङ्कार शून्य, मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा विश्व स्वास्थ्य संगठनको सम्मान। धादिङको कृष्णभीरमा बाटो बन्द भएपछि लमजुङ काठमाडौँ यात्रा कष्टकर र महँगो बन्यो। मुगलिनबाट सरासर आउन पाउने बाटो बन्द भएर चितौन हेटौँडा दक्षिणकाली हुँदै आउजाउ गर्नुपर्दा 5-6 घण्टाको यात्रा 12-13 घण्टासम्म लम्बियो। माइक्रोको भाडा पनि 900 बाट 2000 सम्म पुग्यो। बाँदरले अरू बाली खाएर हैरान पारेपछि भोजपुरका किसान दुधे पिँडालु खेतीतिर मोडिँदै तरकारी र खाजाका लागि प्रयोग हुने दुधे पिँडालु किलोको 80 रुपियाँसम्ममा बिक्री हुँदै
3: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

आफुत जुरेली हागामाथि बसेर पुरानो तर मिठो एउटा आलो भाका सुन्दै थियो यतिखेर नवीन किशोर राईले गाउनु भएको यो गीत रहेको थियो र यही गीतको साथसाथमा आजको हाम्रो प्रस्तुति कार्यक्रम दिवाकोसेलीको अन्तिम चरणको यात्रा पनि अगाडि बढिसकेको छ यहाँहरू सबै सबैलाई कार्यक्रममा सुस्वागतम न्यानो युवा टक्राउन चाहन्छु म शेरी सनवार तपाईँको सेवामा कार्यक्रमको साथमा रहेकी छु यतिखेर अब भने तपाईँलाई अगाडि लिएर जाँदैछु म आजको बिहेबे संवादतर्फ जसमा हुनुहुन्छ हाम्रो पाहुना आजको लागि इन्दिरा राणा मगरज्यू र उहाँसँग गरेको कुराकानी अब तपाईँको सेवामा टक्राउँदैछु दाजु योगराज राईले कुराकानी सम्पन्न गर्नुभएको छ अब यो कुराकानीतर्फ नै तपाईँलाई लिएर जान्छु र त्यसतर्फ लाग्नुभन्दा अगाडि उत्सव सुब्बा लामाले गाउनुभएको यो मिठो तामाङ सेलु सुनिहालौँ

0: सिरियस गोर्खा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव, यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: नमस्ते, कार्यक्रम बेबे सम्वादबाट म योगराज राईको बेबे सम्वादमा आज इन्दिरा राणा मगरजी हुनुहुन्छ। उहाँसँग म कुराकानी गर्दैछु। उहाँ चाहिँ राजसभाकी प्रतिनिधि सभा सदस्य हुनुहुन्छ तथा पूर्व उपसभामुख पनि हुनुहुन्छ। अहिले बेलायत भ्रमणमा हुनुहुन्छ अथवा बेलायतमा हुनुहुन्छ, र उहाँको भ्रमणको उद्देश्य के हो अनि यहाँको बसाइ के हुँदैछ र अलिकति नेपालको प्रसङ्ग पनि हामी जोड्नेछौँ। माननीयज्यू, यहाँलाई नमस्ते।
1: नमस्कार हजुर।
0: हजुर, तपाईँ आउनु भएको त केही दिन भयो। युकेको बसाइ कस्तो जाँदैछ हजुरको?
1: ए होइन, म त निम्सपुर्जाको अन्त्येष्टिको लागि आएको। त्यसमा आउने बेलामा अब आउँदाखेरि एउटा पार्लिमेन्टेरियन कस्तो रहेछ यहाँको पार्लिमेन्ट सिस्टम, यहाँको केही पार्लिमेन्टेरियनहरूसँग भेटौँ भन्ने कुरामा अब डेप्युटी स्पिकरसँग चाहिँ मेरो मिटिङ तय भएको थियो। हाम्रो रविजङ लामिछानेले चाहिँ मिलाउनु भएको थियो, रविन्द्रजङ लामिछानेले। त्यही भएर मेरो चाहिँ पर्सिको टिकट छ, भोलि चाहिँ उहाँसँग मिटिङ इभिनिङको भएको हुनाले। अनि अब अहिले त अब एक दुईवटा इन्ट्राक्सनहरू भयो, अब नन इन्टर्नमा पनि त्यहाँको मेयरले वेलकम गर्यो होइन, त्यहाँको भनौँ न ननिटनको मेयरले, अनि काउन्सिल पनि भेटेको थियो यङ पिपल 20 इयर्स ओल्ड। अनि त्यस्तै गरेर अब यतातिर मेटिस्टोनमा पनि दुईटा इन्टरेक्सन भएको थियो, अनि अब मेलामा गए, नेपाली मेलामा तपाईँसँग भेट भएको।
0: हजुर, फिनरल चाहिँ कस्तो फिल गर्नुभयो त्यहाँ जाँदा हजुरले?
1: अब हामीले नेपालमा हाम्रो मन्त्रालयले पनि ट्राई गरेको, यहाँ चाहिँ अब मन्त्रालयले हेरेन भन्ने त कुरा रहेछ यहाँको, मैले त्यो इन्टरेक्सन गर्दाखेरि होइन। तर अब त्यहाँ मैले हाम्रो पर्यटन मन्त्रीज्यूसँग कुरा गर्दाखेरि चाहिँ उहाँले हामीले ल्याउनु बढी नेपालमा ल्याउन आउँदा परिवारले दिएन, हामीले धेरै ट्राई गर्यौँ भन्ने जस्तो कुरा गर्नुभयो उहाँले। त्यो चाहिँ अब के हो मैले खासमा बुझेको छैन। अब यहाँनिर चाहिँ अब एउटा अनर अफ गार्ड है, नेसनल गार्ड अफ अनर भनेर चाहिँ त्यसरी चाहिँ एकदमै आर्मीहरूले नै त्यो चाहिँ प्रेस सबै आर्मीका सबै हाई पोस्टकाहरू सबै विभिन्न गढको आउनु भएको थियो। त्यस्तो चाहिँ अब नेपालीहरूको पहिलो नै होला जस्तो लाग्यो, किनभने उहाँ त रिटायर भइसक्यो, उता छोडिसक्नु भएको थियो नि, छोडेर पनि त्यो एउटा जुन अनर पाउनुभयो आर्मीहरूले दिनुभयो, राम्रो मलाई चाहिँ लाग्यो।
0: अब जे भए पनि उहाँले क्लाइम्बिङ क्षेत्रमा जुन एउटा योगदान पुर्याउनु भएको छ, त्यो योगदानलाई चाहिँ हामीले कसरी लिन सकिन्छ, के लाग्छ हजुरलाई?
1: मलाई लाग्ने कुरा त सबैभन्दा पहिला मैले नै बोलेको सदनमा, उहाँलाई चाहिँ एउटा राष्ट्रिय विभूति पनि दिनुपर्छ। त्यो होइन कि अब जस्तो हामी त पहिला त अब यहाँ भनेको त अङ्गीकृत नागरिकता पाउने हो नि त गोर्खालीहरूले, त्यो त पछि अब G2G प्रोग्राम हाम्रो जुन एग्रिमेन्ट अनुसार नेपाली सिटिजन रहने भन्ने नै हाम्रो एग्रिमेन्ट थियो। पछि अब यहाँको यहाँ बस अब नेपाली सिटिजनको हाम्रो 97 स्तरमा छ होइन, भनेपछि यहाँ सर्भाइभ गर्न, बच्चाहरूलाई पढाउन, हरेक कुरामा सर्भाइभ गर्न यहाँको नेसनलिटी चाहियो, त्यो पनि उहाँहरूले लडेर लिनु भएको हो। तर अब हाम्रो चाहिँ डुएट सिटिजन चाहिँ हाम्रो संविधानमा नभएको हुनाले अब अहिले उहाँहरूको वंशाणुगत सिटिजन पनि गुमाउनु चाहिँ बाध्य हुनु भएको छ। अब त्यसलाई चाहिँ मैले त एकदमै एक्नोलेज गरेको छु सुरुदेखि नै, ब्रिटिस गोर्खाकोमा चाहिँ भिन्नै हुनुपर्छ होइन, किनभने उहाँहरू त एउटा कन्ट्री टु कन्ट्रीको एग्रिमेन्टबाट जानु भएको नि त, चाहे ब्रिटिसले इन्डिया चलाउने बेलामा भए तापनि त्यतिखेरको हो। त्यो म चाहिँ त्यसरी बुझेको छु। अब यस्तै कुराहरू हरेक अब मैले चाहिँ विभिन्न ठाउँमा मेरो इन्ट्राक्सन हुँदाखेरि चाहिँ धेरै जस्तो ब्रिटिस आर्मीहरूसँग

0: धारणा त मैले कसरी भन्ने, अहिले त अब हामीले संविधानलाई नै कसम खाएर संविधान मान्ने भनेर आएको छौ, मैले त संविधानको विपरीत केही पनि बोल्न मिल्दैन। अनि अब तपाईँको यो नागरिकताकै विषयमा पनि गोर्खालीहरूको, गोर्खा ब्रिटिस गोर्खाहरूको चाहिँ विशेष गरी अदालतमा छ क्या, अनि अदालतमा भएको कुराहरूमा हामीले एज अ सांसद बोल्न पनि मिल्दैन सदनमा पनि। हामीले त अब भित्रबाट लबी गरिदिने हो, भोलि अब संविधान नै चेन्ज भएपछि अथवा हामीले चाहिँ एउटा नागरिकता सम्बन्धी विधेयक पहिला बन्दाखेरि पनि अब त्यो उठाएकै हो त्यो कुराहरू। त्यतिखेर पहिलो अब एमालेको सरकार थियो होइन, एमाले र कङ्ग्रेसको सरकार थियो, अब उहाँहरूले त्यो त्यतिखेर नागरिकता बनाएको हो, त्यतिखेर उहाँहरूले त्यतिखेर त्यो आँट गर्नु भएन होइन। अब हामीले अब यस विषयमा पनि अब हामीले संविधानै परिवर्तन गरेर एउटा फेरि विधेयकलाई संशोधन गरेर मात्रै यो भन्न सकिन्छ। अब मैले त अघि नै भनिसकेँ, मैले त्यो भन्दा मैले सम्बोधन अहिले जति पनि हाम्रो एक्स ब्रिटिस आर्मी साथीहरूले उठाउनु भएको, दाजुभाइले उठाउनु भएको कुराहरू छ, त्यसलाई सम्बोधन गर्नेछु भन्ने चाहिँ मैले बोलेर आएको छु।
1: त्यो संविधान संशोधन गर्नु चाहिँ कतिको सम्भव देख्नुहुन्छ त तपाईँले?
0: अब त्यो त अब समयले बताउँछ, मैले त्यो निर्णय म एक्लैले निर्णय गर्ने भन्ने कुरा पनि होइन। अब त्यो अहिले हामी अहिले देशलाई सुशासनमा कसरी लाने भन्ने कुरामै लागेको छौँ। देशको हावा पानी सुहाउँदो, देशको सिचुएसन सुहाउँदो, देशलाई समग्र नेपालीलाईको आवाजहरूलाई हामीले कसरी, अब देशकै सार्वभौमतालाई पनि कसरी जोगाउन सकिन्छ, त्यो हिसाबले हामीले कुनै पनि कानुनहरू बनाउनु पर्छ, असर देशलाई असर नपर्ने किसिमले। उहाँहरूले पनि उठाउनु भएको छ त्यो कुरा, त्यसलाई पनि मैले सम्बोधन गर्ने चाहिँ वचन दिएको छु।
1: ओके, अब यो राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ भने तपाईँले पनि भन्नुभयो, यहाँ कतिहरूले पनि त्यो आवाज उठाइरहेका छन्, यसमा चाहिँ सरकारले के गर्ला त? सरकारले घोषणा गर्ला,
0: सरकारले के गर्नुहुन्छ त्यो मलाई थाहा भएन। मैले हुलाक संचार मन्त्रीलाई पनि भने, हुलाक टिकटमा पनि निर्मल पुर्जाको चाहिँ फोटो हुनुपर्छ हुलाक टिकटमा भन्ने पनि कुरा उठाएको छु, अनि उहाँले क्याबिनेटमा म राख्छु दिजु भनेर भन्नुभएको थियो संचार मन्त्रीले। मैले गर्ने ठाउँमा मैले लबी नै गरेको छु, र मैले त्यो अस्ति सदनमा बोलेको पनि कुनै देशको सार्वभौमलाई असर गर्ने किसिमले मैले बोलेको होइन। उहाँ चाहिँ ब्रिटिस सिटिजनकै रूपमा भए तापनि मैले त्यो किन बोलेको भने, पहिलाको इतिहासहरू हेर्ने हो भने अब भ्रिकुटी चाइनिज भयो, अनि उहाँलाई राष्ट्रिय विभूति नै दियो होइन, देशको लागि उहाँले बिहे गरेर सम्बन्ध जोड्नु भयो। सीताले पनि बिहे गरेर इन्डियासँग बिहे गर्यो, उहाँलाई राष्ट्रिय विभूतिकै रूपमा हामी लिन्छौँ। त्यस्तै गरेर हामीले विभिन्न कालमा हेर्ने भने विदेशी नागरिकहरू जसले चाहिँ नेपालको लागि, नेपाललाई चिनाउने काम गर्नु भएको छ, जज एभरेस्टले हामीले माउन्टेनकै नाम एभरेस्ट राखिदिउँ, माउन्ट एभरेस्ट राखिदिउँ, त्यसले गर्दाखेरि अनरेबल सिटिजन दिएछौँ हामीले उहाँहरूलाई, उहाँहरूले देशमा जस्तो फादर ग्याफ्नीलाई हामीले सिटिजन दिएको छौँ, उसले उसको देशको पनि सिटिजन थियो, उसँग यताको पनि सिटिजन लिएको हो। अनि निर्मल पूर्जा भनेको हिजो न त जन्मिएको थियो, न त निर्मल पूर्जा फेरि पनि गाह्रै छ जन्मिन जस्तो लाग्छ मलाई, किनभने 6 महिना 6 दिनमा 14,000-8,000 भन्दा माथिका हिमालहरू चढ्नु भनेको इट्स नट अ जोक। अनि ऊ आफै मात्रै चढेन कि, उसले एउटा टिमलाई नै चढायो क्या, उसले हरेक कुरामा जस्तो K2 मान्छे एक्लै माथि चढेर आउँछ नि, उसले त टिमलाई नै अपलिट गर्यो, टिमकै एउटा रेकर्ड ब्रेक गरिदियो। म चाहिँ उहाँलाई महामानव एउटा जन्मिएको थियो, र महामानव सधैँ यो धरतीमा जन्मिँदैन भन्ने हिसाबले म त हेर्छु। त्यसले गर्दा पनि म उहाँको अन्तिम अन्त्येष्टिमा चाहिँ म राम्रोसँग चाहिँ विदाई गरौँ भनेर म विदाउट प्लानै आएको, एउटा म चाहिँ सिभिल तरिकाबाट भिजिट गरेर आएको, म अफिसियली आएको होइन।
1: ओके, अस्ति नेपाली मेलामा त्यही अब निम्स दाईकै जस प्रसङ्गबाट तपाईँले मलाई आफ्नो स्पिच दिनुभएको थियो, मैले यहाँ बेबेसमा पनि सुनाउँछु, र महामानवको संज्ञा दिनुभएको थियो 2017 हामीले यहाँ स्टेज सेयर गरेका थियौँ भन्नुभयो, त्यहाँ उभिएर त्यहाँ नेपाली मेलामा सम्बोधन गरिरहँदा चाहिँ के लाग्यो हजुरलाई?
0: नेपाली मेलामा सम्बोधन गर्दा सबैभन्दा मिस त मैले नेम्सलाई नै गरेँ, किनभने म त्यही स्टेजमा त्यही ठाउँमा त्यही लोकेसनमा हामी बोलेको थियौँ क्या, दुईजना देशको विषयमा बोलेको थियौँ, देशको इन्भाइरोमेन्टको विषयमा बोलेको थियौँ, देशको कल्चरको संस्कृतिको विषयमा बोलेको थियौँ। तमोदीले गरेको त्यो जुन एउटा नेपाली मेला चाहिँ एउटा ठुलो एउटा देशको लागि चाहिँ एउटा देशको कल्चरलाई जोगाइराख्ने प्रिजर्भ गर्नलाई चाहिँ ठुलो टेवा मिलेको छ नेपालीहरूलाई, सायद त्यो नेपालीले पनि गर्न सकेको छैन नेपालभित्र पनि, त्यति सुन्दर छ क्या। मैले त्यो जुन झाँकीहरू हेरेँ, देशलाई कसरी विकास गर्ने, हामी कसरी सभ्य भन्ने, हाम्रो देश यति सुन्दर हेभेन जस्तै छ, हामीले अब यो क्लाइमेट चेन्जलाई चाहिँ हामीले नेचुरल डिजास्टरलाई रोक्न सकेको छैनौँ, ग्लोबल वार्मिङले सबैभन्दा नेपाललाई असर गरेको छ, यो त विश्वमै सबैभन्दा पोल्युसन प्रड्युस गर्ने, यो ग्लोबल वार्मिङ प्रड्युस गर्ने त अरू कन्ट्री छ नि जसमा चाहिँ ठुल्ठुलो इन्डस्ट्रीहरू छ, वी ह्याभ टु क्लेम देम के, त्यो चाहिँ नेपालीले सुरु गर्नुपर्छ। क्लाइमेट चेन्जको कुरा गर्दा मान्छेहरू हाँस्थे कि, अहिले डिजास्टरले देखाएन, कयौँ मान्छेहरूले ज्यान गुमाउनु पर्यो हो कि, मलाई दुःख लागिरहेछ यहाँबाट त्यो बोलिरहन पनि।
1: मानवजी, यसमा म पछि आउँछु, अहिलेलाई भने छोटो विश्राम लिन्छौँ, त्यसपछि फेरि सेकेन्ड पार्टमा तपाईँ

कुराकानी गर्नेछु है त। इन्दिरा राणा मगर्जी हुनुहुन्छ राष्ट्रपतिकी सांसद तथा पूर्व उपसभामुख र अहिले बेलायतमा हुनुहुन्छ। बेलायतमा आउनुभएको बेला उहाँसँग मैले यो भलाकुसारी गरिरहेको छु। एउटा छोटो विश्राम लिउँ र त्यसपछि सेकेन्ड पार्टमा बाँकी कुराकानी हुनेछ।

0: रेडियो तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

0: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ, बिएबिस संवाद सुनिराख्नु भएको छ। इन्दिरा राणा मगरजी हुनुहुन्छ, उहाँसँग कुराकानी गरिरहेको छु। हाल बेलायतमा हुनुहुन्छ, राज्यसभा के प्रतिनिधि सभा सदस्य तथा पूर्व उपसभामुख पनि हुनुहुन्छ, र उहाँलाई यो दोस्रो पार्टमा वेलकम गर्दै अब अहिले देश आपत्तिमा परेको छ, यहाँ विभिन्न ठाउँमा गइरहँदा तपाईँले सहयोगको कस्तो खालको चाहिँ जस वातावरण पाउनु भएको छ भनेर मैले उहाँलाई प्रश्न गरेको थिएँ।
1: अब जतिसम्म मानिसहरू मसँग ठोकिन आउनुभयो, मैले एम्बासडरलाई त्यो मेलामा पनि भेटेको थिएँ, निम्स पूर्जाको उसमा पनि भेटेको थिएँ। अब सरकारको जुन हो एकद्वार प्रणाली, त्यो एकदमै सही छ, ट्रान्सप्यारेन्ट हुनुपर्छ भन्ने कुरा चाहिँ मैले पनि राखेको छु। अनि हरेकलाई अलिकति अलिकति डिफिकल्टी चाहिँ मलाई एम्बासडरले भन्दै थियो, अब यहाँ कतिजना मान्छेले 10-20 pounds दिन खोज्नेहरूलाई चाहिँ त्यसरी अनलाइनबाट दिनलाई गाह्रो भइरहेछ होइन। अब फेरि एकजनाले उठाएर अब कसरी ट्रान्सप्यारेन्ट हुन्छ, कसरी जान्छ भन्ने कुरामा पनि ट्रस्ट हुन गाह्रो हुन्छ। यो चाहिँ अब एमबिसीमै त्यस्तो खोलिदिएर अनि हामीले चाहिँ यो ग्रुपबाट यति आयो, यो ग्रुपबाट यसरी आयो भनेर हामीले लिस्ट आउट गरेर पठाउँदा राम्रो हुन्थ्यो भन्ने कुरा पनि गर्नुभएको थियो। तर अब कतिले चाहिँ ग्रुप ग्रुप नै उठाएर उहाँहरूले डाइरेक्ट प्रधानमन्त्री कोषमा चाहिँ पठाउने भन्ने, राहत कोषमा पठाउने भन्ने पनि छ। अब धेरै ग्रुपहरूसँग मेरो इन्टरेक्सन भएको थियो, मैले चाहिँ अब त्यो तपाईँलाई अब एमबिसीबाट सही लिङ्क लिएर पठाउनु होला भनेर भन्ने कुराहरू पनि गरेका छु। अब धेरै जस्तो त अब अहिले हामीलाई चाहिने भनेको अब हाम्रो प्रधानमन्त्री सँगैको नजिकको भाइहरूसँग मेरो कुराहरू हुँदाखेरि चाहिँ कन्स्ट्रक्सनमा चाहिँ चाहिन्छ होला। भोलि अब जसको घरहरू बोकाएको छ हामीले अब त्यो कोरिडोरबाट मान्छे हटाउनु भयो भने कहाँनिर सार्ने र फेरि एउटा रिबिल्ड गर्ने होइन, उहाँहरूलाई बस्ने ठाउँ अब रोजगार क्रिएट गर्नु पर्यो, बस्ने ठाउँ क्रिएट गर्नु पर्यो, भवनहरू एटलिस्ट एउटा एक फ्ल्याट जस्तो त दिनु पर्यो नि त होइन, अथवा जोडेरै बनाउने हो कि अर्थक्विकलाई पनि असर नगर्ने खालको अलिकति स्ट्रङ हरेक कुराबाट सेफ्टी हुने खालको एउटा विलेजै बनाउने हो कि भन्ने कुराहरू पनि भइरहेको थियो। त्यही विषयमा पनि मैले उहाँहरूलाई अब तपाईँहरूले बिस्तारै आफूले आफ्नो कम्युनिटीले अब जस्तो ननिटनको कम्युनिटी भयो, मेड स्टोनको हुन्छ, त्यस्तै गरी विभिन्न कम्युनिटी, नेपाली कम्युनिटीले अब फन्ड रेज गरेर आफ्नो कम्युनिटीबाट त्यसरी पठाउँदा पनि भयो होइन, प्रधानमन्त्री राहत कोषमा। त्यही भन्दै छु मैले चाहिँ।
0: ए, अब यो सुकुम्बासीको एउटा मलाई अलिकति अन्यल परेको, र अब सरकारले राम्रो व्यवस्था गरेर हटायो तर अहिले चाहिँ फेरि उहाँले विपत्तिमा पार्यो, केही बन्दोबस्त गरेको छैन भन्ने कुराहरू सुनिन्छ, सरकारले अहिले त्यो सुकुम्बासीहरूलाई चाहिँ कहाँ कसरी व्यवस्थापन गरिरहेको छ?
1: अहिले एउटा कुरा चाहिँ कसैमा एउटा भ्रम छ, सुकुम्बासी भनेर चाहिँ हामीले अहिले कसलाई भनिरहेछ, अवस्थित बस्तीहरू भनिरहेछौ, त्यो चाहिँ एउटा भोट ब्याङ्कको रूपमा 35 वर्षदेखि नै के दिने दिने भन्यो, त्यत्तिकै भइरहेको थियो। अब पहिला अब कतिजनाले चाहिँ पाउनुभयो होइन, 60-50 वर्ष भन्दा अगाडिदेखि मान्छेहरू जग्गा भोगचलन गरेर बसेकोहरूको अझै अहिले पनि नाममा छैन के, त्यस्तोहरूले चाहिँ जसले निसा लिएको छ उनीहरूले चाहिँ भोट ब्याङ्क गर्दै अब दिने दिने भन्दै नदिएको के पहिलाको सरकारहरूले, अनि त्यसलाई चाहिँ व्यवस्थित गर्ने भनेको अहिलेको सरकारले र दिइ पनि सके। म आफैले लाल पूर्जा बाँडेर पनि आएको छु, जसले चाहिँ भोगचलन गरेको जमिन छ, निसा छ, एउटै जमिन वर्षौंदेखि बसेर भोगचलन गर्नु भएको छ र बीचमा उनीहरूले कतै जमिन किन्यो भने त्यो पनि अब रेकर्ड देखाउने, अब कसैको चाहिँ किनेकै छैन सुकुम्बासी नै छ भने उनीहरूलाई चाहिँ एउटा पनि फी नलाग्ने, एउटा पनि ट्याक्स नलाग्ने उहाँहरूको लाल पूर्जा लिने, अनि जसको चाहिँ निसा लिएर बसेको छ अरू पनि जग्गाहरू छ भने उहाँहरूलाई चाहिँ ट्याक्स लिने भन्ने कुराहरू छ। अनि जस्तो तपाईँको विशेष गरी कोरिडोरको खोलाको कोरिडोरमा पहिले कानुन के थियो भने खोलाको छेउमा मान्छे बस्नुहुन्न, बस्ती बसाउनुहुन्न भन्ने थियो, तर पनि जबरजस्ती मान्छेहरू बसिरहेको थियो र त्यो पहिलाको सरकारहरूले निसा पनि दिएको थियो, अब उनीहरूले चाहिँ भोट ब्याङ्कको रूपमा नै राख्नु भएको थियो, त्यो उहाँहरूलाई पनि फर्म भर्न लगाइएको छ, उहाँहरूलाई आफ्नै एरियामा दिने कि कहाँ दिने भन्ने कुराहरूमा चाहिँ अझै पनि निश्चित चाहिँ भएको छैन जस्तो लाग्छ मलाई, तर फर्म भरेर निसा हुने मान्छेहरूले फर्म भरेर बसेको छन्। तर त्यो सुकुम्बासी एरियामा के पनि थियो भने होल्डिङ सेन्टरमा जति पनि मान्छेहरू देख्नुभयो फर्म नभरेको, उनीहरूले पाएन भन्ने, उहाँहरू चाहिँ डेरामा पनि बस्नु भएको थियो क्या। अब जस्तो तपाईँ अर्का म कसैको घरमा डेरामा बसेँ नि, त्यो घरै त मेरो हुँदैन नि, मैले निसा पाउँछु त पाउँदिनँ नि, त्यस्तो त्यो सुकुम्बासीले बनाएकै घरमा पनि डेरामा बस्नेहरू मान्छेहरू पनि डेरामा बस्ने त गरिबै हुन्छ, रोजगार गर्न आएको हुन्छ गाउँ घरबाट, तर उनीहरूको निसा पनि नभएको, कतिको त नागरिकै छैन, अनि त्यस्तो मान्छेहरू होल्डिङ सेन्टरमा अहिले पनि हुनुहुन्छ। र अब कतिजना सुकुम्बासीहरूले त अब छोराछोरीहरू विदेश पढाएको, उहाँले पनि फर्म भरौँ कि नभरौँ भनेर पनि सोधेको थियो मलाई, मैले फर्म भर्नुहोस् तपाईँहरू भने, म त किन सुकुम्बासी एरियाहरूमा मैले कोभिडको बेलामा 2 वर्ष त कन्टिन्यू खानाहरू पकाएर दिएको हो नि त, त्यो एरियामा बाँडेको हो नि त, अनि मलाई थाहा छ, अनि मान्छेहरू त्यहाँ डेरामा पनि एउटा रुमहरू डेरामा लाएर सस्तोमा 500-1,000 कोठाहरू दिएर पनि बसेको थियो, त्यसरी लिएर पनि बसेको थियो मान्छेहरू, त्यसलाई चाहिँ अलिकति भ्रमित गरेको हो। तर अब गरिब त गरिबै हो, होल्डिङ सेन्टरमा बसे पनि राम्रो प्रोपर खानेकुराहरू भएन भन्ने कम्प्लेनहरू छ, हुलमुला त्यो त भइरहेको छ, म सरकारलाई मैले पनि ध्यान आकर्षण गराउन चाहन्छु, त्यो चाहिँ व्यवस्थित गर्नुपर्छ, तर वास्तवमा सुकुम्बासीलाई उठाएर खेदाएको चाहिँ होइन।
0: ओके, अर्को चाहिँ यो राजदूतको अलिकति कुराकानी गर्छु, हुन त्यो सरकारको कुरा होला, अब राजदूत त धेरै देशहरूमा अहिले छैन, यहाँ बेलायतमा पनि अब कार्यभार राजदूतले चलाइराख्नु भएको छ, यो राजदूतको नियुक्ति ढिलाइ भएको कारण चाहिँ खास के हो?
1: त्यो मसँग चाहिँ एन्सर छैन हेर्नुहोस्, किनभने त्यो सरकारले गर्ने कुरा हो, हामीले सरकारले गर्ने कुराहरू उहाँहरूले गर्नुहुन्छ, हामी एज अ पार्लिमेन्टेरियन हामी कानुन बनाउने हो, विकासका कुराहरू गर्ने हो, हामीलाई कसलाई राजदूत दिने कसलाई पठाउने काम भने त्यो सरकारले गर्ने हो। म अहिले रुलिङ पार्टीको भए पनि म सरकारभित्र छैन नि त, म मन्त्री पनि होइन, केही पनि होइन, होइन र
0: त्यसले गर्दाखेरि तपाईँले यो कुरा उठाउन सक्नुहुन्छ नि त,
1: गर्दै हुनुहुन्छ होला, पठाउँदै होला, छान्ने काम गर्दै होला, होइन, त्यसमा चाहिँ म इन्भल्भ छुइनँ, किनभने हामीले भनेको अब कस्तो किसिमको देशमा कानुन बन्नुपर्छ त्यो किस विषयमा म आफ्नो क्षेत्रहरूमा अब विभिन्न क्षेत्र रिमोट एरियाहरूमा के भइरहेछ ओभरअल राष्ट्रिय इस्युहरूमा उठाउने हो मैले। अब मैले त्यतातिर चाहिँ सरकारले गर्ने कामहरूमा त्यति परराष्ट्र मन्त्रालयले गर्ने काम हो त्यो मैले त्यतातिर चाहिँ ध्यान दिएको छैन, उहाँहरूले गर्ने काम हो, मैले इन्टरफियर पनि गर्दिनँ, उहाँहरूले गर्दै हुनुहुन्छ।
0: अब यो संसदमा चाहिँ के छ, प्रधानमन्त्री आउनुहुन्न, उहाँले सम्बोधन गर्नुहुन्न भनेर दिन प्रतिदिनै त्यो कुरा सुनिन्छ, विकासको कुरा चाहिँ सुनिँदैन, तपाईँलाई चाहिँ के लाग्छ, उहाँ आएर चाहिँ बोल्नुपर्छ लाग्छ कि त्यहाँ संसद भवनको माहौल चाहिँ कस्तो हुन्छ तपाईँहरूको?
1: अब त्यो हाम्रो नेवाली हुन्छ होइन, नेवाली हुन्छ, नेवालीमा चाहिँ के छ भने प्रधानमन्त्री आउन नभएको बेला उसले आफ्नो प्रतिनिधि पठाउन मिल्छ भनेर यो नेवालीमा लेखेको छ होइन, आउनु पनि भयो एक दुईपल्ट। अब उहाँहरूले जसरी प्रधानमन्त्रीलाई ब्लेम लाउनु भएको छ गरी राष्ट्रघाती भन्नुहुन्छ के भने, अब उहाँले कुटनैतिक हिसाबमा उहाँले अब कतिवटा हामी चाहिँ ओपन बोर्डर भएको हुनाले नेपालीहरू पल्लोतिर फार्मिङ गरेका छन् भन्ने हिसाबले भन्नुभयो होला, अब त्यसलाई नै गीत गाएको गाएकै चार महिनासम्म गाउनु चाहिँ मलाई ठिक लाग्दैन,
0: किनभने
1: मलाई त वाक्कै लाग्छ, मलाई त्यो सुन्दाखेरि हामीले त्यति भन्दा केही जाने छैन। प्रतिपक्षी भनेको सरकारले काम राम्रोसँग गरेको छैन, हामी सांसद भनेको सरकारलाई लगम लगाउने हो कि, संसद भनेको हामीले सरकारलाई लगाउने, म एज अ सांसद पनि मेरो रुलिङ पार्टी सरकार भए पनि मैले सरकारले गलत गर्दैछ भने मैले गलत छ है भन्ने सदनबाट नभने पनि मैले गएर मन्त्रालयमा गएर यो भएन भनेर मैले मन्त्रीसँग भन्ने अधिकार छ र म भनी पनि रहेको छु, मेरो क्षेत्रमा यो पुगेन भनेर मन्त्रीलाई भन्छु, प्रधानमन्त्रीलाई म्यासेज पठाएको हुन्छु, सभापतिलाई पनि भनिरहेको हुन्छु, मेरो रुलिङ पार्टीको सभापतिलाई पनि रवि लामिछानेलाई पनि भनिरहेको छु भने म्यासेज पठाउँछु भने प्रधानमन्त्रीलाई पनि पठाउने मेरो अधिकार छ होइन, त्यो हाम्रो ठाउँबाट गर्ने कामहरू छँदैछ, हामी चाहिँ सदनमै उफ्रिनुपर्छ भन्ने पनि छैन सबै कुरा होइन, सदनमा त यस्तो राम्रो इस्युहरू उठाउनुपर्छ जुन काम गर्नलाई गाह्रो छ, कानुन राम्रो कानुन नबनेर सबै जनतालाई समग्र रूपमा समेट्ने खालको कानुन छैन भने त्यसलाई चाहिँ संशोधन गर्ने हो, राम्रो गर्ने हो, कानुनले गर्दा कति अडचनहरू आइरहेको हुन्छ डेली लाइफमा मान्छेको जीवनमा, त्यस्तो कुराहरूमा हामीले त्यहाँ सदनबाट पास गर्ने हो कि, विधेयकहरू पास गर्ने हो, बनाउने हो, जनतालाई सहज बनाइदिने हो, अनि एज अ सांसद हामीले गाउँको जिल्लाको इस्युहरू विकासको कुराहरूदेखि लिएर हरेक इस्युहरू हुन्छ जनता ठोकिने इस्युहरूमा हामीले आवाज बुलन्द रूपमा उठाउने हो, हामी जनताको प्रतिनिधि हो, जनताको इमेज हो भनिसकेँ मैले यहाँलाई।
0: अब तपाईँको चुनाव क्षेत्रतिर जाउँ र आफ्नो चुनाव क्षेत्रमा कतिको गइराख्नु भएको छ अनि त्यहाँहरूको आवश्यकताहरू के के रहेछ, के गर्नुपर्ने चाहिँ तपाईँले देखिराख्नु भएको छ आफ्नो चुनाव क्षेत्रमा?
1: अब हेर्नु, ट्रेनमा जानु पर्यो, बाटो साथै राम्रो छैन, पैसा जान्छ त्यो आफ्नो पर्सनल पैसा, त्यही सरकारबाट आएको त्यो अलाउन्सबाट जाने हो होइन,
0: आफ्नो जिल्लातिर जाँदा सरकारले के
1: दिन्छ, आफैले हो,
0: भत्ताहरू त दिन्छ होला नि,
1: दिँदैन, किन भत्ता दिन्छ, कसले दिन्छ भत्ता, कसले, यो एकदम गलत, हामीलाई दिने भनेको तपाईँको 66,000 हो कि एउटा सांसदलाई, अब त्यसले हामीले घरबाट तिर्नु पर्यो, अब घर हाम्रो त घर छैन, घर हुनेहरूको त केही छैन, उनीहरू पैसा हुनेहरूलाई त केही छैन, अब हामी त देशमा केही गरौँ भनेर गएको मान्छेहरू गाउँ घरबाट एकदमै दिनरात राजनीति गरेर आउने मान्छेहरू पनि होला, तर म 5 चोटिसम्म गइसकेको छु, म जिल्लाको इस्युहरूलाई फोनबाट पनि मैले रिसिभ गर्छु, रातभरि पनि फोन आइरहेको हुन्छ, रिसिभ गर्छु, अब अहिले चाहिँ मलाई अब भयो, मेरो एउटा फोन छोडिदिएको छु, मेरो असिस्टेन्टले उ गरिराख्नु भएको छ, र त्यहाँ पनि समितिहरू छ, मेरो सचिवालयका समितिहरू छन्, उहाँहरूले पनि जनताहरूको कुराहरू उठाउने, जनताको कुराहरू ठाउँमा गएर सहयोग गरिदिने काम गरिरहनु भएको छ, अहिले पनि म यहीँ बसेर पनि मेरो टिमलाई मोबिलाइज गरिरहेको छु, अहिले अब जस्तो मेरो सोकिया हुनुहुन्छ, त्यहाँ गएर अप्ठ्यारो परेको ठाउँहरूमा जाऊ भनिरहेछौँ, त्यो काम गर्ने हो, अब त्यो प्रचार गरेर मिडिया बोकेर हिँड्ने चाहिँ होइन, म यहीँ आएको पनि एउटा पनि पोस्ट गरेको छुइनँ, म कति ठाउँमा मैले इन्ट्राक्सन गरिसकेँ नेपालीहरूलाई, हामीले चाहिँ आज जाति भनेर होइन, समुदाय भनेर मात्रै होइन, हामीले चाहिँ नेपाली भएर चाहिँ देशलाई हेर्नुपर्छ, रिबिल्ड गर्नुपर्छ, देशै रहेन भने हामी कहाँ रहन्छौँ र होइन, जहाँ सुकेपछि पनि मेरो देश कहाँ हो त, नेपाल हो भन्ने त चिनिनु पर्यो नि त, तपाईँहरू पनि त्यही माटोबाट, त्यही हावा पानी, स्वच्छ हावामा, त्यही माटोमा हुर्किनु भयो, जन्मिनु भयो होइन, तपाईँहरू कुराहरूमा त्यो पनि त्यो महत्त्व हुन्छ. हिजो पनि मैले अब मगर कम्युनिटीले मगरको छोरी हो भनेर एउटा सम्मान गर्नुभयो, अब मैले उहाँहरूलाई त्यही भनेको थिएँ. देशले के दिएन होइन कि, देशलाई हामीले के दियौँ भन्ने कुरा चाहिँ एकदमै प्रश्न गर्नुपर्छ आफूले आफैलाई भन्ने कुरा चाहिँ मैले राखेको थियो.
0: अब यो नयाँ सरकार सुरु भएको धेरै भएको छैन, अब हाम्रो सबैको चाहना चाहिँ यही सरकारले 5 वर्षसम्म चलाओस् र रवि र भालेन बीच चाहिँ फाटो नआओस् भन्ने हाम्रो चाहना हो. तपाईँहरू सांसद बीचहरूमा चाहिँ तिमी रवि पार्टीको यता तिमी ब्यालेन्सतिरको भन्ने त्यस्तो माहौल छ कि छैन?
1: हेर्नुहोस् म अब मेरो सभापति एकजना भयो, उहाँले राजनीतिमै मलाई रवि लामिछाने ल्याइदिनु भयो. त्यो राजनीतिमा मलाई ल्याउने भनेको रवि लामिछाने हो, अनि उहाँ मेरो गुरु भनौँ न, एउटा क्रिएटर पनि भनौँ न राजनीति फिल्डको. किनभने मैले बिचमा छोड्न खोजेको हुन त म आफै गएको हो सुरुमा, अब मैले बिचमा छोड्दा चाहिँ उहाँले नै रोक्नु भएको हो, नजानु न दिदी भनेर. मलाई फेरि राजनीति मलाई ठिक लागेन भन्दाखेरि होइन दिदी बस्नुपर्छ हजुर भनेर त्यो गर्नुभएको. म नेभर आई फोरगेट द्याट, होइन म जहिले पनि म सल्युट गर्छु मेरो सभापतिलाई. अब हाम्रो राइट अनरेबल प्राइम मिनिस्टर पनि उहाँ मेयर हुनुभन्दा अगाडि नै म चिन्थेँ, उहाँले दिदी भन्नुहुन्थ्यो मलाई. सो आई हेल्प हिम अल्सो त्यो भोटिङ क्याम्पेनमा म गएको छु, इभन प्रेस क्याम्पेनमा म उहाँलाई पनि भाइ भन्छु. उहाँ रवि रवि मानिजूलाई पनि म भाइ भन्छु, दुईजना मेरो लागि भाइ हो. म दुईजना मिलेर देश चलाउनु भन्ने म चाहन्छु. उहाँहरू दुईजनामा आफ्नै आफ्नै किसिमको क्यापेबिलिटी छ, प्रतिपक्षीसँग पनि मिलेर काम गर्नुपर्छ, किन प्रतिपक्षीले पनि रुलिङ पार्टीसँग मिलेर देश बनाउनु पर्छ. अहिलेको कुरमा मान्छेलाई चाहिँ एकदमै खालि सत्तामै कतिखेर चाहिँ सत्ता ढाल्ने भनेर लाग्नु भनेको गलत हो, देशलाई चाहिँ अन्य गर्नु हो, हाम्रो मातृभूमिलाई नेपाल आमालाई अन्य गर्नु हो भन्न चाहन्छु म चाहिँ.
0: हुन्छ ल, तपाईँ बिजी पनि हुनुहुन्छ, सम्पूर्ण बेलायतवासीहरूलाई के भन्नुहुन्छ हजुर मानवजी?
1: बेलायतवासीहरूलाई त म त्यही भन्छु, उहाँहरूले उहाँहरूलाई कतिजनाले आफ्नो वंशानुगत नागरिकता पाउनु भएको छैन, मलाई दुःख लागेछ. उहाँहरूलाई पनि त्यो राइट कसरी हुन्छ मिलाउने, हामीले एउटा विधेयक बनाउने कुराहरूमा आफ्नो ठाउँमा मैले सम्बोधन गर्ने अनि मैले लबी गर्ने काम त गरि नै हाल्छु, उहाँहरूले पनि कन्टिन्यू गर्नुपर्छ र देशलाई पनि बिर्सिनु भएन, होइन देशलाई सङ्कट परेको बेलामा सहयोग गर्नुपर्छ. अनि एउटा सल्लाह सुझाव भनेको जहाँबाट पनि दिन सकिन्छ, एक्सपर्टिज भनेको टेक्निकल सपोर्टदेखि लिएर हरेक कुरामा सपोर्ट गर्न सक्नुहुन्छ देशहरूलाई. अहिले देश दुखेको बेलामा, देशलाई आपत परेको बेलामा जहाँसुकै हजुरहरू बस्नुहुन्छ, जहाँसुकै नागरिक भएर बसे पनि, अब यो क्लाइमेट चेन्जले नेपाललाई असर गरेको छ, यो भनेको मेल्टिङ भइरहन्छ, यो ग्लोबल वार्मिङ जति बढेर जान्छ मेल्टिङ भइरहेको हुन्छ, हिमताल फुट्छ, एभलेन्स आउँछ, हिम पहिरोहरू जाइरहन्छ. अब यसलाई जोगाउनु, नेपालको जस्तो सुन्दर देशलाई जोगाउन हामीले के गर्ने, र यो चाहिँ अरू देशले चाहिँ यसलाई चाहिँ कम्पेन्सेसन दिनुपर्छ हाम्रो देशलाई. सबैभन्दा असर पर्ने भनेको नेपाललाई हो. म यो आवाज चाहिँ हरेक कुरामा बस्ने नेपालीहरूले उठाउनु पर्छ आफ्नो देशको लागि, जुन देशमा चाहिँ जन्मिनु भयो हुर्किनु भयो, होइन त्यही देशबाट चाहिँ तपाईँहरू जहाँसुकै बसे तापनि यसले नेपालले दिएन, नेपालले बिग्रियो होइन के, नेपाललाई कसरी सुधार्ने, नेपाललाई कसरी सपोर्ट गर्ने भन्ने कुरामा चाहिँ एक हुनुपर्छ सारा नेपालीहरू, चाहे संसारका जुनसुकै कुरामा बसेका नेपालीहरू. त्यही नै मेरो एउटा सन्देश सम्पूर्ण नेपालीहरू.
0: हजुर हुन्छ माननीयज्यू, हजुरलाई धेरै धेरै धन्यवाद. थ्याङ्क यू.
1: हजुर थ्याङ्क यू.
0: हजुर उहाँलाई धन्यवाद दिँदै कार्यक्रम बेबे संवादबाट मैले पनि बिदा मागे. हस्त नमस्ते.

तरी यहाँ सुधा प्रेन्द सुन्दै हुनुहुन्थ्यो कुराकानी हाम्रो दाजु योगराज रायले गर्नुभएको थियो र यही कुराकानी सँगसँगै हामी अगाडि बढिसकेका छौँ. कार्यक्रमको अन्तिम चरणमा आइसक्यौँ. अब एउटा अन्तिम कोसेली स्वरूप मिठो एउटा गीत सुनाउने तयारीमा रहेकी छु म र यो गीत सँगसँगै बिदा पनि लिने बेला भइसकेको छ र तपाईँहरू सबैले आजको कार्यक्रममा साथ दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद. सुनिल गिरी र मिलेना रायले गाउनुभएको गीत अबको यो अन्तिम कोसेली स्वरूप टक्राउँदै तपाईँहरूबाट म पनि बिदा लिन्छु. भोलि दिउँसो एक बजेको समाचार पश्चात भेट्न आउनेछु. त्यति बेलासम्मको लागि नमस्ते.

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा जेनजी आन्दोलनको एक वर्ष पीडित परिवारलाई न्याय दिएरै छाड्ने गृहमन्त्रीको प्रण,
1: अझै पनि लाजै बेगर 24 गते जल्यो भन्दै ट्रेनिङ दिइरहेको देखिन्छ, 23 गते मान्छे मरेको दिन, बच्चाहरू मरेको दिन, परिवर्तनका आशाले सडकमा आइराख्दाखेरि उहाँहरूको सपनालाई मारेको दिन।
0: यसै सन्दर्भमा काङ्ग्रेस सभापति थापाको एउटा माग एउटा बाचा र रसुवा भाडीपछि 5,000 भन्दा धेरै मानिस अझै सम्पर्कविहीन,
2: त्यति नै बेपत्ता हुने सम्भावना चाहिँ अलिक कम छ, त्यस मात्रै रेस्क्यु भएको र डेड बडी पनि त्यसभित्र नै हुन सक्छ।
0: एक अधिकारीसँग कुराकानी। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। ब्रिटेनका विदेश मन्त्री एड मिलिब्यान्डले अधीनस्थ वेस्ट ब्याङ्कमा इजरायली बस्ती बसालेकाहरूको उत्पादनमाथि प्रतिबन्ध घोषणा गरेका छन्। फ्रान्स, क्यानाडा र अरू 9 युरोपेली देशहरूले पनि आफ्नो हकमा त्यस्तै कदम चाल्नेछन्। बस्ती बसालेका यहुदीहरूले प्यालेस्टिनी नागरिक विरुद्ध चालिरहेका जातीय सफायाका कदमप्रति इजरायली सरकारले आँखा चिम्लेको आरोप लगाउँदै ब्रिटिस विदेश मन्त्री मिलिब्यान्डले इजरायली कदमले दुई राज्यबाट समाधान हुने सम्भावनालाई व्यवस्था गरेको बताए। अधीनस्थ भूभागमा बस्ती बसाल्नु अन्तर्राष्ट्रिय कानुन अनुसार अवैध कार्य हो। ब्रिटेनको कदमको इजरायलले आलोचना गरेको छ। इरानको समर्थन प्राप्त यमनका हुथीहरूले क्षेपास्त्र तथा ड्रोन हमला गरेपछि साउदी अरबका केही ऊर्जा केन्द्रहरूको सञ्चालन रोकिएको छ। किङ खालिद सैनिक अखडा, अभा अन्तर्राष्ट्रिय विमानस्थल र अमारको तेल कम्पनी सहित कैयौँ स्थानमा गरिएका हमलामा परि 70 जनाभन्दा बढी घाइते भएका साउदी अधिकारीहरूले बताएका छन्। हुथीहरूका अनुसार साउदी अरबले यमनमा हवाई हमलाहरू गरेको छ, जहाँ हुथी र सरकार समर्थक फौजहरू बीच 5 दिनदेखि लडाइँ जारी रहँदा करिब 20,000 मानिस विस्थापित भएका छन्। नेपालमा सत्ता परिवर्तन हुने गरी जेनजी आन्दोलन भएको एक वर्ष पुगेको छ। नेपाल सरकारले आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूको सम्झनामा आज सार्वजनिक बिदा दिएको छ। चुनावपछि बनेको नयाँ सरकारले जेनजी आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको जेनजी अभियान कर्मीहरू, विश्लेषक र विपक्षी दलहरूले आरोप लगाएका छन्। तर सत्तारूढ दल र सरकारका मन्त्रीहरूले जनताका अपेक्षा पूरा गर्न लागि परेको बताउँदै आएका छन्। काठमाडौँमा मङ्गलबार आयोजित एउटा कार्यक्रममा गृहमन्त्री सुदन गुरुङले आफूहरू नयाँ ढङ्गले अगाडि बढिरहेको बताए।
1: हाम्रो तौर तरिका नमिल्ला, राम्रो सुझावहरू लिन जो कोहीबाट पनि हामी तयार छौँ, तर तपाईँ जस्तो बनाउन चाहनुहुन्छ र तपाईँहरू जस्तै राजनीतिको एउटा नेता बनाउन चाहनुहुन्छ त्यो स्वीकार्य छैन।
3: गृहमन्त्री सुदन गुरुङ। जेनजी आन्दोलनका बेला पक्राउ परेका कतिपयका आफन्तले काठमाडौँमा आज प्रदर्शन पनि गरेका छन्। अस्वीकार्य गतिविधिमा संलग्न रहेको भन्दै हङ्गेरी सरकारले 10 रुसी कूटनीतिज्ञहरूलाई देश निकाला गरेको छ। सुरक्षा र सार्वभौमसत्ताका निम्ति उक्त कदम चालेको उसले जनाएको छ। युरोपेली सङ्घले मस्कोको गतिविधि हेर्दा हङ्गेरीको कदम वैध रहेको प्रतिक्रिया दिएको छ, तर मस्कोले हङ्गेरीको कदमको पीडादायी जवाफ दिने चेतावनी दिएको छ। र जमिनको तापक्रमबारे अध्ययन गर्ने एउटा अमेरिकी संस्थाका अनुसार नेपाल चीन सिमानामा हालै विनाशकारी बाढी निम्त्याउने गरी हिम पहिरो गएको हिमालको हिस्सा दुर्लभ रूपमा तातो रहेको थियो। क्यालिफोर्निया स्थित बर्कली अर्थले उक्त हिस्सामा 5 दिनसम्म औसतमा 5 डिग्री सेल्सियस तापक्रम थियो, जसले हिम पहिरो निम्त्यायो। उक्त संस्थाका अनुसार त्यहाँ यो अवधिमा 55 वर्ष यता 4 डिग्री सेल्सियस भन्दा तापक्रम नाघेको तथ्याङ्क थिएन। तर अरू विज्ञहरूले तापक्रम बढेकै कारण हिम पहिरो निम्तिएको भन्न नसकिने तर्क गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई स्वागत छ। सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएका, घाइते भएका र उनीहरूको परिवारलाई न्याय दिने प्रतिबद्धता व्यक्त गरेको छ। ठिक एक वर्ष अघि आजकै दिन जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मृतिमा आयोजित कार्यक्रममा गृहमन्त्रीले त्यस्तो प्रण गरेका हुन्। प्रधानमन्त्रीले जेनजीको एउटा माग सुशासन दिने वाचा गरेका छन्। प्रस्तुत छ एक रिपोर्ट। गृहमन्त्री सुदन गुरुङले जेनजी आन्दोलनका पीडित र उनीहरूको परिवारको माग पूरा गर्न सरकार दृढ रहेको बताए र भदौ 24 गते भएको आगजनीको आडमा 23 गतेको घटनालाई उपेक्षा गर्न खोजिएको भन्दै असन्तुष्टि प्रकट गरे।
1: जसरी हाम्रो शान्तिपूर्ण आन्दोलनलाई दमन गरियो, सँगै आन्दोलन गरेका भाइ बहिनीहरूलाई जसरी गोली हानियो, अझै पनि लाजै बेगर 24 गते जल्यो भन्दै ट्रेनिङ दिइरहेको देखिन्छ। देश जलेको दिन 23 गते देश मरेको दिन थियो, 24 गते देश जलेको भनेर मान्छे नरह्यो भने त यो देश पनि कारो हुन्छ। 23 गते मान्छे मरेको दिन, बच्चाहरू मरेको दिन, शहीद भएको दिन, परिवर्तनका आशाले सडकमा आइराख्दाखेरि उहाँहरूको सपनालाई मारेको दिन।
0: खास गरी नेकपा एमालेका साथै नेपाली काङ्ग्रेसको एउटा पक्ष र नेकपाका कतिपय नेताहरूतर्फ उनको भनाइ लक्षित ठानिएको छ। सोही कार्यक्रममा बोलेकी कानुन मन्त्री सोभिता गौतमले पनि नागरिकहरू मारिएको घटनालाई राजनीतिक अभिष्टको विषय नबनाउन आग्रह गरिन्।
4: कोही पक्षमा हुनुहोला, कोही विपक्षमा हुनुहोला, तर एउटा कुरा हामी सबै सहमत हुनै पर्छ। पहिला 23 गतेको घटना भएको, त्यसपछि मात्रै 24 गते भएको। 23 गते हाम्रा युवाहरूलाई गोली हानिएको, त्यसकारणले पनि यस दिनलाई राजनीतिक हिसाबले रङ दिएर पक्ष विपक्षमा नबाडिकन एक ठाउँमा आएर एक आपसलाई ढाडस दिनुपर्छ। र आज हामी सबैले सङ्कल्प गर्नुपर्छ कि 23 गतेको जस्तो नियति यो देशमा अब कहिले पनि हामी कसैले पनि भोग्न नपरोस्।
0: सरकारले आज जेन्जी शहीद दिवसमा सार्वजनिक बिदा दिएको थियो। जेन्जी आन्दोलनपछि बनेको सरकारको नेतृत्व गरेकी सुशीला कार्की र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उक्त दिन र आन्दोलनकारी युवाको अपेक्षा एवं माग स्मरण गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आज साँझ सामाजिक सञ्जालमा लेखेका छन्, प्रिय जेन्जी, सुशासन कायम हुने नै छ। सुशासनको अभिभारा आफूहरूको जिम्मेवारीभित्र पनि पर्ने बताउँदै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति गगन थापाले सरकार समक्ष दोषीलाई दण्ड दिन माग राखेका छन्। सामाजिक सञ्जालमा आज एउटा भिडियो सन्देश जारी गर्दै उनले एउटा वाचा गर्नुका साथै एउटा माग अघि सारेका हुन्। प्रस्तुत छ त्यस सम्बन्धी रिपोर्ट। अन्य कैयौं नेताहरूले जेन्जी आन्दोलनमा षड्यन्त्र र बाह्य भूमिका औल्याउने गरेका बेला सभापति थापाले सुरुदेखि नै जेन्जी आन्दोलनलाई युवा आक्रोशको विस्फोटको रूपमा अर्थ्याउने गरेका छन्। आजको भिडियो सन्देशमा उनले तत्कालीन सत्ता साझेदारको रूपमा आफूले तत्कालीन प्रधानमन्त्रीलाई नागरिकमा रहेको आक्रोश र असन्तुष्टिप्रति सजग तुल्याएको तर त्यसको गम्भीर बुझाउन आफूहरू विफल भएको उल्लेख गरे। त्यसकै परिणामस्वरूप भदौ 23 गते प्रकट भएको बताउँदै सभापति थापाले भने,
5: भदौ 23 गते अवध युवाहरू शान्तिपूर्ण रूपमा आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका थिए, तर राज्यबाट त्यत्रो ठुलो बल प्रयोग भयो, त्यत्रो ठुलो दमन भयो, त्यत्रा नौजवानहरू मारिए, किन मारिए, के कारणले गर्दा मारिए, केसको जिम्मेवारी कसरी लिनु पर्दैन, केही मानिसहरूलाई पक्रेर वा केही मानिसहरूलाई पक्रेको जस्तो गरेर मात्र यसको जिम्मेवारी पुरा हुन्छ, के अहिले सरकारमा बस्ने साथीहरूको जिम्मेवारी होइन, जिम्मेवारी हो। त्यसले हाम्रो माग छ सत्य तथ्य सार्वजनिक होस्, सत्य स्थापित होस्, जसले गलत गरेको छ उसले दण्ड पाओस्।
0: सुशासन र जवाबदेहीयुक्त शासनको युवा माग जायज रहेको र ती माग पूरा नभएपछिको आक्रोश पनि उचित थियो भन्ने उनको ठम्याइ छ, जुन आफूहरूले समयमै बुझ्न नसकेको र त्यसमा आफूहरू पनि जिम्मेवार रहेको सभापति थापाको भनाइ छ। त्यो माग लिएर व्यक्ति वा समूह नभई एउटा पुस्ता नै सडकमा आएको बताउँदै सभापति थापाले वाचा गरे, त्यो पुरा गर्ने जिम्मेवारी हाम्रो पनि हो।
5: त्यो पुस्ताले व्यक्त गरेको आवाज कुनै एउटा दलले आफ्नो बनाएर भन्दैन, कुनै एउटा व्यक्तिले स्वामित्व लिएर चल्छु भनेर चल्दैन, त्यो हामी सबैको जिम्मेवारी हो। म र तपाईँहरूको माग अनुसार बदलिएको नेपाली काङ्ग्रेसले आफ्नो भागमा परेको जिम्मेवारी पुरा गर्छ, यो हाम्रो बाचा हो। भ्रष्टाचार मुक्त राज्य, जवाफदेह राज्य, सुशासनयुक्त राज्य, समान अवसर भएको राज्य र समाजका निम्ति जुन शहादत दिएको छ त्यो शहादतलाई हामी खेर जान दिन्नौ, यो हाम्रो संकल्प हो।
0: जेन्जी आन्दोलनमा भएका घटनाहरूको उच्च स्तरीय आयोग र राष्ट्रिय मानवाधिकार आयोगले छानबिन गरेर प्रतिवेदन दिए पनि ती सार्वजनिक गरिएका छैनन् र ती विवादित पनि बन्न पुगेका थिए। अब रसुवा बाढीको प्रसङ्ग। उक्त बाढीमा परेर ज्यान गुमाएका 1350 भन्दा धेरै मानिसको शव फेला परेको अधिकारीहरूले जनाएका छन्। नेपाल प्रहरी र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्पर्क विहीनको संख्या भने फरक फरक दिएका छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतले शव व्यवस्थापन अहिलेको मुख्य चुनौती बनेको बताउँदै भनिन्,
6: त्यसको लागि अहिले मुख्य गरी चाहिँ आफन्तहरूको डिएनए स्याम्पल चाहिँ संकलन गर्ने र सम्बन्धित ठाउँमा लाने काम पनि भइरहेको छ।
7: जुन 2500 जति डिएनएका लागि नमुनाहरू लिनु भएको छ सबबाट र आफन्तजनहरूबाट, यसमा बेपत्ता भएकाको पनि एउटा खोजी कार्यमा परिवारको व्यग्रता छ, अब सब भेटिएका मध्ये पनि हुनसक्छ, यो कतिको जटिल काम हो, यो कति समय लाग्न सक्छ, कति महिना हप्ता या कसरी लाग्न सक्छ यस यो पहिचानको लागि यो डिएनएकै प्रक्रियालाई मान्दा पनि?
6: यो चाहिँ स्वास्थ्य मन्त्रालय र अब नेपाल प्रहरीले हामीसँग कोअर्डिनेसनमा रहेर उहाँहरूले गर्नुभएको भएर मलाई थाहा भएसम्म यहाँलाई जानकारी दिँदाखेरि सम्बन्धित जिल्ला प्रहरी कार्यालयले चाहिँ नमुना सङ्कलन गरिराखेका छ सम्बन्धित जिल्ला अस्पतालको समन्वयमा, र उहाँहरूको पनि अब हामीले फोरेन्सिकलाई अब यो काठमाडौँमै ल्याउनु पर्ने हुन्छ, उहाँहरूले गरेपछि मात्र फाइनल हुने भयो टेस्टिङको रिजल्ट आउनको लागि। चाहिँ अहिले चाहिँ हामीले सम्बन्धित जिल्लाबाट स्याम्पल टेस्ट गर्ने र सम्बन्धित अस्पतालको समन्वयमा चाहिँ यहाँ केन्द्रमा ल्याउने कामहरू चाहिँ बिस्तारै भइराखेको छ। सबै काम सक्नलाई त अलिकति टाइम लाग्छ नै।
7: जनशक्तिका हिसाबले विदेशी जनशक्तिहरू पनि या मित्र राष्ट्रहरूबाट पनि आइरहेको अवस्था के कस्तो छ?
6: विदेशीहरू पनि यहाँ हामीसँग कोअर्डिनेसनमा हुनुहुन्छ, उहीँबाट कन्ट्याक्ट पनि हामीसँग धेरैले गरिराख्नु भएको छ। हामीले डिएनए टेस्टको लागि नै भनेर पनि नेपाल आइराख्नु भएको छ धेरैजना, विशेष गरी अब यहाँ हामीसँग सबभन्दा बढी इन्डियन नै हुनुहुन्छ, इन्डियन नागरिक पनि धेरै नै आएर उहाँहरूले हाम्रो प्रोसेस अनुसार टेस्टको लागि पनि दिइराख्नु भएको छ।
7: कतिपय शवहरू भारतबाट पनि संकलन भएर भारतीय अधिकारीहरूले नेपालीहरूलाई बुझाएका छन्। करिब 5,000 अझै पनि सम्पर्कविहीन अवस्थामै भनिएको छ। भनेपछि यो प्रक्रिया के अलिकति लामै जाने देखिया हो, महिनौ या अझ बढी?
6: सर्च एन्ड रेस्क्यूको काम पनि अझै सकिया छैन, विशेष गरी अहिले यो हाइड्रोमा पनि टनलहरूमा चाहिँ अलिकति बढी हाम्रो रेस्क्यु टिमहरू फोकस हुनु भएको छ। यो किसिमले हेर्दाखेरि चाहिँ अझै हाम्रो केही दिन सर्च एन्ड रेस्क्यूमै पनि छौँ, र त्यो सँगसँगै हाम्रो ओभरअल डिजास्टर म्यानेजमेन्टको चाहिँ विविध साइडहरूमा आयामहरूमा कामहरू भइरहेको छ। हामीले 15-16 मोबिलाइजेसन टिमहरू सुरुकै दिनदेखि नै परिषदले गठन गरेर त्यही अनुसार पनि काम भइरहेको छ। भएर अहिले हामीले एक्ज्याक्टली कुनै कुनै विषयमा चाहिँ हामीले अलिकति फिनिसिङ गर्दै गए पनि यो मिसिङको केसहरू अनि डेड बडी म्यानेजमेन्टको केसमा अलिकति टाइम लाग्ने नै देखिया छ।
7: के कुनै शवहरू या कुनै सम्पर्कविहीनहरू कहिले सम्पर्कै फेलै नपर्न नसक्ने अवस्था पनि हुन सक्ने त्यस्तो हुनसक्छ है?
6: अहिले हामीसँग करिब 13,583 चाहिँ रेस्क्यु भएको लिस्ट आएको छ, तर त्यसमा सबैजनाको नाम लिस्ट छैन। जस्तो मिसिङ लिस्टमा जो हुनुहुन्छ त्यसमा डेड बडीको पनि प्लस रेस्क्युको सबै नाम आइसकेका भए चाहिँ हामीले त्यसबाट भेरिफाई हटाउँदै जान्छौँ। त्यो जिल्लासँग जिल्लाबाट त्यो काम भइरहेको छ। सुरुका केही दिनहरूमा चाहिँ रेस्क्यु भएको नामहरू हामीसँग आएको छैन, त्यो सबै नै मिसिङ भएर फेरि त्यति नै बेपत्ता हुने सम्भावना चाहिँ अलिक कम छ। त्यस मात्रै रेस्क्यु भएको र डेड बडीको पनि त्यसभित्र नै हुन सक्छ, त्यो भेरिफाई भएर फाइनल डेटा चाहिँ बिस्तारै अपडेट गर्दैछ।
7: अन्तिममा कानुनले चाहिँ कति समयसम्म सम्पर्कविहीन भयो अब यस्तो विपदको हकमा हेर्दाखेरि भने चाहिँ त्यसलाई मृत घोषणा गर्छ?
6: हाम्रो नर्मल कानुनले 12 वर्षसम्म बेपत्ता भयो भने मृत्यु सरल मानेर अन्य कानुन प्रक्रिया अगाडि बढाउन सकिन्छ भन्ने छ। अब हाम्रो विपदको बेलामा त्यस्तो विषय चाहिँ अब चाहिँ निर्णय गर्ने भन्ने पनि छ हामीसँग, होइन 3 महिना राख्ने कि कति महिना राख्ने, त्यो गरेर चाहिँ कार्यकारी समिति वा परिषदले नीति गर्ने निर्णय पनि त्यो पनि गर्ने भन्ने यहाँ उठिरहेका छ।
0: उनी थिइन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कि प्रवक्ता शान्ति महत, प्रदीप बस्यालसँग कुरा गर्दै। अन्त्यमा लागौँ बाढी प्रभावित क्षेत्र, जहाँ मृत्यु, बेपत्ता र विस्थापित हुनुको पीडाका बीच बाढीले पुलहरू बगाउँदा आवागमनमै कठिनाई परेको थियो। त्यसैले अहिलेलाई नदी वार पार गर्न तुइन बनाइएको छ, जसले तत्कालको एउटा समस्या टारेको देखिन्छ भन्दै नुवाकोटबाट शक्तिमाया तामाङ भन्छिन्।
8: नुवाकोटको विभिन्न स्थानमा गरी 5 ठाउँमा तुइन बनाउने सरकारी अधिकारीहरूले निर्णय गरेसँगै देवीघाट र इन्द्रेणी चौरमा गरी 3 तुइन बनाउन सफल भएको सरकारी अधिकारीले बताए। पारीबाट त्रिशुली आउन अन्य कुनै विकल्प नरहेकोमा तुइनबाट सहज भएको तार्केश्वरका बद्री प्रसाद नेपालले बताए।
9: प्राकृतिक विकल्पको कारण भत्केको भग्नावशेषले गर्दा केही पनि तर्ने वातावरण नभएको बेला यही तुइन पनि एउटा राहतको माध्यम बनेको छ।
8: मेगाङका सृष्टि तामाङले पहिलो पटक तुइन चढ्न अलिकति डर लागेको बताउँदै भनिन्।
10: तुइनमा चढ्दा फर्स्ट अनुभव हो, त्यही भएर डर प्लस यता पार गर्न त पाएँ, आफ्नो गन्तव्यसम्म पुग्न पाउँदा चाहिँ खुसी लागिरहेछ।
8: त्रिशुली अस्पतालमा आवश्यक सामानहरू अहिले तुइनबाट ल्याउन पाउँदा बिरामीलाई आवश्यक औषधि समयमा दिन सकेको त्रिशुली अस्पतालका मेसु डाक्टर राजेन्द्र लामाले बताए।
11: यही तुइनको सहायताबाट अस्पताललाई चाहिने इमर्जेन्सी औषधिहरू हामीले यसबाट ल्याइरहेका छौँ, र केही बिरामीहरूलाई त हामीले हेलिहेलि रेस्क्यु गर्न नसक्दा खरेमा अपरेसन गरेर केही बिरामीहरू छुट्के
8: सरकारले विभिन्न निकाय तथा तहका कर्मचारीहरूलाई बाढी प्रभावित क्षेत्रमा खटाएका छन्। रागीश्री कक्षपति श्रेष्ठलाई नुवाकोटमा खटाएसँगै अनित्र बाटो हुँदै आउँदा लामो समय लाग्नेमा तुइनबाट आउन सहज भएको बताइन्।
12: तुइन एकदम चाँडो फिट भएको हुनाले चाहिँ यसले चाहिँ एकदमै धेरैजना जनसमुदायलाई चाहिँ राम्रो सेवा दिएको छ मैले महसुस गरेँ।
8: तुइनसँगै बेलीब्रिज जस्ता पक्की पुलहरू निर्माणले नागरिकलाई थप सहज हुने कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

यो BFBS गोरखा रेडियो हो। आज प्रत्येक 3.6 seconds मा कसै न कसैले वेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्। वेटरन्स आईडी कार्ड यो MOD तथा अफिस फर वेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईलाई NHS स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट वेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाई फौजी परिवार सदस्य रहिसक्नु भएको छ र तपाईले

BFB's Gurkha Radio Sunil and Sasrata Rakari Kromali, Yogudili Kwaramba by Gutsa, Evening Show, Tabak Sampranai Diri Diri Swagasa, Mosinikata for Bata. सभी चार बजे सत्ताईस मिनट का एक सा मेरे पनी होइन रे यो देश मेरो गीत रहेको थियो राष्ट्रभावना परिपूर्ण कार्यक्रम गोदलीमा र अवश्य पनि सीमिता मेरो गीत संगीत विवरण जानकारीहरूको साथमा हुनुहुनेछ आजको कार्यक्रममा र अवश्य पनि आज रहेको छ 8th of September 2026 ट्युजडे यानि कि मङ्गलबारको दिन रहेको छ र यसैगरी अहिलेको यस समयमा चाहिँ कार्यक्रम तपाईँले हामीलाई 105.4 मेगाहर्ज ट्युन गरेर सुन्न सक्नुहुन्छ तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा तपाईँले सिम्पली बिएफबिएस एप डाउन गर्नुहोला र विभिन्न स्टेसन्सहरूमध्ये बिएफबिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ र साथै स्मार्ट स्पिकर मार्फत पनि तपाईँले प्ले बिएफबिएस गोर्खा भनेर सुन्न सक्नुहुनेछ र कार्यक्रमको यो पहिलो घन्टामा इन्टरटेनमेन्ट आवरेको छ सबै जनरको गीतहरूको साथमा तपाईँलाई मनोरञ्जन गराउनेछु र कार्यक्रमको थर्ड आवरमा पनि रहनेछ केही क्षणमा चाहिँ BFBS संवाद तरान समाज युके एनुअल गेट टुगेदर यस सम्बन्धी रहेको कुराकानी युक्ताईको साथमा रहनेछ आज 6:09 जाँदाखेरि पार्ट वान भने 6:28 जाँदाखेरि चाहिँ पार्ट टू रहनेछ र कार्यक्रममा आउनुहोस् अब भने हामी अगाडि बढ्ने नै छौँ अहिलेको लागि भने यो मिठो गीतको साथमा नबनेको कुरा रहेको छ दीक्षिता कार्कीको आवाजमा

Radio. BFBS Gorkar Radio सुन्ने अनुसार र कार्यक्रमलाई हामी छौँ श्रोता यो समय जसरी गोदलीमा र वेदरको बारेमा पनि केही चर्चा गरिहालौँ. टेम्परेचर पनि अहिले फोक्सटर्नमा 15 डिग्री सेल्सियस छ. आज लाइट रेन छ. विन्ड 23 किलोमिटर पर आवर. ह्युमिडिटी 90% र हिजो नै हामीले जानकारी गरेका थियौँ आज रेनी डे हुनेछ र भोलि चाहिँ पार्टली सनी छ. वेदर राम्रो देखिएको छ र थ्रु आउट नेक्स्ट विकसम्म चाहिँ एकदमै राम्रो वेदर देखिएको छ. त्यसै गरी लन्डनको सन्दर्भमा पनि हामी जानकारी राखिहालौँ. लन्डनमा भने अहिले टेम्परेचर 16 डिग्री सेल्सियस, मोस्टली सनी, विन्ड 14 किलोमिटर पर आवर, ह्युमिडिटी 82% रहेको छ. र कार्यक्रममा आउनुहोस्, हामी फेरि पनि अगाडि बढ्ने नै छौँ. तपाईँको माझमर्को एउटा मिठो गीत यो समय राख्ने नै छु. सुजन चापा गायकको आवाजमा रहेको छ मखमली. इन्जोय गर्नुहोला.

0: समाचार रेडियो।
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।

0: Radio.
1: BFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम हामी छौँ श्रोता यो समयले कोतलीमा BFBS गोर्खा रेडियोको प्रस्तुति इभिनिङ शोमा हुनुहुन्छ र समय हामीसँग अहिले यो समय पाँच बजेको लागि बाँकी रहेको छ 13 मिनट मिठा मिठो गीत सङ्गीत तपाईँको समक्षमा रहेको छ पदैलीको लागि फेरि पनि एउटा मिठो गीत राख्नेछु कान्छी रहेको छ दिपेन गुरुङको आवाजमा इन्जोय गर्नुहोला

एफबी स्कोरकार्ड भिडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम गोदिलीमा हुनुहुन्छ र पहिलो घण्टाबाट बिदा लिने समय पनि आएको छ र हामीसँग पाँच बजेको लागि चार मिनट बाँकी रहेको छ। जाँदा जाँदै एउटा मिठो गीत राख्नेछु, कसरी रहेको छ, मेलिना राई र टङ्क बुढा थोकी। त्यसै गरी हामी कार्यक्रमको सेकेन्ड आवरमा समाचार प्रसाद भेट्ने नै छौँ। स्टे ट्युन्ड।

0: Pe Lion Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bun host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: बाढी प्रभावित क्षेत्रबाट आज 81 जनाको हवाई उद्धार भएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले हवाई उद्धार हुनेको संख्या 4081 पुगेको जनाएको छ। उद्धार टोलीले रसुवागढी पोटेकुसी लाङटाङ विद्युत आयोजनाका सुरुङमा खोजी कार्य जारी रहेको जनाएको छ। चिलिमे हाइड्रोको सुरुङमा 115 मिटरसम्म प्रवेश गरी खोज्दा केही फेला नपारेको सेनाको भनाइ छ। माथिल्लो त्रिशुली 1-3Vमा 23 फुट मुनिसम्म केही फेला नपरेको, 3Aमा खोजी जारी रहेको र बाढीबाट क्षतिग्रस्त भएका मध्ये 5 झोलुङ्गे पुलको मर्मत कार्य भइरहेको र बाँकी 15 झोलुङ्गे पुलको मर्मतको तयारी भइरहेको पनि सेनाले जनाएको छ। बाढीपछि फेला परेका 1366 मध्ये 1147 शव व्यवस्थापन गरिएको छ। प्रहरी प्रधान कार्यालयले हालसम्म 102 शव परिवारलाई हस्तान्तरण गरिएको जनाएको छ। डिएनए सङ्कलनतर्फ 1286 मृतकको डिएनए सङ्कलन हुँदा 1412 आफन्तको पनि नमुना सङ्कलन गरिएको छ। प्रहरीका अनुसार मृतकमध्ये पहिचान नभएका 1310 मृतकको विवरण वेबसाइटमा राखिएको छ। भेटिएका मध्ये 502 जनाको मानव अङ्क फेला परेको हो। जर्मनीले नेपाललाई 73,50,000 युरो अर्थात् 1,29 करोड बढी रुपियाँ सहयोग घोषणा गरेको छ। जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था जिआइजेड नेपालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयसँगको साझेदारीमा कार्यक्रम कार्यान्वयन गर्नेछ। यसअघि जर्मनीले बाढी प्रभावितका लागि 5,11,000 युरो बराबरको आपतकालीन सामग्री तथा स्थानीय गैर सरकारी संस्था मार्फत 2,00,000 युरो मानवीय सहायता उपलब्ध गराउने जनाएको थियो। जर्मनीले नेपाल सरकार र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गर्दै तत्काल राहतदेखि दीर्घकालीन पुनर्स्थापना तथा निर्माणसम्म सहयोग गर्ने जनाएको छ। भोटेकोसी बाढीको असर तानसेनमा हुने जात्रामा पनि परेको छ। बुटोलबाट छवि पाण्डे।
4: विगतका वर्षहरूमा तानसेन सहरमा यति बेला हरेक दिन जात्राको रौनक हुन्थ्यो। नेवार समुदायको बाक्लो बस्ती रहेको तानसेन सहरमा जात्रा हेर्न हजारौँ मानिसहरू आउने गर्दथे। तर यो वर्ष भोटेकोसी बाढीको प्रभाव तानसेनको जात्रामा पनि परेको छ। नेवागुठी तानसेनका सदस्य महेश्वर लाल श्रेष्ठका अनुसार सेनाले हरेक वर्ष निकाल्ने भगवती र अमरनारायण जात्रा बाहेक यो वर्ष परम्परा धान्न मात्रै जात्रा निकाल्ने काम भएको छ।
5: संस्कृति पर्वलाई पनि मास्न भएन र अब देशको अब यस्तो परिस्थितिको अनुसारले पनि भनेर अब पहिला भन्दा कम भयो भनौँ। अब तानसेनको हकमा चाहिँ भगवती र हाम्रो अमरनारायण चाहिँ सेनाबाट निर्माण गरेको हुनाले सेनाको उपस्थिति थियो। त्यो झ्याइले पहिला जस्तो अब एकदम बेन्डबाजा सहित होइन त्यो थिएन, अहिले चाहिँ परम्परा मात्रै धान्ने हिसाबले भयो।
4: तानसेन नगरपालिका वडा नम्बर 6 वडा अध्यक्ष तथा तानसेन गुठीका सदस्य सागरमान महर्जनका अनुसार हरेक वर्ष निकाल्ने जात्रा ननिकाल्दा अर्को अनिष्ट हुन सक्ने भएकोले परम्परा बचाउन हर्षोल्लास बिनाको जात्रा निकालिएको जानकारी दिनुभयो।
6: एउटा हर्षोल्लास पहिला थियो, थोरै कम चाहिँ देखिएछ। यो पालि चाहिँ रोपाई जात्रा पनि एउटा मात्रै निस्क्यो अनि बाघ जात्रा निस्क्यो। अब लाखे चाहिँ 4 समूहले निकाल्नु भएको, एकदमै कम भयो। राष्ट्र आफैले शोक मनाउने भन्ने खालको कुराहरू थियो, त्यसको विपरीत नजाने तर परम्परालाई पनि नछोड्ने, यो ट्रेडिसन अहिलेसम्म बन्द नभएको खेरि पनि अनिष्ट हुन्छ कि भन्ने खालको कुरा भएको भएर यसलाई गर्नुपर्छ भनेर गरियो।
3: बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको आज 4 पुरा भएको छ। महारानीको 2022 सेप्टेम्बर 8 96 वर्षको उमेरमा स्कटल्यान्डको बालमोरल क्यासलमा निधन भएको हो। उहाँले बेलायतको राजगतिमा 70 वर्षभन्दा बढी बिताउनु भएको थियो। सन् 1952 राजा चार्ल्स 6 निधनपछि उहाँले 25 उमेरमा राजगति सम्हाल्नु भएको थियो। उहाँको शासनकालमा बेलायतमा 15 प्रधानमन्त्री नियुक्त भएका थिए। कास्कीको किमरुङ खोलामा पहिरोले खोला थुनिएपछि सतर्कता अपनाउन सूचना जारी भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले पहिरो खसेर खोला थुनिएकोले नयाँ पुल, बिरेठाटी र आसपासका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा जान भनेको हो। कास्की प्रहरीको अनुरोध अनुसार विपद व्यवस्थापन प्राधिकरणले आवश्यकता अनुसार प्रतिकारी गर्न एवं मोदी खोला आसपास सतर्कता अपनाउन आग्रह गरेको छ। अन्नपूर्ण गाउँपालिका 11 किमरुङमा 81 पानी बहाव रोकिएको गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले बताउनु भएको छ। किमरुङ खोलामा गएको असार 28 पनि 81 बाढी आएको थियो। यस्तै मध्य नेपालमा भोलि वर्षा हुन सक्ने पूर्वानुमान सार्वजनिक भएको छ। म सम्वेद सञ्जीव अधिकारी।
2: जुन आजको तुलनामा भोलिको लागि चाहिँ विशेष गरेर यो मध्य नेपालमा चाहिँ वर्षाको क्रम केही बढी देखिन्छ र यो मधेस प्रदेशमा पनि धेरै ठाउँमा मध्यमसम्मको र एक दुई ठाउँमा भारीसम्मको वर्षा हुन सक्ने देखिन्छ।
3: खबर यति नै, नमस्कार, म महेन्द्र।
0: यो BFBS गोर्खा रेडियो हो।

एफबिएच खुर्खा रेडियोको यो कार्यक्रमको टोलीको सेकेन्ड आवरमा हामी प्रवेश गरेका छौँ। श्रोता तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ म सिनेको तर्फबाट। गोर्खे खुकुरी शान्तिश्री परियार र निशल दावतका आवासमा मिठो गीत एन्जो गरिसक्नु भएको छ र समय हामीसँग 5:13 गएको छ। हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम सुन्न सक्नुहुन्छ 4:15 लिएर 7:00 र अहिलेको यो आवरमा पनि तपाईँलाई भरपूर मनोरञ्जन म गराउने नै छु। कार्यक्रमको तेस्रो घन्टामा तपाईँले पाउन सक्नुहुन्छ इन्टरभ्यू फिचर योगदायकको साथमा, सुन्न नबिर्सनुहोला। र कार्यक्रम यसैको साथमा अहिलेलाई भने फसायो नि मिठो बोलेर मिठो दिमागको आवाजमा इन्जोय गर्नुहोला यो मिठो गीत पनि।

SBS Gorkha Radio. भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militaryco-working.uk। यो PFBS Gorkha Radio हो।

BFB's Gurkha Radio Sunne Anunsa Karikram Malami Chaun Shrota Yo Same Godali Ko Second Hour Risagari Autumn Tour Barima Yo Jankari Gurkha Nepalese Tennis Club UK Le Aayojan Gari Raheko Cha 12 September Men's Ani Ladies Ko Bibhinna Yaha Categories Haru Cha Ra Yo Sambandhi Tapailai Kunai Queries Chan Bhane Call Garnu Hola 07411054025 Athawa Facebook Instagram YouTube Ma Pauna Saknuhuncha Gurkha Nepalese Tennis Club UK र कार्यक्रम मैले हामी छौँ गोदोलीमा सेकेन्ड आवर र फेरि पनि पालाएको छ तपाईँको माझमा अर्को एउटा मिठो गीत राख्ने क्रम रहेको छ छ्यालेमा केहर सिंह लिम्बुको आवाजमा

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

0: Business cu oricare radio.
1: PFP Scorecard Radio, Kari Krom Tso, Hami Same, Gudaliko, second hour, Ma, Same Hammer Sanga Tobas, Gulagi, Bada Minute, Bakire Kusam, Isigrama, upcoming event, Kubadi Mabin, Dabigoma, Samaki, Jan Kere, Raki, Halon Stratam, Hunagare Kusa, Abavani, UC, NRNA, third cup, Hunagare Kusa, 19th September, Football Tournament, Tunisa, Springbus Academy, Royals Lane, Faltama Hunagare Kusa, Saturday Kudinsa, Bianco, Art Pazidiki, Bibina categories are Rai Kusa, Isamaniku requires and many call Gurnahola 0778-897-999 Masi, call Gurira Busana Saknunsa. र कार्यक्रम अरु गर्नुस् अब पनि फेरि पनि पालाइ सकेको छ तपाईको माझमा अर्को एउटा मिठो गीत राख्ने क्रम श्रोता गीत संगीतहरुको साथमा पनि भरपूर मनोरञ्जन लिइरहनु भएको छ र अहिलेलाई पनि रहेको छ यो गीत पनि एन्जॉय गर्नुहोस् तपाईको माझमा राख्ने सु माया के हो जलराई र इन्द्रकला राई

BFB गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमलाई हामी छौँ श्रोता. यो समय गोदेलीको दोस्रो घण्टामा र पनि दोस्रो घण्टाबाट पनि बिदा लिने समय आइ नै सकेको छ. तर तपाईँलाई जानकारी गराउन चाहन्छु, कार्यक्रमको थर्ड आवरमा तपाईँले पाउन सक्नुहुनेछ केही क्षणमा रहनेछ यो इन्टरभ्यू फिचर, जसरी योगदायको साथमा हुनेछ. र अवश्य पनि पार्ट वान चाहिँ हुनेछ 8 बजे र क्षमा गर्नुहोला 6:09 जाँदाखेरि धरान समाज युके एन्ड गेटो ग्यादर बारेमा रहेको छ कुराकानी योगदायको साथमा, र पार्ट टू चाहिँ 6:28 जाँदा हुनेछ. र अहिलेलाई पनि कार्यक्रममा यो मिठो गीत पनि राख्ने नि सुन्छ गर्नुहोला नरेश लिम्बू र सुन्ता हिमको आवाजमा छुछिन लिम्बुनी र समाचार पश्चात लगतै हुनेछ आजको इन्टरभ्यू फिचर.

0: Milaim Bhari
1: On Air
0: App Ma
1: Ani Smart Speaker Ma
2: Bhari Host
0: Play BFBS You BFBS Gorkha Radio
1: Radio Gorkha
3: Radio 11.77 करोड रुपियाँ जम्मा भएको हो. अहिले 9 वाणिज्य बैंकमा 8.59 करोड मौजदात छ. राहत कोषमा जम्मा भएको रकमबाट 1 अर्ब बाढ़ी पीड़ितका लागि निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ. यसै गरी हिमालयन बैंक लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेडमा रहेको डलर खातामा 2.11 करोड रुपियाँ जम्मा भएको पनि कार्यालयले जनाएको छ. बाढ़ी प्रभावित क्षेत्रबाट आज 81 जना हवाई उद्धार भएको छ.
4: सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले हवाई उद्धार हुनेको संख्या 4081 पुगेको जनाएको छ. उद्धार टोलीले रसुवागढी पोटेकुसी लाङटाङ विद्युत आयोजनाका सुरुङमा खोजी कार्य जारी रहेको जनाएको छ. चिलिमे हाइड्रोको सुरुङमा 115 मिटरसम्म प्रवेश गरी खोज्दा केही फेला नपारेको सेनाको भनाइ छ. माथिल्लो त्रिशुली 1-3B 23 फुट मुनिसम्म केही फेला नपरेको, 3A खोजी जारी रहेको र बाढीबाट क्षतिग्रस्त भएका मध्ये 5 झोलुङ्गे पुलको मर्मत कार्य भइरहेको र बाँकी 15 झोलुङ्गे पुलको मर्मतको तयारी भइरहेको पनि सेनाले जनाएको छ.
3: जेएनजी आन्दोलन भएको 1 वर्ष पूरा भएको छ. आन्दोलनले राजनैतिक समीकरण बदल्यो, नयाँ पुस्तालाई राजनीतिमा अघि बढायो. तर सुशासन, रोजगारी र जवाफदेहिताका सवालमा 1 वर्षपछि पनि नागरिकका प्रश्न उस्तै छन्.
5: शासन व्यवस्थाप्रतिको निराशा, राजनीतिक नेताहरूप्रतिको अविश्वास, भ्रष्टाचार, नातावादको बिगबिगी, अवसरको अभाव, अन्योलपूर्ण भविष्यको चिन्ता बोकेर युवा पुस्ता तत्कालीन सरकारमाथि खनिएको थियो. ठिक 1 वर्ष अघि आजकै दिन सरकार विरुद्धको विद्रोहको पहिलो दिनमै काठमाडौँमा 19 र इटहरीमा 3 जना सड़कमै अस्ताए. भोलिपल्टको स्थिति कल्पना बाहिरको बन्यो. सबै उथलपुथल, राजनीतिको पुरानो समीकरण भत्कियो. राज्यको सत्ता नयाँ शक्तिको हातमा पुगेको छ. तर प्रश्न फेरि पनि पुरानै छ. आन्दोलनले उठाएका प्रश्नको समाधान हुँदैछ त? संकेत कस्तो देखिँदैछ? एमाले युवा नेता पेम्बा गुरुङ,
6: आज सरकारको बारेमा टिप्पणी गर्दा तारो हुन्छ कि भोलि टिप्पणी गर्दा ढिला हुन्छ कि भन्ने कुरा होइन. आज नेपाली जनताले पाउनु पर्ने डेलिभरी पाएको छ कि छैन भन्दाखेरि प्रश्न गर्ने भने तमाम तरिकाबाट सुनिन्छ. जुन रूपमा गर्नुपर्ने गर्न नसकिरहेको यथार्थलाई मध्यनजर गर्ने हो भने जेएनजी आन्दोलनबाट शहीद भएका आमा बुवाहरू र आम नेपाली जनताले सरकारप्रति गरिरहेको टिप्पणीलाई अन्यथा मान्नु हुँदैन.
5: युवाप्रतिको भरोसा चुनावको नतिजाबाटै प्रष्ट भइसकेको छ. तर भरोसासँग आम अपेक्षा जोडिएको छ. अपेक्षा पूरा गर्न क्षमता अनिवार्य छ. तर काङ्ग्रेस युवा नेता प्रकाश रसाईले स्नेहीले नयाँ नेतृत्वको परिपक्वतामाथि नै प्रश्न उठाउनु भएको छ.
7: राज्यले त्यो जनजी आन्दोलनको भावअनुसार जसरी काम गर्नु पर्थ्यो, जनताका बीचमा मात्र होइन जनताको भावना त्यो काम गर्न सकिरहेको छैन. सरकार पूर्ण रूपमा असफलताको बाटोमा हिँडिरहेको छ. हिजोको सरकार भन्दा पनि यो सरकार अरूलाई पतन हुन 35 वर्ष लाग्यो. पुराना नेताहरूलाई, पुराना पार्टीहरूलाई होइन, पार्टीको दोष छैन, पुराना नेताहरूलाई. तर यिनलाई त 35 दिनमै पनि उहाँहरूको अपरिपक्वता एकदमै देखियो सुशासनका सन्दर्भमा.
5: विद्रोह भएको 24-25 घण्टामै सत्ता पलट हुनु इतिहासमै दुर्लभ राजनीतिक परिघटना थियो. तर समाजको एउटा पंक्ति एउटा सरकारको ठाउँमा अर्को सरकार आउनुलाई मात्रै परिवर्तन मान्न तयार छैन. तर पनि राजनीतिमा नयाँ पुस्ताको आगमनलाई सकारात्मक लिनुपर्ने जेएनजी अभियन्ता अटल शर्माको तर्क छ.
8: पुरानो एउटा मेकानिजमको फेलर जस्तो थियो, त्यसले चाहिँ थुप्रो भट्टचार व्यथित एउटा कुर्ती नेपोटिजम होइन त्यस्तो टाइपको सबै एउटा फोहोर जस्तो डङ्गुर जो व्यवस्थाले चाहिँ निर्माण गरेको थियो त्यसको विरुद्धमा मान्छेहरूले आक्रोशहरू व्यक्त गरेका थिए. त्यसले चाहिँ एउटा रेजिमी चेन्जसम्म पुग्यो. यो सबै सबै विषयहरू थियो त्यो भन्दा चाहिँ सबै ट्र्याकबाट त्यो विषयहरू नै पुरै आउट भएर मान्छे मात्रै चेन्ज जस्तो भयो. केही मान्छेहरू युवा उमेरहरू त आयो तर हाम्रो जो मेकानिजम छ त्यो त सबै पुरानै छ.
5: 1 वर्षपछि जेएनजी आन्दोलनलाई फर्केर हेर्दा एउटा विरोधाभास पनि देखिन्छ. आन्दोलनले पुराना राजनीतिक नेतृत्वलाई चुनौती दियो, नयाँ अनुहारलाई अवसर दियो, युवालाई राजनीतिप्रति सचेत बनायो. तर नागरिकले खोजेको सुशासन, रोजगारी, जवाफदेहिता र प्रणालीगत सुधारको प्रश्न अझै बाँकी छ.
3: भारतले बाढीपछिको उद्धार र राहतका लागि थप सहयोग पठाउन लागेको जनाएको छ. विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालले मागे जति सहयोग दिन तयार रहेको बताउनु भएको छ. उहाँका अनुसार नेपालमा भारतका फरेन्सिक विज्ञ र सुरुङ उद्धार जनशक्तिले सहयोग गरिरहेका छन्।
9: So far as I told you last time, we have sent 95 tons of relief material on board 7 aircraft and some more material shall be sent there soon. Our forensic team and our tunnel rescue team, both the teams are operating on ground. They are giving a helping hand in the rescue and relief efforts. The forensic team is currently working in 2 laboratories in Kathmandu, where they are working on 1200 samples.
3: अहिले सम्मका खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: नमस्ते, कार्यक्रम व्यवेश संवादबाट म योगराज भाइको व्यवेश संवादमा आज चाहिँ यहाँ फेल्ताम आइपुगेको छु रेकर्ड गर्नको लागि। धराज समाज युकेको चाहिँ आज यहाँ वार्षिक भेटघाट भइरहेको छ। हाम्रो निकेश लिम्बू भाइ हुनुहुन्छ प्रेसिडेन्ट। भाइ नमस्कार।
1: नमस्ते दाई, नमस्ते, आइदिनु भयो, धेरै खुसी लाग्यो, थ्याङ्क यू सो मच।
0: सर्वप्रथम तपाईँ पल्टने मान्छे, साह्रै चड्के लाग्यो है तपाईँको डटफट देख्दा चाहिँ पहिलादेखिको है।
1: ठिकै छ दाई, खासै त्यति साह्रो त होइन, तर सायद आर्मीमा धेरै कुरा सिक्यो होला दाई, त्यसको रिफ्लेक्ट हुँदै भन्नु पर्ला।
0: अब हामी अलिकति देशमा अहिलेको स्थिति सबैलाई थाहा छ, यो धराने समाजको चाहिँ अलिकति यो गेट टुगेदरको इम्पोर्टेन्ट भनिदिनुहोस् न।
1: सधैँ चाहिँ हाम्रो गेट टुगेदर भनेको चाहिँ जस्तै एउटा हामी धरानेहरू एकताको लागि हामी धेरै सेपरेसन भएर बसेको हुन्छौँ विभिन्न ठाउँमा, त्यसको लागि एक दिन धराने भेला गरेर सबैजना एक ठाउँमा जम्मा हुने हो। तर यसचोटिको धराने बेलाको हाम्रो अलिकति यसपालि धराने बेला डिफ्रेन्ट छ, किनकि सबैलाई थाहा छ देश अब यति बेला नेपालमा होइन हाम्रो देश रोएको छ, नेपाल शोकमा छ होइन, र त्यसको बावजुद पनि धराने बेला गर्ने नगर्ने भन्ने हामी अन्यलमा थियौँ। तर फाइनली हाम्रो मिटिङ बसेर हामी फाइनली यसलाई गर्ने कुरामा निर्णय पुग्यौँ। किन भन्दाखेरि चाहिँ अब यो जुन नेपालमा भएको शोक छ त्यसलाई एउटा शक्तिमा बदल्न सकिन्छ भन्ने यो हाम्रो सानो प्रयास पनि हो होइन, र यसको लागि नै अब हामी सबै एक भएर नै यो जुटेको छौँ। र यो भनिरहँदाखेरि म यस सन्दर्भ के पनि भन्न चाहन्छु, आज जति पनि भेलाबाट उठेको रकम मध्ये केही अंश हामी नेपालको होइन नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा पनि जान्छ होइन। यो भनिरहँदाखेरि मलाई एज अ धरानको अध्यक्षको नाताले पनि मलाई एकदम गर्व पनि महसुस गरेको छु होइन, किनकि सबै धरानेहरू एक भएर आइदिएको छ र लाग्छ धरानेहरूको एउटा हाम्रो मोटो हाम्रो के भनौँ त्यो पनि एउटा एकता नै हाम्रो प्रतीक हो जस्तो लाग्छ दाइ मलाई।
0: धराने भएपछि हामी एकदमै रमाइलो होइन, आज त्यो धराने भाइब्स कतिको पाउनु भएको छ अनि कस्तो लाग्छ यो धराने बेला चाहिँ तपाईँलाई?
1: धराने बेला त दाइ अब भनिहाल्यो नि त, यहाँ अब यहाँ हुँदाखेरि धराने पन भाइब्स आइहाल्छ दाइ होइन, धराने पुरानो जोक्स, धराने स्टाइलको स्ल्याङ होइन, अब धराने टाइपमा बोल्ने पुरानो साथीभाइ भेट्ने, त्यो कारणले पनि सायद म लगाएर सबैलाई धराने बेला इन्जोय लाग्छ होला दाइ जस्तो लाग्छ मलाई।
0: आज कार्यक्रमहरू के के छन्?
1: कार्यक्रम दाइ अब हाम्रो नर्मल त्यही हो, अब अहिले हाम्रो फर्मल प्रोग्राम हुन्छ होइन, जति पनि फर्मल प्रोग्राममा हामीले आफ्टर फर्मल प्रोग्राम चाहिँ हाम्रो भनौँ न राफल बिङ्गो डान्स होइन त्यो छँदैछ, त्यसमा पनि हामीले कतिलाई हामीले एकदम एप्रिसिएसन पनि गर्छौँ, जसले धरान समाजमा बसेर राम्रो काम गर्नेहरू हुनुहुन्छ होइन, हाम्रो यङ जेनेरेसनहरू जुन अहिले राम्रो काम गरेको छ, ग्रेजुएसन गर्ने भान्ना भान्जीहरू हुन्छ, हामी सबैलाई उहाँहरूलाई पनि एप्रिसिएसन गर्छौँ, कङ्ग्रेचुलेसन दिन्छौँ। त्यही हुँदा स्पेसली भन्दा भेटघाटै हुँदै हाम्रो
0: धरान चाहिँ कुन ठाउँ हो अनि धरान भन्ने बित्तिकै के कुरा मिस हुन्छ?
1: म चाहिँ धरान शान्तिपुर बस्छु होइन, शान्ति बस्यो भने स्पेसली म बजारमै हुर्केको हो होइन, अलिकति मेरो बाबाको फोटो स्टुडियो धरानमा भएको बजारमा भएको कारणले त्यतै
0: फोटो स्टुडियो थियो
1: हजुर, मेरो बाबाहरूको फोटो स्टुडियो हो होइन, म त्यही हुर्केको कारणले गर्दाखेरि अलिकति धरानको बजार भानुचोक सबभन्दा मिस गरिन्छ होइन, जस धरानको सबै कुरा मिस गरिन्छ दाइ।
0: भनेपछि त्यो पहिलाको हिकोला 36 एक्सपोजर हुन्थ्यो, हामीले पनि धुलाइयो होला है तपाईँको फोटोसपमा?
1: डेफिनेट होला दाइ, किनकि लाग्छ सायद धरान फोटो स्टुडियो धरानको लागि पहिलो सायद होला जस्तो लाग्छ दाइ, म जन्म अगाडिको फोटो स्टुडियो हो दाइ।
0: ल त, तपाईँलाई धेरै धेरै धन्यवाद। सम्पूर्ण धरानीहरूले के भन्नुहुन्छ जो चाहिँ यहाँ मात्र होइन वर्ल्ड वाइड नै हुनुहुन्छ?
1: सबै धरानीहरूलाई स्पेसली आज यस भेलामा होइन हामीलाई डाइरेक्टली इन्डाइरेक्ट सपोर्ट गर्नुभएको छ सबै धरानीहरूले होइन, कति आएर सहयोग गर्नुपर्छ कति नआएर सहयोग गर्नु, सबैलाई धन्यवाद भन्न चाहन्छु होइन। यसरी नै हाम्रो एकता कायम रहिरहोस्, भोलिको दिनहरूमा पनि तपाईँहरूबाट यही अपेक्षा राखेको छु भन्दै सबै धरानीहरूलाई हामीले यसरी नै हामी एक हुनुपर्छ भन्ने म ठान्छु। भनिरहँदाखेरि पहिला धराने त्यसपछि हामी नेपाली पनि हो, त्यो पनि बिर्सिनु हुँदैन होइन, यही भन्न चाहन्छु दाइ।
0: अब यो त वार्षिक भेटघाट भयो, यसको अलावा तपाईँहरूले अरू बेला पनि कार्यक्रम केही गर्नुहुन्छ?
1: हजुर, अर्को हाम्रो एउटा फुटबल पनि हुन्छ दाइ, बुढोसुबा गोल्ड कप, जुन बुढोसुबा गोल्ड कप चाहिँ नेपालमा पनि हुन्छ होइन, नेपालमा पनि बुढोसुबा गोल्ड कप हुन्छ, नेपालमा चाहिँ एउटा इन्टरनेसनल लेभलको हुन्छ भने यहाँ चाहिँ हामीले वान डे म्याच गर्छौँ दाइ, अनि हामीले लास्ट इयरबाट एउटा फन्ड रेजिङ नाइट पनि गर्ने गरेको छौँ दाइ हामीले अहिले।
0: ल त भाइ, धेरै धेरै धन्यवाद अनि प्रोग्राम राम्रो होस्। थ्याङ्क यू भेरी मच।
1: हजुर, थ्याङ्क यू सो मच दाइ। हस् दाइ, हुन्छ दाइ।
0: अनि यहाँ दुईजना बहिनीहरू बसिराख्नु भएको रहेछ, उहाँले आई लभ धरान भन्ने कपहरू पनि यहाँ राख्नु भएको छ, कहाँबाट ल्याउनु भएको कुराकानी गर्नु पर्यो। नमस्कार बहिनी।
2: नमस्ते।
0: बहिनीको परिचय पाउन।
2: म चाहिँ दुर्गा लिम्बू हो, धरान
0: लिम्बू भनेपछि धरान आठ भनेको त भोटेपुल।
2: हजुर, भोटेपुल।
0: त्यहीँ जन्मिनु भयो, त्यहीँ हुर्किनु भयो कि के छ अलिकति?
2: हुर्केको चाहिँ धरानमा हो, जन्मिनु चाहिँ मलेसिया जन्मेको हो।
0: मलेसिया?
2: बाबा आमा आर्मी भएकोले गर्दा।
0: ए, त्यही भएर तपाईँ अलिकति चाइनिज चाइनिज जस्तो अलिकति मिक्स जस्तो पनि देख्नु भएको रहेछ है।
2: यता पनि
0: उहाँ पनि हो?
2: उहाँ चाहिँ मेरो देउरानी।
0: देवरानी त्यति बेला त मलाया भन्थ्यो होइन
2: मलाया भन्नुहुन्थ्यो त्यहाँ जन्मेको अरे अनि पछि फर्केर फेरि हङकङ आएको अनि हुर्किन्छ धरानमा हुर्केको
0: के छ यहाँ कपको कुरा रहेछ तपाईँले नै यो के हो च्यारिटीको लागि हो अथवा तपाईँले यो सधैँ बेच्नुहुन्छ
2: धरान समाजको लागि हो हामी चाहिँ त्यसरी यहाँ बसिदिएको हो बसेको भन्नाले अब धरानको सदस्य भएको नाताले अनि यो चाहिँ धरान समाजको लागि हो होइन च्यारिटी
0: कति हो एउटा कपको लागि
2: एउटाको चाहिँ 5 पाउन्ड हो
0: अब आज त यहाँ बेच्दै हुनुहुन्छ अरू बेला पनि बेच्नुहुन्छ
2: पहिलाको पालि बेच्दैछु बेचेको हो अलिअलि भइरहेछ पहिला लानेहरूले चाहिँ अब एउटा एउटा दुइटा गइरहेछ जाँदैछ
0: अनि यो धरानीहरूसँग भेटघाट गर्दा चाहिँ कस्तो लाग्छ वर्षमा एकपल्ट
2: रमाइलो लाग्छ नि अब आफू पनि धरानको धरानमा हुर्केको भएकोले गर्दा रमाइलो लाग्छ
0: धरानको चाहिँ के मिस हुन्छ के सम्झना आउँछ बढी यहाँ युकै बसिरहँदा
2: धरानको खासै गरेर चाहिँ अब आफ्नो देश भएपछि त्यसै पनि मिस हुन्छ होइन पहिलो कुरा त अनि आफ्नो गाउँघरको उहरू साथीहरू आफन्तहरू अनि खाना धरानको खाना मेन चाहिँ त्यस्तै हो
0: हुन्छ बहिनी ल च्याइटीको लागि गरिराख्नु भएको छ थ्याङ्क यू भेरी मच हेभ अ लभली टाइम है त
2: हुन्छ धन्यवाद तपाईँलाई पनि
0: अब भने एकजना दाई हुनुहुन्छ धरानवासी नै हुनुहुन्छ उहाँले धेरै यहाँ ब्याचहरू पनि लाउनु भएको रहेछ उहाँसँग कुराकानी गरौँ दाई नमस्ते हजुर
3: नमस्ते योगराज भाइ
0: हजुरको शुभ नाम चाहिँ
3: मेरो रत्नमणि राई पहिला धरान रत्नचोक अहिले चाहिँ अब यतैतिर भनौँ न युकेतिर
0: अनि आज धरान समाज सिकेको यो वार्षिक भेटघाटमा आउनुभएको छ कस्तो लागेको छ हजुरलाई
3: हजुर एकदम रमाइलो लागेको छ बाँच्नेलसम्म म साले पछि यहाँ धरानै बेलामा म आउँछु किनभने अब सालभरि अब काम गरिन्छ दुःख गरिन्छ अनि यही हो एकखेप भेटघाट गर्नलाई सबै आफ्नो थोपडा देखाउनलाई चाहिँ एकखेप आइन्छ यहाँनिर
0: धरानको सम्झना कतिको आउँछ युकेमा बसिरहँदा
3: धरानको त धेरै नै याद आउँछ अब धरानमै खाइ खेली हुर्कियो भनौँ न अब बुढेसकाल पनि भयो
0: धरान कुन चोक भन्नुभयो
3: रत्नचोकको रत्नमणि धराने डक्स भन्ने मै हो थ्याङ्क यू
0: किन धराने डक्स भनेको हजुरलाई चाहिँ
3: होइन एउटा कुरो मैले चाहिँ किन भनेको भने म मेरो आफ्नो टाइटल चाहिँ त्यो राख्न चाहन्छु किनभने अब धरान डक्स भन्नाले ओरिजिनल धरानको रैथानेलाई मानिन्छ क्या त्यो म चाहन्छु किनभने अब हामी उहिलेबाट हामी धरान हामीले नै बनाएको भनौँ न हामी नै थियौँ त्यहाँनिर हामीले नै सुरु गरेको धरानमा त्यही कारणबाट धरानै ओरिजिनल धरानै चाहिँ हामीहरू हो
0: तपाईँ भान्जा हुनुहुन्छ
3: हजुर
0: अनि त्यति बेलाको धरान र अहिलेको धरानमा के भिन्नता पाउनुहुन्छ
3: पहिलाको धरानमा तपाईँको ओल्लो छेउबाट पल्लो छेउसम्म हलो हाई सबैले चिन्थ्यो मान्छे चिनाजाना हुन्थ्यो हलो हाई नमस्ते मर्दा पर्दा के हुन्थ्यो अहिलेको धरान तपाईँको को आयो को गयो अब त्यहाँनिर हामी गयो भने त अहिले हामी त धरानको मान्छे नै होइन यो कुन चाहिँ आयो कहाँबाट आएको को यो हामीले नयाँ हामी त त्यहाँको पाहुना हुन्छ हजुर
0: एनिवे यो तपाईँले थुप्रो ब्याज लाउनु भएको रहेछ अलिकति यो के हो अलिकति किन यो तपाईँको सोख नै हो कि यसको पछाडिको कारण के छ
3: म एउटा सानैबाट नेपालमा पनि म बाइकर नै हो बाइक कुदाएर हिँड्थेँ म धरानमा सबभन्दा पहिला रोयल इन्फिल्ड बुलेट गाडी मोटर बाइक टङ्क बास्तोला भन्नेले कुदायो अनि त्यहाँबाट भोटेबलको विनोद राईले त्यहाँबाट कुदायो अनि त्यहाँबाट मनोजले कुदायो विनोद दाईको भाइ मनोजले त्यहाँबाट मैले पनि रोयल इन्फिल्ड 3 महिना मैले कुदाएँ बुलेट बाइक उहिलेबाट म
0: कति सालको कुरा थियो
3: धेरै पुरानो धेरै पहिला बाइ द वे लकिली म यहाँ युकेमा आएर युकेमा पनि म बाइकर क्लब मेम्बर भएँ लकिली र अहिले म बाइकर क्लबमा छु त्यही कारणबाट मलाई जहाँ गएर पनि मलाई ब्याचहरू एकदम रहर लाग्छ त्यस कारणबाट मेरो यो एउटा मेरो चिनौरी भनेपछि मेरो उनै हजुर रत्नमणि
0: हुन्छ सम्पूर्ण धरानीहरूलाई के भन्नुहुन्छ नट ओन्ली बेलायत विश्वभरि नै हुनुहुन्छ हाम्रो धरानीहरू
3: सबैजनालाई भन्नाले पनि अहिले नेपालमा भएको डिजास्टरको लागि सबैजनालाई होइन साथ दिनुहोस् सबैले हातमा हात मिलाएर सबैले सहयोग गरिदिनुहोस् गर्नुहोस् गरौँ र सबैजना हाँसी खुसी बसौँ सबैजनालाई अनि आज धरानै भेलामा हामी छौँ जति छौँ जे छौँ इन्जोय गर्नुहोस् इन्जोय गरौँ सबैजना हजुर तपाईँलाई पनि धन्यवाद थ्याङ्क यू फर द बे बेस्ट टिमलाई सबैजना धन्यवाद मेरो रत्नमणि राई धराना डक्सो तर्फबाट
0: ओके भाइ थ्याङ्क यू भेरी मच
3: युर वेलकम हजुर
0: भिडियो खिच्दै हुनुहुन्छ उहाँ चाहिँ को पर्नुहुन्छ तपाईँको
3: उहाँ मेरो श्रीमती प्राज्ञा
0: तपाईँ यस्तो भए पनि बुढी चाहिँ श्रीमती चाहिँ ब्युटिफुल पाउनु भएको छ है
3: थ्याङ्क यू भाइ थ्याङ्क यू ओ माई गॉड
0: लभ म्यारेज कि अरेन्ज म्यारेज हो
3: मेरो लभ म्यारेज हो
0: ए लभ कति वर्ष लभ भयो
3: कति वर्ष भन्नाले भयो 2-4 वर्ष
0: 2-4 वर्ष
3: हजुर तर ऊ चाहिँ मेरो कान्छी श्रीमती
0: कान्छी जेठी चाहिँ कता हुनुहुन्छ
3: जेठी नेपालबाटै पहिला गइन्
0: थ्याङ्क यू
3: भाइ

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ, जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in। यो PFBS गोर्खा रेडियो हो।

0: गोरखा रेडियो
1: हजुर गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ अहिले धरान समाज युकेको चाहिँ वार्षिक भेटघाट सम्बन्धीको कुराकानी तपाईँले सुनिराख्नु भएको छ जुन चाहिँ गत सेप्टेम्बर महिनाको 5 तारिक चाहिँ फेलथाममा भएको थियो र अब भने यहाँ सबै सबैलाई वेलकम गर्दै धरान समाज युकेको चाहिँ जेनरल सेक्रेटरी हुनुहुन्छ बल्लभ गुरुङज्यू उहाँसँग कुराकानी गर्दैछु बल्लभज्यू यहाँलाई बिहेभेसम वेलकम छ अनि नमस्ते
2: हजुर नमस्कार
3: हजुर
1: ल खुसी लाग्यो मान्छे पक्का हिरो हुनुहुँदो रहेछ कस्तो लागिरहेको छ आज धराने यो चाहिँ ग्यादरिङमा अब तपाईँहरूले नै आयोजना गर्नुहुन्छ
2: हजुर प्रश्नको लागि धन्यवाद हजुर आज हाम्रो यो धराने भेला यो वर्षमा एकपल्ट हाम्रो भेटघाट गर्ने एउटा थलो हो यसलाई हामीले धराने भेलाको रूपमा हामीले मनाउने गर्छौँ र आजको भेला चाहिँ हामीले सोचे भन्दा बढी हाम्रो सदस्यज्यूहरू चाहिँ आइरहेको मैले देखिरहेको छु मलाई लाग्छ आजको हाम्रो धराने भेला चाहिँ राम्रो हुन्छ भन्ने मैले अपेक्षा राखेको छु
1: धरान कुन चोक अनि धरानलाई कसरी सम्झिनुहुन्छ बेलायतमा बसिरहँदा
2: पहिला चाहिँ हामी म धरान 10 राँगा चोक हामी त्यो बेलामा है अहिले त अब चेन्ज भएको छ नाम पनि होइन धेरै चोकहरूको नाम बदल्ने चेन्ज हुने अब भइरहेको छ र अब जे होस् हामी चाहिँ युकेमा बस्दा पनि धरानहरूसँग भेटघाट गर्ने हाम्रो धरानै आफ्नो आफ्नै पारा छ नि त होइन त्यो आवाजहरू सुन्न पाउँदा खुसी लाग्छ
1: तपाईँ त्यहाँ हुँदा र अहिलेमा धरानको विकास सम्बन्धी के फरक पाउनुहुन्छ
2: विकास त अब तपाईँको यो फड्को मारेको भनेको चाहिँ तपाईँको धेरै भएको छैन धरानले फड्को मारेको जब हर्क साम्पाङ चाहिँ एउटा मेयरको रूपमा उदाउनु भयो त्यो बेला चाहिँ विकास यस्तो पनि हुँदो रहेछ भन्ने चाहिँ धरानवासीहरूलाई पनि संसारलाई पनि एक किसिमको राम्रो म्यासेज गएको छ देश पहिलाभन्दा धरान चाहिँ राम्रो विकास भइरहेको मैले देखिरहेको छु
1: अब देश चाहिँ अहिले दुःखमा डुबेको छ दुःखमा हामी छौँ होइन आजको कार्यक्रम चाहिँ कसरी सञ्चालन गर्नुहुन्छ के छ अलिकति विशेष
2: हो प्रश्न एकदम राम्रो गर्नुभयो हामीले यो धराने भेला चाहिँ आजको दिन गरिरहेछौँ भनिरहँदा तपाईँको यो एक डेढ हप्ताको बिचमा जुन नेपालमा एउटा चाहिँ बाढी आएर चाहिँ जुन एउटा बाढीले चाहिँ एउटा ठुलो धनजनको चाहिँ क्षति पुऱ्यायो यस बिचमा हामीले अब एउटा हामीले आपतकालीन बैठक राख्यौँ धारा समझिकेको के गरौँ त आजको यो भेलालाई अन गर्ने हो या हामीले स्थगित गर्ने भन्ने कुरामा चाहिँ हामीले हाम्रो बैठकले चाहिँ होइन बरु आज हाम्रो भेलालाई चाहिँ स्टिल अन गर्ने र बट यहाँबाट चाहिँ हामीले मुनाफा चाहिँ प्रधानमन्त्री राहत कोषमा दिने भन्ने चाहिँ हामीले निर्णय गरेका छौँ आजको यो भेलामा चाहिँ हामीले पैसा उठाएको छैनौँ हामीले यहाँ जो जोले जे जे किन्छ त्यसको केही पर्सेन्ट चाहिँ त्यहाँ जान्छ हाम्रो प्रधानमन्त्री राहत कोषमा जाने छ भनेर चाहिँ यहाँहरूलाई भने भन्न चाहे
1: ल हाइट पनि एकदम अग्लो हुँदो रहेछ मान्छे एकदम चाइनिज जस्तो देख्नु रहेछ हिरो खुसी लाग्यो
2: धन्यवाद प्रश्नको लागि धेरै धेरै धन्यवाद हस्
1: अब भने यहाँ एक दुईजना बहिनी हुनुहुँदो रहेछ यहाँ बसिराख्नु भएको छ धरान कुन चोकबाट आउनु भएको रहेछ

0: लेडिज भोइस पनि बेबेसा सुनौ। नमस्कार बहिनी।
1: हजुर
0: हजुर,
1: हामी रत्नचोकबाट हो।
0: ए, हजुरको नाम चाहिँ?
1: मेरो नाम रजनी राई।
0: अनि धरानबाट यहाँ युके आउनु भएको कति भयो? अनि युकेको बसाइ कस्तो छ? धरानलाई कतिको सम्झना गर्नुहुन्छ?
1: म धरानबाट यहाँको चाहिँ अहिले 7 वर्ष जस्तै भयो। धेरै त भएको छैन, ठिकै छ, चलिरहेछ। त्यही त हो काम घर।
0: युकेको लाइफ ठिक छ कि धरानको?
1: दुइटै सेम सेम हो। मलाई त मेरो विचारमा चाहिँ मलाई सेम सेम नै लाग्छ।
0: अब धरान निकै विकास भएको सुनिन्छ, देखिन्छ पनि। कतिको मिस हुन्छ धरान?
1: मिस हुन्छ, तर गइरहेको हुन्छौँ हामी वर्षै पछि या दुई दुई वर्षमा प्रायः हामी चाहिँ गइरहेको हुन्छ।
0: अनि आज यहाँ धरानको कतिको चिनेको साथीहरू भेट्नु भएको छ? पहिला पहिलाका
1: छ, प्रायः भेटिरहेको छ।
0: यहाँ चाहिँ कहाँ बस्नुहुन्छ?
1: हामी यहाँ चाहिँ अल्डरसटमा बस्छ।
0: हुन्छ, ल आजको यो धराने भेलामा इन्जोय गर्नु होला। थ्याङ्क यू भेरी मच। है त बेबेस थाहा छ कि थाहा छैन तपाईँलाई?
1: हजुर सुनेको।
0: सुन्नुहुन्छ
1: घरिघरि गाडीमा?
0: हुन्छ हजुरलाई धेरै धेरै धन्यवाद।
1: हुन्छ धन्यवाद।
0: यहाँ दुईजना भाइहरू हुनुहुँदो रहेछ, हुन त कुराकानीमा व्यस्त हुनुहुन्छ। हजुरको नाम चाहिँ के होला? यो बिएफएस गोर्खा रेडियो।
2: म चाहिँ बिमल लिम्बू हो।
0: अनि कति भयो त यहाँ बेलायत आउनु भएको?
2: 98 हामी
0: चाहिँ 98 भन्दा धेरै पहिला आउनु भएको रहेछ है।
2: हजुर,
0: धरानी भेलामा आउँदा के लाग्छ?
2: रमाइलो लाग्छ, अब साथीभाइहरू सबै भेटिन्छ, पुरानो साथीहरू होइन, लङ टाइममा भेट्दाखेरि फेरि नसिने हो कि जस्तो लाग्दैछ, तर फेरि अब त्यही चेन्ज भयो नि त होइन, 28-27 वर्ष भयो।
0: अनि आज धरानी भाइब्स कतिको पाउनु भएको छ त?
2: भइरहेछ त, अब यस्तै हो, अनि सबै चिनिरहेछ। मेरो नम्बर पनि हो अध्यक्ष।
0: ए, कुन पल्टनको हो तपाईँ?
2: म चाहिँ जेलहरूको।
0: ए, जेलहरू अहिले रिटायर हो कि स्टिल छ?
2: रिटायर भन्दा पनि हामी त रेन्डिसमा निक्लेको, पहिला 14 निक्लेको।
0: अनि सिभिल लाइन लाइफ चाहिँ कस्तो छ?
2: सिभिल लाइफ सजिरहेछ त।
0: ओके, धरान कुन चोक भन्नुभयो?
2: म चाहिँ उता गणेश मान्छे।
0: रेडियो सुन्नुहुन्छ कि सुन्नु? म योगराज भाइ हो बिएफएसबाट।
2: ए, मैले तपाईँलाई सुनिरहेको पर्सन चाहिँ म तपाईँलाई भेटाएको थिएन, तर तपाईँलाई सुनिरहेको पहिला हामी अब अप्यारिक इराक अफगानमा हुँदाखेरि सुनिरहेको थियौँ।
0: धरानको चाहिँ के कुरा मिस हुन्छ तपाईँलाई? धरानको त हामीले पहिला तोङ्गा खाँदै हुर्केको, सुकुटी खाँदै हुर्केको होइन, भेरेट आएर होइन, त्यो
2: धेरै कुरा मिस हुन्छ नि त होइन, तपाईँले भने जस्तै। अब फेरि अलिक ब्लाइन्ड भयो क्या, यस्तै धेरै बोल्दिनँ कि म होइन, तर त्यस खुसी लाग्यो दाइसँग भेटेर होइन, तपाईँलाई रेडियोमा चाहिँ भेटेको होइन, अब प्रत्यक्ष भेटाएको चाहिँ खुसी लाग्यो त। तपाईँ अलिक सिनियर हुन्छ होला हामी भन्दा
0: होइन? सिनियर हुन्छ तपाईँलाई?
2: हामी 90
0: हेर्नुहोस् त्यो माथि होइन,
2: त्यो त सबैको हामी 98 भने इन्टेक भने चाहिँ तपाईँ त 92
0: हो, हामी 91
2: त्यो नियरलीहरू छैन त, मैले झन् गेस गरेँ अनुसार 91 भने चाहिँ जेएलआरमा कुन पर्व तपाईँको?
0: हाम्रो जेएलआरमा हाम्रो बिर बलाल नम्बरीहरू, काला नम्बरीहरू,
2: बिर बलालको चाहिँ भक्त दर्जीको चाहिँ एकदम खुसी लाग्छ।
0: हुन्छ हजुर,
2: हुन्छ हुन्छ, धन्यवाद है। त्यति बोल्नु आउँदैन, अब ठिकै छ अब।

0: यो BFPS गोर्खा रेडियो हो।
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
2: गोर्खा रेडियो।

पीएफपी गोर्खा रेडियो कार्यक्रम अहिले हामी छौँ गुजुलीमा र अब भने कार्यक्रमबाट बिदा लिने समय पनि आएको छ। हामीहरूसँग सात बजेको लागि अब भने बाँकी रहेको छ चार मिनट। साथसाथै एउटा मिठो गीत पनि म राख्ने नै छु, इन्जोय गर्नुहोला। र हामी भोलिको दिनमा कार्यक्रम गुजुलीमा फिट्ने नै छौँ इभिनिङ सोमा अवश्य पनि। र अहिलेको लागि पनि यो मिठो गीत रहेको छ नभनेका कुरा, दीक्षिता कार्कीको आवाजमा इन्जोय गर्नुहोला। र म सुने पनि बिदा लिने छु यो आजको साँझको पल तपाईँको शुभ रहोस् भन्दै म सुने आल बी साइनिङ अफ फर नाउ। नमस्ते, बाई।

0: Live Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: विश्वका जुनसुकै ठाउँका क्रिप्टो करेन्सी प्रयोगकर्ताले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी राहत दिन सक्ने भएका छन्। कोषमा आइपुग्दा त्यो क्रिप्टो मुद्रा अमेरिकी डलर हुँदै नेपाली रूपियाँमा विनिमय भइसक्छ। यस प्रकारको क्रिप्टो टु फियाट दानका रूपमा सोमबारसम्म $500 कोषमा जम्मा भएको अर्थमन्त्री सोर्डिम वाग्देले जानकारी दिनुभएको छ। डिजिटल करेन्सीलाई अमेरिकाको क्रस रिभर ब्याङ्कमा जम्मा गरेर त्यसमार्फत डलरको रूपमा नेपाल भित्राउने सुविधा सरकारले खोलेको अर्थमन्त्री वाग्देले बताउनु भएको छ। डिजिटल करेन्सीलाई अमेरिकाको कुनै बैङ्कमा जम्मा गरेर डलरका रूपमा नेपाल ल्याउन मिल्ने सुविधा खोलेको उहाँले बताउनु भएको छ। नेपाली क्रिप्टो करेन्सी पूर्ण रूपमा प्रतिबन्धित छ, तर विदेशमा क्रिप्टो मार्फत जुटेको राहत वैध तरिकाले डलरमा रूपान्तरण गरेर भित्राउन मिल्ने पूर्वाधार बनेसँगै विश्वको कैयौं क्रिप्टो कम्पनी प्रयोगकर्ता र समुदायले नेपालका बाढी पीड़ितका लागि डिजिटल टोकन जम्मा गर्न पाएका हुन्। कालीबाटीको स्मार्क केयर हेल्प अस्पतालको बेडमा पल्टिरहेका सर्लाहीको राकेश महतोको एउटै सपना छ। भ्रष्टाचार विरुद्ध आवाज उठाउँदै सड़कमा उत्रिएका उनी सुरक्षाकर्मीको गोली लागेर घाइते भएपछि एक वर्षदेखि अस्पतालमा हुनुहुन्छ। तत्कालीन सरकारले केही सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि 23 भदौ 2083 भएको जेएनजी आन्दोलन र 24 भदौको प्रदर्शनमा 76 जनाले ज्यान गुमाए भने 2638 जना घाइते भएका छन्। तिनी घाइते मध्येका 25 वर्षीय महतो हुन्। घाइते भए लगत्तै उहाँको कोखभन्दा मुनिको भाग चल्दैनथ्यो। राकेशले आफूमा भएको परिवर्तन सुनाउँदै अहिले आफूलाई आफू व्हीलचेयरमा बेडमा बसेर बस्न र कुर्न सक्ने भएको बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले भट्टेकुसी बाढीको त्रासदीपूर्ण विपत्तिलाई लिएर अन्तर्राष्ट्रिय समुदायसँग नेपालका लागि जलवायु न्याय सुनिश्चित गर्न अपील गर्नुभएको छ। राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले विपत्तिले हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था देखाउनुका साथै निरन्तर बढेको विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न जोखिमप्रति गम्भीर रूपमा सचेत समेत गराएको बताउनु भएको छ। सम्पूर्ण दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघ संस्था, निजी क्षेत्र, व्यवसायी समुदाय तथा सम्पूर्ण नागरिकलाई यो कठिन घडीमा एकताबद्ध भएर उभिन आह्वान पनि गर्नुभएको छ। एकअर्कालाई दोषारोपण गर्ने भन्दा राजनैतिक विवाद र टकरावमा अल्झिने समय यो होइन भन्दै यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो बताउनु भएको छ। यो समय पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको भएको उहाँको भनाइ छ। पुर्याएको क्षतिको पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा जाँदै गर्दा नेपालले अपनाउँदै आएको विकास मोडलमाथि पनि पुनर्विचार गर्नुपर्ने उहाँले बताउनु भएको छ। आफन्तको खबरको प्रतीक्षामा रहेका सबैलाई खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहनेमा विश्वस्त हुन पनि राष्ट्रपति पौडेलले आह्वान गर्नुभएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सोमबार हिजो राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेसँग फोनमा कुराकानी गर्नुभएको छ। त्यस क्रममा विदेश मन्त्री रुबियोले भुटेकोसी बाढीमा ज्यान गुमाएका प्रति समवेदना व्यक्त गर्दै विपदको घडीमा नेपाली जनता र सरकारको साथमा रहेको बताउनु भएको छ। राष्ट्रपतिले जारी गरेको विज्ञप्ति अनुसार कुराकानीका क्रममा अमेरिकाले थप सहयोग उपलब्ध गराउने बारे विदेश मन्त्री रुबियोले जानकारी गराउनु भएको छ। 10 भदौमा भोटेकोसीमा आएको विनाशकारी बाढीले ल्याएको विपदका बीच अमेरिकी उच्च अधिकारीले सत्तारूढ दलका सभापतिलाई फोन गरेका हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परेर करिब 1400 बढीको ज्यान गएको छ भने करिब 5000 भन्दा बढी सम्पर्क भइन्छन्। बाढीपछि विभिन्न 35 मुलुकका करिब 600 जना विदेशी नागरिक बेपत्ता छन्। रुबियो र लामिछानेबीच भएको संवादले परराष्ट्र मन्त्रालयलाई भने आश्चर्यमा पारेको छ। परराष्ट्र मन्त्रालयका अधिकारीहरूले लामिछाने र रुबियो बीच भएको कुराकानीबारे अनभिज्ञता प्रकट गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह आगामी सेप्टेम्बर 24 संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्न जाँदै हुनुहुन्छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 22 गते तदनुसार सेप्टेम्बर महिनाको 7 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज एकादशी र सँगसँगै आज निजामती दिवस पनि परेको छ र आज भदौ 22 गते सरकारले आज राष्ट्रिय शोक दिवसको रूपमा पनि मनाइएको छ भने विभिन्न कूटनीतिक नियोग लगायत सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा झुकाउने चाहिँ निर्णय पनि गरिएको छ र 23 गते भने सार्वजनिक बिदा दिएको छ र आज सोमबारको कार्यक्रममा तपाईँले म धनजङ गुरुङको साथमा सुन्दै हेर्नु भएको छ भने कार्यक्रमको शुभारम्भमा स्वर्गीय स्वर सम्राट नारायण गोपालको आवाजबाटै मैले यो कार्यक्रमलाई उठान गरिसकेको छु भने आजको बसाइमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त लागौँ विषयवस्तुतर्फ। कार्यक्रम नेपाल कलिङमा सन्देश त हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ र इस्यु अफ द डेमा आज भने हामीले पृथ्वी राजमार्गमा भइरहेको भौतिक संरचना निर्माण विशेष गरेर सडकलाई पुनः सञ्चालन योग्य बनाउनको लागि कृष्णवीरमा अहिले पुननिर्माणको काम भइरहेको छ र सँगसँगै अरू ठाउँहरूमा पनि पहिरोले चाहिँ बाटो भत्काइदिएको ठाउँहरूमा पनि पुननिर्माणको कामहरू भइरहेको छ र यही प्रसङ्गमा इच्छाकामना गाउँपालिकाको वडा अध्यक्षसँग कुराकानी गरेका छौँ। सुन्न सक्नुहुनेछ नरबहादुर नेपालसँग र अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र आजको सम्पादकीय भने यी कान्तिपुरको अनलाइन संस्करणबाट लिएका छौँ भने साथमा मिठा मिठा गीत सङ्गीत त छँदैछ।

0: तारा देवीको आवाजमा रहेको यो साङ्गीतिक कोसेली सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ। तपाईँ अहिले गोर्खा रेडियो भिभिएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ, म धनजुङ गुरुङको साथमा। यसमा शब्द भने माधव प्रसाद घिमिरेको थियो र सङ्गीत नातिकाजीको, र निकै नै लोकप्रिय गीत हो यो र धेरैले रुचाउने गीत पनि हो। र यो साङ्गीतिक कोसेली सँगसँगै अब भने लागौँ सधैँ यस्तो कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा। सम्पादकीय तर्फ र आजको सम्पादकीयलाई लिएका छौँ यी कान्तिपुरको अनलाइन संस्करणबाट। शीर्षक छ स्वास्थ्य सुरक्षा, स्वास्थ्य सुरक्षित वातावरण र गर्भवती र सुत्केरीको अधिकार, यो शीर्षकमा सम्पादकीय लेख्दछ यी कान्तिपुरले। जस्तोसुकै अवस्थामा पनि जन्म र मृत्युको प्रक्रिया चलिरहन्छ। भोटे कोशीको बाढीले निम्त्याएको विपदमा परि 1300 भन्दा बढीको निधन भएको पुष्टि भइसकेको छ। झन्डै 5000 अझै सम्पर्क विहीन छन्। यो भयावह अवस्थाका बीच पनि कयौं गर्भवती निकट समयमै सन्तान जन्माउने प्रक्रियामा छन्। कतिपयले जन्माइसकेका छन् र विपद अघि सुत्केरी भएका विपदबाट जोगिएकाहरू अहिले आफू र सन्तानको सुरक्षाका निम्ति सङ्घर्ष गरिरहेका छन्। निकटका व्यक्तिलाई गुमाएका बाढी पीडित र गर्भवती तथा सुत्केरी महिलाले भने अतिरिक्त कठिनाई खेप्नु परेको छ। जीवनकै विशिष्ट अवस्थामा रहेका तर विपदले झनै जटिलता थपिदिएका महिलालाई स्वास्थ्य र सुरक्षित वातावरण तयार गरिदिनु राज्य सरकारवाला संस्था तथा स्थानीय नागरिकको दायित्व हो। गर्भवती अवस्था श्रीमान लगायत निकटका व्यक्ति र उनीहरूको अतिरिक्त रेखदेखमा बिताउनु पर्ने समय हो। यस्तो अवस्थामा जुनसुकै बेलामा शारीरिक समस्या उत्पन्न हुन सक्छ त्यसबारे खुलेर कुरा गर्न सकिने र तत्कालै चिकित्सकको पहुँचमा पुर्याउन सक्ने व्यक्तिहरूको निकटता चाहिन्छ। अर्कोतर्फ यो अवस्था शारीरिक विषय मात्र होइन, महिलाले प्रशस्तै भावनात्मक चरणहरूबाट व्यतीत हुनुपर्छ र उनीहरूको भावनात्मक पक्षलाई बुझिदिने मानिस पनि साथमै चाहिन्छ। बलियो भरोसा दिन सक्ने र आत्मबल बढाउन सक्ने व्यक्तिको साथले गर्भ अवस्था अवस्था तुलनात्मक रूपमा सहजै व्यतीत हुन सक्छ। तर 10 भदौको बाढीले कयौं गर्भवती महिलालाई श्रीमान र परिवारबाट अलगाइदिएको छ, एक्लै पारिदिएको छ। परिवार वरपर भए पनि कतिपयले आफ्नो थाथलो गुमाउनु परेको छ भन्दै यी कान्तिपुरले सम्पादकीयमा लेख्दछ। सुत्केरी महिलाको चुनौती धेरै हुन्छन्। स्वयं र बच्चाको स्वास्थ्य सुरक्षा गर्नुपर्ने हुन्छ र आमालाई पर्याप्त निन्द्रा, आराम र पोषणयुक्त खाना चाहिन्छ। आसपासमा निकटका व्यक्ति चाहिन्छ। सहज महसुस गर्न सक्ने वातावरण चाहिन्छ। नुहाउने, लुगा धुने तथा स्थानपान गराउने कामसम्ममा गोपनीयता पनि चाहिन्छ। आमाले हरेक क्षण शारीरिक र मानसिक सुरक्षाको अनुभूति गर्नुपर्छ। त्यसले मात्र उनलाई मानसिक रूपमा सबल राख्न मद्दत गर्छ। मानसिक र शारीरिक सबलताको लाभ बच्चाले पाउन सक्छ। अर्कोतर्फ बच्चाले पनि स्वास्थ्य वातावरण पाउनुपर्छ। आमाको दुध पर्याप्त खाना पाउनुपर्छ। संक्रमण नहुने वातावरणको सुनिश्चित गर्नुपर्छ। आवश्यकता अनुसार तोकिएका खोप प्राप्त गर्नुपर्छ। अनि मात्रै हुर्काई र वृद्धि विकास समयअनुकूल हुन्छ भन्दै यी कान्तिपुरले सम्पादकीयमा लेख्दछ। बाढीबाट जोगिए पनि धेरै महिला त्रासमा छन्। निकटका व्यक्ति गुमाउनेहरू मानसिक रूपमा पनि कमजोर बनेका हुन सक्छन्। उसै पनि गर्भवती सुत्केरी अवस्था मानसिक रूपमा पनि संवेदनशील हुने गर्छ। सामान्य वातावरणमा रहेका गर्भवती महिलामा पनि चिन्ता तनाव के होला भन्ने डर हुन्छ। शारीरिक जटिलताले थप चिन्ता ल्याउन सक्छ। अर्कोतर्फ बच्चा जन्माउने क्रममा वा जन्मिएपछि पनि शारीरिक र मानसिक समस्या देखिन सक्छ र कतिपय सुत्केरी महिलामा बेबी ब्लुजदेखि पोस्टपार्टमा डिप्रेसनसम्म देखिन सक्छ र विपद भोगेका गर्भवती र सुत्केरीको मानसिक स्वास्थ्य झनै कमजोर हुन सक्छ। त्यसैले पनि अहिले आश्रय स्थलमा बसेकाहरूको शारीरिक स्वास्थ्यका अतिरिक्त मानसिक स्वास्थ्यलाई ख्याल गरिनुपर्छ भन्दै यी कान्तिपुरले सम्पादकीयमा लेख्दछ। संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष UNFPAले रसुवा नुवाको ढादिङका बाढी प्रभावित 15 स्थानीय तहमा करिब 4,430 गर्भवती महिला रहेको अनुमान गरेको छ। आगामी 1 महिनामा करिब 492 शिशु जन्मिन सक्ने र करिब 74 महिलालाई आकस्मिक प्रसूति सेवा आवश्यक पर्न सक्ने UNFPAको आकलन छ। उनीहरू सबै स्वास्थ्य सुरक्षित वातावरणका हकदार हुन्। तर भोटे कोशी बाढीको विपदपछि स्वास्थ्य प्राथमिकतामा पर्न सकेको छैन। स्वयंका निम्ति, सरकारवाला निकायका निम्ति पनि काबु बाहिरको बाध्यताले गर्दा यस्तो भएको बुझ्न सकिन्छ। तर यस्तै अवस्था लम्बिनु भनेको बाध्यता भन्दा सरकारवालाको व्यवस्था हो र अब भने गर्भवती र सुत्केरी यथोचित वातावरण उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखिनु पर्छ छ भन्दै यी कान्तिपुरले सम्पादकीयमा लेख्दछ। बाढीपछि आश्रय स्थलमा बस्न बाध्य भएका गर्भवती सुत्केरी अवस्था वातावरणमा बस्नु परेको छ। विपद जोगिएर जसोतसो आश्रय स्थलमा पुगेका उनीहरूको पोषणयुक्त खाना खान पाएका छैनन्। गर्भवती सुत्केरी वा बच्चाहरूका निम्ति विशेष खाना छैन, स्वास्थ्य वातावरण पनि छैन। कतिपय आश्रय स्थलमा रहेका सुत्केरीले दर्जनौं अपरिचित मानिससँग एउटै छाना मुनि बस्नु परेको छ। ती त्यस्ता अपरिचित मानिस हुन् जसमा स्वयं पीडित, दुखित, निराश र अन्यलग्रस्त हुने सम्भावना उच्च छ। उनीहरूका कतिपय गतिविधि तथा व्यवहारले गर्भवती सुत्केरी र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यसले बाढीपछि पनि उनीहरू जोखिममै रहेको प्रश्न पार्छ। गर्भवती सुत्केरी वा उनीहरूका बालबालिकाको आवश्यकता अन्य भन्दा फरक हुन सक्छन्, विशेष विशिष्ट हुन्छन्। त्यसैले उनीहरूलाई अन्य विस्थापित व्यक्ति भन्दा विशेष व्यवहार र साथ चाहिन्छ। स्वास्थ्य र सुरक्षित वातावरण पाउनु उनीहरूको अधिकार हो। खास गरी उद्धारपछि आश्रय स्थलमा राखिएपछि यो पक्षलाई ध्यान दिनै पर्छ। उनीहरूलाई गोपनीयता कायम हुने गरी अलग्गै राख्नुपर्छ। त्यहाँ हिंसा नहुने सुनिश्चित गर्नुपर्छ। कतिपय औषधि गर्भावस्था सुत्केरीपछि पनि निरन्तर खाइरहनु पर्छ र विपदले त्यसलाई विच्छेद गरेको हुन सक्छ। आकस्मिक स्वास्थ्य र उपचार चाहिन सक्छ। त्यसैले स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गर्नुपर्छ र उनीहरूलाई आवश्यक पर्ने सेनिटरी प्याड लगायतका आवश्यक सामग्रीलाई पनि आधारभूत आवश्यकताका रूपमा वितरण गरिनुपर्छ र विपद पछिको अवस्था भएकाले मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउनु पर्छ भन्दै यी कान्तिपुरले सम्पादकीयमा लेख्दछ। शीर्षक थियो स्वास्थ्य सुरक्षित वातावरण गर्भवती र सुत्केरीको अधिकार। अब यो सम्पादकीय पछि भने लागौं छोटो विश्रामतर्फ।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: यी गएको हप्ता रसुवा जिल्ला हुँदै बग्नेर जुन भोटेकोशी नदीमा आएको बाढीले धेरै नै क्षति पुर्याएको, जनधनको क्षति पनि मानवीय क्षति र भौतिक क्षति भएको समाचारहरू हामीले देखिरहेका छौँ। उद्धार कार्य जारी नै रहेको छ, हजारौंकोले ज्यान गुमाउनु परेको र हजारौं अझै पनि बेपत्ता रहेको कुरा हामीले संचार माध्यममा सुनिरहेका छौँ समाचारमा। र आज भने हामीले पृथ्वी राजमार्गमा पनि जुन क्षति पुर्याएको छ त्रिशुली नदीमा आएको बाढीले, कृष्णभीरमा पहिरो जाँदाखेरि लगायत देशका विभिन्न भागमा जोड्ने जुन एउटा मुख्य राजमार्ग हो राजधानी काठमाडौँसँग जोडिएको, त्यो पनि अहिले बन्द रहेको अवस्था छ र यसलाई चाहिँ पुनः निर्माण गरे, पुनः यसलाई हिँड्न योग्य बनाउनको लागि, प्रयोग्य बनाउनको लागि प्रयास भइरहेको कुरा हामीले समाचारमा सुनिरहेका छौँ। र यही प्रसङ्गमा केन्द्रित रहेर इच्छा कामना गाउँपालिकाको वडा अध्यक्षसँग कुराकानी गर्दैछौँ, नरबहादुर नेपालजीसँग। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नरबहादुरजी, कार्यक्रममा स्वागत छ यहाँलाई। धेरै धन्यवाद समय दिनुभयो। मैले अलिकति पृष्ठभूमि बताएँ र हामीले अघिल्लो जुन चरणमा पनि सरसँग कुराकानी गरेका थियौँ, होइन, अहिले भौतिक संरचना निर्माणको काम भनौँ न, सडक निर्माणको विशेष गरेर कृष्णभीरको के छ अवस्था र अरू भनौँ न त्यहाँसँग जोडिएको गजुरी बजार भयो, त्यहीँबाट सुरु गरौँ कुराकानी।
1: कृष्णभीरको अवस्था तपाईँको हिजो आज सम्बन्धमा चाहिँ बाटो सञ्चालन हुन्छ कि भन्ने एउटा आशा थियो, तर बेलुका राति एउटा सानो पहिरो पनि गएको र माथि अलिकति फाटिएको अवस्था, र आज फेरि त्यहाँ क्षमा पूजा गर्ने पनि कार्यक्रम छ त्यहाँ गाउँलेको, र आज फेरि त्यसपछि त्यो फाटिएको अवस्थाको माटोलाई निकाल्ने काम भइरहेको छ। आज पनि बाटो खुल्ला छैन, काम सुचारू रूपमा अघि बढिरहेको छ। त्यसपछि मलिखुको परेवा भिरमा काम भइरहेको छ, 2 घन्टा काम गर्ने, फेरि 1 घन्टा गाडी खोल्ने, काम गर्ने गाडी खोल्ने गरेर बाटो सञ्चालनमा आएको छ। काठमाडौँ आउनको लागि 2 पाङ्रे र 4 पाङ्रे गाडीकोहरूको लागि चाहिँ वैकल्पिक बाटोहरू प्रयोग भएको छ भने भारी सवारी साधनहरूको लागि चाहिँ कृष्णभीरले अवरुद्ध गरिरहेको अवस्था छ।
0: जुन तपाईँले अहिले बताउनु भएको कुरा हेर्दाखेरि जसरी त्यसलाई पुनः निर्माण गरेर गाडीलाई आवाजावत गर्नको लागि सहज बनाउने जुन प्रयास भएको छ, त्यहाँको जो भौतिक संरचना हेर्दाखेरि कृष्णभीरको त्यहाँले अवलोकन पनि गरेर आउनुभयो भनेर भन्नुभएको थियो अफ द रेकर्डमा, कस्तो छ, प्रयोग हुन सजिलो छ अथवा अझै पनि जोखिम छ त्यो ठाउँ चाहिँ?
1: होइन, त्यो ठाउँ अब अलिकति कटिङ गर्ने काम भइरहेको छ, रक आइरहेको अवस्था हुनाले बरु 2 दिन ढिलो भयो, अनि रकै आइरह्यो भने रक कटिङ गरेर निकालिएको बाटो थाइतो हुन्छ भन्ने हामीले अनुमान गरेका छौँ। जब माटोको बाटो भन्दा रक काटिरहेको र 1-2 दिन ढिलो भए पनि बाटो राम्रो थाइतो नै होला भन्ने अनुमान छ।
0: लगभग कति समय लाग्न सक्छ तपाईँको अनुमानमा? त्यहाँ जुन प्राविधिकहरूसँग भेटेर कुरा पनि गर्नुभयो होला, तपाईँले देख्नुभयो होइन त्यहाँको बाटोको बनावट, र यहाँले भन्नुभयो जस्तै अलि प्रयोग गर्नको लागि, अलि सहज हुनको लागि चाहिँ लामो समयसम्म समस्याबाट मुक्त हुनको लागि।
1: हिजो दिउँसोको मैले जुन बेला म गएको थिएँ, प्रत्यक्ष देखेको थिएँ, त्यो अवस्थासम्म हेर्दाखेरिमा चाहिँ आजसम्ममा चाहिँ बाटो केही गाडीहरू छिराउन सकिन्छ कि भन्ने एउटा अनुमानमा थियो, तर आज चाहिँ फेरि राति थोरै त्योभन्दा माथिको भागमा अलिकति चर्किएको अवस्था देखिएको हुनाले आजलाई पनि त्यो चर्किएको अवस्थाको प्रकृति क्लियर नगरिकन, बाटो क्लियर नगरिएको अवस्था छ, त्यसलाई अब सफा गरेर 1-2 दिनभित्रमा चाहिँ बाटो खुल्ला हुन्छ।
0: भनेपछि तपाईँले अहिले बताउनु भएको कुरा हेर्दाखेरि चाहिँ ठुला गाडीहरू पनि अलि हिँड्नलाई सजिलो हुन्छ नरबहादुरजी?
1: हजुर हजुर, ठुलो गाडीहरूलाई, सानो गाडीहरूलाई त अहिले नै छिराउन सकिने जस्तो अवस्था हो, तर ठुलो गाडीहरू छिराउनु पर्ने मुख्य चाहिँ सानो गाडीको लागि त वैकल्पिक मार्गहरू छन् प्रशस्तै दायाँ बायाँ, त्यहाँबाट हिँडिरहेको छ।
0: हजुर, अर्को के छ त्यहाँको सबैभन्दा समस्या? जस्तै कृष्णभीरको त पुननिर्माणको कामको भइरहेको छ, बाटोलाई आवाजावत सजिलो गर्नको लागि, यता गजुरीतिरको स्थिति के छ? त्यहाँ पनि त बाढीले ठुलो असर गरेको ठाउँहरू छ होइन?
1: होइन, गजुरीतिर अन्य ठाउँमा अब सबै क्लियर रूपमा निर्माण नभए पनि गाडी सञ्चालनमा आएको छ, एउटा परेवा भिर भन्ने मलिको नजिकै त्यहाँ पनि बाटो अवरुद्ध भयो। हिजो चाहिँ बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म सडक अवरुद्ध गर्ने काम भएको थियो भने आज चाहिँ 2 घन्टा काम गर्ने, फेरि 1 घन्टा बाटो खोल्ने, 2 घन्टा काम गर्ने, 1 घन्टा बाटो खोल्ने गरी माटो फाल्ने काम भइरहेको छ। पहिरो आएको छ ठुलो, तर गाडीलाई रोक्दै फेरि पठाउँदै काम गर्दै त्यही तालले अघि बढिरहेको छ, अरू बिचमा अवरोध छैन।
0: गाडी पठाउने भनेको त्यो सवारी साधनमा बिरामी र एम्बुलेन्स मात्रै हो कि त्यो अरू सवारी साधन पनि हो त्यसमा चाहिँ?
1: अरू सवारी साधन पनि हो
0: त्यसमा चाहिँ, त्यो लाइट गाडीहरू पर्छ?
1: हो, लाइट गाडीहरू चलिरह, अब एकछिन 1 घन्टा पछिबाट एकछिन गाडीहरू पनि छिर्छ भन्ने अनुमान छ।
0: हजुर, अब यो जुन अहिले अब चाडबाडको समय छ होइन, अब नजिकै आइसक्यो, चाडबाड भित्रिसकेको स्थिति छ, त्यसमा पनि अब गएको हप्ता चाहिँ जुन विदण्ड भयो, अकल्पनीय मान्छेले सोचेको भन्दा फरक होइन अचानक भएको कुराहरू हामीले देख्यौँ, अब त्यहाँ जुन भौतिक संरचनाहरूलाई यसो हेर्दाखेरि पुल निर्माणको कामहरू पनि तीव्र गरिएको कुराहरू हामीले सुनेका छौँ, जुन तपाईँहरू बसेको एरियामा यो त्रिशुली नदी खोलाखोल्चीले चाहिँ पारेको असरहरू अहिलेको स्थितिमा के छ? खोला

0: सतह चाहिँ अलिक घटेको छ कि अलिक बढेको स्थिति छ कि के छ सर त्यसमा चाहिँ?
1: खोलाको सतह अब जुन दिनको भयावह स्थिति थियो त्योभन्दा घटेको अवस्था छ। बर्खामा स्वाभाविक अवस्थामा आउने जस्तो खोला ठुलै अवस्थामा छ।
0: खतरा चाहिँ के छ त्यसमा सबैभन्दा यात्रा गर्दाखेरि तपाईँले देखेको चाहिँ?
1: होइन, खोला बढेन, फेरि योभन्दा माथि गएन भने खतराको अवस्था छैन।
0: हजुर,
1: पानी पर्यो, ठुलो वर्षा भयो, त्यस्तो भयो, पहिरो आयो भने अलग कुरा भयो, नत्र भने अहिलेको स्थितिमा सवारी साधन प्रयोग गर्दा यातायात हिँडडुल गर्दाखेरि समस्या छैन। जम्मा दुई ठाउँमा बाटो अवरुद्ध हो यहाँ। अब पर्यटक भिरको लगभग आज बेलुकासम्ममा धेरै क्लियर हुन्छ र ग्राभलिङ पनि होला। कृष्ण भिरको एक दुई दिनमा तयार हुन्छ। जे होस्, कृष्ण भिरलाई चाहिँ अझै एक हप्ता लाग्छ, तर गाडी सुचारू गर्दै काम गर्ने हुन्छ। अहिले चाहिँ गाडी सुचारू नभएको अवस्था हो। अन्य ठाउँमा चाहिँ त्यस्तो त्यति असुरक्षित अवस्था छैन यदि अब योभन्दा माथि खोला बढेन भने।
0: कृष्ण भिरको चाहिँ बाटोको चाहिँ जुन तपाईँले अहिले भन्नुभएको छ त्यो चाहिँ ढुङ्गाको चट्टानलाई काटेर बाटो क्लियर गर्न खोजिरहेको छ भनेपछि त्यो कुन अवस्थाको छ? त्यहाँको चाहिँ भौगोलिक स्थिति हेर्दाखेरि त इन्जिनियरहरूले पक्कै हेरेको होला, अध्ययन गरेको होला। अहिलेको लागि तत्कालको लागि बाटो खुलाउनुको लागि हो अथवा चाहिँ अलिक पछाडिसम्मलाई पनि सहज हुने तरिकाले बनाउनु खोजेको त्यो बाटो चाहिँ खास?
1: त्यसको चाहिँ दुईटा विकल्प मैले इन्जिनियरसँग प्राविधिकसँग कुरा गरेको थिएँ। प्राविधिकसँग कुरा गर्दा अब यो चट्टानले राम्रो बाटो निक्ल्यो भने त्यसलाई झन् त्यसलाई थाइतो गर्न झन् राम्रो भयो। भएन भने पनि अब अलिकति खोला सुकिसकेपछि तलबाट वाल दिएर फेरि बाटोलाई थाइतो बनाउनु पर्ने छ।
0: अहिलेको स्थितिमा सामान्य आवाजको लागि चाहिँ बाटो खुलाउने, अब यो बर्खा सकिएपछि खोलाको सतह पनि घट्छ, त्यस पछाडि तपाईँले भन्नुभएको विभिन्न प्रविधिहरू प्रयोग गरेर बाटोलाई सुचारु गर्न सकिन्छ?
1: सकिन्छ
0: हजुर। त्यसमा पनि तपाईँहरूको गाउँपालिका वडालाई कस्तो असर परेको छ यो अहिलेको जुन भनौँ न यो प्राकृतिक आपत्ताले? होइन, अब बाटोको स्थिति त्यो छ, त्यहाँको चाहिँ जनजीवनमा के छ, कस्तो छ अब स्थिति चाहिँ?
1: होइन, यहाँको नि स्थिति विकराल छ। झोलिङ्गे पुलहरू गएको छ, खेतीबारी गएको छ, नदी तटीय क्षेत्रमा भएका व्यवसायी ती सबै पीडित छन्। त्यसमाथि हाम्रो पालिकाका दुईजना रसुवाबारीमा बेपत्ता हुनुभएको छ। अनि हाम्रो अहिलेको यहाँको शैक्षिकदेखि सबै जस्तै पारीबाट आउनेहरूको झोलुङ्गे पुलको समस्या भएको कारणले शैक्षिक संस्थाहरूलाई नै असर परेको छ। तर छिट्टै नै अन्य हाम्रोमा अब रसुवा बेतावती हेरेको हेर्दा चाहिँ हामी कहाँ त्यस्तो समस्या छैन भन्न पर्यो, तर अदृश्य रूपमा यहाँ पनि प्रभावित छ।
0: त्यसमा चाहिँ धरौँ न अब खाद्यान्न भयो, होइन, अब बिजुलीको भयो, सूचनाको, अब तपाईँ र म त अहिले कुराकानी गरिरहेछु, यसले सहज पनि बनाएको जस्तो अब हामीले यसलाई अन्यथा लिनु भएन, राम्रै भइरहेछ भनेपछि त्यहाँ राहतको प्याकेजको कामहरू भयो, आर्थिक सहयोगको कुराहरू भए, त्यो जरुर छ कि छैन सर त्यहाँ चाहिँ तपाईँको एरियामा चाहिँ?
1: होइन, यहाँ चाहिँ हाम्रो राहत यस्तो बाँड्नु पर्ने, त्यस्तो खान नपाउने, घर भतेर बस्न नपाए अवस्था छैन। त्यसकारण बरु यहाँको समूहहरूले तिज विशेष कुनै जात्रा यस्तो कार्यक्रम सबै बन्द गरेका छन्। त्यसमा हुने सबै खर्च यहाँका समुदाय समूह मिलेर बाढी पीडित राहत कोषमै जम्मा गरेको अवस्था छ। र इच्छा कामना गाउँपालिकाले नि चारजना हाम्रा बेपत्ताहरूको खोज तथा उद्धार भनेर पनि 25,000 आर्थिक सहयोग गरेर खोज उद्धारको लागि ती परिवारलाई सपोर्ट गरेको अवस्था छ। अन्य चाहिँ यहाँ त्यस्तो राहतका प्याकेजहरू बाँड्न पर्ने अवस्था छैन।
0: अब लगभग कार्यक्रमको पछाडितिर आइपुग्दाखेरि अब नरबहादुर सर, त्यहाँ जुन खोलाले भनौँ नदीले त्रिशुली नदीले चाहिँ बगाइएका पुलहरूको अवस्थाहरू के छ? अब पुननिर्माणको कामहरू कहाँ कहाँ चाहिँ बेलिब्रिजहरू हालिएको कुराहरू पनि छ, झोलुङ्गे पुल त अब तपाईँले भनिहाल्नु भयो पनि त्यसलाई पुननिर्माणको कामहरू गर्नु पर्यो। अहिले एकदमै तत्कालै आवश्यक पर्दा खेरि तपाईँहरूलाई आवाजाउ सहजीकरण गर्नको लागि चाहिँ कहाँ कहाँ चाहिँ पुल निर्माणको काम भइरहेको छ अस्थायी, जस्तै बेली ब्रिजहरू चाहिँ?
1: बेली ब्रिजको काम सुरु भएको छैन यहाँ, तर तत्कालै सुरु हुन्छ भन्ने एउटा मेसेज आएको छ। यो मलेगुको खुर्के खोलाबाट धादिङ बेसी जोड्ने बाटो पूर्ण रूपमा अवरुद्ध छ, धादिङ बेसी टुटेको अवस्था छ, त्यो पुल सबभन्दा आवश्यक हो। त्यहाँभन्दा तलका मोटरवेल पुल कुनै पनि गएको छैन, ठाउँ ठाउँमा झोलुङ्गे पुल गएको छ। झोलुङ्गे पुललाई अब मर्मत सम्मार स्थानीय निकाय लागेको छ र ठाउँ ठाउँमा खाने पानी ट्याङ्की मुहान नदीको तिरमा भएका लिफ्टिङ परियोजनाहरू अवरुद्ध हुन्, तीहरू आफ्नो पालिकाले आफ्नो तर्फबाट त्यसको जीर्णोद्धार मर्मत कार्य सुरु भएको छ।
0: यसमा पृथ्वी राजमार्गको विषयमा तपाईँले थप्नु पर्ने जो विदेशमा हुनुहुन्छ नेपालमा अब चाडबाडको समयमा आउनु पर्ने, त्यो भन्दा पनि यो जुन बाढीमा परेकाहरूको चाहिँ राहत सहयोगको लागि नेपाल आउने पक्कै छन् उहाँहरू, होइन, विभिन्न ठाउँबाट चाहिँ आउँदै हुनुहुन्छ होला, आइरहेका होला, उहाँले के भन्नुहुन्छ बाटोको अवस्थाको सन्दर्भमा जानकारी गर्नु पर्दाखेरि चाहिँ?
1: बाटोको अवस्था बुझेर समाचार हेरेर कहाँ बाटो खुल्ला छ कहाँ बन्द छ हेर्नु चाहिँ जरुरी छ, किनभने बर्खा सिद्धिसकेको छैन। अहिले हामी कहाँ माथि भुटेकोसीको बाढीले मात्रै छ भने पनि त्यो भदौ महिना हो, भदौ असोजमा यहाँ पनि ठुलो पानी पर्यो भने यहाँ बाढी पहिरो आउन सक्छ, बाटो अवरुद्ध हुन सक्छ। त्यो चाहिँ सूचनालाई, एकदमै सूचनालाई याद गरेर, सूचना हेरेर कहाँ बाटो खुल्ला छ कहाँ बन्द छ अवस्था हेरेर मात्रै प्रस्थान गर्नु हुन अनुरोध गर्छु मैले।
0: धेरै धेरै धन्यवाद छ नरबहादुरजी, तपाईँलाई समय दिनुभयो र पछिल्लो जुन पृथ्वी राजमार्गको अवस्था, धादिङ जिल्लासँग जोडिएका ठाउँहरूको चाहिँ अवस्थाहरू के के छ र त्यसको पुननिर्माण कसरी भइरहेको छ, यो कृष्णभीरको यसमा तपाईँले जुन देखेका कुराहरू जानकारी गराइदिनु भयो, यसको लागि धेरै धन्यवाद छ यहाँलाई चाहिँ।
1: धन्यवाद सर।
0: धन्यवाद हजुर। यतिन्जेल कुराकानीमा हुनुहुन्थ्यो इच्छा कामना गाउँपालिकाका वडा अध्यक्ष हुनुहुन्थ्यो नरबहादुर नेपाल। पछिल्लो एक हप्ताको चाहिँ हामीले कुराकानी गऱ्यौँ उहाँसँग, पृथ्वी राजमार्गको अहिलेको अवस्था के छ र पुननिर्माणको काम कसरी भइरहेको छ कृष्णभीरको र बाटो कहिलेसम्म खुल्न सक्छ भन्ने विषयमा केन्द्र रहेर उहाँसँग कुराकानी गर्दै थियौँ। र यो कुराकानी सँगसँगै अब भने छोटो विश्रामतर्फ लागौँ।
2: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो? के गर्दै गरेको?
3: ए, म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
2: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बिएफबिएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बिएफबिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
3: यसर्थ तिनको उत्तर नदिनुहोस्, आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

उमेश पाण्डे र संगीता साक्यको आवाजमा रहेको यो साङ्गीतिक खोसीले सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ। तपाईँ अहिले गोर्खा रेडियो बिएबिएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ, म धनजन गुरुङको साथमा। अब भने लागौँ अर्को एउटा साङ्गीतिक विश्रामतर्फ, र यो साङ्गीतिक कोशीले भने लिएका छौँ मबिबी शाहको शब्द र दीपक जङ्गमको सङ्गीतमा वरिष्ठ गजल गायक हुनुहुन्छ, सुप्रसिद्ध गजल गायक हुनुहुन्छ गुलाम अली, र यो साङ्गीतिक कोशीले तपाईँहरूको सेवामा समर्पित गर्दै कार्यक्रमलाई थप अगाडि बढाऊ।

गुलाम अलीको आवाजमा रहेको यस गीतमा शब्द भने मवी शाहको थियो भने संगीत वरिष्ठ संगीतकार प्राध्यापक दीपक जङ्गमको रहेको थियो भने अब भने लागौं अर्को एउटा सांगीतिक विश्रामतर्फ र यो सांगीतिक विश्राम भने लिएका छौं कश्मीरकी कली चलचित्रको यस गीतमा समीर टैगोर र शमी कपूरको अभिनय रहेको छ र यसमा मोहम्मद रफीको आवाज रहेको छ लागौं यो सांगीतिक कोशेलीतर्फ

मोहम्मद रफीको आवाजमा रहेको यस गीतमा अभिनय भने शमी कपूर र समीर टाइगरको रहेको थियो र चलचित्र कश्मीर की कलीको निकै नै आम दर्शकले रुचाएको चलचित्र हो र यसमा शब्द भने एसएच बिहारीको रहेको थियो र सङ्गीत डाइरेक्टरको रूपमा ओपी नायरको रहेको थियो र यो साङ्गीतिक कोसेली सँगसँगै अब भने कार्यक्रमबाट पनि छुटिने बेला भइसकेको छ जहाँ जाँदै अन्तमा स्वर्गीय पङ्कज उदासको आवाजमा रहेको यो गजल तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाइबाट म पनि बिदा हुन्छु। तपाईँको बाँकी समय शुभमयसँग बितोस्। नमस्कार।

0: The Lion Buddy.
1: On air, app ma, ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio ho.
1: Gorkha Radio.
3: नेपालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र ऊर्जा जलस्रोत तथा शिक्षा मन्त्रालयसँगको साझेदारीमा कार्यक्रम कार्यान्वयन गर्नेछ। यसअघि जर्मनीले बाढी प्रभावितका लागि 5,11,000 युरो बराबरको आपतकालीन सामग्री तथा स्थानीय गैर सरकारी संस्था मार्फत 2,00,000 युरो मानवीय सहायता उपलब्ध गराउने जनाएको थियो। जर्मनीले नेपाल सरकार र राष्ट्रिय विपद जोखिम निरीक्षण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गर्दै तत्काल राहतदेखि दीर्घकालीन पुनस्थापना तथा निर्माणसम्म सहयोग गर्ने जनाएको छ। कांग्रेस सभापति गगन कुमार थापाले एक वर्ष अघि भदौ 23 गते भएका घटनाको यथार्थ जानकारी दिन सरकारसँग माग गर्नुभएको छ। जेएनजी शहीद दिवसको सार्वजनिक बिदा मनाइरहेका बेला सभापति थापाले पीड़ितले ती घटनाको वास्तविकता थाहा पाउने अधिकार राख्छन् भन्नुभएको छ।
4: जिम्मेवारी कसरी लिनु पर्दैन, के सत्य तथ्य बाहिर आउनु पर्दैन, के सत्य स्थापित हुनु पर्दैन, के केही मानिसहरूलाई पक्रेर वा केही मानिसहरूलाई पक्रेको जस्तो गरेर मात्र यसको जिम्मेवारी पुरा हुन्छ कि अहिले सरकारमा बस्ने साथीहरूको जिम्मेवारी होइन? जिम्मेवारी हो, त्यसले हाम्रो माग छ सत्य तथ्य सार्वजनिक होस्, सत्य स्थापित होस् र जसले गलत गरेको छ उसले दण्ड पाओस्।
3: सभापति थापाले आन्दोलनकारीको माग अनुसार बनेको नयाँ पार्टीको नेतृत्व काम गर्न तयार रहेको पनि बताउनु भएको छ।
4: आफ्नो हामीले समयमा बुझेनौँ त्यसको जिम्मेवार हामी हो, तर ती मागहरू पुरा गर्ने जिम्मेवारी कसको? हामी सबै, किनकि त्यो दिन सडकमा कुनै एउटा व्यक्ति मात्र आएको थिएन, कुनै एउटा समूह मात्र आएको थिएन, सबै आएका थिए, एउटा पुस्ता नै आएको थियो। त्यो पुस्ताले व्यक्त गरेको आवाज कुनै एउटा दलले आफ्नो बनाएर भन्दैन, कुनै एउटा व्यक्तिले स्वामित्व लिएर चल्छु भनेर चल्दैन, त्यो हामी सबैको जिम्मेवारी हो। हामी सबैको भागमा केही न केही कुरा परेको छ, हामीले आफ्नो ठाउँबाट त्यो कामहरू पुरा गर्नुपर्नेछ।
3: बाढीपछि फेला परेका 1,366 मध्ये 1,147 शव व्यवस्थापन गरिएको छ।
5: प्रहरी प्रधान कार्यालयले हालसम्म 102 शव परिवारलाई हस्तान्तरण गरिएको जनाएको छ। डिएनए सङ्कलनतर्फ 1,286 मृतकको डिएनए सङ्कलन हुँदा 1,412 आफन्तको पनि नमुना सङ्कलन गरिएको छ। प्रहरीका अनुसार मृतकमध्ये पहिचान नभएका 1,310 मृतकको विवरण वेबसाइटमा राखिएको छ। भेटिएका मध्ये 502 मानव अङ्ग फेला परेको हो।
3: अब खबर फटाफट।
6: सामाजिक सञ्जालमा अफवाह फैलाउने विरुद्ध निगरानी गरिँदै बाढीपछिको विपदमा समेत अफवाह र सामाजिक सद्भावमा आघात पुर्याउने विरुद्ध निगरानी बढाउन साइबर ब्युरोका डिएसपीको नेतृत्वमा 10 सदस्यीय समिति गठन। नेपालमा एक दशकदेखि मातृ तथा नवजात धनुष्टङ्कार शून्य, मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा विश्व स्वास्थ्य सङ्गठनको सम्मान। धादिङको कृष्णभीरमा बाटो बन्द भएपछि लमजुङ काठमाडौँ यात्रा कष्टकर र महँगो बन्यो। मुगलिनबाट सरासर आउन पाउने बाटो बन्द भएर चितवन हेटौँडा दक्षिणकाली हुँदै आउजाउ गर्नुपर्दा 5-6 घण्टाको यात्रा 12-13 घण्टासम्म लम्बियो। माइक्रोको भाडा पनि 900 बाट 2,000 पुग्यो। बाँदरले अरू बाली खाएर हैरान पारेपछि भोजपुरका किसान दुधे पिँडालु खेतीतिर मोडिँदै तरकारी र खाजाका लागि प्रयोग हुने दुधे पिँडालु किलोको 80 रुपियाँसम्ममा बिक्री हुँदै। आफूलाई लोपोन्मुख जातिको सूचीमा राख्न नटुवा जातिको पहल जारी। कपिलवस्तु कृष्णनगरको बहादुरगंज, शुद्धोधनको प्रगतिनगर, मायादेवीको अभिराव र यशोधराको बसन्तपुर क्षेत्रमा बसोबास गर्दै आएको करिब 300 घरधुरी नटुवा समुदायसँग नागरिकता बाहेक आधारभूत सुविधा र सम्पत्तिको अभाव। र काभ्रेको भूमि समस्या समाधान समितिमा 6,000 भन्दा बढी भूमिहीनको निवेदन दर्ता, 1,000 दिनभित्र पूर्जा दिने गरी काम भइरहेको समितिको भनाई।
3: इजरायलका विदेश मन्त्री गिडोन सारले बेलायतबाट आक्रामक व्यवहार भएको गुनासो गर्नुभएको छ। वेस्ट ब्याङ्कबाट हुने व्यापार प्रतिबन्ध लगाउने बेलायतको निर्णयपछि प्रधानमन्त्री सारले जेरुसलममा रहेको बेलायती वाणिज्य दूतावास बन्द गर्ने घोषणा गर्नुभएको छ। वेस्ट ब्याङ्कका इजरायलीहरूले प्यालेस्टाइनीहरूको कत्लेआम गरेका कारण व्यापार प्रतिबन्ध लगाइएको बेलायतका विदेश मन्त्री एड मिलिबैन्डले बताउनु भएको छ। मन्त्री मलबैन्डले इजरायली नागरिकसँग गुनासो नरहे पनि सरकारको कामप्रति असन्तुष्टि प्रकट गर्नुभएको छ।
7: Securing the two-state solution in its fullest form is the north star of this government's policy and indeed of successive British governments over decades. And it is precisely this belief in the rights and freedoms of the Israeli and Palestinian people that leads many, including me,
3: हवस् त अहिलेसम्मका खबर यति नै. नमस्कार, म कृष्ण.
0: BFBS Gurkha Radio.

0: स्वर्गीय भक्तराज आचार्यको आवाजमा सजिएको यो समुदूर सांगीतिक कोशीले सँगसँगै अब भने तपाईँहरूलाई जोड्दैछौ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ र तपाईँ अहिले बीएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ।
1: नेपाल भाषा ज्याझो नेपाले ज्याझो ना

0: SBS गोर्खा रेडियो
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
2: नेपाली ज्याजुना।

भरिए अथवा सोनी गर्ल यसको म नेपाल भरिए दे दु बिहा गर्न गर्न जिल्ला शाखा नगर शाखा वडा शाखा तदु वडा कमिटी तदु अन अन चाहिँ श्रद्धाञ्जली सभा यहाँको ज्या या त अहिले गन गर्न या त अन चङ्गो सँग संस्थापना पनि मिले ज्या विशेषणा चाहिँ निवासँग संस्थापना पनि मिले ज्या ज्या या त ओके बारे न जी भुख पकाते आधा सजा जो साख्न मेगो सफु मेसुवा

0: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ। BFBS गोरखा रेडियो, गोरखा रेडियो।
1: नेपाली नेपाली ज्याजोना।

टिपा दुगाख नलसकुस ज्याझो नेपाले से नेपाले ज्याझो छेनेरा छोरा दिल आ दक्ले लिपाङगो बुख पाखे मने योगेश बैदे यालुमन्ति कला वस्त्र जना ज्याझो जुगुदु नेपाल संगीत ख्य सदा बहार मेहालामी मधुम योगेश बैदे यालुमन्ति कला वस्त्र जना नाम वंगु सनिबाछगु सांस्कृतिक ज्याझो जुल नेपाल भाषा एकेडेमी गोसाले सदाबार मेहालामी योगेश बैदे या चेकोगु जन्म जयन्ती लस्ता लाका किपली चोङगु एकेडेमिया थगुए सभा कक्ष अरणीको सभा हले उजाजो जुगु ख सदाबार मेहला मिलिसे लेचिनामी वैदेया सांगीतिक योगदान या त लुमङ्के कथ थुगु ज्याजोले वेखोला हलादिगु लसे हनादिगु झिन हेपु नेवा व नेपाल वासायत मे थिथि कलाकार पिसन हिबया वेक प्रति सांगीतिक श्रद्धा दिसागु ख ज्याजो यदकले नापाङगु बे मधुम जनकवि दुर्गालाल श्रेष्ठ मधुम कवयत्री नारायण देवी श्रेष्ठ मधुम बाहचोमी सरस्वती तुलाधर लिसे भदौ दस गते रसुवा भोटी खुसी खुसी बाले लाना मधुपिन्त श्रद्धाञ्जली देसाएको थ छगु मिनेट मौन धारणियागो ख नेपाल भाषा एकेडेमिया चान्सलर मल्लकी सुन्दरिया सभा अध्यक्षता जुगु ज्याजोले मु पाएको थ किपु नगरपालिका प्रमुख कृष्ण मानडुङ्गो झाया दिगु ख अथे ज्याजोले विशेष पाएको थ वरिष्ठ मेचोमी राजेन्द्र थापा वरिष्ठ मे चोमी बालकृष्ण सजीव वरिष्ठ मे सङ्गीत कमी दीप तुलाधर वरिष्ठ गजल छुमी भूषण प्रसाद श्रेष्ठ लोक कवि राजभाइ जकमी ये महानगरपालिका अठार वडाध्यक्ष नुसेकाजी महर्जन झायादी मुख मु पा किपु नगर प्रमुख डङ्गोल पाखे सदाबार मेहलामी वैदया किपा स्वामा कोख्याका मतस्याका यहाँको ज्याजोले लोक भापी थिथि कलाकार पिस योगेश पैते हालादिगु लसेहालादिगु मेनिका दिगु ख साङ्गीतिक प्रस्तुति बिगु झोले नाजापी मेहलामी पी जुजुकाजी रञ्जित दीप तुलाधर कृष्णमान डङ्गोल शेखर प्रधान सत्यनारायण मानन्दर वीर प्रसाद भन्सारी तीर्थमाली गुज्जे मालाकार पवित्र कसा सानुबाबु महर्जन सतीश महर्जन सुरेन्द्र साक्य सुरेन्द्र श्रेष्ठ मथुरा महर्जन जीवित जल्मी रत्न शोभा महर्जन रानी शोभा महर्जन राजेश महर्जन सुबिन श्रेष्ठ मोहन शोभा महर्जन राजेन्द्र ढङ्गोल राफेला महर्जन वरिता महर्जन थिथि मे यङ्का दिगु ख ज्याजोले योगेश वैद्य हाला दिगु व लसे हना दिगु ज तुमा प्रीति गरेर सबमा छ मिखा पर्लक्क च्याका अलि अलि गर्दै घिन्ताङ मे मै पासा कया कोठामा आउँदा जुन जिमी य म थौ बितेका मेरा दिनहरू केवदु स्वादु जस्तो तिमीलाई रहर छ नगु हे छे छनु आदि मे हे बगु जुल साङ्गीतिक ज्याझोले नुच्छे दर्शन तबला सन्जु साई गिटार गुज्जे मालाकार व सुरेन्द्र श्रेष्ठ हार्मोनियमे साथ ब्यादि गुख ज्याझोले पापी पाखे वरिष्ठ मेचोमी थापा थगु नुग खतया दिगु खसा ज्याझोले दक्ले लिपाङगु बे एकेडेमिया चान्सलर मल्लकी सुन्दर ज्याझो ताला केत ग्वालियरा दिपी कलाकार वाद्य वादक व ग्वालियरा दिपिन्त शुभा पौध्य छना दिगु खसा योगेश वैद्यका लोकेश वैद्य थ अभियालुमन्ती चुहातगु आत्मवृत्तान्त सफु स्वर्णिम स्मरण ललानगु ख अले यनामी भाजु मेजुपी मेगुन थिथि यो कोहे ज्याजो तुजिया चोमुदु तर जी चाहिँ विशेष छैन थजागु इले यो को ज्याजो त जिगु जी सुबले उली ज्याजो जी मागुठे आवश्यकता जी मुख छाएर गर्दाले आ देशे महाविपद लान्छु मधु बुदिया ज्याजो उखे ठुखे ज्याजो अझ साङ्गीतिक ज्याजो सांस्कृतिक ज्याजो त ज्याजो मधु अझको ज्याजोलाई मया साँझियो खमुला ओ ज्याजो धगा धाइको चाहिँ मुख्यतया विभिन्न स्थानीय निकाय ग्वाली आगो ख बरु स्थानीय निकाय र वगो ग्वाली चाहिँ थोए खुसी पाल वो पिनुको नामे त भुसा जुरे द चाहिँ ताउका खला हो या त बच्चा मछि जी मुला स्थानीय निकायले छु शीर्षकै बजेट त लगे जाए या मजी तर यसमा आमा यसै भसाली पाइसा जिउ ठे न्यागु ज्याजु त चाहिँ दिपा यान दिसा झुला धैगु चाहिँ जिउ त दचाठी बिचा होला छिपिनुको बिचा छु अलि नाप मेगु रगा धैगु आ हाक्न युकै रख त भइ नि आ जिउ आ चथा भइ मुला चथा सिबे न्यो तीज भइ छ सन्यो खला तीज धन्यवाद तेगु नख मखु लगा जिसो धैछु ना तर दर नेगुली अलि तीज प्याखौ लिगुली नेवा मिस्तन कम बजु अलि तर आ थजागु देशे थजागु विषम परिस्थिति भइचोमले जिगु एकदमै इनाफ ओ तिज यु दर नेगु धिमा चाहिँ स्वित ग्वाली आशा तस्को हे जिउ आ तस्को हे जि छौ थना छ फेरि ओ सोयो व छौ रिल ओ सोया थुली मन खोल दु नि मिखाए प्याटका जिउला ओगेर गर्दा हिउँले अन तथ्याक नालो न सुश्रेष्ठ ख बेक चाहिँ 61 वर्षैमा खनि बेकल छिन खुला दुमसम्म मचा व्यात गुदु बेकया छे हो बेकया निम भोपी निम छेपी चाहिँ चुइकल
र क्या पी चाहिँ ज्या पिनि पिनि जुगु ज्या क्या पी चाहिँ मत तर भोपी थथगु पसले चुनचु पी चाहिँ उयो कपिन त छुइक लखनिका बजेमा समस्या अब छिन् खुला धुमा म चाहिँ त जना चाहिँ चुए बिसुने तालाउने उयो कपी बसे जुल अहिले आ समस्या चुर्गादाले उयो गरेकोलाई छुए देवा मरु उयो न्यु न्युला पस दुखने उयो गयो निका निका छिमला त कन् छुइक ल देवा न छु मरु जु भले ओ छिन् खुला धुमा म चाहिँ त दुरुतङ्के तर थाकुल अनि सिबिरे दुरुसुना बिहस बिजुल आसुना बि मसला बि मह सरकार अजागो छुए व्यवस्था यागो मधुखने सरकार छुयान जनु ख बस्यो एज अ प्रधानमन्त्री राहत कोषे दिन त एपिसोड थुन बालके बिचान चाहिँ 10 अरब रुपैया अपदिमा मुन्नु होला तर सरकार अत्यावश्यक मस्ते त दुरुमा मस्ते त चाहिँ लिटोमा मङला मस्ते त डाइपरमा मस्ते त लमा सुत्केरी नक्तिने मसा भुपिन त अन नेउ बच्चा वय जाके आलु जग नयाँ मगा त चाहिँ बच्चा पोसिलो नेमा त्यस खेत तकलाई इङ्कि जो निसा ला इङ्कि मजु सा मङला खे अन्दोक्स त बिफु तर खाली दुनी सरकार चाहिँ छ्यान जोय मसु अन फिल्ले झी चाहिँ छ्य पूर्वाग्रह त खलन छ न महु छ पिस अन फिल्ले यु रिपोर्ट या पिन त सोइ दिस मङला अन चाहिँ गोम मनो वय सिबिरे सोन न मसु व सिबिरे चाहिँ छुछुरोक दुपि वय सोन बजा पि वय सोन छ्य लगत सरकार हात क कागो मधु एजिया चाहिँ त तस्को हे धामा विपद ख तर सरकार थगु दगु संयन्त्र परिचालन याना अझ सुना सुना ग्वाली आफू रगा स्वयंसेवक न आह्वानियामा सु सङ्घ संस्था त आह्वानिया मागु ए असल यो को मनो त भोलिन्टियर आएर थयो हुने नि मुस्किल डुपिज गान अनु गुवा गुवा अनु सुय तसको पनि मुखले मुखले एजिया थजाको विपद स्थिति जे सुयबले चाहिँ ओ फासी चाहिँका नखनेको हना चुनेको मागु मागु नखनेको ओ चाहिँ मया सिस तथा खुन्न खाली जुन गरेदेव पूजाना हनेको दुनि सिम्पली रूपमा यासा चाहिँ ध चाहिँ जित चाहिँ जुठे छ तर अब समय बोतया अब जुन हुन सांस्कृतिक खर्गा यही पिँदै चाहिँ यहाँसँग थुसिए नख चख सामान्य रूपमा हनेमा थिएछ हने बरु अनखर्च जुइगो नखर्च मको बुद्धि मेमेको न अनखर्च जुइगो थियो चाहिँ जिस तस्क आवश्यक जुपी मन्दे त ग्वालिया तसे सुभापिसी छिप्पी सकल सीता ज्याजिना दिगुनी सुभापिसी जिरस मिला थमेला कि ब्या हाकुस्को सुभा

0: Pelaajan Buddy.
1: On Air.
0: Appma.
1: Ani Smart Speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: सतहत्तर करोड रुपियाँ जम्मा भएको हो. अहिले नौवटा वाणिज्य बैंकमा 8.59 करोड मौज्दात छ. राहत कोषमा जम्मा भएको रकमबाट 1 अर्ब बाढी पीड़ितका लागि निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ. यसै गरी हिमालयन बैंक लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेडमा रहेको डलर खातामा 2.11 करोड रुपियाँ जम्मा भएको पनि कार्यालयले जनाएको छ. बाढी प्रभावित क्षेत्रबाट आज 81 जनाको हवाई उद्धार भएको छ.
4: सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले हवाई उद्धार हुनेको संख्या 4081 पुगेको जनाएको छ. उद्धार टोलीले रसुवागढी, पोटेकुसी, लाङटाङ विद्युत आयोजनाका सुरुङमा खोजी कार्य जारी रहेको जनाएको छ. चिलिमे हाइड्रोको सुरुङमा 115 मिटरसम्म प्रवेश गरी खोज्दा केही फेला नपारेको सेनाको भनाइ छ. माथिल्लो त्रिशुली 1-3Vमा 23 फुट मुनिसम्म केही फेला नपरेको, 3Aमा खोजी जारी रहेको र बाढीबाट क्षतिग्रस्त भएका मध्ये 5 वटा झोलुङ्गे पुलको मर्मत कार्य भइरहेको र बाँकी 15 वटा झोलुङ्गे पुलको मर्मतको तयारी भइरहेको पनि सेनाले जनाएको छ.
3: जेएनजी आन्दोलन भएको 1 वर्ष पूरा भएको छ. आन्दोलनले राजनैतिक समीकरण बदल्यो, नयाँ पुस्तालाई राजनीतिमा अघि बढायो. तर सुशासन, रोजगारी र जवाफदेहिताका सवालमा 1 वर्षपछि पनि नागरिकका प्रश्न उस्तै छन्.
5: शासन व्यवस्थाप्रतिको निराशा, राजनीतिक नेताहरूप्रतिको अविश्वास, भ्रष्टाचार, नातावादको बिगबिगी, अवसरको अभाव, अन्योलपूर्ण भविष्यको चिन्ता बोकेर युवा पुस्ता तत्कालीन सरकारमाथि खनिएको थियो. ठिक 1 वर्ष अघि आजकै दिन सरकार विरुद्धको विद्रोहको पहिलो दिनमै काठमाडौँमा 19 र इटहरीमा 3 जना सड़कमै अस्ताए. भोलिपल्टको स्थिति कल्पना बाहिरको बन्यो. सबै उथलपुथल, राजनीतिको पुरानो समीकरण भत्कियो. राज्यको सत्ता नयाँ शक्तिको हातमा पुगेको छ. तर प्रश्न फेरि पनि पुरानै छ. आन्दोलनले उठाएका प्रश्नको समाधान हुँदैछ त? संकेत कस्तो देखिँदैछ? एमाले युवा नेता पेम्बा गुरुङ,
6: आज सरकारको बारेमा टिप्पणी गर्दा तारो हुन्छ कि भोलि टिप्पणी गर्दा ढिला हुन्छ कि भन्ने कुरा होइन. आज नेपाली जनताले पाउनु पर्ने डेलिभरी पाएको छ कि छैन भन्दाखेरि प्रश्न गर्ने भने तमाम तरिकाबाट सुनिन्छ. जुन रूपमा गर्नुपर्ने हो, गर्न नसकिरहेको यथार्थलाई मध्यनजर गर्ने हो भने जेएनजी आन्दोलनबाट शहीद भएका आमा बुवाहरू र आम नेपाली जनताले सरकारप्रति गरिरहेको टिप्पणीलाई अन्यथा मान्नु हुँदैन.
5: युवाप्रतिको भरोसा चुनावको नतिजाबाटै प्रष्ट भइसकेको छ. तर भरोसासँग आम अपेक्षा जोडिएको छ. अपेक्षा पूरा गर्न क्षमता अनिवार्य छ. तर काङ्ग्रेस युवा नेता प्रकाश रसाईले स्नेहीले नयाँ नेतृत्वको परिपक्वतामाथि नै प्रश्न उठाउनु भएको छ.
7: राज्यले त्यो जनजी आन्दोलनको भावअनुसार जसरी काम गर्नु पर्थ्यो, जनताका बीचमा मात्र होइन जनताको भावना त्यो काम गर्न सकिरहेको छैन. सरकार पूर्ण रूपमा असफलताको बाटोमा हिँडिरहेको छ. हिजोको सरकार भन्दा पनि यो सरकार अरूलाई पत्याउन 35 वर्ष लाग्यो. पुराना नेताहरूलाई, पुराना पार्टीहरूलाई होइन, पार्टीको दोष छैन, पुराना नेताहरूलाई. तर यिनलाई त 35 दिनमै पनि उहाँहरूको अपरिपक्वता एकदमै देखियो सुशासनका सन्दर्भमा.
5: विद्रोह भएको 24-25 घण्टामै सत्ता पलट हुनु इतिहासमै दुर्लभ राजनीतिक परिघटना थियो. तर समाजको एउटा पंक्ति एउटा सरकारको ठाउँमा अर्को सरकार आउनुलाई मात्रै परिवर्तन मान्न तयार छैन. तर पनि राजनीतिमा नयाँ पुस्ताको आगमनलाई सकारात्मक लिनुपर्ने जेएनजी अभियन्ता अटल शर्माको तर्क छ.
8: पुरानो एउटा मेकानिजमको फेलर जस्तो थियो, त्यसले चाहिँ थुप्रो भट्टचार, बेथी थियो, एउटा कुर्ती नेपोटिजम होइन, त्यस्तो टाइपको सबै यो एउटा फोहोर जस्तो डङ्गुर जो व्यवस्थाले चाहिँ निर्माण गरेका थियो, त्यसको विरुद्धमा मान्छेहरूले आक्रोशहरू व्यक्त गरेका थिए. त्यसले चाहिँ एउटा रेजिमी चेन्जसम्म पुग्यो. यो सबै सबै विषयहरू थियो त्यो भन्दा चाहिँ सबै ट्र्याकबाट त्यो विषयहरू नै पुरै आउट भएर मान्छे मात्रै चेन्ज जस्तो भयो. केही मान्छेहरू युवा उमेरहरू त आयो, तर हाम्रो जो मेकानिजम छ त्यो त सबै पुरानै छ.
5: 1 वर्षपछि जेएनजी आन्दोलनलाई फर्केर हेर्दा एउटा विरोधाभास पनि देखिन्छ. आन्दोलनले पुराना राजनीतिक नेतृत्वलाई चुनौती दियो, नयाँ अनुहारलाई अवसर दियो, युवालाई राजनीतिप्रति सचेत बनायो. तर नागरिकले खोजेको सुशासन, रोजगारी, जवाफदेहिता र प्रणालीगत सुधारको प्रश्न अझै बाँकी छ.
3: भारतले बाढीपछिको उद्धार राहतका लागि थप सहयोग पठाउन लागेको जनाएको छ. विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालले मागे जति सहयोग दिन तयार रहेको बताउनु भएको छ. उहाँका अनुसार नेपालमा भारतका फरेन्सिक विज्ञ र सुरुङ उद्धार जनशक्तिले सहयोग गरिरहेका छन्।
9: So far as I told you last time, we have sent 95 tons of relief material on board 7 aircraft and some more material shall be sent there soon. A forensic team and our tunnel rescue team, both the teams are operating on ground. They are giving a helping hand in the rescue and relief efforts. The forensic team is currently working in 2 laboratories in Kathmandu, where they are working on 1200
3: samples. Namaskar.
2: You, BFBS.

पीएफबी स्कोरकार रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम अहिले छौँ श्रोता यो समय हामी घर संसारमा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आजको यस दिनमा यो एक घन्टाको कार्यक्रममा म सेनेको तर्फबाट कार्यक्रम घर संसार जहाँ घर सम्बन्धी म जानकारी राख्ने गर्दछु घरलाई कसरी हामी सुन्दर बनाउन सकिन्छ भन्ने विषयमा नै रहने गर्दछ र आजको दिनमा पनि यही निरन्तरता रहने नै छ श्रोता र कार्यक्रममा अवश्य पनि घरको संसार सुन्दर बनाउन परिवार स्वस्थ रहनुपर्छ हाम्रो आत्मिक जीवन हाम्रो मानसिक जीवन अनि हाम्रो शारीरिक जीवनमा र अवश्य पनि एउटा अभिभावक भएपछि आफ्नो नानीलाई घरको संसारमा कसरी असल रूपमा हुर्काउने भन्ने विषयमा नि कुराहरू हुँदछ र यसै विषयमा आज चर्चा रहने नै छ जिद्दी बच्चालाई कसरी शान्त पार्ने यी छ उपायबारेमा म चर्चा गर्ने नै छु बच्चाहरूले जिद्दी गर्नु हरेक घरमा देखिने सामान्य व्यवहार हो कहिले उनीहरूलाई नयाँ खेलाउन चाहिन्छ कहिले बाहिर खेल्न जान जिद्दी गर्छन् भने कहिले विद्यालय जानै मान्दैनन् यस अवस्थामा उनीहरूको व्यवहारले अभिभावकको धैर्यको परीक्षा लिन सक्छ धेरैजसो अभिभावक बच्चालाई गाली गर्ने गर्छन् तर यसले बच्चा शान्त हुनको साटो चाहिँ झन् जिद्दी बन्न सक्छ त्यसैले बच्चाको जिद्दीलाई गाली वा सजाय भन्दा पनि माया धैर्य र समझदारीमा साथ सम्हाल्नु आवश्यक हुन्छ बच्चाको भावना बुझेर सही तरिकामा अपनाउँदा जिद्दी कम गर्न मात्र होइन अभिभावक र बच्चा बीचको विश्वास तथा भावनात्मक यो सम्बन्ध पनि बलियो बन्न पुग्दछ र पहिलो चिरहेको छ ध्यान अनियन्त्र यो मोर्ने यो बारेमा जानकारी रहनेछ तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

बीएफबी स्कोरकार भिडियो सुनिहाल्नुहुन्छ अहिले छौँ श्रोता हामी कार्यक्रम घर संसारमा र म चर्चा गरिरहेको छु तपाईँको माझमा जिती बच्चालाई कसरी शान्त पार्ने छ उपाय विषयमा र पहिलो रहेको छ ध्यान अन्यत्र मोड्ने सानो उमेरमा बच्चाको ध्यान अन्यत्र मोड्न उपाय प्रभावकारी हुनसक्छ उदाहरणको लागि बजार वा पसलमा आफूलाई मन परेको वस्तु नपाउँदा बच्चा रुन वा जिद्दी गर्न थाल्यो भने उसको ध्यान अन्य कुनै कुरातर्फ मोड्न सकिन्छ उसलाई वरपरको कुनै रोचक कुरा देखाउने वा अर्को गतिविधिमा सहभागी गराउने प्रयास गर्नुपर्छ कतिपय अवस्थामा वातावरण र ध्यान परिवर्तन गरेपछि बच्चाको रिसता जिद्दीपन आफै कम हुँदै जाँदछ दोस्रोमा रहेको छ दैनिक दिनचर्या निश्चित गर्ने यो बारेमा चर्चा हुने नै छ तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

पीएफपी स्कोरका रेडियो सुन्नेहरू छ कार्यक्रम घर संसारमा छौँ श्रोता। यो समयमा चर्चा गरिरहेको छु तपाईँको माझमा जिते बच्चालाई कसरी शान्त पार्ने छ उपाय बारेमा जानकारी रहेको छ। र अब पनि यसै गरी तेस्रोमा रहेको छ आवश्यक पर्दा हुँदैन भन्न सिक्ने, बच्चाले मागेको कुरा पुरा गरिदिनु राम्रो अभिभावक त होइन। कतिपय अवस्थामा अभिभावकले स्पष्ट रूपमा हुँदैन भन्न आवश्यक हुन्छ, तर हुँदैन भन्ने तरिका पनि महत्त्वपूर्ण हुन्छ। रिसाएर कराउनु वा बच्चालाई अपमानित गर्नुभन्दा त्यसको कारण शान्त रूपमा बुझाउनुपर्छ। हुँदैन मात्रै भन्नुभन्दा त्यसको कारण सहित बुझाउनु राम्रो हुन्छ। जस्तो अहिले यो हुँदैन किनभने सुत्ने समय भइसक्यो वा त्यो खानेकुरा किन्नु हुँदैन, त्यो खाँदा पेट दुख्छ, यसले बच्चाले नियमित र सीमाको कारण बुझ्न मद्दत गर्दछ। र चौथोमा रहेको छ बच्चालाई ससाना

विकल्प दिनुपर्छ। उमेर अनुसार बच्चालाई ससाना निर्णय आफै लिन दिने हो भने उसले आफ्नो कुरा राख्ने र आफूलाई केही हदसम्म नियन्त्रणमा राखेरको यो महसुस गर्ने अवसर पाउँछ। यसले धेरै अवस्थामा जिद्दी कम गर्न मद्दत गर्छ। उदाहरणका लागि दुईवटा कपडा देखाएर आफूलाई मन परेको कपडा रोज्न दिन सक्छ। त्यस्तै गृह कार्य गर्ने, कहिले भनेर पहिले पढ्ने कि खेलिसकेपछि पढ्ने भनेर सोध्ने गरिन्छ। यसरी सीमित र उचित विकल्प दिँदा बच्चाले अभिभावकको निर्देशनलाई सहज रूपमा स्वीकार गर्न सक्छ। यसै गरी पाँचौँमा राम्रो व्यवहारको प्रशंसा गर्ने, यो बारेमा जानकारी रहनेछ। तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

0: पीएफपी स्कुलका रेडियो सुन्ने हुनुहुन्छ र श्रोताले कार्यक्रम घर संसारमा छौँ हामी र चर्चा गरिरहेको छु जिद्दी बच्चालाई कसरी शान्त पार्ने छ उपाय विषयमा म चर्चा गरिरहेको छु र यसै गरिरहेको छ पाँचौँमा भने राम्रो व्यवहारको प्रशंसा गर्ने बच्चाहरू आफ्नो राम्रो व्यवहारको प्रशंसा चाहन्छन् जब बच्चाले शान्त भएर आफ्नो कुरा राख्छ नियम पालना गर्छ वा जिद्दी नगरी अभिभावकको कुरा बुझ्छ भने उसको प्रशंसा गर्नुपर्छ आज तिमीले धेरै राम्रोसँग काम गर्यौ भने तिमीले जिद्दी नगरी कुरा बुझ्यौ यो निकै राम्रो जस्ता सकारात्मक कुरा बच्चालाई चाहिँ दोहोऱ्याउँदा प्रेरित गर्दछ छैठोमा रहेको छ आफू शान्त रहने र धैर्य राख्ने बच्चाले आफ्नो वरपरका मानिसको व्यवहारबाट धेरै कुरा सिक्छ यदि अभिभावकले बच्चाले गरेको हरेक जिद्दीमा रिसाउने कराउने वा कठोर प्रतिक्रिया दिने गर्छ भने बच्चाले पनि त्यस्तै व्यवहार सिक्न सक्छ त्यसैले यस्तो अवस्थामा अभिभावकले पहिले आफूलाई शान्त राख्ने प्रयास गर्नुपर्छ गहिरो सास लिने केही सेकेन्ड रोकिएपछि त्यसपछि बच्चासँग कुरा गर्ने शान्त आवाजमा स्पष्ट रूपमा कुरा गर्दा बच्चाले पनि बिस्तारै आफ्ना भावना नियन्त्रण गर्न सिक्दछ र अवश्य पनि कार्यक्रममा चर्चा रद्दै गर्नेछ तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk

PFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। कार्यक्रमले हामी छौँ घर संसारमा चर्चा गरिरहेको छु जिद्दी बच्चालाई कसरी शान्त पार्ने छ उपाय बारेमा जानकारी रहेको छ र अन्तमा यी टपिक्सहरूको कुराको साथसाथै ध्यान दिनुपर्ने कुरा पनि छ। सबैभन्दा महत्त्वपूर्ण कुरा बच्चाको जिद्दीलाई हरेक पटक उसको बदमासी वा जान जानी दुःख दिने प्रयासका रूपमा बुझ्नु हुँदैन। कतिपय अवस्थामा बच्चाले आफ्ना भावना शब्दमा व्यक्त गर्न नसक्दा रोएर रिसाएर वा जिद्दी गरेर आफ्नो कुरा व्यक्त गरिरहेको हुनसक्छ। त्यसैले उसको भावना बुझ्दै आवश्यक सीमाहरू स्पष्ट रूपमा निर्धारण गरेर निरन्तर एउटै किसिमको व्यवहार गर्नु राम्रो अभिभावकको महत्त्वपूर्ण हिस्सा हो। र अवश्य पनि श्रोता, आज कार्यक्रममा घर संसारमा कसरी घरको संसार हामी सुन्दर बनाउन सकिन्छ भन्ने जानकारी रहेको थियो। यस्तै जानकारीमूलक कुराहरू म नेक्स्ट विक पनि ल्याउनेछु। अहिलेको लागि मिठो गीत एन्जोय पनि गर्नुहोस् र नेक्स्ट विक भेटौँ। नमस्ते, बाई बाई।

0: AM
1: FM
0: Online
1: Apps
0: तथा स्मार्ट स्पीकर
2: संज्ञा समुदाय
3: गोरखा रेडियो
4: घोषणा गरेको छ। जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था जीआईजेड नेपालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयसँगको साझेदारीमा कार्यक्रम कार्यान्वयन गर्नेछ। यसअघि जर्मनीले बाढी प्रभावितका लागि 5,11,000 युरो बराबरको आपतकालीन सामग्री तथा स्थानीय गैर सरकारी संस्था मार्फत 2,00,000 युरो मानवीय सहायता उपलब्ध गराउने जनाएको थियो। जर्मनीले नेपाल सरकार र राष्ट्रिय विपद जोखिम निरीक्षण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गर्दै तत्काल राहतदेखि दीर्घकालीन पुनस्थापना तथा निर्माणसम्म सहयोग गर्ने जनाएको छ। काङ्ग्रेस सभापति गगन कुमार थापाले एक वर्ष अघि भदौ 23 गते भएका घटनाको यथार्थ जानकारी दिन सरकारसँग माग गर्नुभएको छ। जेएनजी शहीद दिवसको सार्वजनिक बिदा मनाइरहेका बेला सभापति थापाले पीडितले ती घटनाको वास्तविकता थाहा पाउने अधिकार राख्छन् भन्नुभएको छ।
5: त्यत्रा नौजवानहरू मारिए, किन मारिए, के कारणले गर्दा मारिए, यसको जिम्मेवारी कसले लिनु पर्दैन, के सत्य तथ्य बाहिर आउनु पर्दैन, के सत्य स्थापित हुनु पर्दैन, के केही मानिसहरूलाई पक्रेर वा केही मानिसहरूलाई पक्रेको जस्तो गरेर मात्र यसको जिम्मेवारी पुरा हुन्छ, के अहिले सरकारमा बस्ने साथीहरूको जिम्मेवारी होइन, जिम्मेवारी हो। त्यसैले हाम्रो माग छ सत्य तथ्य सार्वजनिक होस्, सत्य स्थापित होस् र जसले गलत गरेको छ उसले दण्ड पाओस्।
4: सभापति थापाले आन्दोलनकारीको माग अनुसार बनेको नयाँ पार्टीको नेतृत्व काम गर्न तयार रहेको पनि बताउनु भएको छ।
5: आक्रोश हामीले समयमा बुझेनौँ, जिम्मेवार हामी हो, तर ती मागहरू पुरा गर्ने जिम्मेवारी कसको? हामी सबै, किनकि त्यो दिन सडकमा कुनै एउटा व्यक्ति मात्र आएको थिएन, कुनै एउटा समूह मात्र आएको थिएन, सबै आएका थिए, एउटा पुस्ता नै आएको थियो। त्यो पुस्ताले व्यक्त गरेको आवाज कुनै एउटा दलले आफ्नो बनाएर भन्दैन, कुनै एउटा व्यक्तिले स्वामित्व लिएर चल्छु भनेर चल्दैन, त्यो हामी सबैको जिम्मेवारी हो। हामी सबैको भागमा केही न केही कुरा परेको छ, हामीले आफ्नो ठाउँबाट त्यो कामहरू पुरा गर्नुपर्नेछ।
4: बाढीपछि फेला परेका 1,366 मध्ये 1,147 शव व्यवस्थापन गरिएको छ।
6: प्रहरी प्रधान कार्यालयले हालसम्म 102 शव परिवारलाई हस्तान्तरण गरिएको जनाएको छ। डिएनए सङ्कलनतर्फ 1,286 मृतकको डिएनए सङ्कलन हुँदा 1,412 आफन्तको पनि नमुना सङ्कलन गरिएको छ। प्रहरीका अनुसार मृतक मध्ये पहिचान नभएका 1,310 मृतकको विवरण वेबसाइटमा राखिएको छ। भेटिएका मध्ये 502 मानव अङ्ग फेला परेको हो।
4: अब खबर फटाफट।
7: सामाजिक सञ्जालमा अफवाह फैलाउने विरुद्ध निगरानी गरिँदै बाढीपछिको विपदमा समेत अफवाह र सामाजिक सद्भावमा आघात पुर्याउने विरुद्ध निगरानी बढाउन साइबर ब्युरोका डिएसपीको नेतृत्वमा 10 सदस्यीय समिति गठन। नेपालमा एक दशकदेखि मातृ तथा नवजात धनुष्टङ्कार शून्य, मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा विश्व स्वास्थ्य सङ्गठनको सम्मान। धादिङको कृष्णभीरमा बाटो बन्द भएपछि लमजुङ काठमाडौँ यात्रा कष्टकर र महँगो बन्यो। मुगलिनबाट सरासर आउन पाउने बाटो बन्द भएर चितौन हेटौँडा दक्षिणकाली हुँदै आउजाउ गर्नुपर्दा 5-6 घण्टाको यात्रा 12-13 घण्टासम्म लम्बियो। माइक्रोको भाडा पनि 900-2,000 पुग्यो। बाँदरले अरू बाली खाएर हैरान पारेपछि भोजपुरका किसान दुधे पिँडालु खेतीतिर मोडिँदै तरकारी र खाजाका लागि प्रयोग हुने दुधे पिँडालु किलोको 80 रुपियाँसम्ममा बिक्री हुँदै। आफूलाई लोपोन्मुख जातिको सूचीमा राख्न नटुवा जातिको पहल जारी। कपिलवस्तु कृष्णनगरको बहादुरगंज, शुद्धोधनको प्रगतिनगर, मायादेवीको अभिराव र यशोधराको बसन्तपुर क्षेत्रमा बसोबास गर्दै आएको करिब 300 घरधुरी नटुवा समुदायसँग नागरिकता बाहेक आधारभूत सुविधा र सम्पत्तिको अभाव। र काभ्रेको भूमि समस्या समाधान समितिमा 6,000 भन्दा बढी भूमिहीनको निवेदन दर्ता, 1,000 दिनभित्र पूर्जा दिने गरी काम भइरहेको समितिको भनाई।
4: इजरायलका विदेश मन्त्री गिडोन सारले विराटबाट आक्रामक व्यवहार भएको गुनासो गर्नुभएको छ। वेस्ट ब्याङ्कबाट हुने व्यापार प्रतिबन्ध लगाउने विराटको निर्णयपछि प्रधानमन्त्री सारले जेरुसलममा रहेको बेलायती वाणिज्य दूतावास बन्द गर्ने घोषणा गर्नुभएको छ। वेस्ट ब्याङ्कका इजरायलीहरूले प्यालेस्टाइनीहरूको कत्लेआम गरेका कारण व्यापार प्रतिबन्ध लगाइएको बेलायतका विदेश मन्त्री एड मिलिब्यान्डले बताउनु भएको छ। मन्त्री मलबानले इजरायली नागरिकसँग गुनासो नरहे पनि सरकारको कामप्रति असन्तुष्टि प्रकट गर्नुभएको छ।
1: Securing the two-state solution in its fullest form is the north star of this government's policy and indeed of successive British governments over decades. And it is precisely this belief in the rights and freedoms of the Israeli and Palestinian people that leads many, including me, to a deep...
4: BFBS, Gorkha Radio Hoy.

नमन छ नमन ती मनहरूलाई, ती हातहरूलाई, ती साथहरूलाई, ती काँधहरूलाई नमन छ नमन। खटिरहने, डटिरहने, जुटिरहने ती सेवकहरूलाई, दिइरहने दयालु ती मनहरूलाई नमन छ नमन, नमन छ नमन। भूकम्प होस् वा बाढी पहिरो, आँधी बेरी होस् वा महामारी, दुर्घटना होस् वा विपत्तिको भारी, अग्रपङ्क्तिमा उभिरहने, दौडिरहने ती सेवकहरूलाई, दिइरहने ती हातहरूलाई, तिम्रो त्यो साहसलाई, तिम्रो त्यो त्यागलाई, तिम्रो त्यो मेहनतलाई, तिम्रो त्यो आँटलाई संसारभरिको सलाम तिमीलाई। अग्रपङ्क्तिमा उभिरहने, दौडिरहने ती सेवकहरूलाई, त्यो उदार मनहरूलाई, त्यो साहसलाई, त्यो त्यागलाई, त्यो मेहनतलाई, त्यो आँटलाई संसारभरिको सलाम तिमीलाई। नमन छ नमन, नमन तिमीलाई। नखाई नपी दिन रात नभनी, हर पलमा, हर दुःखमा, हर विपत्तिको त्यो जोखिममा, ज्यानै बाजी थापी अगाडि उभिने, न त आराम छ न त विश्राम छ, न त गुनासो छ न त रिस राग नै छ, पीडा लुकाई परिवार नभनी, दौडिने सधैँ उपकार भनी, सङ्कटमा सधैँ उद्धार गर्ने, रक्षक बन्ने, भरोसा बन्ने, जन जनको सहारा बन्ने, नमन छ नमन, नमन तिमीलाई। सकिन्न है छेक्न, सकिन्न है टाड्न, सकिन्न यो अडचन एक्लोले नै थाम्न, एक थुकी सुकी सय थुकी नदी, सबै मिली जुटे असम्भव छैन केही, चार जात छत्तीस वर्ण एक साथ भए, मिलाऊ हात देऊ न अब साथ, तेरो मेरो के छ र एकजुट भए, सुख शान्ति ल्याउन बाधालाई हटाउन, अघि बढ्दै जाउँ अग्रपङ्क्तिमा उभिँदै, संसारकै साथ हुन्छ तिम्रो हात, पुनरुत्थानको यात्रामा छौ तिम्रै साथ, छौ ऐकवद्य छैनौ एक्ला तिमी, छौ एकवद्ध छैनौ एक्ला तिमी, छ सलाम तिमीलाई, तिम्रो साहसलाई, तिम्रो त्यागलाई, तिम्रो मेहनतलाई, तिम्रो आँटलाई संसारभरिको सलाम तिमीलाई। नमन छ नमन, नमन तिमीलाई, नमन छ नमन,

कविताबाट मैले आजको यो मनको आवाजलाई सुरु गरे। यो कवितालाई लेख्नु भएको हो कवि तथा गीतकार आनन्दराज खनालले। यो कविता उहाँले ती सम्पूर्ण सुरक्षाकर्मीहरू जो दिन रात खटिरहेका छन्, विपत्तिको बेलामा जहिले पनि अगाडि नेपाल आर्मी, नेपाल पुलिस, अस्पतालका डाक्टर नर्सहरू, सामाजिक अभियन्ताहरू, सरकार लगायत उदार मनहरू, जन जनहरू जुटेर जुन सहयोग गर्नुहुन्छ, जुन तत्परता देखाउनुहुन्छ, जुन एउटा मानवीय धर्म निभाएर आफूले सकेको तन मन धनले सहयोग गर्नुहुन्छ, त्यस्ता मनहरूप्रति, त्यस्ता जनहरूप्रति यस्तो आपतको घडीमा सहयोग गर्ने, आफ्नो जीव ज्यान नभनी, आफ्नो परिवार नभनी, दिन रात नभनी, भोक तिर्खा नभनी विभिन्न सङ्घ संस्थाहरूबाट र हरेक व्यक्ति व्यक्तिले यस्ता आपतका घडीमा सहयोग गरेका छन्। त्यस्तै देशदेखि विदेशसम्मका व्यक्तित्वहरूले, सरकारले, अन्य देशका अन्य नागरिकहरूले शुद्ध हाम्रा लागि प्रार्थना गर्नुभयो र उदार मन देखाउनुभयो। यस्तो उदार मनले सहयोगका लागि जुट्नुहुन्छ, त्यस्ता मनहरूप्रति आनन्दराज खनालले धन्यवाद, नमन, प्रणाम गर्नुभएको छ। यो कविता उहाँहरूले त्यस्ता मनहरूलाई डेडिकेट गर्नुभएको छ, उहाँहरूप्रति यी शब्दहरू समर्पण गर्नुभएको छ। यिनै उहाँका शब्दहरू मैले पैँचो मागेर तपाईँलाई सुनाएँ। म पनि सम्पूर्ण मनहरूलाई नमन गर्दै विभिन्न ठाउँमा क्षति भएको छ ती सम्पूर्ण दिवंगत आत्माहरूको आत्माको चिर शान्तिको लागि ईश्वरसँग प्रार्थना गर्दछु, अनि घाइतेहरूमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु र उजाडिएका बस्तीहरू फेरि हरा भरा हुन्, ती दुखेका मनहरूमा खाटा बसोस्, मलम लगाउने काम हामीबाट हुन सकोस्, सम्पूर्णको जीवनमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र दीर्घायुले पाइला चुमोस् भन्ने शुभेच्छाका साथ आजको मनको आवाजलाई म अगाडि बढाउँछु। यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिनन्दन गर्दछु।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

यति बेला तपाईँले मनको आवाजलाई सुनिरहनु भएको छ बीएफबीएस गोर्खा रेडियोमा। तपाईँको छेउमा मान्दिरा छु। संसारको जुनसुकै कुनामा तपाईँ रहे पनि मनको आवाज तपाईँको मनको लागि हो। एकचोटि के भइरहेको थियो भने केही बच्चाहरू एउटा सुपर मार्केटको नजिकैको ग्राउन्डमा चाहिँ खेलिरहेका थिए। खेल्दा खेल्दै बल चाहिँ पर्खाल नाघेर सुपर मार्केटको गेटमा पुगेछ। त्यसपछि त्यो एउटा बच्चा बल लिनको लागि सुपर मार्केटको गेटभित्र पस्यो। त्यो बच्चाले जसै त्यो बल लिन खोज्दै थियो त्यति बेला त्यो सुपर मार्केटको गेटमा चाहिँ दुईवटा खोरहरू थिए। ती खोरमा कुकुरका बच्चाहरू बेच्नका लागि राखिएका रहेछन्। जब त्यो बच्चाले कुकुरका बच्चाहरूलाई देख्यो उसको मन लोभियो र ती बच्चाहरूलाई हेर्न गयो। एउटा खोरमा चाहिँ 5-6 कुकुरका बच्चाहरू थिए, असाध्यै राम्रा। उनीहरू कुई कुई कुई कुई गरिरहेको थिए, पुच्छर हल्लाइरहेको थिए होइन। अर्कोपट्टिको खोरमा चाहिँ एउटा मात्र कुकुरको बच्चा थियो, पुलु पुलु त्यो बच्चालाई हेरिरहेको थियो। अनि ऊ पनि त्यो एउटा मात्रै भएको कुकुरको खोरको नजिकै पुगेर उसले हात यसो गरेर दियो। त्यो कुकुरको बच्चाले उसको हात चाट्यो, माया गर्यो। उसले त्यो कुकुरको बच्चालाई यसो सुमसुमायो। अनि ती कुकुरका बच्चाहरूलाई जसले मन पराउँछ, जसलाई जे चाहिएको छ उनीहरूले किनेर लान सकुन् भनेर त्यहाँ प्रदर्शनमा राखिएको हो। खासमा चाहिँ धेरै कुकुरको बच्चाको खोरमा राखिएका कुकुरहरूको रेट चाहिँ अलि महँगो रहेछ। एउटा मात्रै कुकुरको बच्चा थियो, त्यसको रेट चाहिँ $50 मात्रै राखिएको रहेछ। उसलाई अचम्म लाग्यो। यसो हेर्दा कुकुर उस्तै छन्, कुकुरका बच्चाहरू राम्रै छ, तर किन यति सस्तो राखेको होला भनेर उसको मनमा जिज्ञासा भयो। अनि उसले आफ्नो बल समात्यो र गेटमा गएर ती गेटका पाले दाईलाई चाहिँ सोधेछन्, दाई दाई एउटा कुकुरको खोरका बच्चाहरूलाई चाहिँ $100 छ एउटा कुकुरको बच्चाको, अनि अर्को जुन खोरमा एउटा मात्र कुकुरको बच्चा छ त्यसलाई चाहिँ $50 मात्रै राखिएको छ, किन भनेर सोधेछ। उसले त्यो बच्चालाई भनेछ, यतापट्टिका कुकुरहरू सग्ला कुकुरहरू हुन् र यतापट्टिको कुकुरको चाहिँ खुट्टामा अलिकति समस्या छ। उसको खुट्टा भाँचिएको थियो, त्यही भएर

त्यसपछि त्यो बच्चा सुपर मार्केटबाट बाहिर निस्कियो आफ्नो बल लिएर, अनि बल साथीहरूलाई दियो। उसले आफ्नो खल्ती छाम्यो। खल्तीमा हेर्दाखेरि सबै पैसा जम्मा गर्दा पनि उसँग $10 भन्दा बढी भएन। अब $10 $50 कुकुरलाई किन्न सकेन। त्यसपछि ऊ बल खेल्न छोडेर दौडी आफ्नो घरमा पुग्यो र आफ्नी आमालाई $40 माग्यो। आमाले भनिन्, किन चाहियो त्यत्रो पैसा? उनले दिँदै दिएनन्। बच्चाले धेरै जिद्दी गर्यो, रोयो, करायो, अनि खानै नखाएपछि उसकी आमाले उसलाई त्यो पैसा दिइन्। त्यसपछि ऊ दौडी आएर त्यो कुकुरको बच्चालाई उसले किन्यो $50। अनि त्यही गार्डले उसलाई फेरि भन्यो, तिमीले किन यत्रो पैसा तिरेर यो खुट्टा भाँचिएको कुकुरको बच्चालाई किन्यौ? तिमीले राम्रा सग्ला कुकुरका बच्चालाई किनेको भए हुन्थ्यो नि, यसमा अलिकति पैसा थपेर। कस्तो तिमीले यो खुट्टा भाँचिएको कुकुरको बच्चालाई किनेको? आखिर किन यस्तो गरेको तिमीले? जब ती

गार्लले त्यो खुट्टा भाँचिएको कुकुरको बच्चालाई यो बच्चाले किनेर लिएर जाँदाखेरि यस्तो प्रश्न गर्यो, अनि ती बच्चाले के भने थाहा छ तपाईँलाई? उनले आफूले लगाएको प्यान्ट घोडासम्म सारेर देखाए। मेरो पनि खुट्टा छैन, मैले कृत्रिम खुट्टा लगाएको छु, त्यही भएर मैले यसलाई छानेको। अरू त सग्ला छँदै छन् नि, यसको पीर मैले बुझ्छु, यसको मर्का मैले बुझ्छु, मेरो जस्तै दुःख यसको छ, मेरो जस्तै पीडा यसको छ, मेरो जस्तै मनको अनुभूति यसको छ भनेर त्यो बच्चाले आफ्नो खुट्टा देखायो त्यो गाडलाई। यति भनेर बच्चाले त्यो कुकुरको बच्चालाई लिएर गयो, गाड हेरेको हेरे भयो। भन्नुको मतलब, जसलाई परेको हुन्छ नि उसको जस्तो अनुभूति हामीले भोग्न सक्दैनौँ। हामीले हो तपाईँलाई कस्तो परेको होला म अनुभव गर्न सक्छु, म त्यसलाई बुझ्न सक्छौँ भन्छौँ हामी, तर जसलाई परेको छ नि उसको अनुभूति बेग्लै हुन्छ, र त्यो परेका व्यक्तिहरूलाई कस्तो भइरहेको होला भन्ने हामीले अनुमान लगाउन सक्छौँ, हामीले यस्तो भयो होला भन्न सक्छौँ, दुःखको अलिकति अनुभूतिको अनुभव गर्न सक्छौँ, तर जी परेको छ नि पर्ने व्यक्तिलाई त्यस्तो चाहिँ हामीले अनुभव गर्न सक्दैनौँ रे। त्यो जसलाई परेको छ त्यो उसैलाई थाहा हुन्छ, तर पनि हामी के भन्छौँ भने त्यो दुःखमा तपाईँ एक्लो हुनुहुन्न, हामी पनि छौँ। त्यस्तै अनुभव गर्न नसके तापनि हामीले त्यो दुःखको भारको महसुस गरेका छौँ, बस त्यो दुःखमा हामी साथ छौँ। संसारमा विभिन्न आपद विपद, भूकम्प, महामारी, आग लागि भइरहेको छ, हरेक जन जनको मनमा त्यो साहस, त्यो भरोसा, त्यो विश्वास जागोस्, त्यो हिम्मत जागोस्, फेरि पुनरुत्थानका लागि मानिसहरूले आफ्नो पाइला जमाउन सकुन् र यसमा सबै सहयोगी मनहरू जुट्न सकुन्, ऐक्यबद्ध हुन सकुन् भन्ने हाम्रो कामना हो। त आउनुहोस् यिनै कामना, यिनै प्रार्थना, यिनै शुभेच्छाका साथ अर्को गीत हाम्रो तर्फबाट सम्पूर्णका लागि।

संचारले एकदमै फाइदा गर्दछ होइन, यसले कति गुणको काम गर्छ, कति राम्रो काम गर्छ। पहिला पहिलाको जमानालाई हामी यसो पल्टाएर हेरौँ न, अतीतका पानाहरूलाई। जब सञ्चारको माध्यम हुँदैन थियो त्यति बेला एउटा सानो कतै केही घटना घट्यो अथवा कुनै ठाउँको सूचना हामीले पाउनु पर्यो भने महिनौ महिनौ दिन कोही हिँडेर त्यो ठाउँसम्म आइपुग्यो भने ए फलान ठाउँमा त यस्तो भएको थियो रे भनेर ती व्यक्तिहरूले सुनाउँदा हामीले त्यस्ता खबरहरू पाउँथ्यौँ। अझ त्योभन्दा अगाडि पनि चराचुरुङ्गीको खुट्टामा, परेवाको खुट्टामा चाहिँ चिठी बाँधेर पठाउने चलनको पनि हामीले किम्बदन्ती कथा सुनेका छौँ। त्यसपछि बिस्तारै बिस्तारै सञ्चारका माध्यमहरू विकसित हुँदै आए। रेडियो टेलिभिजनको आविष्कार भयो, टेलिग्रामको आविष्कार भयो, टेलिफोनको आविष्कार भयो, अनि हुँदा हुँदा देश विदेश दूरदराजका खबरहरू हामीले पाउन थाल्यौँ। यसरी हामीले सूचनाहरू जानकारी लिन पायौँ। अब यतिसम्म कि हाम्रो हत्केलामा सारा संसार छ र त्यो सारा संसार पनि यस्तो नयाँ टेक्नोलोजीको साथमा आयो जसले जे चाह्यो जे कल्पना गर्यो त्यो दियोलाई घोटेर जिन्ना उत्पन्न हुन्छ अनि जिन्नालाई ल मेरो यो काम गर्दैन भन्दाखेरि उसले तुरुन्तै गरिदिए जस्तै हाम्रो हातमा अहिले एआई टुलहरू छन् जसले गर्दाखेरि चाहिँ हामीले जस्तो चाह्यो त्यस्तै कामहरू गर्न सक्छौँ, जे चाह्यो त्यस्तै बनाउन पनि सक्छौँ। र यस्तो अवस्थामा दुःखद घडीमा अथवा सुखद घडीमा अथवा व्यक्ति व्यक्तिका लागि हामीले के मटेरियलहरू, के कन्टेन्टहरू राख्ने, मेसेज के दिने, सकारात्मक कन्टेन्ट के दिने भन्ने कुरा चाहिँ सोच्नै पर्ने अवस्था आइसकेको छ। चाहिने नचाहिने कन्टेन्टहरू हालेर मान्छेहरूलाई भ्रमित पारेर एक अर्कालाई लाञ्छना लगाएर र यस्तो घटनाहरू दुर्घटनाहरू भएको बेलामा, यस्तो आपत विपद भएको बेलामा तिनै चिजहरूलाई चाहिने नचाहिने कुराहरू बनाएर मानिसहरूको मनलाई भ्रमित नपारौँ, किनकि कैयौँ मानिसहरूको यस्तै चिजहरू हेरेर मनस्थिति खलबलिएको छ, मानिसहरूको मन बिग्रिएको छ, मानिसहरूको मानसिक अवस्थाहरू बिग्रिएका छन्। हामीले पैसा दिएर राहतका सामग्रीहरू दिएर मात्र होइन, यस्ता चिजहरूलाई पनि कम गरेर मानिसहरूको मनोबललाई बढाउने कामहरू गर्न सक्छौँ। मानिसहरूको मनोबललाई गिराउने काम नगरौँ। केही गर्न सक्छौँ गरौँ, केही गर्न सक्दैनौँ मनबाट प्रार्थना गरौँ सबैको भलो होस्, सबैको राम्रो होस्, त्यो राम्रोको फल हामीलाई नै मिल्ने गर्दछ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio।
4: BFBS गोरखा रेडियोमा मनको आवाज।

हरेक व्यक्तिको जीवनको पाटो बेग्लै छ है। हरेक व्यक्तिको मनलाई खोतालेर हेर्ने हो भने त्यहाँ कति कति चिजहरू भेटिन्छन्। जब समुद्र मन्थन भएको थियो अमृतका लागि होइन, त्यति बेला अमृत निस्किनुभन्दा पहिला विषहरू निस्किए रे होइन, कति चिजहरू नराम्रा चिजहरू निस्किए रे, कति राम्रा चिजहरू पनि निस्किए रे। त्यो विष निस्किँदाखेरि चाहिँ जुन कालकुट विष भन्छन्, त्यो विष निस्केर समुद्रको पानीमा मिसियो भने जीवहरू मर्न सक्छन् भनेर चाहिँ भगवान् शिव शङ्करले त्यो कालकुट विषलाई पिएर त्यो पीडा चाहिँ आफूले लिनुभएको थियो रे, ताकि अरूलाई दुःख नहोस्, अरू जीवको ज्यान नजाओस् भनेर त्यो पीडालाई उहाँले आफ्नो घाँटीमा राख्नु भएको थियो अरे। त्यही भएर उहाँको घाँटी निलो छ, त्यही भएर उहाँलाई नीलकण्ठी भनिएको भन्ने किम्बदन्ती शास्त्रहरूको अनुसार यस्ता कथाहरू हामीले सुन्न पाउँछौँ। त्यस्तै हरेक व्यक्तिको जीवनमा त्यो मनको गर्वभित्र जब हामीले मन्थन गरेर हेर्छौँ, जब हामीले खोतल्छौँ, जब व्यक्तिहरूसँग कुरा गर्छौँ, उनीहरूसँग कति कति दुःखहरू, कति कति सुखहरू छन्। सबै सुखी छैनन् जति हामीले देख्छौँ, सबै दुखी पनि छैनन् जति हामीले उनीहरूको जीवनलाई खोतल्छौँ। कतै सुख कतै दुःख बराबरी नै देखिन्छ, तर हामी के गर्छौँ, दुःखलाई गन्छौँ, सुखलाई छोड्छौँ। अब हिजो एकजना नारीसँग मेरो कुरा हुँदै थियो होइन, अनि उहाँ एकदमै पिरले हस्याङ र फस्याङ गर्दै आउनुभयो। अनि के भयो, किन यस्तो गरेको भन्दा, खै मेरो जीवनमा त के हो भनेर उहाँ अलिकति उहाँले दुखेसो व्यक्त गर्नुभयो। अनि के भयो त भनेर मैले सोधेँ। सोद्धाखेरि उहाँको आफ्नो दुःख, आफ्नो पिर, आफ्नो व्यवहारको समस्या उहाँको आफ्नै थियो, तर उहाँको आफन्तहरूको चाहिँ अलिकति समस्यै परेको रहेछ। कारण के रहेछ भन्दाखेरि, सानो उमेरमा विवाह गरेका रहेछन् ती उहाँको आफन्तहरूले, अनि विवाह गरे उमेरमा कसैले भनेका मानेनन्, एउटा जोसमा विवाह गरे, एकले अर्कालाई यति मन पराए, जीवन सँगै बाँच्ने भनेर विवाह गरे। जब अलिकति प्रगति हुँदै गयो, त्यो प्रगतिलाई ती युवकले सम्हाल्नै सकेनन्। अलिकति प्रगति भएपछि धन सम्पत्ति हातमा आयो, धन सम्पत्ति हातमा आइसकेपछि त्यसलाई उनले सदुपयोग गर्न जानेनन् भन्नुपर्छ होइन, अलिकति परिपक्वता आएन भन्नु पर्ला कि। अब विवाह गरेको 5-7 वर्षपछि ती युवकले अलिकति पैसा कमाए, त्यो पैसा राम्रो ठाउँमा लगाउनुको सट्टा उनले त्यो पैसाले आफूलाई बिगारे। उनी अनैतिक कार्य गर्दै हिँड्ने, मादक पदार्थको सेवन गर्ने, घरमा नआउने, साथीभाइहरूसँग जमघट गर्ने, बस रमाइलो रमाइलोमा उनी हिँड्न थाले। यो सबै कुरा थाहा पाएपछि श्रीमतीले कचकच गर्न थालिन्, अनि झगडाको बिउ त्यहाँबाट सुरु भयो। एक दिन झगडा, दुई दिन झगडा, यस्तो नगर उस्तो नगर भन्दाखेरि अब बानी लागिसकेको, लत लागिसकेको श्रीमानले त्यो लतलाई छोड्न चाहेनन्। त्यसपछि श्रीमतीलाई हात उठाउन थाले, र हात उठाउँदा उठाउँदै यतिसम्मको अवस्था आयो कि अब श्रीमतीलाई बाँच्न गाह्रो भयो। उनले यति धेरै उनलाई शास्ति दिन थाले, र यो कुरा छिमेकीहरूले बताएपछि जब यो पुलिससम्म पुग्यो, अनि त्यसपछि यो घटना घरबाट बाहिरियो, अनि यसले छताछुल्ल रूप लियो। त्यही झमेलामा उहाँ पर्नु भएको रहेछ। अब आफन्त पर्ने, अब नगरौँ त्यस्तो अवस्था छ, अब गरौँ झमेलै झमेला, त्यस्तो झमेलाबाट उहाँ आउनु भएको रहेछ, र खुइय गरेर यस्तो झमेलाको कुरा मलाई सुनाउनु भयो। व्यक्तिहरूले मौका पाउँछन्, त्यो मौकालाई सदुपयोग गरेनौँ, त्यो जुन सुन्दर क्षण छ, जुन आफूले पाएको त्यो एउटा सुवर्ण पल छ, त्यसलाई हामीले यतिकै विचार नपुर्याइकन गुमायौँ, सोच विचार नपुर्याइकन कार्य गऱ्यौँ भने खुट्टा चिप्लिन, गलत बाटोमा पुग्न कति पनि बेर लाग्दैन। यी युवक जस्तै कति प्रेमले, कति श्रद्धाले एकअर्काको हात थामेका थिए, तर आज हेर्नुहोस् त अवस्था कस्तो भएको रहेछ। त्यही हो, मानिसहरूको भित्र मनमा खोतल्ने हो भने कैयौँ आफ्ना कारणले दुःख पाएका छन्, कैयौँ अरूका कारणले दुःख पाएका छन्। दुःख व्यक्तिको जीवनमा छ, कहिले के कुराले दुःख दिन्छ, कहिले के कुराले दुःख दिन्छ, दुःख आइरहन्छ। अब दुःखको साथसाथमा सुख पनि छ नि त, सुखलाई नगनिकन, सुखलाई नटिपिकन, सुखको बाटो नहिँडिकन यस्ता गलत बाटोमा हिँड्यौँ भने दुःख त आइलाग्छ। अब रोज्ने के त, दुःख कि सुख, त्यो हाम्रो हातको कुरा हो।

गयो, गाईजात्रा पनि गयो, अनि कृष्ण जन्माष्टमी पनि। भदौ लागेपछि चाडबाडहरू सुरु हुन्छन्। चाडबाड हाम्रा संस्कृतिहरू हुन्, यिनलाई नमनाउने भन्ने कुरा पनि हुँदैन। तर ताम झाम गर्नुभन्दा हाम्रा आफ्ना नेपाली दाजुभाइ दिदी बहिनीहरूको दुःखलाई पनि बिर्सिनु भएन। त्यो दुःखमा हामी साथ छौँ भनेपछि आफ्नो नियम कानुन, आफ्नो संस्कार संस्कृति, आफ्नो तरिकाले सामान्य हिसाबले ती संस्कृति, ती परम्पराहरूलाई पनि सामान्य हिसाबले मनाउँदै यो दुःखद क्षणलाई, यो दुःखद घडीलाई बिस्तारै बिस्तारै पार गर्दै जानु छ अनि जीवनलाई चलायमान बनाउने छ। नजिकै रहेको तीज, जुन एउटा समर्पणको भाव हो, त्यागको उदाहरण हो, शिवशंकरको पूजा गर्ने एउटा प्रार्थना गर्ने पर्व पनि हो। तीजमा शिवशंकरको हामीले उपासना गर्छौँ, प्रार्थना गरौँ, सबैको मनमा खुसी आओस्, सबैको जीवनमा सुख शान्ति आओस्, उजाडिएका घर बस्तीहरू फेरि हराभरा होन्, दुःखले पिल्सेका मनहरूमा फेरि आशा जागोस्, दिवंगत आत्माहरूले शान्ति पाउन् र जसले तीज मनाउनुहुन्छ उहाँहरूको आस्था, उहाँहरूको मनोकामना पूर्ण होस्। यिनै शुभकामना, यिनै शुभेच्छाका साथ तपाईँ जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोस् अनि सकारात्मक सोचका साथ आफ्नो जीवनलाई अगाडि बढाउनुहोस्। तपाईँको जीवनमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यले पाइला चुमोस्। यिनै शुभेच्छाका साथ मन्दिरा आज मनको आवाजबाट बिदा माग्दछु। जस्तो सुकै परिस्थिति आए पनि, जस्तो सुकै बाधा व्यवधान भए पनि आफ्नो इष्टमित्र, साथीभाइ, छरछिमेक, आफ्नो देश र जनजनको साथ पाउनु कति ठूलो कुरा हो। मर्दा पर्दा आपतकालीन अवस्थामा हामी मानिसहरू नै एकअर्काको काम लाग्ने गर्दछौँ। तसर्थ जहाँ हुनुहुन्छ, जुन परिस्थितिमा हुनुहुन्छ, आफन्तहरूको बीचमा रमाउनुहोस्, किनकि स्वर्ग उपर कतै होइन, स्वर्ग आफ्नै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँच्नुहोस्। हवस् त, फेरि भेटौँला। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफपीएस
1: यो बीएफपीएस गोर्खा रेडियो हो।
3: राहत कोषमा जम्मा भएको रकमबाट 1 अर्ब बाढी पीड़ितका लागि निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यसै गरी हिमालयन बैंक लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेडमा रहेको डलर खातामा 2,11,00,000 रुपियाँ जम्मा भएको पनि कार्यालयले जनाएको छ। बाढी प्रभावित क्षेत्रबाट आज 81 जनाको हवाई उद्धार भएको छ।
4: सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले हवाई उद्धार हुनेको संख्या 4,081 पुगेको जनाएको छ। उद्धार टोलीले रसुवागढी पोटेकोसी लाङटाङ विद्युत आयोजनाका सुरुङमा खोजी कार्य जारी रहेको जनाएको छ। चिलिमे हाइड्रोको सुरुङमा 115 मिटरसम्म प्रवेश गरी खोज्दा केही फेला नपारेको सेनाको भनाइ छ। माथिल्लो त्रिशुली 1-3Bमा 23 फुट मुनिसम्म केही फेला नपरेको, 3Aमा खोजी जारी रहेको र बाढीबाट क्षतिग्रस्त भएका मध्ये 5 झोलुङ्गे पुलको मर्मत कार्य भइरहेको र बाँकी 15 झोलुङ्गे पुलको मर्मतको तयारी भइरहेको पनि सेनाले जनाएको छ।
3: जेएनजी आन्दोलन भएको 1 वर्ष पूरा भएको छ। आन्दोलनले राजनैतिक समीकरण बदल्यो, नयाँ पुस्तालाई राजनीतिमा अघि बढायो, तर सुशासन रोजगारी र जवाफदेहिताका सवालमा 1 वर्षपछि पनि नागरिकका प्रश्न उस्तै छन्।
5: शासन व्यवस्थाप्रतिको निराशा, राजनीतिक नेताहरूप्रतिको अविश्वास, भ्रष्टाचार, नातावादको बिगबिगी, अवसरको अभाव, अन्योलपूर्ण भविष्यको चिन्ता बोकेर युवा पुस्ता तत्कालीन सरकारमाथि खनिएको थियो। ठिक 1 वर्ष अघि आजकै दिन सरकार विरुद्धको विद्रोहको पहिलो दिनमै काठमाडौँमा 19 र इटहरीमा 3 सडकमै अस्ताए। भोलिपल्टको स्थिति कल्पना बाहिरको बन्यो। सबै उथलपुथल, राजनीतिको पुरानो समीकरण भत्कियो। राज्यको सत्ता नयाँ शक्तिको हातमा पुगेको छ, तर प्रश्न फेरि पनि पुरानै छ। आन्दोलनले उठाएका प्रश्नको समाधान हुँदैछ त? संकेत कस्तो देखिँदैछ? एमाले युवा नेता पेम्बा गुरुङ,
6: आज सरकारको बारेमा टिप्पणी गर्दा तारो हुन्छ कि भोलि टिप्पणी गर्दा ढिला हुन्छ कि भन्ने कुरा होइन। आज नेपाली जनताले पाउनु पर्ने डेलिभरी पाएको छ कि छैन भन्दाखेरि प्रश्न गर्ने भने तमाम तरिकाबाट सुनिन्छ। जुन रूपमा गर्नुपर्ने हो, गर्न नसकिरहेको यथार्थलाई मध्यनजर गर्ने हो भने जेएनजी आन्दोलनबाट शहीद भएका आमा बुवाहरू र आम नेपाली जनताले सरकारप्रति गरिरहेको टिप्पणीलाई अन्यथा मान्नु हुँदैन।
5: युवाप्रतिको भरोसा चुनावको नतिजाबाटै प्रष्ट भइसकेको छ, तर भरोसासँग आम अपेक्षा जोडिएको छ। अपेक्षा पूरा गर्न क्षमता अनिवार्य छ, तर काङ्ग्रेस युवा नेता प्रकाश रसाईले स्नेहीले नयाँ नेतृत्वको परिपक्वतामाथि नै प्रश्न उठाउनु भएको छ।
7: राज्यले त्यो जेएनजी आन्दोलनको भावनासार जसरी काम गर्नु पर्थ्यो, जनताका बीचमा मात्र होइन जनताको भावना, त्यो काम गर्न सकिरहेको छैन। सरकार पूर्ण रूपमा असफलताको बाटोमा हिँडिरहेको छ। हिजोको सरकार भन्दा पनि यो सरकार अरूलाई पतलाउन 35 वर्ष लाग्यो। पुराना नेताहरूलाई, पुराना पार्टीहरूलाई होइन, पार्टीको दोष छैन, पुराना नेताहरूलाई, तर यिनलाई त 35 दिनमै पनि उहाँहरूको अपरिपक्वता एकदमै देखियो सुशासनका सन्दर्भमा।
5: विद्रोह भएको 24-25 घण्टामै सत्ता पलट हुनु इतिहासमै दुर्लभ राजनीतिक परिघटना थियो, तर समाजको एउटा पंक्ति एउटा सरकारको ठाउँमा अर्को सरकार आउनुलाई मात्रै परिवर्तन मान्न तयार छैन। तर पनि राजनीतिमा नयाँ पुस्ताको आगमनलाई सकारात्मक लिनुपर्ने जेएनजी अभियन्ता अटल शर्माको तर्क छ।
8: पुरानो एउटा मेकानिजमको फेलर जस्तो थियो, त्यसले चाहिँ थुप्रो भ्रष्टाचार व्यथित एउटा कुर्ती नेपोटिजम होइन त्यस्तो टाइपको सबै एउटा फोहोर जस्तो डङ्गुर जो व्यवस्थाले जो निर्माण गरेका थियो त्यसको विरुद्धमा मान्छेहरूले आक्रोशहरू व्यक्त गरेका थिए। त्यसले चाहिँ एउटा रेजिमी चेन्जसम्म पुग्यो। यो सबै सबै विषयहरू थियो त्यो भन्दा चाहिँ सबै ट्र्याकबाट त्यो विषयहरू नै पुरै आउट भएर मान्छे मात्रै चेन्ज जस्तो भयो। केही मान्छेहरू युवा उमेरहरू त आयो, तर हाम्रो जो मेकानिजम छ त्यो त सबै पुरानै छ।
5: 1 वर्षपछि जेएनजी आन्दोलनलाई फर्केर हेर्दा एउटा विरोधाभास पनि देखिन्छ। आन्दोलनले पुराना राजनीतिक नेतृत्वलाई चुनौती दियो, नयाँ अनुहारलाई अवसर दियो, युवालाई राजनीतिप्रति सचेत बनायो, तर नागरिकले खोजेको सुशासन, रोजगारी, जवाफदेहिता र प्रणालीगत सुधारको प्रश्न अझै बाँकी छ।
3: भारतले बाढीपछिको उद्धार र राहतका लागि थप सहयोग पठाउन लागेको जनाएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालले मागे जति सहयोग दिन तयार रहेको बताउनु भएको छ। उहाँका अनुसार नेपालमा भारतका फरेन्सिक विज्ञ र सुरुङ उद्धार जनशक्तिले सहयोग गरिरहेका छन्।
9: So far as I told you last time, we have sent 95 tons of relief material on board 7 aircraft and some more material shall be sent there soon. A forensic team and our tunnel rescue team, both the teams are operating on ground. They are giving a helping hand in the rescue and relief efforts. The forensic team is currently working in 2 laboratories in Kathmandu, where they are working on
3: 1200 samples.
2: BFBS गोर्खा रेडियो हो।

लौ परमेश्वरी, यो गैरी खेतका सिमे भूमि नाग नगिनी देवी देवता सबैले काइला भएको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई परमेश्वरी।

0: अन्य समुदायमा
1: लाइभ भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफपीएस
1: यो बीएफपीएस गोर्खा रेडियो हो नेपाललाई 73,50,000 युरो अर्थात् 1,29,40,000 रुपियाँ सहयोग घोषणा गरेको छ। जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था जिआइजेड नेपालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र ऊर्जा जलस्रोत तथा शिक्षा मन्त्रालयसँगको साझेदारीमा कार्यक्रम कार्यान्वयन गर्नेछ। यसअघि जर्मनीले बाढी प्रभावितका लागि 5,11,000 युरो बराबरको आपतकालीन सामग्री तथा स्थानीय गैर सरकारी संस्था मार्फत 2,00,000 युरो मानवीय सहायता उपलब्ध गराउने जनाएको थियो। जर्मनीले नेपाल सरकार र राष्ट्रिय विपद जोखिम निर्णय तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गर्दै तत्काल राहतदेखि दीर्घकालीन पुनस्थापना तथा निर्माणसम्म सहयोग गर्ने जनाएको छ। काङ्ग्रेस सभापति गगन कुमार थापाले एक वर्ष अघि भदौ 23 गते भएका घटनाको यथार्थ जानकारी दिन सरकारसँग माग गर्नुभएको छ। जेएनजी शहीद दिवसको सार्वजनिक विदा मनाइरहेका बेला सभापति थापाले पीडितले ती घटनाको वास्तविक थाहा पाउने अधिकार राख्छन् भन्नुभएको छ।
3: त्यत्रा नौजवानहरू मारिए, किन मारिए, के कारणले गर्दा मारिए, त्यसको जिम्मेवारी कसरी लिनु पर्दैन, के सत्य तथ्य बाहिर आउनु पर्दैन, के सत्य स्थापित हुनु पर्दैन, केही मानिसहरूलाई पक्रेर वा केही मानिसहरूलाई पक्रेको जस्तो गरेर मात्र यसको जिम्मेवारी पुरा हुन्छ कि अहिले सरकारमा बस्ने साथीहरूको जिम्मेवारी होइन, जिम्मेवारी हो। त्यसले हाम्रो माग छ सत्य तथ्य सार्वजनिक होस्, सत्य स्थापित होस्, जसले गलत गरेको छ उसले दण्ड पाओस्।
1: सभापति थापाले आन्दोलनकारीको माग अनुसार बनेको नयाँ पार्टीको नेतृत्व काम गर्न तयार रहेको पनि बताउनु भएको छ।
3: आक्रोश हामीले समयमा बुझेनौ, त्यसको जिम्मेवार हामी हो। तर ती मागहरू पुरा गर्ने जिम्मेवारी कसको? हामी सबै, किनकि त्यो दिन सडकमा कुनै एउटा व्यक्ति मात्र आएको थिएन, कुनै एउटा समूह मात्र आएको थिएन, सबै आएका थिए। एउटा पुस्ता नै आएको थियो, त्यो पुस्ताले व्यक्त गरेको आवाज कुनै एउटा दलले आफ्नो बनाएर भन्दैन, कुनै एउटा व्यक्तिले स्वामित्व लिएर चल्छु भनेर चल्दैन। त्यो हामी सबैको जिम्मेवारी हो। हामी सबैको भागमा केही न केही कुरा परेको छ, हामीले आफ्नो ठाउँबाट त्यो कामहरू पुरा गर्नुपर्नेछ।
1: बाढीपछि फेला परेका 1,366 मध्ये 1,147 शव व्यवस्थापन गरिएको छ।
4: प्रहरी प्रधान कार्यालयले हालसम्म 102 शव परिवारलाई हस्तान्तरण गरिएको जनाएको छ। डिएनए सङ्कलनतर्फ 1,286 मृतकको डिएनए सङ्कलन हुँदा 1,412 आफन्तको पनि नमुना सङ्कलन गरिएको छ। प्रहरीका अनुसार मृतकमध्ये पहिचान नभएका 1,310 मृतकको विवरण वेबसाइटमा राखिएको छ। भेटिएका मध्ये 502 मानव अङ्ग फेला परेको हो।
1: अब खबर फटाफट।
5: सामाजिक सञ्जालमा अफवाह फैलाउने विरुद्ध निगरानी गरिँदै बाढीपछिको विपदमा समेत अफवाह र सामाजिक सद्भावमा आघात पुर्याउने विरुद्ध निगरानी बढाउन साइबर ब्युरोका डिएसपीको नेतृत्वमा 10 सदस्यीय समिति गठन। नेपालमा एक दशकदेखि मातृ तथा नवजात धनुष्टङ्कार शून्य, मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा विश्व स्वास्थ्य सङ्गठनको सम्मान। धादिङको कृष्णभीरमा बाटो बन्द भएपछि लमजुङ काठमाडौँ यात्रा कष्टकर र महँगो बन्यो। मुगलिनबाट सरासर आउन पाउने बाटो बन्द भएर चितौन हेटौँडा दक्षिणकाली हुँदै आउजाउ गर्नुपर्दा 5-6 घण्टाको यात्रा 12-13 घण्टासम्म लम्बियो। माइक्रोको भाडा पनि 900 बाट 2,000 पुग्यो। बाँदरले अरू बाली खाएर हैरान पारेपछि भोजपुरका किसान दुधे पिँडालु खेतीतिर मोडिँदै तरकारी र खाजाका लागि प्रयोग हुने दुधे पिँडालु किलोको 80 रुपियाँसम्ममा बिक्री हुँदै। आफूलाई लोपोन्मुख जातिको सूचीमा राख्न नटुवा जातिको पहल जारी। कपिलवस्तु कृष्णनगरको बहादुरगंज, शुद्धोधनको प्रगतिनगर, मायादेवीको अभिराव र यशोधराको बसन्तपुर क्षेत्रमा बसोबास गर्दै आएको करिब 300 घरधुरी नटुवा समुदायसँग नागरिकता बाहेक आधारभूत सुविधा र सम्पत्तिको अभाव। र काभ्रेको भूमि समस्या समाधान समितिमा 6,000 भन्दा बढी भूमिहीनको निवेदन दर्ता, 1,000 दिनभित्र पूर्जा दिने गरी काम भइरहेको समितिको भनाई।
1: इजरायलका विदेश मन्त्री गिडोन सारले बेलायतबाट आक्रामक व्यवहार भएको गुनासो गर्नुभएको छ। वेस्ट ब्याङ्कबाट हुने व्यापार प्रतिबन्ध लगाउने बेलायतको निर्णयपछि प्रधानमन्त्री सारले जेरुसलममा रहेको बेलायती वाणिज्य दूतावास बन्द गर्ने घोषणा गर्नुभएको छ। वेस्ट ब्याङ्कका इजरायलीहरूले प्यालेस्टाइनीहरूको कत्लेआम गरेका कारण व्यापार प्रतिबन्ध लगाइएको बेलायतका विदेश मन्त्री एड मिलिबैन्डले बताउनु भएको छ। मन्त्री मलबैन्डले इजरायली नागरिकसँग गुनासो नरहे पनि सरकारको कामप्रति असन्तुष्टि प्रकट गर्नुभएको छ।
2: Securing the two-state solution in its fullest form is the north star of this government's policy and indeed of successive British governments over decades. And it is precisely this belief in the rights and freedoms of the Israeli and Palestinian people that leads many, including me, to a deep...
1: Awasta, aile samaga khabar, yeti nahi, namaskar, ma Krishna.

SBS Gorkha Radio. Gorkha Radio. हजुर बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट हार्दिक स्वागत अनि नमस्कार. हजुर एकदमै लोक भाकामा एकदमै राष्ट्रप्रेमले भरिएको यो एकदमै चर्चित गीत सुनिहाल्यौँ गोपाल योञ्जन अनि साथीहरूको आवाजमा पश्चिम कोही पूर्व घर. यहाँहरू सम्पूर्णलाई फेरि पनि स्वागत. कार्यक्रम हो प्रभातकालीन आवाज. प्रभातकालीन आवाज हाम्रो ब्रुनाईको स्टुडियोबाट प्रसारण हुने गर्दछ हरेक बिहानको 7 बजेदेखि 10 बजेसम्म. सोमबारदेखि शुक्रबारसम्म यो ब्रुनाईको समय रहेको छ. हजुर यसै गरी काठमाडौँबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँमा अहिले रातिको अवस्था नै छ र छिट्टै र बिहान हुँदैछ 5 बज्नका लागि 5 मिनट बाँकी रह्यो र लन्डन युनाइटेड किङ्डममा पनि मध्यरात अवस्था छ. अहिले ठिक मध्यरात कटेर 11 मिनट गयो. हजुर आज भने बुधबार 9 सेप्टेम्बर 2026 साल. तदनुसार भदौ महिनाको 24 गते 2083 विक्रम सम्बत. आजको बसाइमा पनि हामी ब्रेकफास्ट शोमा एकदमै विभिन्न कुराको जानकारी यसको साथसाथै गीत सङ्गीत रहने नै छ. मौसमको जानकारी राशिफल अनि आजको डेली सप्लिमेन्ट पनि लिएर म उपस्थित भइसकेकी छु. त्यस कारणले कार्यक्रम अन्त्यसम्म सुनेर साथ दिनुहोला. हजुर दिनको सुरुवात गरौँ. आज बुधबारको दिन सुरुवात गरौँ एउटा थट फर द डेबाट. आजको थट फर द डे चाहिँ यु डोन्ट ह्याभ टु ह्याभ यो होल फ्युचर फिगर्ड आउट. यु जस्ट निड टु मेक टुडेज डिसिजन्स विथ टुमोरो इन माइन्ड. यानि कि हामी सबैलाई भविष्यको चिन्ता हुन्छ र भविष्यको लागि आजै सबै कुरा थाहा हुनुपर्छ भन्ने छैन किनभने भविष्यको ग्यारेन्टी भन्ने कति पनि छैन. तर आजको तपाईँको साना साना निर्णयहरूले चाहिँ भोलिलाई सम्झिनै पर्ने हुन्छ किनभने तपाईँको आजको सानो सानो पाइला सानो सानो निर्णयलाई नै तपाईँको भविष्य निर्धारण गर्दछ. र आजको दिनको एकदमै रोचक कुरा निकालौँ. इतिहासमा 1897 चाहिँ लन्डनमा पहिलो पटक ड्रिङ्क ड्राइभिङ यानि कि रक्सी खाएर गाडी चलाउने पहिलो व्यक्ति चाहिँ गिरफ्तारीमा पर्नुभएको थियो. उहाँको नाम चाहिँ जर्ज स्मिथ अनि उनी लन्डनका ट्याक्सी ड्राइभर थिए. अनि मेरो विचारमा 1897 भन्दा पहिला चाहिँ ड्रिङ्क एन्ड ड्राइभिङ गर्न पाइन्थ्यो अथवा त्यसपछि चाहिँ लागू भएको होला यो नियम जुन अहिलेसम्म एकदमै कडा रूपमा चाहिँ कारवाही हुने गर्दछ. त्यस कारणले गर्दाखेरि ड्रिङ्क एन्ड ड्राइभिङ चाहिँ कति पनि नगर्नुहोला. अब लागौँ अर्को गीततर्फ. त्यसपछि हामी मौसमको कुरा गर्नेछौँ. अहिलेलाई सुनोस् दीक्षिता कार्कीको तिमी र म.

आज दीक्षिता कार्कीको यो एकदमै मनचुरी गीत तिमी र म पछि स्वागत छ फेरि पनि. अब लागौँ आजको मौसमतर्फ. हजुर, सेरिया ब्रुनाईको मौसम अहिलेको तापक्रम 25 डिग्री सेल्सियस रहेको छ. अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस. थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ, यानि कि मेघ गर्जन सहित वर्षा हुने सम्भावना छ. र बिहानीको समयमा अहिले स्टुडियो आउने क्रममा पनि बाहिर चाहिँ एकदमै चिसो थियो, पानी परिसकेको थियो, र दिउँसो पनि पानी पर्ने सम्भावना रहेछ सेरिया ब्रुनाईमा. हजुर, अब काठमाडौँको मौसमतर्फ लागौँ. काठमाडौँको अहिलेको मौसम भने 20 डिग्री सेल्सियस रहेको छ. अधिकतम तापक्रम 26 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस. अहिले बदली भएको अवस्था छ र सामान्यतः दिउँसोतिर चाहिँ पानी पर्ने सम्भावना देखाइएको छ. हजुर, लागौँ लन्डन युनाइटेड किङडमतर्फ. अहिलेको तापक्रम 12 डिग्री सेल्सियस रहेको छ, किनकि अहिले मध्यरातको समय छ वहाँ. र दिउँसोमा भने सनी इन्टरवल्स एन्ड जेन्टल ब्रिज भनिएको छ, घमाइलो छ दिन अनि मन्द गतिमा हावा बहनेछ. यसै गरी अधिकतम तापक्रम 19 डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापक्रम 11 डिग्री सेल्सियस. लन्डनमा सूर्योदय हुनेछ 6:25. हजुर, मौसमको कुराकानी गर्नुपर्दा अहिले हाम्रो सेरिया ब्रुनाईमा भने यो कालिमान्तानको जङ्गली आगोको कारणले गर्दाखेरि असर गरिरहेको यो हेजको समस्या भने हेर्न नै बाँकी छ. आजको लेभल भने कति छ, हिजोतिर पनि अलिकति बढी नै थियो, 100 बढी. आजको चाहिँ हेर्न बाँकी छ, तर हेज भने हामी अहिले पनि देख्न सक्छौँ. हजुर, यो मौसमी विवरणपछि अब लागौँ अर्को गीत सुन्नतर्फ. त्योभन्दा पहिले यदि तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ, गीत सङ्गीत सुन्न चाहनुहुन्छ, सुन्न अनि सुनाउन चाहनुहुन्छ भने स्टुडियोमा 2 नम्बर रहेका छन्, 3224167, 3220098. ब्रुनाई बाहिरबाट कल गर्न चाहनुहुन्छ भने 00673 कन्ट्री कोड हाल्न नभुल्नुहोला. इमेल गर्न सक्नुहुन्छ bfpsgorkha@bfps.com र फेसबुकको बिएफपिएस गोर्खा पेजमा गई मेसेन्जरको मार्फत हामीसँग जोडिन सक्नुहुन्छ. र अहिलेको लागि सुनौ सुशान्त केसीको पाहुना.

0: एनएमएस गोरखा रेडियो गोरखा रेडियो कसरी पत्ता लाउने होला
1: के पत्ता लगाउने
0: कहाँ जाने होला कोसँग कुरा गर्ने होला
1: के को बारेमा
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको साह्रै गाह्रो हुँदो रहेछ
1: तपाईँको मतलब भत्ता सेवा सुविधा आदि इत्यादि
0: तिनकै बारेमा जान्न खोजेको
1: ए त्यो त सजिलै छ नि फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि जसको नाम हो डिस्कभर माई बेनिफिट्स
0: यो त अति राम्रो कुरा सुनाउनु भयो
1: हो त नि यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा सुविधा भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन् यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ

0: दीपक गुरुङको आगमन सुनिहाल्नु भयो। 9 सेप्टेम्बरमा पनि एकदमै फेमस डिजाइनर कार्ल लागरफेल्डको चाहिँ जन्मदिन परेको छ र उहाँ अहिले बितिसक्नु भएको छ 2019 सालमा। अनि उहाँ चाहिँ विशेष गरी चाहिँ डिजाइनर कम्पनी सेनेलसँग चाहिँ जोडिनु भएको कारणले गर्दाखेरि चाहिँ उहाँ चाहिँ एकदम आफ्नो आफ्नै ब्रान्ड पनि रहेको छ त्यसमाथि। अनि उहाँको जन्मदिनको कुरा चाहिँ मैले किन निकालेँ भन्दाखेरि चाहिँ उहाँ बित्नुभन्दा अगाडि चाहिँ उनले उनीसँग भएका एसेट विशेष गरी 300 मिलियन त्यो जुन इन्हेरिटेन्स चाहिँ उनले आफ्नो क्याट यानि कि आफ्नो बिरालोलाई चाहिँ पास गरेका थिए बित्नुभन्दा अगाडि। हजुर, आजको विषयवस्तुमा भने हाम्रो युके विशेष रहेको छ, युकेसँग सम्बन्धित अहिले भर्खरै भएका घटनाहरू केही जानकारीहरू भने पक्कै पनि सुनाउने नै छु तपाईँलाई आजको बसाइमा। अहिलेलाई भने सुनौ एकदेव लिम्बू अनि लाउरेको किन बोल्दिन।
1: निस्किनु तिमी

हजुर, किन बोल्दिनौ एकदेव लिम्बू अनि लाउरेको आवाजमा सुन्नुभयो यो निकै नै रमाइलो गीत। गीतपछि युकेको छोटकरीमा आजको एउटा अपडेटहरू भनिदिउँ। तपाईँले न्युज हेर्दै हुनुहुन्छ होला, युकेमा चाहिँ एयर ट्राफिक कन्ट्रोलमा आएको प्राविधिक गडबडीको कारणले गर्दाखेरि हिथ्रो क्याटविक लगायतका विमानस्थलमा पनि उडान प्रभावित भएका थिए र यात्रुहरूले चाहिँ 8 घन्टा समेत कुर्नुपर्ने चाहिँ बाध्यता परेको थियो। र यसरी हामीले देख्न सक्छौँ कि प्रविधिले हामीलाई कहाँबाट कहाँ पुर्याइसकेको छ, तर त्यही प्रविधिको सानो गडबडीले पनि हामीलाई फेरि कहाँ पुग्ने गन्तव्य नै यसरी ढिलाइ हुने अथवा एकदमै गाह्रो अवस्था पनि कहिलेकाहीँ भोग्न पर्ने हुन्छ।

हजुर यो मिठो गीत बानी गाउनु भएको छ सुबानी मोक्तानले। श्रोता सेरियाको आजको हेज माफ गर्नुहोस् हेज यानि कि यो दुलो अनि साना साना कर्णहरू मिश्रित तुवालो चाहिँ अझै पनि रहेको छ, तर आज भने पानी पर्दैछ त्यस कारणले आशा छ यो पानीले चाहिँ हेजलाई चाहिँ अलिकति भए पनि घटाउनमा मद्दत गर्दछ। र मेन समस्या भनेको त अब यो कालिमान्तानको वाइल्ड फायर नै हो। वाइल्ड फायर नियन्त्रण भयो भने अब बिस्तारै यो हेज पनि घट्दै जान्छ भने अब वाइल्ड फायर चाहिँ जारी नै छ भने चाहिँ यो हेजको समस्या चाहिँ अलिक दिनसम्म अझै खेप्नु पर्ला जस्तो देखिन्छ। अब सुनौ सागर आले अनि गरिमा आलेको बाँध न बाँध मायाले।

तपाईँलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ, थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

हजुर, यो एकदमै मिठो गीत, गीतको बोल नै मिठो छ र गायिका हुनुहुन्छ सुबानी मोक्तान। श्रोता, यदि तपाईँ भर्खरै रेडियो अन गर्दै हुनुहुन्छ भने तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ बिएफबिएस गोर्खा रेडियोमा र कार्यक्रमको नाम हो प्रभातकालीन आवाज, जुन हरेक सोमबारदेखि शुक्रबार बिहानको 7 बजेदेखि 10 बजेसम्म सञ्चालन हुने गर्दछ र यो हाम्रो ब्रुनाईको लागि ब्रेकफास्ट सो रहेको छ, जहाँ चाहिँ हामी गीत सङ्गीत, नयाँ अपडेट, नयाँ ताजा खबर र समुदायका सूचनाहरू पनि दिने गर्दछौँ। त्यसको साथसाथमा नयाँ पुरानो तपाईँले मनपर्ने गीतहरू त छँदैछ र यसको साथसाथै हामीलाई मेसेजेसहरू पठाउन सक्नुहुन्छ। यदि तपाईँलाई गीत रिक्वेस्ट अथवा अनुरोध गर्न मन छ भने र कसैलाई समर्पित गर्न चाहनुहुन्छ भने पक्कै पनि हामीसँग जोडिन भने नहिस्किचाउनु होला। यो हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाई परिवारहरूको लागि सञ्चालन गरिएका कार्यक्रमहरू हुन्, त्यस कारणले गर्दाखेरि हामी एज अ समुदाय जोडिनको लागि यो पनि एउटा एकदमै रमाइलो एउटा बाटो हो। त्यस कारणले गर्दाखेरि स्टे कनेक्टेड अनि बिएफबिएस गोर्खा रेडियो भने सुन्न नछुटाउनु होला। हजुर, आज 9 सेप्टेम्बरको बिहानी चाहिँ यो बिएफपी रन टुगेदर स्ट्रङ्गर भन्ने थिममा चाहिँ बिएफपी कम्युनिटी रन सञ्चालन हुँदैछ। आशा छ तपाईँहरूले आफ्नो नाम रेजिस्टर गरेर अहिले दौडिँदै पनि हुनुहुन्छ होला, र यदि नभ्याउनु भएको थिएन भने चाहिँ अब केही छैन, यस्तो मौकाहरू अझै आउँछन् पनि, र स्वास्थ्यको लागि यो फिजिकल एक्टिभ हुनु एकदमै जरुरी पनि छ। र आजको रन भने बिहानीको 7:15 स्विमिङ पुलको कार पार्कबाट सुरु गरिएको थियो र बिहानी आज भने निकै नै शीतल रहेको छ र थोरै पानी पनि पर्दैछ, त्यस कारणले गर्दाखेरि रनको लागि साह्रै एकदमै गर्मीले अप्ठ्यारो पार्ने भन्ने पक्कै पनि भएन होला। र एयर क्वालिटीको कुरा गर्नुपर्दाखेरि हिजोको एयर क्वालिटी इन्डेक्सको अपडेटमा चाहिँ मोडरेट देखाइएको थियो र आजको अपडेट भने आउन बाँकी छ, तर यदि तपाईँले आफैले नै गुगल गरेर एयर क्वालिटी चेक गर्नुभयो भने चाहिँ अहिले 115 जस्तो देखाइएको छ, जुन चाहिँ एकदमै संवेदनशील वर्गहरूको लागि चाहिँ अस्वस्थ हुन सक्छ। टीमा पर्दछन् साना बालबालिका, गर्भवती महिला अनि वृद्ध वृद्धाहरू, त्यस कारणले गर्दाखेरि अझै पनि हाम्रो यो वायु प्रदूषण चाहिँ निर्मूल भइसकेको छैन, त्यस कारणले गर्दा यो संवेदनशील वर्गहरूलाई भने सुरक्षित हुनको लागि चाहिँ इन्डोर्स नै बस्नुपर्ने हुन्छ, त्यस कारणले स्कुल पनि आधा दिन मात्रै चल्दैछ यो हप्तालाई पनि। हजुर, यति भन्दै हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। जानुभन्दा माफ गर्नुहोस्, कार्यक्रम चाहिँ 3 घन्टा लामो रहेको छ श्रोता, र यो समय भने अहिले 8 बज्नका लागि 4 मिनट बाँकी रह्यो। अहिलेको लागि भने म माफ गर्नुहोस् एक्सिस ब्यान्डको मेरो प्रेम अधुरो भन्ने गीत छोड्दैछु, त्यसपछि नेपालबाट प्रसारण हुने समाचार सुन्नुहुनेछ, ताजा समाचार, अनि त्यसपछि म कार्यक्रम प्रभातकालीन आवाजको 2 घन्टे बसाइमा फेरि पनि उपस्थित हुने नै छु। म कार्यक्रम प्रस्तुता बिना गुरुङ, अहिलेको लागि भने इन्जोय गर्नुहोस् मेरो

Radio. Gorkha Radio. जापानमा जापानिज इन्सेफ्लाइटिस संक्रमण र मृत्युदर बढेपछि आगामी असोज 5 गतेदेखि खोप अभियान सञ्चालन हुने भएको छ। स्वास्थ्य कार्यालय झापाका अनुसार आगामी असोज 5 देखि 19 गतेसम्म सञ्चालन हुने अभियानमा जिल्लाका 15 पालिकाका 30 वर्षमाथिका करिब 4,93,319 नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ। झापामा हालसम्म 13 जनामा जेईको संक्रमण पुष्टि भएकोमा 4 महिला र 2 पुरुष गरेर जम्मा 6 जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमण र मृत्युदर बढेपछि उच्च सतर्कता अपनाउँदै खोप अभियान सञ्चालन गर्न लागि हो। स्वास्थ्य कार्यालयका प्रमुख ब्रिज कुमार दासका अनुसार अभियानका लागि आवश्यक खोपको भण्डारण तथा व्यवस्थापनको काम अघि बढाइएको छ। जिल्लामा सबैभन्दा बढी